0: हुर्काउन कति शास्ति पाए थाहा छ?
1: थाहा छ मलाई।
0: अनि अनि किन गजब भन्छौ त? हेर रङ्गमती, घर चलाउन, परिवार चलाउन, बच्चा बच्ची हुर्काउन एक्लै त बहुत दुःख पो हुने रहेछ बाबै।
1: है
0: हो नि, मैले यी दुई बच्चा जन्मिँदाखेरि उच्च हुनु र नहुनुमा कति फरक पाएँ पाएँ नि।
1: आ दिदी, मैले त अहिले बच्चा पाउने होइन के अरे, के अहिलेदेखि बच्चा बच्चीको टेन्सन लिनु?
0: पढाइ चाहिँ सकिहाला है।
1: अँ दिदी, पहिला पढाइ सकेर एउटा कतिलो जागिर नखाइकन त बच्चा पाउने सोच छैन मेरो पनि।
2: ए उसो भए त त्यतिन्जेल मेरा अगाडिका चारवटा दाँत त फुक्लिसक्छन् कि के हो?
1: छ्या, के चिस्केको होला।
0: हिक्मत बाबु पनि
2: हो नि त, बुढो भइसक्यो। लौ यो राख त, मासु अहिले एकछिनमा भुटे हुन्छ, अङ्गुर चाहिँ पखालेर ल्याऊ, खाऊ सबैजना।
1: हस्।
2: अनि दुई बहिनीको खुब सिरियस कुरा भएको थियो के हो?
0: उही बाल बच्चा जागिर यस्तै त हो नि कुराकानी।
2: हजुरहरूका केटाकेटी त अब हुर्किहाल्छन्, हेर्नुहोस् जन्मिन बेर न हो, हाम्रो त कहिले जन्मिने कहिले हुर्किने।
0: बिस्तारै भइहाल्छ नि, केलाई हतार।
1: ल्याएँ है मैले। सन्देश आऊ बाबु, अङ्गुर खान।
0: यो टिभी हेरेरै मस्त छ, कचोरामा हालेर दुई चार दाना दिउ न, धेरै खाएको यसले।
1: सन्देश अङ्गुर खाने नि है बाबु।
0: यो बच्चा पछि हुर्काउने, पढाउने, बढाउने कुरामा त जगत दाई जस्तो मान्छे चाहिँ मैले देखेकै छैन, उहाँबाट धेरै कुरा सिक्न सकिन्छ है।
1: हो र दिदी, त्यस्तो हुनुहुन्छ उहाँ?
0: हो नि, दुईटी छोरीको स्याहार सुसार, लुगा फाटो, घरको सरसफाई, बच्चा बच्चीलाई लेखाउने पढाउने यी सबै जिम्मेवारी सर्लक्कै एक्लै। ललिता दिदीलाई घरको काम गर्ने कहाँ फुर्सद हुन्छ र?
1: हुन त हो नि, खाना पकाउने, लुगा धुने, बच्चा हुर्काउने काम चाहिँ छोरी मान्छेले मात्र गर्नुपर्छ भनेर कहाँ लेखा छ र?
2: तिमी चुप लाग। हेर्नुहोस् भाउजू, तपाईँ जगत जगत जगत भन्नुहुन्छ, उसको खुब तारिफ गर्नुहुन्छ, उसले यो गर्यो त्यो गर्यो भनेर जति बेला पनि जगतकै तारिफ गर्नुहुन्छ।
0: अब बाबु पनि राम्रो कामको तारिफ गर्दा के हुन्छ त?
2: अरू त के हुनु, आफ्नै लोग्नेका अगाडि पराया पुरुषको धेरै तारिफ गर्दा लोग्ने मान्छेलाई मन पर्दैन कि?
0: त्यस्ता कुरा नगर्नुहोस् बाबु। त्यही त
2: मैले यत्तिकै भने होइन, उत्सवलाई जगत तपाईँसँग बोलेको, सन्देश जगतकोमा खेल्न गएको फिटिक्कै मन पर्दैन, यही कुराले फेरि तपाईँहरूको खटपट नहोस् भनेर भने हो। विचार गर्नुहोला है बाबुजी।
3: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
4: गत हप्ता सोधेको प्रश्न थियो, स्थानीय तहको निर्वाचनमा निर्वाचित व्यक्तिलाई के भनेर बुझिन्छ? यसको सही उत्तर हो जनप्रतिनिधि। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत इलामबाट समीमा लिङदेन, दैलेखबाट टीका शाही, बैतडीबाट नरेन्द्र चन्द र दाङबाट शिभविक विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, परिवार नियोजनको कुन अस्थायी साधनले यौन रोग लाग्नबाट पनि बचाउँछ? प्रश्न फेरि एकपटक, परिवार नियोजनको कुन अस्थायी साधनले यौन रोग लाग्नबाट पनि बचाउँछ?
5: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना

एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुनाफल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपे गुनाफलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 47 म त कस्तो चिस्तै भएछु
2: मलाई पनि त बिजायो नि तिमीले एकैछिन यहीँ बस्छ अनि बस्दा बस्दै सिकिहाल्छु नि
1: यहाँ भन्दा नि उ त्यहाँ चाहिँ बसौँ न त्यहाँ बस्नुलाई पनि त्यस्तो मिलेको ठाउँ रहेछ ल म चाहिँ बसेँ
2: खै थोरै सर नि त
1: ल आयुष तिमी यहाँ पहिला पनि आएको थियो
2: एकपटक आएको थियो साथीहरूसँग ग्वार खोलामा घुम्न जाने भनेस् त यतै हो सबै
1: को साथीसँग आएको केटा साथी हो कि केटी हो
2: कस्तो कुरा गरे होला केटी साथी लिएर आयो होला जस्तो लाग्छ तिमीलाई
1: अहिलेको केटाहरूको के भर कुरा एउटा हुन्छ व्यवहार चाहिँ अर्को हुन्छ
2: खासमा भन्ने भने रोजिन म यसरी कुनै केटीसँग घुम्न हिँडे पनि थिइनँ र हिँड्ने पनि छैन
1: हिँडा थाहा पाउनुपर्छ मैले के गर्छु त त्यति बेलै थाहा हुन्छ
2: के गर्थ्यो
1: अहिले किन भन्ने त्यति बेलै थाहा होला नि अनि खै त तिमीले मुङफली ल्याएन कि फाल्यो त्यो पनि पानी छाप्दा छाप्दै
2: ए फाले छैन यहीँ छ धन्न प्लास्टिकमा बाँधेको थियो र नत्र त यो पनि पानी पानी हुने रहेछ ए ल्याऊ अनि नुन चाहिँ यता छ है ल खाऊ
1: तिमी पनि खाऊ न
2: अनि तिमीलाई म अरूसँग हिँडेँ भने त्यस्तो रिस उठ्छ है
1: किन नउठ्नु पर्ने हो
2: होइन त्यस्तो भन्नु खोजेँ होइन
1: तर कहिलेकाहीँ त तिमीले छोड्छौ कि जस्तो लाग्छ
2: तिमीलाई छोड्ने त के यस्तो कुरा सोच्न पनि सक्दैन बुझ्यौ
1: मनदेखि भनेको हो नि
2: हो भने तिमीलाई कहिले यस्तो फिल हुन दिन्न बरु एउटा कुरा थाहा छ भने भन्दैन रोजिन
1: के कुरा
2: मान्छेहरूले आफ्नो मायालाई कहिल्यै नछुटोस् भन्ने बनाउनलाई के गर्छन् होला तिमीलाई थाहा छ
1: खै मलाई त थाहा छैन किन र
2: मलाई पनि हाम्रो माया कहिल्यै नछुट्टिने बनाउनु छ
1: केही गर्नु पर्दैन हाम्रो माया आफैमा दरिलो छ कसैले पनि छुटाउन सक्दैन
2: रोजिना एकपटक ऊ त्यो रुखमा हेर त कस्तो राम्रो ढुकुरका जोडी बसेका है
1: कहिलेकाहीँ त त्यही ढुकुर जस्तै हुन मन लाग्छ बिन्दास भएर उड्यो अनि आनन्दसँग बस्यो कसैले देख्ला भन्ने डर पनि हुँदैन है
2: त्यही त कस्तो रमाइलो जिन्दगी के आनन्दले बस्यो एकअर्कालाई माया गर्यो रोजिना हामी पनि त्यो ढुकुर जस्तै एकअर्कामा हराम्न हुन्न
1: के भनेको त्यस्तो आयुष
2: हो कि रोजिना यसले हाम्रो मायालाई झन् प्रगाढ बनाउँछ अरे रोजिना लभ यु
1: उता जाऊ तिमी यतिसम्म हरकत गर्छौ भने मैले सोचेको पनि थिइनँ आइन्दा यस्तै गर्ने सोच्यो भने म तिमीसँग कहिले पनि भेट्दिन बुझ्यौ तिमीले
3: मेरा बाबै मेरो त होस हवासै गइसकेको धन्न
4: होइन रामा तिमी पनि कुरै नबुझी डराउँछौ क्या डाक्टरले बेला नपुगी जन्मेका बच्चाहरूमा अरू बच्चामा भन्दा बढी समस्या हुनसक्छ पो भनेको त त्यसै आतिएर
3: त्यही पनि कुनै के हुन्छ भन्दै थिएँ त अनि
4: केही होइन सुन्नु न डाक्टरले भनेको पहिला भन्दा नानीलाई अहिले राम्रो भएको छ भनेर
3: सुने सुन्न त
4: अनि चिन्ता लिन पर्दैन कि रमा अब
5: तपाईँहरू के लिनुहुन्छ
3: के पाइन्छ साउजी
5: पुरी तरकारी चिउरा तरकारी जेरी पुरी मिठाईहरू समोसा
3: समोसा दिनु न
5: ए हस् हुन्छ
4: के समस्या भन्यो होला टक्क लाएर अन्डा चना खाऊ न तागतिलो पनि हुन्छ साउजी मलाई चाहिँ एक हाफ चाउमिन है त्यो चना सना हालेर टक्क पाएर फरक्क भटेर ल्याउनुहोस् त ल
5: ए हस् हस् हुन्छ चिया पनि बनाऊ
4: चिया अहिले नबनाउनुहोस् खाजा खाइसकेपछि खाउँला खै छोरी यता देऊ त म समाउँछु
3: भइगयो छोडिदेऊ अहिले दुध खान खोज्छ फेरि
4: अरे खान खोजे तिमीले समाउल्यौ नि खैले अहिले ल्याऊ
3: ल ल ल ल लिउ बिस्तारै
6: हुनु सुन्यो तिम्रो आमाको धन्नै साधो गएको अरे रमा नानी पनि बिस्तारै बिस्तारै पुकुली पुकुली पो हुन थाल्यो त
3: बाउको माया पाएर होला नि त जन्मिँदा यत्रि थिए है
4: देख्यौ त रमा टक्क लाएर सुत्केरीको न्यु पारी मैले टाउको मात्रै खाएको रहेनछु नि, सेवा सुसार पनि त गरेकै रहेछु।
3: आफ्नो तारिफ आफैले नगरकै उच्च, छोरी पनि राम्री भएकी छे, म पनि फेरिकी छु, डाक्टरले पनि भनिहाले नि
4: हो है।
3: अहिले यो सबै देख्दा कस्तो खुसी लाग्छ नि उच्च मलाई, पुरानो तिम्रो व्यवहार सम्झौ भने त।
4: फेरि त्यो पुरानो कुरा नसम्झौ न, अब त म टक्क लगाएर पुरै बदलिसक्यो त।
5: ल समस्या लिन
3: यहीँ राखिदिनु न।
4: अनि चाउमिन खोइ त
5: बन्दैछ, एकछिन आउँछ है।
4: ए ल उसो भए सुन्नु त, त्यो चना र अन्डा पनि ल्याइदिनुहोस् न साउजी।
3: पर्दैन कि उच्च, यति खाएपछि अगाइहाल्छु नि।
4: ए खाऊ न खाऊ, दिनुहोस् दिनुहोस् साउजी, एउटा अन्डा हाफ प्लेट चना है।
5: हस्
3: साँच्चै उच्च, आमाले त मलाई यसपालि माइत जा कि माइत जा भनेर अचम्मैसँग माया देखाउनु भएको छ, किन हो?
4: ल अब माइत जा भनेको पनि माया देखाएको हुन्छ त।
3: होइन सुत्केरी भएपछि मान्छेहरू एक महिनासम्म माइत गएर बस्छन् रे, धेरै भयो तपाईँ माइत जान पाएकी छैनस्, यसपालि गएर ढुक्कले बसे हुन्छ, म यता हेरिहाल्छु भन्नुभएको छ।
4: आमाको दिमाग त हो के, खिचडे पाकिरह होला, छोडिदियो। होइन त्यो जगतै होइन त रमा, हेर त कता आएछ नि त बड्डा।
3: अँ हो त, के काम परेर आएका होला नि
4: जगत दाई। ए जगत दाई,
3: कुनै काम भएर आएका होला नि, छोडिदिउ न अहिले।
4: बोलाइ त सके ए उत्सव कतातिर हिँड्नु भयो भन्नु नि दाई, के डाँडाबाट बोल्नु, पख म त्यहीँ आउँछु। ए ल ल ल हस् हस् आउनुहोस् न आउनुहोस्, हामी पनि चिया खाम भनेर बसेको। ए साउजी
7: हजुर,
4: एउटा चिया थप्दिनुहोस् है।
7: ए एउटा चिया हस् हस्।
4: ए उत्सव आउनु नि दाई बसौँ। ए
8: अनि दुईजना त पुरै ठाँटिएर आएका छौ त, जात्रा जाने ला जस्तै गरेर।
4: जात्रा त होइन त है, तीर्थ जस्तै भएको छ, स्वास्थ्य चौकी अचेल हाम्रो। छोरी लिएर घरिघरि धाइरहनु पर्ने। बरु दाई चाहिँ कता नि, कि भाउजूलाई फेरि
8: पटा कुरा गर्छ। अभिभावक समूह भनेर बाउहरूको पनि समूह बनाउन लागेको, वडा अध्यक्षसँग कुरा गर्दा पहिला स्वास्थ्य चौकीको इन्चार्जसँग पनि कुरा गर्नुहोस् भने, त्यही भएर आएको म चाहिँ।
4: होइन फेरि यो के हो बाबुहरूको समूह भने नि?
8: आमा समूह जस्तै के, छलफल योजना बचत धेरै कामहरू गर्न सकिन्छ नि, तिमी पनि सामेल हुनुपर्छ है उत्सव।
4: दाईले भनेपछि भइहाल्छ नि दाई।
8: श्रीमती या बालबच्चासँग नियमित स्वास्थ्य चौकी आउने बाउहरूको चलन र समूहलाई कसरी प्रभावकारी बनाउने भनेर इन्चार्जसँग छलफल गर्नु छ।
4: ए
8: अब जे होस्, तिमीले पनि आजसम्म बाउको कर्तव्य राम्रैसँग पुरा गर्दैछौ, नियमित रूपमा रमालाई र पूर्णिकालाई हेरचाह गरेकोमा बधाई छ है तिमीलाई उत्सव।
4: धन्यवाद दाई, सक्दो गरिरहेछ दाई।
8: बच्चा हुर्काउनु चार पाँच महिनाको मात्रै काम होइन, अब सबै ठिक भयो भनेर बिचमै लत्तो छोड लाउनु, यसै गरी नै बाह्र पन्ध्र वर्षसम्म छोराछोरीलाई हुर्काउन सक्छौ नि उत्सव भाइ।

0: एक हितलास एक हितलास खानै नदिएको जस्तो गर्छन् बा पख खाऊ न ए दिँदैछु त घाँस
1: बाख्राहरूले दुःख दियो क्या हो दाइलाई
0: जति घाँस हाले पनि अगाउँदैनन् त टाट्नुमा हालुन्जेल पनि कुर्दैनन् भने डाम्नाहरू घाँसको बारी सानो छ त सौगा
1: हिजो ठुल पदेरतिर टन्नै घाँस देखाएको थिएर त्यहाँ गएको कसले काटिसकेछ फेरि टाढा जान सन्चो पनि भएन
0: के भयो
1: हिजैबाट टाउको दुखाएको छ सिटामल खाइसक्यो अझै ठिक भएको छैन भने
0: कामको तनाव होला
1: कामको तनाव त लिँदिन भन्दा पनि हुने भइगयो नि दाइ
0: त्यही भने मैले त तँलाई पहिला नै भनेको थिएँ सौगात ठुलो आँट नगर भनेर मानिनस् अब अहिले तँलाई पनि दुःख मलाई पनि दुःख
1: मेरो कारणले तपाईँले अप्ठ्यारो परेको छ भन्ने थाहा हुँदाहुँदै पनि थाहा नपाएको जस्तरी बस्नु परेको छ दाइ के गर्ने यत्रो महिना भइसक्यो कामअनुसारको पैसा बढाउन सकेको छैन
0: अप्ठ्यारो त परेको छ नि के गर्नु आफ्नै भाइलाई पैसा बढाइदिए भनेर किचकिच गर्न पनि मिलेन
1: सधैँ यस्तै त नहोला नि दाइ एक न एक दिन त कसो राम्रो नहोला र
0: हुन त होला तर कुरो त्यो एक दिन कहिले आउला भन्ने मात्र त हो
2: सौगात बाबु ए सौगात बाबु
0: भित्रै आउनुहोस् ठगुन्ना बा हामी भित्रै छौँ बिहानै आए त बुढा के हो
1: केही अप्ठ्यारो पऱ्यो कि क्या हो ठगुन्ना बा सबैले आइपुग्नु भयो त
3: म त हिजै बेलुका तिमीलाई भेट्न आउन लागेको थिएँ अप्सराले आउन दिन मात्रै
1: किन र ठगुन्ना बा
3: हामी पनि इज्जत भएको मान्छे हो टन्नै सम्पत्ति नभए पनि आजसम्म छाती फुलाएरै बाँचिएको छु गाठे
0: कुरा के हो पहिला भन्नु न ठगुन्ना बा त्यत्तिकै रिसाउनुहुन्छ
3: किन नरिसाउने सबैका अगाडि सौगातको बाले मेरी छोरीमाथि औला उठाउन पाउने म चाहिँ रिसाउन पनि नपाउने
1: बुवाले के भन्नुभयो ठगुन्ना बा
3: तिनको हिम्मत कसरी भयो मेरो पसलमा आएर मेरी छोरीलाई तह लगाएर राख भन्ने गाठे
1: मेरो बुवाले त्यसो भन्नुभएको
3: भने त गल्ती गर्ने तिमी भनाई मेरी छोरीले सुन्नुपर्ने यो सबै तिमीले गर्दा भएको हो बुझ्यो
0: गल्ती सौगातको मात्र छैन बुझ्नुभयो अप्सराले पनि आफ्नो ठाउँ बिर्सन हुन्न थियो हाम्रो सोझो भाइलाई फसाउने तपाईँको छोरी
3: मेरी छोरीको पछि पछि लाग्ने तिमी अझ मेरी छोरीले दोष लगाउने लाज लाग्दैन
1: तपाईँहरू शान्त हुनु न
0: अर्काको स्वाइनीको पछि त्यत्तिकै लाग्यो होला त हाम्रो सौगात
1: नेत्र दाई तपाईँ पनि चुप लाग्नु न मेरो कुरा त सुन्नुहोस्
3: हेर सौगात तिम्रो कारणले मेरी छोरीलाई केही भयो भने
1: हेर्नुहोस् ठगुन्ना बा बुवाले तपाईँले त्यस्तो भन्न नहुने थियो त्यसका लागि म तपाईँसँग बुवाको तर्फबाट माफी माग्छु जसले जे भने पनि मैले अप्सरालाई मनदेखि नै मन पराएको हो हामीले एकअर्कालाई जीवनभरि साथ दिने बाचा गरिसकेका छौँ
0: सौगात तेरो दिमाग त ठिक छ
1: दाइ एकछिन नबोल्नु न तपाईँ पिर नगर्नु ठगुन्ना बा अप्सरालाई म बिहे नै गरेर घर भित्राउँछु
3: तिमीले मिलाउँछु भनेर मात्र हुन्छ हेर सौगात मेरी छोरी बुहारी भनेर त्यो घरमा कुनै पनि हालतमा जान्न
4: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ
5: गत हप्ता सोधिएको प्रश्न थियो नेपालको कानून अनुसार कति वर्ष उमेर पुगेपछि विवाह गर्न पाइन्छ यसको सही उत्तर हो 20 वर्ष सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत बझाङबाट धर्मराज जोशी खोटाङबाट युनिसा राई बैतडीबाट सुनिल चन्द र अछामबाट रूपश्री भट्टराई विजेता हुनुभएको छ यहाँहरूलाई धेरै धेरै बधाई तपाईँले रु 200 रिचार्ज कार्ड जित्नु भएको छ अब यो हप्ताको लागि प्रश्न रहेको छ कति कक्षासम्मको शिक्षालाई विद्यालय तहको शिक्षा भनिन्छ प्रश्न पुनः एकपटक कति कक्षासम्मको शिक्षालाई विद्यालय तहको शिक्षा भनिन्छ नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 37
2: है अलि उता सर त
3: किन
2: म पनि आगो तापौँ भनेर
3: म त छोरीलाई तेल मालिस गर्छु भन्छु कि भनेर सोचेको त
2: तेल मालिस छोरीलाई मात्र होइन सन्देशलाई र तिमीलाई पनि गरिदिन्थे नि या नगोचट न ए हात दुखिहाल्छ
3: अँ बेकारमा अर्कासँग तातो रिस गर्दा हेर त तिम्रो हात
2: मेरो मुर्की त्यसको नाकको टुप्पोमा पर्या के हुन्थ्यो थाहा पाउँथ्यो त्यसले छलेर मात्र बच्यो
3: अनि हातै चाहिँ किन हाल्नु परेको थियो तिमीलाई
2: त्यसैको बेहोराले
3: अहिलेको केटा चाहिँ कस्तो छ नि
2: हेर्दा त सोझै देखिन्छ त्यो पनि तर अलि अल्छी अल्छी जस्तो छ
3: जस्तो साउ उस्तै स्टाफ हो कि क्या हो
2: के रे तिमीले मलाई अल्छी भनेको टक्क लाएर
3: होइन एकदमै जागरिलो छौ नि
2: अनि
3: लौ त बरु पूर्णिमालाई तेल लगाइदेऊ म एकछिन पछाडि तासेको चिसो भएको
4: होइन के कुरा गरे कि यसले के भनेदेखि अब केही नपाएर यसले तेल लाएर बस्छ नि
2: मैले लगाइदिन हुन्न र भने आमा
4: त पनि जगतको जस्तो कुरा नगर है कहीँ नपाएर केटा मान्छे भएर तेल लाएर बस्छ मान्छेले देखे पनि के भन्छ
2: जे कुरा नि के जगतले लगाएर जोड्नु भयो नि अहिले सुन्छन् अनि
4: सुने के भयो त नभएको कुरा भने होइन क्या अरे कपटीका सन्तानहरू
2: के भन्नु भयो नि फेरि त्यस्तो
4: जे हो त्यही भने अनि अब कुन दिनदेखि म हो घर बेटी तिमीहरूले भाडा देऊ भन्न बेर लाउन्न
2: ल किन नि
4: ल्या छसले त टन्न ऋण
3: जगत दाईसँग पैसा सापट्टि लिएको उच्च तिमीले
4: केही थाहा नभए जस्तो नगर है रमा त पनि के भनेदेखि तेरै लागि लाग्यो अरे ऋण पनि हेलिकप्टर चढेर उसै गइनस् होला त
3: त्यो हेलिकप्टरको पैसा त परेन भनेको होइन उच्च
4: मैले केही भन्छ भनेर लुकाएको होला तिमीहरूको ऋण म तिर्न सक्दिनँ उत्सवले विदेश गएर तिर्छ कि यहीँ कमाएर तिर्छ यही जानुस्
2: तिरौँला त हो
4: नतिरी त धर पनि भएन नि होइन के भनेदेखि कस्तो अल्छी लाग्ने गरेर तेल मालिस गरे कि खै यता दे म दल्छु
3: लिनुहोस्
4: आइज पिउसी आइज
3: साँच्चै कति खर्च भयो उत्सव
2: हिसाब गर्न बाँकी छ साँच्ची मोहन दाईको चाहिँ पैसा पठाइदिइहाल्नु पर्ने
4: के मेरो मुख हेरेको नि के भनेदेखि मसँग त आश नगरे हुन्छ
3: आमा त्यसलाई दुख्या जस्तो छ बेसरी मालिस नगरिदिनुहोस् न
4: अलिअलि मराक मुरुक नपारे त मालिस कहाँ हुन्छ त यति नगरे त डरा पनि हुन्न केटाकेटी
3: त्यस्तो भन्दैमा दुख्ने गरी मालिस गर्नु पनि त भएन नि आमा डाक्टरले धेरै मराक मुरुक नगर्नु भन्नुभएको छ
4: अब बालबच्चा हुर्काएर बुढिए कि मलाई तिमीहरू के भन्नु ल आफै गर जे यसकै गर्ने हो आफै गर ल लि म त नुहाएँ सुत्न
3: आऊ मेरो भन्नु
4: अचेलका जान्ने सुन्ने
2: हाम्रै आमा पनि
3: मेरो छोरी कति राम्री उच्च के भयो के सोच्नु थाल्यो
2: रना यता ढावा पनि चलेन तिम्रो जाहिर पनि गइहाल्यो आमाको कुरा तिमीले सुनिहाल्यो त्यही भएर अब म त ऋण तिर्ने भए पनि विदेश जानु पर्ला जस्तो छ रमा
3: विदेश छोरीलाई देखेकै छौ मलाई पनि देखेकै छौ डक्टरले तिमीलाई सबै भनेकै छन् अनि हामीलाई यस्तो हालतमा छोडेर तिमी फेरि विदेश जान्छौ
5: ए आमा त्यहाँ कहाँडा छ
6: ओहो यादै गरेन छ मैले सौगात त कतिखेर आएछ यहाँ
5: ए अँ अलि अघि आएको
6: केराउ त मजाले सप्रेछन् त ठगुना बा
7: प्रेम कुमारी बहिनी यसपालि त केराउ टिपेर खाइहाल्नु जस्ता भएका छन्
6: हाम्रो त अह यसपालि पनि केराउ खानालाई रनै गर्नुपर्ने भएको छ बिउ पुरानो परेछ
7: यसलाई पनि आफ्नै बारी सम्झ हुन्छ नि लिएर जानुहोस् न दुई तिन छाक बरु म पनि टिपेर सघाइदिउला
6: मनकै कुरा भन्नुभयो त ठगुना बा
7: बरु केराउ टिपेर हाल्ने कुरा चाहिँ केही भएन
6: के चाहियो र भन्या पोल्टोतिर हालिहाल्छु नि म
7: त्यही त
5: ठगुना बा अनि भण्डारी काका तपाईँका आफन्ती हुन्
7: आफन्ती भन्दा बढ्ता आर्मीमा हुँदा हामी दुईजना असाध्य मिल्ने साथी
6: मलाई त असाध्यै रमाइलो मान्छे लाग्यो है वा हामीले चाहिँ आफन्तै बनाउनु पर्ला जस्तो छ कि कसो सौगात
5: आफन्त बनाउने के भन्नुभएको आमा मैले त बुझिनँ तपाईँको कुरा लिनु केरा राख्नु त
6: ए यहाँ ल अनि सौगात भण्डारी काकाको छोरी चाहिँ कस्तो लाग्यो त तलाई?
5: को
6: खुब मस्की मस्की गफ गरिरहेको थिस् त?
5: ए आशा भन्नुभएको
7: हो? हो त्यो राम्री चिटिक्क परे कि नानी?
5: ठिकै छिन्।
6: त्यही केटीसँग तेरो बिहेको कुरा चलाएका छौ हामीले।
5: के बिहेको कुरा?
7: हे सौगात, अब मेरी असाध्य मिले साथीकी छोरी भर्खरै 70 वर्षकी भई एकदम स्वभावकी छ।
6: केटी सज्जन छे भनेर ठग्न बाले कुरा राख्नुभयो? एकपटक हेरौँ तँलाई पनि देखाऊ भनेर नि।
5: ए गाई हेर्ने बहानामा मलाई केटी भेटाउनु पो खोज्नु भएको तपाईँहरूले?
7: होइन होइन, प्रेम कुमारीले गाई किन्ने घर र सौगात बाबुलाई कुरा चलाएको केटीको घर सँगसँगै छ, त्यही भएर दुवै काम एकैपटक गरौँ भनेर मैले सल्लाह दिएको।
5: मेरो बिहेको कुरा चलाउनु अघि मसँग एकपटक सल्लाह गर्नुपर्ने होइन र आमा?
7: नरिसाउनुहोस् न सौगात बाबु, तपाईँलाई सुहाउँदो केटी छ भनेर मैले कुरा चलाएको हो।
5: तपाईँले कुरा चलाउनु भयो ठिकै छ ठगुन नाबा, आमाले झुक्क्याएर केटी देखाउने होइन नि।
7: आमा बुवाले आफ्नो सन्तानको भलाइ नै सोचेका हुन्छन् सौगात बाबु, अब जे हुन भइगयो, तपाईँलाई केटी मन पर्यो कि परेन त्यो चाहिँ भन्नुहोस्।
5: हेर्नुहोस् ठगुन नाबा, केटी मन पर्नु नपर्नु त्यो टाढाको कुरा हो, तर म उनीसँग बिहे गर्दिन।
6: हामीले बुझ्दा सबै राम्रो छ, केटी पनि राम्री रहेछन्, तँ एउटाले हुन्छ भनिदिँदा सबै कुरा राम्रो हुन्छ। धेरै जिद्दी नगर्न बाबु।
5: हेर्नु आमा, एक त म अहिले बिहे नै गर्दिनँ, त्यसमाथि त्यो केटी भर्खर 17 वर्ष कि छ, त्योसँग बिहे गर्छु भन्ने त कुरै हुँदैन।
6: ठगुना बा, यसका लागि एउटा बुढी कन्या खोज्नु त, 17 वर्ष कि केटी सानी भइरहेला।
7: बुढी कन्या त होइन, तर मेरो नजरमा 21-22 कि अर्की एउटा नानी पनि छिन्। कुरा चलाऊ त सगात बाबु।
5: भो ठगुना बा, तपाईँ पनि आमाको कुराको पछि नलाग्नु भए राम्रो।
7: अब सौगात बाबुले बिहे गर्न मन छैन छैन भन्नुहुन्छ, अप्सरासँग त अब बिहेको बारेमा सोच्नु पर्ला भन्ने कुरा गर्नु भएको थियो र त।
8: आज त भान्साभरि पुरै 84 व्यञ्जनै पाकेको जस्तो छ त मम्मी।
4: अब तँलाई फेरि खाइहाल्नुपर्छ है, यसलाई त केही देख्नै नहुने, जे देख्यो क्वाक्कै खाइहाल्ने भने।
8: अनि खाने भन्नु बनाएको होला त अनि यत्रो फेरि एउटा मात्रै सेलरोटी खाएको हो के, धेरै नरिसाउनु न मम्मी।
4: ओहो नमस्कार काका।
9: नमस्कार नमस्कार, के छ सन्चै छौ चम्पा देवी?
4: हजुर काका।
9: अनि के छ खुसबु नानी खबर?
8: ठिकै छ काका।
9: ल बाबु यतै यता बसे।
10: ए ओके, नमस्ते आन्टी।
4: नमस्ते बाबु, बसौ न।
10: म चाहिँ विल्सन, आई मिन नवल सिंह।
8: उहाँलाई त मैले चिनेन नि काका।
9: ए उहाँ चाहिँ आफ्नै मान्छे पर्नुहुन्छ, नवल सिंह अमेरिकामा बस्नुहुन्छ। बाबु यिनी चाहिँ खुसबु, चिन्यो होइन? उहाँ नै हो।
10: हजुर हजुर, बुझेँ हजुर।
9: अनि खुसबु नानीको पढाइ चाहिँ कस्तो चल्दैछ त?
8: राम्रै चलेछ काका अहिलेसम्म।
4: ल हजुरहरू कुरा गर्दै गर्नु, चिया बनाएर ल्याउँछु है त म।
9: ए हुन्छ हुन्छ, बस बाबु।
10: ए ओके।
9: फेरि कसले जिस्कायो यो पैसा सकिएको बेलामा? ए खुसबु नानी, यता रिचार्ज कार्ड पाउने पसल कता छ?
8: त्यहाँ त्यो चोकको मोबाइल पसल छ नि, त्यही पाइन्छ, ल्याइदिनु पर्ने हो र काका?
9: पर्दैन पर्दैन, तिमीहरू गफ गर्दै गर, म एकैछिन पुगेर रिचार्ज कार्ड लिएर आइहाल्छु।
8: ए अनि कहिले आउनु भयो अमेरिकाबाट?
10: हजुर ए एक महिना जति भयो।
8: ए अब एडभान्स कन्ट्रीमा बस्नु भएको रहेछ, नेपाल त के राम्रो लाग्यो होला र है?
10: राम्रै छ नि, जस्तो भए पनि आफू जन्मेको कन्ट्री राम्रै लाग्छ नि। तिमी पनि त भने जस्तै रहेछौ नि त।
8: के भनेको जस्तो भन्नाले?
10: त्यही ब्युटिफुल ब्युटिफुल लुक्स स्मार्ट।
8: ए तपाईँलाई कसैले मेरो बारेमा केही भनेको थियो र?
10: शिवहरि काकाले भन्नुभएको थियो। बरु म चाहिँ कस्तो लाग्यो तिमीलाई?
8: कस्तो लाग्ने हो र, मान्छे हो राम्रै हुनुहुन्छ त।
10: थ्याङ्क यू। त्यसो भए त कुरा फाइनल भन्ठानु त?
8: हजुर, के कुरा फाइनल गर्ने हो र?
10: शिवहरि काकाले भनेको कुरा
8: प्रष्ट भन्नु न, मलाई त कसैले केही भनेको छैन त।
10: बिहेको कुरा भएको थियो त?
8: बिहेको कुरा रे, मलाई त केही थाहा छैन त।
10: अबै डिफिकल्ट, बिहेको कुरा गरेको बेहुलीलाई थाहा छैन, यस्तो त अमेरिकामा त हुँदैन त।
8: ए कुरा त्यस्तो भयो
10: के छ तिम्रो विचार के छ? आइ एम द गाई, मै हो केटा, अमेरिकामा बस्छु, हाम्रो फ्यामिली सबै उतै छ। $5,000-6,000 आई मिन नेपालको 5-6 लाख जति कमाउँछु पनि, गाडी छ, बङ्गला छ, सबै चिज राम्रै छ।
8: ए त्यसो पो, अनि यो सब मलाई किन भन्दै हुनुहुन्छ तपाईँ? फेरि अमेरिका बस्छु भन्दैमा मैले हुन्छ भन्छु जस्तो लाग्यो तपाईँलाई?
10: नो नो, मैले त्यो भन्न खोजे होइन। इनफ्याक्ट मैले चाहिँ खास
8: हेर्नुहोस्, मैले सुन्न चाहे पनि नचाहे पनि तपाईँले 2-4 गफ दिनुभयो, अब मेरो पनि 1-2 कुरा सुन्नुहुन्छ कि?
10: अफकोर्स अफकोर्स,
8: म मेरो पढाइ सकेर आफ्नै खुट्टामा नउभिएसम्म बिहे गर्दिनँ र म नेसनल क्रिकेट टिममा सेलेक्ट भएर यही नेपालमै सेवा गर्छु। अब तपाईँले यही बिहेकै कुराको लागि मात्रै आउनुभयो भने कुरा यही सकियो, फेरि अर्कोपल्ट आउने दुःख पनि नगर्नु होला।
10: ओके आई डोन्ट माइन्ड, ओके म जान्छु त्यसो भए है, ल बाई।
11: जाडोमा चिया त अच्छा खोइ त बाबुहरू गइहाले कि क्या हो?
8: गए हजुरका पाहुना, थाहै नदि बिहेका कुरा गर्न बोलाउनु भएको रहेछ त।
11: ल केटा राम्रै छ नि, के भयो त? जिन्दगीमा एकपटक बिहा गर्नै पर्छ क्यारे, होइन तैँले हुन्न भन्दिस् कि के हो?
8: बढी कुरा गर्न थाले भए घुक्रे ठ्याक लाउँथे म।
11: तँ पनि मान्छे त होइन, घरिघरि यस्तो सबै कुरा मिलेको मान्छे पाउँछस् तैँले? अरू कुरा केही होइन, तेरो बिहे यही केटासँग हुन्छ मैले भन्दा छु।
12: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट 4 विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा 1 सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
13: गत हप्ता सोधिएको प्रश्न थियो, बच्चा हुर्काउने जिम्मेवारी कसको हो, आमाको, बुबाको कि दुबईको? यसको सही उत्तर हो दुबईको। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत सुर्खेतबाट सुनिता थापा, बझाङबाट चन्द्रराज जोशी, डोटीबाट टेक बहादुर बोगटी र कञ्चनपुरबाट अञ्जना गैरे विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई, तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, गर्भवती महिला तथा नवजात शिशुमा कुनै समस्या देखा परेमा तत्काल कहाँ लैजानु पर्दछ? प्रश्न फेरि एकपटक, गर्भवती महिला तथा नवजात शिशुमा कुनै समस्या देखा परेमा तत्काल कहाँ लैजानु पर्दछ?
14: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी 1 स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 10।
2: जगत यहीँ बसौँ न।
3: हुन्छ, यहीँ बस्दा नि हुन्छ। लजु जोयसी तिमीहरू पनि यता बस त।
4: ओके बाबा।
5: ओके दादा।
3: रिजोर्ट चाहिँ ठाउँ छानेरै बनाएको रहेछ। माझकोट बजार र वरपरका सबै गाउँ प्रष्टै देखिने रहेछ। यो रिसोर्ट खोलेदेखि नै यस्तो आउन मन लागिरहेको थियो, मौका नै मिलिरहेको थिएन। आज बल्ल जुर्यो।
2: त्यही त नि
5: जोयसी, ऊ पर हेर त हिमाल कति राम्रो है दिदी।
6: एक्सक्युज मी, हजुरहरू के लिनुहुन्छ होला?
2: जोयसी तिमी के खाने छोरो?
5: म त लस्सी खाने।
7: म पनि खान्छु नि लस्सी।
3: भइहाल्छ नि। ललिता तिमी चाहिँ के खाने?
2: खाना चाहिँ तिम्रो चोइस गर, बरु लस्सी चाहिँ खाइहालौँ न।
3: यहाँको स्पेसल के छ, के खुवाउनुहुन्छ हजुरले?
6: ए, यहाँको स्पेसल चाहिँ फापरको ढेँडो र कालिजको मासु छ सर।
5: आहा, ढिँडो नि रहेछ।
6: ढिँडै गरिदिउँ त सर।
3: हुन्छ, त्यही गरिदिउँ न है।
6: हजुर सर।
2: त्यो लस्सी चाहिँ पठाइदिइहाल्नु न है।
6: भइहाल्छ म्याम।
5: हामी बस्तीपुरमा पनि यस्तै ठाउँमा खाना खान जान्थ्यौ नि जोयसी, अनि मलाई चाहिँ किन नलगेको? तिमी जन्मेकै थिएनौ, कसरी लानु? म पनि बस्तीपुर जाने
3: हो। अब मम्मीको बिदा मिलेपछि जानुपर्छ है त।
5: हुन्छ।
2: बरु मलाई त्यो एकपटक विलासनगर चाहिँ कस्तो घुम्न जानु मन लागेको थियो।
3: हो र, तिमी बिदा मिलाऊ अनि जाउँला नि। के भयो र, आउने स्याटरडे चाहिँ ऊ त्यो पारीको पाटन अनि त्यो तलको भुङ्रे खोला छ नि, हो त्यसको छेउमा जाउँला। कस्तो रमाइलो ठाउँ रहेछ।
2: हो र,
5: खोलामा माछा नै छ हो बाबा।
3: किन नआउनु नि, कति धेरै छ, यत्रो यत्रो ठुलो माछा पाइन्छ त्यहाँ।
6: ल है त हजुर, लस्सी आयो।
5: म पनि माछा हेर्न जाने।
3: भइहाल्छ नि मेरो कान्छी छोरी।
5: कस्तो मिठो रहेछ है लस्सी।
2: मिठो रहेछ।
3: ल मैले त सकाए।
5: मामु मामु, त्यहाँ पिङ रहेछ, म पनि पिङ खेल्छु नि।
2: लजु जाऊ त बहिनीलाई पिङ खेलाइदेऊ।
5: हुन्छ, ल आऊ जोयसी। मामु फोन दिनु त, बहिनीको टिकटक बनाइदिन्छु।
2: यी ल्याउ, छोरलाई है विचार गर।
5: हुन्छ, हिँड जोयसी।
3: ल जाऊ, तिमीहरू बाहिर जाऊ पिङ खेल्न।
2: जगत तिम्रो फोन आए जस्तो छ हेर त।
3: ए,
2: कसको?
3: पब्लिकेसनबाट रहेछ। एकछिन है। हेलो, हजुर नमस्कार। हजुर हजुर, ठिकै छ हजुर। म यतै माझकोटमै छु त। हो हजुर हजुर, नयाँ किताबको काम हुँदैछ। ए हो, हुन्छ सर, भइहाल्छ नि। यस्तो पऱ्यो भने त खबर पाऊँ न। हुन्छ हुन्छ, भर्चुअल मिटिङ गर्न सकिन्छ। हुन्छ हुन्छ हुन्छ, ओके ओके ओके ओके, बाई।
2: के भन्छन्?
3: मेरो किताबको नयाँ संस्करण निकाल्ने रे।
2: यो त चौथो संस्करण हुने भयो होइन?
3: हो।
2: ल बधाई छ है।
3: के को मलाई बधाई हो र, यसको त सबै श्रेय तिमीलाई जान्छ नि
2: है।
3: अनि त,
2: अनि लेखकज्यू अर्को किताब कहिले सकिन्छ त अब?
3: हेरौँ, एक महिना जतिमा सक्छु कि।
2: के भयो, के सोचिरहेको?
3: ए के होइन,
2: के लेखकज्यू किताबको कुरा गरेको त्यहीको पात्रमा पुग्यो?
3: होइन होइन, त्यही सन्देशलाई सम्झिरहेको थिएँ। बिचरा, हामी आउने बेला जाने भनेर त्यस्तो झगडा गर्दा नि निम्कोली आन्टीले पठाउनु नि भएन। कस्तो नमजा लाग्यो कि मलाई त।
2: त्यही त है, त्यो पछा हामीसँग आउँदा के नै हुन्थ्यो र।
3: बिचरा, कहीँ घुम्न जान नि पाएको छैन होला। हामी यहाँ आएको यत्तिका भइसक्यो, कहीँ गएको थाहा पाएको छैन अहिलेसम्म।
2: त्यही त,
3: फेरि उसको आमा बाउलाई पनि केही मतलब छैन भने। बिचरा सन्देश,
2: खुब पिर गरेको छौ त सन्देशको। तिमीलाई पनि अझै छोरा पाउने रहर लागिरहेको छ के हो हजुर?
8: प्रत्यक्ष वा अप्रत्यक्ष सबै गाह्रो, मलाई त घोक्नै मन लागेन। परिणाम र सरिणाम ला।
9: ओए कुसुम, के भयो? केही नि होइन
8: ला, माथि अब मलाई गौरीले।
9: ओए के भयो, केही भएको छैन? केही फुटेको जस्तो आवाज आएको थियो त।
8: छैन के, केही फुटेको छैन।
10: यो टेबलमा भएको फ्रेम खै त
2: कुन यहाँ फ्रेम थियो ए मैले त यादै गरेको थिइनँ
10: निरजले मेरो बर्थडेमा दिएको फ्रेम के ए कहाँ गयो भन्नु छिटो ए छिटो भन्न यार कुसुम
2: किताबले लागेर फुट्यो अनि डस्टबिनमा फालिदिए
10: बादनी त्यस्तो राम्रो फ्रेम चाहिँ फुटाएर मरिछ
2: नरिसान जानी जानी होइन के
10: अब फुटी त सक्यो अब रिसाएर के ला चिया खा
2: एकछिन च्यालाओस् ल तातो खानै सक्दिनँ म
10: त्यो च्याप्टर घोकिसकिस्
2: गगना च्याउला आयो के आइज न बरु एउटा टिकटक बनाऊ
10: घरमा चाहिँ पढ्न जान्छु भने नि आएपछि चाहिँ टिकटक बनाएर बस्ने पढ्दैन खुरुक्क पढ जहाज आउनु लागेको टिकटक
2: ए के हुन के एकचोटितिर मोबाइल रहेछ त्यसको क्यामेरा कस्तो राम्रो छ देन
10: यो केटी त उता त क्यामुनि छ निकाल पहिला चिया खा सेलाइसक्यो
2: कसको मेसेज आयो फेरि निरजको रहेछ पढ्छु है केले के रहेछ
10: पढ्दैन अहिलेको मेसेज हेर्न हुँदैन भने थाहा छैन मोबाइल देखु रुका
2: हेर मेरो लुगामा झन्डै पोक्थी अब त नपढी छोड्दिन पक्क निरजी लेख्नुहुन्छ मेरी गौरी आज दिउँसो एकछिन निदाएछु
10: मोबाइल दिए भनेको कुसुम
2: सपनामा तिमीलाई आफ्नो श्रीमती र हाम्रा प्यारा प्यारा दुई छोरा छोरी भएको देखे ओहो यस्तो
10: खतरा
2: नखोस् न दिउँसोको सपना साँचो हुन्छ भन्छन् सपना विपना हुने दिन कहिले आउला मेरी माया
10: ए कस्तो रहेछ भने अर्काको मेसेज नआयो भने होइन मैले चाहिँ अहिले नआयो भने चाहिँ
2: कहाँबाट भेट्टाइस तैँले यस्तो नमुना
10: पहिला सिनियर केटाले माया गर्छ जस्तो लागेर ओके भने अहिले त मलाई झगडा थालिसक्यो भने
2: कसले आफूभन्दा सात आठ वर्ष छेटो केटासित लभ गर्नु भन्थ्यो तँलाई
10: त्यही त भने खाली बे गर्ने बच्चा पाउने घर बनाउने कुरा मात्र गर्छ भने दिक्क लाग्दो
2: ब्रेकअप गर्दै न टन्टै साफ
10: म पनि त्यस्तै लागिरहेछ
2: ए साँच्ची तँलाई एउटा कुरा थाहा छ
10: के कुरा
2: हिन्दू बौजू बच्चा पाउने हुनुहुन्छ नि
10: ए हो र
2: अस्ति घाँस काट्न जाँदा बौजू भोमिट गरेर ढल्नुभयो म कस्तो आत्तेको दुई जिउ भएको रहेछ दुई महिना भइसक्यो रे
10: ए जे होस् घरमा बच्चा आउने भयो बच्चा भएको घर कस्तो रमाइलो हुन्छ है
2: मलाई नि कस्तो मनपर्छ नि बच्चा मेरो सानो मामाहरू विलासनगर जानु अघि म भाइलाई भेट्न सधैँ मामा घर गइरहन्थे कस्तो पछ्याउँथ्यो मलाई अहिले त ठुलो भइसक्यो होला एसई सकेपछि म त भेट्न जान्छु
10: ए साँच्ची हरिस पनि एसई पछि पढ्नलाई इन्डिया जाने रे है
2: हो र कसले भन्यो तँलाई
10: हरिसले नै भनेको किन तँलाई थाहा छैन र
2: मलाई त केही भनेको छैन हरिसले
10: होइन होला
2: कस्तो पत्याउँदिन साँच्ची भने विद्या कसम
10: अनि अरू साथीहरूलाई पनि थाहा छ त त्यो हरिसले सबैलाई भन्यो तर तँलाई चाहिँ किन नभन्यो होला है केही न केही कारण त पक्कै हुनुपर्छ तँलाई त्यस्तो लाग्दैन कुसुम

0: बुबा हजुरलाई रोटी बनाइदिनुपर्छ कि भात भए नि हुन्छ?
1: भइगयो, आज भातै खाउँला।
0: रोटी नै खाने भयो नि बनाउला, पिठो सधैँछ।
1: पर्दैन पर्दैन, बरु तातो पानी तताइराख, मलाई राति तातो पानी चाहिन्छ।
0: पानी त मैले सुरुमै तताइसकेको छु बुवा, ऊ त्यहाँ थर्मसमा राखेको छु है।
1: ए आइज, तेरो अघिदेखि यो मोबाइलमा ट्याङ ट्याङ र टुङ टुङ गरिरहेको छ त।
0: खोइ यता दिउँ न, मेसेज आउला।
1: ला, अनि त्यो दाल तरकारीमा पिरो नहालेछ है? डाक्टरले मलाई चिल्लो पिरो नखानु भनेको छ।
0: छैन हालेको।
1: यो ग्यास्ट्रिक हो कि के हो? जहिले पेट ढुसिन्छ।
0: अनि ग्यास्ट्रिक नि किन नहोस् त? तपाईँ जहिले खाली पेट हिँड्नुहुन्छ अनि
1: नभ्याएको बेलामा के गर्नु त? फेरि आमाको ताल त्यही हो, बहिनीहरू पढ्ने मान्छे, उनीहरूलाई के भन्नु अनि आफै नजोतिएर हुन्छ त?
0: बहिनीहरू त राम्ररी पढिरहन् नि।
1: पढकै त होला नि, घरमा केही काम गर्दैनन्। ए आइस, त कति मोबाइल चलाउँछस् हँ? तरकारी डढे जस्तो छ, हेर त।
0: ओहो, धन्दै डढी भएछ।
1: होइन, पढ्ने मान्छे यसरी मोबाइलमा झुङ्गेर हुन्छ?
0: सधैँ त कसले हेर्छ र बुवा, कहिले काहीँ फुर्सद हुँदा त हो।
1: ए आइस, त अब केटाकेटी छैनछ है, सबै कुरा बुझ्ने बेला भयो, के गर्नुपर्छ के गर्नु पर्दैन अब थाहा पाउनुपर्छ। अनि जाँच कहिले हो नि?
0: हुन्छ होला चाँडै नै, फीहरू पनि तिर्न बाँकी नै थियो अनि अलिअलि खर्च चाहिएको थियो बुवा।
1: अनि अस्ति तँलाई भर्खर मैले 18,000 दिएको होइन?
0: कोठा भाडा नि दिएँ अनि यताउता गर्दा सकियो नि।
1: अनि यसरी तैँले खर्च गरिस् भने कसरी पुर्याउने केटा?
0: अस्ति साथीहरूले बर्थडे मनाउनु भने अलिअलि त्यता खर्च भयो।
1: घर व्यवहार कसरी चलिराखेको छ, सकेर गरेको छ कि नसकी गरेको छ थाहा पाउनु पर्दैन?
0: त्यस्तरी नचाहिने नै खर्च त मैले नि गरेको छैन बुवा, अलिअलि क्रिकेटका सामानहरू किनेको थिएँ।
1: अब त्यस्तै त्यस्तैमा खर्च गर्छस् र त जति गरे नि पुग्दैन होइन? त्यो क्रिकेट पनि कति खेल्नु पर्यो अब तँलाई?
0: होइन, त्यस्तो धेरै त खेले होइन बुवा, यो विलासनगर युवा क्लबले क्रिकेट आयोजना गरे रहेछ, त्यसमा खेल्ने चान्स पाएर मात्र खेलेको हो।
1: हेर आयुष, त्यस्तो खेलेर हिँड्नुभन्दा बरु त्यो मिठुको छोराले जस्तो जागिर खाएर पढे हुँदैन?
0: जागिर खान यहाँ त्यति सजिलो छ नि तपाईँले भनेको जस्तो।
1: जागिरै खान्छु भनेर हिँड्यो भने नपाउने हुन्छ र? दुनियाँका छोराछोरीले खाइरहेका छन् त
0: बुवा। पनि खाना पाक्यो, अब खाने हो?
1: एकछिनमा खाउँला। हेर आयुष, सधैँ हाम्रो घरमा पनि बस्न भएन है?
0: कमाउला त हो, बेला आएपछि अलिअलि खर्च माग्यो भने दुनियाँ कुरा सुनाउनुहुन्छ। त्यो विवेक दाईले जस्तो खर्च गर्ने भए कस्तो गर्नुहुन्थ्यो होला?
1: त्यस्तासँग आफूलाई दाँजेर हुन्छ? उसको बाउ नै टन्न पैसा कमाउने मान्छे, हामीले उनीहरू जस्तो बेइमानी गरेर कमाउन सक्दैनौँ।
0: बेइमानी नै किन गर्नु पर्यो र बुवा? साँच्ची यसपालि त्यो हाम्रो घर अगाडिको बाटोको ठेक्का पनि उनीहरूले नै पायो अरे होइन?
1: त्यही त, त्यही बाटोले गर्दा आफूलाई हैरान भएको छ।
0: किन हैरान नि तपाईँलाई चाहिँ?
1: मलाई त्यो बाटोको उपभोक्ता समितिको अध्यक्ष बनाएर छन्।
0: के भयो त, राम्रै त हो नि।
1: के राम्रो हुनु, हुँदैन खाँदो दुःख मात्रै, बेकारमा बसेछु।
0: अनि के भयो र?
1: के हुनु नि, त्यही विवेकको बाउले कता कता मिलाएर खरलप्प पैसा खाएछ।
0: त्यति खाएर त पैसा छ नि, तपाईँले टाउको किन दुखाउनु?
1: नदुखाएर भयो, त्यहाँ भ्रष्टाचार हुँदा मेरो नाम जोडिँदैन? अहिलेसम्म इज्जतमा बसेको मान्छे त्यहाँ म मुछिन्छु त?
0: होइन, आफूले गल्ती नगरेपछि किन मुछिनु नि?
1: अध्यक्षको हैसियतले मैले जवाफ दिनु पर्दैन, त्यही भएर नि म यहाँ आएको हो।
0: ल, यहाँ चाहिँ किन नि?
2: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, नाटकमा भविष्यमा कवि बन्न चाहने पात्र को हुन्? यसको सही उत्तर हो कुसुम। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत अछामबाट दीपक परियार, कञ्चनपुरबाट हिना बोहरा, कैलालीबाट देवेन्द्र धामी र बर्दियाबाट शान्ति थारू विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँहरूले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, विलासनगरका आयुष र खुशबु कुन खेल खेल्न मन पराउँछन्? प्रश्न पुनः एक पटक, विलासनगरका आयुष र खुशबु कुन खेल खेल्न मन पराउँछन्? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार शुरूमा 2, त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तुता अनन्त कश्यप घिमिरे।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार विभिन्न समसामयिक विषयमा छलफल गर्दै आइरहेका छौं। नेपाल चौतारीमा आज भने हामी गीत संगीत र नेपाली समाजको सम्बन्धका बारेमा छलफल गर्दैछौं।
2: नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो, एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज एन्टेना FM बाट पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ।
1: हजुर, तपाईँ कार्यक्रम नेपाल चौतारी सुनिरहनु भएको छ र आजको विषयको बारेमा मैले अघि भनिसकेँ। आज हामी चाहिँ नेपाली गीत संगीतको बारेमा कुरा गरिरहेका छौँ, नेपाली गीत संगीत र समाजको सम्बन्धका बारेमा कुराकानी गरिरहेका छौँ। यसै पनि हामी अहिले तिहारको बीचमा छौँ। आज लक्ष्मी पूजाको दिन हामी लक्ष्मी पूजाकै सन्दर्भमा रहेर पनि अनि गीत संगीतका बारेमा पनि कुराकानी गरिरहेका छौँ। आजको विषयमा छलफल गर्न मसँग चाहिँ वरिष्ठ संगीतकार तथा रेडियो नेपालका पूर्व निर्देशक टिका भण्डारी हुनुहुन्छ। टिका सर, कार्यक्रम नेपाल चौतारीमा यहाँलाई स्वागत छ।
3: जी, यहाँलाई धेरै धेरै धन्यवाद छ। एन्टेना फाउन्डेसनको यो अत्यन्तै लोकप्रिय कार्यक्रम नेपाल चौतारीमा मलाई आज लक्ष्मी पूजाको दिन, एउटा नेपालीहरूको महान पर्वको एउटा महान उत्सवको दिन मलाई सहभागी गराउनु भयो, म ज्यादै हर्षित छु र तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
1: हजुर, अब यहाँ त गीत संगीतमा लामो समयदेखि साधना गरिरहनु भएको छ, गीत संगीतकै क्षेत्रमा यहाँले आफ्नो पहिचान पनि बनाउनु भएको छ। आज हामी यो गीत संगीतकै कुरा गर्नुपर्दाखेरि चाहिँ यहाँसँग चाहिँ अब यो गीत संगीत र समाजका बारेमा मैले अलिकति बढी कुराकानी गर्न चाहेँ मैले। र आजको कार्यक्रममा म सुरुमा चाहिँ अब अलिकति भनौँ न, जस्तो यो संगीतका कुरा गरिरहँदाखेरि चाहिँ संगीत भनेको के हो बाट अलिकति छोटोमा त्यहाँबाट सुरु गरौँ आजको छलफल। संगीत भनेको के हो?
3: संगीतलाई हामी हाम्रो जीवनमा एउटा जीवनकै पर्यायको रूपमा, जीवनको एउटा प्रतीकको रूपमा, जीवनलाई अभिव्यक्त गर्ने एउटा महत्वपूर्ण विशिष्ट कलाको रूपमा, एउटा फाइन आर्ट्सको पनि त्यसलाई चाहिँ उत्कृष्ट कलाको रूपमा मानिन्छ, होइन? यसले व्याकरणीय हिसाबले भन्ने हो भने त अब सङ्गीतभित्र अब हामीले अब बाजा, गीत, नाच, बाघिना भनेर हामीले चाहिँ त्यसरी प्रयोग पहिले पुरानो उसमा प्रयोग गर्दै आयौँ, त्यसमा सङ्गीत अहिले छुट्टिएर आयो, होइन? पहिले त अब सङ्गीत भन्ने बित्तिकै त्यसमा नृत्य पनि हुन्थ्यो अनि गीत पनि हुन्थ्यो, त्यहाँ बाजा पनि बजेका हुन्थे, होइन? अब त्यो थियो भने अहिले चाहिँ सङ्गीत चाहिँ अब वाद्ययन्त्रको साथमा गुन्जने एउटा चाहिँ एउटा साहित्यिक कला को रूपमा हामीले चाहिँ त्यसलाई चाहिँ अनुभव र अभ्यास गर्दै आएका छौँ।
1: हजुर, अब सङ्गीतको छोटो परिभाषा पनि भयो। अब जस्तो म अलिकति नेपाली समाज, किनभने यति धेरै विविधता छ नेपालमा, होइन? भाषिक विविधता छ, जातीय सांस्कृतिक विविधता छ, भौगोलिक विविधता छ। यो वृहत यो विविधतालाई चाहिँ यो नेपाली गीत संगीतको माध्यमबाट चाहिँ कसरी हामीले चिन्न सक्छौँ, बुझ्न सक्छौँ?
3: अब नेपाली गीत संगीत चाहिँ मूलत हाम्रो नेपाली गीत भनेपछि लोकगीत भनेर चिनिन्छ, किनकि आधुनिक गीत त हामीले त्यो चाहिँ पूर्वीय संस्कृतिबाट भनौँ, चाहिँ पाश्चात्य संस्कृतिबाट, पाश्चात्य सङ्गीतबाट, पूर्वीय सङ्गीतबाट हामी चाहिँ प्रभावित रह्यौँ भने लोक सङ्गीत चाहिँ हाम्रो जीवनको एउटा अक्षुण्ण पाठ हो, अभिन्न अङ्गको रूपमा लोक सङ्गीत रहेको छ। यद्यपि हामीले आफ्नो यो आधुनिक सङ्गीत जसलाई हामीले आधुनिक सुगम सङ्गीत भनेका छौँ या आधुनिक सङ्गीत भनेका छौँ या समयको सङ्गीत जे जे रूपमा हामीले परिभाषित गरे तापनि त्यसलाई पनि हामीले चाहिँ नेपालीकरण गरेर अहिले चाहिँ एउटा त्यसले पनि एउटा आफ्नो परिचय र पहिचान बनाइसकेको छ। खास गरी यो 2007 सालमा रेडियो नेपालको स्थापना भएपछि त्यस बेलाको सबभन्दा ठूलो चुनौती भनेकै नेपाली गीतलाई कसरी चाहिँ हाम्रो नेपाली गीत भन्ने त्यो कसरी हिन्दुस्तानी गीतभन्दा फरक हुन सक्छ, त्यो गीत त्यो चाहिँ कसरी चाहिँ पाश्चात्य गीत सङ्गीतभन्दा फरक हुन सक्छ भन्ने एउटा चुनौती थियो। त्यसलाई त्यो लामो समयको अब नेपाली सङ्गीत क्षेत्रका स्रष्टाहरूले त्यसमा चाहिँ धेरै दिमाग ख्याए भनौँ, धेरै मेहनत गरे, उनीहरूले चाहिँ नेपाली गीतलाई नेपाली मुहारमा टल्काउनको लागि भनौँ, नेपाली हावापानी अनुसार, नेपाली जनजीवन अनुसार, लामो समयको अब नेपाली सङ्गीत क्षेत्रका स्रष्टाहरूले त्यसमा चाहिँ धेरै दिमाग ख्याए भनौँ, धेरै मेहनत गरे, उनीहरूले चाहिँ नेपाली गीतलाई नेपाली मुहारमा टल्काउनको लागि भनौँ, नेपाली हावापानी अनुसार, नेपाली जनजीवन अनुसार, नेपाली भाषा भेष अनुसार, नेपालको संस्कृति अनुसार, नेपालको सभ्यता र संस्कारलाई कसरी गीतमा समेट्ने अब त्यो खालको एउटा चुनौती थियो। त्यो चुनौती लगभग अहिले पार गरेर नेपाली गीतले आफ्नो एउटा चाहिँ त्यो नेपाली गीत हो भनेर एउटा जनर एउटा स्थापना गरेको अवस्था छ, एउटा यसलाई विकसित चाहिँ नभनौँ होइन, यो एउटा अहिले पनि संक्रमणकालीन अवस्थामै छ नेपाली गीत सङ्गीतले, जसरी अरू हामी सामाजिक क्षेत्रमा चाहिँ संक्रमणकालको कुरा गर्छौँ, नेपाली गीत सङ्गीत पनि अब पुरै परिष्कृत भइसकेको अन्तर्राष्ट्रिय स्तरमा यसले चाहिँ आफ्नो प्रतिस्पर्धी भूमिका खेल्न सक्ने भन्ने तहको सम्म त पुगेको छैन, अझै पनि हामीले धेरै मेहनत गर्न बाँकी नै छ। त यद्यपि के भने अहिले हामी एउटा परिचय चाहिँ एउटा पहिचान चाहिँ नेपाली गीतको यस्तो हुन्छ है भनेर चाहिँ हामीले चाहिँ त्यो स्थापित गरिसकेको एउटा अवस्था हो।
1: हजुर, जस्तो यो समग्रतामा जस्तो हामी विविधताको कुरा गरिरहँदाखेरि चाहिँ अब अघि पनि मैले भने विभिन्न विविधता छ, त्यो विविधता लाई चिनाउने गरी चाहिँ नेपाली सङ्गीतलाई अलिकति हेर्नु पर्दाखेरि चाहिँ यहाँले कसरी हेर्नुहुन्छ?
3: अब विविधता कुरा गर्दाखेरि हामी पूर्व केदेखि पश्चिम महाकालीसम्म पुग्दाखेरि, उत्तर हिमालदेखि तराईका बस्तीहरूसम्म पुग्दाखेरि, हामी हरेक क्षेत्रमा त्यहाँको आफ्नै मौलिक भाषा छ नि, भाषा अनुसारका गीतहरू छन् होइन, जहाँ चाहिँ भाषाको विकास भएको छ। अहिले हाम्रो देशमा भन्नु झन्डै नै 125-130 भाषाको हामी बोलिरहेको भनेर भन्छ, उनीहरूका गीत सङ्गीतहरू पनि छन् होइन, उनीहरूका गीत सङ्गीतहरू पनि छन्, आफ्ना दुःख का कथाहरूलाई अभिव्यक्त गर्ने त्यो माध्यम चाहिँ गीत सङ्गीत नै बनेको छ। त्यहाँ उनीहरूका आफ्ना मौलिक चाडपर्वहरूमा पनि उनीहरूले चाहिँ आफ्नै भाषामा गीत गाएर आफ्नो दुःख कथा व्यथाहरूलाई चाहिँ अभिव्यक्त गर्दछन्, र उनीहरूको आफ्नै ट्युनिङ पनि भनौँ, धुन पनि आफ्नै किसिमको मौलिक किसिमको छ, पूर्वकोसँग पश्चिमको मिल्दैन, पश्चिमकोसँग पूर्वको मिल्दैन, हाम्रो यहाँ काठमाडौँ उपत्यकाभित्रको आफ्नै खालको एउटा पन छ होइन, नेवारी समुदायको आफ्नै पन छ, पूर्वतिर हामी गयो भने राई लिम्बूहरूको चाहिँ आफ्नै खालको हात पारे होइन, अनि त्यहाँबाट चाहिँ हाम्रो चाहिँ सङ्गिनी हामी पूर्वतिर बढी चाहिँ गाउँछौँ, अब त्यो खालको अब पश्चिमतिर सुदूरपश्चिमतिर गाउने हो भने डेउराको चाहिँ त्यस्तै खालको, अब त्यो बेग्लै खालको अरू गीत सङ्गीतसँग चाहिँ मिल्दैन त्यो होइन, अब त्यो खालको एउटा आफ्नो क्षेत्रको क्षेत्र अनुसार, अहिले त अब प्रदेशमा गयो, प्रदेशमा त अहिले प्रदेश तहको सङ्गीत भनेर त छैन, यद्यपि के भने स्थानीय तहको स्थानीय तहमा बसोबास गरेका विभिन्न भाषाभाषीहरू जसले चाहिँ आफ्नो भाषा बोल्दछन् उनीहरूले आफ्नो गीत सङ्गीतहरू पनि चाहिँ जनमानसमा ल्याएको, ती गीतहरू जस्तै अब रेडियो नेपालको सन्दर्भमा भन्ने हो भने हामीले धेरै झन् 50 भाषामा चाहिँ गीतहरू रेकर्ड गरेका छौँ, भनेको यसको मतलब के हो भने हामीले देशमा जति भाषाहरू छन् ती भाषाहरूलाई अभिव्यक्त गर्ने गीत सङ्गीत पनि तयार रहेछन् भन्ने चाहिँ हामीले अब त्यसरी बुझ्न सक्छौँ। सबै भाषामा नभए तापनि त्यो प्रतिनिधिमूलक ढङ्गबाट पूर्व मेचीदेखि पछि महाकालीसम्मका स्थानीय भाषाभाषीहरूमा गीत सङ्गीतहरू पनि त्यसरी अभिव्यक्त भएका छन् र त्यसले चाहिँ त्यहाँको संस्कृतिलाई चिनाएको छ, त्यहाँको आफ्नो खालको एउटा परम्पराका विषयमा पनि गीतहरू छन्, त्यहाँको संस्कारका विषयमा पनि गीतहरू बनेका छन्, उनीहरूको जीवन शैलीको बारेमा पनि गीतहरू बनेका छन्, उनीहरूको जीवन कला र परम्पराहरूको बारेमा पनि गीतहरू बनेका छन्, र आफ्नो जीवनका दुःख सुख माया प्रेमका कुराहरू प्रकृतिका कुराहरू होइन त्यहाँका सम्पदाहरूको बारेमा सांस्कृतिक सम्पदाहरूको बारेमा पनि गीतहरू गाइएको छ। त्यसरी चाहिँ आफ्नो क्षेत्रको सांस्कृतिक विरासतलाई गीत सङ्गीतले पनि अभिव्यक्त गर्दै आएको हामी पाउँछौँ।
1: जस्तो यहीँनिर मैले अब अर्को कुरा जोड्न खोजेको चाहिँ, जस्तो अब अहिले प्रविधिको पनि विकास भएको छ, अघि यहाँले भन्नुभयो जस्तो प्रदेश अनुसार अथवा हामी पूर्वदेखि पश्चिमसम्म जान्छौँ भने विभिन्न खालका भाषा त्यस्तै गरी विभिन्न खालका चाहिँ लोकलय गीत सङ्गीतहरू चाहिँ हामी पाउँछौँ, त्यो कुनै समयसम्म चाहिँ त्यही ठाउँको लागि मात्रै अलिकति सीमित थियो, अहिले चाहिँ यो अलिकति बढी जस्तो पश्चिमको गीत देउडा गीत पूर्वमा सुनिने, पूर्वेली गीत पश्चिममा सुनिने अथवा अरू क्षेत्रमा अरू क्षेत्रका गीतहरू सुनिने, यो अवस्था चाहिँ कस्तो देख्नु भएको छ यहाँले, पहिलेकै जस्तो छ कि अहिले यसमा अलिकति

0: लोकल लेभलमा अथवा स्थानीय तहमा आफ्नै गाउँठाउँका गीत सङ्गीत भन्दाखेरि चाहिँ त्यसरी चाहिँ त्यो क्षेत्रका गीत सङ्गीतले अलिक प्रोत्साहन अलिकति प्राथमिकता पाएको देखिन्छ. तर अहिले चाहिँ अलिकति घुलमिल भइसकेको अवस्था, पश्चिमका गीतहरू पूर्वमा चल्ने, पूर्वका गीतहरू पश्चिममा चल्ने, तर विशेषतः हेर्दाखेरि चाहिँ पश्चिमका पश्चिममै पूर्वको अलिकति बढी पूर्वतिरै चलेको, र त्यो चाहिँ काठमाडौँ उपत्यकामा चाहिँ त्यो एक खालको चाहिँ एउटा सम्मिश्रण भएको, यो चाहिँ एउटा चाहिँ त्यो के भन्ने त्यसलाई फ्युजन भएको होइन, त्यो चाहिँ त्यो एक खालको सिङ्क्रोनाइजेसन भन्छ नि हामी चाहिँ, त्यो एक त्यो एक ठाउँको संस्कृति अथवा एक ठाउँको सङ्गीत अर्को ठाउँको सङ्गीतसँग चाहिँ त्यो मिलजुल भएको, सम्मिश्रण भएको, मिश्रित अवस्थामा रहेको त्यो खालको अवस्था चाहिँ अहिले छ. त्यसलाई चाहिँ काठमाडौँले चाहिँ त्यो एउटा भूमिका यहाँ चाहिँ काठमाडौँ उपत्यकामा अथवा चाहिँ काठमाडौँ राजधानीमा रेकर्ड भएका गीतहरू चाहिँ कुनै पूर्वीय छन्, कुनै पाश्चात्य छन्, कुनै चाहिँ तपाईँको चाहिँ ठेट लोकगीतहरू छन्, कुनै मौलिक गीतहरू छन् भने कुनै अब अलिकति कोठे प्रवृत्तिका भनौँ प्रकृतिका गीतहरू आफ्नै कोठामा बसेर लोकगीत बनाइएका गीतहरू पनि त्यत्तिकै चलेका छन् अहिले चाहिँ भने त्यो खालको एक खालको एउटा यो एउटा विस्तारित चाहिँ अवस्था देखिन्छ काठमाडौँ उपत्यकामा, र एक खालको छ्यासमिसको अवस्था पनि छ. त्यो चाहिँ एउटा राम्रै पक्ष हो, त्यसले एक ठाउँको गीत सङ्गीत अर्को ठाउँको श्रोताले सुनेर रमाउने, सङ्गीतमा चाहिँ आनन्द लिने त्यो त्यो खालको परम्परा चाहिँ अहिले हुर्कदै गएको छ.
1: हजुर, अब यो हाम्रो गीत सङ्गीतकै कुरा गरिरहँदाखेरि चाहिँ जस्तो ऋतुअनुसारका गीतहरू पनि छन्, ऋतुअनुसारका चाडपर्वहरू पनि छन्, ती चाडपर्वमा पनि गीतहरू फरक फरक छन् होइन. यो यो चाहिँ अब जस्तो हामी जस्तो के भन्छखेरि अब यो चाहिँ तिजका कुरा गर्छौँ, दसैँका कुरा गर्छौँ, तिहारका कुरा गर्छौँ, त्यस्तै गरी चाहिँ अन्य जात जातिका अन्य चाडपर्वका पनि कुरा गर्छौँ. यो सबै चिज हेर्दाखेरि चाहिँ अब यो हाम्रो विविधतालाई चाहिँ अब यो अघि यहाँले पनि कुरा उठाउनु भयो, यो नेपालमा मात्रै सीमित भयो कि यो चाहिँ अलिकति यसले बजारीकरण गर्न सकेन कि, यति धेरै विविधता भएपछि त यसको बजारीकरण पनि त्यसरी नै हुनुपर्छ भन्ने प्रश्न पनि छ, यसलाई चाहिँ कसरी बुझ्ने?
0: यो तपाईँले भन्नु जस्तै ऋतु अनुसार, जस्तै अहिले हाम्रो मालश्री भनौँ न, मालश्री धुन चाहिँ दसैँको छेकमा चाहिँ बढी हामी चाहिँ सुन्ने गर्छौँ होइन. तिहारमा तिहारका गीतहरू, देउसी भैलोका गीतहरू चाहिँ प्रशस्त मात्रामा हामी सुन्छौँ. असार लाग्ने बित्तिकै हामी असारे गीतहरू चाहिँ प्रशस्त मात्रामा सुन्छौँ होइन. अब वसन्त ऋतुमा वसन्त ऋतुको वसन्त रागै चाहिँ हामी चाहिँ गाउने गर्दछौँ होइन. त्यो खालको समय अनुसार चाहिँ गीत सङ्गीतहरूको शैली पनि, गीत सङ्गीतहरूको सुन्ने मिठास पनि त्यो चाहिँ फरक फरक हुँदै गएको. यो वर्षै बाह्रै महिना बाह्रै काल अलिअलि फरक, त्यसको फरकपन गीतको प्रस्तुतिमा होइन, गीतको भाषामा पनि, भाषा सम्प्रेषणमा पनि त्यसमा चाहिँ केही फरक प्रस्तुति रहन्छ. कलाकारहरूले पनि त्यो समयमा सुन्ने गीत सङ्गीतलाई त्यही समयमा चाहिँ गाउँदाखेरि चाहिँ उपयुक्त हुन्छ भन्ने ठान्दछन्. अनि अर्को कुरा चाहिँ अब ऋतुमा मात्र नभएर दिनमा पनि प्रभातकालीन समयमा गाउने, त्यसपछि दिवा सेवामा अथवा दिउँसो गाउने गीतहरू, साम्यकालीन सेवामा अथवा साँझमा गाउने, अनि राति सुन्ने गीतहरू, त्यो पनि एउटा समय अनुसार चाहिँ फरक फरक हुन्छ. भने अब ऋतु सँगसँगै गीतले पनि प्रकृतिसँग चाहिँ त्यो गीत चाहिँ यो एउटा छुट्टै नभएर प्रकृतिबाटै उत्पत्ति भएको हुनाले होइन, अब यो चाहिँ यसलाई हामीले अब धार्मिक रूपमा आध्यात्मिक रूपमा हेर्नु ईश्वरीय देन अथवा ईश्वरको यसलाई प्रसादको रूपमा, उपहारको रूपमा हामी ईश्वरको उपासनाको रूपमा हामी बुझ्छौँ. तर के भने गीत एउटा प्रकृतिसँग एक खालको एउटा विज्ञानमा इको सिस्टम भने जस्तै गीत पनि यो चाहिँ विज्ञानसँग रिलेटेड छ, प्रकृतिसँग रिलेटेड छ. त्यो प्रकृतिले नै हामीलाई गीत सङ्गीतको पनि विभिन्न रागहरू, विभिन्न सुरहरू, विभिन्न तालहरू, गीतको कम्पोजिसनहरू, कर्ड्सहरूको कम्पोजिसन पनि त्यो खालको हुन्छ. त्यसभित्र चाहिँ कहीँ कोमलता होइन, कहीँ चाहिँ अलिकति त्यसलाई चाहिँ हार्ड वर्डहरू पनि हामी चाहिँ गीतभित्र पनि त्यो पाउँछौँ होइन. त्यो शृङ्गारिकता पनि हामी पाउँछौँ. वीर रसमा गाउने शब्दमा त्यही खालको चाहिँ कर्ड्सहरू प्रयोग गरिन्छ, त्यही खालको सुरहरू प्रयोग गरिन्छ. अलिकति करुणा छ भने त्यही खालका चाहिँ अलिकति माइनर कडहरूको हामी प्रयोग गरेर जान्छौँ, करुणासँग त्यो सुहाउँदिलो हुन्छ.
1: जस्तो यहाँ यो कुरा गर्दै गर्दाखेरि अब यो कार्यक्रममा आज छलफलमा टिका भण्डारी हुनुहुन्छ वरिष्ठ सङ्गीतकार, थप कुराकानी गर्दै गर्दाखेरि चाहिँ जस्तो अब यो सङ्गीत एकदमै सर्वव्यापी छ होइन, अब जस्तो प्रयोगका हिसाबले पनि सङ्गीत जेमा पनि जसरी पनि फिट हुन्छ, गीत सङ्गीत चाहिँ खुसीमा, दुःखमा, पीडामा, मनोरञ्जनमा, खेलकुदमा, उपचारमा पनि, त्यस्तै गरी राष्ट्रियतामा, क्रान्तिमा पनि गीत यो चाहिँ यो प्रयोग हुन्छ. यो के गीत सङ्गीतमा अथवा सङ्गीतमा के त्यस्तो शक्ति छ यो छ जसले गर्दाखेरि यो चाहिँ सबैतिर कम्प्याटिबल हुन्छ, सबैतिर फिट हुन्छ?
0: सङ्गीतमा एकदम अद्भुत किसिमको शक्ति छ.

0: अब भनौँ न, हामी हरेक मानिसलाई दुःखमा, एकदम दुःख पीडामा परेको मानिसले पनि आधा घन्टा जति चाहिँ उसले एकदम अब चाहिँ डिप्रेसनमै छ भन्दा पनि फरक परेन। कुनै डिप्रेसनमै भएको मान्छेले पनि आधी घन्टा चाहिँ ध्यानपूर्वक त्यो गीत सुन्यो भने आधा घन्टा कम्तीमा पनि त्यो डिप्रेसनबाट ऊ मुक्त हुन्छ, होइन? कुनै ऊ रिस आवेग अशान्त भएको छ, मन एकदम हलचल छ, उसको विचलित भएको छ, चाहिँ मनमा अनेकन किसिमका चाहिँ उसका चाहिँ मनोभावहरू आइरहेको छन् भने पनि उसले चाहिँ ध्यानपूर्वक गीत सुन्यो भने ऊ त्यो बिर्सिन्छ, उसले आफ्ना दुःखहरू बिर्सिन्छ, आफ्ना पीरहरू बिर्छ, आफ्ना चाहिँ ती दुखेका मनका कुराहरूलाई एकछिन त्यो बिर्सिन्छ र ऊ त्यो गीत सङ्गीतमै जान्छ। त्यो एउटा शक्ति गीतभित्र छ। अब त्यो शक्ति चाहिँ के भने एउटा गीत एउटा त्यो एउटा भाव हो, एउटा भावना हो, एउटा संवेदना हो, त्यो एउटा अनुभूति हो, जीवनको हरेक अङ्ग प्रत्यङ्गसँग भन्नु यहाँ नाभि प्रस्थान बिन्दुबाट त्यो उठान भएको होइन, चाहिँ स्वर लहरी अथवा भनौँ त्यो कम्पन चाहिँ जसरी मुखाकृतिबाट अथवा मुखबाट चाहिँ हामी अभिव्यक्त गर्छौँ, मुख त त्यो आवाज निकाल्ने एउटा माध्यम मात्रै हो होइन, त्यो चाहिँ जसरी तपाईँले एउटा कलाकारले उसले जीवन दिएर उसले चाहिँ प्राण दिएर उसले एकदमै धेरै मेहनत गरेर त्यो चाहिँ धेरै मेहनतको एउटा चाहिँ धुन अथवा चाहिँ लय सुनाएको हुन्छ, जसरी उसले मेहनत गरेको हुन्छ त्यो मेहनत चाहिँ श्रवण गर्नेहरूको कानमा पनि पुग्दाखेरि उसले त्यति नै ध्यानपूर्वक त्यति नै उसले चाहिँ भावमा त्यति नै चाहिँ गहिराईमा गएर त्यति नै तपाईँको संवेदनामा डुबेर सुन्दाखेरि त्यसले चाहिँ मान्छेलाई अथवा प्राणीलाई समेत भनौँ तपाईँको चाहिँ गाई वस्तुको छेउमा गएर पनि तपाईँले राम्रो बाँसुरीको धुन बजाउनु भयो भने एकछिन ऊ हल्लिन उफ्रिन छोड्छ र त्यसले चाहिँ त्यो गीतलाई सुन्छ भनौँ, त्यसबाट चाहिँ ऊ प्रभावित हुन्छ, त्यसबाट चाहिँ त्यसको भाइब्स अथवा त्यसको चाहिँ तरङ्गहरू उसको शरीरमा पनि गइरहेको हुन्छ भने चाहिँ अनि प्रकृतिसँग पनि त्यो खालको चाहिँ यसको सम्बन्ध छ, यो प्रकृतिसँग चाहिँ बाटै आएको र प्रकृतिलाई नै मन्त्रमुग्ध बनाउने, आह्लादित बनाउने, त्यसलाई चाहिँ चाहिँ प्रभावित तुल्याउने काम चाहिँ त्यसले गरिरहेको हुन्छ। त्यसमा एउटा अदृश्य शक्ति छ तपाईँको सङ्गीतभित्रको अदृश्य शक्ति भनेको चाहिँ यो अनुभूत गर्ने एउटा संवेदनाको कुरा हो, यो चाहिँ त्यसलाई शब्दमा अभिव्यक्त गर्दाखेरि त्यो एउटा संवेदना भन्छ नि, हामी मानिसमा हामी त्यसमा चाहिँ कहिले दुःखमा, कहिले सुखमा, कहिले हाँसोमा, कहिले आँसुमा, कहिले एकदम आक्रोशमा, कहिले चाहिँ हामी एकदम चाहिँ नैराश्यतामा, अब अनेकन अनुभूतिमा हुन्छौँ। त्यस्तै गीत पनि तपाईँको ती अनुभूतिहरू जागृत गराउने, जस्तो प्रकृतिको गीत तपाईँ गाउनुहुन्छ त्यो प्रकृतिको त्यो मानवीय अवचेतनामा भनौँ त्यो चेतनाभित्र पनि त्यसले चाहिँ स्थान बनाउँछ अथवा त्यसले त्यसको प्रभाव परिहाल्छ। तपाईँले हामीले चाहिँ नाच्ने गीत गायौँ भने मान्छेहरू हात हल्लाउन थाल्छन्, टाउको हल्लाउन थाल्छन्, चाहिँ हाम्रो चाहिँ नाच्नै चाहिँ तयार हुन्छ,
1: प्रक्रिया आफै आफै आफै हुन्छ, स्वतः हुन्छ, त्यो कहिले हुन्छ नि
0: स्फूर्त हुन्छ, त्यो अदृश्य हुन्छ। अनि जस्तै अब यस्ता खालको अलिकति विरह भएका यो अल्जेजिकाले भनौँ न एउटा गीतलाई उदाहरण मानौँ न, अलिकति विरह पनि छ, त्यसमा केही चाहिँ यथार्थ पनि छ होइन, यतिकै यथार्थ परक पनि छ, केही विरह पनि छ, अलिकति पीडा पनि छ त्यसभित्र र अलिकति खुसी पनि छ भने चाहिँ अब यस्तो गीतले चाहिँ मान्छेलाई चाहिँ अनुभूत गराउने, मेरो यस्तो थियो है, हाम्रो यस्तो थियौँ, हाम्रो परिस्थिति यस्तो थियो, हामीले यसरी चाहिँ समय गुजारेका थियौँ, अथवा दिदीभाइको यस्तो सम्बन्ध हुन्थ्यो, आज भाइटिकाको दिन चाहिँ हामी छुट्टिएका छौँ भने त्यो खालको एउटा गहिरो अनुभूतिमा त्यसले पुर्याउँछ। त्यो यो चाहिँ एउटा अदृश्य अनुभूति र एउटा चाहिँ संवेदनायुक्त एउटा चाहिँ भाषा भएको हुनाले यसले संवेदनामै हिर्काउँछ, यसले बाहिरी शरीरको बाहिरी अङ्गमा हिर्काउँदैन। हो अहिलेका गीत सङ्गीतहरू जति तपाईँ हामी सुन्छौँ जसको बारेमा हामी चाहिँ त्यसको समालोचना पनि गरेका छौँ, आलोचना पनि गरिरहेका हुन्छौँ, त्यसको चाहिँ कतिपय अवस्थामा चाहिँ ती गीतहरू चाहिँ सामाजिक रूपमा अपाच्य भए, सामाजिक रूपमा आलोच्य भए, सामाजिक रूपमा त्यसले चाहिँ एउटा चाहिँ उश्रृङ्खलता विशृङ्खलता ल्यायो, समाजले गलत बाटोतिर लग्यो भन्ने सन्देश दियो भन्ने कुरा पनि गरिरहेको छौँ। ती गीतलाई अपवादमा छोडेर ती गीतलाई हामी अलिक चर्चा चाहिँ यसलाई छुट्टै पाटोमा एउटा आलोचनाको अथवा भनौँ त्यसलाई चाहिँ यो सङ्गीतभित्रको एउटा विकृत पक्षको रूपमा हामीले लिनुपर्ने हुन्छ। हरेक क्षेत्रमा सकारात्मक नकारात्मक कुराहरू आउँछन्, सङ्गीतमा पनि ती कुराहरू छन्, तर यदि सकारात्मक सङ्गीतको कुराकानी गर्ने हो भने चाहिँ सङ्गीतले एउटा अनुभूति जागृत गराउने हो, मान्छेहरूले चाहिँ भनौँ न आधा घन्टामा एउटा नेताले भाषण गरेर चाहिँ कन्भिन्स गर्न नसकेको कुरा होइन, चाहिँ उसले चाहिँ आफ्ना दर्शकहरूलाई आफ्नो चाहिँ अनुयायीहरूलाई नि अर्थ्याउन नसकेको कुरो सङ्गीतले पाँच मिनटको गीतले अनुभूत हुने गरी होइन त्यो संवेदनामा डुब्ने गरी त्यसभित्रै हराउने गरी हो यो कुरो त है भने ढाक्क त्यो एउटा मेसेज लाग्ने होइन त्यो खालको एउटा अनुभूतिमा पुर्याउने काम चाहिँ गीत सङ्गीतले गर्छ। तपाईँले अघि भन्नु पनि जस्तै जस्तै क्रान्तिमा पनि गीत सङ्गीतको कुरा आयो नि,
1: जस्तै उपचारमा पनि गीत सङ्गीत, हजुर
0: उपचारमा पनि, र यो चाहिँ एउटा राजनीतिक परिवर्तनमा पनि चाहिँ विश्वमा, यहाँ नेपालमा मात्रै नभएर विश्वमै हामीले यसो अध्ययन गरेर हेर्दाखेरि पहिले बिटल्सका गीतहरू होइन चाहिँ त्यो बेला त्यो के अरे पिटर गुर्थी पिटरका गीतहरू, त्यसपछि तपाईँको चाहिँ जोन लेलनका गीतहरू, यी उनीहरूका गीतहरू चाहिँ क्रान्तिमा पनि प्रयोग भएका छन्।
1: बब मार्ले भन्ने गायक हुनुहुन्थ्यो
0: त्यसरी प्रयोग भएका छन् भने नेपालमै पनि जस्तै रामेशहरूले मन्जुलहरूले गाएका गीतहरू, शम्भुराईहरूले नि गाएका गीतहरू, चन्द्र भण्डारीहरूले लेखेका गीतहरू, श्याम तमोटहरूले लेखेका गीतहरू चाहिँ थुप्रै कलाकारहरू भनौँ, यो एउटा ठुलो एउटा समुदाय छ नि जसका गीतहरू गाएर क्रान्तिमा मानिसहरूलाई उद्वेलित गराउने, क्रान्तिमा आउनको लागि अभिप्रेरित गराउने, उत्प्रेरित गराउने, क्रान्तिमा ऊर्जा दिने, क्रान्ति जोस जागृति दिने, चेतना दिने, उनीहरूलाई त्यो खालको चाहिँ एक खालको एउटा सचेत दिने काम चाहिँ गीतले गरेर त्यो गीतबाट उठेका मानिसहरू, धेरै मानिसहरू मन्त्री पनि भइसके, सांसद पनि भइसके होइन, ठुल्ठुलो पदमा पुगिसके भने त्यो गीतले त्यो खालको एउटा चेतना दियो, त्यो खालको जागृति दियो, त्यो खालको एउटा एक खालको एउटा चाहिँ जागरण ल्यायो, त्यो जागरणले चाहिँ मानिसहरूलाई उठायो, त्यसले समाजलाई पनि उठायो, एउटा परिवर्तनको दिशामा अगाडि बढायो, र त्यो खालको एउटा त्यो एउटा पक्ष हो, त्यो एउटा राजनीतिक परिवर्तनको लागि अथवा समाज परिवर्तनको लागि एउटा गीत हो। अब तपाईँले अघि भने जस्तै जस्तै मान्छेको स्वास्थ्य चाहिँ मा उपचारले नभएको होइन, क्लिनिकल्ली नभएका कुराहरू अथवा चाहिँ विज्ञानले पनि चाहिँ कतिपय कुराहरू चाहिँ विदा गरेको भनौँ, त्यसलाई चाहिँ क्विट गरेको कुराहरू हुन्छ, क्लिनिकल्ली डेथ भनिन्छ कहिले काहीँ होइन, तर त्यस्तो कुराहरू म्युजिक थेरापीबाट मान्छेहरू जागृत भएको कुरा हामी पढ्छौँ।
1: अब मेडिटेसनमा पनि ध्यानमा पनि सङ्गीतहरूको प्रयोग भएको हुन्छ होइन,
0: भने विज्ञानलाई पनि फेल गराउने त्यस्तो खालको शक्ति चाहिँ सङ्गीतमा, यो अदृश्य शक्ति हो, अदृश्य शक्ति हो। अब त्यो अदृश्य शक्तिलाई चाहिँ कलाकारहरूले आफ्नो तह अनुसार, आफ्नो आफ्नो गुण अनुसार, आफ्नो आफ्नो सिप अनुसार,
1: आफ्नो भाषा अनुसार
0: होइन भाषा अनुसार उनीहरूले ग्रहण गर्छन् र सम्प्रेषण गर्छन्, उनीहरू जसरी बुझेका छन् त्यसरी सम्प्रेषण गर्छन्, कसैले गहिरो ढङ्गबाट लिन्छन् गहिरो ढङ्गबाट सम्प्रेषण गर्छन्, कहिले त्यसलाई हल्का फुल्का ढङ्गबाट यो चाहिँ गीत सङ्गीत भनेको रमाइलो हो, नाच्ने गाउने हो, यसले चाहिँ एक खालको चाहिँ जीवनमा चाहिँ उत्साह दिने प्रेरणा दिने मात्रै काम गर्छ भने, कसैले यसलाई चाहिँ यसले चाहिँ चेतना जगाउने जागृत गर्ने हो, मान्छेका भित्र नसा नसामा चाहिँ त्यो सुसुप्त रहेको चाहिँ भावहरूलाई चाहिँ जागृत गर्ने काम गर्छ, विचार दिन्छ यसले, चेतना दिन्छ यसले भन्ने खालको विचारहरू पनि ल्याउँछन्। ती सबै कुरामा वास्तवमा सङ्गीतले चाहिँ भूमिका खेलेको हुन्छ।
1: सङ्गीतकै कुरा गर्दा, सङ्गीतकै शक्तिको कुरा गर्दाखेरि चाहिँ अब सङ्गीतले जोड्ने काम पनि गर्छ भनेर भनिन्छ नि, जस्तो चाहिँ सङ्गीतले फाटेको मन जोड्छ, टुक्रिएको राष्ट्रियता जोड्छ, सम्बन्ध जोड्छ, मान्छे र प्रकृति जोड्छ, त्यो कुन तत्त्व हो? यो शक्तिसँग सम्बन्धित मात्रै कुरा हो कि त्योभन्दा बाहेक तत्त्व पनि छ जसले चाहिँ जोड्ने काम पनि गर्छ?
0: एकदम यो गीत सङ्गीतको काम भनेको तोड्ने भन्दा जोड्ने नै हुन्छ होइन, संस्कृतिसँग जोड्ने, संस्कारसँग जोड्ने, सभ्यतासँग जोड्ने, मान्छे मान्छे बिचको भावनात्मक एकता जागृत गर्ने अथवा एकता ल्याउने, मान्छेलाई गोलबन्द गराउने, मान्छेलाई सङ्गठित गर्ने होइन, मान्छे मान्छे बिचमा एक खालको हार्मोनाइजेसन, एक खालको चाहिँ यो सिङ्क्रोनाइजेसन गर्ने, ग्रुमिङ गर्ने काम, त्यसले एकीकृत गर्ने काम, एक भिक्को बनाउने काम चाहिँ गीत सङ्गीतले गर्छ। र यो चाहिँ विगतका हाम्रो नेपालको राजनीतिक इतिहासमा पनि सांस्कृतिक रूपबाट सांस्कृतिक चाहिँ योद्धाहरूले जस्तो भूमिका खेले होइन, चाहे त्यो चाहिँ 35-36 सालको राजनीतिक आन्दोलनमा, विद्यार्थी आन्दोलनमा किन नहोस् होइन, चाहे त्यो 46 सालको जनआन्दोलनमा किन नहोस्, चाहे त्यो 52-65 जनआन्दोलनमा चाहिँ त्यो युद्ध मैदानमा गाएका गीतहरूले हामीले रोएको देखेछौँ, नेपालका ठुल्ठुला नेताहरू रोदै गरेको अगाडि गीत कलाकारले गाउँदैछ, कलाकारहरू सबै चाहिँ 40-50 नै रोदै गरेको, त्यो गीतले जागृत गरेको चाहिँ त्यो एउटा त्यो गीतको शक्ति हो। त्यो गीतले कलाकारले गीत गाउँदाखेरि कठोर मन भएका मान्छेहरू पनि पग्लिएको दृश्य त हामीले हेरेका छौँ नि, त्यसले के गराउ के बुझाउँछ भने चाहिँ गीतभित्र त्यो खालको एउटा रस, त्यो खालको एउटा भाव, त्यो खालको एउटा एक खालको चेतना र एक खालको त्यो एउटा अदृश्य शक्ति चाहिँ त्यसभित्र हुँदो चेताहरू चाहिँ, जस्तै उहिले हामी चाहिँ बालागुरु सडानन्दको कुरा हामी पढ्छौँ, चाहिँ पानी पारेका कुरा पुरै चाहिँ पानी नपरेर कति समय भएको अनि त्यो बेला चाहिँ राग गाएर चाहिँ पानी पारेका कुराहरू पनि हामी भन्छौँ, एकदम यथार्थ हो त्यो पनि, त्यसमा चाहिँ कुनै किम्बदन्ती होइन कि, त्यो चाहिँ चाहिँ पानी पार्ने वृष्टि गराउने चाहिँ त्यो खालको क्षमता त्यो खालको शक्ति चाहिँ गीत सङ्गीतभित्र हुन्छ।
1: हजुर जस्तो यो हजुर ठिक सर, जस्तो हामीले यो गीत सङ्गीतको कुरा गर्दाखेरि चाहिँ बढी जस्तो हामी मान्छे हामी मानव जातिलाई फोकस गरेर हामी कुराकानी गर्छौँ भन्ने गरिन्छ, जस्तो खोला सुसायो चरीले गीत गायो होइन, त्यस्तै गरी चाहिँ अब हावा सुसायो जस्ता कुराहरू गरिरहँदाखेरि चाहिँ यो गीत सङ्गीत भन्ने कुरा चाहिँ हामीले सुनेको हामीले भोगेको गीत सङ्गीत चाहिँ हामी मान्छेका लागि भयो मानव जातिका लागि भयो, त्योभन्दा फरक ठाउँमा पनि यो गीत सङ्गीत लागू हुन्छ, गीत सङ्गीत हुन्छ त्यहाँ
0: मानव जातिमा मात्रै हेरि यो गीत सङ्गीत तपाईँले अघि भने प्रकृतिसँग नै, जस्तै जङ्गलमा तपाईँ जानुहोस् होइन, जङ्गलमा तपाईँ अनकन्टा जम्मा जहाँ चाहिँ मानिसहरूको चाहिँ कोलाहल जहाँ हुँदैन त्यहाँभित्र चाहिँ हामीले ध्यानपूर्वक सुन्यौँ भने त्यो हावाले पनि एक खालको सुर दिइरहेको हुन्छ कि, एक खालको सुर आइरहेको हुन्छ, चरा चुरुङ्गीले पनि एक खालको एउटा चाहिँ सङ्गीत गाइरहेको हुन्छ त्यो होइन, उनीहरूले उनको भाषा उनीहरूको भाषामा उनीहरूले चाहिँ आफ्नो तरिकाले चाहिँ गाइरहेको, किरा फटाङ्ग्राहरू किराहरूले पनि तपाईँको जङ्गलमा एक खालको चाहिँ गाइरहेको हुन्छ। त्यो तपाईँले हामीले सङ्गीतले त्यो कुन स्केल रहेछ भने यसको स्केल मापन गऱ्यौँ भने त्यो स्केलमा हुन्छ, कुनै न कुनै एउटा न एउटा स्केल उसले टेकेकै हुन्छ, एउटा न एउटा सुर उसले बोकेको, एउटा सुर एउटाले बोकेको हुन्छ, किरा पटङ्गाले त्यो गरेको हुन्छ, चरा चुरुङ्गीले एउटा सुर दिइरहेको हुन्छ, हावा हुरी बतासले पनि त्यही खालको एक खालको सुर दिइरहेको हुन्छ होइन, अनि अब जस्तै चट्याङ पर्दाखेरि पनि त्यो एउटा न एउटा कहीँ न कहीँ त्यो सुरमै आएको हुन्छ त्यसमा त्यसमा पनि, र यो जति हामीले चाहिँ सात सुर अथवा त्यसलाई चाहिँ हामीले चाहिँ कोमल तीव्र गरेर बाह्र सुरको कुरा गर्छौँ नि, चार फ्ल्याटको कुरा गर्ने गर्छौँ, ती बाह्र सुरभित्र ती पनि ती सुरहरू पनि अटेका हुन्छन्, मात्र के हुँदैन त्यहाँ एरेन्जमेन्ट हुँदैन, त्यहाँ एरेन्जमेन्ट जुन हामी विभिन्न सुरहरूलाई जसरी चाहिँ हामी एरेन्ज गरेर एउटा गीतको आकार दिन्छौँ नि हामी होइन, त्यो त एरेन्ज गरेपछि भएको हो नि, एरेन्ज नगर्ने त त्यो छ र कस्तो छ, अहिले एउटा बच्चाले हार्मोनियम बजायो भने होइन त्यो जङ्गलको आवाजहरू भन्दा यो चाहिँ नमिठो सुनिन्छ, बरु त्यही मिठो सुनिन्छ, भनेपछि चाहिँ चाहिँ मानवले त्यसलाई एरेन्ज गर्न सक्यो अथवा त्यसलाई व्यवस्थापन गर्न, सुरहरूलाई व्यवस्थापन गर्न सक्यो र त्यो एउटा सुर बन्यो, एउटा लय बन्यो, त्यो एउटा चाहिँ कम्पन बन्यो होइन, नभए प्रकृतिमा हरेक प्रकृतिमा तपाईँको चाहिँ त्यहाँ कुनै न कुनै रूपमा सुरहरू हामी भेटिन्छ, कसैले चाहिँ कतिले त त्यसमा रेकर्ड गरेर ल्याउँछ, मैले पनि यसपालि बाहिर जाँदाखेरि कतिपय कुरा यो काम लाग्छ भनेर होइन, खोलाको कलकल त्यो झरनाहरूको चाहिँ अनि त्यो अनि जङ्गलमा किरा करा एक किसिमको त्यो एउटा चाहिँ किरा कराउँछ क्या, त्यो किरा आवाजहरू अनि हावाहरू बेग्लै हावा चलेको बेला चाहिँ जङ्गलमा त्यो रुखहरू एक अर्कासँग जुझेको त्यो चाहिँ त्यो खालको हावा र प्रकृति बिचको एकाको त्यो खालको सम्मिश्रणको आवाजहरू बडो आनन्द हुन्छ, र यो चाहिँ मानिसले चाहिँ त्यसलाई व्यवस्थापन गर्यो, त्यसलाई सुरबद्ध त्यसलाई चाहिँ विभिन्न नोटहरूलाई चाहिँ मिलाएर त्यसले धुन क्रिएसन गर्यो होइन, तर उनीहरूले स्वतस्फूर्त उनीहरूको चाहिँ के अरे प्रकृतिमा जुन देखिन्छ त्यो चाहिँ स्वतस्फूर्त उनीहरूको त्यो नित्य कर्म जस्तो उनीहरूको चाहिँ भइरहन्छ त्यो, र यो सङ्गीत त्यही भएर चाहिँ अब अदृश्य छ, अब यसै हो भन्न त सकिन्छ, तर हामीले झट्टै हेर्दा सुन्दाखेरि चाहिँ त्यो पाइन्छ प्रकृतिमा पनि, जङ्गलभित्र पनि तपाईँको विभिन्न किसिमका सुरहरू विभिन्न किसिमका आवाजहरू होइन ध्वनिहरू त्यसमा चाहिँ सम्मिश्रण भइरहेको केही न केही बताइरहेको सन्देश दिइरहेको कुरा चाहिँ हामीलाई प्रभावित तुलाउनु भन्नुको मतलब पनि त्यहाँ केही न केही अभिव्यक्त भइरहेछ, जुन कुरो उनीहरूले आफ्नो भाषाले गरिरहेका छन् आफ्नो तरिकाले गरिरहेका छन्, हामीले त्यसलाई चाहिँ आफ्नै तरिकाले हामी बुझ्छौँ, त्यसरी चाहिँ प्रकृतिमा पनि सङ्गीत आफै आफ स्वतस्फूर्त त्यो कुनै किसिमको ऊ होइन कि आफ्नै किसिमको चाहिँ मौलिक चाहिँ धुनहरू त्यहाँभित्र हुन्छ।
1: हामी गीत सङ्गीतका कुरा गरिरहेका छौँ, यसलाई हामीले विभिन्न कोणबाट व्याख्या पनि गरिरहेको छौँ, छलफल पनि गरिरहेका छौँ अहिलेसम्म। अब चाहिँ म अलिकति यो हाम्रो गीत सङ्गीत नेपाली गीत सङ्गीतको चाहिँ अवस्थाको बारेमा अलिकति छलफल गर्न चाहेँ मैले, ठिक सर, अहिले चाहिँ नेपालको गीत सङ्गीतको नेपाली गीत सङ्गीतको अवस्था चाहिँ कस्तो छ? अघि यहाँले संक्रमणकालीन अवस्था भन्नुभयो, सबै संक्रमणकालीन अवस्थामा त पक्कै पनि होइन होला, अवस्था कस्तो छ अहिलेको गीत सङ्गीतलाई सरस्वती हेर्ने हो भने?
0: अहिलेको गीत सङ्गीतको अवस्था भनेको जस्तै 2000 फेरि पनि हामी बटम लाइन हेर्दाखेरि चाहिँ जस्तै अहिले नेपालमा नेपाली सङ्गीतको एउटा फर्मल्ली अथवा औपचारिक रूपमा यसको विकास क्रम हेर्ने हो भने झन्डै 110 वर्ष 1965 देखि विक्रम सम्बन्ध 65 जुन बेला चाहिँ सेतुरामले एउटा गीत गाएका थिए, धारा पानी कुवा पानी कुन पानी सार्ने हो, नेपाल जाने बाटो मूल बाटो नदीले छेक्यो कुन बाटो जाने हो भने त्यो बेला पुल थिएन, त्यो बेला पुल नभएको बेलामा नदी खोला बढेपछि वारीको वारी पारीको पारी हो, त्यो बेला सेतुरामले गाएको यो चाहिँ पहिलो गीत हो। अर्को चाहिँ अब तपाईँको त्यही बेला 1965 तपाईँको चाहिँ सेतुरामले गाएको के अरे राजमती कुमती जिके वसापिरती हाय बिउ राजामती चा, अब यो नेवारी गीत हो होइन। अब तपाईँको 110 वर्ष अगाडि गाएको सेतुरामले गाएको गीत आज नेपाली संगीतमा यो चर्चित छ, स्कुलहरूमा बालबालिका नाचन हो बेल, अब त्यतै सेतुरामकै आवाज त छैन, सेतुरामले पछि अब पछि अरू विभिन्न कलाकारले गाए, त्यसपछि प्रेमदोष प्रधानले गाउनुभयो, त्यसपछि त्यसपछिका पुस्ताले पनि गाए, तर गाउँदै गाउँदै त्यो चाहिँ के भने एउटा ट्रान्सफर्मेसन भनौँ एक खालको रूपान्तरणको प्रक्रियामा आफ्नो तरिकामा तर ट्युनिङ धुन चाहिँ फेरि त्यसरी गाए, प्रयोग चाहिँ विभिन्न तरिकाले गर्दै आए, त्यसरी तपाईँको विकसित हुँदै हुँदै हुँदै हुँदै चाहिँ अगाडि आएर 7 सालदेखि चाहिँ अझै त्यसले चाहिँ राम्रो किसिमको एउटा चाहिँ स्प्रिट लियो, त्यसले चाहिँ गति लियो, जहाँ चाहिँ रेडियो नेपालको स्थापना भएपछि त्यही त्यो चाहिँ एउटा रूपको रूपमा गीतको सङ्गीतको एउटा चाहिँ रूप त्यसले चाहिँ बनायो, आफ्नो स्वरूप बनायो, त्यसपछि अगाडि बढ्दै गयो। अनि तपाईँले के भन्यो त्यसपछि जोड जोड्छु म तपाईँलाई चाहिँ मूल प्रश्नको उत्सुकी थियो तपाईँको,
1: अनि मूल प्रश्न चाहिँ जस्तो यो अहिलेको गीत सङ्गीतको अवस्था चाहिँ कहाँ छौँ हामी भन्ने मेरो प्रश्न थियो यसमा चाहिँ।
0: अब अवस्थाको कुरा गर्दाखेरि त्यही त हामीले एउटा एक खालको त्यो चाहिँ 110 वर्ष अगाडि सात त्यसपछिको दोस्रो फेजमा 7 सालबाट एउटा जुन किसिमको एउटा गीत सङ्गीतको एउटा हामीले विरासत भनौँ हाम्रा पुस्ताहरूले हाम्रो चाहिँ पुर्खाहरूले जुन किसिमको चाहिँ विरासत लिएर आए, मलाई चाहिँ के लाग्छ भने अब यो मेरो व्यक्तिगत धारणा हो, अहिले तपाईँको जुन किसिमको एउटा जुन स्तरको जुन मापदण्डको जुन सोचको र जुन एक खालको एउटा चाहिँ गीत सङ्गीतप्रति हेरिने दृष्टिकोण नै फरक किसिमबाट चाहिँ गीत सङ्गीतहरू पहिले उत्पादन हुन्थ्यो, व्यवसायीकरण हुनुभन्दा अगाडि अथवा 2040 सालभन्दा अगाडि जुन एउटा नेपाली सङ्गीतले मानक निर्माण गरेको थियो होइन, जुन एउटा मूल्य निर्माण गरेको थियो, जुन एक खालको एउटा विरासत निर्माण गरेको थियो, त्योमा चाहिँ अहिले त्यस प्रकृतिका गीत सङ्गीतहरू चाहिँ त्यसपछि 40 साल झन् यो 46 सालको परिवर्तनले जुन खासको एउटा बहुलता चाहिँ सिर्जना गर्यो, यसमा विविधताहरू चाहिँ आए र विदेशमा पनि नेपाली गीत सङ्गीतहरू पनि चर्चा परिचर्चामा आउन थाले, त्यो अवस्थालाई हेर्दाखेरि चाहिँ त्यस बेलाका गीत सङ्गीतहरूको हारिमा अहिले गीत सङ्गीतहरू चाहिँ विभिन्न प्रविधिको विकासले गर्दाखेरि त्यो प्रकृतिका गीत त अहिले सुन्न पाइँदैन, त्यो एङ्गलबाट हेर्दाखेरि चाहिँ आजभोलि त्यो स्तरका गीतहरू छैन, तर के छ भने अब तपाईँले त्यसपछिका गीतहरूमा चाहिँ जुन एउटा प्रविधिको विकास भयो होइन, 46 सालपछि त अब प्रविधिको क्षेत्रमा पनि सूचनाको क्षेत्रमा सञ्चारको क्षेत्रमा सङ्गीतको क्षेत्रमा होइन हरेक क्षेत्रमा भनौँ न चाहिँ विकास भयो, त्यसले के ल्यायो भने एउटा एक खालको चाहिँ प्रविधिको विकास गर्यो, प्रविधिको विकासले चाहिँ के गर्यो भने कलाकारहरूलाई अलिकति सुविधाभोगी बनाइदियो होइन, उनीहरू अलिक सोफिस्टिकेटेड भए, अब स्टुडियोमा गएर 1 घन्टाभित्रमा गीत सिद्ध्याएर अर्को स्टुडियोमा फेरि गाउनुपर्ने परिस्थिति सिर्जना गरिदियो, र कतिपय कामहरू गायकहरूले कलाकारहरूले गर्ने कुराहरू पनि त्यो टेक्निकल्ली अथवा टेक्नो चाहिँ प्रयोगहरू हुन थाले, चाहिँ गायकी पनि टेक्नोमा परिणत हुँदै गयो, त्यसले चाहिँ जुन हाम्रो नेपाली सङ्गीतको एउटा चाहिँ मूल एउटा चाहिँ मर्म हो, जुन एउटा भाव हो होइन, जुन एक किसिमको लय हो, जुन किसिमको एक खालको एउटा नेपाली सङ्गीतको एउटा गरिमा हो, त्यो गरिमालाई चाहिँ अलिकति यसले असर पुर्याएको छ, तर अब प्रविधिको कुरा गर्दाखेरि अब हिजो हामी नै म नै आफै पनि म बम्बईमा मैले तिनवटा नेपाली फिल्मको चाहिँ सङ्गीत मैले रेकर्ड गरेको छु होइन, जुन बेला नेपालमा रेकर्डिङ अथवा प्रविधि यहाँको जुन वाद्ययन्त्रहरू यहाँ चाहिँ तपाईँको चाहिँ गायक गायिकाको कुरा गर्दाखेरि पनि होइन, र त्यसमा प्रयोग हुने जुन एप्लिकेसनहरू हामी प्रयोग गर्छौँ अहिले जुनै सबै जुनसुकै कुरा पनि एप्लिकेसन मात्रै डाउनलोड गरे हामीलाई पुग्छ अहिले होइन, अब त्यो सबैको अभाव थियो र हामी त्यहाँ गयौँ र गऱ्यौँ, अब अहिले ती कुराहरू हामी कहीँ छ, त्यही कारण यस अर्थमा हेर्दाखेरि हामी हिजो विदेशीहरूसँग अथवा चाहिँ बाह्य स्रोतसँग हामी चाहिँ आश्रित थियौँ भने अब त्यो छैन, त्यही कारण हामी अलिक बलियो भयो। हामीले प्रविधिलाई आत्मसात गर्ने भएछौँ, प्रविधिलाई चाहिँ अभ्यास गर्न थालेछौँ भन्ने कुराबाट हेर्दाखेरि चाहिँ हाम्रो गीत सङ्गीतको स्तर बढेको हो भन्ने कुरा देखिन्छ। तर पनि गीतलाई हेर्ने दृष्टिकोण नै बदलिएको छ अहिले।
1: हजुर,
0: गीत सङ्गीतमा अब जुन खालका पुराना कलाकारहरूको जुन खालको एउटा स्टार्डम भनौँ न, एक खालको एउटा फलानु कलाकार भन्ने बित्तिकै जुन खालको एउटा ओजन हुन्थ्यो होइन, त्यो ओजन घट्दै घट्दै घट्दै गएको छ होइन। आज एउटा गीत चल्छ, फेरि दुई वर्षपछि कलाकार हराउँछ, फेरि अर्को आउँछ, त्यो खालको छिटो छिटो एउटा फास्टफुड चाहिँ वेमा चाहिँ गीत सङ्गीतहरू अगाडि बढिरहेको छ। यसलाई अब धेरै प्रगति भयो, धेरै विकास भयो भनेर भन्दाखेरि चाहिँ हिजोको चाहिँ के हो त भन्ने प्रश्न उठ्छ होइन। हिजो चाहिँ हिजो किन त्यस्तो भयो त भन्दाखेरि हिजो गीत बिक्रीको विषयवस्तु थिएन होइन। एउटा तपाईँको उदाहरण दिन्छु, कुनै भर्खर भर्खर सुरुवात 41 सालमा कुनै एउटा गायकले चाहिँ गीत गाएर पैसा लियो भन्दाखेरि त्यो ठुलो इस्यु बनाएको थियो होइन। नारायण गोपालले त्यो इस्यु उठाउनु भएको छ, तैँले चाहिँ गीत गाएर पैसा लिस् भनेर चाहिँ यस्तो खालको डिबेट भएको थियो क्या। भने अहिले अहिले पैसा नदिकन कसैले गीतै गाउँदैन। भनेपछि त्योभन्दा अगाडि चाहिँ गीत भनेको चाहिँ एउटा निष्ठाको विषय रहेछ, त्यो भनेको एउटा एक खालको एउटा चाहिँ पूजा जस्तो नि, एउटा आराधना जस्तो, एउटा गहिरो त्याग जस्तो, एउटा चाहिँ एक खालको त्यो चाहिँ एउटा विशुद्ध पवित्र एउटा आत्माबाट अभिव्यक्त हुने एउटा कलाको रूपमा त्यसरी चाहिँ लिइन्थ्यो। र गीत सङ्गीत पनि त्यही अनुहारका, त्यही प्रकृतिका, त्यही शैलीका गीतहरू जन्मिए र मान्छेको मनमा त्यस बेला रेकर्ड भएको अहिलेसम्म नै रहिरह्यो। यस अर्थमा हेर्दा त्यस बेलाका गीतहरू चाहिँ स्तरीय गीत सङ्गीतहरू भनेर अहिले
1: काला चाहिँ गीत भन्छौँ हामी एकदम अविस्मरणीय होइन
0: होइन, काला चाहिँ अजर अमर अजम्बरी अनेक उसबाट भन्छौँ। अब अहिले जन्मेका गीतहरू कहिले चाहिँ हामी अजम्बरी भन्छौँ होला, काल चाहिँ कसरी भन्छौँ होला, त्यो त नहुने भयो। भनेपछि त्यो त दिगो विकास त अहिलेको अवस्थाले दिएन नि त। यस अर्थमा हेर्दाखेरि अहिले हामी गीतको छनौट, गीतले चाहिँ जुन किसिमको एउटा चाहिँ लङ लास्टिङ अथवा चाहिँ त्यसको दीर्घ जीवन को हिसाबले हेर्ने हो भने चाहिँ अहिले चाहिँ त्यो हिसाबले कमजोर गीतहरू
1: अहिले तर हजुर अहिले चाहिँ अहिले नेपाली गीत सङ्गीतलाई चाहिँ जस्तो यहाँले भन्नुभयो एउटा त प्रविधिको कारणले पनि र सोचको कारणले पनि हो यो गीत सङ्गीतमा समस्या पनि देखिएको छ भन्नुभयो। त्यो सँगसँगै जस्तो पश्चिमा सङ्गीत त्यस्तै गरी अब छिमेकी राष्ट्र भारतीय सङ्गीतले पनि नेपाली गीत सङ्गीत मौलिकतालाई चाहिँ अलिकति च्याप्दै लगेको हो, अलिकति खुम्च्याउँदै लगेको यसको क्षेत्र भन्ने खालका छलफल पनि सुन्ने गर्छौँ, यस्ता खालका बहसहरू पनि हुने गर्छन्। कति त्यो कुरा कति साँचो हो अथवा त्यो कुराले यो कहिलेसम्म असर पारिरहन्छ?
0: अब एउटा कुरो चाहिँ के छ भने हाम्रो देश जतिसुकै भने पनि हामी चाहिँ भूपरिवेष्टित अवस्थामा छौँ होइन। एकातिर चिन छ, चिनको सांस्कृतिक कुराहरू हामीमा त्यति प्रभाव पर्दैन
1: हजुर,
0: र भारतसँग हाम्रो चाहिँ हरेक कुराहरूसँग चाहिँ मिल्दाजुल्दा छन् होइन। हाम्रो संस्कृति, धार्मिक परम्परा, रीतिरिवाजका धेरै कुराहरू चाहिँ मिल्दाजुल्दा छन्। र गीत सङ्गीतको त्यो लय पनि कता कता अहिलेका जस्तै चाहिँ नेपाली चलचित्रका गीतहरू सुन्दा र हिन्दी चलचित्रमा आएको जुन किसिमको अहिले फरक ट्रेन आइरहेको छ नि, त्यही फरक ट्रेनको प्रभाव चाहिँ हामीले कमर्सियल गीतहरूमा पनि हामीले पाइरहेका छौँ। भने एक किसिमको अब भारतीय चलचित्र र बलिउडमा जुन किसिमका गीत सङ्गीतहरू आएको छन् त्यसको रिफ्लेक्सन चाहिँ यहाँ पनि भइहाल्छ त्यसको होइन। ठुलो चाहिँ बजारको सानो बजारमा त्यसको चाहिँ रियाक्सन पनि चाहिँ हुन्छ र रिफ्लेक्सन पनि दुइटै त्यसको चाहिँ प्रभाव पनि त्यसको रहन्छ नै। तर हो त्यही कुरामा चाहिँ हामीले अक्षुण्ण कसरी राख्ने त, त्यसबाट चाहिँ हामी कसरी चाहिँ नेपाली गीत चाहिँ नेपाली मुहारको होस्, नेपाली मनको होस् होइन, नेपाली शैलीको हो, त्यो चाहिँ अहिलेको चुनौती हो। त्यो चुनौती चाहिँ अहिले नेपाली नेपालको चाहिँ कला सङ्गीत क्षेत्रले नेपालको चाहिँ सङ्गीत क्षेत्रका कर्ममा लागिरहेका कलाकारहरूले चाहिँ अहिले छुट्याउनु पर्ने सबैभन्दा ठुलो एउटा चुनौती, हामीले पार गर्नुपर्ने चुनौती, सामना गर्नुपर्ने चुनौती चाहिँ अहिले यही नै हो। तर अब यो एक खालको एउटा चाहिँ यो चेतनाको कुरा भयो, यो खालको एक खालको एउटा शिक्षाको कुरा भयो, यो चाहिँ एक खालको आदर्शको कुरा भयो। तर यथार्थमा चाहिँ के हुन्छ भने छिटो छरितो ढङ्गबाट होइन। अनि अर्को कुरो के आउँछ भने तपाईँको चाहिँ अब सङ्गीत भनेको त अब यो यसको सिमाना हुँदैन, यो चाहिँ संसारभरि नै मान्छेले चाहिँ साथ
1: बुझ्ने भाषा हो, संसारले बुझ्ने भाषा हो भन्ने
0: भाषा मात्रै फरक हो, यो अन्तर्राष्ट्रिय भाषा हो सङ्गीत भन्ने कुराहरू। पनि एक खालको फेरि एउटा मजा नि त. अनि त्यसले चाहिँ के गर्छ भने अब यो भारतीय प्रवृत्तिका गीत सङ्गीतहरू पनि नेपाली सङ्गीतमा आयातित भएर आइदिइहाल्छन्. त्यसको एउटा प्रभाव, त्यसको त्यो एउटा चुनौती नेपाली सङ्गीतको जहिले पनि रहिरहन्छ. किनभने यो हामी चाहिँ सीमासँग बाँधिएर बसेका अथवा चाहिँ सीमामा रहेका चाहिँ स्रष्टाहरू भएका हुनाले त्यसको प्रभाव हामीमा रहन्छ. त्यसलाई नै हामीले चाहिँ त्यसबाट मुक्त रहनु नै हाम्रो सबैभन्दा ठुलो चुनौती अहिले चाहिँ हो.
1: हजुर, अब यो अहिलेको सङ्गीतको कुरा गर्नुपर्दाखेरि कुनै समय चाहिँ यो आधुनिक सङ्गीत त्यस्तै गरी पप गीत भन्ने थियो, त्यो त्यतिखेर त्यसको चाहिँ एकदमै चलेको बेला थियो. अब अहिले पछि समय सुगम सङ्गीत भनियो. अब अहिले फेरि आएर हामी लोकगीत अथवा लोकशैलीका गीतहरू त्यसमा पनि एकदमै अब अहिले चाहिँ कम वाद्यवादन प्रयोग भएका गीतहरू अलिक बढी प्रचलनमा छन्। अनि त्यो सँगसँगै अर्को पाटोमा भने चाहिँ यो रिमेकको पनि चलन चल्दै आएको छ.
0: हो,
1: यो अवस्थालाई अहिले हेर्दाखेरि चाहिँ अब हामी अगाडि कसरी बढ्दैछौँ, कता जाँदैछौँ?
0: अहिलेको अवस्था हेर्दाखेरि अब एक खालको हिपहप गीतहरू पनि छ, एक खालको ऱ्याप गीतहरू पनि आएको छ, अहिले रिमिक्स गीतहरूको पनि छ. रिमेक गीतहरू पनि अलिकति अब अलिकति बुझेका कलाकारले रिमेक गर्नु रुचाउँछ, रिमिक्स गर्नु त्यसरी पनि आइरहेको छ. अनि चाहिँ विभिन्न शैलीका भनौँ न, विभिन्न प्याटर्नका गीतहरू आइरहेका छन्। एउटा प्रयोग हो यो, अब यो मानिसहरूले अब छिटो लोकप्रिय हुने त्यो खालको अभिप्सा भएका, त्यो खालको अभिलाषा भनौँ न, एक खालको चाहिँ रातारात लोकप्रिय बन्ने सोच भएका कलाकारहरूले धेरै लामो उनीहरूले चाहिँ सोचेका पनि हुँदैनन्, चाहिँ उनीहरूले त्यो गीत सङ्गीतको इथिक्सको बारेमा पनि उनीहरूलाई त्यति गीत सङ्गीतको मूल्यको बारेमा पनि उनीहरूले त्यो धेरै याद गर्दैनन्। उनीहरूले के भने कसरी छिटोभन्दा छरितो ढङ्गबाट चाहिँ लोकप्रिय बन्न सकिन्छ, चर्चित बन्न सकिन्छ, उनीहरूले चाहिँ त्यस्तो खालको गीत सङ्गीतको प्रयोग गर्दै आएको, तर त्यसको चाहिँ आयु हुँदैन, त्यो एकदम छोटो समयमै झनै झनै भन्नुहुन्छ, त्यो 12 महिना पनि गर्दैन, त्यो 12 महिनापछि नै तपाईँको त्यो विस्थापित भएर जान्छ. अहिलेसम्म हामीले जति रिमिक्स गीतहरू सुन्यौँ होइन, चाहिँ जति ऱ्याप गीतहरू यहाँ भए, जति चाहिँ हिपहप बनाए, यहाँनिर पप गीतहरूकै कुरा गर्दाखेरि पनि पप गीत त नेपाली पनि कति त बनेका छन् नि, तर तिनीहरूको आयु पनि छोटै छ. भनेपछि त्यो एउटा तात्कालिक रूपमा तत्कालको लागि उनीहरूको आफ्नो लोकप्रियताको सिँढी चढ्नको लागि एउटा वैशाखी बनाएका हुन्छ, तर त्यो त्यसले त्यो चिरस्थायी हुँदैन, त्यसले लङ लास्टिङ गर्दैन, त्यसले कलाकारलाई पनि खासै त्यस्तो केही पनि दिँदैन, किन त्यो अब त्यो एक वर्षको लागि पाएको लोकप्रियताले होइन जीवनभरिको लागि त त्यसले कुनै अर्थ राख्दैन नि. कोही कलाकार रिमिक्स गाएर बनेको मलाई थाहा छैन,
1: होइन
0: भने त्यो त्यो चाहिँ अस्थायी कुरा हुन्थ्यो, त्यसले चाहिँ नेपाली सङ्गीतको विकासमा त्यसको कुनै अर्थ हुँदैन, त्यसले काहीँ त्यसले सङ्ख्या पनि त्यो होइन, त्यो सङ्ख्यामा पनि, किनभने त्यो त अलरेडी पहिले नै कुनै बेला त्यो तयार भइसकेको एउटा स्रष्टाले गाइसकेको गीत र एउटा समय एउटा काल त्यसले चाहिँ हाँकिसकेको भनौँ न, एक चाहिँ त्यो गीतलाई फेरि त्यसलाई चाहिँ अलिकति तोडबोड गरेर फरक शैलीमा ल्याएको छु भनेर अब त्यसले चाहिँ नेपाली सङ्गीतलाई खासै चाहिँ तात्विक रूपमा केही भिन्नता देला जस्तो लाग्दैन मलाई चाहिँ.
1: हजुर, हामी कार्यक्रम नेपाल चौतारीको अब अन्तिम चरणमा आइसकेका छौँ, समय पनि सकिने लागेको छ, निर्धारित समय. अब जाँदा जाँदै टिका सर, हामी तिहारको माहौलमा छौँ, आज लक्ष्मी पूजाको दिन, जाँदा जाँदै चाहिँ हाम्रा श्रोता दर्शकलाई के भन्न चाहनुहुन्छ?
0: अब आज यो एउटा महत्त्वपूर्ण दिन, आजको दिनमा म सम्पूर्ण श्रोताहरूलाई जसले मलाई चिन्नुहुन्छ, माया गर्नुहुन्छ, आज धनधान्यकी देवी जसको हामी पूजा गर्छौँ, उपासना गरिरहेका छौँ, जसबाट हामी आशीर्वाद लिइरहेका छौँ भने आजको दिनमा सबैलाई म सुख शान्ति समृद्धिको कामना गर्छु. सबैको जीवनमा सुख मिलोस्, शान्ति मिलोस्, समृद्धि होस्, सबैलाई पुगोस् भन्ने अब भन्दै यहाँहरू सबैलाई फेरि पनि म हामी नेपालीहरूको महान पर्व तिहारको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना भन्न चाहन्छु. त्यही हो अब शुभकामना नै सबैभन्दा ठुलो कुरा होला.
1: हस्, धेरै धेरै धन्यवाद टिका भण्डारी सर. नेपाल चौतारीमा आज हामीले गीत सङ्गीत र नेपाली समाजको सम्बन्धका विषयमा छलफल गऱ्यौँ. नेपाल चौतारीको आजको छलफलमा सहभागी भएर आफ्नो अमूल्य विचार राखिदिनु भएकोमा यहाँलाई पुनः म धेरै धेरै धन्यवाद दिन चाहन्छु. त्यसै गरी कार्यक्रम नेपाल चौतारी तपाईँले फेसबुकमा हेर्नुभयो, तपाईँलाई पनि धेरै धेरै धन्यवाद. रेडियोमा सुन्नुभयो, तपाईँलाई पनि धेरै धेरै धन्यवाद. नेपाल चौतारीको अर्को अङ्क आउँदो शुक्रबार अर्को विषय लिएर हामी फेरि पुनः आउने नै छौँ. तबसम्मका लागि आजका अतिथि, उत्पादन टोली लगायत आजको कार्यक्रमबाट म अनन्त कश्यप घिमिरे पनि विदा हुन चाहन्छु. नमस्ते, शुभ दीपावली।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 46
2: कस्तो कटक्कै मन खाने बिरुवाको गीत नैन आँसु थाम्नै सकिनँ मैले त
3: ए निमगली दिदी सन्चै हुनुहुन्छ नि दिदी
2: तनलाई त सन्चै छ मन भने यस्तै त हो कहिले पुग्छ चङ्खेलीका लेख कहिले कर्णालीका छान् ए सन्देश के उभिरा बस् त यहाँ
4: सामा
3: जे होस् नाति बजेको सङ्गत बढ्या छ अझ
2: मेरो नातिले मलाई माया गर्छ मेरो बुढेसकालको सहारा यही त हो खा खा चाउचो नपोखेर खा त्यास अनि चकचक पनि नगर चकचक गरिस् भने फेरि अर्को चाउचाउ किन्दिन नि
4: गर्दिन आमा म उता खेल्छु नि है
2: खेल खेल धेरै उता दिलतिर चाहिँ नजानु नि लडिन्छ फेरि नैन ज्ञान त खर्लप्पै सुकेछ त तिम्रो के भनेदेखि यसो मिठो मसिनो खाने गर्दिनौ कि के हो
3: पाकेको खानकी पनि एक्लो घाँटीमा त नछिर्दो रहेछ दिदी
2: तिम्रा पो नेपाल फर्किन न अरे
3: मैले आङ खस्ने व्यथा लागेको कुरा पनि भनेकै हो अब आउँछु आउँछु भने पनि कति महिना भइसक्यो आउन्नन् खै
2: अनि छोराबारी नि छोराबारी उनीहरू गाउँ फर्किनन् रे
3: पहाडमा खनी खोस्टी गरेर खान गाह्रो भयो भनेर सहर सरेका के फर्किन्थे त नि
2: मेरो पनि त्यस्तै छ हेर के भनेदेखि बुढा खसेपछि अरू छोराछोरी सबै लाखापाखा लागे कान्छो छोरो भनेर यही उत्सवसँगै बसे पहिला पहिला तोलाको वचन खोलामा जान दिन्थेन अहिले त बोली साध्यै हुन्न मुख मुखै मुख मुखै
3: सबैका त्यस्तै रहेछन् कसको पो गतिलो छ र कली लागेको कि खै के भन्थे त्यही हो कि
2: के भनेदेखि छोराहरू स्वास्नीको फरियामा बेरिन थालेपछि बाबुआमाबाट पराई हुँदै जाँदो रहेछन् नैना
3: अचेल फेरि झैझगडा पर्यो हो र दिदी
2: उत्सवको रात दिन तिनै आमा छोरीको गुमुत हुँदैमा बित्न थाले छ छोरो भएर यसो किन गर्छस् भन्दा मसँग मुख मुखै लाग्छ
3: मेरो पनि त्यही भए त हो नि दिदी बिहे गरेको छ महिनामै स्वास्नीको कुरा सुनेर छोरो घर छोडेर उसैको पछि लाएर हिँड्यो धन्न उत्सव त तपाईँसँगै छ नि
2: सँगै छ भनेर पो क्या हार्नु के भनेदेखि स्वास्नीले के सिकाएकी छ कुन्नी घर धितोमा राखेर ब्याङ्काबाट ऋण निकालौँ भन्दै थियो अस्ति त
3: हो र अनि
2: न त्यसले स्वास्नीका कुरा सुन्न छोड्यो न मैले घर राखेर ऋण निकाल्न दिएँ
3: ठिक गर्नुभएछ दिदी अहिले मेरो छोरा बुहारी भनेर दियो पछि बेचबाज पारेर घरमा घाटको पार्दा रहेछ
2: यसको हजुरबाउले दुःख जेलो गरेर खाई नखाई जोडेको सम्पत्ति हो धन्न पछि बजार बढ्यो त्यो घर बनाउने बेला काठ र ढुङ्गा बोक्दा गएका ढाडका छालाको दाम अझै होला नि यतिकै दिन्छु
3: हो त नि दिदी दिनुहुन्न
2: पछि परानले छोड्ने बेलासम्म यसका हजुरबाले छोराहरूको भर छैन
3: त्यही दिदी
2: बुढेसकालमा दुःख पाउलिस् घर चाहिँ कसैलाई नदिएस् पछि बजार बढ्ला यो घरले पनि भाउ पाउँछ भन्या झल्झली सम्झन्छु
3: के गर्नुहुन्छ छोरा बुहारीको ध्यान न यही सम्पत्तिमा हुने रहेछ हुन त पछि खाने पनि तिनीहरू नै हो
2: मेरो सम्पत्ति मेरो मर्जी के भनेदेखि खाए नि यी बरु यही नातिले खाला पछि दिन्छु तिनीहरूलाई खुब
3: तागत हुन्जेल त लड्नु होला दिदी अनि तागत सकिँदै गएपछि नि
2: अझै त ज्यान रगत तागत दुवै छ नि होइन के भनेदेखि तिनीहरूका अघि झुकुम लार म बरु तिनीहरूलाई नि घरबाट भूत लखेटे चाहिँ लखेट्छु
3: छोरा त आफ्नै हो नि त्यसमाथि कान्छो छोरो मायाको पोको
2: हुन त हो तर साह्रै जोइ टिङ्ग्री हुन थाल्यो त के गर्नु के भनेदेखि त्यसको बानी सुधार्न पनि मैले रमालाई घरबाट धपाउने जुत्ती निकालिसकेका छु बुझ्यौ

0: हे प्रभु, मेरो घर परिवार सबैको रक्षा गर्नुहोस्। हे भगवान्, जय माता रानी, जय त्रिपुरा सुन्दरी।
1: सौगातका बा, त्यो आरी दिनु त
0: यो
1: अर्को सानो चाहिँ दिनु न, आज नुहाउने धेरै लागेको छैन क्या।
0: ल ल,
1: भगवतीले भनेको कुरा हो नै रहेछ भने के गर्ने होला बुढो।
0: अब तिनका कुरा पत्याएर पनि हुन्छ?
1: अस्ति पनि दुईजना बाटोमा गफ गर्दै थिए भन्दै हुनुहुन्थ्यो गुरुदेवी दिदी।
0: अब गफै गर्दैमा तिनीहरू बीच केही छ भन्ने हुन्छ र भने।
1: यो बुढोको कुरो सुनेर पनि पारो तात्छ भने हावा नचली पाप हल्लिन्छ।
0: हाम्रा सौगातले प्रगति गर्ला भन्ने रिसले नाम बिगार्न खोजेका पनि त हुन सक्छन् नि।
1: सौगातले महेशलाई आफ्नै मुखले भने अरे, महेशले बढी कुरा गर्ला त आफ्नै स्वाइनीसँग।
0: अब हेर, सौगातको ठकुर्नाको पसलमा जाने काम परिरहन्छ। कामले गए बेला अप्सरासँग गफ गफ भयो होला। एउटी केटीसँग गफ गर्दैमा त केही हुन्न है।
1: खै के हो के हो,
0: नौनी निकालिसकिएन?
1: सक्यो।
0: भात पस्किन त, भोक लागिसक्यो।
1: मलाई त खान पनि मन छैन। दिउँसो भगवतीले त्यो कुरा सुनाएपछि त टाउकै भारी भइआएको छ।
0: हेर प्रेम कुमारी, तनम मात्र लिएर केही हुँदैन। अहिले सौगात आउँछ अनि कुरा गरौँला। ल भात पस्कि। अनि कान्छीले खाए?
1: खाइसकी। आज स्कुलको पाठ धेरै छ रे, कोठामा पाठ भोग्दै होली।
0: तरकारी के पकाएको त?
1: मस्यौरा र आलु।
0: अचार बनाइनस्?
1: खुर्सानी पोलिदिएको छु।
0: सौगात पनि आयो त, त्यसलाई नि पस्के भयो। ल त पनि हात धोएर भात खान आइज सौगात।
2: म त एकछिनमा आउँला, बरु एक बटुको मै दिनु न आमा, कस्तो खर भएको छ।
1: ल
2: अनुहार कस्तो अँध्यारो भएको छ आमा, सन्चो भएन?
1: खै सन्चो छ भन्नु कि छैन भन्नु, छोराछोरीले शिर ठाडो पारेर हिँड्न दिए पो।
2: के भएर?
0: तेरा बारेमा गाउँभरि हल्ला चल्या छ।
2: मेरा बारेमा के हल्ला?
1: अप्सरालाई माया गर्छस् रे त तैँले, कुरा के हो?
2: कसले भने?
0: कसले भन्यो भन्दा पनि यो कुरा हो कि होइन भनेर हामी तेरै मुखबाट सुन्न चाहन्छौँ।
2: अब मैले के भन्ने?
0: जे हो त्यही भन्ने। गाउँले बढी कुरा गरे हुन् कि हाम्रै मान्छेको बुद्धि बिग्रिया हो, हामीले पनि त थाहा पाउनु पर्यो।
2: कसैलाई मन पराउँदैमा बुद्धि बिग्रिया हुन्छ र बुवा?
0: ए, यसको मतलब गाउँलेका कुरा सही होइन त?
1: देख्नुभयो, मैले भगवतीले नभएको कुरा गरे होइन भने होइन तपाईँलाई।
0: ठिक मुर्दार, यही दिन देखाउनलाई तैँले आजसम्म बिहा नगरी बस्या होला होइन? अर्का कि स्वाइनीसँग नाम जोड्न अलिकति पनि लाज लागेन तँलाई?
2: अप्सरा अब आफ्नो श्रीमानसँग बस्दै बस्दिन भने हामीले एकअर्काले मन पराउँदा के गलत भयो बुवा?
0: हेर सौगात, तँ मसँग यस्ता कुरा नगर। जे हुनु भइगयो, हामीलाई आफ्नो छोराको लागि त्यस्तै केटी चाहिँदैन, बुझिस्?
2: तपाईँले छोड भन्ने बित्तिकै छोड्न सक्ने हो र बुवा। म अप्सरालाई माया गर्छु र उसैसँग आफ्नो सम्पूर्ण जीवन बिताउने निर्णय गरिसकेको छु।

0: यो राजु फेरि रुन थाल्यो। ओ कसैले यसको गर्लफ्रेन्ड बोलाइदेऊ न, यो त रुँदा रुँदै मर्ने भयो यार।
1: अस्तिदेखि नै शिवरात्रिमा शिवजीको बुटी खाने भन्दै थियो, आज शिवजीको बुटी खाएपछि त आफ्नै बुटीलाई दुःख दिइरहेछ।
0: आज यसको बुटी भाँचिन्छ यार, यो त लास्टै गर्न थाल्यो त केटा।
2: घटुवा भन्ने चिज यस्तै, खाएको पनि थाहा नपाउने, लागेको पनि थाहा नपाउने, बुझ्यो नि त
0: सम्झिँदै रुँदै गर्छ यार। ओ राजु अलिअलि त त्यसले मालुलाई राख्दैन यार, कति एक्लो हुन्छ त।
2: ओए किसन हेर त त्यो गयो त।
0: ओए ओ राजु पक म आउँदैछु है।
1: यसलाई धेरै खान नदेऊ भनेको कसैले मानेनौ यहाँ त, मलाई नि त्यस्तै हुन लागिसक्यो यार।
2: के भयो तँलाई फेरि, कि तँ पनि रोजिनालाई सम्झेर रुन्छस् केटा?
1: त्यस्तो होइन क्या यार,
2: अब रोजिनाकै यादले झम्म पारिरह होला तँलाई त।
1: के भन्नुभयो तपाईँले फेरि, होइन अहिले रोजिनालाई सम्झेर याद गरेर के पाउनु छ र?
2: पाउने जति त अस्ति भ्यालेन्टाइन डेमै पाइस होला नि।
1: के पाइन्थ्यो र, यसो हात छुँदा शरीरैभरि काँडा उठ्छन्।
2: कुरा बनाउँछ मलाई, भित्रभित्रै कार्यक्रम सम्पन्न गरिसक्यो होला।
1: त्यत्रो मेरो आँटै कहाँ छ र?
2: ए आँटै नभएको पो। यहाँ त आयुष र रोजिनाले छरे डाँडा बाँकी राखेनन् भन्ने हल्ला पो छ त केटा।
1: कसले चलाउँछ यार यस्तो हल्ला बेकारमा?
2: नभइकन त हल्ला पनि त चलेन होला नि, अब हावै नलागि पात त हल्लिँदैन क्या अरे।
0: बल्ल गयो यार।
2: अनि कहाँ लगेर छोडिस् त किसन त्यो राजुलाई?
0: कहाँ हुनु नि, त्यही त्यसकै घर अगाडि बसेको छु नि। पछि त्यसका भाउ कराउन थाले, म त भागिहालेँ नि।
2: ए आयुष, अघि के पो भन्दै थियौँ हामी?
1: छार्नु न यार दाइ नि कुरा।
2: भन्न भन् के हो?
0: कुन त्यो सहरे ठाँडाको?
2: तैँले पनि थाहा पाए रहेछ जस्तो केटा।
0: धेरै त थाहा छैन, अलिअलि मात्रै। त्यो होमस्टे कि के भने सुनेको थिएँ अलिअलि।
2: होमस्टे नै पुगिसकेको रहेछ त मान्छेहरू। के हो आयुष, मलाई ढाँटिस् कि क्या हो?
1: होइन यार दाइ, खासमा कुरा अर्कै छ के।
2: ए त्यो राजु फेरि आयो यार, जा ओए किशोर भाइ जा त, त्यसलाई पठाइदिए जा बाउ जा यार, अहिले यहाँ लफडा गर्छ त्यसले फेरि।
0: हेत्तेरी, अब त यसलाई म घरभित्रै हालेर आउँछु भने।
2: ल ल भित्रै पठाइदिए, लैजा बाउ लैजा। ल भन आयुष, खास कुरो के पो भन्दै थिइस्, ल भन् त। अब
1: तपाईँलाई किन झुट बोल्ने र दाइ, त्यस दिन रोजिनालाई होमस्टेमा बसौ भनेर चाहिँ भने आऊ मैले, तर रोजिनाले नो भनेपछि अरू केही भन्ने आँटै आएन। कुरो त्यही हो दाइ,
2: मोला एकै पटकमा हुन्छ आइज भन्छ त नि, पहिलो पटकमा नआई भने पनि अर्को पटक चुप लागिहाल्छ नि। तर ट्राई गर्न छोड्नु हुन्न के, मौनता नै स्वीकृति हो भन्ने कुरा थाहा छ नि तँलाई।
3: रोपेको न फल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रूपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
4: गत हप्ता सोधिएको प्रश्न थियो, नेपालको कानून अनुसार कति वर्ष उमेर पुगेपछि विवाह गर्न पाइन्छ? यसको सही उत्तर हो 20 वर्ष। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत बजाङबाट धर्मराज जोशी, खोटाङबाट युनिसा राई, बैतडीबाट सुनिल चन्द र अछामबाट रूपश्री भट्टराई विजेता हुनुभएको छ। यहाँहरूलाई धेरै धेरै बधाई, तपाईँले ₹200 रिचार्ज कार्ड जित्नु भएको छ। अब यो हप्ताका लागि प्रश्न रहेको छ, कति कक्षासम्मको शिक्षालाई विद्यालय तहको शिक्षा भनिन्छ? प्रश्न पुनः एकपटक, कति कक्षासम्मको शिक्षालाई विद्यालय तहको शिक्षा भनिन्छ? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपे गुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 59।
2: साउजी
3: हजुर,
2: यहाँको यो फ्यान चलाइदिनु न, कस्तो गर्मी भयो।
3: ओहो भाइ, त्यो फ्यान त बिग्रिया छ त, चल्दैन त।
2: फ्यान चल्ने ठाउँ छैन यहाँ।
3: उहाँ पछाडि चल्छ, त्यहाँ बस्नु न त।
4: होस्, त्यस्तो कुनामा त नजाने।
2: डिम्पल, यहाँ बस्नुभन्दा बरु रुममै बसौँ न है। साउजी, के रे, रुम खाली छैन?
3: रुम त छ, चार्ज लाग्छ नि फेरि।
2: चार्ज लागे देउला नि, होइन डिम्पल?
4: रुममा नबसौँ होला आयुष, एकैछिनमा मलाई गइहाल्नुपर्छ। नेक्स्ट टाइम बसौँला नि, हुन्न?
2: हुन्छ हुन्छ, तिम्रो टाइम छैन भने त।
3: ए, नबस्ने, कोठा चाहिएन?
4: फेरि फेरि बसौँला नि, बरु मैले भनेको लिएर आएको छौ त।
2: छ, ए ल्याऊ।
4: थ्याङ्क यू आयुष।
2: इट्स ओके।
4: तिमीलाई मैले कति दुःख दिएँ है आयुष।
2: यस्तोलाई पनि के दुःख भनेर, साथी साथीमा अलिअलि त भइहाल्छ नि।
3: चिसो मगाउनु भएको थियो होइन?
4: यतै राखिदिनु न।
3: हुन्छ।
4: जे होस्, तिमी मान्छे चाहिँ एकदम केयरिङ खालको रहेछौ।
2: के कुरामा?
4: सबै कुरामा, बोलीको पक्का, हेल्पफुल, अरूको प्रब्लम बुझिदिने, विश्वासिलो। मेरो मम्मीको उपचारमा तिम्रै त हेल्प मिलिरहेछ नि मलाई। यस्तै यस्तै कुराबाट त जज गर्ने हो नि मान्छेलाई, होइन र?
2: त्यो त त्यही हो। अनि तिम्रो बाबा चाहिँ कहाँ हुनुहुन्छ नि डिम्पल?
4: उतै गाउँमै हुनुहुन्छ।
2: के गर्नुहुन्छ, यता आउनु भएको छैन?
4: छैन, बुबाको काम त त्यही हो, ड्रिङ्क्स गर्ने, गाउँमा हल्ला गर्ने, त्यस्तै त हो। बुबालाई आमा बिरामी हुनुहुन्छ भनेर कति मेसेज पठाए, आउँदै आउनु भएन।
2: ए हो र?
4: तर ठिकै छ, तिम्रो हेल्प मिलिरहेछ नि मलाई।
2: हेल्प भन्ने कुरा अप्ठ्यारो परेको बेला त गर्ने हो नि, तिम्रो आमा पनि त मेरो आमा जस्तै हो नि, होइन र?
4: तिमी कस्तो लभली छौ यार।
2: हो र?
4: कस्तो मिठो गरी बोल्न जानेको तिमीले, साँच्ची म त तिम्रो पुरै फ्यान भइसके।
2: म पनि तिम्रो फ्यान भएको छु नि, अचेल मलाई जहिले नि तिम्रै मात्र याद आउँछ।
4: किन चिन्ता मान्छौ, एक दिन फुल इन्जोयका साथ बसौँला नि, हुन्न?
2: हुन्छ, तर कहिले आउने होला त्यस्तो दिन?
4: पहिले मम्मीलाई हस्पिटलबाट डिस्चार्ज गरौँ अनि त्यसपछि मात्रै, हुन्न?
2: भइहाल्छ रे। साँच्ची तिम्रो मम्मीलाई आज डिस्चार्ज गर्छ भनेको होइन?
4: आज डिस्चार्ज गरेर लैजाने भने आऊ, डाक्टरले के भन्नुहुन्छ फेरि?
2: मलाई पनि कस्तो भेट्न मन लागेको छ मम्मीलाई, आज म पनि जान्छु नि है तिमीसँग।
4: पर्दैन पर्दैन, यतिका दुःख दिइरहेको छु, अब झनै हस्पिटल पनि, के दुःख दिनु र तिमीलाई, उता म हेरिहाल्छु नि।
2: तैपनि एकपटक भेट्न पाए हुन्थ्यो भनेर हो।
4: हेरौँ, आजै डिस्चार्ज भएन भने भेटौँला नि त्यसपछि।
2: निको भइसकेको छ होइन आमालाई, डिस्चार्ज गर्दै हुन्थ्यो नि अब है, बेकारमा बिल बढाउन किन राख्ने र हस्पिटलमा।
4: घरै गएपछि त आनन्दै हुन्छ नि।
2: त्यसपछि चाहिँ बल्ल हामी भेट्न पाउँछौँ होइन?
4: म मिलाएर फोन गर्छु नि।
2: ल ल, हुन्छ।
4: मैले घुम्न जाउँ भन्ने बेला आफूलाई टाइमै नमिल्ने होला फेरि।
2: कसलाई, मलाई? तिमी भन न मात्रै, म सबै कुरालाई बिर्सेर तिमीलाई भेट्न आउँछु नि।
4: हो र?
2: पहिला टाइम दिएर त हेर।
4: त्यसो भए अलिक टाढै जाउँ न ल, एक दुई रात उतै बस्ने गरी, हुन्न?
5: हेरेर खेल्न सक्दैनौ? अय्या, के भनेदेखि घुँडै खुस्काइदिए कि के हो?
6: ओहो, निम्कली आमै, नमस्कार है। नमस्कार। के भयो, चोट त लागेन नि?
5: नमस्कार नमस्कार, बाँदर जस्ता केटाकेटीले भुकुन्डले हानेर झन्डै खुट्टा भाँच्दैन।
6: माफ गर्नु होला है, बच्चा बच्चीहरूलाई खेल्ने रहर लागिहाल्छ।
5: खेल्न र चक्कर गर्न मात्र सिकाउनुहुन्छ जस्तो छ तपाईँ, हेर हेर यी सारा केटाकेटी चौरा उफ्रेका।
6: अहिले हाफ टाइम भएर सबैजना यसो चौरमा
5: धन्न, अघि पछि पनि तपाईँहरूकै खासै पढाउनुहुन्न जस्तो चाहिँ मानिन है मैले।
6: पढाउँछौ नि, किन नपढाउनु, हाम्रो कामै यही हो।
5: खै, मार साहबहरूलाई राजनीति गर्दैमा फुर्सद हुन्न, के पढाउँथे?
6: हाम्रो स्कुलमा चाहिँ त्यस्तै हुन्न हेर्नुहोस्। र अर्को कुरा, आफ्ना बालबालिकाले कस्तो पढ्छन् के गर्दैछन् भनेर तपाईँहरूले पनि त चासो राख्नु पर्यो नि।
5: ए, खनखनी पैसा पनि हामी तिर्ने, केटाकेटी पढे नपढेको नि हामी नै हेर्ने, अनि तलब मात्र पचाउने काम चाहिँ तपाईँहरूको।
6: त्यस्तो भन्न कहाँ खोज्यो र?
5: के भन्न खोजेको त?
6: अब तपाईँहरूलाई छलफलका लागि चिठी काटेरै बोलाउँदा त आउनुहुन्न।
5: हामी स्कुल आएर के पो गर्ने हो र? उही तपाईँहरूका भाषण सुन्ने अनि जाने होइन र?
6: निमकलियामै उतै अफिसको कोठातिर गएर कुरा गरौँ न है।
5: पर्दैन, दुई चारवटा कुरा गरेर गइहाल्ने हो, म पनि काम छ।
6: ए हो, हुन्छ हुन्छ, भन्नुहोस् न।
5: ल मैले के भन्नु, तपाईँले भन्नुहोस् न, हाम्रो सन्देशले के गर्यो खासमा? त्यस्तो चिठी नै पठाउनु पर्ने गरी
6: खासमा सन्देश नराम्रो विद्यार्थी चाहिँ होइन, उसको सबै कुरो राम्रै छ, भनेको कुरा सजिलै बुझ्छ, फुर्तिलो पनि छ, बाठो पनि छ।
5: नाति कसको नि, देख्नु भयो?
6: अरू गतिविधिहरू खेलकुद आदिमा पनि चासो राख्छ।
5: खेल्नकै लागि त पैसा तिरेर किताब कापी किनेर ड्रेस सिरेस किनेर किन स्कुल पठाइरहनु पर्यो त? के भनेदेखि स्कुल आइसकेपछि त पढ्नु नै पर्यो नि राम्रोसँग।
6: हजुर हजुर, हो हो, पढ्छ पनि।
5: अनि समस्या चाहिँ के भयो नि त कृष्ण सर?
6: मैले हजुरसँग छलफल गर्न खोजेको कुरा चाहिँ अचेल सन्देशको आनी बानी स्वभाव फेरिँदै गएको छ, अलि झगडालु, एकहोरो र जिद्दी गर्ने खालको हुँदै गइरहेछ केटो।
5: त्यो त हो कृष्ण सर, घरमै पनि उपद्रव मचाइरहन्छ भने कुन दिन के ठुलै विध्वंस मचाउँछ। त्यही भएर तपाईँहरूले कसरी हुन्छ तह लगाइदिनु पर्यो के कृष्ण सर।
6: तह लाउने भन्दा पनि नि हामी उनीहरूलाई सम्झाइ बुझाइ त गरिरहेको हुन्छौँ नि हामीले।
5: सम्झाएर मान्ने खालको भए पो सम्झाउने।
6: अस्ति चाहिँ सन्देशले कक्षाकै अर्को विद्यार्थीलाई हानेर चोट नै लागेछ नि।
5: सिङ्गानी सिङ्गानी भनेर जिस्काको जिस्काइ गर्दो रहेछ, अनि यसो धकेल्दा ठोकेर दाँत झरे अरे ए भने सुनेको थिएँ। के भनेदेखि हल्लेका हुँदा हुँदा झरे।
6: अर्को विद्यार्थीको अभिभावकले कम्प्लेन गर्नुभयो, तपाईँहरू सँगै कुरा गर्छौ भन्नुभयो, त्यसैले चिठी काटेका हौ।
5: ए त्यो कुरा त अब पुरानो भइसक्यो नि कृष्ण सर।
6: हजुर, अर्को कुरा चाहिँ विद्यालयमा मोबाइल ल्याउन दिनु भएन, यत्रो बच्चालाई मोबाइल के काम?
5: ए अँ अँ, अस्ति एक दिन चाहिँ बाउको मोबाइल चोरेर झोला हालेर स्कुल आएछ। के भनेदेखि बेलुकी बाउले बेसरी भकुरेपछि अब लाँदिन भन्या छ।
6: पिटेर मात्र पनि हुँदैन, केटाकेटीलाई सम्झाइ बुझाइ मनाउनु पर्छ, किनकि तपाईँ हामी मिलेर नै उनीहरूको बानी व्यवहार सुधार्ने।
5: तपाईँहरूले यस्तै यस्तै कुरा भन्नु हुँदो रहेछ र झन् पुल पुलेर टाउकोमै टेक्ने भएको छ त आजकल।
6: माया ममताले कोही पनि बिग्रिँदैन, हेर्नुहोस् हामी त यसै गर्छौँ। यहाँ कुनै पनि बालबालिकालाई जस्तो सुकै गल्तीमा पनि सजाय दिने चलन छैन।
5: ल कुरा भन्नु हुँदो रहेछ र झन् पुल पुलेर टाउकोमै टेक्ने भएको छ त आजकल।
6: माया ममताले कोही पनि बिग्रिँदैन, हेर्नुहोस् हामी त यसै गर्छौँ। यहाँ कुनै पनि बालबालिकालाई जस्तो सुकै गल्तीमा पनि सजाय दिने चलन छैन।
5: ल बिठाई गर्दा पनि सजाय दिनुहुन्न र त झन् झन् बिग्रिन्छ नि त। के भनेदेखि तपाईँहरूको यस्तो पारा हो भने त सन्देशलाई स्कुल नपठाए पनि हुने रहेछ। केटाकेटीलाई स्कुल पठाउने किन हो भन्नुहोस् त? लेखलान, पढलान, ज्ञानी बन्लान् भनेर होइन?
6: हो, तर तपाईँहरूले पनि समय दिनु भएन र बच्चाको व्यवहार यस्तै खालको भइरहने हो भने हामी समेत तपाईँको बच्चालाई अरूसँग राखेर पढाउन सक्दैन।
5: ए त्यसो भए के भनेदेखि बदमासी गर्न दिने, गल्ती गर्दा पनि सजाय नदिएर पुल पुल्याउने तपाईँहरू, अझ हामीलाई पो दोष? उसो भए ठिक छ नि त, हामीले पनि किन यही स्कुललाई पठाउनु? भोलि नै म सन्देशलाई अर्को स्कुललाई पठाउँछु, आउँदैन अब यहाँ।

0: के भयो पर्ला दाई?
1: खुट्टा चुन्डियो, हेर न।
0: अब कतिन्जेल कुरेर बस्नुपर्ने हो दा। अलिक छिटो गर्नु ल।
2: किन हतार गरे कुसुम? म सानो बच्चा छोडेर आएको मान्छेलाई त हतार लागेको छैन, जित्तो खुकुलो मान्छेलाई के को हतार हो?
1: धेरै बेर लाग्दैन बहिनी, एकैछिन हो। 5 मिनटमा नट बोल्ट कसै हाल्छु?
0: अरूले त कस्दैनन् 5 मिनटमा नट बोल्ट, दाईलाई त झन् अरूलाई भन्दा दोब्बर समय लाग्छ।
1: इन्दु बहिनी आउँदा मेरो मिल्नै रमाइलो हुन्छ भन्ने फितालाई पनि थाहा रहेछ। इन्दु बहिनी
0: होला होला, म आएको बेला धेरै जसो तपाईँको मेसिन बिग्रेकै हुन्छ, जानी जानी बिगारेर त होइन नि दाई।

0: कस्तो के के नै बित्न लागेको थियो दौड्नु भएको
1: घरमा एक कुल पाहुना आएका छन् बिस्तारै गरेर भयो
0: अनि पाहुनै आएका दिनमा चाहिँ किन मिलाउनु पर्या त
1: दिउँसो रोटा पकाउनलाई घरमा पिठोसम्म छैन पाहुनालाई खुवाउन त पर्यो नि हिन्दू
0: पर्यो रिता दिदी पर्यो
1: अस्तिदेखि आउँछु भन्दा भन्दै नभ्याएर होइन सुनसान छ त मिलका भाइ छैनन् कहाँ गए हुन् तिनी
0: हेर्नु न त्यहाँ मिलको फित्ता फुसिया छ नट बल्टु लिन भोलाका गएका छन्
1: ए लौ त ढिलो पार्ने रहेछन् त यिनले कुसुम पनि आएरहेछौ मैले त यादै नगरे
0: हजुर बस्नु बस्नु दिदी ऊ त्यो मुढा तान्नु त
1: बस्ने फुर्सद नै ना हिन्दू मलाई सबैतिर आफैले हेर्न परन्छ छोराछोरीलाई पनि ध्यान दिनै पर्यो ध्यान नदिने हो भने फेरि छोराछोरी बिग्रेन भन्ने डर
0: त्यही त
1: म गाउँको धोक्रो छोडेर जान्छु पिनेर राखिदिनु भनेर भन है हिन्दू म धन्न सकेर आउँछु
0: हुन्छ दिदी तपाईँ जानु म भनिदिउँला
1: बस्न त मन थियो नि भ्याउँदिन
2: त्यो रिता बोजूले कसरी घुरेर हेरे मलाई रिस्ने हुने गरेर
0: चर्चित भएपछि यस्तै हो सबैले हेर्छन् बोल्न खोज्छन्
2: ए त्यस्तो नभन्नु न के बाउजू भएको कुरा भन्दा के भयो त मेरो सबै कुरा थाहा भएको मान्छेले त यस्तो भन्नुहुन्छ तपाईँ अरूले त झन् नभन्ने कुरै भएन नि
0: मलाई थाहा भएर के गर्नु हाम्रो समाजले केटा र केटी ढोका लगाएर बस्यादेखिसी यिनीहरू बिच केही भएको छैन भनेर पत्याउँदैन कुसुम
2: के गर्ने होला है बाउजू मलाई त एकदमै गाह्रो हुन थालिसक्यो
0: हेर्नु कुसुम समाजमा तपाईँको नाम बिग्रिसक्यो अब यसलाई कसरी सुधार्ने भनेर सोच्नुपर्छ
2: कसरी सुधार्ने त
0: हेर्नु कुसुम हरिश र तपाईँ एकअर्कालाई माया गर्नुहुन्छ सँगै जीवन बिताउन चाहनुहुन्छ भने समाजको कुरा सुनेर किन बस्ने बरु सबैको मुखमा बुझो लगाइदिनु न
2: बुझो लाउनु रे के भन्नुभयो बाउजू
0: हेर्नुहोस् नानी मैले भनेको मान्नुहुन्छ भने तपाईँ हरिशसँग बिहे गर्नुहोस् कुरै खतम
3: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ विजेताले तत्कालै 200 रूपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ
4: गत हप्ता सोधेको प्रश्न थियो स्थानीय तहको निर्वाचन कहिले हुँदैछ यसको सही उत्तर हो 2079 साल वैशाख 30 गते सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत सुनसरीबाट दीर्घायु श्री पराजुली कालीकोटबाट सन्जु बम हुम्लाबाट गणेश देवकोटा र तेह्रथुमबाट अरूणा दर्नाल विजेता हुनुभएको छ प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारैजनालाई बधाई हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ अब यो हप्ताको प्रश्न हाल नेपालमा कति तहको सरकार छ प्रश्न फेर एकपटक हाल नेपालमा कति तहको सरकार छ
5: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ हवस् त रोपेगुना फलको अर्को अङ्कमा भेटौँला नमस्कार हजुर।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 93।
2: अब मुख्य समाचार।
3: पानी नपरे पनि दुःख, परे पनि दुःख, केही गर्दा पनि सुख छैन।
4: पानी पनि कति वर्षको वर्षै छ, यसपालिको जस्तो पानी परे त कहिले थाहा भएको छैन मैले।
3: त्यही त,
4: अझ कति दिन पर्ने?
3: धन्न सौगा सकुशल घर आइपुग्यो।
4: 12 घण्टा हिँडेर आएको रे, खुट्टा दुख्यो भन्दै थियो। मैले तेल तताएर दिएको थिएँ
3: अघि, म पानी लिन जाँदा अघिना छेउमा बसेर तेल लगाउँदै थियो।
4: ए
3: प्रेम कुमारी, त टिभी हेर्ने हो?
4: हेर्दिन।
3: ल उसो भए,
4: समाचार नै नसके टिभी बन्द गर्नुभयो त।
3: निन्द्र लाग्यो, बत्ती निभाइदियो है।
4: पख्नु न, यति बत्ती त काटिसकौ।
5: सुतिसक्या हो?
4: छैन छैन,
5: म त सुतिसक्नु भयो भन्दा नै आमा।
4: ए के ल्याएछ तैँले झोलामा?
5: यसमा तपाईँको लागि एउटा कुरा छ, यी हेर्नु त।
4: आमा, फोन पो ल्याइदिएछ।
3: खै खै,
4: हेर न, निदाइसके मान्छे पनि उठ्यो त।
3: ओहो, यो त महेशकी बुढीलाई महेशले विदेशबाट ल्याइदिए जस्तै पो रहेछ त सौगात।
5: यसलाई स्मार्टफोन भन्छन्।
4: अनि कति पर्यो यसको?
5: 14-15 हजार पर्यो।
4: त्यत्रो पैसा किन हाल्यो?
5: तपाईँलाई यस्तै फोन बोक्न रहर लाग्यो भने होइन।
4: कसले भन्यो तँलाई? मैले त भनेको छु जस्तो लाग्दैन।
5: तपाईँले नभने पनि म थाहा पाइहाल्छु नि।
4: बैङ्कको ऋण त्यत्रो छ, पैसा यसरी हुरेल दुरेल नगर्न बाबु। मलाई अहिले फोन नै चाहिएको थिएन।
5: किन पेर गरेर आमा, बैङ्कको ऋण त तिराउला नि। अब त तपाईँको छोराको व्यापार फैलिँदो छ, सबै कुरा बिस्तारै हुन्छ क्या।
3: अनि विलासनगरमा पनि खसी बोका पठाउने कुरा के भयो त सौगान?
5: कुरा मिल्यो भने पनि हुन्छ बुवा, अबको महिनादेखि पठाउने कुरा भएको छ।
3: ल गजबै भयो।
4: अनि यो गाउँको मात्रले पुग्छ त बाबु?
5: पल्ला गाउँमा पनि कुरा गरेका छौँ, पर्सितिर एकछिन निस्किन पर्ला।
3: आमालाई त फोन ल्याइदिस्, अनि बाउलाई केही ल्याइदिनुहोस्।
5: पख्नु न बुवा, यसरी नै काम राम्रो हुँदै गयो भने तपाईँको पनि बड्डा चौरदेखि मास्कोटसम्म सारा हेलिकप्टरमा घुम्ने रहर पनि पुरा गरिदिन्छ तपाईँको छोराले।
3: लौ, मलाई हेलिकप्टरमा घुम्न मन लागेको छ भन्ने पनि थाहा छ तँलाई।
5: किन थाहा नहुनु, मलाई तपाईँहरूको रहर आवश्यकता सबै थाहा छ।
4: हेलिकप्टरमा घुमेपछि गाउँमा तेरो बाउको सानै कति बढ्ने होला।
3: छोराले यति भन्यो, मलाई हेलिकप्टरै नचढे पनि चढ्या सरा भयो।
4: त्यो त हो है। साँच्ची सौगात, उत्तमले पर्सिको लागि एउटा खसी बनाएको थिए, के कस्तो हो भोलि गएर एकपटक भेट है।
5: किन चाहियो रे तिमीलाई?
4: खै, कञ्चनको टिका लाउने रे, अब पैसावाल मान्छे टिका टाढामा पनि खसी काट्न लागे होला नि।
5: कञ्चनको? अन्त कञ्चन त हाम्रो कुसुमको उमेरकी होइन र आमा?
4: हो, अझ हाम्रो कुसुम भन्दा 3 महिना कान्छी थिए।
5: तिमीलाई त म खसी दिँदै दिन्न।
4: के भन्छ यो?
5: खसी मात्र नदिने हो र, अझ म त कञ्चनको बिहे नै हुन दिन्न।
4: होइन, उत्तमले आफ्नो छोरीलाई बिहे गरेर दिउन् वा सधैँ माइतमा राखुन्, तँलाई के को टाउको दुखाई? यसरी सबैको अघि छुचो हुनु पर्दैन है सौगात।
6: खुसबु, हेलो खुसबु, खुसबु गेट खोल न।
7: गेट खुल्दैछ, आइस भित्र आऊ।
6: यहाँ कुकुर पनि छ क्या?
7: बाँधेको छ कि कुकुर?
6: ए हो, ल ल,
7: नडराइकन आऊ है, आऊ बस। पानी पिउने हो?
6: ठिकै छ। अनि मम्मी है त?
7: मम्मी बाबाले सघाउन पसल जानुभएको।
6: ए
7: अनि ती कामले नै आएको थियो कि?
6: होइन होइन, खासै त्यस्तो त के होइन, त्यसै घुम्दै आएको। अनि तिमी त चामलकै लाउँदै पो रहेछौ त।
7: तर खासै आउँदैन आउन चाहिँ।
6: हो र,
7: काम चलाउ मात्रै।
6: त्यसरी होइन, खै देऊ त।
7: तिमीलाई आउँदो रहेछ राम्ररी।
6: गाउँमा हुँदा कहिले काहीँ केलाउँथे।
7: ए थाहा भयो थाहा भयो।
6: कस्तो दिक्क पारे है यो मान्छेले।
7: कसको फोन हो र, उठाउ न।
6: खै उठाउ कि नउठाउने, दिक्क लागिरहेछ भने।
7: फोन उठाउन पनि के को दिक्क हो र, खै को हो देखाउ त। रोहन दादा।
6: आज बिहानैबाट नन स्टप फोन गरिरहेको छ।
7: किन र?
6: त्यही, मलाई भेट्न आएछ नत्र टिमबाट निकालिदिन्छु भन्दै थर्काउँछ।
7: किन, तिमी अझै गएको छैनौ र?
6: त्यस्तोसँग खेल्न गएर के हेर्नु?
7: किन, के भयो र? तिमी अस्तिबाटै रोहनको कुरा गर्दा अर्कै कुरा गर्छौ, खास कुरा के हो भन त?
6: त्यस्तो पागलको के कुरा गर्नु, जति बेला नि फोन गरेर थर्काउँछ।
7: किन
6: त्यस्तालाई के कारण चाहिन्छ र?
7: खासमा त्यसले खेल्नाएन भनेर थर्काएको हो।
6: खेल्न भन्दा पनि कुरा अर्कै छ।
7: कस्तो कुरा अर्कै छ भन न, के कुरा हो?
6: त्यसले मलाई अर्कै व्यवहार गर्न खोज्छ कि खुसबु।
7: भन्नाले?
6: मलाई केटीलाई गर्ने जस्तो व्यवहार गर्छ। मैले उसलाई इग्नोर गर्न थालेँ अनि ए फोन गरेर हैरान पारेछ।
7: भन्नाले?
6: खासमा नि खुसबु, रोहनले मलाई प्राइभेटली भेट्न बोलाउने, अर्कै अर्कै व्यवहार गर्ने, मलाई नजिक हुन खोज्ने, छुन खोज्ने, हक गर्न खोज्ने, अर्कै गर्छ भने।
7: ए कुरा यस्तो पो हो?
6: अस्ति तिमीले देखेको मेरो घाँटीको माग पनि त्यसकै काम हो।
7: ए कुरा त्यस्तो पो हो? अनि मलाई पहिले नै थाहा किन नदिएको त?
6: यस्तो कुरा तिमीलाई कसरी भनौँ भन्ने लाग्यो, अनि मैले त राकेश गुरुलाई सबै कुरा भनिदिएँ।
7: गुरुलाई मात्र होइन, यस्तो कुरा त प्रहरीमा लिखित उजुरी दिनुपर्छ।
6: यस्तो कुरा प्रहरीकोमा के लैजाने र खुसबु?
7: प्रहरीकोमा अहिले नगएर अनि रोहनले फेरि झन्ता नापिदियो भने के गर्छ?
6: खै के गर्ने गर्ने यार, कहिले काहीँ त केटाहरू लगाएर राम धुला हान्नुपर्छ कि जस्तो नि लाग्छ।
7: यस्ता नचाहिँदो कुरा नगर आयुष, बरु मैले भनेको मान्छौ भने हामी आजै गएर पुलिसमा उजुरी गरौँ। जान्छौ नि, होइन?

0: आहा, कति सुन्दर, कति कमल।
1: उच्च पनि बच्चा बच्ची राम्रोसँग निदाएका छैन, के गरेको होला।
0: ल, तिम्रो कपालको तारिफ गर्न पनि छोराछोरी निदाउनु पर्छ त।
1: मैले बुझाएको छैन निको, खै यो हात उता लैजाउ न, मेरो गर्दन कस्तो अप्ठ्यारो भयो कि।
0: मालिस गर्दैन त उसो भए,
1: पर्दैन। हेत्तेरिका के खन्दाङ कुन्दुङ पारेको होला।
0: उहिले उहिले खाट चुकेर टिस्ट भान्थ्यो, अचेल भाँडाकुँडा बजेर टिस्ट भइरहेछ।
1: चुप लाग तिमी, एक दिन धन्न त्यो खाटबाट खसिन म, याद छ
0: है? क्या शानदार मिचीवाला खाट थियो त्यो।
1: तिमीले गर्ने माया पनि शानदार थियो नि।
0: माया मात्र शानदार, मान्छे चाहिँ होइन।
1: मैले त्यस्तो भनेर हुन्छ, थाहा छ तिमीले विदेशबाट फर्केपछि फेन्सी पसल गर्ने भनेर तिमीले ठाउँ चाहँदा खै कहाँबाट किनेर ल्याइदिएको थियो नि त्यो साडी, आजसम्मकै सबैभन्दा मनपर्ने साडी हो नि।
0: ए हो र, अनि खोइ त त्यति धेरै लाग्यो, देख्दिनँ त म।
1: छिटै फाटला भनेर सम्हालिराखेकी छु नि
0: है मेरो प्यारे रमा। भनेको भए त फेरि त्यस्तै अर्को ल्याइदिइहाल्थेँ नि म पनि।
1: मनभित्रको माया दिएको उपहार जस्तो कहाँ कर गरी गरी किनिदिएको उपहार हुन्छ
0: है। माया गर्न खुब आफूलाई मात्र आउँछ भन्ठाने कि, मलाई पनि आउँछ नि, बुझ्यो।
1: म महिनावारी भएको बल्ल छ दिन त भयो, पिल्स पनि सकिया छु।
0: अनि
1: तिमीलाई अपरेसन गर भनेको मान्दैनौ, अर्को बच्चा बस्यो भने दुःख त मैलाई हो फेरि।
0: रमा, तिमीले जति दुःख पाउनु पर्ने पाइसक्यौ, अब एउटाले दुःख दिइरहने अर्कोले दुःख पाइरहने हुन्न यो घर, बुझ्यौ।
1: तिमी बेला न कुबेला क्रान्तिकारी भइहाल्छौ कि।
0: टक्क लाएर हुन परेको नि त अब।
1: उच्च पूर्णिकाको आँखाको अवस्था के गरी अहिलेको भन्दा नराम्रो भयो भने अर्को बच्चा पाउने दबाब त दिन्नौ नि फेरि।
0: म तिम्रो शिरमा हात राखेर कसम खान्छु रमा, यो कुरामा म तिम्रो साथमा छु सधैँभरि, बुझ्यौ।
1: उच्च शिर भने यहाँ हो कि निधारमाथि, तिम्रो हात पनि
0: हो त नि है। म त
1: सिरियस कुरा गरिरहेछु ऊ भने। अनि खै मैले सोधेको प्रश्नको उत्तर आएन नि।
0: आउँछ आमासँग नि मेरो यस्तै यस्तै कुरामा राम्रैसँग परिरहेछ कि, यो विषयमा
1: बेकारमा किन झगडा गर्छौ कि तिमी आमासँग।
0: मैले आमासँग बित्थैमा झगडा किन गर्छु लार रमा, जुन कुरामा पनि तिमीहरूले मेरो कुरा टेर्दैनौ, तेरी यस्ती तेरा छोराछोरी यस्ता उस्ता भनेपछि अब रिस उठ्दैन त मान्छेलाई।
1: भन्न देऊ न त, आमाले भन्दैमा हामी खराब हुने हो र, भन्नुहुन्छ भन्नुहुन्छ एक दिन आफै थाक्नुहुन्छ।
0: म विदेशबाट फर्केको पनि कति भयो भन त, दिन आउँ जस्तो आमाका त्यस्तै थत्र कुरा सुनेको सुने सुनेको सुनै छु। कति कुरा मानियो पनि, अब जति माने पनि कहिल्यै गतिरो भएन त।
1: आमाको कुरा सम्झेर टाउको दुखाउने कि आँखा नदेख्ने समस्याले भोलि छोरीले दुःख नपाओस् भनेर हामीले के गर्न सक्छौँ त्यता सोच्ने भन त।
0: त्यसैको लागि त अस्ति बारदलीमा बाँस काटेर छोरी नलड्ने गरी बार बनाउँदै थिएँ, मेरो घरै भत्काउन आँटिस् भनेर करेन आमाले। अब हामीले छोरीको समस्या देखेर केही गर्न खोजे पनि आमा बिचमा भिलन भइहाल्नुहुन्छ, अनि के गर्नु भन त रमा।
1: अनि यही घरमा बसेर आमासँग रात दिन बाजेर छोराछोरीलाई राम्रो वातावरण दिन सकिहाला त उच्च। अझ सानीलाई त झन् विशेष ध्यान दिनुपर्छ हामीले।
0: अब सकेसम्म आमालाई मनाउने नै हो, फकाउने हो। आमा, तिम्रो छोरा म, मेरो छोरी पूर्णिका, पूर्णिकालाई सजिलो हुने गरी बस्ने ठाउँ बनाउन तपाईँलाई के गाह्रो हुन्छ भन्ने नै हो, बुझ्यौ।
1: खै के गर्नु, यसको भाग्य नै कस्तो हो कस्तो है।
0: छोरीको भाग्यलाई दोष नदेऊ रमा, हामी ठुलाबाट उसका अभिभावक भनौँदाको खराब कर्मको दोष उसको भाग्यलाई दिनुहुन्न क्या।
1: यो कुरा आमाले मान्दिन पनि पर्यो नि।
0: मैले भन्दैछु नि त, आमाले मानेसम्म टक्क लाएर यही घरमै छोरीलाई आँखा कम देख्दा पनि सजिलोसँग भित्र भएर आउजाउ गर्न सक्ने ठाउँ बनाउने नै हो भनेर।
1: केही गरी मान्नु भएन भने?
0: रमा, बच्चाको सवालमा नि म अब न आमा भन्नेछु, न देवदेवता, न भगवान नै भन्नेछु। केही गर्दा पनि नसकिने जस्तो भयो भने आमासँगै बस्ने कि नबस्ने भनेर सोच्न पनि सक्छु म। तर जे होस् रमा, मेरा बच्चाहरूले अब अरू दुःख भोग्नु पर्ने छैन।
2: नमस्कार, म दैलेखको डुङ्गेश्वर गाउँपालिकाबाट गङ्गी अधिकारी बोलिरहेको छु। मलाई रोपेको नाफल एकदम राम्रो लाग्छ, सधैँ सुन्ने गर्छु। कहिले काहीँ अब घरमा त्यस्तै घरायसी समस्या पर्यो भने अथवा अलिकति यो रेडियोभन्दा अलिक टाढा भयो भने ओहो मैले त आज ठुलो गल्ती गरेँ अथवा रोपेको गुना नसुन्दा त म के गर्न भुलेर के छुट्याएँ भन्ने धेरै अचम्म लाग्छ। रोपेको गुना साथै भन्ने चाहिँ धेरै साथले मन पराउनुहुन्छ, धेरै राम्रो छ। रोपेको गुनाले चाहिँ शिक्षाको कुरा, स्वास्थ्य कुराहरू सिकाउने गर्छ, त्यो भएर चाहिँ एकदम खुसी लाग्छ। हामीले धेरै नाटकहरू सुन्छौँ तर पनि रोपेको गुना फल बराबर अरू नाटकहरू देखेको छैन मैले, अरूभन्दा धेरै रोपेको गुना फल एकदम राम्रो लाग्छ। नमस्कार।
3: गत हप्ता सोधिएको प्रश्न थियो, अभिभावक भन्नाले बुवा आमालाई मात्र बुझिन्छ कि बच्चाको स्याहार गर्ने अन्यलाई पनि बुझिन्छ? यसको सही उत्तर हो अन्यलाई पनि। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत सल्यानबाट चिन्तन केसी, सुर्खेतबाट रञ्जन पुलामी, सोलुखुम्बुबाट अनुसार नाछिरिङ राई र दैलेखबाट मनकुमारी बिक विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने सबैजनालाई धन्यवाद र चारैजनालाई बधाई। हामी तपाईँलाई रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, यौन दुर्व्यवहारको बारेमा चुप लागेर बस्नु सही हो कि गलत? प्रश्न पुनः एकपटक, यौन दुर्व्यवहारको बारेमा चुप लागेर बस्नु सही हो कि गलत? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013456667 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 86।
2: आयुष
3: हजुर दाइ,
2: ऊ मेरो ब्यागमा ग्रिप टेप छ देउता।
3: कता छ त खै?
2: त्यहाँ होइन, त्यता होइन भने उतापट्टि के त्यो साइड जेबमा हेर न, उताको सानोमा।
3: ए लिनुहोस्।
2: ल अब यो ब्याट समाउँ त एकछिन, म टेप मिलाउँछु।
3: हस् हस्, यो ग्रिप त मेरो ब्याटमा पनि लगाउनु पर्छ क्या हो भन्दै, मेरो पनि हल्का लुज भयो जस्तो भइरहेछ।
2: तिम्रो ब्याटको ग्रिप टाइट गर्ने भन्दा पनि ग्रिप नै चेन्ज गर्ने देखेको छु है मैले त।
3: चेन्ज त गर्ने तर
2: तर तर के?
3: पैसा पनि हुनु पर्यो नि दाइ।
2: ए अनि अस्ति दिएको पैसा सिद्ध्यायो?
3: अँ, धेरै ठाउँ तिर्नु पर्ने थियो, सकियो नि दाइ।
2: ए अनि भन्नुपर्छ नि त, अब नयाँ ब्याट नै लिदिउँला म तिमीलाई।
3: होइन दाइ, ठिकै छ, पर्दैन अहिलेलाई, स्ट्रोक पनि राम्रै बसिरहेछ, म यसरी खेलिहाल्छु नि।
2: के भयो त, ब्याट किन्नलाई कति नै पर्छ र?
3: पहिलेकै पैसा बाँकी छ।
2: ए त्यो त देउला नि बिस्तारै। साँच्ची तिम्रो त्यो कुन पसलमा काम मिल्ने कुरा गरेका थियौ त, के भयो
3: त्यो? अब दुई चार दिनपछि हुन्छ कि भयो भने, त्यहाँ मेरो गाउँको अङ्कल हुनुहुन्थ्यो, अचेल फेरि गाउँ जानु भएको रहेछ। अब अङ्कल आएपछि हुन्छ होला।
2: ए अनि जब मिलेपछि प्र्याक्टिस कसरी गर्छौ त?
3: भयो भने त टाइम मिलाइहाल्छु नि।
2: जे गरे पनि प्र्याक्टिस छाड्न चाहिँ पाइन्न है?
3: त्यस्तो अप्ठ्यारै त नपर्ला, तैपनि म टाइम मिलाइहाल्छु नि।
2: ल म यो टेप तन्काउँछु, तिमी बिस्तारै ब्याट घुमाउनु है।
3: हुन्छ हुन्छ।
2: ल ल भ। अनि आयुष हिजो किन नआएको तिमी?
3: खासमा रोहन दाइ, हिजो हामी भ्युटारतिर गएको थियौँ, त्यही भएर हेर्नु न, आउनै भ्याइन भने।
2: ए भनेपछि गेम छोडेर घुम्न पो हिँडेको? अनि कोसँग गएको त?
3: त्यही बहिनीहरूसँग।
2: को बहिनी हुन् फेरि? आफ्नै बहिनी हो?
3: हजुर दाइ, गाउँबाट आइरहेको थिएँ त्यही भएर।
2: अनि यसरी प्र्याक्टिसै छाडेर घुम्न जान्छन् त?
3: अब बहिनीले जाउँ कि जाउँ गर्न थालेपछि एक दिन त हो भनेर लगिदिएको।
2: तिमीले अहिलेसम्म एउटा कुरा चाहिँ मेन्टेन गर्न सकेनौ क्या आयुष?
3: के कुरा रोहन दाइ?
2: तिमी यहाँको क्षेत्रीय खेलाडी, अब राष्ट्रिय खेलाडीको दावेदार तिमी हो कि होइन भन त?
3: हजुर हजुर।
2: अनि भोलिको राष्ट्रिय खेलाडी यस्ता बच्चा बच्चीले जता भन्छन् त्यतै हेरिदिने, त्यो पनि मलाई नभने।
3: अब भाइ बहिनीको लागि हल्का त गर्नु पर्यो नि दाइ, त्यही भएर।
2: त्यो त त्यो रोजिना खुसबुहरूलाई जिम्मा दिए भइहाल्थ्यो नि, उनीहरूले घुमाइदिइहाल्थे।
3: अब दाइलाई के झुट बोल्नु, आफूलाई पनि घुम्न मन लागिरहेको थियो र?
2: तिमीलाई त्यस्तै घुम्न मन लागेको भए मलाई भने भए भइहाल्थ्यो नि, सिनियर खेलाडीसँग घुम्दा तिम्रो पनि भ्यालु बढ्थ्यो हो कि होइन भन त?
3: त्यो त हो दाइ।
2: तिमीलाई एउटा कुरा भन्छु, मान्छौ त?
3: के कुरा भन्नु न।
2: मान्छौ भने भन्छु, नत्र भन्दिनँ है।
3: पहिला भन्नु न।
2: आउने शनिबार हामी घुम्न जान थालेछौँ, तिमी पनि जान्छौ त?
3: हामी भन्नाले को को जाने हो र?
2: त्यही जागृति क्लबको साथीहरू हो, जान्छौ?
3: भइगयो दाइ, मैले त्यहाँ त्यति चिने पनि छैन।
2: ल म छँदैछु नि तिमीले चिनेको मान्छे।
3: त्यत्रो ग्रुपमा तपाईँ एकजनालाई चिनेर भयो त, त्यसरी त के रमाइलो नै हुन्न भने।
2: त्यसो भए यसो गरौँ त,
3: के
2: तिमी र म मात्रै जाउँ, म बाइकको व्यवस्था गर्छु, हुन्छ?
3: दुईजना मात्रै?
2: के भयो त, शुक्रबार बेलुका बाइकमा जाउँला, अनि शनिबारसम्म मजाले घुमेर यसो दुईजना रमाइलो गरौँला, अनि फर्क्यौँला, हुन्न?
4: धन्न लागेन, नगर है नगर, अघिदेखि नगर भने भनेछु, मान्ने नै होइन।
5: आउनुहोस् न, तपाईँ चाहिँ ढोकामा उभिनु, म यताबाट झ्याममा लातले हाल्छु।
4: अचार बनाउनु लागु देखिनुहोस्, घरि के भन्छ घरि के भन्छ। नि बाबा त म के भन्नु,
5: नाइ हजुरआमा झुकेर लाग्यो हो के, सरी के नकुट्नु न।
4: नगरे बाबु, भन्दा भन्दै खुब गोल र कोल भन्दै उफ्रेर मेरो नाकको डाडी र चस्मा दुवै भाँच्दै
6: गर्को। हल्ला हल्ला हो,
4: मेरो नाक र चस्मा दुवै भाँच्दियो नि तेरो छोराले, यही गदाले हो। यहाँ हेर्दै हेर, रगत आयो कि क्या हो, हेर्दै यहाँ नाका
6: छैन छैन।
4: चस्मा पनि फुटाइदिएर के गर्नु?
6: ए फुट्यो भने त होइन रहेछ नि, सिसा मात्र फुत्किया रहेछ कि आमा।
4: फुट्या भाते खुसी हुँदो होस् नि त, आफ्नो चकचकी छोरालाई गाली गर्नु सर्नु छैन।
6: केटाकेटी हो, खेल्न कुद्न त खोजिहाल्छ नि, आफै जोगिएर बस्नुपर्छ नि त, कि त तल आँगनमा गएर खेल भन्नुपर्छ नि त।
4: अँ भने मान्छ नि तेरो छोरोले, यसको बलसल काटेर अनि भुङ्रे खोला लगाएर बगाइदिन्छु म अनि।
6: सन्देश, त त्यहाँ बसेर टुलु टुलु नहेर त, जा बल भित्र ल्याएर कोठामा बस जा। अब केटाकेटीलाई रिसाएर तर्साएर कुटेर तह लगाउन सकिँदो रहेछ भन्ने देखिहाल्नु भयो आमा, अब फेरि अझै कुट पिट भन्नुहुन्छ त।
4: त्यही त, अब जति बदमासी गरे पनि ठिक गरिस् बाबु भन्नु पर्ला।
6: देख्नु भएन, मैले बल नकिन्दिएपछि घरको भए जति मोजा पटुलेर आफै बल बनाएको छ ऊ, त्यही भएर बल किन्दै हो कि आमा। अब टक्क लाएर खेल्दा लाग्यो होला, जानेर हाने त पक्कै होइन।
4: ए लो, किन मेरा कुनै पनि जोर जुराब छैन भनेको त, त्यसले सबै बटुलेर भकुण्डो पो बनाइदिएछ। ए राम हो, सकिन यो चाउरे गुनासँग, के भनेदेखि कति पुलपुलाउँछस् के अरू यसलाई तैँले।
6: अरे शिव, त्यस्तो पुलपुल्याएको पनि होइन नि आमा, अलिकति माया गरेपछि सुत्रिन्छ कि भनेर पो हो त।
4: तेरा मायाले कुन दिन टाउ कहाँ टेक्छ अनि थाहा पाउँछस्।
6: अब चुटेरै कराएरै चिच्याएरै धम्क्याएरै पनि त केही उपाय हुँदो रहेछ त आखिर।
4: कराउनु परेन त गल्ती गरेपछि, गल्ती गर्दा त चुट्ने नै हो, याद होस् न जिन्दगीभर। उही के भनेदेखि नि, हिउँ खेपेको बाली सप्रिन्छ, चोट खेपेको मान्छे सप्रिन्छ।
6: सप्रियो खुब चोटले, चकचक गरे भनेर तल जगत दाइकोमा छोरीहरूलाई ठुलो सोरो गरेको कहिले सुन्नु भएको छ तपाईँले?
4: अर्काले जे गर्यो त्यही गर्नुपर्छ हामीले, के भनेदेखि कसैको डरै नभएपछि केटाकेटी छाडा हुन्न। तिमीहरू सुध्र्या त्यसै गरी होइन?
6: अब सुध्र्यौँ कि के भयो त्यो त थाहा छैन, तर बाको अनुहारमा सिधा आँखाले हेर्न समेत दसैँको टिका थाप्ने दिन कुर्नु परेको पीडा तपाईँलाई पो के थाहा। हामीलाई पनि बाले मायाले काखमा राखिदिउन् झैँ त लाग्दो हो नि।
4: त्यति नगरेको भए तिमीहरू आज कस्ता पो भइसक्थ्यौ, हाम्रा पाला जस्तो अहिलेका केटाकेटी भइदिए कसैले केही दुःख पाउनथे।
6: हाम्रा पाला हाम्रा पाला हाम्रा पाला, तपाईँको पालाको कुरा छोडिदिनुहोस् है आमा। अब केटाकेटी सुधार्ने नाममा तपाईँ र तपाईँका पालाका कुरा सुन्नाले धेरै दुःख पाइसकेको छु यहाँ मैले, अब हामीलाई हाम्रै पाला अनुसारको काम गर्न दिनुहोस्, बुझ्नुभयो?
7: छिटो आइज भने।
8: एकैछिन के आमा,
7: कति एकछिन एकछिन भन्छ है, खुरुक्क आइज न।
8: कति गरेर होला क्या
7: बाबु।
9: ओए हरिस, कति बोलाइसके, किन नआएको भन् त? ल हेर, यति बेलासम्म मुख छोपेर सुतिरहेछ, ल उठ त, 11 बज्न लागिसक्यो, घडी हेर त।
8: नगराउनु न आमा,
9: भात सेलाइसक्यो, छिटो उठ्न भने।
8: तपाईँ खानु, म एकछिनमा खान्छु।
9: अब घरमा जा, अब दुईजना छौँ, त्यही नै एक्लै एक्लै खानु। उठ उठ, उठेर मुख सुख धो, ल छिटो गर, म भात पस्किन्छु, उठै उठ।
8: मलाई अहिले भात खाने मन लागेको छैन,
9: खसीको मासु पकाएको छु क्या।
8: होस्
9: ल हेर न, फेरि झन् उसलाई मनपर्छ भनेर बिहानभरि कुरेर साइलाको पसलबाट एक भाग मासु लिएर आएको छु। हिजो नै खबर नगर्नेलाई नदिनी भन्दै थियो, बल्ल बल्ल ल्याएको, मिठो पारेर भुट्या छु। ल बाबु हिँड त।
8: कति के चिज गरे होला, खान्न भने सुन्नु न।
9: नखा त नखा, अब त नखाने भए म पनि खान्न, दिनभरि भोकै बस्छु।
8: बिहान बिहानै ल्याङ नगर्नु न आमा, मान्छेको टाउको दुखेर उठाउन नसक्ने भएको छ।
9: आफूले धान्नै नसक्ने गरेर रक्सी खाएर आएपछि दुख्दैन त?
8: धान्नै नसक्ने गरी कसले खायो हौ?
9: हिजो बेलुका कस्तो हालतमा घर आएको थिइस् थाहा छ तलाई? अजयले बल्ल बल्ल घर ल्याइपुर्याइदिएको भन्दै थियो।
8: जे पनि भन्छ नि,
9: त्यही त, मैले त देखेकै छैन, त आज भोलि कस्तो भएको छस् भन्ने कुरा मलाई थाहा नै छैन।
8: फेरि कराउनु थाल्नु भयो।
9: अँ चाहिने कुरा गर्दा त तँलाई कराएको भइहाल्छ नि होइन?
8: ल ल हो, तपाईँले जानु।
9: मैले तँलाई कति सम्झाउनु भन् त बाबु, एउटी केटीको लागि तैँले आफ्नो यसरी भविष्य बिगार्न मिल्छ भने त आफै भन् त।
8: के गरेको छु र मैले,
9: अझ के गरेको छु र भन्छ, आजकल त पहिला भन्दा कति फरक भएको छस्, खालि सुतेको छ, अल्छी भएको छ, अब पढ्न जानु पनि छैन, अब अचेल भोलि त झनै रक्सी धोकेर आउने गरेका छस्, यसरी कति दिन चल्छ बाबु?
8: आमा चले चलोस् नचल नचलोस् छोड्नु के।
9: हेर बाबु, हुने कुरा भइसक्यो, अब बितिसकेको कुरालाई कतिन्जेल सम्झेर बस्छस् भन् त?
8: आमा, सम्झन्छु भनेर कसले सम्झने हो र? बिर्सनु पनि सक्नु पर्यो नि
9: दत्त। छोरो मान्छे भएर पनि यस्तो कुरा गर्ने हो? त्यस्ता जाँदा केटीलाई बिर्सन सक्दिनँ भनेर हुन्छ?
8: तपाईँले भने जस्तो सजिलो छैन क्या आमा।
9: गाह्रो पनि छैन, सम्झनै पर्ने के नै गुण छ र त्यसमा? सारा गाउँलेको अगाडि बेजत गरिहाली, त्यस्ताका लागि मोरी मेटेर हुन्छ? हेर हरिस, त्यो कुसुम स्वार्थी छ भन्ने कुरा त मलाई पहिल्यै थाहा थियो। मैले तँलाई पहिले नै भनेको होइन त्यसको सङ्गत नगर भनेर?
8: फेरि त्यही सुरु नगर्नु न त।
9: अनि त किन कुरा बुझ्दैनस् त? कुचोले बढाल्न पर्ने कसिङ र हावाले उडाएर लग्यो। मलाई त त्यो केटीबाट टाढा भएको भएर आनन्द भएको छ। त पनि पिर नगर, आफू राम्रो हुनुपर्छ, त्यस्ता केटी त कति पाइन्छ कति।
8: ल ल, तपाईँ जानु, म एकछिन सुत्छु।
9: पढ्दैन पढ्दैन उठ, खालि कोठामा थुनेर बसेर हुन्छ? भात खाएर यसो बाहिरतिर निस्केर आइज।
8: कति जान्न म, जसले पनि मलाई नै हेरे जस्तो लाग्छ। केटीले छोड्या केटा भनेर सबैतिर बेइज्जत भएको छ। अस्ति त बलराम जडियासम्म हाँस्दै थियो।
9: त्यसो भनेर घरभित्रै थुनिएर बस्ने त?
8: आमा, बरु म इन्डिया जान्छु, तपाईँ बुबालाई लिन आउनु भनेर भनिदिनु न।
9: बुवाको भन्ने बित्तिकै छुट्टी मिल्छ?
8: त्यसो भए म एक्लै जान्छु।
9: त यहाँ मसँग हुँदा त यस्तो ताल छ, त इन्डिया गइस् भने त के हाल गर्छस् भन् त? अब तेरो बुवाले तँलाई टाइम दिन सक्नुहुन्न?
8: ए, तपाईँहरूले ध्यान दिनुपर्ने, म बच्चा हो र।
9: त जे सम्झी हरिस, तेरो यस्तो स्थितिमा म तँलाई कुनै पनि हालतमा इन्डिया जान दिन्न।
8: आमा, तपाईँलाई म बाँचेकै हेर्न मन छैन हो।
10: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
11: गत हप्ता सोधेको प्रश्न थियो, कुसुमको पुनः विद्यालय जाने निर्णय सही हो कि गलत? यसको सही उत्तर हो सही। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत रामेछापबाट माया खड्का, दैलेखबाट जङ्ग मगर, रोल्पाबाट धनचारी बस्नेत र बैतडीबाट उत्तम पार्की विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, छोरा छोरीलाई रंग र प्रकार छुट्याएर सामान किनिदिने चलन सही हो कि गलत? प्रश्न फेरि एकपटक, छोरा छोरीलाई रंग र प्रकार छुट्याएर सामान किनिदिने चलन सही हो कि गलत?
12: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: कोविड 19 विरुद्ध लगाइने खोप सम्पूर्ण रूपमा राम्रोसँग परीक्षण गरिएको छ। यो खोपले कोरोना संक्रमणबाट गम्भीर बिरामी पर्ने र हुन सक्ने मृत्युबाट धेरै हदसम्म सुरक्षा गर्छ।
1: त्यसकारण सरकारले स्वीकृत गरेको जुनसुकै खोप ढुक्कले लगाउनुहोस्।
0: यदि तपाईँलाई पहिले नै कोरोना भइसकेको छ भने पनि खोप लगाउनुहोस्, पछि लगाउला भनेर नपर्खनुहोस्।
1: समयमै खोप लगाइयो भने हामीले समुदाय स्तरमै रोग प्रतिरोधात्मक क्षमता बढाउन सक्छौ र चाँडै नै सामान्य जीवनमा फर्कन सक्छौ।
2: युनेस्को, विश्व स्वास्थ्य संगठन र एन्जेला फाउन्डेसन नेपालद्वारा जनहितमा जारी सन्देश।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 79
2: कसले गरे आस्तो
3: के भयो डाक्टर सर
2: यस्तो मूर्ख्या पनि गर्ने हो
4: रमा तिमी भन न के हो खास कुरो
3: कसरी भन्नु मैले तिमीले नै भन
2: अब उसले देखाएर नबस्नुहोस् यत्रो ठुलो गल्ती कसरी गर्नुभयो
4: कसले गरेको भन्दा पनि गल्ती त भयो होला डाक्टर साहब अब के गर्ने त्यो भन्नु भए हुन्थ्यो बरु
2: यस्तो मूर्ख तरिका सिकाउने मान्छे को हो भनेर चिनौ भनेर हो बच्चाको आँखामा समस्या भएपछि स्वास्थ्य चौकी ल्याउने कि आँखामा दुध हाल्ने
4: हामीलाई थाहा नभएको कुरा पर डाक्टर साहब त्यसमाथि म त घरमै थिइनँ रमा तिमी भन न के हो खास कुरो
3: अब घरका ठुला बुढाले जे सिकाए त्यही गरियो डाक्टर साहब छोरीको आँखा यस्तो होला भन्ने अनुमानै भएन
2: अनुमान भएन भनेर हुन्छ अलिकति त विचार गर्नुपर्छ नि तपाईँले पनि कहिलेबाट यस्तो भयो नानीको आँखामा
4: अब दुध हालेकै रातबाट आँखा त झन्झन झन्झन रातो भयो
3: पर्सिपल्टोबाट त आँखाबाट पिप जस्तो पहेँलो कचेरा बगेको बगी गर्न थाल्यो त्यसपछि त झन् हेर्नै बन्द भयो
2: देख्नुभयो नि सोचै विचार नगरिकन संक्रमण भएको आँखामा दुध हाल्दा के भयो भनेर अहिले बच्चाको आँखा कुन अवस्थामा छ थाहा छ तपाईँलाई
3: अब के गर्ने त डाक्टर साहब
2: अहिले मैले आँखा सफा गरेर मलम लगाइदिएको छु तर बुझ्नुहोस् यसको उपचार यहाँ अहिले सम्भव छैन
4: ओहो हो र अब कहाँ लैजाने त डाक्टर साहब
2: विलासनगरतिर लैजानुहोस् त्यहाँ सुविधा सम्पन्न अस्पतालहरू छन् तर आँखाकै अस्पतालमा लानु होला
3: हुन्छ डाक्टर साहब
2: जति सक्दो छिटो लैजानुहोस् मलाई अचम्म लागेको कुरा के भने नि तपाईँहरू कस्तो खालको आमा बुवा हो
4: किन र डाक्टर साहब
2: मैले तपाईँहरूलाई नानी छ महिना हुँदाखेरि नै नानीको आँखामा समस्या छ जन्मिँदै कुपोषित छ राम्रो ठाउँमा लगेर उपचार गर्नुहोस् भनेर मैले तपाईँलाई भनेको हो कि होइन
4: त्यो त हो
2: अनि त्यसपछि कतै लैजानुभयो
4: यो बिचमा त्यस्तो खास समस्या पनि भएको थिएन अलिअलि समस्या हुँदा धामी झाँक्रीतिर गइयो र निको पनि भएको थियो पछि त टक्क लाएर यस्तो पो भयो हेर्नु न
2: एकैचोटि भएकै होइन नानीको आँखामा सुरुमै समस्या थियो तन्न भुँडी भर्ने गरी मात्रै खाएर पोषण पुग्दैन नानीलाई भिटामिन ए को कमी थियो बुझ्नुभयो
3: हजुर डाक्टर साहब
2: तपाईँको अर्को गल्ती भनेको आँखा जस्तो संवेदनशील अङ्गमा समस्या हुँदाहुँदै तपाईँ उपचार गर्न छोडेर तपाईँ धामी झाँकैमा कुद्नुभयो
4: अब घरमा सबैभन्दा जेठो बाठो आमा हुनुहुन्छ टक्क लाएर आमाले नै देउता बिग्रेपछि यस्तो हुन्छ भन्नुभयो अनि
2: के हो देउता बिग्रिने भनेको बच्चाको आँखामा समस्या छ तो नदेखेर तपाईँ देउता बिग्रेको देख्नुभयो कहाँ छ देउता देख्नु भएको छ
3: मैले त नलगौँ भनेको डाक्टर साहब तर आमाले
2: सबैभन्दा ठुलो गल्ती भनेको बच्चाको आँखामा दुध हाल्नु नै हो यही दुध हालेर चाहिँ आँखामा संक्रमण भएको हो बुझ्नुभयो
3: भनेपछि आँखामा दुध हाल्नै नहुने रहेछ है डाक्टर साहब
2: आँखामा दुध मात्रै होइन हाम्रो गाउँघरमा कानमा तेल पनि हाल्छन् जुन कुरोलाई हाम्रो औषधि विज्ञानले प्रमाणित गरेको छैन ती कुराहरू केही पनि गर्नु हुँदैन
4: त्यही त अब कति कुराहरू त पहिलेदेखि गरिआएको भनेर पनि गर्ने चलन छ
2: राम्रो कुरा त गर्न मिल्यो तर गलत कुराहरू पहिलादेखि नै गर्दै आएको छ भनेर गर्न मिल्यो त
4: हस् डाक्टर साहब अहिले हामी जाँदा हुन्छ
2: तर कुरा त्यही हो छोरीको आँखामा ठुलो समस्या आइसकेछ यसलाई हेल्थ चेकलाई गर्नुभयो भने योभन्दा पनि ठुलो समस्या हुन सक्छ आँखा ड्यामेज हुन सक्छ समयमै ध्यान दिनु
5: उता उतु कुनाको फोन निकाल त गौरी ला कुचो ला
6: खै यहाँले कस्तो फोन रहेछ छ्या यो कुसुमलाई कति सफा चाहिने होला
5: मेरो लागि त यो फोनै होइन म त हप्ता हप्तामा कुना काप्चामा सबै सफा गर्थेँ अहिले चाहिँ हो क्या अलि बढी ग्याप भएको ऊ त कुनामा हेर्छ त्यहाँ पनि छ
6: हे भयो अब धेरै सफा पनि गर्नु हुँदैन कि
5: खै छोड्छु म निस्किन्छु म खा ढकेल्छु अलि उठ जा फेरि लाग्छ तँलाई
6: कुसुम ऊ त्यो के हो
5: कुन
6: ऊ त्यो के झुन्डाइको तेरो टाउको माथि
5: ए हो यसलाई विन्ड चाइम्स भन्दो रहेछ
6: हाँ के हो यो
5: यो घन्टी हो क्या हावा लागेपछि आफै बजाउँछ
6: हेर त कस्तो राम्रो आवाज आउँछ अँ
5: है
6: तँले कहाँबाट ल्या कि
5: हरिसले किनिदिएको विलासनगरमा मेरो ब्यागमै थियो अनि यस्तो राम्रो चिज के फाल्नु भनेर झुन्ड्याएको
6: ए अनि हरिस कहाँ गएको रहेछ के थाहा भयो त कुसुम
5: खै थाहा छैन मलाई
6: तिमीहरू दुवैजना एकै दिन गाउँ फर्केको होइन र
5: होइन
6: लौ हो र अनि मैले त दुवैजना सँगै फर्किएको भनेर सुनेको थिएँ त
5: होइन, को आउँछ त्योसँग, म एक्लै आइदिएको, त्यो चाहिँ अर्को दिन आइपुगेको रे भनेर भन्दै हुनुहुन्थ्यो इन्दु भाउजू।
6: एउटा कुरा सोध्छ कुसुम,
5: के
6: त किन फर्केर आइस?
5: बस्न मन लगाएर
6: नजिस्किन भन्न,
5: होस् गरियो कुरै नगरौँ,
6: खुरोको भन्न, अहिले फेरि पिलाइ खाइछ, अहिले फ्लाइङ किक खान्छस् नि।
5: सबै कुरा आफूले सोचेको जस्तो हुँदैन रहेछ गौरी।
6: किन, के भएन र तैँले सोचेको जस्तो?
5: हरिस त कस्तो अर्कै रहेछ नि।
6: कस्तो अर्कै भन्नाले?
5: अर्कै के, मैले सोचेको भन्दा अर्कै के, यहाँ हुँदा मलाई कस्तो माया गरेको जस्तो लाग्थ्यो है, मलाई मेरो कस्तो केयर गर्थ्यो, मेरो सानो सानो कुराहरू पनि कस्तो याद हुन्थ्यो नि त्यसलाई होइन।
6: अनि
5: उता गएपछि पनि तिन चार दिन त्यस्तै भयो, त्यसपछि त
6: त्यसपछि के
5: होस् छोड्दै, बितिसकेको कुरा कोट्याएर के गर्नु,
6: भन्नु कस्तो रहेछ भन।
5: त्यस्तै अब सानो सानो कुरामा रिसाएको रिसाइ गर्ने के, अनि सुरु सुरुमा त मैले धेरै पैसा खर्च नगर भन्दाखेरि है ह्या के हुन्न भन्दै आफै पैसा खर्च गर्थ्यो, पछि पैसा सकेपछि त मैले गर्दा अरे
6: लो
5: के कुरा गरेर साध्यै छैन यार। सुरु सुरुमा त राम्रोसँग बोल्ने गफ गर्ने गर्थ्यो है, पछि पछि त सानो सानो न्यु पारेर झगडा गरिरहने, अनि त्यति मात्र हो, त्यो कहिलेकाहीँ सामानहरू भत्ताभुङ्गा पारिदिने फुटाउने, म त कस्तो डर लाग्थ्यो यार।
6: ए
5: थाहा छ, एक दिन मलाई झन्डै पिटेन नि त्यसले, त्यो दिन त हेर म त रातभरि रोएर बसेँ, हरिसँग गएर मैले कत्रो ठुलो गल्ती गरेछु जस्तो फिल भयो क्या मलाई। अनि बिहान उठेर आफ्नो सामान प्याक गरेँ, अनि त्यो त मस्तले सुतिरहेको थियो, मैले केही भन्दा पनि भनिनँ, अनि म त हिँडिदिएको।
6: कहिलेकाहीँ भेट्दा र सधैँ बस्दा मान्छे कस्तो फरक हुने है।
5: अँ भने,
6: अनि अहिले हरिस कहाँ गएको रहेछ? त्यसको फोन पनि अफ छ भन्दै थियो अझै।
5: झासो कि झासो, मलाई के मतलब, त्यो को हो र मेरो?
6: तेरो हुनेवाला बुढा हो नि, गाउँकाले तिमीहरूको बिहे गरिदिने भनेर हरिसलाई धुई धुइ चाहिँ खोज्दैछन्, अब त के गर्छस् कुसुम?
7: हजुर हजुर, एकछिन है। ए खुसबू पो हो, आउनु बस।
8: के हो, तिमी त बोलाएको पनि सुन्दै सुन्दैनौ त।
7: अँ के, यो ढोकामा ह्याङ्गर ठोक्दै थिएँ, त्यही भएर थाहै पाइनँ, जति ठोक्यो त्यति बाङ्गो हुन्छ भने।
8: योभन्दा पेचकसले टाइट गर न।
7: पेचकसले होला र?
8: यो किल्ला नै पेच किल्ला हो, खोइ पेचकस ल्याऊ त।
7: पेचकस पनि यहीँ छ नि, खोइ म कस्छु, तिमी बस न।
8: बिस्तारै गर, नत्र बाङ्गियो भने फेरि भित्रै जाँदैन।
7: मजाले जाँदो रहेछ त,
8: आइडिया लगाउनु पर्छ नि। अनि फेसन त बबाल बनाएको छौ त।
7: कस्तो बबाल देख्यो र?
8: पुरै नाङ्गा बाबा जस्तो, माथि गन्जी लगाएको, तल फेरि लुङ्गी बाँधेको, अझ हल्का दाढी पनि हुनुपर्ने।
7: अब दाढी पनि पाल्नु पर्ला बिस्तारै। ए यता हेर त, भयो हेर त।
8: भयो भयो, तर तिमीले त यो लुगा राख्ने ढोका पछाडि भन्दा भित्तामा ठोका भए राम्रो हुन्थ्यो नि।
7: भित्तामा ठोक्दा घरबेटी बुढाले किन ठोक्या भनेर कराउँछन्, त्यही भएर पनि ढोकामा ठोकेको। ढोकामा भयो भने झट्टै देखिँदैन देखिँदैन नि त।
8: त्यो त हो।
7: चिया खाने हो, बनाऊ।
8: पर्दैन, बरु पानी देऊ त, पानी खान्छु। अनि के हो, अझ त तिमी मेरो फोन पनि उठाउँदैनौ त।
7: फोन गरेको थियौ र?
8: कति गरेछु हेर न, न फोन उठाउने न कल ब्याक गर्ने, तिमी त पुरै बिन्दास भएर पो बसेका छौ त।
7: बिन्दासै त होइन, फोन साइलेन्समा राखेको थिएँ त्यही भएर होला।
8: त्यही त, मैले फोन गरे बेला जहिले तिम्रो मोबाइल कि त साइलेन्समा हुन्छ कि त चार्जमा हुन्छ।
7: सरी है, यस्तै भए हुन्छ, केही काम भएर गरेको थियो कि?
8: त्यस्तो काम त केही थिएन, सानिमाको बाटो फर्किँदा पस्नु पर्ला भनेर फोन गरेको, जाँदादेखि फोन गरेको, आउँदासम्म पनि फोन गर्दा उठाउँदैनौ।
7: ए अनि किन गएको त सानिमाकोमा?
8: यस्तै सामान पुर्याइदिनु थियो र, अनि तिम्रो घरबेटी बुढालाई त देख्दिन त आज।
7: बुढा आज ससुराली गएको छन्, रोपाईको काम छ भन्दै थिए, त्यही भएर गएको होला नि, किन र?
8: होइन, अस्ति रिसाको झोकमा अलि बढी नै भनेको जस्तो लागेको थियो, त्यही भएर सरी भन्न पर्ला भनेर।
7: त्यो त राम्रै हो, म त फेरि झगडा गर्न सोच्यो कि भनेर डर लागिरहे नि।
8: हुन त तिम्रो बानी पनि त्यस्तै छ, घरबेटी बाईलाई के गाली गर्नु?
7: के बानी त्यस्तै भयो र?
8: राम्रो बानी भए यस्तै हुन्थ्यो र?
7: यस्तै भन्नाले? मैले अहिले कुरा बुझेन नि खुसबु।
8: यस्तै भन्नाले यस्तै, यही लुङ्गी बेरेर बस्ने अवस्था भने नि खनाउन सजिलो हुन्छ भनेर होला होइन लुङ्गी बेरेको?
7: त्यस्तो के होइन, मलाई यसो लाउन मन लागेर मात्रै
8: होला होला। अनि एचआइभीको रिपोर्ट ल्यायौ त?
7: एचआइभीको रे?
8: किन, केही थाहा छैन भन्ने मानेछौ? सबै थाहा छ मलाई।
7: कसले भन्यो? त्यो किसानले भन्यो होला होइन?
8: अरूले नि भनिहाल्छ नि, तिमीले पो भन्दैनौ यस्तो भारी छ, एकपटक हस्पिटलको रिपोर्ट यस्तो आएको छ भनेर पनि भनेनौ है?
7: मैले तिमीलाई भेटेरै भनौँला भन्न थाने थिएँ, ठ्याक्कै तिमी आइहाल्यौ।
8: अँ, ठिक्क पार्न त खुब जानेछौ। अनि त्यो एचआइभीको रिपोर्ट के आयो त?
7: नेगेटिभ नै छ।
8: अनि यो चिलाउनेको मेडिसिन त रेगुलरली खाइरहेछौ होइन?
7: अँ, अब 5 दिनपछि फेरि फलोअपमा बोलाएको छ, घाउ पनि निको भइरह।
8: अनि किन कोठाबाट बाहिरै निस्किँदैनौ त? न कलेज जान्छौ न गेममा जान्छौ, यसरी त खै?
7: रुमबाट बाहिर निस्किँदा बित्तिकै केटाहरूले चाहिने नचाहिने कुरा गरेर पारा देखाउँछन् जस्तो लाग्छ।
8: तिमी आफैले भन त आयुष, केटाहरूले पारा देखाउँछन् कुरा काट्छन् भनेर अब आफ्नो पढाइ छाड्ने गेम खेल्ने नजाने गरेर आफ्नो करियर नै बिगार्छौ त तिमी?
0: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट 4 जना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रूपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा 1 जना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
9: गत हप्ता सोधेको प्रश्न थियो, कुनै घटनाका बारेमा प्रहरीलाई जानकारी गराउनु परेमा कति नम्बरमा फोन गर्नुपर्छ? यसको सही उत्तर हो 100। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत सिन्धुलीबाट आदित्य आचार्य, बाँकेबाट आकांक्षा रोकाया, मकवानपुरबाट राम बहादुर भोलन र ओखलडुङ्गाबाट लामछोकी शेर्पा विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने 4 जनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब पालो भएको छ सुपर विजेता घोषणा गर्ने। अङ्क 47 देखि 71 सम्मका साप्ताहिक विजेता मध्येबाट गोला प्रथा मार्फत झापाका ठाकुर सिंह गुरुङ सुपर विजेता बन्नुभएको छ। तपाईँलाई धेरै धेरै बधाई ठाकुरजी, तपाईँले स्मार्टफोन जित्नु भएको छ। पुरस्कारका लागि हामी तपाईँलाई छिट्टै सम्पर्क गर्नेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, एउटा वडामा कतिजना जनप्रतिनिधि निर्वाचित हुन्छन्? प्रश्न फेरि एकपटक, एउटा वडामा कतिजना जनप्रतिनिधि निर्वाचित हुन्छन्?
10: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी 1 स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 99
2: कति बेर लगाएको भने अझै सकेन अप्सरा
3: यो इन्दु बाउजू पनि गर्दै त छु एकछिन चुपो लागेर बस्नु न
2: घरमा काम त्यसै अलपत्र छ नानीलाई खुवाएकोसम्म छैन
3: लुगा सिलाउन त घरको काम सकिवरी आउनुपर्छ नि बाउजू
2: तिमी काममा हिँड्छौ भनेर हतार हतार गरेर आएको नि
3: त्यस्तो हतार गर्नुपर्छ त म नभए पनि सुस्मिता भइहाल्थे क्यारे
2: मलाई त त्यो सुस्मिताले सिलाएको त चित्तै बुझ्दैन कता नमिल्या नमिल्या जस्तो हुन्छ
3: नयाँ लुगा त अझै राम्रोसँग सिलाउन जानिसकेकी छैन पुरानो लुगा ठुलो पार्न त सक्छ है बाउजू
2: पुरानै लुगा ठुलो पार्न पनि पैसा पर्छ पैसा तिरेपछि आफूले रोजेकै मान्छेलाई लगाउने नि काम गरे चित्तै नबुझी नबुझी त कसले पैसा तिरोस्
3: यो बाउजूको कुरा सुनेर पनि हाँस उठेर आउँछ 50 रुपियाँ तिर्न पनि दाँतबाट पसिना आउला जस्तै गर्नुहुन्छ तपाईँ
2: तिमीसँग पो पैसा छ हाम्रो लागि त 50 रुपियाँ पनि धेरै हो
3: ए बाउजू पनि के भयो कालु
2: मलाई मुर्दार मेरो छेउमा आएर पिसा फेर्छस् कुदा जा बिहान बिहानै अलक्षिन लाउँछ मुर्दार
3: बिचरा कालु पुच्छर लुकाउँदै गयो
2: के को बिचारा नि कुकुर पालेपछि हग्ने मुत्ने ठाउँ पनि छुट्टै बनाउनुपर्छ भन्ने थाहा छैन तिमीहरूलाई
3: अघि पछि त त्यसरी गर्दैनथ्यो खै आज के भयो त्यसलाई
2: भजियालाई पिट्न नपुग्या
3: यता हेर्नु त बाउजू यो कुर्ताको जिउ दुवैतिर 1-1 इन्च खोल्दा हुन्छ
2: खै हुन्छ होला आफै विचार गर न
3: ठिक्क बनाइदिउँ कि लुज पारिदिउँ
2: लुज नै चाहियो र त ठुलो बनाउन आएको टाइट त पहिल्यै थियो नि
3: ए यो बाउजू पनि के भन्नुहुन्छ आउनु नाप्छु बरु
2: ल नाप
3: कति महिना भयो बाउजू
2: खै 5 महिना भयो जस्तो लाग्छ
3: ए निधारमा के को दाग बाउजू खै यता हेर्नु त
2: केही पनि होइन के
3: खै निलै भए रहेछ मैले त याद नै गरेको थिइनँ के भएको
2: हिजो भित्तामा बसेर उठ्दा चक्कर लाग्यो भित्तामा समाउँछु भने उतिएर टाउको पो ठोकिन पुग्यो त्यसैको
3: ठोक्या दाग पनि त्यस्तो हुन्छ त मलाई त पत्यार लागेन है बाउजू
2: कस्तो नपत्याएको होला हो भने
3: नित्र दाईले हात त हालेन तपाईँलाई
2: होइन
3: तपाईँको चोट हेर्दा त आफै ठोकिएको जस्तो लागेन है मलाई कतैबाट पनि
2: हो भने कति सोधे
3: एउटा कुरा भन्छु है बाउजू
2: के कुरा
3: अन्याय सहनु पनि अन्याय गर्नु जत्तिकै नराम्रो हो भन्छन्
2: के
3: हेर्नुहोस् बाउजू तपाईँले नभने पनि यो चोट तपाईँलाई नेत्र दाईले पिटेर लागेको हो भन्ने मलाई थाहा छ
2: छोडिदेऊ न घर व्यवहारमा यस्ता सानातिना कुरा भइहाल्छन् नि
3: यस्तो निलो हुने गरी पिटाइ खाँदा पनि सानातिना कुरा भनेर सहेर बस्छन् त
2: के गर्ने त तिम्रो जस्तो पोइ छोडेर माइतीमा गएर बस्ने
3: मैले त्यस्तो भने होइन कि बाउजू
2: हेर अप्सरा तिमी आफू त कोहीका घर गर्न सकिनौ सकिनौ त्यसो हो भनेर तिमीले अरूको घर भन्ने कुरा चाहिँ नगर अबदेखि मलाई मेरो पोइका विरुद्ध भड्काउन खोज्यौ भने राम्रो हुने छैन
4: त भने जस्तो कुनै गानै भेटिन्न त
5: किन चाहियो र फेरि तिमीलाई भने जस्तो गाना चाहिँ
4: भर्खरै तिमीले टिकटक बनाउनलाई गाना चुज गर्दै भने होइन र
5: त्यही खोजिरहेको तिमीले अहिलेसम्म भयो अहिले छोडिदेऊ बरु पछि बनाउँला
4: त्यही त पार्कमा आएर नि टिकटक बनाउन पाइएन भने त नहुनु नि फेरि
5: भन्दिनँ हो भन्दिनँ यसले काँक्रा खाऊ यो हरियो नुन खुसानीसँग हरियो काँक्रा खान त कस्तो मजा आउँछ नि
4: खोज्दै त अनि
5: इल्यु
4: कस्तो पिरो खै पानी छैन
5: तिमीलाई त खोर्सानी त सुन्न पनि हुँदैन है एकैछिनमा काक्रा र कुक्क गरिहाल्नुपर्छ ल यो खोर्सानी नलगाएको काँक्रा खाऊ ठिक हुन्छ
4: नुन खोर्सानी पनि कस्तो विवेकले खाने जस्तो बनाएर रहेछ
5: लौ कस्तो खान्छ रे विवेकले चाहिँ
4: त्यसलाई पनि पुरै पिरो चाहिन्छ मलाई पिरो भएर आँखाबाट आँसु आउँछ त्यही कुरा फेरि उसलाई केही हुन्न
5: ए अनि अझै तिम्रो विवेक दादा चाहिँ खासै देखिँदैन नि त कता जानुभएको छ र
4: त्यो बिचराको कुरा नगर घाइते बाघ जस्तो भएको छ
5: किन
4: त्यसलाई एचआइभी पोजिटिभ देखेको छ त तिमीलाई त्यो कुरा थाहा छैन
5: हो र अनि मलाई कसो भन्छ र थाहा पाउनलाई?
4: त्यसको ताल देख्दा त मलाई पहिल्यैसँग लागिरहेको थियो।
5: अनि अहिले चाहिँ कहाँ छ त विवेक?
4: खै रुममै त होला, फोन गर्दा पनि उठाउँदैन, एक कान दुई कान सबैतिर हल्ला भइसक्यो, लाजले हो कि खासै बाहिरतिर निस्किँदैन।
5: त्यो त उसले पहिल्यै सोच्नु पर्थ्यो नि, तर जे जस्तो भए पनि उसलाई हौसला चाहिँ दिनुपर्छ। यस्तो बेलामा मान्छेलाई साथ सहयोग भएन भने त जे पनि गर्न सक्छन्।
4: त्यही भएर आज बेलुका जाने सोचेछु। साँच्ची तिमीले बिहान फोन गर्दा एउटा सल्लाह गर्नु छ भन्थ्यौ त, के कुरा हो?
5: बिहान सोच बनाएर चाहिँ अब अहिले खै होस् भन्नै मन लागेन।
4: ल किन, के कुरा भन न?
5: के होइन छाड्देऊ
4: भन न रोजिना, मसँग पनि कुरा लुकाउँछौ त, त्यो के कुरै ननिकालेको भयो भने?
5: होइन कि, तिमीसँग धेरै समय बसेर धेरै गफ गर्न मन लागिरहेको थियो त्यही भएर। अब भयो
4: ए त्यसो भने गर नि त, के गफ गर्ने हो, म सँगै त छु क्या रे।
5: त्यस्तो होइन कि, अलि टाढै गएर आनन्दसँग बसेर कुरा गर्ने भनेको।
4: ल अनि कुरा गर्नलाई पनि किन टाढा जानु पर्यो रोजिना, यही गरे भयो नि।
5: त्यही त, तिमी कुरै बुझ्दैन भन्छु नि म।
4: कस्तो कुरा भने?
5: भएको छाड्दो, यस्तोसँग पनि के कुरा गर्नु, बुझ्दा नि बुझ्दैन।
4: सबै कुरा थाहा छ मलाई, अलि टाढा गएर कसैको डर र कर नमाने आनन्दसँग बस्ने गफ गर्ने भने होइन?
5: अनि थाहा रहेछ त, के नबुझे जस्तो गरे त?
4: कहिलेकाहीँ तिमीसँग यस्तै गर्न मन लाग्छ कि, बुझेर पनि नबुझे जस्तो गरेर तिमीलाई रिस उठाउन कम्ता रमाइलो लाग्छ।
5: अर्कालाई सताउन पाएपछि त तिमीलाई रमाइलो लाग्ने भइहाल्यो नि।
4: कसलाई सताउनु त?
5: किन सताउँछ त भन त?
4: तिम्रो माया लाग्थ्यो नि त, माया लाग्ने भए सताउनु पऱ्यो नि त।
5: उसो भए मैले भनेको किन मान्दैनौ त?
4: मान् त रहेछु त, के गर्नु पऱ्यो भन न। अब यो घुम्न जाने कुरा चाहिँ पछि गरे भइहाल्छ नि, अचेल मेरो सिलेक्सन चल्दैछ, यस्तो बेला गुरुहरूले कहाँ कहिले कतिखेर बोलाउने पनि थाहै हुँदैन, यस्तो बेला घुम्ने गरे के गर्नु?
5: कसको फोन हो?
4: खुसबु। हेलो, अँ खुसबु भन त, कसले दिप गुरुले गर्नु भएन किन र? ए हो आजै, ल ल म बुझिहालेँ।
5: के भन्छ खुसबु?
4: हाम्रो सिलेक्सनको रिजल्ट आयो रे।
5: अनि के भयो रे त?
4: खोइ केही थाहा छैन, खुसबुलाई भर्खरै फोन आएको रे, उनको नाम चाहिँ आएछ रे, मेरो चाहिँ खै। खुसबुले दिप गुरुलाई फोन गरेर बुझन भन्दै थियो नि।
5: अनि फोन गरेर बुझन त?
4: मेरो मोबाइलमा फेरि दिप गुरुको नम्बरै छैन भने।
5: अनि खुसबुलाई नै फोन गरेर माग न त।
4: अँ त है, सही भन्यो।
5: तिमी त एकैछिनमा कस्तो नर्भस देखिरा, यदि तिम्रो नाम सेलेक्सन लिस्टमा आएन भने के गर्छ भन त आयुष?
6: खै त
7: के खै
6: सन्देश?
7: लो तिमीले हातमा मात्र हिँडिरहेको थियौ त होइन र?
6: ल मैले त समातेकै छैन त उसको हात, तिमीसँगै हिँड्छु भनिरहेको थियो त।
7: लो नि भिडभाडमा कहाँ गयो होला यो केटो, बाबु सन्देश बाबु,
6: यत्र मान्छे भएको ठाउँमा कहाँ सुन्थ्यो र अब त्यसले,
7: कहाँ गयो होला यो केटो? अघि जादु हेरेपछि जाति देखाइदिउँ भन्दै लुक्दै गइरहेको थियो, कस्तो रहेछ भोजन हो सबै दाई, तपाईँले सानो एउटा बाबुले देख्नु भएको छ कतै? दिदी
6: कता पछि छ त केटो, यस्तो भिडमा कता खोज्नु? अरे
7: बाबु
6: बाबु कहाँ पर गइरहेको तिमी एक्लै एक्लै?

0: क्लियर। अब बाँकी अर्को दिन है बाबु, ल आजलाई पुग्यो, अब एक्लै एक्लै कतै नजाने नि फेरि।
1: मलाई त यो बिङ्गोमा चिठा नपरेको देखेर कस्तो रिस उठाएछ।
0: किन नि, बिङ्गो खेल भने नै त्यस्तै त हो, एकजनालाई पर्छ बाँकीले हाँस मात्र गर्नु।
1: हुन त चिठा सिठा पढ्न भाग्य पनि त्यस्तै हुनु पर्यो नि होइन।
0: कर्ममा विश्वास हुने मान्छेले भाग्यशाहीमा विश्वास गर्नुहुन्न क्या रमा? टक्क लाएर अरूको आश गर्नुले हो भाग्यशाक्य भने त तिमी जस्तो आफ्नै खुट्टामा उभिएको मान्छेले पनि यो भाग्यशाक्य भनेको जस्तो आउन है रमा।
1: तिनचोटि टिकट काटे, तिनैचोटि एक रुपियाँ पनि जित्न सकिएन नि, अनि भाग्य नसम्झिनु।
0: अरे अब खेलमा हार जित त सामान्य कुरा हो नि, बिङ्गो पनि खेल नै हो
2: बाबा।
0: हजुर,
2: अघि किनेको ड्रइङ पेपर र पेन्सिल कहाँ छ?
1: मेरो ब्यागमा छ बाबु, घरमा गएर दिन्छ।
0: अब अरू के हेर्नु बाँकी छ कि जाने हो त घरतिर?
2: बाबा भोक लाग्यो।
1: उत्सव मलाई पनि भोक लागेलाई जस्तो भयो, के खाउँ न?
0: यस्तो भिडभाड छ यता, अलि पर गएर के खाउँला नि है?
2: हुन्छ।
1: यो बाइकमा चार चारजना कोचाकोच गरेर कति ठाउँमा झर्दै चढ्दै गर्नु भन त, बरु यतै के खाएर जाउँ न।
0: त्यो त, अनि के खाने हो भन न त?
2: म त मोमो खाने बाबा।
0: ए ल ल हुन्छ हुन्छ। रामा सुन न, अब त यसो यताउता हिँड्न पनि साह्रै गाह्रो पो हुन थाल्यो त, टक्क लाएर एउटा गाडी चाहिँ हान्दै क्या हो?
1: भयो भयो, धेरै नजिसको।
0: टक्क लाएर ढिलो चाँडै एउटा गाडी त किन्न परिहाल्छ नि होइन भन त? अब यहाँको बाटो पनि पिच भइहाल्यो, त्यही एउटा पुल सघाउनु बाँकी त हो, अनि त सारा झ्यालबाट हावा खाँदै के
1: मनको लड्डु घिउसँग खानु, यी बाइक त बल्ल बल्ल किनेको छ।
0: अब हेर, कोहरा फम पनि बिस्तारै गरेर चान्सुन 1500 दुई हजारसम्म बोइलर र 200 जति कडकनाथ पाल्ने हो, त्यसपछि टक्क लगाएर कोहरा बेच्नु लैजान पनि एउटा गाडी त चाहिँ नै हाल्छ हामीलाई, के कसो?
1: ए सामान ओसानी गाडी पो किन्ने कुरा गरेको, म त कार नै पो भन्यो कि भनेर नि।
0: यो डाँडा पाखामा कार त बेकार केलाई चाहियो र? यहाँ त पिकअप गाडी नै ठिक हुन्छ क्या रमा, बुझ्यौ? कुखुरा पुग्न पनि काम लाग्ने, यसो कहिले काहीँ आफूलाई चढ्न पनि काम लाग्ने, कि कसो?
2: नगरपालिका वडा नम्बर 9 बाटो दीक्षिका शाह बोले कि रोटे गुना फलमा छलफल गर्नुहुने सम्पूर्ण टिमहरूलाई म र मेरो परिवारको तर्फबाट नमस्कार। म रोपे गुना फल धेरै भन्दा धेरै मन पराउँछु, किनभने यो भविष्य र समाजमा घटेका र घट्ने घटनाका शब्दहरू समेटिएका छन्। हामीले सानै उमेरमा बिहे गर्नु हुँदैन।
3: गत हप्ता सोधिएको प्रश्न थियो, बड्डाचौरमा कञ्चनको विवाह कसले रोक्न खोजिरहेका छन्? यसको सही उत्तर हो सौगात। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत कञ्चनपुरबाट चन्द्र कलाउनी, सिन्धुलीबाट उर्मिला सुनुवार, कैलालीबाट हिमाल सिंह दास र काठमाडौँबाट कर्ण विक्रम साई विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने सबैजनालाई धेरै धेरै धन्यवाद र चारैजनालाई बधाई। हामी तपाईँलाई रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, विवेकको रगत जाँच गर्दा के देखिएको छ? प्रश्न पुनः एकपटक, विवेकको रगत जाँच गर्दा के देखिएको छ? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013456667 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला, नमस्कार।

0: धारावाहिक रेडियो नाटक रुपे गुना फल
1: अङ्क 24
2: छिक बाँधे नि कस्तो तर्साइदे बिस्तारै खोल्न सक्दिनस् ढोका खुब होइन हेर राजेश त
3: हेर्नु मेरो अनुहार कस्तो बोर भएर
2: अनुहार होइन मालु ऐना फोरो दिनदिनै पुछ्दैनस् कि क्या हो
3: कसले पुछ्छ दिनदिनै
2: हेर कोठाको हाल छ्या छ्या छ्या छ्या
3: नक्कराइदे बस बरु
2: अँ कहाँ बस्ने बस्ने ठाउँ हुनु परेन जता लुगा थरपष्ट छ छ
3: यो त इसमाइसले हटाइदिइहाल्छ नि
2: हेर न गुटमुट्या कि पट्याएर राख खै ले म पनि बरु सघाइदिन्छु
3: हो ल यो कोठा पनि सफा गरिदिए त म झन्डङ्ग
2: ए हस् भइहाल्छ नि बरु यहाँ त खुरुक्क यहाँ पट्याउन
3: अनि गौरी आज त भन्दैन भने आइस् त
2: खासमा त म आज तँलाई पिट्न आएको
3: किन
2: फेरि स्कुल आउनु छोडिसकेँ ती
3: ए मलाई त के नै भयो भने धर्सेको
2: कराउँदा कराउँदा बल्ल आउन थालेको थिएँ स्कुल आउन थालि भन्न मक्ख परेको त फेरि गायब
3: खासमा मलाई सन्चो थिएन के
2: सन्चो थिएन के भयो
3: बिरामी भएको नि यसपालि छाउघटमा हामी छजना थियौँ है सुत्न पनि पाएको होइन हेर त्यसमाथि चिसो त्यस्तै मलाई त चिसोले भेटिहाल्यो नि
2: त्यही त के कस्तो गाह्रो के मलाई त छगोट जानुभन्दा बरु नछुने नै नभए पनि हुन्छ जस्तै लाग्छ भने अहिले कस्तो छ त तँलाई
3: अस्तिसम्म त ज्वरो आइरहेको थियो अब त ठिक भए
2: अनि स्कुल कहिलेबाट आउने नि
3: अलिक दिनपछि आउँछु क्या हेर्न ज्यान अझै राम्रोसँग टङ्ग्रिया छ होइन
2: यसको कुरा पनि
3: गौरी नढाटी भन्यो भने मलाई मनै लगाइरहेको छैन नि स्कुल जान
2: ए कुसुम त नआएर मलाई पनि स्कुल जानै मन लाग्दैन कि भोलिदेखि प्लिज स्कुल हेर्न है प्लिज प्लिज प्लिज
3: जान्न के गौरी कस्तो कुरै बुझ्दिन भने
2: किन तँलाई किन स्कुल जान मन नलागेको भन् त
3: त्यत्तिकै
2: त हुँदै होइन केही कुरा हो भने भन्न
3: कस्तो चिती गर्छ क्या यो गौरी के होइन भन्दैछु त
2: कि तँलाई स्कुलमा कसैले केही भन्यो हो त्यो अजयले केही भन्यो हो
3: त पनि कुरै नबुझे यत्तिकै कराउँछस् कि अझैले केही भनेको छैन मलाई
2: हेर कुसुम पढ्न मन नगरे पनि स्कुल जानै नखोज्ने मान्छे त होइनस् पक्कै केही भएको छ खुरुक्क भन्दा छिटो
3: छोड्दैन गौरी स्कुलको कुरा नगरौँ कि मेरो टाउको दुखेर आउँछ
2: त स्कुल जान नखोजेको कारण तनु र हरिस हो
3: होइन मलाई के मतलब तिनीहरूको
2: त्यही पनि आखिर आफूलाई मन पराउने मान्छे त्यसरी हिँड्दा अलिकति त हर्ट हुन्छ नि त्यही भएर भनेको
3: त्यही त गौरी हेर्न तिनीहरूलाई वास्तै नगरौँ भन्छु सक्दै सक्दिनँ फेरि त्यो तनु मलाई देखाइ देखाइ हरिसँग मस्किन्छ
2: हरिस मैले हत्ते गरेर तेरो पछि लागेको छु त आफैले बाल नदिएको होइन अब रिसाएर हुन्छ
3: कसले वास्ता गर्छ र त्यस्तोलाई हत्त नपत्त अर्को खोजेर हिँड्ने मान्छे के काम होला
2: ए त्यही भएर स्कुल नआएकी त
3: मलाई त त्यो तनुको मुख पनि हेर्न मन छैन मौका पाए कि सटाएर हान्छ यार झन्झाँचमा पनि लास्ट भयो
2: अन्त तनुले साटेर हान्छ भनेर त आफ्नै पढाइ छोड्छस् त
3: एकमाले स्कुल जानुपर्छ जस्तो पनि लाग्छ है फेरि
2: के को फेरि न सेरिनी खुरुक्क स्कुल आउने त्यहाँ त्यो तनुले केही भन्यो भने त मैले त्यसलाई जानेको छु त्यसको ब्यान्ड बजाउन सकिनँ भने त मेरो पनि नाम गौरी होइन
3: बजाउँछस् ब्यान्ड एउटा ताली राम्रो बजाउन सक्दिनँ ब्यान्ड बजाउने कुरा गर्छ खै त्यो पट्याएको लुगा त दे
2: ल हेरिराख न ताली मात्रै होइन पऱ्यो भने मान्छे पनि बजाइदिन्छु
3: हस् हजुर हस्
2: हेर मलाई अरू केही पनि कुरा थाहा छैन भोलिदेखि त स्कुल जान्छेस्
3: खै के गर्ने
2: कसो के गर्ने हो के हेर केटी स्कुल गएनस् भने हाम्रो गाउँतिरको आमा बुवाले के गरिदिन्छन् थाहा छ नि तँलाई
4: ओहो आयुष आज त कडा फिजिकल हान्दैछौ त
5: यसो स्किपिङ गरौ भनेर अनि उपमा साँच्चै तिमी त धेरै दिनपछि आयो है कता गायब भएको थियो र
4: म सुटिङको लागि बाहिर गएको थिएँ कि अनि तिमी रेगुलर आइरहेछौ त
5: आइरहेछु एक दुई दिन आइन भने त आउनै मन नलाग्दो रहेछ
4: हो भने अनि तिम्रो त कजहरू नि देखिन थालिसकेछ त मेहनत चाहिँ देखिएको छ है
5: त्यसकै लागि त यस्तो पेलिरहेको छु
4: हजुर डम्बेल उठाउँदा पहिला जस्तो कुकुक्क त पर्दैनौ नि
5: पर्दैन
4: चेस्ट आर्म्स पनि टक्क हुँदै रहेछ, मोडल जस्तो देखिरहेछौ।
5: मिलेछ भने मोडल पनि बनाउला नि, जिन्दगीमा यसै पनि धेरै कुरा गर्न बाँकी नै छ।
4: मान्छे पनि चिटिक्क छौ क्या अरे, कि अहिलेदेखि नै ट्राई गर्ने हो?
5: होइन, अहिले क्रिकेट नै ठिक छ मलाई, त्यसको लागि त चाहिने ट्रेनिङहरू पनि लिन पऱ्यो नि। फेरि विवेक दाईको जस्तो ताल भयो भने
4: को? त्यो तिम्रो दाई विवेक?
5: अँ, आज बिर्सेको, तिमीसँग त्यो भिडियो गर्ने होला के?
4: छैन, त्यो मान्छे कहाँ बिर्सने जस्तो छ र, पुरै नमुना रहेछ।
5: आफ्नै हिरोलाई पनि नमुना भन्ने के हो
4: त्यो हिरो? त्यसले त्यो भिडियो कसरी गरेको भन्ने तिमीलाई के थाहा?
5: कसरी गर्यो होलान् र? डिरेक्टरले एक्सन भनेपछि डान्स गर्यो होलान्, अनि कट भनेपछि रोक्यो होलान्, होइन र?
4: त्यस्तो होइन, त्यो भिडियोको कहानी सुन्यो भने तिमी अचम्म पर्छौ।
5: के कहानी हो र त्यस्तो, सुनौ न त।
4: त्यसले भिडियो सुटिङ हुँदैछ भन्ने थाहा पाएर के गर्यो थाहा छ?
5: भन्या त छैन, कसरी थाहा पाउनु?
4: सुटिङको दिन पुरै मेरो पिछा गरेर है,
5: ए हो र,
4: जता गए पनि कता हो भनेर फोन गर्ने, मलाई त रिस उठेर।
5: ए, किन त्यसो गरेछन् त विवेक दाइले?
4: म पनि भिडियोमा खेल्छु, रोल मिलाइदेऊ न भनेर नि। त्यति बेला सुटिङमा एकजना साइड मोडल आएन, अनि डाइरेक्टरलाई भनेर रोल मिलाइदिएको, पुरै भिडियो नै जुर गराए।
5: ए, त्यस्तो पो हो, हामीसँग त अर्कै कुरा गर्दै थियो त।
4: के भन्थ्यो र?
5: उपमाले लास्टै रिक्वेस्ट गरिन्, अनि नाइ भन्न नसकेर गरिदिएको भन्दै थियो त।
4: मैले रिक्वेस्ट गराएँ त्यसलाई,
5: खै अब के हो, मैले त्यस्तै सुने क्या अरे।
4: त्यसैले गर्दा यहाँ युनिटका सबै साथीहरूले अहिलेसम्म मलाई गाली गरिरहेछन्, काहीँ नपाएर त्यसलाई रिक्वेस्ट गर्छु नि म।
5: कलेजमा पनि सबै साथीहरूलाई त्यस्तै कुरा गर्दै हिँडिरहेछ त विवेक दाइले,
4: मान्छे त झुरै रहेछ त।
5: हिजो मात्र उसले साथीहरूलाई के भने थाहा छ?
4: के भन्या?
5: भइगयो फेरि।
4: ए, के कुरा हो भन न, कस्तो रहेछ भन त के हो?
5: त्यो भिडियोमा उसको रोल काटेको रहेछ नि, होइन?
4: अँ हो नि, भिडियोमा राख्ने जस्तो केही हुनु पर्यो नि उसमा, केही त छैन।
5: अनि साथीहरूले विवेकलाई म्युजिक भिडियोको हिरो भने त जिरो पो रहेछ भनेर जिस्काउन थाले, होइन?
4: अनि
5: अनि अनि के भन्यो थाहा छ?
4: के भन्यो?
5: म्युजिक भिडियोमा जिरो भयो के भयो त, उपमाको दिलमा हिरो भइसकेको छु क्यारे रे क्या?
4: के रे के रे, मेरो दिलको हिरो रे?
5: खै त्यस्तै भन्थ्यो, हो चाहिँ के, अहिले त म पनि कन्फ्युज भएँ।
4: यदि तिमीले भनेको कुरा साँच्चै नै विवेकले भन्दै हिँडेको हो भने नि, मेरो बोयफ्रेन्डले अब त्यसलाई छोड्दैन।
6: हेर न हेर, यो बिरालोले पनि जता जता बढाल्छ त्यतै त्यतै गएर हैरान लागिसक्यो। उता जानु भने, मुसाका साँडेले त्यस्तो दुःख दिएको छ, एउटा मुसो चाहिँ मार्ने होइन, हेरी आयो त होइन, उता जा भने भनेको टेर्नेलाई त कुचो।
7: होइन, के गर्नुहुन्छ निम्कोले आन्टी, आउँदा आउँदै झन्डै खरेटोले भेटिएन त, एक्का बिहान किन यस्तो रिसाउनु भएको?
6: ए जगत बाबु, हेर न, बिरालोलाई झटाएर भने धन्न तिमीलाई लागेन।
7: त्यही त आन्टी, आज त घर आँगन बढार कुडार पारेर चिटिक्क पार्नु भएछ त, कोही पाहुना आउँदै हुनुहुन्छ क्या आन्टी?
6: के को पाहुना आउनु नि, अब सरसफाई गर्न नि पाहुना नै आउनु पर्छ र भने, के कुरा गरे होला जगत बाबुले पनि।
7: आज अलि चाँडै गरेको देखेर नि आन्टी,
6: चाँडो गरे नि ढिलो गरे नि, गर्ने मैले नै हो क्या अरे, अरू त उही हो। बिहान बिहानै पानी नि के चारो चिसो भएको भने, रगतै जम्ला जस्तो
7: हो आन्टी, पानी त एकदमै छोइ नसक्नु छ है, फेरि यस्तो बाथले सताएको मान्छे यस्तो जाडोमा यति चाँडै उठ्नुहुन्छ, होइन कसरी सक्नुहुन्छ आन्टी?
6: सानैदेखि लाग्यो बानी नि जगत बाबु, झन् उहिले उहिले त घाम नउदाउँदै घरका सबै काम गरिसकिन्थ्यो, आजकल पो बानी बिग्रियो त। फेरि तिमीलाई थाहा छ त्यो जगत बाबु, मेरा घरका त सबै अल्छीकै सरदार छन्।
7: आन्टी पनि ए, साँच्चै आन्टी, रमाजीलाई सन्चो छैन भनेको होइन, कस्तो छ अहिले?
6: त्यस्तै छ जगत बाबु, त्यही भएर त ऊ घाम ओछ्यानमै परिसक्दा नि उठेकी छैन नि, हुन त उत्सव नि अहिलेसम्म घुर्दै मस मसिन दिँदैरह होला।
8: तक्कलाएर गफ चाहिँ दिइहाल्ने है हाम्रै आमा पनि, हेर्नु त जगत दाई, अब कोही यतिखेरसम्म घुरी घुरी सुत्छ होला त।
6: अरूका चाहिँ के गर्छन् थाहा छैन, तँ चाहिँ त्यसै गर्छस्
8: ए आमा पनि।
7: अब आमा भने सबै
9: ठिक्का निम्कोली आन्टी जस्तै हो क्या उसो भाइ। मेरी आमाले त झन् उहाँ साङ्गडीबाट फोन गरेर अझैसम्म पनि केटाकेटीलाई जस्तो सम्झाइ बुझाइ गरिरहनुहुन्छ।
8: दाईको त आमासँग भेटघाट नभएको पनि धेरै नै भयो होला है जगत दाई।
9: भयो नि, अब अस्तिको दसैँमा जाउँला भनेको थिएँ, झुठो परेर कता हो, त्यही भएर गइएन।
6: कोरोना सोरोना भन्छन्, त्यस्तै त होला नि जगत बाबु।
8: अनि जगत दाई आज त जानु भएन छ त ब्याडमिन्टन खेल्न?
9: अँ, मेयर साहबको कम्मर सड्क्यो अरे, बिहान नै मेसेज गरेको थिएँ बुढाले, अब एक दुई दिन चाहिँ खेलिएर जस्तो छैन।
8: त्यही भएर अघि नैदेखि घरमा जिउ तन्काइरहनु भएको रहेछ टक्क लगाएर।
9: अब तन्काइ मन्काइ गर्नु परेन त, अब तिमीलाई नि भनेकै हो गर भनेर हल्छी गरिहाल्यो।
8: आ जगत दाई, यो झन् यसै ठिक छ हो, मेरो लागि त टक्क लगाएर।
6: उसलाई पर्दैन जगत बाबु, लखर लखर माझको डगुर्दा डगुर्दै फुर्सद छैन।
8: फेरि आमाले भेट्दैमा पुग्ने गरिदिनुहुन्छ क्या, पहिले पो हिँडिन्थ्यो, अब अहिले काम पनि गर्दैछु नि।
9: त्यही त। अनि उत्सव भाइ ढाबातिर जानु नपर्ने हो? ओहो, सात पो बज्न लागेछ हौ।
8: जानुपर्छ नि दाई, बरु अलिक चाँडो पो जानु पर्ने थियो, दाईले सम्झाइहाल्नु भयो।
9: के सम्झाएर?
8: त्यो रमाको सहकारको एउटा तालिम छ रे, त्यसकै लागि खाजा नास्ता बनाइदिनु भनेछन्, त्यही भएर चाँडै जानुपर्नेछ कि, झन्नै बिर्सिरहेँ मैले त।
9: ए ए, भनेपछि व्यवसाय फस्टाउँदैछ होइन त?
8: अँ दाइ, अलिअलि फाटाफुट्टा अर्डर आउनु थाले छ।
6: रमा सुतिराखी छ कि उठी त?
8: अँ सुतिरहेछन्।
6: ए के भनेदेखि उठेर यसो तनक मनक गरे हुने, अब सुती मात्र राखेर निको हुन्छ त?
9: हो नि आन्टी, बरु गाह्रै भएको भए त अस्पताल लानु पर्यो नि होइन त?
8: खै त्यस्तो जचाउनै जानुपर्ने जस्तो त लाग्दैन मलाई।
6: हुन त तेरी बुढीलाई के भएको, हामीलाई भन्दा तँलाई नै धेर थोर थाहा होला, भने जस्तो भएन भने सन्चो भएन भनेर सुत्दिन्छ।
9: ल उत्सव भाइ, म चाहिँ अब नयाँतिर लाग्छु है, रमाजीलाई जचाउन लानु पर्यो अरे भने भन्नु है, म पनि गइदिउँ ल।
8: ए भइहाल्छ नि दाई,
6: जचाउन गएपछि डाक्टरले के भनिदिन्छ कुनि, घर आएर महारानी बनेर बस्छे, हामीले त कहिले बच्चा नै नपाए जस्तो गर्छे।
8: खै आमा, के हो के हो, म त केही बुझ्न नसक्ने भएको छु।
6: अरू केही होइन उत्सव, त्यसलाई तैँले चाहिने भन्दा बढी पुल पुल्याएर हो, स्वास्नीलाई स्वास्नीकै ठाउँमा राख्नुपर्छ, नत्र दुःख पाउलास्। त्यसैले मैले भनेको मान, केही दिन वास्ता गर्न छोड्दे, सब ठिक हुन्छ।
1: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, गर्भावस्थामा कम्तीमा कति पटक स्वास्थ्य जाँच गराउनु पर्दछ? यसको सही उत्तर हो चार पटक। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत धनकुटाबाट कल्पना मगर, खोटाङबाट बबिता चामलिङ, सुनसरीबाट एडमन पराजुली र चितवनबाट पारस मोक्तान तामाङ विजयी हुनुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, आयुषलाई पटक पटक कसले म्यासेज पठाइरहेको छ? प्रश्न फेरि एकपटक, आयुषलाई पटक पटक कसले म्यासेज पठाइरहेको छ?
0: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013456 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार सुरुमा 2, त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 57।
2: अब रियानाले देउती मातालाई जी गर्ने है
3: आमै त हाँसेको मेरो सानो
2: हेर्नु त बाउजू कस्तो मसक्क हाँस्यो कि
4: आमै हाँसेको हो बाबा
2: गला खाइदिन्छु हस् बाउजू पर्स भेटिएन घरमै छुटो होला के
5: घरबाट निस्किने अघि पर्स ब्यागभित्र हाले जस्तो लाग्छ
2: बाटोमा कतै ब्याग खोलेको त छैन कि ब्यागमै छ कि नत्र घरमा होला पर्स होस् छोडिदिनु बाउजू छिटो छिटो दर्शन गरेर जाउँ
5: रियानालाई पहिलोपल्ट मन्दिर दर्शन गराउन ल्याएको धुप प्रसाद किन्न पर्छ अनि पैसा चाहिएन त
2: घरमै छोडेको होला के बाउजू अनि यहाँ खोजेर भेट्छ त
5: हाले जस्तो लाग्छ कता परेछ
6: इन्दु दिदी
5: ओहो हरिस
6: हाई कुसुम
2: हाई
6: मन्दिर दर्शन गर्न आउनुभयो तपाईँहरू
5: अँ भान्जीलाई पास्ने गरेपछि एकपटक मन्दिर दर्शन गराउन ल्याउनु पर्छ भनेर दर्शन गर्न आएको के ल यही रहेछ त पैसा कुसुम यत्रो खोज्दा नि कस्तो नदेखा अनि तिमी चाहिँ के गर्न आएको यहाँ हरिस
6: आज क्याम्पसमा क्लास नै भएन घरकै छिटो जानु भनेर घुम्न आएको दिदी साथीहरू पसलमा चिया खाँदैछन् म चाहिँ यसो धर्म कर्म गरौँ भनेर
5: ओहो धर्म कर्ममा विश्वास लाग्न थालेछ नि त हरिसलाई हँ कुसुम
6: अनि कुसुम के छ तिम्रो हालको
5: त्यसलाई अप्ठ्यारो भयो जस्तो छ खोइ म बोक्छु दिनु त मेरो ब्यागलाई दिनु आऊ बाबा आऊ मम्मीसँगै आऊ हरिस मामा मामा भने त
6: हेलो लियाना
2: इन्दु बाउ चाहिँ छिटो गरौँ न मलाई स्कुल जान ढिला हुन्छ
6: कुसुम तिमी मसँग रिसाएको हो
2: इन्दु बाउजू
6: बोल्न पनि गाह्रो मानेछ ए नरिसाउ न यार ल फेरि पनि सरी भयो
2: भयो हरिस मलाई तिमीसँग त्यो विषयमा कुरा नै गर्नु छैन
6: त्यस्तो नभन नि कुसुम
2: बाउजू दर्शन गर्न जाऊ न भने
5: होइन के हो दुईजनाको बोलचालै छैन जस्तो छ हरिस
6: म त बोलिरहेको छु नि दिदी कुसुमलाई भन्नु न वास्तै गरिदिनु
5: कस्तो केटाकेटी जस्तो के तिमीहरू एकअर्काको कुरा चित्त नबुझे भन्नु बोल्दै नबोलेर पनि हुन्छ त कुसुम
2: अनि तपाईँ कस्तो कुरा गर्नुहुन्छ बाउजू हरिसले अझैसँग गरेको कुराले मलाई स्कुलमा कस्तो अप्ठ्यारो परेको छ भने मैले तपाईँलाई अस्ति नै भनेको होइन
5: अनि
2: त्यही कुराले मलाई कम त अप्ठ्यारो परेको छ स्कुलमा सबैले हरिससँग नाम जोडेर जिस्काउन थालिसके मलाई
5: आफैले मन पराएको मान्छेसँग नाम जोडिँदा नि के को पिर एक न एक दिन सबैले थाहा पाउने कुरा त हो
2: थाहा पाउने कुरा हो भन्दैमा अहिले नै हरिसले नभएको नभएको कुरा गर्दै हिँड्न मिल्छ
6: ए ल्याङ नगर न यार मैले कसैलाई केही पनि भनेको छैन
2: खुब छैन होला गफ दिन्छ
5: अरे झगडा नगर्नु न एकअर्कालाई माया गरेपछि यस्ता साना साना कुरालाई सामान्य लिनुपर्छ यस्तो सानो कुरामा पनि रिसाएर बस्ने हो त कुसुम
2: तपाईँ सानो कुरा भन्नुहुन्छ बाउजू मलाई त्यही कुराले स्कुल आउन जान गाउँमा यताउता हिँड्न कस्तो गाह्रो हुन थालिसक्यो जो भेट्यो मेरै कुरा गरेर बस्या हुन् कि जस्तो लाग्न थालिसक्यो मलाई
6: हे कुसुम आफूले आफूलाई सेलिब्रिटी जस्तो ठान्दै गयो नि तिम्रो पछि लाग्न फुर्सद कसलाई हुन्छ र
2: भयो हरिस धेरै नबोल है तिमी बाउजू म घर जान्छु लिनु तपाईँको ब्याग
5: कहाँ मलाई एक्लै छोडेर जाने भने कुसुम
2: मलाई बस्नु छैन यहाँ
6: कुसुम कस्तो फेरि
5: कस्तो होला के यो हरिस कुसुम उल्टो रिसाएर गई जाऊ फकाएर ल्याऊ
6: जान्न मैले के गरेछ र ऊ आफै सानो सानो कुरामा रिसाउँछे दिदी पनि मलाई गाली गर्नुहुन्छ
5: हेर हरिस कुसुम सानोतिनो कुरामा रिसाउने केटी त पक्कै होइन कतै तिमीले अस्ति मेरो कोठामा त्यस्तो केही नराम्रो त गरेनौ नि

0: जुस्तो खाइयो, तर मसँग पैसा चाहिँ छैन है विवेक दाई।
1: मैले के तमुलालाई पैसा तिर भनेको छ र?
0: भने पनि के गर्नु, आफूसँग सुक्को छैन।
1: चुप्ला, म दिउँला नि दुई गिलास जुसको पैसा तिर्दैन तेरो दाइले।
0: त्यही तपाईँले तिरिहाल्नुहुन्छ भनेर त खायो नि मैले।
1: तिमीले एउटा दामी गिफ्ट दिनु पर्यो दाई, भन्दै थिइस् कि त्यही किन सक्काइस पैसा
0: कहाँ दिन, बरु किन्दैन दाई, दिन्छु डिम्पललाई।
1: त तोरीले गिफ्ट दिने, मैले किनिदिनु पर्ने, त आफै किन्न।
0: आफूलाई यहाँ घरबाट तिर्ने पैसा नभएर कस्तो हैरान छ, गिफ्ट किन्नु त परकै कुरा हो।
1: तेरो घर भेटलाई अरू कुराको मतलब नभए नि, पैसा चाहिँ टाइम टु टाइम चाहिने होइन।
0: त्यही त हैरान छ दाई, महिना पुग्यो भने जहाँबाट भयो नि पैसा टपकै ल्याइदिनु पर्यो अरे।
1: यो टेन्सन भन्दा एउटा आइडिया लगाइदिन्छु, गरिस् भने त जिन्दगी भाडै तिर्नु पर्दैन, जहिले फ्रीमा बस्न पाउँछस्।
0: कहिले भाडा तिर्नु पर्दैन अरे?
1: फ्रीमा बस्न पाउँछस् गर्छस्?
0: भन्नु न पहिला के हो त्यस्तो।
1: घर बेटीको छोरीलाई उडाइदिए केटा, अनि त्यही घरमा घर चाहिँ बस, अनि तसँग माग्छन् भाडा।
0: हे के किन होला भने त, यहाँ तनाव भइरहेको होला, झनै जोक मात्रै गर्नुहुन्छ।
1: के गर्छस् त अब?
0: के गर्नु गर्नु, यसपालिको भाडा तिर्नु पाए पछि पछिको त मिलाउँदै गइन्थ्यो। विवेक दाई, अर्को एक गिलास जुस पनि खाऊ जस्तो भयो हौ।
1: खान त मोल दाई, अर्को एउटा पनि बनाइदिन्छ। अनि तैँले त्यो अस्ति घरबाट पठाइदिएको 15,000 छ भन्दै थिइस् त, कहाँ लिस् त्यो पैसा?
0: त्यो पैसा त अन्त्य खर्च भयो।
1: कहाँ?
0: खासमा डिम्पलले साह्रै समस्या पऱ्यो, अलिकति पैसा देऊ न भने, अनि सबै पैसा उसैलाई सापट्टि दिएछु।
1: खुब राम्रो काम गरेछ अस्त, अब त्यो पैसाको आश नगरे हुन्छ केटा। बरु भन, अब के गर्छ अस्त?
0: अब अन्त पनि के माग्नु, सापटै त हो, 5,000 जति तपाईँले नै दिनु न त।
1: मसँग भाव भयो, यतिका कुरा गर्नु पर्थ्यो त तँलाई, अघि नै दिइसक्थेँ नि।
0: तपाईँसँग आश थियो, यति पैसा त तपाईँसँग पनि होला भन्ने सोचेको थिएँ। आज पनि भाडा नदिने हो भने त बुढाले कोठाभित्र छिर्नै दिन्न।
1: चिन्ता नगर, एक दुई दिन मेरै कोठातिर बसौँला, भाडाको जुगाड भएपछि बिस्तारै जालास् हुँदैन।
0: त्यसो गरेपछि फेरि घरमा फोन गरिदिन्छ बुढाले, अनि आयुषले भाडै नबुझाएर कहाँ भाग्यो भाग्यो भन्यो भने झनै तनाव। यार
1: त पनि त त्यस्तै छस्, अलिअलि ख्याल गर्नुपर्छ नि।
0: के ख्याल गर्ने भन्नुहुन्छ?
1: डिम्पलले मागी भनेर के गोजी नै उल्टिने गरेर दिन्छस् त, अलिअलि त आफूलाई राख्नुपर्छ नि।
0: के गर्ने त, फोन गरेर आमा बिरामी छ 10,000 मिलाइदेऊ न भने भने गरी,
1: भित्रभित्रै लगानी त डरो गरी जस्तो केटा। लगानी मात्र हो कि मुनाफा नै आइरहेछ?
0: मुनाफा त्यस्तै उस्तै हो दाई, जहिले बिजी छु अर्को पटक अलि लामो समयसम्म बसौला है भन्दै हिँड्दै गर्छ।
1: अनि आफैले ट्राई गर्नुहोस् होला, यो त भनेर मात्र हुँदैन क्या, मिलाउनु पनि जान्नुपर्छ। तँलाई आफैले आइज भने त कसले बोलाउँछ र?
0: आफूलाई त दाई त्यस्तो कुराको कुनै आइडिया नै छैन भन्दा नि हुन्छ।
1: आइडिया छैन कि हिम्मत छैन?
0: खै हिम्मत नभएको पनि होला, उसलाई त झन् भन्ने आँटै आउँदैन।
1: अब चाहिँ मलाई तमाथि नै शङ्का लाग्नु थाल्यो, यत्रो चान्स मिलाइदिँदा पनि केही गर्न सक्दैनस् भने केही समस्या चाहिँ पक्कै छ कि क्या हो तमा?
2: होइन, हेप्न पनि के साह्रो हेप्न थाले है, छिमेकी भन त अरूले पनि अर्काको घरमा उजेले छिर नपाउने गरी घरै छडाइदिने।
3: यसका फुर्ती हेर न फुर्ती, मान्छे कोही नदेखेपछि ठुल्ठुलो स्वर चिच्याउँछ।
4: त्यही पनि उनीहरूको जग्गा उनीहरूकै घर, हामीलाई के अधिकार तिमीहरूको हाम्रो भन्दा अग्लो घर नबनाऊ भन्नलाई?
2: हो भो, बिचमा त्यसै बाठी पल्टेर तिमी पनि धेरै नबोल रमा, अब छिमेकमा बसेपछि छिमेकी जस्तो त हुनु पर्यो नि।
3: धेरै पत्र पत्र नबोल, सक्सेस भने शालिक चोकमा यो भन्दा अग्लो घर बनाएर देखाइस यी माझकोटियाहरूलाई, तलाई मेरो आशीर्वादै छ ल।
2: अब आशीर्वादले मात्र घर बन्ने भयो त कति बन्थे बन्थे नि आमा।
3: पैसा कमाउन तलाई कसले छेक्यो त?
2: पहनु न आमा, त्यसकै लागि त यो सारा तयारी हुँदैछ त। ऊ त्यो सानो खोरको ठाउँमा अब ठुलो खोर बन्छ, 100-100 कडकनाथ मजाले अट्ने खालको खोर बन्नु पर्ने। अब
3: पैसा नसाइस टिके ट्यास ट्यास, कुखुरो त पाल्ने अनि खोर बनाउने पैसा खोइ त।
4: यत्रो छतभरिको खोर बनाउन केही नभए पनि 60-70,000 त पक्कै पनि लाग्ला।
3: त्यही त, त्यत्रो पैसा खोरमै फसाएर कुखुराको चल्ला चाहिँ दाँत फुकालेर ल्याउनु।
4: त्यही त
2: त्यही त, अनि मलाई चाहिँ बौला कुकुर टोक्यो भएर घाटाको काम गरौँला त।
3: सुरुमा लगानी जति जम्मै खोरमा खनाएपछि बाँकी पैसा कहाँबाट ल्याउँछस् भन्ने चिन्ता हो मेरो चाहिँ।
4: त्यही त, बरु यसो अनुदान पाइन्छ होला नि खोर बनाउन।
2: अरे होइन, दान मात्र मागेर लाख लाख कमाइला भनेर सोचेर होला त भने।
3: हो त नि, पालिकामा कुन नि के स्वरोजगार कार्यक्रम सार्यक्रम भनेर पैसा आएको आई गर्छ अरे, के भनेदेखि वडा अध्यक्षलाई भनेर यसो 40-50 हजार जति फुत्काए पो।
4: त्यही त पालिकाको अनुदान लानेले लगिराखेकै छन्।
2: सुन्न त, मैले पनि कृषिमा टन्नै पैसा छ भन्ने सुने हो, तै पनि एकचोटि वडा अध्यक्षलाई सोध्नु पर्ला।
3: सोधिहाल्न त, अहिले नै फोन गरेर सोध।
2: हो है, फोन त पर्छ फेरि।
3: इला, मेरै फोनबाट गर्न।
4: अघि ऊ त्यहाँ खोट छेउमा राखे जे मान्थे, खै त अहिले
3: सन्देश आथ्यो हाम्रो पछि पछि, अब पक्का त्यसले लग्यो। ल
2: ए रमा, जाऊ त त्यो सन्देश कहाँ छ खोजेर ल्याऊ त।
4: ल ल, कुन कुनामा पो लुकेको छ त।
2: फोनै उठाएनन् त।
3: कतै बैठक सैठक कहाँ होला, फेरि गर न, उठाइहाल्छन् कि।
2: अहिले छोडिदिनुहोस्, भोलि आफै जान्छु वडा कार्यालयमा।
4: कतिखेर फोन लगेर तल कोठामा गएर गेम खेलिरहेछ।
2: ओ सन्देश, तँ यहाँ आइज गदा।
5: तपाईँले मलाई पिटी आउनुहुन्छ नि भन्नु।
2: तँलाई बिस्तारै माया गर्छु यहाँ त।
4: उचप नान है नान, मैले बल्ल बल्ल फकाइ फकाइ ल्याएको छु।
2: होइन, तँलाई एकछिन मौन नचलाइ मर्छस् त। तेरो पिडुलाको मासु झारी राख्नु।
4: यति सानो बच्चालाई
3: दुई चार थप्पड लाउँदै दण्ड भएको के भनेदेखि डर पनि चाहिन्छ।
2: कहिले स्वच्छ गरेर सामानको क्षति, कहिले साथीहरूलाई पिट्दै हिँड्ने, कहिले पिठाइ गर्ने, मोबाइल त झन् देख्नु नहुने।
4: उच्चको रिस्तो देख्नु भएको छ नि।
1: होइन बिहानै बिहानै छतमा भेला भएर के कुरो?
2: मेरो छत मेरो घर, यहाँ हामी रौँ कि हाँसौँ कि रमाइलो गरौँ कि, तपाईँलाई के को समस्या?
1: हामीलाई पनि यहाँ डिस्टर्ब हुन्छ नि।
2: हो भो, ठुलो घर त भन्दैन, छत आएर अर्काको घरतिर च्याउनु पर्दैन।
1: कस्तो मान्छे रहेछ, भन्दाखेरि पनि नहुने। ल
4: बच्चाहरू पिटेर मात्रै तल लाग्छन् र। जगत दाईले हेर्नु त, छोरीहरूलाई माया गरेर समझदार बनाउनु भएको छ नि। बाउ हुनु त त्यस्तो छ।
3: हिउँ खेपेको मकै सप्रिन्छ, गोदाई खेपेको छोरो सप्रिन्छ। कुरो बुझिस्? तेरो लोग्नेले पनि यतिको पनि हुन्थेन।
2: होइन, जगदाले जे जे गर्यो मैले पनि सबै कुरा त्यस्तै गर्नुपर्छ भन्ने छ। जुन कुरामा पनि जगदाले नै लर जोड्न थालेछ त। जागिर लगाइदियो भनेर हो कि अरू कुनै केही छ?
6: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
7: गत हप्ता सोधिएको प्रश्न थियो, बच्चा जन्मेपछि 15 महिनाभित्र कतिवटा खोप लगाउनु पर्छ? यसको सही उत्तर हो 13 वटा। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत चितवनबाट सुमन घिमिरे, उदयपुरबाट पवित्र राई, मोरङबाट सुस्मिता परियार र सुर्खेतबाट करुणा ओली विजेता बन्नुभएको छ। यहाँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले ₹200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, स्थानीय तहको निर्वाचन कहिले हुँदैछ? प्रश्न फेरि एकपटक, स्थानीय तहको निर्वाचन कहिले हुँदैछ?
8: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुनाफल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा चार त्यसपछि दुई थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुनाफलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक नाटक रोपे गुना फल
1: अङ्क 82
2: अलि यतातिर बस्नुहोस् न लालु बाबु भन्दा भन्दै त्यतै थचिए यी बामन त के भनेदेखि झन् त्यहाँनिर कुखुराको सुली थियो
3: सुरुवाल भरि लाग्यो क्या हो
2: यता यता भनेर देखाउँदा देखाउँदै उतै थचिएपछि त्यस्तै हुन्छ बस्नुहोस् अब एकछिन यतिकै
3: बरु यसको सोध भर्न दुध चिया खाएरै गर्नु पर्ला
2: मैले भनिसकेका छु रमाले पकाएर ल्याउँदैछ
3: दुध चिया त तपाईँले नै पकाएको मिठो हुन्थ्यो है खासमा त
2: दुधको जातै गुनी के भनेदेखि जसले पकाएर ल्याए नि मिठो त्यसै अमृत भन्दा हुन् त
3: तर त्यही दुध नातिनीका पाकेका आँखामा हाल्न लगाएर धन्यै सधैँका लागि देख्न नसक्ने बनाइन् निमकली खत्रीले भन्ने हल्ला चलेको छ माझकोटा
2: कुन चाहिँ हैदा लागेर मर्न नसकेका साई दुवाले भने त्यस्तो
3: नारायण नारायण यसरी बुरुक्कै नउचालिनुहोस् न भाउजू के बिना सित्तीमा धड्कन बढाउने काम गरे हा
2: यस्ता नचाहिँदा कुरा गरेपछि पुरपुरो तात्दैन त गाईको दुध हाले हो त उसकै आमाको दुध हालेको हुँदो नहुँदो भन्ने को हो त्यो
3: हे विदाता भयो त नि अब यसरी रिसाउने भए त म चिया नखाइ हिँड्छु मेरो कुरै नसुन्ने यस्तो तालले त म ओडा अध्यक्ष भएको त कामै लागेन नि त बरु डाक्टरले चाहिँ के भने
2: डाक्टरले त के भन्छन् भन्छन् नि के भनेदेखि डर देखाउने अनि पैसा लुट्ने
4: कहाँ रो काका एउटा आँखा त लगभग लगभग बिग्रिसकेकै रहेछ के अरे धन्न बेलैमा पुगिएछ र आँखा निकालेर फाल्नबाट चाहिँ जोगियो काका चिया
3: ए अनि देख्न नि
4: खोइ काका अब उपचारपछि धमिलो धमिलो भए पनि देख्छ कि भन्या छन्
3: अनि के भएपछि यस्तो बिमार हुने रहेछ त
4: के भन्नु काका कोखमा रहेदेखि नै कुपोषित रहेछ त्यो जन्मेपछि त समस्या थियो त्यसमाथि पनि आँखा पाक्दा दुध हाल्न नहुने रहेछ हालिएछ
2: यो पनि फेरि दुध दुध भन्छ के भनेदेखि त्यो ओठ निचोड्दा दुध निस्केला जस्तो फुच्चे डाक्टरलाई के थाहा हाम्रो कुल धर्म वंश र संस्कारको कुरा डाक्टर नै हो कि होइन त्यो त
3: भाउजू पनि डाक्टरलाई उपचार पो थाहा हुन्छ त कसको कुल के गोत्र के दारे मस्टो कि दुधे मस्टो के मतलब नि पुरेत पण्डित हुन् र सबै कुरा थाहा हुनलाई
2: मतलब हामीलाई छ कुलदेवता रिसाए सुत्केरी हुने बेला छोइ छिटो नगर भन्दा मान्छ नचेलका बुहारीहरू
4: छोइ छिटो
2: नत्र के भनेदेखि कुलदेवता मस्तै रिसाएपछि अनिष्ट त हुने नै भोलि अझै अरू कति कष्ट पो हुने हो
4: तर आमा डाक्टरले तपाईँलाई नि भनेको थिए त बेलैमा उपचार गराएको भए शान्तिनो उपचारबाटै निको हुने यो रोग हेलचक्राई र संक्रमणले झन् गाह्रो भयो भनेर
3: ए हो है अनि
4: आँखामा दुध हालिदिनाले झन् पाक्यो र भित्रको घाउ फुटेर आँखै धन्न ड्यामेज भएको थियो भनेर आमासँग कस्तो रिसाथे डाक्टर त
2: त्यो पिउसोलाई आफूले दुई चार अक्षर चिन्दैमा डाक्टर भए भन्ने खुब घमण्ड रहेछ के भनेदेखि हामीलाई चाहिँ आफ्ना पुर्खादेखि मान्दै आएको चलनमा विश्वास नहुनु
3: संस्कार संस्कृति त मान्ने नै हो भाउजू तर अब डाक्टरले उपचार गरे निको हुन्छ भनिसकेपछि त्यतैतिर पो लाग्ने हो त तातो नछारो
2: वडा अध्यक्ष भएपछि तिम्रा नि कुरा फेरिएका छन् आजकल त
3: जाने कुरा भने हो मैले त तर निर्णय त भाउजूकै हो है फेरि
2: बाङ्गा चिङ्गा कुरा केलाई गर्छौ है लालु के भनेदेखि दारे मस्तको थानमा कालो बोको पूजा गरेर सबै कुल देवतालाई खुसी बनाएर नातिनीका आँखा निको बनाएर त्यो पिउसोलाई देखाउन सकिन भने म पनि निमकली खत्री होइन ल जा
5: होइन ए प्रेम कुमारी यो के बिजो गरिकन तैँले
6: के गरेर
5: पहिला पहिला पो पानीको दुःख थियो र भलिसीको पानी थापेर काम चलाउनु पर्थ्यो अहिले त दुई पाइलो हिँडे धारेकै पानी पाइहालिन्छ
6: धाराको पानी पनि त लिन जानुपर्छ आफै हिँडेर आउँदैन क्या रे
5: हेर न यसको कुरा त्यति पानी ल्याउन पनि कुन ठुलो कुरा भयो र
6: मुखले भन्न सजिलो छ नि गर्न पो गाह्रो
5: होइन तँलाई आज के भयो किन बाउडो बाउडो कुरा गरे कि
6: दिउँसोदेखि मेरो कम्मर दुख्या छ एक गाग्रो पानी ल्याइदिनु न भने भनै छु जहाँ अब त्यति पानी पनि ल्याइदिनु नै कुरा चाहिँ ठुलो अय्या यति एउटा बाल्टी उसान्न पनि भएको छैन
5: पानी बिदा भएपछि ल्याउँछु भनेकै छु त यत्रो पानी परेर आएछ भिजेर कसरी ल्याउनु भन् त
6: मैले भन्ने बित्तिकै गएको भए पानीमा भिज्नुहुन्थ्यो तपाईँको चुरोट खाने बाहेक अर्कोमा ध्याउन नै छैन अघि भर्खर खाएको फेरि सल्काइसके।
5: नकरा नहो नकरा, कति किचकिच गरेको। जाबो एक गाग्री पानी लिन कुसुमलाई पठाएको भए हुन्थ्यो।
6: त्यही त, तपाईँकी छोरीलाई गाउँले धारो छुन दिन पनि पर्यो नि। धारो त परको कुरो, अस्ति गुरुदेवी दिदीले कुसुमले पानी छोइदिए भनेर एक गाग्रो पानी भुइँमा खनाइदिए। त्यो फुलनासिनीले छोको पानी खान्न भन्दै थिए।
5: भन्ने बाटो देसी भनिहाल्छन् नि, धन्न गाउँले गाउँबाटै लखटेन भन्न।
6: त्यसको बेहोरा हेर्दा त आफैले घरमा नराखौँ जस्तो लागेछ। के गर्नु, अनुहार देखेर माया लागिहाल्छ।
5: हामीले नै धेरै माया गरेर हो यो यस्तो गर्छ। अर्काको घर जाने जातलाई धेरै माया गर्नु हुन्न रहेछ।
6: त्यही त भने। अरे, यस्तो पानीमा किन भिजेर आएको सौगात?
7: बाख्राको खोरबाट निस्किँदा पानी सानो थियो, दौड्दै घर पुग्छु भनेर निस्किहाले। आधी बाटो पुगेपछि त पानी बढ्न थालिहाले।
6: कतै ओत लागे भए पनि त हुन्थ्यो।
7: भिजिसकेपछि ओत लागेर के काम?
5: ल ल, लुगा फेर, चिसो लुगा लगाएर धेरै बेर बस्नुहुन्न।
6: हेर हेर, यस्तो भिजेर अलिकति निउरी त
7: खै। म आफै बुझ्छु, केटाकेटी हो र तपाईँले बुझ्दिन।
6: आमा बाउको लागि छोराछोरी सधैँ केटाकेटी नै त हुन्।
7: अनि कुसुम खै त आमा?
6: माथि कोठा सुतिरहेछ। 3 घन्टा भइसक्यो कोठाबाट बाहिरै निस्केकी छैन।
7: कति सुतिराखे त? त्यसलाई यसो काममा व्यस्त राख्नु पर्ने। आमा, यसरी धेरै बेर एक्लै बस्न दिनु हुँदैन है। यसो बाहिरतिर घुमफिर गर भने पनि हुन्छ।
6: के घुमफिर गर भन्नु, गाउँले कुसुमको मुख देखे पनि अलक्षिण लाग्यो जस्तो गर्छन्।
7: अब गाउँले मन पराउँदैनन् भनेर हामीले कान्छीलाई घरमै थुनेर राख्नुपर्छ भन्ने छ र? अरूले मन पराए पराउ, नपराए नपराउ,
5: सबै कुरा तैँले भने जस्तो पनि हुँदैन सौगात। समाजमा बसेपछि समाजको कुरा मान्दिन, समाजलाई टेर्दिन भनेर हुन्छ।
7: समाजको नराम्रो कुरालाई पनि स्वीकार्नै पर्छ भन्ने छ र बुवा? कुसुमले आफ्ना लागि आफै निर्णय गर्न नपाउने भन्ने हुँदैन। तिनीहरूले भनेको कुरा नमान्दैमा बहिष्कार नै जस्तो गर्न त मिलेन नि।
6: यस्तै यस्तै नपस्ने कुरा गर्छस् र त तँलाई कसैले मन पराउँदैन। सबैले सौगातले बहिनीलाई बिगार्यो भन्छ। त्यो दिन तैँले सम्झाएको भए कुसुमले बिहा गर्न मान्दैन कि?
7: उसलाई बिहा गर्न मनै छैन भने चाहिँ हामीले जबरजस्ती गरेर हुन्छ र? भने
6: चाहिने कुरा नमानिसे गर्न परेन त।
5: त्यही त, त्यो केटोसँग बिहे गरेर गइदिएको भए कुरै सकिन्थ्यो। बरु फर्केरै नआएको भए पनि आनन्द हुन्थ्यो। यो सबै देख्न त पर्दैन थियो।
7: हेर्नु भयो, आफूले गल्ती गरेँ भन्ने सोचेर नै त कान्छी घर फर्केर आएकी हो। धन्न घर नै फर्केर आयो भन्नु न, घर नफर्केर आफूले केही गरिदिएको भए?
5: हो, बरु मरिदिएको भए हुन्थ्यो।

0: देखिन्छ र हाँ भएन कि रुमिना त कस्तो अर्कै गरिस् त
1: कस्तो अर्को भएर
0: अलि मिलेन कि ल यता हेर त दुवैजनाले बनाऊ त
1: फेरि बनाउने ल ल
0: ल अलि क्यामेरामा हेर है
1: ल ल
0: यसो पोज दे न
1: कस्तो यस्तो
0: टिकटक बनाउनु पनि सिकाउनु पर्ने कि यसलाई
1: ल ल टाइमरमा राख छिटो
0: ल देरी है

0: यो चाहिँ राम्रो भएको छ है पहिलाको भन्दा।
1: ठिकै छ।
2: हेलो विनिता।
1: यो विवेक फेरि यहाँ कहाँबाट आयो भने?
2: आज त तिमी कस्तो नचिनिने भएको छौ त विनिता।
1: हो र, वान पिस लगाएको भएर होला। अनि तिमी पनि यहाँ आउँदो रहेछौ त?
2: आउँछु कहिले काहीँ, अहिले चाहिँ हल्का नास्ता गरौँ भनेर। अनि तिमी चाहिँ?
1: म सानमाको छोरीको बर्थडेमा आएको।
2: ए, बसेरै कुरा गरौँ न, कुर्सी पनि खाली नै रहेछ क्या अरे।
1: ए, भइहाल्छ नि।
2: अनि यो बहिनीलाई त चिनिन नि?
1: रुमिना हो, सानमाको छोरी।
0: नमस्ते।
2: नमस्ते। ए, भनेपछि बर्थडे गर्ल, ह्याप्पी बर्थडे बहिनीलाई।
1: कहाँ उसको बर्थडे हो त आज?
2: भर्खरै सानीमाको छोरीको बर्थडे हो भने होइन त तिमीले?
1: यसको होइन के, यसको बहिनीको हो।
2: ए
0: दिदी, मम्मीले फोन गर्नुभएको छ, म गएँ
1: ल। ल, मलाई स्वदेशी आउँदै हुनुहुन्छ भन है।
0: हस्।
2: केही खाने, तातो चिसो केही मगाऊ?
1: नखाने, हामी त नास्ता खाइसकेको। अब सानबा आएपछि केक काट्ने भनेर पर्खेर बसेको। तिमीलाई खान मन भए खाऊ न।
2: म पनि अहिले साथीहरू आएपछि खानु पर्ला, एक्लै पनि के खाइरहनु हो।
1: को साथी हो र, आइसहरू पनि आउन थाले हो?
2: होइन, यता बजारको साथीहरू हो के, तिमीहरूको थ्री स्टार भयो जस्तो, हाम्रो पनि बिन्दास ग्रुप छ क्या।
1: ए, त्यसो भए त आज पुरै झ्याप मुडमा बिन्दास हुने होला है।
2: त्यस्तो त हुन्न, हल्का खाजा नास्ता मात्रै हो
1: होला। पत्ता अहिले कति बोतल पुग्ने हो?
2: त्यस्तो चाहिँ नभनौ कि त, यस्तो राम्री मान्छेले बोतल सोतलको कुरा गरेर चाहिँ सुहाउँदैन।
1: राम्रो मान्छे भएर मक्क पार्न खोजा होला होइन?
2: त्यस्तो होइन कि विनिता, साँच्चै भन्ने हो भने तिमीलाई यो पर्पल कलरले यस्तो राम्री देखाएको छ नि।
1: लाला थ्याङ्क यू।
2: हुन त तिमी सदाबारै राम्री हो के, आज अलिकति विशेष राम्री देखाएको छ मात्र भने।
1: विवेक, यो बढाइ चढाइ अलि धेरै नै भयो कि?
2: प्रमिस यार, तिमी बिलिभ गर या नगर, तिमीहरूको थ्री स्टारमा सबैभन्दा राम्री भनेको तिमी नै हो जस्तो लाग्छ मलाई।
1: ओहो, गफ दिन त खप्पिस छौ है।
2: मनको कुरा गर्दा नि के गफ हुन्छ र?
1: मनका कुरा पनि कतिजनासँग हुने रहेछ तिम्रो। पहिले त्यो हिरोनीसँग नि मनको कुरा हुन्थ्यो।
2: को हिरोनी भने? त्यही उपमाको कुरा गरे होला होइन? त्यो त यसो फिल्म खेल्न पाइन्छ कि भनेर मात्रै हो, त्यस्तोसँग के रिलेसन राख्नु नि। उसका बिएफहरू पुरै लाइनमा हुन्थे,
1: तिमी पनि त त्यही लाइनमा थियौ नि। साँच्चै तिमी चाहिँ कति नम्बरमा थियौ नि त्यसै बेला?
2: त्यसका कुरा नगर।
1: अनि सरलाको कुरा गर्ने कि नगर्ने त?
2: फेरि कहाँबाट आयो सरलाको कुरा फेरि बिचमा?
1: भन न, मलाई कस्तो जान्न मन छ, तिमीहरूको त बिहे नै हुन थाले थियो अरे होइन?
2: बिहे भन्दा पनि ऊ चाहिँ मसँग हल्का इम्प्रेस थियो क्या, त्यही मात्रै हो।
1: ए, अनि अझै कतिजना छन् त तिम्रो इम्प्रेसमा?
2: त्यस्तो त कोही छैन यार।
1: ए, त्यस्तो कोही छैन? विवेकको नि कोही नहुने भने त अचम्म भएन र?
2: ल, सर्च गरिहेर नि त, कोही भेटायो भने मलाई जेलै हालिदियो।
1: जेल त सरले पो झन्डै हाले कि तिमीलाई। सानमाको फोन आयो, म जान्छु ल।
2: एकछिनमा आउँछु भन न, कस्तो कुरा गर्न मजा आइरहेको थियो।
1: बस्नु त हुन्थ्यो, अहिले खोज्दै सानमा यहीँ आइपुग्नुहुन्छ।
2: त्यसो भए अर्को पटक अलिक लामो समय बस्ने गरी भेटौँ नि त, म टाइम मिलाएर तिमीलाई कल गर्छु, हुन्छ?
3: रोपेको न फल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
4: गत हप्ता सोधेको प्रश्न थियो, नेपालमा धान दिवस अर्थात दही चिउरा खाने दिन भनेर कहिले मनाइन्छ? यसको सही उत्तर हो असार 15 गते। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत काठमाडौँबाट हरिप्रसाद किमिरे, रूपन्देहीबाट पप्पू थापा, धादिङबाट सनिता श्रेष्ठ र झापाबाट अमिसा तासपुरिया विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, उत्सव र रमाकी छोरी पूर्णिकालाई केमा समस्या देखिएको छ, आँखामा कि कानमा? प्रश्न फेरि एकपटक, उत्सव र रमाकी छोरी पूर्णिकालाई केमा समस्या देखिएको छ? आँखामा कि कानमा?
5: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 96
2: गुरुदेवी काकी पाँच गाँसले दिनमा पनि सगुन ल्याउँदा गाउने गीत गाउनु हो त अर्कै गीत गाउनु न
3: अब आफूलाई जे आउँछ त्यो गाउने होइन र
2: तपाईँलाई अरू गीत पनि आउँछ नि काकी
3: कति न मैले गीत गाएको सुने जस्तो गर्छु है यो रिता त
2: किन सुने छैन फोहोर प्रकाशको बिहेमा तपाईँ र तल्लो गाउँको जनार्दन काकाको जुहारी पर्यो होइन
3: अझै बिर्सेकी रहेनथे यसले
2: कहाँ बिर्सिन्छु त कस्तो रमाइलो भएको थियो ल आज पनि एउटा गजबको गीत गाउनु त काकी बरु मन नाच्छु तर दिदी तपाईँ पनि आउनु न
4: के भन्यो छोरीको बिहेमा पनि नाच्छन् त पख न पख दुई चार वर्ष छोराको बिहेमा त म त छम नाचौँला नि
2: तपाईँलाई जन्ती सँगसँगै नाच्नु भन्यो हो र आज त नाच्नु भइहाल्छ नि ल उठ्नु उठ्नु
4: ए चिउरा पोखिन्छ के भनेको पख न
2: यो चिउरा सिउरा एकछिनमा केलाए पनि हुन्छ के ल गुरुदेवी काकी मजाको गीत गाउनु
4: नाच्न
2: पात त गाँसिहालिन्छ नि
3: यस्तै पाराले गाँसलिस पात कहिले के भनेछ कहिले के बिहानदेखि चारवटा टपरा त गाँस्न सकेकी छैन
2: ए काकी काम त जहिले गरिरहेको त हो नि कहिले कहीँ त रमाइलो पनि गर्नुपर्छ क्या होइन त उत्तम दाई
5: हो त्यो त हो नि रिता बहिनीलाई घरको कामले कहिल्यै फुर्सद हुँदैन आज बल्ल बल्ल फुर्सद निकाल्दा दिनमा पनि रमाइलो नगरेर भयो त
3: ओहो आज त उत्तमले पनि काम छिटो सघाउनु भनेर भनेन त
2: हाम्रो उत्तम दाई सम्झी हुने भएर दङ्ग पर्नु भएको छ क्या काकी होइन त दाई
5: अनि दङ्ग पर्नु पर्यो नि त
6: अहिले दङ्ग परेर के गर्नु हो दाई भोलि पर्सि पछुताउनु पर्छ
4: कहाँबाट टप्क्यो यो फेरि
6: सबैजना यही हुनुहुँदो रहेछ त
4: अनि त आज बिहेको पात गाँसी सक्नु परेन
6: तपाईँले मैले कञ्चनको बिहे यति छिटै नगरिदिनु भनेर कतिचोटि भने दाई सुने नसुने जस्तो गर्नुहुन्छ
4: कति कराएको हो यो सौगात काम लाग्ने कुरा भए पो सुन्नु चाहिँ नचाहिँदो कुरा गरेपछि कसले सुन्छ
6: हेर्नु तारा भाउजू तपाईँले अहिले मेरो कुरा काम नलाग्ने लागेको छ सानो उमेरमा बिहा गरेर पठाउँदा भोलि आफ्नै छोरीले दुःख पायो भने के गर्नुहुन्छ
3: यो सौगात लखुरुको आफ्नो काम गरेर बस आफ्नै बहिनीलाई त बिगारिस बिगारिस अब अर्काकी छोरीलाई पनि बिगार्न आएको त
6: के कुरा गर्नुभएको ठुली आमा मैले त झन् कञ्चनको राम्रो सोचेर अहिले नै बिहे नगरिदिनु भने
5: मेरी छोरीको राम्रो नराम्रो म आफै विचार गर्छु सौगात यसमा तिम्रो टाउको दुखाइराख्नु पर्दैन
6: हेर्नु उत्तम दाई कञ्चन अहिले सानै छ यो उमेर त उसको पढ्ने उमेर हो आफ्नै छोरीको पढाइ छुटाएर अर्काको जिम्मा लगाएर पठाउँदा तपाईँको पनि मान्छ
4: तपाईँले त हामीले कञ्चनलाई बेचेरै पठाउन लागे जस्तो पो गर्नुभयो त हेर्नुहोस् सौगात बाबु कुसुम तपाईँकी बहिनी हो आफ्नै बहिनीलाई जेसुकै गर्नुहोस् हामीलाई मतलबको कुरो भएन तर हाम्रो छोरीलाई के गर्ने नगर्ने भनेर सिकाउन चाहिँ नआउनुहोस्
2: अर्काकी छोरीलाई बिहा गरेर पठाइदिउन् कि सधैँ आफूसँग राखुन् अरूलाई के मतलब
6: हेर्नुहोस् मैले तपाईँहरूलाई कञ्चनको बिहे कहिले पनि नगरिदिनुहोस् भनेर भनेको होइन जिम्मेवारी उठाउन सक्ने हुन्जेल त कुर्न पर्यो नि व्यवहार धन्न नसक्ने केटाकेटीलाई हामीले आफूभन्दा ठुलो बोझ बोक भनेर भन्न मिल्छ
5: ए बा अब त अति नै भयो मेरी छोरी मेरो व्यवहार मान्छे सुकै गरौँ तँलाई के
6: त्यसो भनेर कहाँ हुन्छ छोरी हो भन्दैमा उमाथि अन्याय गर्न पाउनुहुन्छ हेर्नु उत्तम दाई म कुनै पनि हालतमा कञ्चनको बिहे हुन दिन्न बुझ्नुभयो
7: अनि भाइको के काम थियो होला
8: मलाई यही इलाकाबाट फोन गरेको थियो त्यही भएर आएको
7: ए भाइको नाम के अरे
8: हजुर रोहन हो
7: रोहन के
8: रोहन थापा हो सर यही जनता कलेजमा पढ्छु
7: ए अँ क्रिकेट खेलाडी होइन
8: हजुर सर
7: तिम्रो नाममा उजुरी परेको थियो त्यही भएर बोलाएको
8: के रे उजुरी परेको छ अरे कस्तो उजुरी हो सर
7: अब कस्तो कसले कसरी भन्ने एकछिनमा थाहा हुन्छ एकछिन बस्दै गर
8: अब कसले के भएर उजुरी गरेछ भन्ने पनि थाहा पाउनु मिल्दैन सर यो त थाहा पाउनु पर्यो नि
7: थाहा हुन्छ अहिले बस्दै गर
9: सर नमस्ते
7: नमस्ते
8: के हो आयुष खुसबु तिमीहरूलाई पनि उजुरी पर्यो कि क्या हो तिमीहरू चाहिँ यहाँ किन
9: खै उजुरी पर्यो भन्ने कि के भन्ने
10: आउनु पर्यो नि अनि सर डिएसपी साहब यतै हुनुहुन्छ कि हामी उतै जाने
7: अहिले सर बिजी हुनुहुन्छ हामी यता छलफल गर्दै गरौँ न
9: हस्
7: ल ऊ भाइले नै उजुरी गरेको क्रिकेट सिकाउने बेला विभिन्न बाहना पारेर जबरजस्ती गर्न खोजेको भनेर कुरा आएछ के हो कुरो
8: के रे मैले आयुषलाई त मैले आफ्नै भाइ सम्झेर सिकाएको तर
7: जे उजुरी परेको छ त्यो साँचो हो कि होइन
8: यो सब झुटो सर त्यस्तो केही गरेको छैन मैले
9: ए अहिले आएर सब झुट
11: जहिले पनि मलाई धेरै सिक्नुपर्छ, अँध्यार नहुँदासम्म ग्राउन्डमा राख्ने, अनि अँध्यार हुन थालेपछि पछाडिबाट नराम्रो नराम्रो गर्नु खोजे होइन।
12: त्यो त अब सिकाउने बेलामा कहिले पछाडिबाट छुइयो होला, त्यो म मान्छु, हात छुइयो होला, त्यस्तो कुरालाई पनि उजुरी गर्नुपर्छ त आयुष। त्यो त दाई यस्तो भयो भनेर भनेको भए भइहाल्थ्यो नि।
11: मैले नभने होइन नि, मैले यस्तो मन पर्दैन भनेर कतिपटक भन्ने भन्नु त, यस्तो भन्दा तपाईँले के भन्नुभयो थाहा छ?
12: जे मुखमा आयो त्यही नबोल है। मैले के भने?
11: यस्तो कुरा बाहिर कसैलाई भनेपछि गेमबाटै निकालिदिन्छु भनेर धम्की दिएको होइन?
12: खै मैले त त्यस्तो कहिले भने जस्तो लाग्दैन।
11: ए बिर्सेको? अर्को कुरा, घुम्न जाउँ भनेर झरे डाँडामा लगेर के गर्नु लाग्थ्यो?
12: नभा नभएको कुरा नगर है आयुष, मैले तिमीलाई कहिले त्यस्तो केही गरेको छैन।
10: नभएको कुरा आयुषले होइन तिमीले गरिरहेछौ, तिमीलाई केटासँग सम्बन्ध राख्न मनपर्छ होला त्यो तिम्रो समस्याको कुरा हो, तर आयुषलाई त तिम्रो व्यवहार मन परेन। आफूले गरेको काम कसैलाई मन पर्दैन भने त कसैले पनि त्यस्तो गर्नु भएन नि।
7: हो, खुसबु बहिनीले सही कुरा गर्नुभयो, कानूनले पनि त्यही भन्छ, यदि अरूलाई मन पर्दैन भने उसलाई मन नपर्ने कुनै पनि काम गर्नु या गराउनु अपराध हो।
12: मैले जानी जानी त केही गरेको छैन नि, कहिले काहीँ सिकाउने क्रममा यताउता छुइयो भनेर पुरै मुद्दा नै बनाइदिने, यो सब हेर्नु सर मलाई फसाउने खेल भइरहेछ।
10: कसरी फसाउने खेल हुन्छ? आफै गल्ती गर्ने अनि आफै ठुला कुरा गर्ने? हेर्नु सर, आयुषले केही कुरा खोल्छ कि भनेर रोहनले आयुषलाई अस्ति अस्तिदेखि खोज्दै हिँडिरहेको थियो, त्यसैले सर खुरुक्क फाइल अगाडि बढाउनु, जहाँ जानुपर्छ हामी जान्छौँ, होइन आयुष?
11: हो कुरा त्यही हो।
12: ए बिना प्रमाण फाइल अगाडि बढाउनु पाइन्छ? के छ, केही छ मैले त्यस्तो केही गरेको प्रमाण?
10: छ प्रमाण, रोहनले आयुषलाई मात्र होइन अरू थुप्रै केटाहरूलाई यस्तो गराएको प्रमाण र साक्षी छन् मसँग, बोलाउनु पर्ने हो।
12: बोलाउन त, को आउँदो रहेछ यहाँ, को आएर के भन्ने रहेछ, म पनि हेर्छु।
13: बधाई छ है दाजु हजुर दुवैजनालाई, अझ सबैभन्दा बधाई त हाम्रै लजुलाई।
14: धन्यवाद अङ्कल।
13: टक्क लाएर अब भाइ बहिनीहरूलाई पनि आफू जस्तै सबै सामु ढक्कसँग बोल्ने खाले तगडा बनाउनु पर्छ है।
14: हस्, तर यिनीहरू दुवैजना मभन्दा कति धेरै बोल्छन्। कति
15: म त लाजु दिदी भन्दा राम्रो बोल्छु। सन्देश दादा पनि बोल्नुहुन्छ है?
16: नै नै म बोल्दिन, कसैसँग पनि बोल्दिन।
17: ल के भयो फेरि, किन नबोल्नु?
16: मैले चेयर्सी गर्नु पाइनँ, म किन बोल्नु?
15: हामीले त गरिसक्यौँ है लजु दिदी।
13: ए टक्क लाएर चेयर्स गर्न पाइनँ भनेर पो ठुस्केको भाउजू, त्यो गिलासमा अलिकति ताजा जोस हालिदिनु न।
17: चिसो छ, खोकी लाग्ल नि, फेरि थोरै हालिदिनु न दिदी। ल ल ल, भयो भयो, यति भए पुग्छ,
16: पुरै भरिदिनु, त्यतिले पुग्दैन
17: बाबु।
13: सन्देश, मामुले भनेको कुरा मान्नु पर्छ नि, मामुले तिमीलाई धेरै चिसो खायो भने खोकी लाग्छ भनेर पो सम्झाएको त, मान्नुपर्छ है। ल ल जाऊ, उता गएर तिमीहरू खेल्दै खाँदै गर है। अनि लजु, तिमीलाई पहिले नै आफू वक्तृत्व कलामा जिल्ला टप्ने हुन्छ चाहिँ लागेको थियो त?
16: टपै हुन्छु भनेर त सोचेको थिइनँ अङ्कल, तर बाबाले जिता भनेको हुँदै गर्छ, तिमीले कसैसँग नहिस्किँदै आफूले बुझेको कुरा मजाले भन्नु भनेर मोटिभेट गराइरहनुहुन्थ्यो।
13: कस्तो गजब,
17: केही थपौँ उसो बाबु?
13: पढ्दैन भाउजू, थप्नु पर्यो भनिहाल्छु नि म।
17: ल ल, रमा केही थपौँ?
18: अहिले छ दिदी, साँच्चै दिदी, लजुले बोलेको कुरा त टिकटकमा भाइरल भएको छ भन्ने सुनेको थिएँ नि मैले।
17: अँ त नि रमा,
18: खै देखाउनुहोस् त दिदी,
17: पकाइ त। ल यही हो, हेर त,
19: अल्बर्ट आइन्स्टाइन कक्षा छमा पढ्दै गर्दा एकपटक उनको बुवा आमालाई विद्यालयबाट पत्र आएछ, जसमा लेखिएको थियो तिम्रो छोराले पढ्न सक्दैन, अरू विद्यार्थीसँग उसको स्तर नै मिल्दैन, त्यसैले भोलिदेखि विद्यालय नपठाउनु। पत्र पढेर आइन्स्टाइन कि आमाले उनलाई भन्नुभएछ, बाबु विद्यालयले भनेको तिम्रो पढाइको स्तर त अरू विद्यार्थी भन्दा निकै राम्रो छ अरे, तिम्रो विद्यालयले तिम्रो स्तरका विद्यार्थीहरूलाई अरूसँग राखेर पढाउनै सक्दैन रे, त्यही भएर तिमीले भोलिदेखि घरमै बसेर आफै पढ्नु है। आइन्स्टाइनले आफ्नै आमाको कुरा विश्वास गरेर घरमै बसेर अध्ययन गर्न थाले। टिना आइन्स्टाइन पछि गएर भौतिक शास्त्रका महान वैज्ञानिक बनेर चिनिए। भन्न खोजेको कुरा के हो भने, हाम्रा अभिभावकले आफ्ना छोराछोरीको विशेष क्षमतालाई चिन्ने र हामीले पनि आफ्ना अभिभावकलाई सम्मान र विश्वास गर्ने हो भने जस्तो सुकै परिस्थितिमा पनि सफल हुन सक्छौ।
13: वाह, लजु त साँच्चै क्षमतावान छिन् है।
18: ती त कस्तो आत्मविश्वास,
17: कस्तो मिठो गरी बोलेको है।

0: गर्ने सुधार्ने भन्दा पनि आफूले महसुस गर्ने हो कि उत्सव. मैले पनि आफैले गरेका गल्तीहरूबाट सिकेन हो, तिमीले पनि त्यही त गरे हो नि होइन त.
1: दाइले तपाईँसँग कतिको सेयर गरेका छन् बस्तीपुरको कुरा त्यो त थाहा छैन, तर उबेला त ओहो
0: है भाउजू.
1: अनि त उबेलाको जगतको व्यवहार हेर्ने हो र अहिलेको हेर्ने हो भने त आकाश जमिनकै फरक छ नि.
2: अब तपाईँहरूको आनी बानी र मेहनतले त लजुले पनि दिनका दिन राम्रो राम्रो काम गर्दै गइरहेकी छिन् नि दाइ.
0: लजुको त आफ्नो परिश्रमले पनि हो, अलि लगनशील पनि छिन्, फेरि उनले त गर्छु भनेपछि गरेरै छाड्नु पर्छ कि.
3: त्यो त हो नि, नत्र एक त मावि स्तरीय त्यसमा पनि जिल्लामा फर्स्ट हुनु भनेको सान्चुने कुरा होइन नि दाई.
2: टक्कै लाएर भाउजू ब्याङ्कको म्यानेजर, दाईमा लेखक, सामाजिक अभियन्ता अनि घरको बुढो पनि.
1: असल बुवा भन्नुपर्छ के उसो बाबु.
2: हो छोरीहरू पनि उस्तै मायालु, कति अनुशासित, भाग्य हुनेले मात्र पाउँछ यस्ता छोराछोरी त.
0: यस्तो हो कि उत्सव, भाग्य भन्दा पनि परिवारप्रतिको आफ्नो लगाव, माया प्रेम र जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने हो भने सबैको यस्तै हुन्छ. अब हामी सबैले चाहेको पनि यस्तै त हो नि होइन र.
4: त्यो त हो दाइ, सायद मैले पनि सुरुदेखि नै तपाईँहरूले चाहिँ सन्देशलाई ध्यान दिएर माया दिएर हुर्काएको भए आज तपाईँहरूले गरे जस्तो सेलिब्रेसन मैले नै पो गरेको हुन्थेँ कि.
1: ल तपाईँ त झन् दुखी हुन पो थाल्नुभयो त.
4: चिन्ता छ नि भाउजू, भित्री गढेको चिन्ता हत्तपत्त त के जान्थ्यो र. म आफू त राम्रो गरौँला, तर मेरो छोराछोरीलाई पनि लजु जोयसीहरू जस्तै बनाउन सकौँला त.
5: नमस्ते, मेरो नाम सीता तामाङ हो, म काभ्रबाट बोलेको हो. मलाई यो रोपी गुना फल नाटक एकदम मनपर्छ. नयाँ नाटक नियमित सुन्ने गर्छु. यो नाटक किशोर किशोरी तथा अभिभावकका लागि सन्देशमूलक नाटक हो. म यो नाटक आफू मात्र नभई आफ्नो परिवारका सबै सदस्यहरूको साथमा सुन्ने गर्छु. यो नाटक अलिक छोटो भएको छ, अलि लामो ल्याइदिनु भएमा अझै राम्रो हुन्थ्यो. धन्यवाद.
6: गत हप्ता सोधिएको प्रश्न थियो, प्रदेश र संघीय तहको निर्वाचन कहिले हुँदैछ. यसको सही उत्तर हो मंगसिर 4 गते. सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत रुकुमबाट तृप्ति मगर, बैतडीबाट दिहांश महर, प्युठानबाट बालिका सुनार र दैलेखबाट शमशेर सिंह विजेता बन्नुभएको छ. प्रश्नको उत्तर दिने सबैजनालाई धेरै धेरै धन्यवाद र चारैजनालाई बधाई. हामी तपाईँलाई ₹200 बराबरको रिचार्ज पठाउनेछौ. अब यो हप्ताको लागि प्रश्न रहेको छ, बड्डाचौरमा कञ्चनको विवाह कसले रोक्न खोजिरहेका छन्? प्रश्न पुनः एकपटक, बड्डाचौरमा कञ्चनको विवाह कसले रोक्न खोजिरहेका छन्? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ. त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ. साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ. रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ. हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला. नमस्कार.

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 54
2: सम्हालिन खोज्छु म छाडा हुन खोज्छु
3: कुसुम
2: राजा रियालजीको यो
3: कुसुम
2: मिठो कविता पश्चात
3: के बेला नको बेला मुख छोपेर सुते कि
4: आमा सिरक नतान न एकछिन सुत्छु के
3: खुरुक्क उठ त
4: एकछिन पनि सुत्न नदिनु भने
3: सुत्ने पनि समय हुन्छ नि बेला नको बेला सुत्छ कोही घामले घरको दुरी चढ्न लागिसक्यो होइन अल्छी कस्तो हुनु
4: टाउको दुखिहाल्छ क्या आमा
3: नचाहिने काम गर्दै हिँडेपछि टाउको त दुखिहाल्छ नि
4: ल मैले के

0: काम गरेर छु र।
1: गाउँलेका अघि मुख देखाउन नहुने बनाइहालिस्, अझ मैले के गरेको छु रे?
0: ए आमा नकराउनु न, आफूलाई कस्तो उल्टी होला जस्तो भइरहेछ। एकछिन सुत्छु नि।
1: होइन, आजभोलि के भएको छ तँलाई? बेला नकुबेला सुतिरहेछस्, राम्रोसँग खाँदा नि खान्नस्, हुँदा हुँदा उल्टी आउन लाग्यो भन्छस्। कतै गुणदेवी दिदीले भनेको कुरा हो कि क्या हो?
0: छ्यामा फेरि सुरु हुनुभयो। मैले तपाईँलाई कतिपटक भनिसकेँ, ठुली आमाले हुँदै नभएको कुरा बढाइ चढाइ गरेर भन्नुभएको हो भनेर।
1: नचाहिने कुरा नगर है कुसुम, हुँदै नभएको कुरा किन भन्नुहुन्छ र गुणदेवी दिदीले? फेरि तेरो चालामाला निको नै।
0: तपाईँलाई मेरो विश्वास लाग्दैन भने किन सोधिराख्नुहुन्छ त? ठुली आमालाई नै गएर सोध्नु न त।
1: ठुलो स्वर नगर है कुसुम, समाजको अगाडि मुख देखाउन नसक्ने बनाउँदा पनि अझै साना हुन्छस् त।
2: आमा, तपाईँ माथि हो?
1: हो हो, किन?
2: आमा, ल पैसा राख्नु त, 15,000 छ यहाँ।
1: हर्के बाली दिएका होला नि, होइन?
2: अनि किन ठुस्सा परेर बसेकी कान्छी?
1: आफै गल्ती गर्ने, आफै ठुस्किने, कान्छी छोरी भनेर जे जे भन्यो त्यही त्यही गरेर राखेपछि टाउका टेक्ने त भइहाल्यो नि।
2: जे कुरामा पनि त्यत्तिकै कराउनुहुन्छ तपाईँ पनि।
1: कराउनु पर्ने काम गरेपछि कराउँछन् त, खुरुक्क न भन् त कुसुम, त्यो हरिस भन्ने किन आएको थियो?
0: कतिचोटि भन्नु के, म इन्दु बाउजूको मितिनीको भाइ बाउजूलाई भेट्न आएको थियो, नभए त्यहाँ सोध्नु न इन्दु बाउजूलाई।
2: आमा, फेरि त्यही कुरा?
1: त नकरा है सौगात, मलाई कुरा गर्न दे। अनि कुसुम, घरमा कोही नभएको बेला किन बसेकी त त्योसँग?
2: के सोध्नुहुन्छ आमा पनि?
0: इन्दु बाउजूले बोलाउनु भएको थियो कि, त्यही भएर गएको थिएँ। चिनेको साथी भेट्दा कुरा पनि गर्न नहुने हो र? ठुली आमा आएर त्यतिकै जे पाए त्यो आफै सोच्नु भएको।
1: सोच्ने ठाउँ दिएपछि सोच्दैनन् त।
2: सही गलत केही नबुझी यत्तिकै अर्काको बारेमा नराम्रो सोच्न पाइयो र आमा?
1: तैँले धेरै फुर्काएर यस्तै भाकी हो यो छोरी। मान्छेको इज्जत भनेको माटोको घैँटो जस्तो हुन्छ, बुझिस्? जोगाएर राख्नुपर्छ, फुटेपछि जोडिँदैन फेरि।
0: आमा,
2: इज्जत त सबैको लागि एउटै हो नि, छोरी मान्छेको चाहिँ माटोको घैँटो जस्तो अनि छोरा मान्छेको चाहिँ फलामको जस्तो हुने हो र?
0: हेर्नु न दाइ, आमा मलाई विश्वास नै गर्नुहुन्न भने कतिपटक भनिसकेँ मैले केही गल्ती गरेको छैन भनेर। गाउँलेको विश्वास गर्ने अनि आफ्नै छोरीको विश्वास नगर्ने हुन्छ त?
2: कान्छीले गलत गरेको छैन भनेको भनै छ त, पत्याउनु न। अब त्यही कुरा गरेर के हुन्छ भन्नु त?
1: त दुधको साक्षी बिरालो नबन सौगात, एउटा केटा र केटी ढोका थुनेर बसेपछि त्यहाँ गलत भएन भनेर कसरी पत्याउने?
2: आमा, केटा र केटी साथी मात्र हुन सक्दैनन् र, साथीसँग सँगै बसेर पढिन्छ, गफ पनि गरिन्छ।
1: केटा र केटी खुल्ला ठाउँमा बसेर गफ गर्दा त कुरा काट्ने समाजमा, अझ कोठामा बसेर?
2: हेर्नु आमा, समाजले के भन्छ भन्ने कुराको मलाई मतलब छैन, मेरो लागि समाजभन्दा ठुलो मेरो बहिनी हो। समाजले देखेको आधा कुरा भन्दा मलाई कुसुमले बताएको पूरा कुरामाथि विश्वास छ।
3: के आयुष, म त हेरेको हेरे भइस त यार।
4: विवेक दाइ, मलाई त अचम्म लागिरहेछ, यो सपना हो कि विपना जस्तो?
3: विपना विपना डान्सर भने यही हो केटो, मोज गर।
4: के मोज गर्ने भन्नुहुन्छ? जाउँ यार, म त सक्दिनँ यहाँ बस्न।
3: बस्न मलाई किन जानु पऱ्यो तँलाई अहिले? डिम्पललाई भेट्ने भने होइन?
4: कति बेर बस्नु त यहाँ? मैयाहरू आउँदै गाला समाउँदै गर्दै जान्छन् यार।
3: अनि तँ पनि सामान के चुपचाप बसिरहेछ?
4: के समाउनु दाइ, एउटै आएर मलाई पनि जुस खुवाउनु भन्दै थिए, मेरो क्यान जुसै लगेर गइसक्यो।
3: उनीहरूलाई पनि हल्का खुवाउनु पर्छ क्या, अघि नै भने होइन मैले? अझ ऊ त्यहाँ बस्या भए त झन् छोड्दै छोड्दैन्थे, हामी यता पछाडि बस्या भयो त्यस्तो छैन।
4: यस्तो रमाइलो हुने रहेछ र पो, मान्छे डान्स बार भन्दै आउँदै गर्ने रहेछन् त।
3: एक बारको जुनीमा मिलाएर रमाइलो चाहिँ गरिराख्नुपर्छ क्या आयुष बाबु। आज तैँले के अरू खान्नस् कि जुसै मात्र खाने?
4: अरू पनि खाने र?
3: किन, सोल्टिनाहरूको नसा लागिसक्यो क्या हो तँलाई?
4: त्यस्तो त होइन, हल्का लिने भए मगाउनु न।
3: खै त, एक्सक्युज मी, 2 प्याक ल।
4: अनि हामीले भने पनि यस्तै आइटम हो कि अलिक फरक छ त विवेक दाइ?
3: को त्यो डिम्पल? त्यो त कहाँ यस्तो होली क्या स्मार्ट छ, यस्तोमा त आउनै मान्दिनँ। आज पनि कति रिक्वेस्ट गरेर बल्ल बल्ल एकछिनको लागि आउँछु भने छ।
4: कहिले आउँछ त?
3: तँलाई आउन पाएको छैन, भेट्नकै हतार छ भने नाति न बस एकछिन, आइहाल्छ नि। खै त्यो गिलास ल्या त। के हो केटो, आज त निट गइरहेछ त,
4: पानी हाले होइन र? त्यही त, कस्तो घाँटी नै आगो बल्ल जस्तो भयो दाइ।
3: के हो, आज त तेरो होसै ठाउँमा छैन जस्तो छ त।
5: गाइज
3: हाई के छ
5: आई एम गुड भर्खरै बस्दै हो कि क्या हो
3: बस न हल्का लिन्छौ
5: सरी आज लिदिन है बाहिर साथी आउँदैछ अनि आयुष हो
3: फोनमा भनेको थियो नि
5: ओ आई सी बट कस्तो इनोसेन्ट लुक्स है
3: यो देख्नमा मात्रै इनोसेन्ट
5: हो र आयुष त्यस्तो हो
4: यो विवेक दाई पनि जे पनि भन्नुहुन्छ
5: कस्तो लजाएको तिमी त अब केटाहरू यसरी लजाउन थाले भने केटीहरूको के काम
4: छैन खासै लजाएको
5: अनि बोल्नुहोस् न कता कता देखा जस्तो फेस के तपाईँको हामी कहीँ भेटा थियो र
4: होइन होला मेरो अलि क्याजुअल फेस भएर होला प्रायले यस्तै भन्छन्
5: वान मिनट है मेरो एउटा इमर्जेन्सी फोन आयो एकछिन गफ गर्दै गर्नु न ल तपाईँहरू
3: ए असस
5: हेलो अँ भन त
3: के हो केटा फर्स्ट लुक्समै कुरा मिला जस्तो छ त खै भेटेको छ कि भनेर पो सोध्छ त कि पहिले भेटिसकिस् त फेरि साह्रै घुसखुसे छ
4: कहाँबाट भेट्नु भर्खरै त देख्दैछु खै यो गिलासमा हल्का थप्दिन त कस्तो कस्तो भयो या हल्का लगाइहालौ
3: आज त जोस निकालेर छस् त कि जाने मुड बनाइरहेछस्
4: ए दाइ पनि जे पाएदैन भन्न आफूलाई कस्तो नर्भस फिल भइरहेछ
3: के हो केटी त ठिक छ नि होइन
4: केटी एक्टिभ रहेछ
5: सरी है घरबाट फोन आएर अनि के कुरा हुँदै थियो यहाँ
3: तिम्रो बारेमा कुरा हुँदै थियो
5: हो है के कुरा हुँदै थियो त्यस्तो एकैछिन ल आए आए हुन्छ आए भनेको बाहिर एकजना साथीलाई बोलाएको थिएँ बाहिर कुरिरहेको रहेछ मलाई अनि फोन गरेको गरे थियो
3: ए
5: आज त मेरो काम परेर निस्किनु पर्ने भयो नि आयुष बरु मिलाएर कुनै दिन स्पेसल तरिकाले भेटौँला नि हुन्न
6: ओहो पिरो पानी पानी पानी पानी पानी पानी दिनु न
7: के भन्ने बाघ बस्ने बेला पानी सार्नु पर्छ नि गल लाग्ला भन्ने कसैलाई यादै हुन्न के गर्नु ल ल पानी
6: होइन यो घरकाहरूले खाना खानन् कि क्या आज
7: रमाले छोरी सुताएर खान्छु भने सन्देश मोबाइल बोकेर कुनकुना ग्याम हो कि श्याम खेल्दै होला अब बच्चालाई के भन्नु अब बाउकै त मोबाइल भेटेपछि त्यही ताल हुन्छ
6: ए आमा पनि टक्कला र साडी चाहिँ मन परेको पर्नु पर भन्नु न
7: मखमलको कालो चोलो त खासकै छ नि त्यो निलो रङको साडीमा भने अलिअलि प्याला बुट्टा फुल भइदिया भए झन् राम्रो हुन्थ्यो अनि रमालाई चाहिँ के किन्दिस् त
6: त्यसलाई केही पनि चाहिँदैन अहिले जति पनि लुगा छन्
7: कुखुरा बेचेका सबै पैसा उडाएस कि बच्चा पनि छस्
6: 11 कडकनाथ बेचेको 22,000 भएको थियो किनमेल यताउता गर्दाखेरि 6,000 सकिहाल्यो टक्कला र 16,000 बाँकी छ अब त्यो पैसा पनि लिएको सापट तिर्नु छ नि
7: होइन त्यो कुखुराबाट राम्रै फाइदा हुने रहेछ कि के हो
6: त्यही भएर त अलिक धेरै पाल्न आँटेको नि आमै आफू फोकटा कचकच कचकच मात्र गर्ने खाले
7: फाइदा हुने कुरो त राम्रै हो कमाइ राम्रो गरिस् भने सालिक चोका घर बनाउलास् के मेरो सपना नि पुरा गरिदिलास् भन्ने लाग्छ
6: अब 16-17 कुखुरा पाल र सालिक चोका घर त बना बनै हो टक्क लाएर जग्गा लिजमा लिएर 6-6 महिनामा 150 कुखुरा बेचिरहने हो भने पो 8-10 वर्षमा घर बन्ला त नत्र त उयो आमै
7: केही काममा लागेपछि ध्यान दिएर त्यसमै लागिरहने तेरा बाको जस्तो बानी भए पो हुन्छ के भनेदेखि त आज एउटा कुरा गर्छस् अब भोलि अर्को कुरा
6: ए बाको त्यस्तो पो बानी थियो र
7: तेरा बा निकै कडा मिजाजका हुनुहुन्थ्यो झनक्क रिसाउने रिसाएपछि आँखै नदेख्ने हात छोड्न त 1 मिनट पनि लाउन्नथे घ्याम्मै पिटिदिने तर काममा भने पक्का
6: बाको र मेरो बानी खासै मिल्दो रहेनछ ल टक्क लाएर मलाई रमाइलो गर्न मनपर्छ बालाई पिट्न मन पर्दो रहेछ
7: हाँसो ठट्टा पनि गर्नुहुन्थ्यो नि गर्न त तर अरूले ठट्टा गरेको मन नपर्ने के भनेदेखि आफूले मात्रै गर्ने हो
6: थाहा छ मलाई एकपटक बासँग ठट्टे ठट्टामा बा तास खेलौँ भनिदिएको टक्क लाएर च्याप पपाहार समातेर बुढाले त मल हाल्ता पुग्ने गरी हुर्याइदिनु भयो नि
7: त्यति नगरेका भए तिमीहरू बिग्रेर काम नलाग्ने हुन्थ्यौ अहिले
6: भनेपछि पिटेरै त लायो है हाम्रो बाले हामीलाई चाहिँ
7: बाबुआमाको डर नभएका कसरी काम लाग्दैनन्। भात अलि थपौँ। तेरो छोरो पनि मोबाइल भनेपछि सब थोक बिर्सिने भाछ। कट्टुमे आची गरेको समेत थाहा पाउन्न। थप्पर लाएर भए पनि त्यो बानी चाहिँ छुट्टा है त्यसको।
6: ए आमा पनि भात खाने बेला यो आची साचीको कुरा नहरू न। हेर्नु टक्क लाएर नि यो घर धितोमा राखेर पैसा निकालौँ, कुखुरा पालौँ, पैसा कमाऊ अनि शालिक चोका घर बनाउला नि आमा।
7: घर धितोमा राखेर दिन निकालेर कुखुरा पाल्दैमा कमाइ हुन्छ?
6: देख्नु भएन जम्मा 16-17 कडकनाथ पाल्दा आफूले खाएर बचेका बेच्दा समेत 22,000 फाइदा भयो त। थाहा छ त तपाईँलाई।
7: चल्ला फिरीमा पाइएको थियो र पो नाफा भयो। आफूले पैसा हालेर ल्याएको भए के पो।
6: आमा पालिकाले सस्तो रेटमा चल्ला मिलाइदिन्छौ भनेको छ। औषधि उपचार पनि फ्रीमा हुन्छ अरे के। सुरुमा 70-80 चल्ला मात्रै पालौ न।
7: के रे 70-80 त्यो पनि छ त के भनेदेखि ऋण लिएर धुरीमा कुखुरा पाल्नु छ। सारा चल्ला भुसुकै भए ऋणमाथि ऋण थपिएर घरै लिलामी हुन्न।
8: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट 4 विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा 1 सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
9: गत हप्ता सोधिएको प्रश्न थियो, बच्चा जन्मेपछि कति दिनभित्र निशुल्क जन्म दर्ता गराउन सकिन्छ? यसको सही उत्तर हो 35 दिनभित्र। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत रुकुम पश्चिमबाट नवराज खड्का, दैलेखबाट गंगे अधिकारी, कास्कीबाट लक्ष्मी लम्साल र सोलुखुम्बुबाट आशा खालिङ राई विजेता बन्नुभएको छ। यहाँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, बच्चा जन्मेपछि 15 महिनाभित्र कतिवटा खोप लगाउनु पर्छ? प्रश्न फेरि एकपटक, बच्चा जन्मेपछि 15 महिनाभित्र कतिवटा खोप लगाउनु पर्छ?
10: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 16601-34567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 98015-75008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी 1 दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 12।
2: कुसुम, ओइ कुसुम, छा मैले स्कुलभरि खोजेँ, यो त यहाँ पो आएर बसिरहेछ। लौ, यो त रोएर पो बसिरहेछ, किन रोगी त, के भयो भन्न, किन रोगी?
3: त्यतिकै
2: त्यतिकै नै गइरहन्छ, कुरुक्क भन त।
3: मेरो रिजल्ट, म दाइलाई के भनेर मुख देखाउने?
2: किन, के भयो त्यो रिजल्ट?
3: डागी सरले भने क्लास भरे के लास्ट भयो अरे म।
2: ला हो,
3: सबैको अगाडि भन्नुपर्छ त। भन् त गौरी, त्यो सरले मेरो बेजतै गर्यो।
2: जाँचमा तेरो चिट भेटेपछि त्यसले तँलाई देखि सदेन।
3: त्यो चिटबाट मैले के लेखा पनि त थिएन नि, बेक्कामा नराम्रो मात्रै भयो म। अब सधैँ त्यो भुडे सरको गाली खानु पर्ने होला मैले, मलाई गाली गरेको सुनेर अझै हाँस्थेँ त्यो।
2: त्यो सर त्यस्तै हो के, गाली गर्न थालेपछि दाया बाया केही हेर्दैन। भयो अब नरो, जे हुनु भइसक्यो।
3: तँलाई पो भन्न सजिलो छ नि, आफूलाई परेको भए थाहा हुन्थ्यो तँलाई।
2: त्यसो नभन्न, कस्तो रहेछ?
3: म क्लासमै लास्ट हुन त नपर्ने हो, अलिअलि त लेखेकै थिएँ। त्यो तनुले पनि जित्यो त मलाई,
2: तनुको सियाए रे नि त, त्यो चाहिँ लास्ट हुन्छ भनेको त।
3: कसले भन्यो तँलाई?
2: त्यसैले भने कि म आउँदा त्यो रिजल्ट लिएर फर्किँदै थिएँ, बाहिर गेटमा भेटेँ।
3: अब त्यसले मलाई झन् धाकिदिन्छ होला।
2: त चिन्ता नगर कुसुम, यदि त्यसले केही भन्यो भने त्यसलाई जानेछु। छोड्दे, अर्को पालि राम्ररी पढ्नु, अहिले जाऊँ घर।
3: नै जाँदिनँ म, घरमा दाइलाई पक्का पास हुन्छु भनेको छु, के भन्ने घर गएर?
2: अब जे हो त्यही भन्यो नि, अरू के भन्छस्?
3: होस् जानु, दाइले मार्नुहुन्छ।
2: अब मारे मर्दे, अरू के गर्ने त?
3: नाकरा, आफ्नो रिजल्ट राम्रो आयो अनि 80 उपदेश 300 खुम्बे।
2: हे कुसुम, जेपिटी नबोल है, मेरो नि त्यही बी प्लस आ त हो नि।
3: अब के गर्ने भन्न गौरी, मैले त केही सोच्नै सकिनँ।
2: अब के गर्नु नि, घर जाने, जे भएको खुरु खुरु त्यही भन्ने अनि मजाले खाने।
3: के
2: गाली भनेको के?
3: ए गौरी, आज तेरो घरमा जान्छ है म।
2: ओके छ त, हिट जम
3: नै होस्, जान ल गौरी।
2: किन नि फेरि?
3: फेरि कहाँ गई, के भयो भनेर दुनियाँ कुरा होला बरु। यो रिजल्ट त लैजान है।
2: अनि घरमा चाहिँ के देखाउँछ त?
3: घरमा रिजल्ट नै आएको छैन भन्छु।
2: कस्तो आलु जस्तो कुरा गर्छ है यो कुसुम। अनि घरबाट चाहिँ रिजल्ट लिन आएको भने होइन?
3: घरमा म पास भए भन्छु।
2: ए के भन्छ यो, घरि पास घरि फेल? ए
3: मेरो मार्कसिट तँ लिएर जा भनेको
2: के भन्छ भन्छ
3: भगवान्, तँ अहिले मेरो मार्कसिट लिएर जा, म घरमा मार्कसिट नै आएको छैन भन्छु भनेको के, अब बुझिस्?
2: अन्त सौगात दाईसँग झुटो बोल्न सक्छस् त? ठिकै छ नि त, अहिले त म तेरो मार्कसिट लिएर घर पनि जाउँला। तैँले घरमा पास भयो भनेर झुट पनि बोलिस्, तर कुसुम, त आफू फेल भएको कुरा कहिलेसम्म लुकाउन सक्छस् हँ भन् त मलाई।

0: हौजी चिनी दिनुहोस् न।
1: चिनी कति लाने? लानु न, कति राखिदिउँ?
0: 2 किलो राखिदिन न।
1: ए ल, पख्नुहोस् है।
2: अङ्कल नमस्ते।
1: नमस्ते। ओहो विवेक बाबु, आज 81 कताबाट देखा पर्नुभयो त? खासै यतातिर आउने मान्छे त होइन तपाईँ।
2: यसो घुम्दै आएको अङ्कल, अङ्कलको याद आयो अनि यसो मिलाएर बाटो पारेको नि।
1: अरू केही दिउँ?
0: अहिलेलाई यति नै हो साउजी, पैसा लिनुहोस् त।
2: अरू सबै ठिकै छ नि होइन अङ्कल?
3: त साउजी गए है।
1: ठिकै त मान्नु पर्यो, अहिलेसम्म बाँचेकै छ। बसौँ न बाबु, यतै बसौँ।
2: ठिकै छ अङ्कल, म यतै कुर्सीमा बस्छु। अनि साँच्ची खुसबु आजकल पसल बस्दिनन्? जहिले हजुर मात्र देख्छु त पसलमा।
1: बस्छ, आज नि दिनभरि उही त थिए, अहिले सामान छर्न गएकी छ। अनि केही काम थियो र बाबु खुसबुसँग?
2: छैन अङ्कल, यत्तिकै कता छिन् भनेर मात्रै। ओहो ब्यालेन्सै सकिएछ अङ्कल, एउटा 100 रिचार्ज दिउँ त।
1: ए भइहाल्छ नि, कुन नमस्ते त होला?
2: हजुर नमस्ते।
1: ए यी लिनुहोस्।
2: थ्याङ्क यू अङ्कल। यी यो पैसा राख्नु न।
1: ए अनि घरतिर बुवा आमा सबैलाई सन्चै छ त?
2: हजुर अङ्कल सबै ठिकै छ।
1: अचेल त बुबासँग फोन पनि भएको छैन, पार्टीमा हिँड्दै फुर्सद छैन होला राजनीति गर्ने मान्छे।
2: हजुर अङ्कल, पार्टी भनेपछि त बुवा खाना नै छोडेर हिँड्नुहुन्छ।
3: बाबा दिनेश अङ्कललाई 2 गत्ता साबुन अनि 1 बोरा चिउरा र आजसम्मको हिसाब ल्याइदिनु भन्दै थिए।
1: ए हुन्छ।
3: चाँडै ल्याइदिनु भन्दै थिए, बाहिर जानु छ रे, तपाईँसँग कुरा नै गर्नु छ भन्दै थिए।
1: ए हो र, ल खोइ त स्कुटीको चाबी दे त।
3: चाबी त स्कुटीमै छ।
1: ए ल विवेक बाबु बस्दै गरौँ है, म एकैछिनमा आइहाल्छु।
2: म नि निस्किन्छु अङ्कल।
3: अनि सामान त
1: गोदामबाट लिएर जाउँला, यहाँ चिरा नि सकिन लागेछ।
2: के हो खुसबु, तिमी त के छ भनेर पनि सोधिदिनौ त, भाउ बढेको कि के हो?
3: तिमीलाई त्यस्तो लाग्छ भने त के भन्नु र, अनि कताबाट आइपुग्यो त आज?
2: खासमा म आज तिमीसँगै कुरा गर्न भनेर आएको।
3: मसँग के कुरा हो र?
2: अचेल अलि अर्कै अर्कै व्यवहार गर्न थाले रहेछौ।
3: कस्तो व्यवहार र?
2: त्यो त तिमीलाई पनि थाहा होला नि, तर तिमीले यस्तो गर्छौ भनेर सोचे पनि थिइनँ यार मैले।
3: कस्तो कुरा घुमाइरा, अलि प्रष्ट भन न, के कुरा गर्न खोजे हो? मैले के गरेर
2: मेरो बारेमा चाहिने नचाहिने कुरा गर्दै हिँड्छौ रे?
3: के भनेर त्यस्तो नचाहिने कुरा, प्रष्ट भन न।
2: खै मैले केटीहरूलाई जिस्काउँछु रे, खत्तम मान्छे उसले।
3: त्यो त मैले भन्नै पर्दैन नि, तिम्रो व्यवहारबाटै बुझिन्छ।
2: होइन तिमीलाई जेलसी भएको हो, मसँग हाँसेको बोलेको
3: को हो र तिमी मेरो जेलस हुन?
2: होइन भने किन मेरो पछाडि लागि परेको त?
3: यस्तो वाइगात कुरा नगर है मसँग, तिम्रो पछाडि लाग्ने खाले केटी नसोचे हुन्छ मलाई, बरु पछाडि त को लागिरहेको छ बुझिरहेछु मैले।
2: भनेको
3: मान्छेले अनावश्यक फोन गरेर म्यासेज गरेर सताइरहेछ होइन?
2: कसलाई फोन गरेँ मैले?
3: नयाँ नयाँ नम्बरबाट कहाँ कहाँ फोन हुन्छ एक एक थाहा छ मलाई।
2: मैले कसलाई त्यसो गरेँ? जेपिटी चाहिँ नभन ल।
3: के को जेपिटी, अरूको के कुरा? तिमीले मैलाई फोन गरिरहेछौ, थाहा पाउँदिन भन्ने ठाने छौ होइन?
2: कहिले फोन गरेँ मैले तिमीलाई?
3: थाहा पाउँदिन जस्तो लागेछ। यी यो 714 भएको कसको नम्बर हो तिम्रो होइन?
2: मेरै नम्बर भन्ने चाहिँ के ग्यारेन्टी छ हो?
3: होइन भनेर नजितै हुन्छ विवेक, मैले उत्ति बेला मम्मीको नम्बरबाट फोन गर्दा आफैले म विवेक हो कसलाई खोजे भन्दै थियौ त।
2: सिम्पल यार, यो मेरोमा अलिअलि त भइहाल्छ नि, अनि यसैलाई पुरै इस्यु बनाएर कलेजभरि मेरो इन्सल्ट गर्दै हिँड्दिने त?
3: तिम्रो लागि सिम्पल होला तर मेरो लागि होइन विवेक, मलाई यस्तो कुरा मन पर्दैन। फेरि पनि यसरी अनावश्यक फोन गर्ने जिस्काउने गर्यो भने म जुन हदसम्म पनि जान सक्छु, याद राख।

0: रमा काम सक्यो
1: सक्यो खै उता सर
0: होइन आज के भयो यति चाँडै सुत्न पो लाग्यो त
1: जे भयो नि भयो नि
0: हेर न फेरि उता फर्केर सुत्यो कि रमा यता हेर न यो गीतमा कस्तो हाँसो उठ्दो भिडियो बनाएछ कि रमा रमा प्यारी
1: हे मलाई हेर्नु मन छैन आफै हेर बरु भोल्युम चाहिँ अलिक कम गर मलाई निन्दा लागिसक्यो
0: यति चाँडै
1: अनि के गर्नु त
0: ल के भयो झर्को र फर्को पो छ त किन रिसाइकिर तिमी के भयो भन त
1: जे भयो नि तिमीलाई मेरो कुरा सुन्ने फुर्सद भयो पो त
0: के भने नि त्यस्तो के भयो तिमीलाई भन त
1: केही भएको छैन मलाई सुत्न देऊ
0: सुत सुत आफ्नो कमाइ भएन भने सबैले हेप्छन् भन्नुहुन्थ्यो आमाले हो रहेछ
1: मैले कहिले त्यस्तो कुरा गरेको छु र
0: त्यसो भए के हो भन त के आमाले के भन्नुभयो तिमीलाई
1: छैन
0: अनि तिमीलाई भएको चाहिँ के हो खासमा भन त
1: यहाँ आफ्नो मिन्स नभएको 15 दिन भइसक्यो
0: पहिले त टाइममै हुन्थ्यो होइन र
1: सधैँ टाइममा हुन्थ्यो र त टेन्सन भयो नि
0: होला नि त किन चिन्ता लिन्छौ
1: खै खाना पनि खासै खान मन लाग्दैन सन्देश पेटमा हुँदा जस्तो भएको थियो त्यस्तै भइरहेछ मलाई आजभोलि
0: ल अब हुनै भने त्यसमा दुःखी हुनुपर्ने कुरा नै के छ र भन त खुसी हो न टक्क लाएर
1: भयो खुसी दुःख पाउने भोग्ने सबै मैले गर्नुपर्छ तिमीलाई त के छ र
0: ल जे हुनु भइगयो के रमा यो खुसीको क्षणमा त हल्का नाच्दिउँ कि क्या हो टक्क लाएर
1: मान्छेलाई यहाँ कस्तो टेन्सन भएको छ उसलाई भने हेर न
0: अब किन टेन्सन लिनु पर्यो र झन् अब छोरी भइदिएदेखि त ओहो घरको शोभा नै छुट्टै हुन्छ सम्झ त
1: अहिलेसम्म त्यही एउटा भएको छोरा त छेउ पर्न माने छैन छोरी भयो भने यस्तो त्यस्तो रे कति
0: अब पारा आउँछ कि रमा तर
1: किन
0: खै यसपालि पनि तिमी सुत्केरी हुने बेलामा आफू बाहिरै भएर जस्छ
1: के गर्न त खोजिरहेछौ त यहीँ के गर्दा हुँदैन
0: खै पनि खासै केही होला जस्तो लागेन रमा अब हाम्रो घरको अवस्था तिमीलाई थाहा छँदैछ
1: जे जस्तो छ त्यसैमा चलौँला नि चल्दैछ त
0: चल्न त चलिरहेछन् रमा मलाई पनि त रहर छ नि टन्न पैसा कमाउँला सके विलास नगरमा एउटा राम्रो घडेर जोडौँला अनि तिमीलाई पनि खुसी बनाएर राखौँला भन्ने
1: खै पहिला नि गएकै हो खासै केही भएन अब गएर नि भने जस्तो कमाइ होला भन्ने पनि छैन नि
0: त्यो बेला कोरोनाले गर्दा त्यस्तै भयो के गर्नु
1: उच्च
0: भन
1: यदि बच्चा बसेकै हो भने नि यस्तो अवस्थामा मलाई पैसा सैसा भन्दा नि तिमी साथ भइदिए हुन्थ्यो जस्तो लाग्छ पहिला पनि तिमी नभएर साह्रै गाह्रो भयो
0: हुन त हो नि रमा अब छरछिमेकका कुरा पनि त तिमीले सुनेकै छौ मैले यसो गरिन उसो गरिन सँगैको साथीले यसो गरिसके तैँले केही गरिनस् सुन्दा सुन्दा म त वाक्क दिक्क भइसकेँ
1: आ भन्नेले जे नै भन्छन् नि अहिलेलाई अलिअलि खर्च बर्चको लागि मेरो जागिर छँदैछ नि घर खर्चमा आमाको अचार बेचेर पुगेकी छ
0: मलाई पनि तिमीसँगै बस्न मन नभए कहाँ हो र अब फेरि विदेश जाने भनेर सबैतिर भनिसकेँ अब एक दुई साल त हो यसो दुःख गर न घरमा आमा हुनुहुन्छ छोरो छ किन चिन्ता लिन्छौ
1: अँ आमाको बानी थाहा छ त सुन तिमीलाई
0: त्यस्तो केही हुन्न कि रमा सुर्ता नल्यो अब यहाँ म भएर पनि के नै गर्ने हो र भन त
1: कमसेकम तिमी यहाँ भइदियो भने मात्रै पनि कति सजिलो हुन्थ्यो उत्सव सन्देश पनि सानै छ दुई दुईवटा बच्चा म एक्लैले कसरी स्याहार्ने भन त मलाई पनि गाह्रो हुन्छ नि
2: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ गत हप्ता सोधिएको प्रश्न थियो विलासनगरका आयुष र खुसबु कुन खेल खेल्न मन पराउँछन् यसको सही उत्तर हो क्रिकेट सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत कपिल वस्तुबाट सरिता पौडेल सोलु खुम्बुबाट सृजना तामाङ डडेलधुराबाट निरज चटौत र कञ्चनपुरबाट गोकुल पन्त विजेता बन्नुभएको छ तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई तपाईँले रु 200 को रिचार्ज जित्नु भएको छ अब यो हप्ताको लागि प्रश्न रहेको छ निमकलीको घरमा कसको परिवार डेरा गरी बसिरहेका छन् प्रश्न फेरि एकपटक निमकलीको घरमा कसको परिवार डेरा गरी बसिरहेका छन्
3: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप आरओजीएफ टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार शुरूमा 2 त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 36
2: आफूलाई कस्तो गाह्रो भइरहेछ
3: के भयो
2: अघि भने होइन पेट दुखिरहेछ भनेर
3: किन तेरो मिन्स हुने बेला भयो र
2: खै भएको त होइन
3: तर मिन्स हुने बेलाको जस्तो दुखिरहेछ अनि पेट दुखेको मान्छे किन आएको त स्कुल
2: घरमा दुखेको थिएन के स्कुल आएपछि दुख्न थालेको त्यसमाथि मलाई हेर्न आजभोलि स्कुल छोड्ने मन लाग्दैन
3: औषधी खान्छेस् म त म्यामलाई मागेर ल्याइदिन्छु
2: भयो भयो पर्दैन अलि पछि एकदम गाह्रो भयो भने भनौँ न ल अलिलाई छोड्दै
3: ओइ कुसुम हेर्न त तनुलाई कति न आफूले आफूलाई खुब राम्रो छु भन्छ र माया त त्यो पिकनिकको दिनदेखि मनै पर्दैन भनेर हर्षतिर त्यो पानीको भाँडो बोक्दै भनेर आफ्नो त्यो भरि गाग्रो त्यो फुटाएर है अन्त बिचबाट आउँदा चाहिँ आफै रुँदो रहेछ भनेर कस्तो डाढे रहेछ
2: देखिस् मैले तँलाई पहिल्यै भने होइन तँलाई त्यस्तै थिएँ भनेर त चाहिँ खुब मिल्न जान्थिस् नि
3: अब त को मिल्छ त्योसँग पिकनिकको दिनदेखि हरिशलाई उसको पछि हामीले जान नदिएको भन्दै मसँग धडा गर्न आइदा भने कस्तो बादल नि
2: हरिशलाई हामीले रोकिराखेको थियो र ऊ आफै नरोक होइन
3: हो नि मैले भने त हो नि पचाउनु पऱ्यो नि म्याडमले
2: छोड्दैन त्यस्तो कुरा के गर्नु गौरी
3: मेरो
2: पालो कुन बेला चाहिँ हेरेर न यसो पालो सकाएर घर जान्छु जस्तो लाग्छ कस्तो गाह्रो भयो
3: तेरो पालो 7 नम्बरमा हो के
2: कसरी थाहा पाइस् तैँले
3: हे मैले अघि सल्लाह सोध्दा थिएँ के तँलाई धेरै गाह्रो भएको भए जान त म सल्लाह भनिदिन्छु
2: होइन होइन होस् जति गाह्रो भयो नि म कविता त भन्छु भन्छु घर गएर पनि आराम गर्न पाउनु होइन क्या अरे मिन्स भयो भने छाउबोकतिर दौडिनुपर्छ
3: हो भने कस्तो दिक्क लाग्दो चलन हो क्या हाम्रो मिन्स हुँदा गोठमा बसेर जानुपर्ने एक त आफूलाई यस्तो गाह्रो भइरहन्छ है त्यसमा चाहिँ त्यो गोठमा कचक्कु परेर बस्नु पर्ने
2: हो भने त्यही भएर त मलाई कहिलेकाहीँ घरमा थाहा नै नदिउँ जस्तो लाग्छ
3: मैले त अस्ति कसैलाई भनिनँ
2: आमा कसरी सके कि अनि आमाले थाहा पाउनु भएन
3: मेरो रेगुलर हुँदैन नि त मलाई पहिला मिन्स भएको बेला घर बस्यो भने केही नराम्रो हुन्छ कि जस्तो लाग्थ्यो तर होइन रहेछ सब हाउडेहरू
2: तैँले सबैतिर छोइस्
3: अघि पछि जस्तै गरेर बसेँ कि सबै छोए खै कसैलाई केही नराम्रो भएन त
2: है त्यत्तिकै गोठमा बसाउने हामीलाई
3: त्यही भने
2: त सक्ने होस् यार गौरी मलाई त कस्तो डर लाग्छ
3: हे सब हावा हो के आमाले गाली नगर्ने भए त म त बार्दिन थिएँ
4: धन्यवाद भाइ अजयलाई अब पालो भएको छ एउटा राम्रो कविता सुन्नु कविताका लागि स्टेजमा बोलाउन चाहन्छु कक्षा 9 की छात्रा कुसुम लेखक कुसुमको कविता हामी सबैले सुनेकै छौँ उनले राम्रो कविता लेख्छिन् भन्ने हामी सबैलाई थाहा नै छ हो कि होइन आजभोलि कुसुमले कवितामा जत्तिकै पढाइमा पनि ध्यान दिएको देखेर मलाई एकदमै खुसी लागेको छ आफ्नो पढाइ र कवितामा अझै प्रगति गर्दै
5: सबैलाई नमस्कार मेरो लागि कविता भनेको एकदमै प्यारो कुरा हो आफ्नो प्यारो कुरा तपाईँहरू सबैसँग बाँड्न पाउँदा म एकदमै मलाई एकदमै खुसी लागेको छ मेरो कविताको शीर्षक छ आकाश बिहानको किरणसँग खुलिदिन्छ आकाश बिहानको किरणसँग खुलिदिन्छ आकाश अँध्यारोमा जुनको किरण छरी सरी अँध्यारोमा जुनको किरण छरिदिन्छ
4: के भयो
5: सर मलाई एकदमै गाह्रो भइरहेछ

0: वकिललाई पनि कस्तो बाङ्गे बाङ्गे गर्छ भने
1: पक्त आयुष ला यो ठोक यो सिधा छ ला
0: यो त बाङ्गेर कामै नलाग्ने भयो भने
1: भयो भयो ल भयो धेरै नठोक फेरि बाङ्गिन्छ
0: अब चाहिँ भयो जस्तो छ खै अब यो रोटी राखेको झोला दिनु त यसलाई पनि झुन्ड्याउनु पर्छ
1: ला राख
0: ल अब यति गरेपछि कसरी खाँदो रहेछ त्यो मुसाले झैले मुसा लागेर हैरान अन्त घरबाट ल्याएको रोटी त झन् मुसाले देख्नै नहुने रहेछ कहिल्यै खान नपाइने भने
1: ल्याइदिएको कुरा त खाइहाल्नुपर्छ र पो मुसाले पनि खाँदैन त अनि त्यो सानो झोलाभित्र तेरी आमाले खुवा हालिदिया छ हेर त
0: यही त होला है बुवा
1: त्यही हो त्यही हो
0: बरु यो प्लास्टिकमा रहेछ अर्को भाँडामा खनाउनु पर्छ कि क्या हो
1: त्यो कचौरामा खन्या न
0: हुन्छ हजुर पनि चाख्नु न अलिकति अनि बहिनीले पनि विलासनगर आउने रहर गरेका थिए आइन छ त
1: आउन त मन गरेका थिए फेरि तेरी आमाले नजा भने आइनन्
0: एकपटक लिएरै आएको भए हुन्थ्यो
1: अब तेरी आमाले अर्कै सोच बनाएकी छिन्
0: के सोच गर्नुभएको छ र आमाले
1: एउटा राम्रो घरबाट कुरा आछ कुरा मिल्यो भनेदेखि तेरी बहिनीको बिहा गरिदिनु पर्ला
0: अहिले किन बिहे गरिदिनु पर्यो र पढ्न मन गरुन्जेल पढाउने हो नि नानीलाई
1: त्यही भन्न तेरी बहिनीलाई पढाउन खर्च जुटाउनु परेन तैँलाई खर्च पठाउँदा पठाउँदा कति ऋण भइसक्यो तैँले यता केही गरेर आफ्नो खर्च जुटा भन्या सुनेको नसुने गरिस्
0: गरौला नि भन्न साथ हुन्छ र
1: तैँले कहिल्यै गर्दैनस् गर्ने भए गरिसकिहाल्थिस् नि
0: अब यही वर्ष त हो नि पढाइसकेपछि त गरिहाल्छु नि बुवा
1: खै गर्छस् कि भन्ने आश थियो अब त त्यो आश पनि मर्ला जस्तो छ
0: के भन्नु भा
1: के भन्नु नि त अचेल कलेज पनि जाँदैनस् अरे काम पनि गर्दैनस् यस्तै हो भने घरै आएर बसे भइगयो नि हामीलाई त अलिक सजिलो हुन्छ
0: कलेज त गइरहेछु त कसले भन्यो फेरि कलेज जान्न भनेर
1: जसले भने नि भन्यो नि नभई भनेन होला त
0: अरूको कुरा सुनेर हुन्छ बुवा गइरहेछु त कलेज अब कहिले काहीँ सन्चो नहुँदा नगएको हो
1: हेर आयुष तँप्रति हामीले धेरै आशा राखेका छौँ तैँले राम्रोसँग पढ्लास् जागिर खालास् घर व्यवहार मिलाउलास् भन्ने सपना छ
0: तपाईँले भनिरहनु पर्दैन कि बुवा बुझ्छु हो म पनि अब त
1: मुखले मात्र बुझेर भएन आयुष व्यवहारले पनि बुझ्नु पर्यो
0: सधैँ एउटै कुरामा किचकिच नगर्नु न बुवा
1: भन्यो भने तँलाई किचकिच गरे जस्तो हुन्छ त्यसो भए तँ बिहे गर घरमा आमालाई साथी हुन्छ म यतै जागिर गरौँला
2: आवास न मात्र थियो मैले जानेछु त्यसलाई
3: भयो छोड दे यार कति रिसाएको बरु अहिले कस्तो छ त भाउजूलाई नानीलाई
2: ठिक ठिकै छ यार
3: चान्चुन 17-18 दिन त हस्पिटलकै बास भयो है
2: त्यस्तै भयो
3: खर्च पनि निकै लाग्यो होला नि
2: अझ हेलिकप्टरको भाडा पनि तिर्न पारे भयो त घर घडेर नै चट्टी हुने रहेछ
3: हेलिकप्टर त फ्रीमै मिलेछ होइन जगतदारी मिलाइदिएको रे भन्ने सुनेको थिएँ
2: जगतदाईको पनि त्यस्तो पहुँच भएर त होइन कहाँबाट बड्डाले चाहिँ नि राष्ट्रपति महिला उत्थान कार्यक्रम छ भनेर थाहा पाएर रहेछन् त्यतैबाट चाहिँ मिलाएछन्
3: जे भए पनि राम्रै भयो नि समयमै उपचार गराउन लिएर जान पाइयो
2: तर जति खर्च लाग्ला भनेर सोचेको थियो नि हिम्मत त्यति चाहिँ लागेन
3: ए उसो भए पार्टी गर्ने पैसा बचाइस्
2: हेर न यसका कुरा यसलाई चाहिँ फेरि पार्टीकै चिन्ता छ मान्छे यहाँ कति रेटमा डुबिसकेको थाहा छैन
3: त्यसो भनेर कहाँ सुख पाइयो कति दिन भयो सँगै बसेर जम्न नपाएको आज बेलुका त बस्न परेको मौसमले पनि च्यालेन्ज गरिरहेछ यार
2: आज अलिक तनावमा नै छु क्या म
3: त्यसो भए त झन् बस्न परेको नि
2: आफू उता बिजी हुँदा यता ढावाले हावा खान थालिसकेछ
3: अब तन हुँदा म यसो यता पसेर के छ भाइ भन्थेँ केटो मन लाएर ढावामै नबस्ने हेर
2: अनि भन्नुहोस् त तैँले दाईलाई फोन गरिदिन्छु भनेर
3: ठाडै धम्की त के दिनु तर दाई अप्ठ्यारै भएर यतिका दिन यता आउन पा छैन तिमीले ढावा राम्रोसँग धान्दे है भाइ दायाँ बायाँ गरेर लत्तो नछाड चाहिँ भन्या हुँ
2: अनि के भन्नु त
3: तपाईँ आफ्नो काममा ध्यान दिनुहोस् दाई यो ढाबा उत्सव दाईले मेरो जिम्मामा छोड्नु भयो हो कुरा लगाइदिने डर नदेखाए हुन्छ भने यार
2: ए सालालाई दुई झापड दिनुपर्थ्यो नि गाला रन्थनिने गरी
3: त नभएको बेला मैले तेरो यस्ता पिट दिएँ र छोडेर भाग्यो भने तैँले के भन्ठान्लास् भनेर रिस उठे पनि मनमनै दबाएर हिँडे नि क्यार्नुहरू
2: त्यही त मलाई त खै किन किन अहिले नै त्यसलाई निकालिदिउँ जस्तो भइरहेछ
3: निकाल्दै हुन्छ त्यसलाई कोनी केलाई के नपच्या जस्तो
2: निकाल्न त हुन्थ्यो नि तर उतार उठ्न कति बाँकी छ तिर्न कहाँ कति बाँकी छ आफूलाई केही थाहा छैन न त यो रजिस्टरमा नै लेखेको छ के गर्नु
3: त्यस्तो भने पहिले उसलाई राम्रोसँग सोध
0: ए उत्सव दाई कतिखेर आउनुभयो तपाईँ
2: अघि नै आएको हो म पसल होल्डर कहाँ गएँ
0: म पल्लो पसलको भाउजूलाई मेरो दुकान पनि हेरिदिनु है भनेर उधार उठाउन गएको थिएँ
2: ए अनि खै त खाता के खाता उतै बिर्सिस
0: होइन हिसाब मुखैमा कण्ठ थियो बिल गोजीमा लगेको थिए
2: दिए त पैसा
0: दिएन नि दाई आज पनि झारा टारे तर दाई त्यो उधार त म कसरी भए पनि उठाइसार्छु बुझ्नुभयो
2: नापिस तैँले पैसा उठाउन गएको भए पो उठ्थ्यो क्यारम हानेर आएको होइन त
0: क्यारम होइन दाई कसले भन्यो हजुरलाई
2: अरूले भन्नु पर्छ मलाई मैले देख्दिनँ मेरो आँखा छैन
0: होइन दाई साँच्ची हो यता आउँदै गर्दा केटाहरूले बोलाएर एकछिन रोकिएको मात्रै हो खेलेकै छैन म
2: त बान नबान धेरै
3: त्यही त उत्सवले तिम्रो भर परेर यो ढाबा पुरै जिम्मा लगाएको छ यसरी तिमीले हेलचक्राइ गर्न त भएन नि भाइ भनेकै हुँ मैले होइन र
2: अनि गल्ला खुल्दैछ सटर खुल्दैछ सामान असरल्लै छ टेबल पनि पुछिया छैन भुइँ बढारेकै छैन सामान केही छैन यसरी चलाउँछस् त ढाबा
0: पहिला जस्तो चल्दै चल्दैन अचेल
2: तेरो तारा यस्तो छ कसरी चल्छ त ढाबा अनि उठाएको पैसा कहाँ छ नि
3: भयो नि त अब
2: तँ यसरी बिचमा नबोल ओए जवाफ दे र पैसा उठाएर के गरिस् के खाइस्
0: मैले तपाईँले भन्छु भनेको थिएँ तर भेटै भएन के गर्ने दाजु त्यो पैसा मैले घरमा भाइ बिरामी हुँदा पठाइदिएँ नि
2: बिरामीलाई पठाइदिएँ ढाबा मेरो मनोमा चाहिँ तेरो होइन
0: त्यस्तो मनोमानी के गरेको छु र दाजु तपाईँको ढाबामा मान्छे नै आउँदैनन् मैले के गर्नु
2: तैँले नै डुबाएको होस् मेरो ढाबा बुझिस् तमुलाई डुबाएको
0: भित्तामा आरोप नलाउनुहोस् दाई तपाईँको ढाबा खाइदिएको छैन मैले जस्ताको त्यस्तै सग्लै छ चलाउनुहोस् आफै
2: अझ मस्त मुखमै लाग्ने
0: म मुखमुखै लाग्यो हो छोएर हेर्नु त मैले पनि जाने दाई हातै चाहिँ नहाल्नु न
4: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ
5: गत हप्ता सोधिएको प्रश्न थियो बच्चा हुर्काउने जिम्मेवारी कसको हो आमाको बुबाको कि दुबईको यसको सही उत्तर हो दुबईको सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत सुर्खेतबाट सुनिता थापा बझाङबाट चन्द्रराज जोशी डोटीबाट टेक बहादुर बोगटी र कञ्चनपुरबाट अञ्जना गैरे विजेता बन्नुभएको छ तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ अब यो हप्ताको लागि प्रश्न रहेको छ गर्भवती महिला तथा नवजात शिशुमा कुनै समस्या देखा परेमा तत्काल कहाँ लैजानु पर्दछ प्रश्न फेरि एकपटक गर्भवती महिला तथा नवजात शिशुमा कुनै समस्या देखा परेमा तत्काल कहाँ लैजानु पर्दछ
6: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013456667 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 22।
2: बाबा बाबा थाहा छ ल हजुर दिदी चोरी सिक्का कहाँ घुमेर आएको रे नि।
3: ए हो
2: चिप्ले टिपिङ के खेलेको रे?
3: खेले के भयो त? पिपल छ तिमीलाई दिने माया मेरो
2: बाबा बाबा मनी त्यस्तै खेल्ने नि।
3: त्यस्तो खेलाउन बाबु लडिन्छ
2: नै खेल्ने के
3: खेलाउन भनिरहेछ त फेरि
2: त्यसो भए घुम्न लैजानु।
3: ए कति कराको उनीहरू घुम्न गयो भन्दैमा तँलाई जानै पर्छ र चुप लागेर बस।
2: बाबा बाबा काटुन
3: पर्दैन मैले हेरिरहेको देख्दैनस्
2: नै
3: फेरि अटेरे भएको त अहिले फेरि
2: मम्मी
3: हजुर मम्मी गर्छस् माया गरे झन् टाउको मात्रै खोज्दै रहेछ। चुप लागै भनिरहेछु
2: बाबाले मलाई टिभी हेर्न पनि दिनु भएन।
3: अरे कुरा लाउनु त
4: होइन के भयो फेरि?
2: बाबाले मलाई पिट्नु भयो।
4: होइन यस्तो बच्चाले के कुटिरहने
3: के गरौँ त भने केही मान्ने होइन कहीँ नभएको अटेरी
4: आफू चाहिँ के कम छौ र छोरालाई मात्रै भन्छौ
3: तिमी पनि आएर फेरि धेरै किचकिन नहर है मलाई।
4: मैले बोल्यो कि कसुस हुन थालेछ नि आजकल यस्तो बेहोरा देखाउँछ अनि बच्चा पनि कहाँ नजिक पर्थ्यो त। ल चुप लाग तिमी पनि
3: घरमा आएर त म एकछिन पनि आनन्दले बस्न नपाउने भएन अब।
4: त्यही त म त बसिरहेको छु नि आनन्दले नरो ल भयो भयो यो स्कुलको ड्रेस खोल के को नाइ फेरि यो ड्रेसै लाएर सुत्ने विचार छ क्या हो?
2: जाडो हुन्छ के
4: अर्को न्यानो कपडा लगाइदिन्छु नि भोलि लाएर स्कुल जानु परेन। हेर त यस्तो मैला भइसक्यो खोल त छोरा ज्ञानी छ नि मेरो बाबु खोलो खोलो।
2: मम्मी मम्मी मलाई चक्लेट दिनु है त।
4: ल ल म भोलि ल्याइदिउँला है ल खोल त स्कुलबाट आएपछि ब्याउनेहरूले फेरिदिएको भए नि हुन्थ्यो नि सबै मैले ब्याउनु परेछ ल यो लगाऊ।
3: होइन रमा म चाहिँ सुती सुती खाए जस्तो कुरा पो गर्छौ त एकछिन के टिभी हेर्न लागेको तिमीले देखि सन्न
4: नहेर भनेको छैन कसै।
2: मम्मी भोक लाग्यो।
4: भोक लाग्यो जाऊ हजुर मलाई भन यसो शान्तिनो काम गर्दै त मलाई नि सजिलो हुन्थ्यो होला नि हाम्रो नि फलामको जिउ होइन क्यारे सबैतिर मैले भ्याउनु पर्ने।
3: होइन के भयो कि रमा तिमीलाई पहिले त यस्तो कुरा कहिले गर्दैनथ्यौ त कि डक्टरको कुराले उचालिए के हो के भयो किन बोल्दैनौ त?
4: के बोल्ने हो र म बोल्यो कि तिमी आमा छोरालाई रिस उठिहाल्छ।
3: फेरि आमाको कुरा चाहिँ कहाँबाट आयो नि तिमी आजकल अलिक बढी नै बोल्न थालेछौ है रमा।
4: मैले बोलाएर देखाएको छु नि आफूले गरेको कसले देखोस्।
3: होइन के चाहिँ गरेको छु मैले त्यस्तो
4: घरमा के भएको छ कसो भएको छ सकेर गरेको छु कि नसकेर गरेको छु कि केही मतलब छैन।
3: के गर्नु तिमी नै भन त कि काम गर्ने मान्छे ल्याएर राख्नु पर्यो अब त्यो हैसियत हामीसँग छैन।
4: काम गरिराख्नु पर्यो नि भनेको छैन नि कमसेकम त्यो बच्चालाई पढाइदिए त हुन्थ्यो नि उहाँ स्कुलबाट कम्प्लेन आइरहेछ यहाँ आफूलाई।
3: कस्तो कम्प्लेन
4: कस्तो हुनु नि होमवर्क पनि गरिरहेको छैन रे भनेको पनि मान्दैन रे अरूलाई पनि पिट्छ रे घरमा तपाईँहरूले ध्यान दिनु पर्यो नत्र स्कुलमा राख्न सक्दैन भन्दै थियो।
5: जहिले भोलि भोलि भनेर हुँदैन अध्यक्षज्यू।
6: हे तेरी नरिसाउनु न सौगात भाइ
7: तपाईँ त आफ्नै खल्तीबाट पैसा हाल्ने जस्तै गर्नुहुन्छ त अध्यक्षज्यू।
6: तपाईँ पनि नरिसाउनु न नेत्र भाइ सकेसम्म दुईवटा ट्याङ्की बनाउन पाए तल्लो गाउँकालाई पनि सजिलो हुन्थ्यो काम गर्न अलिकति समय त लागिहाल्छ नि।
7: अरू कुरा मलाई थाहा छैन अध्यक्षज्यू हाम्रो गाउँमा चाहिँ जति सक्दो छिटो काम सुरु हुनु पर्यो।
5: अध्यक्षज्यू तपाईँ पनि यही ठाउँको तपाईँलाई हामीले पानीको समस्या छ भनेर भनिरहनु पर्छ र पानीको समस्याले काम गर्न गाह्रो भइसक्यो थाहा छ त तपाईँलाई।
6: बिल्कुलै हो सौगात भाइ मैले होइन भने छु र
7: मुखले मात्र हो हो भनेर हुन्छ त काम गरेर देखाउनु पर्यो नि।
5: हाम्रो युवा समूहले निवेदन लेखेर दिएको चार महिना भइसक्यो अझै काम थालेको छैन यस्तो तालले त यो वर्ष पनि बन्दैन पानी ट्याङ्की।
6: सुन्नुहोस् तपाईँहरू ओडा भेलामा पनि हाम्रो यसबारे कुरा भएको थियो खाने पानीका लागि छुट्याएको बजेटले दुईवटा ट्याङ्की बनाउन पुग्दैन अब एउटा मात्र ट्याङ्की बन्ने भएपछि सबै ओडावासीलाई सजिलो हुने गरेर सोच्नु पर्यो नि होइन त सौगात भाइ।
5: तपाईँको कुरा ठिकै हो तर तल्लो गाउँमा भन्दा हाम्रो गाउँमा पानीको धेरै दुःख छ साना गाउँमा त साना साना कुवाहरू थुप्रै छन् अहिले एउटालाई मात्र पुग्ने बजेट छ भने यहाँ काम सुरु गरौँ त्यहाँ बिस्तारै बनाउन
6: उनीहरूले पनि त त्यसै भन्लान् यता पहिला गरे उताका रिसाउने उता गरे यताका रिसाउने अब सबैलाई मिलाएर राख्नै पर्ने,
7: मिलाएर राख्न पर्यो भनेर एउटालाई मात्रै मारमा पार्ने काम त गर्नु भएन नि अध्यक्षज्यू।
6: नरिसाउनु न नेत्र भए, हेर्ने नै हो भने हाम्रो ओडाभरि चार ठाउँमा ट्याङ्की चाहिएछ, आवश्यकता धेरै छ, बजेट कम छ, काम गरौँ भन्दा पनि काम गर्नै पाएको छैन।
5: बजेट कम छ, सबै ठाउँका लागि एकैपटक काम गर्न सकिँदैन भने जहाँ धेरै आवश्यकता छ त्यहाँ काम थालौँ, काम गरौँ नै भनेर लाग्यो भने गर्न नपाइने हुन्छ र
7: अध्यक्षज्यू।
6: त्यसो भए यसो गरौँ सौगात भाइ, सबै ओडाको प्रतिनिधित्व गर्ने गरेर तपाईँहरू एउटा समिति बनाउनु र अहिलेलाई ट्याङ्की कहाँ बनाउने भनेर समितिबाटै निर्णय गरी लिखित रूपमा ओडामा बुझाउनुहोस्, हामी त्यही अनुसार काम थाल्छौँ।
7: अहिले चाहिँ ठिक कुरा गर्नुभयो दाजुले।
5: हुन्छ नि त, जति सक्दो चाँडो हामी समिति गठन गर्छौँ, त्यसो भएपछि हामीलाई छलफल गर्न पनि सजिलो हुन्छ।
6: हेलो हजुर, हजुर राजेन्द्रजी, म निस्किहालेँ। हुन्छ हुन्छ, सुन्नुहोस् न मेरो एउटा मिटिङ छ, अहिलेलाई म निस्किन्छु, तपाईँहरू त्यसै गर्नुहोस् न त है।
5: हस् अध्यक्ष, नमस्कार।
6: ल नमस्कार।
5: बुढा कामभन्दा कुरा धेरै गर्छन्
7: हो भने, यो पानीले त धुर्कै पारिसक्यो, अब आमाको घुँडाको समस्या छ, गाग्री बोक्न सक्दिन भन्नुहुन्छ, इन्दु पनि पानी ओसार्दा पेट दुख्छ भन्छ, मैले कता मात्र गर्नु के?
5: त्यही त दाई, मलाई पनि अहिले नै कहिलेकाहीँ पानीले अप्ठ्यारो पार्छ, अब झन् बाख्रा थपो भने यस्तो पाराले कसरी हुने खै।
7: साँच्ची ब्याङ्कबाट ऋण लिने कुरा के भयो?
5: प्रोसेस हुँदैछ दाई।
7: के टाउको दुखाउनु मन लाग्यो होला, अहिले पनि पुगेकै छ, अलिकति भएको खेत पनि ब्याङ्कमा धितो राखेर हुन्छ भाइ, त्यही पनि गयो भने
5: राम्रो हुन्छ कि भनेरै गर्न लाग्यो हो, आफूले सक्दो गर।
7: मलाई चाहिँ कति कति ऋण लिन लाग्यो अरे?
5: माग्न त सात मागेको छु, हेरौँ धितोले पुग्छ कि पुग्दैन।
7: लाख त्यत्रो पैसा बाख्रामा हालेर के होला खै, भन्ने जति मूल्यमा बेच्न पाए त हो, ल कहाँ लगेर बेच्नु, बजारमै छैन कसले किन्नु?
5: व्यापार भनेकै त्यस्तै त हो नि नेत्र दाई, कति विदेश गएका फर्केर बाख्रा पालेर महिनाको लाखौँ कमाएका छन्, गर्छु नै भनेर लाग्यो भने कसो नहोला।
7: लौ लौ, मैले भने मान्छौ भने त त्यत्रो पैसा नडुबाऊ है,
5: अब पहिला ब्याङ्कको पैसा त आओस्, काम सुरु गरौँ अनि पो।
7: काम बढाउँछु भन्छौ, अब काम बढाएपछि काम सघाउने मान्छे पनि त बढाउने होला नि होइन?
5: बिस्तारै त्यसका बारे पनि सोचौला नि भाइ।
7: तिमी पठाउन चाहिँ हतार गर्ने, ल्याउन चाहिँ नखोज्ने, यस्तो पाराले चाहिँ भएन है सौगात।
5: के भन्नुभयो नेत्र दाई, मैले बुझिनँ त तपाईँको कुरो।
7: कुसुमको कुरा गरे कि, कुरो कहाँ पुग्यो?
5: कुरा के भन्नु नै थाहा छैन, कहाँ पुग्यो कि पुगेन कसरी भन्नु मैले? कुसुमको के कुरा जान्न खोज्नु भएको दाई तपाईँले?
8: पकौडा त मिठो है।
9: आयुष, तिमीले साइन्सको नोट बनाइसक्यो त?
8: छैन, अब बनाउनु पर्ला, तिमीले बनायो र?
9: आफू चाहिँ यहाँ तिम्रो नोट पढौँला र एक्जामको तयारी गरौँला भनेर बसिरहेको थिएँ, हुन त कहाँ घुम्दै फुर्सद छैन होला, नोट त के बनाउनु भ्याउँथ्यो र?
8: कहाँ घुम्न जानु र, यहाँ पैसा खडेर राजुलामा।
9: हिजो त फेसबुकमा पुरै खतरा खतरा फोटो आइरहेको थियो त।
8: ए त्यो त यहीँ विलासनगर पार्कको फोटो हो।
9: हाम्रो विलासनगरमा त्यस्तो ठाउँ नै छैन, त्यस्तै गफ दिने कसम, त्यो यहीँको पार्क हो, नडाटी भन त।
8: प्रमिस हो, तिमीलाई किन झुट बोल्नु र? खुर्सानी टोकेछ पाइन त
9: इल्यौल्यौ, ध्यान अन्त्य भएपछि खोर्सानी मात्रै होइन के खान्छौ खान्छौ। ल यो अचाना लगाएको पकौडी खाऊ त, यसले ठिक हुन्छ, इल्यौ।
8: पकौडी भएको खुर्सानी खाइरहेको छु, झनै पकौडी दिन्छ यार।
9: बढी नै पिरो भाव र पकाइ ल, यो चकलेट खाऊ त।
8: त्यति सबै होइन, अलिकति देऊ न। ओए टोकेरै दिएको
9: खाऊ न खुरुक, भाँचेर दिउ भनेको हात फोहोर रहेछ त्यही भएर
8: खाइदेऊ। म त पिरो सहनै सक्दैन क्या, कस्तो भयो भने।
9: खुब एक्लैले घुम्न गएको ठिक्क भयो तिमीलाई त, यहीँनिरको पार्क जाँदा पनि थाहै नदी जाने, हामीलाई नै भनेको भए के थाहा, हामी पनि जान्छौ कि।
8: अब तिमी थ्री स्टार ग्रुपमा हेर्दैमा फुर्सद छैन अनि
9: के हो त्यो थ्री स्टार भने? फेरि
8: हाम्रो कलेजको थ्री स्टार को छ भन त?
9: मलाई के थाहा को थ्री स्टार को फोर स्टार भनेर, तिमी आफै भन न थाहा भएको मान्छेले।
8: तिमी खुसबु अनि विनिता हाम्रो कलेजका थ्री स्टार, कहिल्यै नछुट्ने।
9: त्यस्तो पो जे पाए त्यही
8: मेसेन्जरमा पनि थ्री स्टार भनेर ग्रुप बनाए रहेछ त आमालाई थाहा हुँदैन
9: आमा यो आयो कस्तो घुसघुसे रहेछ कसले भने तिमीले भन त त्यही बिनिताले भन्यो होला
8: बिनिता मसँग बोल्दा त बोल्दैन झन् यस्ता कुरा त के गर्नु र

0: हेरौँ न एकपटक त के चेन्ज भएको रहेछ।
1: पहै त यहाँ यस्तो स्ट्याचु बना, अनि यता फेरि यो वाटर फाउन्टेन, अनि यता हेर त यो परीको मूर्ति।
0: आहा, कस्तो राम्रो बस्ने ठाउँ पनि रहेछ है।
1: यो कपल बेन्च हो के, गर्लफ्रेन्ड र बोयफ्रेन्ड बसेर मिठा मिठा कुरा गर्ने, आफ्नो त छैन, एक्लै टुसुको बस्यो, फोटो खिच्यो, आयो बिचरा म।
0: अनि लगे भए भइहाल्थ्यो नि, यसो बजारतिर थिएनन् खुब एक्लै एक्लै जान्छ। अनि
1: साँच्चै तिमीलाई भनेको भए जान्थ्यौ त तिमी?
0: के गर्थ्यो त त्यति बेलै थाहा हुन्थ्यो, आफूले हेर न थाहै नदिए त्यति राम्रो फोटो खिचेर आएछौ, डिस्टर्ब गर्थ्यौ भनेर होला नि।
1: मलाई के को डिस्टर्ब नि?
0: त्यही पनि कस्तो म्यासेज आयो, हेलो कालु मुनुलाई किन बिर्सेको
1: आउँछ हेर बेलानुको बेला।
0: खै खै देखाउँदै हेरौँ, फेरि आयो, फेरि के लेख्यो देखाउन, म हेर्छु के
1: तिरी के होइन यो मिस्टेकले आयो होला।
0: त्यही त के रहेछ देऊ त म पनि हेर्छु एकचोटि, यो को चाहिँ रहेछ पटक पटक यसरी झुकिरहने,
1: कस्तो के मलाई पनि त थाहा छैन, हेर न
0: खुडुको मोबाइल देऊ त यहाँ।
1: किन चाहियो के तिमीलाई?
0: देऊ भनेपछि देऊ न, यो मुनु शर्मा भनेको हो भन त, यो केटीसँग तिम्रो के सम्बन्ध छ?
2: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, बड्डाचौरमा कसको विवाह गरिदिने कुरा चलिरहेको छ? यसको सही उत्तर हो कुसुमको। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत कञ्चनपुरबाट मन्दिर चौधरी, बैतडीबाट शर्मिला विष्ट, रोल्पाबाट ललिता मगर र सोलुखुम्बुबाट एम कुमार घिसिङ विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई, तपाईँले ₹200 को रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, गर्भावस्थामा कम्तीमा कति पटक स्वास्थ्य जाँच गराउनु पर्दछ? प्रश्न फेरि एक पटक, गर्भावस्थामा कम्तीमा कति पटक स्वास्थ्य जाँच गराउनु पर्दछ?
3: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013456667 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार सुरुमा 2, त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 73
2: हात त्यति बल पनि रोक्न सक्दैन, रोनाल्डोले क्यासँग रोकिदिन्छ।
3: अनि भन्नु त, यो त ग्लोब पृथ्वी पृथ्वी
2: है, खुरु खुरु खेल के किचकिच गरेर
4: के गरेर तिमीहरू क्लासमा जानु पर्दैन?
3: सर सर, यसले ग्लोब चोरेर फुटबल खेल्दैछ।
4: के रे, ग्लोब चोरेर फुटबल?
3: हो सर, अझ मलाई ताकी ताकी हानेर छेक भन्छ।
4: ओ सन्देश, त्यो ग्लोब लिएर यता आइज।
3: सर, रोनाल्डो भनेको को हो?
4: चितवनको जङ्गली हात्ती हो। किन र?
2: होइन बाहिर सर, रोनाल्डो त फुटबल खेलाडी हो।
4: ए यता आज त यता, रोनाल्डो भनेको फुटबल खेलाडी होइन, खुब फुटबलको किरो भाषा छैन।
3: आया दुखी सर।

0: क्लब कहाँबाट ल्याएस भन्?
1: मैले बाटोमा भेटे सर।
2: होइन बारे सर, यसले हेड सरको टेबलबाट चिप्ट्याएको हो।
0: हेड सरको टेबलबाट ग्लोभ चोरेर फुटबल खेल्ने तँलाई रोनाल्डोको भूत?
1: सर मेरो कान दुखिसक्यो कि, छोडिदिनु न।
0: ग्लोभ चोरेर झुट बोल्ने त तँलाई कसरी ठिक पार्नुपर्छ मैले जानेको छु। ओए त्यो लट्ठी लैले।
2: हुन्छ सर।
0: हेड सर जस्तो माया गर्ने सर ठाने होलास मलाई, तँ जस्तो चकचकी बच्चालाई के गरेपछि ठिक हुन्छ मलाई सब थाहा छ।
2: सर ए लट्ठी
0: घोप्टो पर।
1: तैँले
0: झुट किन बोल्यो? तँलाई पनि यस्तै हो, भाग पठामा।
3: रमेश सर के भयो, किन रोइरहेको छ सन्देश?
0: हेर्नुहोस् न सर, कस्तो बदमास केटो होला, हजुरको टेबलमा राखेको ग्लोभ चोरेर फुटबल पो खेलिरहेछ।
3: ए हो र, अनि खेलेको मान्छे रुन्छन् त, खुसी पो हुनुपर्ने। अनि यो तपाईँको हातमा लट्ठी चाहिँ किन नि?
0: यत्रो सामानको खति भयो, यस्तो चोर बदमास बच्चालाई त्यसै छाड्न त भएन नि सर। आज ग्लोभ चोर्नेले भोलि अफिस नै फर्न के भेर?
3: चुप लाग्नुहोस् तपाईँ, यत्रो बच्चालाई यसरी शारीरिक दण्ड दिएर हुन्छ? अलिकति विवेक छैन तपाईँको? सन्देश यहाँ आऊ त बाबु। अनि ग्लोभ चोरेर फुटबल खेलेको तिमीले?
1: मैले चोरेको होइन के।
3: अनि रमेश सर त त्यस्तै भन्दैनन्छ त,
1: टेबलमा थियो अनि राम्रो लाग्यो अनि फुटबल खेल्न ल्याएको।
3: अनि बाबु फुटबल र ग्लोभ त फरक हुन्छ नि, ग्लोभमा रिङ हुन्छ फुटबलमा हुँदैन। अब तिमीले यो ग्लोभ बिगारेको सजाय त पाउनु पर्यो नि, होइन र?
0: अनि त्यही त भनेको नि सर मैले पनि।
3: तपाईँसँग म एकछिनमा कुरा गर्छु। सन्देश तिमीले अब अफिस कोठामा गएर यो ग्लोभमा भए जस्तै पृथ्वीको नक्सा बनाउने है। तिमीले भुइँमा फुटबल खेल्दा ग्लोभ कोरिएर बिग्रियो हो कि होइन? हो, त्यसैले अब बिग्रिएको ठाउँमा तिमीले बनाएको चित्र टाँच्ने, बनाउँछौ नि पृथ्वीको नक्सा?
1: बनाउँछु।
3: गुड, ल जाऊ अफिस कोठामा, म त्यही यहाँ हुन्छु ल। बिस्तारै जाऊ, नदौड लडिन्छ फेरि।
0: सर तपाईँले यत्रो बदमासीको सजाय जम्मा चित्र कोर्न दिनुभयो, चित्र कोर्ने पनि सजाय हुन्छ र?
3: भर्खर दुई कक्षामा पढ्ने छ वर्षको बच्चालाई कुटेर हुन्छ? मैले उसलाई सजाय त दिएँ, तर के भन्यो भने उसले बिगारेको वस्तु उसैले बनाऊ भनेर। उसलाई अब मैले बिगारेँ भन्ने महसुस हुन्छ नि।
0: तर सर यसरी कति बच्चाहरूलाई सिकाउन सकिन्छ र?
3: सबै बच्चाले एकैपटक बदमासी पनि त गर्दैनन्, गरेछन् नै भने पनि विद्यार्थीलाई दण्ड सजाय दिन पाइँदैन भन्ने थाहा छ कि छैन तपाईँले?
0: त्यो त हो सर, तर
3: तर सर होइन, बालबालिकालाई बिना सजाय माया गरेर पढाउन सक्नुहुन्छ भने पढाउनुहोस्, नत्र मैले तपाईँको विकल्प खोज्नुपर्छ। बुझ्नुभयो नि मेरो कुरो?
4: हरे यो मुसाले त धुरुकै पार्यो यसलाई त। सौगात ऊ त्यो कुच्चु फालिदियो त।
5: लानु
4: तल्लै बज्यो लखा।
5: आमा
4: के हो र, हेर्नु न हाँसे अर्कोलाई यस्तो दुखिरहेछ म आफ्नो मुसालाई हाने तँलाई पो लाग्यो। ल अब के गर्नु त, हान्छु भनेर हाने नाइ, अहिले एकछिनमा तेल लगाएर मारिदिउँला नि। अनि भात थपौँ तँलाई?
6: पुग्यो, अब दाल थपिदिनु आमा बरु।
4: थालमै हालिदिउँ?
6: हुन्छ।
4: सौगात तँ त्यहाँ के गरेर, भात खाने होइन?
5: एकछिन पस्नु न, यति हिसाब सक्छु।
4: हिसाब किताब पछि टिपे पनि हुन्छ, आइज भात चलाइसक्यो। उस बेला पाक्या भात बुवाले खाइवरी एक निन्द्रा पुऱ्याइसक्नु भयो होला।
5: ल ल पस्किन।
4: ल ल भात खाइसकेपछि मेरो फोनमा पैसा हालिदिए है सौगात, ठुल्दाईलाई फोन गर्नुपर्ने, मोबाइलमा पैसा नभएर गर्नै पाएको छैन। अस्ति सन्चो छैन भन्नुहुन्थ्यो, ठिक भयो कि भएन?
5: के आरे
4: खै सुगर बढाएछ भन्दै हुनुहुन्थ्यो
6: आमा। खो अलिकति दुध थपिदिनु त।
4: थाप त। ल ल
6: थोट थोट थोट।
4: अस्ति फोन गर्दा कुसुमको टिका लगाउने दिन छिटो तोक भन्दै हुनुहुन्थ्यो दाई, केटा पक्षी कराएको कराई छन् रे।
6: कसले गर्छ बिहा, म त गर्दिन त्यसमाथि त्यस्तो बुढोसँग।
4: राम्रो केटा पाउन त आफू पनि राम्रो हुनुपर्छ, त्यही केटा त मामाले बल्ल बल्ल खोज्नु भएको छ।
5: तपाईँहरूले जति भन्नु पनि लागेन आमा, यसो उसो गर्यो तपाईँहरू कान्छीकै बिहामा आएर किन अड्किनुहुन्छ मै बुझ्दिनँ।
4: बिहा गरेर नपठाएर के गर्ने भन् त, अहिले नै तेरी बहिनीले दुनियाँलाई हँसाइसकी, यसलाई यत्तिकै राख्ने हो भने त के गर्ने हो?
5: आफूले केही नगरे पनि दुनियाँले नराम्रो देख्छ भने त्यसमा हाम्रो कान्छीको के गल्ती?
4: तँ यस्तै कुरा गर्छस् र त कुसुमलाई जे गरे पनि हुन्छ भन्ने भएको छ।
5: हेर्नु आमा, मैले धेरै पटक भनिसकेँ, कुसुमको अहिले बिहा गर्ने बेला भएको छैन। म कुनै पनि हालतमा कान्छीको बिहा हुन दिन्न।
4: सुन्न सौगात,
5: मलाई तपाईँसँग यो विषयमा कुनै कुरै गर्नु छैन।
4: त्यही भातसँग रिस्को, तिमीहरूका दाजु बहिनीलाई जे मन लाग्छ त्यही गर, हाम्रो त केही कुरा सुन्ने होइन।
5: कान्छी, के जुठार लिएर बसिराखे? हजुर,
6: मेरो कारणले तपाईँले जहिले आमा बुवासँग झगडा गर्नुपर्छ है दाई?
5: त्यस्तो सोच्ने हो, घर परिवारमा यस्ता सानातिना कुरा त भइरहन्छन्, त टेन्सन नलिए।
6: सधैँ झगडा सधैँ रडाको मलाई त दिक्क लाग्न थालिसक्यो, यो सबै मेरो कारणले भइरहेछ।
5: के भने कि कान्छी त्यस्तो?
6: दाई, तपाईँले नभने पनि मलाई राम्रोसँग थाहा छ, आमा बुवालाई मेरै कारणले दुनियाँको कुरा सुन्नु परेछ। तपाईँ पनि सबैको अघि नराम्रो भइसक्नु भयो।
5: एउटा कुरा याद राख्छु, तेरो दाई आफ्नै बहिनीको लागि नराम्रै बन्न पनि तयार छ।
6: त्यही भएर त मलाई झन् दिक्क लाग्छ नि दाई, मैले गर्दा तपाईँलाई सबैले नराम्रो भन्छन्, आमा बुवा पनि खालि करेर आउनुहुन्छ, म नै भइनँ भने बरु।
5: त्यस्तो होइन के कुसुम?
6: हो दाई, म नै सबै समस्याको जड हो, म नै भइनँ भने सबैलाई आनन्द हुन्छ।
5: हेर, आवेगमा कुनै पनि निर्णय गर्न हुन्न है कुसुम, आवेगमा गरेको निर्णयले जीवनभर पछुताउनु पर्ने हुन्छ। तैँले त्यस्तो कुनै पनि निर्णय गर्न हुन्न जसले तेरो भविष्य बिगारोस्।
7: अब यस्तै गरी दुई चार पटक उडायो भने त भइहाल्यो नि, होइन खुसबु?
8: हुन त हो, तर आज यसले लस्टी लोसे खेलिरहेछ, त्यस्तो हान्ने मान्छे यत्रो समय पछि बल्ल एक छक्का हान्छ।
7: अब त हान्छ, यस्तो गर्छ, फेरि के गर्छ गर्छ भने
8: के भयो खै? यसको खेल देखेर निन्द्रा लाग्न थालिसक्यो।
9: आज आयुष त्यति कम्फर्टेबल लागिरहेको, उनको टाइमिङ पनि त्यति राम्रो हुन सकिरहेको छैन।
7: के कनाको कनाई गर्छ त यसले? ठोक आयुष ठोक, फेरि छक्का उडाइदे।
8: के हान्ला, लास्ट बाहिर स्टामिना नै छोडिसक्यो।
7: त्यही त, सुरुमा त राम्रै खेलेको थियो त,
8: पावर देखाएको होला नि सुरु सुरुमा एक दुई पटक। ल हेर त, यस्तो फुल टस बल छोडिरहेछ। ओए आयुष, अलि बलमा फोकस गर न,
7: जम्मा पाँच रन मात्रै बाँकी छ। ओए, अब त छक्का हान्न यार आयुष,
8: छक्का हाल्ने त काम भइहाल्थ्यो नि। ला हेर त, आज यसको टाउजरमा के भएको छ?
7: त्यही त, अघि देखे कनाको कनाइरहेछ त, टाउजरभित्र कसो पसेछ कि क्या हो? ल ल ल ल, कनाउँदा त पुरै डान्स गरे जस्तो पो गर्छ त।
8: खै के हो, म त केही बुझ्न सक्दैन यसका चर्ती गला, बोल्न भन्दा कनाउनमा ध्यान छ यसलाई।
7: ला देख्यो खुसबु, झन्डै आउट भयो भने, के खेल्छ यो?
8: यसले त आज गर्नुसम्म गर्यो भने यो तालमा बेतालको के खेल खेलिरह होला भने। अलि हिर्काउन यार मजाले।
7: ओए आयुष, अब तिन रन लेन, के नाटक गरिरहेछस्?
8: फेरि कलाउन थाल्यो, हेर त के गरे होला, फिल्डमा गइसकेपछि त अलिक खेलमा ध्यान दिनु नि।
7: हेर न, अझ घुप्टो परेर कनाइरहेछ।
8: ला हेर त, आउटै भइसक्यो।
7: यो त पागलै रहेछ यार, यस्तो राम्रो बल थियो, जित्ने मौका थियो भने कनाउँदा कनाउँदै छाडेर जित्दा जित्दै म्याच हार्न पुग्यो। खुसबु, तिम्रो मोबाइलमा फोन आइरहेछ, हेर त।
8: मेरोमा हो र? मेरैमा त रहेछ नि, गुरुले गर्नुभएको छ एकछिन है। हजुर गुरु, ए हजुर निस्किसक्नु भयो? ए ल ल ल, हुन्छ गुरु।
7: के भन्नुहुन्छ त गुरुले?
8: भोलि 10 बजे आयुषलाई लिएर अफिस आउनु भन्नुभएको छ, रिसाउँदै जानुभएको छ।
7: ऊ आयो हाम्रो खेलाडी, यो लङ्गुरले लास्टमा अलि राम्ररी खेला भए कस्तो राम्रो हुन्थ्यो नि, खेल त जिति नै सकेको थियो नि।
10: खै किसान, पानी दे त,
7: यहीँ छ यी, ला पानी। आज त निकै राम्रो खेल प्रदर्शन गरेछ है, त्यस्तो जाबु बलमा पनि आउट भएछ होइन।
10: के गर्नु त, बल आएको थाहै पाएन।
8: आज बल एकातिर, तिम्रो ब्याट अर्कोतिर गइरहेको थियो, के भयो भन त आयुष? तिमी सामान्य बल पनि छाडिरहेको थियौ, गुरु पनि केही नबोलेर इस्तारै जानुभएको छ।
10: मैले के गरौँ त, बल आएकै थाहा भएन।
7: अझ बलको बहाना गर्छ, अनि त्यो ब्याटै छाडेर तँलाई कसले खनाउनु भन्यो?
10: अनि चिलाइसी नखनाउनु त
8: भयो किसान, अहिले केही नभन। यसको कुरा पछि हुन्छ। गुरुले पनि आयुषलाई लिएर अफिस आउन भन्नुभएको छ। जे गरे पनि सबै गुरुले उतै गर्नुहुन्छ।
11: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
12: गत हप्ता सोधेको प्रश्न थियो, बाल बालिकालाई अनुशासन सिकाउने नाममा के दिनु हुँदैन? यसको सही उत्तर हो दण्ड सजाय। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत अछामबाट चेतराज खनाल, बैतडीबाट दिनु महरा, दाङबाट मौसम पाण्डे र सल्यानबाट अप्सरा विश्वकर्मा विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, स्थानीय तहको निर्वाचनमा निर्वाचित व्यक्तिलाई के भनेर बुझिन्छ? क जनप्रतिनिधि, ख कर्मचारी। प्रश्न फेरि एकपटक, स्थानीय तहको निर्वाचनमा निर्वाचित व्यक्तिलाई के भनेर बुझिन्छ? क जनप्रतिनिधि, ख कर्मचारी।
13: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: नमस्कार, धारावाहिक रेडियो नाटक रोपेगुना फल सिजन दुईमा यहाँहरूलाई स्वागत छ। रोपेगुना फलको पहिलो सिजन तपाईँले सम्झिरहनु भएको नै होला। जगत, ललिता, लजुका बारेमा जान्न मन लागिरहेको नै होला। एउटा कुरा भनौँ, अहिले जगत र ललिताको परिवार बस्तीपुरबाट माझकोट पुगेको छ। नयाँ ठाउँ, नयाँ परिवेश अनि त्यहाँ उनीहरूका नयाँ छिमेकी साथीहरू पनि छन्। कथामा बड्डाचौर र विलासनगर पनि थपिएका छन्। बड्डाचौरमा कविता लेखनमा औधी रुचि भएकी कुसुम र उनको परिवारको बारेमा पनि तपाईँले थाहा पाउनुहुनेछ भने विलासनगरमा आयुष, रोजिना, खुसबु र किशन जस्ता किशोर किशोरीका रमाइला कथाहरू पनि सुन्न सकिनेछ। अब लागौं धारावाहिक रेडियो नाटक रोपेगुना फल सिजन दुईको पहिलो अङ्क सुन्नतर्फ।
1: ल हेर, भन्दा भन्दै पोखिहाल्यो। काम गर्न त फिटिकै दिने होइन यो बिरालोले। उता जा, जता गयो उतै गएर हैरान पार्छ। उत्सव पनि कहाँ गएको हो के भनेदेखि? बरु यो बिरालो जतिखेर नि घरमै बस्छ। छोरो चाहिँ लखर लखर माझकोट बजार डुल्नु फुर्सदै छैन। उत्सव, ओए उत्सव, के भनेदेखि? होइन, कहाँ गएछ? एकछिन अगाडि त ती मोबाइलमा घुसी मुटो लगाइरहेको थियो। उत्सव!
2: हजुर हजुर,
1: यहाँ आइजो न भने।
2: आइरहेछु त आमा। पनि अब घरमै भएको मान्छेलाई बोलाउँदा नि उफ्री उफ्री गरेर बोलाउनु पर्छ त।
1: नकारा, यहाँ पुरेत बाजेको सिधा चामल उठाइदिन लाएको, ढाड दुखेर फक्कै भइसके। यति उठाइदिए त हुने नि।
2: आमा छोरा टक्क लाएर बात मार लाग्यो बेला म्याउ म्याउ गर्छ त। अहिले एकला त तर भुँडा कटाइदिन्छ नि थाहा हुन्छ।
3: इन्द्र प्रसाद,
2: ए तिमीले पनि ल्याएको? म आइहाल्थेँ नि।
3: आमा तपाईँले पनि प्रसाद खाइहाल्यो भने नि।
1: अहिले पर्दैन, यति सकाउँछ अनि खामला।
2: ल, अचार पनि ट्वाक्क रहेछ, फुरौला पनि गजब छ, तर यो सेल चाहिँ ठ्याक्कै यही बिरालोको कान जस्तो।
3: जस दिन कहिल्यै जाने छैन है,
2: तर जस मिठो चाहिँ छ है।
1: पुरेत बाजे जानुभयो?
3: अँ, खाइवरी जानुभयो आमा।
1: रमा, को को आए, को को बाँकी छन्?
3: हिमा, नैना आन्टी, लालु काका आउनुभयो, कोही भान्सामै हुनुहुन्छ।
1: ए,
2: अनि जगतले त देख्दैन त?
3: उहाँहरू आउनु भएको छैन, तिन तल भएर पनि कति ढिला गरे होला।
1: हेर न, अचार खाँदा खाँदा उफ्रेको, हेरे त खानु पर्दैन।
2: अब फुर्सानीको ढेडी नै चपाए त
1: त्यति साह्रो पिरो पनि छैन है।
2: छैन नि, कहाँ पिरो हुन्थ्यो त, मान्छेको कानै रातो भइसक्यो, रातो फुर्सानीको जस्तै। आमा ल्याउनु, त्यहाँ दुनामा चिनी घिउहरू छैन, पुरीले छोडे ल्याउँ त।
1: रोटी फुलो र के ल्याइदिउँ?
2: पर्दैन भयो, बल्ल
1: साँच्चै हो? ल ल, त्यसो भए म भान्सामा गएँ है।
2: हेर त, यो दुनामा भएको पैसा पुरीलाई दिनु बिर्स्यो है क्या हो?
1: होइन होइन, कन्ने केटीहरूको लागि दक्षिणा दिन ठिक पारेको थिएँ।
2: ए, हेलो, अँ हिक्मत, भन् त, सालिक चोकमै छ? ल ल, म आइहालेँ है त।
1: पर्या छैन कहीँ जान, कमसेकम आजको दिन त घरमै बस।
2: ए, म त छतमै आइपुगेँ त। आमा छोरा के गर्दै हुनुहुन्छ कुन्नी? के गर्नु र जगत दाई, अब तपाईँलाई पर्खेर बसिरहे नि। होइन जगत दाई, तपाईँलाई त्यही भुइँतलाबाट माथि आउन पनि कत्रो टाइम लाग्यो हो।
4: त्यही त हो नि, बच्चाहरूको होमवर्क भन्यो के भन्यो।
2: जगत दाई, ल यहाँ बस्दै गरौँ है त, म प्रसाद लिएर आइहाल्छु।
1: खै त जगत बाबु, ललिता नानीहरूलाई किन नल्याएको?
4: ललिता अफिसबाट आएकी छैन आन्टी, नानीहरू होमवर्क गर्दैछन्, फेरि भर्खरै अनलाइन क्लास पनि सके। अब ललिता आएपछि आउलान् सबैजना।
2: जगत दाई, ल प्रसाद लिनुहोस्। अब सेलरोटीको आकार चाहिँ अलिक गडबड छ है दाजु।
4: मिठो छ त, मलाई त एकदम मन पऱ्यो है।
2: हो र,
1: के भनेदेखि नि बाबु, यस्ता सेललाई त राम्रो र मिठो भन्नुहुन्छ भने मैले बना सेल देख्नु भयो र खानुभयो भने के भन्नुहुन्थ्यो होला? मेरा पाला निमकली खत्रीले बनाएको सेलको चर्चा यो माझकोटमा मात्र होइन, वरिपरिका सबै गाउँलाई थाहा थियो।
4: है आन्टी,
1: अनि त के भनेदेखि नि जगत बाबु, अब पहिलेको जमाना अर्कै थियो क्या?
5: त्यही त नि आमा, अब उहाँ नै छ नि, सुका किलो घिउ थियो खाइलाग त्यो जिउ थियो।
1: हेर्नु त जगत बाबु, छोर छोरीको बाउ भएर पनि यो उत्सव।
6: आमा!

0: छौ भएको छौ
1: यी थाहै छैन
0: के भयो डाँडी सर आउनु भयो
1: हाई अर्को महाटर छोरी शुक्रबार क्यारी मार्न छोडेर आउँछ होला नि डाँडी सर आरामले जाँदा हुन्छ
2: आयो भने नि कति न
1: आयो के भयो त भागिन्छ नि कोटुङटुङ लाएर त्यो भुडे सरले हामीलाई समात्न सके पो त्यही त पर्सि स्कुल जानु पर्दैन कस्तो डराएको के हो तनु के गर्छ न त्यो सरले
3: तेरो पो म्याथ राम्रो छ र माया गर्छ मलाई त देखि सहँदैन
1: हे खैले लौ रे त के भन्यो भने उसकै बुढीले आरू खान मन लागे झारेर खाऊ भनेको छ भनौँला नि त छ्याक यो ठुलो लौरोलाई के भनेको झन् भेट्दै भेट्दैन रहेछ योभन्दा अलि ठुलो लौरो छैन
2: लौरो त छैन गौरी हातमा ढुङ्गा छ अलिक उता सर त खै
0: कहाँ ढुङ्गा छ तनु
2: आरूमा
0: अहिले कसैलाई लाग्यो भने
2: अब के गर्ने त लौरोले भेट्दैन रुख चढ्न सकिँदैन
0: खैरौँ कति भएको छ
2: यी यति त हो नि आहा यसमा चट्ट नुन खोर्सानी चोपेर खान पाए त कस्तो मिठो हुन्थ्यो है
1: अर्को शुक्रबारदेखि नुन खोर्सानी पनि ल्याउनु पर्छ है
3: कस्तो अर्को शुक्रबार
0: ल यो समाचार
3: ल खाओ
2: आमामामा नुन खोर्सानी बोकेरै आथिस्
1: यो कुसुम पनि तालकी छे के मात्र बोकेर हिँड्छ हिँड्छ
3: के गर्नु त पढाएको बेला कहिले काहीँ निन्द्रा लाग्छ त अनि ट्वाक्क नुन खुर्सानी चाट्यो निन्द्रा चैट कस्तो रसिलो है आरू
2: कस्तो पिरो रहेछ खुर्सानी त
3: मजा आउने पिरो छैन त
1: तर आयो मजा मेरो त आँखाबाट आँसु आयो
2: म त पिरो खानै सक्दिनँ हाम्रो साथीहरूमध्ये त कुसुम मात्र होला पिरो खान सक्ने
1: होइन कञ्चनले नि खान्छ नि कुसुम जस्तै
2: ए हो कञ्चनले पनि त खान्छ नि ए साँच्ची कञ्चनले आज स्कुलमा क्या राम्रो नाचेको है
3: मैले पनि राम्रो नाच्छ भनेर सुनेको तर देखाएको थिएन राम्रो नाच्दिरहेछ किन आज
1: होइन आज सबभन्दा राम्रो त अझै नै नाचेको थियो नि
2: छ्या भ्यागुता उफ्रिया जस्तो
1: कसै नाचेको थियो अरे पक्कै म देखाउँछु कसले देला धन मलाई कसले देला धन कसले देला धन मलाई कसले देला धन गरे फेरि देखाउ
3: पर्दैन पर्दैन पुग्यो
1: अझैको कन्फिडेन्स चाहिँ मान्नै पर्छ कि
2: कन्फिडेन्स त कुसुमको पनि त राम्रो थियो नि कविता पढ्दा
1: पढ्नमा लास्ट भए पनि कवितामा चाहिँ फर्स्ट थियो है हाम्रो कुसुम
0: बढी नबोले
1: हस् कविज्यू माफ पाऊ
2: हरिशले कस्तो राम्रो गीत गाउन थालेको है आज भोलि सुनिरहेको छ
1: कुसुम के भन्दैछ तनु
3: नजिस्कान अरू बाँकी छैन
1: सक्यो त
0: टिप्ने हो त अरू
2: अब त भेट्न नि पर्यो नि भेट्ने जति सबै टिपिहाल्यौँ
0: पकाइ त म चढ्छु रुखमा
1: रुख लगाएर रुख चढ्ने
0: के भयो त तिमीहरू अरू मान्छे आउँछ कि हेर भइहाल्यो नि
2: भयो कुसुम लड्ने फेरि
0: लड्दिनँ के
1: कुसुम कुसुम हो त्यो त तैँले हेर त त्यो त समयलाको हाँगामा नै छ हेर त कत्रो ठुलो छ हेर त
2: सँगै अर्को पनि छ हेर त
1: कतापट्टि
2: बायापट्टि हेर्न
1: ओइ गौरी ओइ गौरी डाङ्गी सर आए जस्तो छ अब के गर्ने ल कुसुम कुसुम तल झर तल हाम फाल्न छिटो ल कुसुम
3: त्यो त सब चर्चा त्यो त अब के गर्ने
1: यो पनि अय

0: ए लौ लौ लौ लौ लौ न धन्न लोडे हेर रोजिना ला पोलमा झन्डै ठोकिएन। ए रोजिना अलि विचार गरेर खेल है।
1: अन के साह्रो के रो तेरो के हो केटो
0: हे नकरा न मुला अहिले ऊ खेलाडी हो म उसको ठुलो फ्यान हो। हेलो चिप्स
1: ए यति त थियो यहाँ बिहानैदेखि पानी नखाइकन आएर छु।
0: त्यही त म त एका बिहानै मासु भात खाएर आएको होला नि। होइन के साह्रो गर्ने भएको है यो छायामा बसेर हेर्दा त यस्तो छ बिचरा उता खेल्नेलाई कस्तो होला।
1: अब धेरै माया लागेको भए उतै गएर पङ्खा हामकै भइगयो त यसो चिसो चिसो पानी सानी दिनु
0: ल परेको छैन है बेटा यति साह्रो पनि बरु रोजिनालाई चाहिँ हम्किदियो कि जस्तो लाग्छ बेला बखतमा।
1: अरे अरे अरे अरे रोजिना नै किन नि मनमा लड्डु फुट्दैछ कि क्या हो चालु नै हो कि क्या ब्रो पनि।
0: मैले त राम्रो खेलाडी हो मात्र भन्न खोजेको त चाहिँ कहाँको कुरा लगेर कहाँ जोड्छस् गाँठे।
1: बुझ्दैछु है म तेरो चाल ढाल अस्ति स्पोर्टको कुरा गर्दा त भलिबल मन पर्दैन भन्थ्यो आजकल खुब इन्ट्रेस्ट दिन थालेछ हो किन भने त कुरो यस्तो पो रहेछ के हो
0: धेरै बिल्ला नहाने किसन तैँले चाहिँ किन हेरिरहेको छस् त त्यसो भए
1: यस्तो आँखालाई रमिता नि
0: तँलाई आँखाको रमिता
1: हातै चाहिँ नहाल न
0: अनि के चाहिँ पाए त्यही भन्छस् त
1: तँ टेन्सन नले न आयुष मैले रोजनालाई मात्रै हेर्ने भनेको होइन अरू केही
0: अनि अचेल बिग्रिस किसन ओ अचम्म ए कस्तो दामी हानी यार ए सुपर
1: ल ल ल हेर जोस निकालेको। आयुष एउटा कुरा कि यो खेलाडी केटीको चाहिँ पछि नलागेकै राम्रो बुझिस
0: ल किन नि के हुन्छ र कुरा पनि के हो तेरो यार
1: अब केटीसँग बोल्न छेउ पर्न मरे जस्तै गर्ने मान्छे त
0: म त्यस्तै छु बुझिस बेटा केही चेन्ज भएको छैन।
1: तँलाई केटीसँग डराउने रोग लागेको छ कि क्या हो
0: त्यति भस्मै नै होइन है भन्न पाए भन्दैमा
1: ए ओए ओए ओए ओए आयुष तँलाई टिप्स चाहिएको भए चाहिँ कट्टु दाईसँग लिए भइगयो त
0: के कट्टु सट्टु भनिरहने यतै आउँदैछ नि दाई त
2: कस्तो शीतल भयो। अनि तिमीहरू चाहिँ के बुढाबुढी जस्तो चिप्स टोकेर बसिरहने यसरी चिसो पानी पो खानुपर्छ राति हर र हुने गरी
1: विवेक दाई पानी खानु न
2: ला समा अनि अलि उता सर
0: ओ किसन अलिकति मलाई पनि राख्दै त्यो पानी बाँकी फेरि पायो भन्दा सबै खाने होइन फेरि
2: अर्काले दिएको पानीमा पनि के बाँच्छ हो तिमीहरू।
1: अनि
2: खाजा खाइसक्यो तिमीहरूले
1: छैन दाई यहाँ आयुष सरलाई रोजिनालाई हेर्नै ठिक्क छ विवेक दाई आयुषले रोजिनालाई
0: के भनेर नचाहिँदो कुरा चुला गेम हेरपारी
1: देख्नु भयो नि दाई एउटी केटी के मन पराउन थाले थियो उसलाई पुरै कलेज हरा भरा लाग्न थालेछ।
2: ए ल नयाँ कुरा पो सुन्नमा आयो त यार तर
1: तर के दाई
2: तर त्यसले यसलाई भाउ दिन्छ जस्तो चाहिँ लाग्दैन है मलाई निकैले ट्राई गरेर छोड्या हुन्
0: खास त्यस्तो केही पनि होइन दाई
1: त्यो त तेरो अनुहारले बताइरहेछ नि हो कि होइन विवेक दाई
2: आफ्नो आफ्नो हेरायो केटा हो मलाई त त्यो रोजिनाको साथी पूजा छ नि
0: दाई त्यो त्यो
2: त्यसको फिगर सोलिड लाग्छ यार
1: है विवेक दाई पूजाको बारेमा जेपिटी नभन्नु है
2: ल त्यो चाहिँ को हो र
1: मैले भनिदिएको छु नि फेरि
2: ओए किशोर कसो थर्काएको तैँले
1: हात चाहिँ नहाल्नु है दाई म त्यसै छोड्दिनँ नि फेरि
2: जा के गर्छस् गर तैँले नि मेरो एउटा रौँ पनि हलाउन सक्दैनस् बुझिस
3: धारावाहिक रेडियो नाटक रोपे गुनाफलको आजको अङ्क तपाईँलाई कस्तो लाग्यो नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला साथै हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। यो हप्ताको लागि प्रश्न रहेको छ धारावाहिक रेडियो नाटक रोपे गुनाफल सिजन दुईमा जगत र ललिताको परिवार कुन ठाउँमा आइपुगेको छ। प्रश्न पुनः एकपटक धारावाहिक रेडियो नाटक रोपे गुनाफल सिजन दुईमा जगत र ललिताको परिवार कुन ठाउँमा आइपुगेको छ। नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तोता इन्द्र सराखड्का।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा यहाँलाई स्वागत छ। नेपालीहरूको महान चाड विजयादशमी घर घरमा आइसकेको छ। यतिखेर हामी दशैंको माहौलमा छौं। तपाईँहरू जहाँ हुनुहुन्छ सबैलाई स्वस्थ रहनुहोस्। बडा दशैंको शुभकामना।

0: इन्टेरा फाउन्डेशनको प्रस्तुति नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार यही समयमा विभिन्न विषयमा छलफल गर्ने गर्दछौं। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुन अब 51 दिन मात्र बाँकी छ। मंगसिर 4 गते प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव हुँदैछ। यति बेला राजनीतिक दलका नेता कार्यकर्तादेखि दौड़धूपमा छन्। नेपाल चौतारीमा हामी पनि निर्वाचनसँग सम्बन्धित विविध विषयमा छलफल गर्दै आइरहेका छौं।
1: नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np फेसबुक पेज एन्टेना FNबाट पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारी ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल बान्सँगको सहकार्यमा तयार भएको हो। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका पनि कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। यदि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्ना विचार लेख्न सक्नुहुन्छ।
0: नेपालमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र विशेष गरी यी तीन पार्टीले लामो समयदेखि देशको नेतृत्व गर्यो र अहिले पनि गरिरहेका छन्। तर नागरिक भने कता कता यी दलको नेतृत्व र नेताहरूले गर्ने व्यवहारबाट दिक्काइसकेका छन्। अब दल र व्यक्तिको विकल्प खोजिरहेका छन्। नागरिकको मनोविज्ञान बुझेर केही व्यक्तिले मुख्य गरी यिनै तीन पार्टीको विकल्प दिनुपर्छ भन्दै विभिन्न पार्टी दर्ता गराए, तर अहिलेसम्म वैकल्पिक शक्ति दरिलोका साथ उभिन सकेन। वैकल्पिक पार्टी भन्नेहरूको लिष्ट हेर्ने हो भने लामो छ। 2070को दशकको शुरूआतबाटै विभिन्न किसिमको राजनीतिक अभियान गर्दै आएको उज्जवल थापाको समूह विवेकशील नेपाली पार्टीको नाम दिँदै जनताको माझमा आयो। बीबीसी छोडेर रविन्द्र मिश्रले साझा पार्टी खोल्नुभयो, तर जनताले पत्याएन। माओवादी छोडेर बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी, त्यसै गरी उता मधेसमा सीके राउतले जनमत पार्टी पनि खोल्नुभयो, तर कसैले पत्याएन। पछि विस्तारै ती पार्टी एकअर्कामा गाभिँदै आउन थाले। विवेकशील नेपाली दल र साझा पार्टी बीच 2074 सालमा एकीकरण भई विवेकशील साझा पार्टी बन्यो। विवेकशील साझा पार्टीको नाममा आइसकेपछि कतिपय नागरिकले अबको विकल्प यही पार्टी हो भन्दै पत्याए पनि। पत्याएकै कारण कतिपय स्थानीय तहमा जित पनि हासिल गर्यो, तर पार्टीभित्रको आन्तरिक विवाद गुट उपगुटले गर्दा यो पार्टी नागरिकको विकल्पमा पर्न भने सकेन। आज हामी मंगसिर 4 को निर्वाचनलाई केन्द्रित गर्दै जनताले पत्याउन नसकेको वैकल्पिक पार्टी कसरी जनतामा जान्छ र अबको चुनावमा के एजेण्डा छ भन्ने विषयमा आफूलाई वैकल्पिक शक्तिकै रूपमा प्रस्तुत गर्ने विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बास्कोटा हामीसँग हुनुहुन्छ। आज हामी उहाँसँग कुराकानी गर्दैछौ। समीक्षा ज्यू, यहाँलाई स्वागत छ।
2: धेरै धेरै धन्यवाद।
0: आरामै हुनुहुन्छ?
2: हजुर, ठिक छ।
0: केमा व्यस्त हुनुहुन्छ आजभोलि?
2: आजभोलि यदि तपाईँले विवेकशील साझालाई निहालिरहनु भएको छ भने पछिल्ला घटनाक्रमहरू धेरै नै सतहमा आइराखेको छ र त्यसकै पार्टीलाई आन्तरिक रूपमा म्यानेज गर्ने, पार्टीलाई पोलिटिकल्ली कहाँ स्ट्यान्ड गराउने र यो परिस्थिति या यो घटनाक्रमबाट पनि विचलित नभइकन आम सदस्य, शुभेच्छुक र विवेकशील साझाका नेताहरूलाई एकै ठाउँमा छौँ, फेरि ऊर्जावान भएर अगाडि बढ्छौँ भन्ने सन्देश दिने र सँगसँगै मंगसिर 4 को निर्वाचनमा निर्वाचन आयोगमा पुर्याउनु पर्ने प्राविधिक कुराहरूदेखि लिएर सबै कुरामा व्यस्त भइराखेको अवस्था छ।
0: मंगसिर 4 गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव पनि आउँदैछ। अब 51 दिन मात्र बाँकी छ अबको चुनावमा
2: र सँगसँगै मंगसिर 4 को निर्वाचनमा निर्वाचन आयोगमा पुर्याउनु पर्ने प्राविधिक कुराहरूदेखि लिएर सबै कुरामा व्यस्त भइराखेको अवस्था छ।
0: मंगसिर 4 गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव पनि आउँदैछ। अब 51 दिन मात्र बाँकी छ अबको चुनावमा कसरी जानुहुन्छ जनताको माझमा चाहिँ?
2: विवेकशील साझाले यसपटक हामीले अनेस्टली भन्नुपर्दाखेरि विवेकशील साझा तराजु चुनाव चिन्ह लिएर मंगसिर 4 को प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा उपस्थित हुन्छ र हामीले यो बीचमा तपाईँले अघि इन्ट्रोडक्सन दिँदाखेरि पनि वैकल्पिक राजनीतिमा आएको संकटको बारेमा थोरै मेन्सन गर्नुभएको थियो र विवेकशील साझाले यो विगत 16-17 महिना जुन जटिलता भोग्यो त्यो भोगेपछि पनि अझै हामी पोलिटिक्समै छौँ, अझै सुशासनका कुरा गरिरहेछौँ, भ्रष्टाचार रहित समाजका कुरा गरिरहेछौँ, हामी अझै शिक्षा र स्वास्थ्य राज्यको दायित्व हुनु पर्यो, डेलिभरीका मुद्दा उठाइराखेका छौँ भनेर जनतामा एउटा विवेकशील साझा अझै छ भन्ने आशा जगाउने र त्यहाँबाट हामीले अर्को चाहिँ नागरिकलाई अझै पनि झकझक्याउन पुगेको छैन त्यो हिसाबले हामी अगाडि बढाएका छौँ र कस्तो हो भन्दाखेरि कहिले काहीँ आफूले नै यसलाई फर्केर रिफ्लेक्सन गर्दाखेरि 16-17 महिनासम्म चाहिँ वैचारिक विचलन भन्ने कोही अदालत कोही निर्वाचन आयोग कोही कहाँ कहाँ हुँदै गएर केही समूह अझ नयाँ अर्को दलमा प्रवेशसम्म आइपुग्दाखेरि धेरै जटिल अवस्था र घाउ बिहोरेको छ विवेकशील साझाले। यो घाउलाई पनि केही समय त हिल गर्ने टाइम चाहिन्छ। सो यो इलेक्सनलाई चाहिँ हामीले त्यो हिलिङ पिरियडको रूपमा लिन चाहन्छौँ र अब हामी फेरि एक ढिक्का भएर एक ठाउँमा आएर यसलाई नयाँ रूप नयाँ ऊर्जाका साथ चाहिँ मङ्सिर 4 पछि पनि राजनीति हुन्छ भन्ने सन्देश दिन चाहन्छौँ।
0: वैकल्पिक अब नेपालको पहिलेदेखिका पुराना पार्टीको भन्दा पनि अब यसलाई विकल्पमा खोज्नुपर्छ भनेर वैकल्पिक पार्टीको रूपमा तपाईँले प्रस्तुत गर्नुभयो, तर आन्तरिक द्वन्द्वभित्रै आफ्नो पार्टीभित्रै एकीकरण गर्न नसक्नेहरूले जनताको माझमा चाहिँ होइन जनतालाई चाहिँ कसरी सेवा दिनुहुन्छ भनेर जनताले कसरी पत्याउने तपाईँहरूलाई?
2: यसलाई हामीले अलिकति कसरी बुझ्नुपर्छ भन्दाखेरि राजनीति नागरिकलाई सेवा दिनलाई नै गर्ने हो, नागरिककै मुद्दाहरू उठाएर गर्ने हो। तर राजनीतिक दलमा भएका व्यक्ति चाहिँ कहाँबाट आउने हो त भन्दाखेरि काहीँ अर्को ठाउँबाट या अर्को ग्रहबाट आउने होइन, यही समाजमा बसेका व्यक्तिहरू चाहिँ आउने हो। र कहिले काहीँ एउटा सिकाइ, यो म विवेकशील साझाको 5-6 वर्षको सिकाइलाई एउटा ओपन युनिभर्सिटी किन भन्छु भन्दाखेरि हामीलाई के लाग्थ्यो भने राम्रो पेसा व्यवसाय गरेको व्यक्तिहरू राम्रो प्रोफेसनल्सहरू एकै ठाउँमा आउँदा त एकदमै त्यहाँ वैचारिक विचलन पनि नहुने, त्यहाँ साना साना कुरामा त्यो मुद्दाको लागि झगडा नहुने, टुटफुट नहुने होला भनेको त यहाँ झन् धेरै चाहिँ यो सबैको विचार र यस्तो स्ट्रङ विचार आउने कि मैले भनेको विचार मात्र ठिक हो भन्यो भने हामी कुनै डिरेक्सनमा जान सक्दैनौँ। त्यो लेभलको जटिलता चाहिँ भोगेको हो र वैकल्पिकलाई नागरिकले पनि कसरी बुझिदिनु भएन भने यिनीहरू पनि यही समाजभित्र बसेका व्यक्तिहरू हुन् र समाजमा भएको र राजनैतिक दलमा हुने गरेको घटनाहरूले चाहिँ यसलाई प्रभाव पार्छ। राजनैतिक दलमा एउटा के हुन्छ भन्दाखेरि चुनाव आउने बेलामा ल यसको माहौल अब राम्रो आउँदैछ भनेपछि नेता कार्यकर्ता हुन्छ नि एउटा दलबाट अर्को दलमा जाने हामीले पुरानो दलमा देखिसकेका छौँ र नयाँ खोलिएको दलमा पनि त्यो सम्भावना र त्यो कुराहरू चाहिँ भइराखेको छ र यसलाई सहज रूपमा लिनुपर्छ र स्थिर भएर आफ्नो एउटा विचार बोकेर गइराख्यो भने नागरिकले पत्ताउँछन् र एउटा सर्टेन टाइम आउँछ, हरेक चिजको हरेक दलको एउटा समय हुन्छ। तपाईँ जस्तो उतार चढावमा पनि स्थिर भएर त्यहाँ लागिराख्नु भयो भने गन्तव्यमा अवश्य पुगिन्छ। हो अहिले हामी मैले अघि भने नि हामीलाई धेरै घाउ चोट पटक लागेको छ, कहिलेकाहीँ त्यो हिलिङ पिरियड पनि चाहिन्छ र अहिलेको स्थितिलाई चाहिँ मैले त्यो हिलिङ पिरियडको रूपमा लिन चाहन्छु र यो वैचारिक विचलनमा हामी जहाँ जहाँ छुटेका साथीहरू छन् उहाँ साथीहरूलाई पनि अब फर्केर आएर एकजुट भएर हामी अगाडि बढौँ भन्ने सन्देश पनि दिन चाहन्छौँ।
0: यहाँले सामाजिक सञ्जालमा एउटा फोटो पनि राख्नु भएको थियो, तपाईँले तराजू बीचमा राखेर होइन एउटा काँध तपाईँको र अर्को काँध चाहिँ रविन्द्र मिश्रको थियो, एउटा काँधले त साथ छोड्यो होइन, अब अध्यक्षको पार्टीको अध्यक्षको जिम्मेवारी पनि तपाईँले सम्हाल्नु भएको छ, चुनौतीहरू चाहिँ कतिको छ?
2: हजुर, त्यो फोटो इन्ट्रेस्टिङ छ, त्यो अलिकति मैले त्यो फोटोको बारेमा तपाईँले जुन भन्नु

0: त्यो फोटो 2074 सालको हामी संघीय चुनावमा जाँदै गर्दाको बेलाको हो, होइन? र त्यो फोटो त्यो हिसाबले खिचेको पनि थिएन। म प्रदेश सभाको उम्मेद्वार थिएँ, उहाँ संघको हुनुहुन्थ्यो, तर हिजो त्यो एउटा मिनिङफुल फोटोको रूपमा चाहिँ मैले त्यसलाई प्रस्तुत गरेँ। र कहिलेकाहीँ कस्तो हुन्छ भन्दाखेरि हामीलाई हेर्ने दृष्टिकोण या त हामीले एउटा नेतृत्व गरेको संस्थापक अध्यक्ष चाहिँ अर्कै ठाउँमा जाँदै गर्दाखेरि यो त पुरै विग्रह भयो, यो त सबै भताभुङ्ग भयो भन्ने हुन्छ। तर संस्थाहरू या त पोलिटिकल पार्टी या कुनै पनि संस्थाहरू एउटा व्यक्ति जाँदैमा, एउटा समूह जाँदैमा त्यहाँ अर्को नयाँ नेता जन्मिन्छ। यसरी नै हो नेताहरू जन्मिने, र जसले जटिल परिस्थितिमा यो सबै कुरालाई म्यानेज गर्न सक्छ, अझ परिपक्व बनाउँछ, अझ जटिल स्थितिमा पनि ह्यान्डल गरेको भएर हामीले चाहिँ यसलाई हुन्छ नि नयाँ दिशाबाट, नयाँ सोचबाट, हिजो हामीले रविन्द्रजीले एउटा आइडिया फ्लोट गर्नुभयो, त्यो आइडियामा हामी एकमुष्ट भएर सबैजना अगाडि बढ्यौँ। अबको जिम्मेवारी कस्तो छ भन्दाखेरि उहाँले नै छोडिसक्दाखेरि पनि यो पार्टी भनेर विवेकशील साझा, यो फोरम, तराजु भनेर बस्ने साथीहरू धेरै हुनुहुन्छ, र हामी कलेक्टिभली के का लागि जन्मेका थियौँ, बीचमा हामीले के गर्यौँ र त्यसले गर्दा हामीलाई कस्तो नेगेटिभ असर पर्यो, यो सबै हामीले भोगिसकेका छौँ। र यो सबै भोगिसकेपछि पनि हामी एक ठाउँमा आएर अब राम्रो रिजल्टको लागि काम गर्न सकेनौँ भने चाहिँ हाम्रो गल्ती हुन्छ। तर हामी साथीभाइहरू कुरा गर्दाखेरि सबैजनामा त्यो एउटा हुन्छ नि समीक्षा चाहिँ भइसकेको छ, र हामीले यहाँनेरि चुक्यौँ, अब हामीले भोलिको दिनमा यहाँनेरि हामी चुक्नु हुँदैन। सायद त्यो विचारमा क्ल्यारिटी ल्याउनु पर्थ्यो होला पहिले, त्यसमा साङ्गठनिक रूपमा हामी कसरी अगाडि बढ्ने भन्ने कुरामा केही विचारहरूमा विमति हुँदैमा, सामाजिक सञ्जाल लगायत मिडियामा छताछुल्लो पार्नु हुँदैन, त्यो आफ्नै खुट्टामा बन्चरो हाने जस्तो हुने रहेछ, यी सबै लर्निङ प्रोसेस भयो। र अहिलेको स्थितिमा मलाई खुसी चाहिँ किन लाग्छ भन्दाखेरि विवेकशील साझाले 5 वर्ष जुन यो प्लेटफर्म बनायो, यो प्लेटफर्ममा पोलिटिकल पार्टी वाइज विवेकशील साझा केही होइन भन्दै गर्दा पनि भनिएका ठुला दलहरूले पनि यहाँका नेताहरूलाई चाहिँ तछाड मछाड गरेर हाम्रो पार्टीमा आइदिनु पर्यो, उम्मेद्वार बनिदिनु पर्यो भनेर लिइराख्नु भएको छ। भनेको यो पनि एउटा पोजिटिभ साइड हो कि उहाँहरूलाई कोही व्यक्ति नै देख्नुहुन्न, यताउता गर्यो विवेकशील साझाकै नेताहरू मात्र देख्नुहुन्छ भनेपछि त्यो पनि हाम्रो चाहिँ एउटा यो अभियानलाई जिउँदो बनाइराख्ने, उहाँहरू जुनै ठाउँमा भए पनि काम त फेरि देशकै लागि गर्नुहुन्छ नि। र यति चाहिँ म कन्फिडेन्टली के भन्न चाहन्छु भन्दाखेरि केही साथीहरू अन्य दलमा जानुभयो, उहाँहरू त्यो दलमा गएर पनि हामीले बोकेका मुद्दा नै उठाउनुहुन्छ, त्यही मुद्दालाई प्रमुख भनेर उहाँहरूले वकालत गर्नुहुन्छ भनेपछि हाम्रो शक्ति चाहिँ अझ ठुलो हुँदैछ, त्यो छरिएर अन्य दलमा पनि जाँदैछ भनेपछि यसलाई चाहिँ खुसीको रूपमै मैले लिइराखेको छु। चुनौती चाहिँ धेरै नै छ। यो 15-16 महिना बेसिकली हामी वैचारिक विमति र केही काम नगर्दा पनि विवेकशील साझा भनेर बस्ने साथीहरू सबैजनालाई एक ठाउँमा ल्याउनु पर्नेछ। अझै केही साथीहरू उता अर्को दलमा जाने क्रम छ, उहाँहरूले 10 दिनभित्रमा अझ समायोजन गर्ने के भन्नुभएको छ, त्यो हिसाबले चुनौती ठुलो छ। तर त्यो चुनौतीलाई चाहिँ ह्यान्डल गर्न सकिन्छ र फेरि यसलाई नयाँ तरिकाबाट उठाउन सकिन्छ भन्ने ऊर्जा चाहिँ छ।
1: भारतमा केजरीवालको पार्टी आम आदमीलाई देखेर नेपालमा पनि वैकल्पिक शक्तिको स्थापना भएको हो भन्ने पनि सुनिन्छ। भारतको कुरा हेर्दा, भारतमा हेर्दा अब यो आम आदमी पार्टीले दिल्लीमा मात्र होइन पंजाबमा पनि आफ्नो ढोका खोलिसक्यो, होइन, सबैतिर फैलियो। नेपालमा भने वैकल्पिक पार्टी पनि खिँदै गएको छ। अब यो चुनावमा चाहिँ तपाईँहरूले कसरी वैकल्पिक रूपमा, शक्तिको रूपमा आउने योजना बनाउनु भएको छ?
0: भारतको एक्जाम्पलमा एउटा के राम्रो पार्ट भइदियो भन्दाखेरि डेलिभरी गर्ने ठाउँमा उहाँ पुग्नु हो। डेलिभरी गर्ने ठाउँमा पुगेपछि चाहिँ के हुन्छ भन्दाखेरि मैले गर्न खोजेको कामहरू यस्तो यस्तो तरिकाले, या हामी नेतृत्वमा आयो भने हामीले गर्न खोजेको काम चाहिँ यो हो भनेर उहाँले देखाउने मौका पाउनुभयो। त्यो देखाएको आधारमा त्यसले चाहिँ प्रभाव पार्दै गएर अहिले आएर पन्जाबमा पनि उहाँहरू जित्न सफल हुनुभयो। अब विवेकशील साझाको लागि एउटा नराम्रो झट्का चाहिँ के भयो भन्दाखेरि 74 सालको स्थानीय चुनावमा हामी एकै ठाउँ आएर, विवेकशील र साझा एकै ठाउँ आएर कलेक्टिभ उम्मेद्वार दिन नसक्नु एउटा हाम्रो लागि घात भयो। त्यसले मत बाँड्यो, रिजल्ट निकाल्न सकेन, वैकल्पिक राजनीतिको फाउन्डेसन चाहिँ क्रिएट गर्यो। त्यस्तै गरेर संघीय र प्रदेशमा पनि हामीले भने जस्तो रिजल्ट निकाल्न नसक्नु र राष्ट्रिय पार्टी बन्न नसक्नुले चाहिँ हामीलाई पनि धेरै असर गर्यो। र त्यस पछाडि हामीले जुन साङ्गठनिक रूपमा अगाडि बढाउनु पर्थ्यो पार्टीलाई त्यसरी नबढाएर विभिन्न कुराहरूमा अल्झ्यौँ र पहिलो फुट दोस्रो फुट जुट यो कुराहरूमा अल्झिँदाखेरि चाहिँ एउटा विवेकशील साझा पार्टीले पनि पुरानै दल जस्तो भयो यिनीहरू पनि जुट फुटमा अल्झिए भन्ने म्यासेज गयो नागरिकमा. तर अस्तिको स्थानीय चुनावलाई हेर्दाखेरि यद्यपि मत राम्रो आएन तर नागरिकले एउटा के भन्नुभयो भन्दाखेरि तपाईँहरूलाई हामीले हेरेर राखेको थियौँ तर तपाईँहरूले बीचमा जे जे गर्नुभयो त्यो कारणले गर्दा तपाईँहरूबाट पनि हाम्रो विश्वास उठेको हो. फेरि पनि तपाईँहरू एक ठाउँमा आएर एउटा राम्रो म्यासेज दिनुभयो जुन हामी एक ढिक्का भएर अगाडि बढ्छौँ अब टुटफुटबाट सिकेर यो 5 वर्षको भोगाईबाट सिकेर यसलाई नयाँ तरिकाबाट उठाउन चाहन्छौँ भन्यो भने चाहिँ तपाईँहरूलाई हामी हेरिराखेका छौँ र यसले एउटा 5 वर्षमा सबैभन्दा ठुलो उपलब्धि हासिल गरेको चाहिँ के हो भन्दा युवा पुस्ता यो 5 वर्षको भोगाईबाट सिकेर यसलाई नयाँ तरिकाबाट उठाउन चाहन्छौँ भन्यो भने चाहिँ तपाईँहरूलाई हामी हेरिराखेका छौँ र यसले एउटा 5 वर्षमा सबैभन्दा ठुलो उपलब्धि हासिल गरेको चाहिँ के हो भन्दा युवा पुस्ता महिलाहरूलाई राजनीतिमा आउनुहुन्न पोलिटिक्स इज अ डर्टी गेम भनेर त्यो ढोका बाहिर पोखरी बाहिर राख्ने जुन थियो त्योबाट चाहिँ मुक्त भएर अब युवाहरू आफै नै पोलिटिक्समा आउनुपर्छ भनेर स्वतन्त्र उम्मेदवारीहरू पनि दिइरहनु भएको छ. स्थानीयमा न्यून प्रतिशत भए पनि त्यसले एउटा ठाउँमा पुर्यायो र ठाउँमा पुगेपछि उहाँहरूलाई काम गर्न पनि सहज भयो भनेपछि वातावरण बन्दैछ त्यहाँनिर उर्वर भूमि पनि छ हामीले अलि यसलाई एड्रेस गर्ने हिसाबले कलेक्टिभली काम गर्नुपर्नेछ र 5 वर्षमा सिकेका गल्तीहरू र पाठहरूबाट चाहिँ सिकेर अझ अगाडि बढ्नुपर्छ र यसपटक चुनावमा भनौँ न आउँदै गरेको मङ्सिर 4 हामीले उपस्थिति जनाउने हो र उपस्थिति जनाउँदै गर्दा नागरिकलाई केमा झकझकाउने हो भन्दाखेरि दशकौंदेखि तपाईँका नेतालाई गाली गर्नुहुन्छ तर भोट हाल्ने बेलामा फेरि त्यही नेतामा जानुहुन्छ भने तपाईँमा पनि समस्या छ. हामीले त्यो वातावरणबाट पनि मुक्त हुनु पर्यो. नागरिकलाई नेताहरूले हरेक इलेक्सनमा चाहिँ ढाटिराखेको छन् कहिलेसम्म हामी ठगिराख्ने र एजेन्डा हेरेर राम्रो व्यक्ति छ भने यो दलको भन्नु परेन राम्रो व्यक्ति संसदमा पुगेर राम्रो नीति नियम बनाउन सक्छ भने त्यहाँनिर काम गरौँ भन्ने किसिमको माहौल र युवाहरूलाई राजनीतिमा आउने माहौल चाहिँ विवेकशील साझाले बनाउँदैछ.
1: हजुर, यहाँले पनि स्थानीय तहको चुनावमा होइन काठमाडौँबाट नै उम्मेद्वार दिनुभएको थियो पराजय भोग्नु पर्यो. यहाँले स्वतन्त्र उम्मेद्वारको कुरा पनि गर्नुभयो होइन अहिले स्वतन्त्रहरू पनि आउँदैछन् धमाधम यो स्वतन्त्रले पनि तपाईँको वैकल्पिक पार्टीलाई चुनौती थपेको हो
0: होइन यसले वैकल्पिक पार्टीलाई चुनौती थपेको भन्दा पनि वैकल्पिक पार्टीको आवश्यकता चाहिँ अझ बढी यसले पुष्टि गर्छ किनभने नागरिकहरू स्वतन्त्र रूपमा उम्मेद्वार हुन चाहन्छन् अनि उम्मेद्वार भएर राजनीतिमा इन्ट्रेस्ट राख्नेको जमात बढेको छ र प्रोफेसनल व्यक्तित्वहरू जो चाहिँ म मेरो प्रोफेसनमै रमाउँछु राजनीति मेरो लागि होइन भन्ने व्यक्तिहरू पनि राजनीतिमा आएर अब चाहिँ हामी यहाँ काम गर्नुपर्छ भनेर उहाँहरूको त्यो एक्सपर्टिजलाई राजनीतिमा मिसाउन चाहनुहुन्छ होइन र स्वतन्त्र एक दुई ठाउँमा आएर काम गर्दै गर्दाखेरि एउटा लहर चाहिँ अहिले चलेको छ स्वतन्त्र भयो भने जितिन्छ कि भन्ने तर दुर्भाग्य कहाँनिर भयो भन्नुहुन्छ भने एउटा स्वतन्त्र उम्मेद्वारले अर्को स्वतन्त्र उम्मेद्वारलाई इन्डोर्स गर्न नसक्नु भनिएका नयाँ खुलेका वैकल्पिक राजनीति गर्छु भन्ने दलहरूले पनि एकै ठाउँमा आएर राम्रो एउटा कलेक्टिभ उम्मेद्वार उठाउन नसक्नु चाहिँ हाम्रो लागि दुर्भाग्य हो. किन भन्नुहुन्छ भन्दा एउटै ठाउँमा स्वतन्त्र अर्कोको पनि स्वतन्त्र अर्कोको पनि स्वतन्त्र गरेर 3 राम्रा उम्मेद्वार भिड्दै गर्दाखेरि जित्ने भनेको चाहिँ पुरानै दलले हो र यो मिस्टेक हामीले 74 भोगिसकेको छौँ. आउनु सहकार्य गरौँ भन्दाखेरि पनि अहिले यो स्वतन्त्रको लहरमा सबैजना चाहिँ हुन्छ नि 74 विवेकशील साझा जुन हाइटमा थियो त्यही हाइटमा बस्न चाहनुहुन्छ तर मङ्सिर 4 पछिको पनि राजनीति हेर्ने हो भने त्यो सबै स्वतन्त्र उम्मेद्वारहरूलाई एउटा राजनीति गर्छु भन्ने प्लेटफर्म त चाहियो र उहाँहरू अन्य दलमा भनिएका ठुला दलहरूमा उहाँहरू गएर त्यो पुरानो राजनीति गर्न सक्नुहुन्न. सो उहाँहरूलाई उपयुक्त प्लेटफर्म चाहिँ हामीले बनाइदिइराखेका छौँ र भोलि मङ्सिर 4 पछि उहाँहरू सबैजनासित सहकार्य गरेर एउटा दरिलो वैकल्पिक राजनीति या नयाँ तेस्रो पोल तेस्रो ध्रुव चाहिँ निर्माण हुन्छ भन्ने लाग्छ मलाई.
1: हजुर, तपाईँ अहिले विविध विचारको मदानी नेपाल चौतारी सुनिरहनु भएको छ. यो कार्यक्रम अहिले एन्टेना फाउन्डेसन नेपालको फेसबुक पेजमा हेर्न सक्नुहुन्छ भने देशभर

0: विभिन्न रेडियोबाट एकैसाथ सुनिरहनु भएको छ। तपाईँ अहिले एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा आजको अतिथिलाई प्रश्न सोध्न तथा आफ्ना विचार राख्नका लागि अहिले नै हामीलाई फोन गर्न सक्नुहुन्छ। हामीलाई फोन गर्ने नम्बरहरू हुन् 1660013457 र 9805075008। यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन। साथै तपाईँ अहिले सामाजिक सञ्जाल फेसबुकमा नेपाल चौतारी हेर्दै हुनुहुन्छ भने आफ्ना विचार कमेन्ट बक्समा राख्न सक्नुहुन्छ। नेपाल चौतारीमा हामी अबको चुनावमा वैकल्पिक शक्ति भन्ने विषयमा विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बास्कोटासँग कुराकानी गरिरहेका छौं। तपाईँका पनि आफ्ना केही उहाँसँग प्रश्न र जिज्ञासा छन् भने फोन गर्न सक्नुहुनेछ। अब हामी भने केही सहभागीको प्रश्न र गुनासो सुन्ने गर्छौं र यतिखेर बर्दियाबाट रामबहादुर पुलामी हुनुहुन्छ। हेलो रामजी।
1: हजुर नमस्कार।
0: नमस्कार, यहाँको प्रश्न अथवा जिज्ञासा के छ?
1: मेरो चाहिँ अतिथिज्यूलाई पनि नमस्कार, हाम्रो समीक्षा दिदी हुनुहुन्छ होइन, उहाँलाई नमस्कार है।
2: नमस्ते।
1: हेलो।
0: हजुर हजुर, प्रश्न राख्नु न, राख्नु, सुनिराख्नु भएको छ उहाँले।
1: मेरो चाहिँ प्रश्न के रहेको छ भने तपाईँहरू यदि अहिले विवेकशील साझा पार्टी भनेर चाहिँ उ गर्नुभएको छ होइन, तपाईँको चाहिँ मैले काठमाडौँ उम्मेद्वार पनि सुनेको थिएँ, मेयरको उम्मेद्वार तर उहाँको चाहिँ पराजय हुनुभयो, तर अहिले संसदमा पनि अब तपाईँहरू प्रवेश गर्दै हुनुहुन्छ। यदि तपाईँहरू संसदमा प्रवेश गर्दै रहँदा मेरो चाहिँ प्रश्न के रहेको छ भने अपाङ्गता भएका व्यक्तिहरूको लागि तपाईँहरूले कस्तो कस्तो कानुनहरू बनाउनुहुन्छ, मेरो एउटा प्रश्न भयो। र अर्को प्रश्न, तपाईँको यो विवेकशील साझा पार्टीमा अपाङ्गता भएका व्यक्तिहरूको लागि सदस्यमा भिड्नको लागि कोटाहरू छन् कि छैन, मेरो एउटा यो प्रश्न भयो। र अर्को कुरो, तपाईँहरू सत्तामा रहनुभयो भने जुन हामीले जुन खाइपी आएको सामाजिक सुरक्षा भत्तालाई तपाईँहरूले कसरी पुनर्वस्थामा लैजानुहुन्छ, मेरो चाहिँ प्रश्न यही हो। धन्यवाद।
0: हुन्छ, धन्यवाद। हामी उहाँको जिज्ञासाको जवाफ एकछिनमै राख्नेछौ। यतिखेर चितवनबाट हुनुहुन्छ तिलक अधिकारी। हेलो। त्यसै गरी उहाँसँगको सम्पर्क विच्छेद भएको छ। बागलुङबाट हुनुहुन्छ अनमोल खत्री। हेलो नमस्कार अनमोलजी। हेलो हेलो, उहाँसँग पनि कुराकानी हुन सकेन, हामी प्रश्नको जवाफ लिइहालौं। समीक्षाजी, अहिले हामीलाई बर्दियाबाट रामबहादुरले सोध्नु भएको थियो अपाङ्गता भएका व्यक्तिहरूको लागि चाहिँ तपाईँहरूले कसरी हेर्नुहुन्छ भनेर, के भन्नुहुन्छ?
2: हजुर, विवेकशील साझा, यहाँलाई म जानकारी दिउँ, विवेकशील साझा पार्टी एउटा यस्तो पार्टी हो जहाँ हाम्रो अपाङ्गता भएको व्यक्तिहरू पनि सेन्ट्रल कमिटी मेम्बरमा हुनुहुन्थ्यो होइन, हुनुहुन्छ। र विवेकशील साझाको हाम्रो अफिस आफैमा पनि अपाङ्गता मैत्री छ, भनेको हाम्रा कुनै पनि सरकारी अफिसहरूदेखि लिएर केही पनि अपाङ्गता मैत्री हुँदैन। यो हामीलाई रियलाइज चाहिँ कतिखेर हुन्छ भन्दा कोही हाम्रो घरमा अपाङ्गता भएको व्यक्ति भयो भने मात्र रियलाइज हुन्छ, नत्र भने हामीले त्यो गर्न सकिरहेको स्थिति छैन। र हामी सरकारमा पुग्दाखेरि अपाङ्गता भएको व्यक्तिलाई पनि सहज हिसाबले बाटोमा आवत जावत गर्न र सरकारी कार्यालयहरूमा के गर्दा उहाँहरूलाई सहज ढङ्गले त्यो सरकारी सेवा लिन चाहिँ सजिलो हुन्छ, त्यसका लागि पनि हामी काम गर्छौँ। र अपाङ्गता मैत्री हाम्रा भवनहरू बन्नुपर्ने हुन्छ, विशेष गरी सरकारी भवनहरू अपाङ्गता मैत्री सार्वजनिक यातायात हुनुपर्ने हुन्छ। यदि अहिले अपाङ्गता भएको व्यक्तिले सार्वजनिक यातायात गर्नु पर्यो भने एकदमै कष्टकर छ, त्यसलाई हामीले सहज ढङ्गबाट चाहिँ त्यस्ता कुराहरूलाई चिर्न सक्छौँ। र अपाङ्गता भएको व्यक्तिहरूलाई हामीले नर्मल व्यक्ति जस्तै सपाङ्ग जस्तै हामीले उहाँहरूलाई विभिन्न ठाउँमा चाहिँ कसरी सहज हुन्छ उहाँहरूको जीवन के गर्दाखेरि के नीति ल्याउँदाखेरि त्यो हामीले स्टडी गरेर हामी त्यसमा काम गर्छौँ। र अर्को यहाँले जुन सामाजिक सुरक्षा भत्ता लगायत अन्य कुराहरू जोड्नु भएको थियो, त्यसमा के हो भने विवेकशील साझाले उठाउँदै आएको नै लोक कल्याणकारी राज्यको कुरा हो। हामीले शिक्षा र स्वास्थ्य राज्यको दायित्व हुनुपर्छ भन्दै गर्दाखेरि अहिले हाम्रो शिक्षा एकदमै महँगो भएको छ, खर्चिलो पनि भएको छ र व्यवहारिक शिक्षा पनि छैन। र स्वास्थ्यको कुरा गर्नुहुन्छ भने स्वास्थ्य चाहिँ अहिले पैसा भयो भने मैले स्वास्थ्य सेवा लिन सक्छु, पैसा भएन भने चाहिँ म मर्नुपर्ने स्थिति पनि छ। यस्तो स्थितिलाई चिर्नको लागि हामीले लोक कल्याणकारी राज्यका कुरा गरेका छौँ र सार्वजनिक यातायात, शिक्षा र स्वास्थ्य राज्यको दायित्व हुनुपर्छ, यो सुलभ

0: सपनाहरू मात्रै हुने हो कि यथार्थ नै हुने हो, त्यो परिसम्म हदसम्म त्यो एजेन्डाहरू तपाईँहरूले पूर्ण रूपले पालना गर्न सक्नुहुन्छ? त्यही हो,
1: हुन्छ, धन्यवाद हजुर उहाँको जवाब।
2: हजुर, हाम्रो एजेन्डा तबसम्म सपना मात्र हुन्छ जब नागरिकले भोट गरेर विवेकशील साझालाई त्यो बिन्दुमा या त्यो ठाउँमा पुर्याउँदैन तबसम्म सपनै मात्र हुन्छ। किन भन्नुहुन्छ भने एजेन्डा लागू गर्न, एजेन्डा बोल्न, एजेन्डा झकझक्याउन, त्यस्ता किसिमका नीति नियम बनाउनको लागि तपाईँ ठाउँमा पुग्नुपर्ने हुन्छ। नीति नियम बनाउने ठाउँमा चाहिँ तपाईँले भ्रष्टाचारी गुन्डा नेतालाई र यो दलीय भागभण्डामा मुसिएका नेताहरूलाई मात्र पठाउने हो भने उहाँहरूले उहाँहरूको स्वार्थ पूर्ति गर्नका लागि मात्र के अरे नीति नियमहरू बनाउनुहुन्छ। नत्र भने एजेन्डा वाइज त कङ्ग्रेस कम्युनिस्टको एजेन्डा वाइज त के पनि समस्या छैन नि। समाजवाद भनेको छ होइन, प्रजातन्त्र लोकतन्त्र भनेको छ, नागरिकलाई हामी यहाँ पुर्याउँछौ भनेको छ, त्यही एजेन्डा लिएर हरेकचोटि आउँदै हुनुहुन्छ नागरिक माझमा, र नागरिकले हरेकचोटि उहाँहरूलाई नै चुनेर पठाउँछ, उहाँहरूले फेरि संसदमा गएर ठग्नुहुन्छ। नागरिकता जस्तो विधेयकमा उहाँहरू स्पष्ट भएर आउनुहुन्न, एमसिसी जस्तो चिजलाई पारित गर्नुहुन्छ, नागरिकले नगर भन्दा भन्दै पनि उहाँहरू त्यस्ता चिजहरूमा खेल्नुहुन्छ, अनि फेरि हामी उहाँहरूलाई नै भोट दिन्छौँ, अनि विवेकशील साझा चाहिँ बाहिर बसेर यही मुद्दाहरू उठाइराखेको हुन्छ तबसम्म जबसम्म नागरिकले बताएर नीति निर्माण गर्ने ठाउँमा पुग्दैन। र यहाँहरूले देखेको सपना र विवेकशील साझाले देखेको सपनालाई, यो एजेन्डालाई सपना भन्दा विपनामा लग्ने हो भने चाहिँ हामीले भोट गर्ने बेलामा तराजू पनि सम्झिनु पर्यो, नत्र भने त हामीले एजेन्डा चाहिँ बोलिराखेका छौँ, एजेन्डाको लागि वकालत पनि गर्छौँ, तर हामी त्यो नीति निर्माण गर्ने ठाउँमा चाहिँ पुग्न सक्दैनौँ।
1: हजुर, यहाँले एजेन्डाको कुराकानी गरिराख्दा विश्लेषकहरूले चाहिँ के भनिराख्नु भएको छ भने अहिलेका जुन विकल्पमा हामी वैकल्पिक हौं भनेर आएका पार्टीहरूमा चाहिँ एजेन्डा पनि त्यति राम्रो छैन, आफै के एजेन्डा हो भन्ने स्पष्ट छैन, अलमलमा परिरहेका छन्, त्यसैले पनि वैकल्पिक शक्ति माथि आउन नसकेको हो भनेर विश्लेषण गर्नुहुन्छ। तपाईँहरूको खासमा एजेन्डाहरू चाहिँ के हो?
2: मूलभूत रूपमा के भन्यौँ भन्दाखेरि विवेकशील साझा जब 74 सालमा जन्म भयो, यो व्यवस्था होइन अवस्था परिवर्तन गर्ने भनेर अगाडि बढेको हो होइन। र कहिलेकाहीँ कस्तो हुँदो रहेछ भने स्ट्रङ एजेन्डा ल्यायो भने पनि फेरि यिनीहरू चाहिँ संविधानले प्राप्त गरेको, यत्रो जनआन्दोलनले प्राप्त गरेको चिजलाई गिजोल्न लाग्यो भनेर रविन्द्र मिश्रले एजेन्डै ल्याउँछु भनेर एजेन्डा परिवर्तन गर्दा त फेरि त्यो लेभलको कुराहरू त आयो नि। अनि तपाईँ हामी विवेकशील साझा एज अ टिम चाहिँ त्यो एजेन्डामा अब छोडिदिउँ, संविधानले प्राप्त गरेका उपलब्धिहरूलाई चाहिँ अझ परिष्कृत गर्दै हामी अगाडि बढौँ, त्यहाँनिर प्राप्त गरेका उपलब्धि नै सबै कुरा होइन तर त्यहाँबाट अगाडि बढ्ने एउटा बिन्दु हो, त्यसलाई लागू गरेर त्यसमा भएका कमी कमजोरीलाई सुधारेर अगाडि बढ्छौँ भन्दा तपाईँहरूसित एजेन्डा छैन भन्नुहुन्छ। शिक्षा र स्वास्थ्य राज्यको दायित्व हुनुपर्छ र शिक्षा र स्वास्थ्यमा हामीले लगानी गर्नुपर्छ भनेको यो एजेन्डै हो के? किन भन्नुहुन्छ भने अहिले हाम्रो अस्तिन पनि भर्खरै प्लस टूको रिजल्ट जुन सार्वजनिक भयो त्यसले त हाम्रो युवा पुस्ताहरूको शैक्षिक गुणस्तर कतातिर जाँदैछ भनेर देखाउँछ, र त्यो युवा भनेको भोलि हाम्रो देशलाई नेतृत्व गर्ने युवा वर्ग हो, अनि त्यो वर्गलाई हामीले एड्रेस नगरेर हुन्छ अनि शिक्षा चाहिँ एजेन्डा हुँदैन। स्वास्थ्य, हाम्रो नागरिकको आम नागरिकको स्वास्थ्यमा यसरी खेलवाड गरेर स्वास्थ्यका मुद्दा उठाउँदाखेरि स्वास्थ्यको पनि एजेन्डा हुन्छ। हो, नेताहरू गएर सिङ्गापुरमा उपचार गर्नुहुन्छ, उहाँहरूको लागि नहुन सक्छ, तर अहिले पनि आधा सुत्केरी गराउँदै गर्दा डोकोमा बसेर अस्पतालको सेवा प्राप्त नगर्ने महिलाहरूलाई या त नगर्ने नागरिकहरूलाई सोध्ने हो भने उहाँहरूको लागि एजेन्डा भनेको स्वास्थ्यकै एजेन्डा हो। सार्वजनिक यातायातमा व्यस्तता यति धेरै छ र अहिले हामी सुलभ सार्वजनिक यातायात प्राप्त गर्न सक्दैनौँ, अनि सार्वजनिक यातायातमा लगानी गर्नुपर्छ, पर्यटन क्षेत्रमा लगानी गर्नुपर्छ, यी जहाँनिर सम्भावना छ त्यहाँनिर लगानी गर्नुपर्छ, त्यस्ता कुराहरूलाई बाहिर ल्याउनुपर्छ, र लोक कल्याणकारी राज्यको अवधारणालाई अगाडि सार्दै गर्दाखेरि नागरिकलाई पनि कसरी सुखी बनाउने, खुसी बनाउने र नागरिकले चाहेको न्यूनतम बेसिक कुराहरू कसरी दिने भन्ने कुरामा हामीले फोकस गर्दा तिमीहरूको एजेन्डा भएन भन्छ। अब संविधानले प्राप्त गरेका कुराहरूको अगेन्स्टमा बोल्यो, यो त संविधानले बोलिसकेकोमा अझ तिमीहरू फेरि यहाँनेरि फेरि विवाद निकाल्ने भन्ने कुराहरू छ। त्यही भएर विवेकशील साझाले उठाएका यी यावत एजेन्डाहरू चाहिँ आजको आवश्यकता हो। यदि हामी डेलिभरी साँच्चै भन्नुहुन्छ भने हाम्रो नीति

0: जे जे बनेका छन् त्यसमा थोरै सुधार गर्नुपर्ने होला, तर ती नीति नियमलाई एउटा सही हिसाबले हामीले इम्प्लिमेन्ट मात्र गर्ने हो, कार्यान्वयन मात्र गर्ने हो भने पनि हामी यहाँभन्दा अझै अगाडि बढ्न सक्छौँ। तर हामी त्यो कार्यान्वयन किन गर्न चाहँदैनौँ भन्दा, हामी नीति निर्माण नै कोही व्यक्तिको या कोही समूहको लागि बनाउँछौँ, हरेक व्यक्तिलाई या त रोजगारी सृजना गर्ने नीति नियम बनाउँदैनौँ कि नेपालबाट हामी युवालाई चाहिँ विदेश पलायन हुने र रेमिटेन्सको आधारमा मात्र देशमा बस्ने स्थिति बनाउँछौँ। कहिलेसम्म हामी युवा र नेपालका युवाहरू बेचेर उनीहरूको सपना बेचेर देश धान्ने, यहीँनेरि हामीले स्वरोजगारका कार्यक्रमहरू किन ल्याउन सक्दैनौँ? पर्यटनमा यति धेरै सम्भावना छ, पर्यटन क्षेत्रमा हामी किन लगानी गर्न चाहँदैनौँ? अहिले नयाँ नयाँ अन्टरप्रेनरहरू खुलिराखेका छन्, अन्टरप्रेनरसिपको कन्सेप्ट आइराखेको छ, स्टार्टअपहरू आइराखेको छ, आइटी कम्पनीहरू चाहिँ वर्ल्ड वाइड तपाईँ जहाँ बसे पनि नेपालमा आउटसोर्स गर्ने, नेपालका जनशक्तिहरू विदेशमा बिकिरहेछन्, तर हामी हाम्रो जनशक्तिलाई प्रयोग गर्न सकिराखेका छैनौँ। हाम्रो वैदेशिक लगानीको कुरा गरिन्छ, तर वैदेशिक लगानीमा आउनलाई यति धेरै हर्डल्सहरू प्राप्त पार गर्नुपर्छ कि कोही पनि विदेशी लगानी गर्न सक्दैन। हामीले आइटी पार्क बनाउँछौँ, तर त्यो आइटी पार्कलाई राम्रोसँग कन्सेप्ट वाइज हामीले ट्याक्स क्रेडिट दिएर विभिन्न कुराहरूमा छुट दिने हो भने यहाँ आइटीमै सम्भावना छ, यहाँ टुरिज्ममै सम्भावना छ, यहाँ जल विद्युतमै सम्भावना छ। तर हामी सबैजना टुक्रे टुक्रे कार्यक्रमहरूमा फोकस गर्छौँ, नीतिगत रूपमा एउटा सिङ्गो कार्यक्रम र देशलाई रूपान्तरण हुने कार्यक्रममा फोकस नगर्दाखेरि चाहिँ यो स्थिति भएको। अब अझै पनि अब विभिन्न एजेन्डा मात्र उठाएर अनि फेरि नागरिकलाई चाहिँ फेरि आन्दोलन उन्मुख लग्ने कि अब जे जस्तो व्यवस्था भए पनि ठिकै छ, अब हामी अवस्था परिवर्तनको लागि काम गरौँ भन्ने हो? यो अवस्था परिवर्तन डेलिभरीका कुराहरू, मुद्दाहरू र हामीलाई हरेक दिन काम गर्दा चाहिने बेसिक आम नागरिक 3 करोड नेपाली जनताले, नेपाली नागरिकले बुझ्ने सामान्य कुरा चाहिँ हाम्रा एजेन्डा हुन्।
1: हजुर, यतिखेर कोही श्रोता फेरि आउनु भएको छ अछामबाट, उषा ढुङ्गाना। हेलो उषाजी।
2: हजुर नमस्कार।
1: हजुर यहाँको प्रश्न।
2: हजुर मेरो प्रश्न चाहिँ यस प्रकार छ, विवेकशील साझा पार्टीले विगतमा कस्ता कार्यहरू गरेको थियो, वर्तमान समयको मङ्सिर 4 गतेको निर्वाचनपछि कस्ता कार्यहरू गर्ने योजना बनाएको छ, महिला पिछडिएका वर्गलाई अगाडि बढाउन कस्तो योजना बनाएको छ, र विक्रम सम्म 2046 सालको बहुदलीय व्यवस्था प्राप्तिमा राजनीतिक दलहरूको भूमिका महत्वपूर्ण किन थियो, वर्तमान समयमा बहुदलीय व्यवस्था प्राप्तिमा राजनीतिक दलको भूमिका महत्वपूर्ण छ कि छैन?
1: हुन्छ, धन्यवाद। अछामबाट मेनका ढुङ्गारा हुनुहुन्थ्यो, हामी उहाँको प्रश्नको जवाफ एकछिनमै लिनेछौ। भोजपुरबाट तुलमान तामाङ हुनुहुन्छ। हेलो नमस्कार।
3: हजुर नमस्कार। हजुर
1: हजुर यहाँको प्रश्न के छ?
3: मेरो प्रश्न चाहिँ के हो भने, विवेकशील साझा पार्टीलाई विश्वास गर्नुपर्ने आधारहरू के छ भोलि गएर? जस्तै गत सालको स्थानीय चुनावमा पनि तामझाम सहित तयारी गरेको राजनीतिक दललाई पछाडि पारेर स्वतन्त्रहरू विजय भएको ठाउँहरू धेरै छ। अर्कोतिर अब 17,000 नागरिक मारेर जन्मेको पार्टी र अब विवेकशील पार्टी, एकजना मान्छे नै नमारी जन्मेको पार्टीमा के फरक छ? हामी जनताले विश्वास गरेर भोट दिनुपर्ने आधारहरू एक दुईवटा बताइदिनु भए हुन्थ्यो कि।
1: हुन्छ धन्यवाद। राम पाण्डे हुनुहुन्छ लमजुङबाट। हेलो रामजी नमस्कार।
4: नमस्कार हजुर।
1: हजुर यहाँको प्रश्न चाहिँ के छ हाम्रो अतिथिलाई?
4: हुन्छ आजको अतिथि पनि नमस्कार।
0: नमस्ते
4: हजुर, मेरो प्रश्न चाहिँ होइन, विवेकशील पार्टी भनेको चाहिँ प्रति पार्टी भनेको चाहिँ कस्तो खालको पार्टी हो? यो चाहिँ मेरो पहिलो प्रश्न भयो होइन। अनि दोस्रो प्रश्न भनेको चाहिँ, यहाँहरू चुनाव जितेर सत्तामा गइसके पछाडि चाहिँ यहाँले चाहिँ अपङ्गता भएका व्यक्तिहरूलाई चाहिँ के कसरी हेर्नुहुन्छ, यससम्बन्धी प्रश्न पारिदिनु होला।
1: हुन्छ धन्यवाद। राम पाण्डेले भन्नुभएको प्रश्नको जवाफ अघि पनि आइसकेको छ, हामीले माथि दिइसकेका छौँ। अर्को बर्दियाको साथीले सोध्नु भएको थियो। समीक्षाज्यू, हामी उषा ढुङ्गानाको प्रश्नको जवाफ लिउँ। सबैभन्दा पहिले उहाँले अछामबाट सोध्नु भएको थियो, यो अहिलेसम्म साझाले के गर्यो र अबको चुनावपछि के गर्छ भन्ने उहाँको प्रश्नको जवाफ के भन्नुहुन्छ?
0: हजुर, विवेकशील साझा कुनै पनि हस्तक्षेपकारी बिन्दुमा पुगेको छैन र थिएन होइन। 74 सालमा विवेकशील साझा स्थापना भएपछि राष्ट्रिय राजनीतिमा भएका विभिन्न घटनाक्रमहरूमा, विभिन्न एजेन्डाहरूमा विवेकशील साझाले प्रमुख प्रतिपक्ष भन्छु, किनभने यहाँ त कङ्ग्रेस एमाले या अन्य दलहरू एकै ठाउँ हो के, उहाँहरू प्रतिपक्ष पनि होइन, उहाँहरू सबै सत्तापक्ष हो, र विवेकशील साझाले चाहिँ सडकबाटै प्रमुख प्रतिपक्षको भूमिका खेल्यो, चाहे त्यो डाक्टर गोविन्द केसीको आन्दोलनको कुरामा होस्, शिक्षा र स्वास्थ्यका मुद्दामा होस्, चाहे त्यो एमसिसीको मुद्दामा होस्, चाहे त्यो राष्ट्रिय घाती अन्य कुनै विधेयकहरूको बेलामा होस्, र हामीले बागमती प्रदेशमा चाहिँ तीनवटा सांसद पठाउन सकेका थियौँ, र बागमती प्रदेशमा तीनवटा सांसदले गर्न सक्ने के थियो भन्दाखेरि आवाज उठाउने, नागरिकका बागमती प्रदेशका नागरिकका आवाजहरू चाहिँ संसदमा लगेर व्यक्त गर्ने र संसदले चाहेका कुराहरू गर्ने, र त्यो हामीले गर्यौँ। र विवेकशील साझा सत्तामा गयो भने के गर्छ भन्दाखेरि विवेकशील साझाले चाहिँ यो जुन सांसदहरूको सांसद विकास कोष लिनेछ प्रचलन, त्यो चाहिँ खारेज हुनुपर्छ भन्ने माग गरेका छ। विवेकशील साझाबाट गएका सांसदहरूले त्यस्तो लिँदैनन्, किन भन्दा त्यो टुक्रे टुक्रे आयोजना लिएर फेरि पनि राज्य दोहन गर्ने ठाउँमा हामी जान चाहँदैनौँ। र विवेकशील साझाले यो बीचमा अन्य गरेका काम, भ्रष्टाचार ठुला माछा समाउ अभियान, भ्रष्टाचार विरोधी अभियान चलायो, ठुला माछा समाउ अभियान भनेर देशभरि चलायो, भ्रष्टाचारको विरोधमा चाहिँ विभिन्न कार्यक्रमहरू सार्वजनिक गर्यो, त्यस्तै कोभिडको बेलामा हेल्प डेस्कहरू चलायो, त्यस्तै गरेर तातो भात अभियान, कोभिडको बेलामा तातो भात अभियान चलायो, र सरकारले चाहिँ या त काठमाडौँ महानगरको मेयरले त्यो बेलामा खुला मञ्चमा खान पाउ त्यहाँनिर वितरण गर्न पाइँदैन भन्दा विवेकशील साझाले आवाज उठाएर त्यसको अगेन्स्टमा आवाज उठाएर त्यहाँनिर तातो भात बाँड्न पाउनुपर्छ भन्ने अभियान चलायो। त्यस्तै गरेर शिक्षा र स्वास्थ्यको विषयमा हाम्रो स्वास्थ्य साझा सरोकार भनेर बागमती प्रदेशले महिलाहरूको स्वास्थ्यको कुरामा एड्रेस गर्ने कुरामा अभियानहरू चलायो। र हामी ठाउँमा नहुँदा हामीले गर्ने भनेको चाहिँ यी यस्तै अभियानहरू र राष्ट्रिय राजनीतिका मुद्दाहरूमा प्रखर भएर बोल्ने, र त्यो बोल्ने क्रममा या त आफ्नो स्पष्ट धारणा राख्ने क्रममा चाहिँ विवेकशील साझा सधैँ पनि अगाडि अब्बल भएर त्यस्ता धारणाहरूमा स्पष्ट एजेन्डा राख्यो। र महिलाहरूको हकमा अहिले त विवेकशील साझा नै यस्तो दल थियो जहाँनिर 33% महिलाको सहभागिता थियो, र महिलालाई राजनीतिमा ल्याउनुपर्छ, पिछडिएका वर्गहरू र सबै किसिमका साथीहरू चाहिँ राजनीतिमा आउनुपर्छ भनेर हामीले विभिन्न ठाउँमा जोड्ने प्रयास गरिराखेका छौँ र जोडिराखेका पनि छौँ।
1: हजुर, त्यसै गरेर तुलमान भोजपुरबाट तामाङले सोध्नु भएको थियो, तुलमान तामाङले यो विश्वास गर्ने आधार के भनेर, के हो त विवेकशील साझा पार्टीलाई विश्वास गर्ने आधार?
0: तपाईँले अन्य दलले बोलेको झुटलाई चाहिँ सधैँ विश्वास गर्नुहुन्छ, विवेकशील साझालाई एकचोटि हेर्ने हो। र तपाईँले नै भन्नुभयो 17,000 मारेकालाई हामीले विश्वास गर्यौँ, तपाईँहरू त एकजना पनि नमारिकन राजनीतिमा आउनु भएको छ। हामी हो नेपालमै जन्मेको, नेपाली नागरिकको लागि जन्मेको पार्टी हो, हामी मान्छे मारेर आएका छैनौँ, त्यही भएर तपाईँहरूले यिनीहरू आन्दोलनविहीन आएको भएर विश्वास नगर्ने हो भने त्यो गलत हो। हामी त यहीँ एउटा सम्भावना खोज्दैछौँ, र राजनीति फरक तरिकाले मान्छे मारेर आन्दोलन गरेर मात्र हुँदैन, यहीँ बसेर अन्य विभिन्न तरिकाले पनि हुन्छ भन्ने हो। विवेकशील साझा अहिलेसम्म डेलिभरी गर्ने ठाउँमा पुगेको छैन, पुगेपछि पनि भ्रष्टाचार गर्दैन भन्ने प्रतिबद्धताका साथ यहाँहरूले विश्वास गर्ने हो। यहाँका नेताहरूले या त अन्य दलका नेताहरूले भ्रष्टाचार गर्यो भनेर विरोध गर्छौँ भने हामी भ्रष्टाचार गर्दैनौँ भनिराखेका छौँ, त्यो कुरामा विश्वास गर्ने हो। सुशासनका मुद्दा उठाउँछौँ तर सुशासन लागू हुन सकेको छैन, गुड गभर्नेन्सको कुरा उठाउँछौँ, गुड गभर्नेन्स छ कि छैन हामीलाई थाहा छैन, विवेकशील साझाले गुड गभर्नेन्सको वकालत गर्छ, र नागरिकलाई पनि हामीले झकझक्याएर नागरिकलाई पनि जिम्मेवार बनाउन चाहन्छौँ। तपाईँको वडा, तपाईँको नगर, तपाईँको गाउँपालिकामा कति बजेट आउँछ, त्यो बजेटमा के काम भयो भएन, कस्तो किसिमको काम भयो, कमसल भयो कि साँच्चीकै राम्रो काम भयो, तपाईँले नागरिकलाई या त त्यो वडाका वडा अध्यक्षहरू, गाउँपालिका अध्यक्षहरूलाई यहाँहरूले कसरी झकझक्याउनुहुन्छ भन्ने, यो सबै कुराहरूमा चाहिँ विवेकशील साझालाई विश्वास गर्नुपर्छ। र अर्को एउटा भनेको, जबसम्म हामी त्यो ठाउँमा पुग्दैनौँ, यहाँहरूले हेरिदिनु पर्यो यिनीहरू निरन्तर लागिराखेका छन् कि छैनन्, होइन यिनीहरू एक वर्ष आयो एउटा लहरमा खुलेको हो कि सङ्घर्ष गर्दैछन् भन्दा, झन्नै विवेकशील र साझा जोड्ने हो भने विवेकशील साझाको अभियान 8-10 वर्षको भयो, हामीले केही पद प्राप्त पनि गरेको छैनौँ, यो दुःख चाहिँ झेलिरहेको छौँ, किन भन्दाखेरि यो परिवर्तन होस् भन्ने चाहन्छौँ। भनेपछि यी यावत कुरालाई यहाँहरूले विचार गरिदिनु भयो भने विवेकशील साझालाई विश्वास गर्ने आधार यहाँहरूले स्पष्ट देख्नु भएको छ, र अन्य दलका नेतालाई विश्वास नगर्ने आधार, किनभने एकचोटि पो मान्छेले ल मैले गर्न सकिनँ भन्दा एकचोटि होइन, दुईचोटि होइन, तिनचोटि होइन, चारचोटि पटक पटक एउटै व्यक्ति चाहिँ नेता बन्ने र उसले काम नगर्दा पनि यहाँहरूले विश्वास गरिरहनु भएको छ भने विवेकशील साझालाई एकचोटि मौका दिनुहोस्, र काम गर्न सकेन भने यहाँहरूले नै बरु फालिदिनुहोस् अर्कोचोटि, तिमीहरू कामै लागेनौ भनिदिनुहोस्, तर राम्रो व्यक्ति ठाउँमा पुग्यो भने काम हुन्छ भन्ने त यहाँहरूले उदाहरण देखिसक्नु भएको छ। यी यावत कुरालाई मध्यनजर गरिदिनु भयो भने यही नै हो विवेकशील साझालाई विश्वास गर्ने ग्राउन्ड, र अब आउने चुनावमा चाहिँ स्थानीय चुनावमा भनौँ न, अब 5 वर्षपछिको स्थानीय चुनावमा चाहिँ एटलिस्ट यहाँहरूले देख्ने ठाउँ छ, फेटा गाउँपालिकालाई हामी नमुना गाउँपालिका बनाउन चाहन्छौँ, र त्योबाट पनि यहाँहरूले हेर्न सक्नुहुन्छ विवेकशील साझालाई किन विश्वास गर्ने भनेर।
1: हुन्छ, यहाँले यो अबको चुनावमा वैकल्पिक शक्ति कसरी अगाडि जान्छ, वैकल्पिक शक्ति अगाडि आउन नसक्नुको कारण र आफ्नो पार्टीको अब चुनावी एजेन्डाको बारेमा कसरी जान्छ भन्ने विषयमा हामीलाई समय दिएर आफ्ना कुराहरू राख्नुभयो, यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
0: एन्टिना फाउन्डेसन नेपाल र यो कार्यक्रममा पनि विवेकशील साझाको बारेमा कुरा गर आफ्ना विचारहरू र नागरिकले सोध्नुभएका प्रश्नहरूको जवाफ दिने मौका जुन यहाँहरूले प्रदान गरिदिनुभयो र विवेकशील साझाको बारेमा एउटा सबै नागरिकलाई अवेर गराउने पनि जुन मौका दिनुभयो त्यसको लागि पनि यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
1: नेपाल चौतारीमा आज हामीले अबको निर्वाचनमा वैकल्पिक शक्ति कसरी जान्छ भन्ने विषयमा कुराकानी गर्यौं। नेपाल चौतारीको आजको छलफलमा सहभागी भई आफ्ना कुरा राखिदिनु भएकोमा विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बास्कोटालाई धेरै धेरै धन्यवाद। साथै कार्यक्रम सुनेर साथ दिनुहुने र फेसबुकमा हेर्नुहुने तपाईँलाई पनि धन्यवाद, अनि कार्यक्रममा आफ्ना जिज्ञासा वा विचार राख्नुहुने तपाईँलाई पनि धेरै धेरै धन्यवाद। हौस् त, नेपाल चौतारीको अर्को अंक अब आउँदो मंगलबार निर्वाचनसँग सम्बन्धित अर्को महत्वपूर्ण विषयका साथ बिहान ठिक 8:15 आउने नै छौ। तबसम्मका लागि आजका अतिथि उत्पादन टोली लगायत आजको कार्यक्रमबाट म इन्द्रसरा खड्का पनि बिदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।

0: एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तुता अनन्त कश्यप घिमिरे।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार विभिन्न समसामयिक विषयमा, खास गरी निर्वाचनसँग सम्बन्धित विविध विषयमा छलफल गर्दै आइरहेका छौं। नेपाल चौतारीमा आज पनि हामी मंगसिर चारमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य चुनावका सन्दर्भमा कुरा गर्दैछौं। आजको नेपाल चौतारीमा चुनावका बेलामा जुन राजनीतिक दलहरूले निकाल्नुभएका चाहिँ घोषणापत्रहरूको बारेमा केन्द्रित भएर हामी छलफल गर्दैछौं।
2: नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज एन्टेना FNबाट पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्नो विचारहरू लेख्न सक्नुहुन्छ।
1: कार्यक्रम नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा आजको विषयमा छलफल गर्नको लागि आज मसँग राजनीतिक विश्लेषक मुमाराम खनाल हुनुहुन्छ। मुमाराम खनालज्यू, कार्यक्रम नेपाल चौतारीमा यहाँलाई स्वागत छ।
3: धन्यवाद। धन्यवाद आनन्दजी।
1: हजुर, आराम हुनुहुन्छ?
3: एकदम ठिक छ।
1: हजुर, अब चुनावकै कुराकानी गरिरहेका छौँ हामी आज। विशेष गरी आज चाहिँ अब यो राजनीतिक दलहरूको घोषणापत्रका बारेमा कुराकानी गरिरहेका छौँ, समीक्षा गरौँ त भनेर आजको कार्यक्रमलाई त्यसरी तय गरिएको छ। अब निर्वाचन आउन 20 दिन बाँकी छ। मुख्य दलहरूले आफ्ना घोषणापत्र, प्रतिबद्धता पत्र, संकल्प पत्र आदि नाममा चाहिँ सार्वजनिक गरिसकेका छन्। अब यो घोषणापत्रको कुरा गर्नुपर्दाखेरि चाहिँ अब विगतदेखि हामीले सुन्दै देख्दै पढ्दै आएका पनि छौँ, होइन? यो घोषणापत्र चाहिँ खास चुनावका बेलामा अलिकति यो ठुल्ठुला आश्वासन राखिएका, कतिपयले त यसलाई चाहिँ अब मतदाता झुक्याउने हावादारी बाचा पनि भनेर भनिएको पनि मैले पढेँ। त्यस्तो भन्ने गरिन्छ कि घोषणापत्र त्यस्तै हो त? यहाँबाट सुरु गरौँ आजको छलफल।
3: घोषणापत्र वास्तवमा चाहिँ धेरै औपचारिक छन्। राजनीतिक दलहरूले घोषणापत्र यति लामा लेख्छन्, त्यो उनीहरूको चाहिँ पहिलेदेखिको एउटा ट्रेन्ड कस्तो छ भने त्यो एउटा परम्परा जस्तै बनिसकेका छ। चुनावको चाहिँ केही दिन अगाडि उनीहरूका आफ्ना चाहिँ दर्शन विचार भनेर जुन भन्छन् त्यो दर्शन विचारदेखि लिएर आफूले गरेका कामहरूको एकदमै लामो समीक्षा र त्यो समीक्षाबाट आफूलाई नै सही प्रमाणित गरेर अनि जुन गर्नुपर्ने कुरा हो, खास गर्नुपर्ने कुरा चाहिँ अन्तिममा गएर असाध्यै थोरैमा लेख्छन्। यो चाहिँ घोषणापत्र लेख्ने यस्तो परम्परालाई अलिकति अहिले आएका नयाँ दलहरूले अलिकति राप्रपाको पनि बुलेट पोइन्टमा छ। तर मैले अरू दलहरूको चाहिँ घोषणापत्र हेर्दाखेरि त्यो परम्परालाई चाहिँ उनीहरूले कायमै राखेको देखिन्छ, जसले गर्दा असाध्यै झर्क लाग्दो र खास कुराहरू कहाँ छ त भनेर त्यो खोज्न पनि गाह्रो। नेपाली कङ्ग्रेसको पनि मैले हेर्दाखेरि त्यो 50-52 पेजको छ। त्यस्तै नेकपा माओवादी केन्द्रको पनि एकदमै लामो छ, अनि त्यस्तै चाहिँ समाजवादीको पनि लामो छ। अनि यसरी अलि लामो घोषणापत्रहरूमा चाहिँ उनीहरूका विगतका समीक्षाहरू धेरै र गर्नुपर्ने कामहरू जो असाध्यै थोरै बुलेट पोइन्टमा लेख्दाखेरि हुन्थ्यो 1-2 पेजमा, ती कुराहरू चाहिँ कता कता घुसेको भएर अनि मान्छेहरूले चाहिँ केही नयाँ लेखेको भए पनि थाहा नपाउने अथवा त्यसलाई चाहिँ नजरअन्दाज गर्ने चाहिँ त्यो कर्मकाण्डी र औपचारिकता मात्रै यो घोषणापत्रहरूमा चाहिँ अभिव्यक्त भएको हुनाले मलाई पनि त्यस्तो लाग्छ। असाध्यै झर्को लाग्दा भाषणहरूको एउटा पुलिन्दा मात्रै बनाउने त्यो परम्परालाई दलहरूले तोडे हुन्थ्यो, तर अहिलेसम्म त्यो कामै राखेको देखियो आजको दिनसम्म पनि।
1: यो चुनावको यो घोषणापत्र बनाउने चाहिँ यो राजनीतिक दलहरू बीचको प्रतिस्पर्धा मात्रै जस्तो पनि देखिन्छ कहिलेकाहीँ चाहिँ। अब यो चाहिँ पाठकले अथवा मतदातासम्म यो पुग्छ पुग्दैन, मतदाताले पढ्छन् पढ्दैनन् भन्ने कुराको पनि समीक्षा हुन आवश्यक होला जस्तो लाग्छ। अलिक बढी चाहिँ यो कसको कति राम्रो, कसको यो अगाडिको फ्रन्ट पेज अति राम्रो, अलिक बढी प्रतिस्पर्धा जस्तो देखिन्छ। यो प्रतिस्पर्धा मात्रै सीमित छ? यो पढ्छन् त वास्तविकता, वास्तविक मतदाताहरूले अथवा सर्वसाधारणले पढ्न पाउँछन्?
3: वास्तवमा यसको स्वतन्त्र र विश्वसनीय संस्थाबाट त्यति यो अन्वेषण चाहिँ भएको छैन। एउटा खालको सर्वेक्षण यसमा चाहिने हो, होइन? त्यस्तो कुनै संस्थाले गरून् भन्ने पनि म यही तपाईँकै कार्यक्रमबाट, यो लोकप्रिय कार्यक्रमबाट त्यो आह्वान पनि गरेँ। यसभन्दा अगाडि सायद मलाई लाग्छ संविधान सभाको दोस्रो निर्वाचनताका एउटा चाहिँ कुनै संस्थाले गरेको थियो, त्यो आफैमा त्यो संस्था र त्यसले गरेको सर्वेक्षण कति विश्वसनीय छ भन्ने चाहिँ त मलाई त्यति जानकारी छैन, मैले अहिले बिर्सि पनि सकेँ. तर उसले चाहिँ एउटा इन्ट्रेस्टिङ कुरा के गरेका थियो भने राजनीतिक दलका आधारमा राजनीतिक दलले जसलाई भन्छ त्यसलाई चाहिँ 80% चाहिँ करिब करिब मतदाताहरूले दलकै आधारमा चाहिँ भोट हाल्ने हामीहरूको परम्परा छ भन्यो. त्यो अहिले यो 72 सालमा नयाँ संविधान आएपछि त्यसमा थोरै परिवर्तन चाहिँ देखिएको छ. त्यो त्यो दललाई मतदान गर्ने अथवा चाहिँ अन्य दलहरू जो चाहिँ स्वतन्त्र अथवा नयाँ दलहरूलाई पनि अलिकति खुकुलो मतदाता भएको सहरी क्षेत्रमा चाहिँ मतदान गर्ने एउटा खालको परम्परा चाहिँ त्यो काठमाडौँले पनि देखायो. काठमाडौँ बाहिर पनि त्यस्ता केही उदाहरणहरू भए, धरान लगायत केहीमा स्थानीय निर्वाचनमा त्यसको प्रभावले होला. अहिले पनि धेरै ठुलो सङ्ख्यामा स्वतन्त्र र नयाँ दलहरूबाट काफी मात्रामा उम्मेद्वारहरू उठिरहेका छन्. यसको मतलब अलिकति नेपालको चाहिँ भोटिङ प्याटर्नमा थोरै चाहिँ परिवर्तन आएको भन्ने चाहिँ देखिन्छ. र उसले चाहिँ अन्य घोषणा पत्र पढेर चाहिँ 10-15% मान्छे मात्रै त्यसबाट प्रभावित हुन्छन् र त्यो भोटमै त्यो कति रूपान्तरण हुन्छ भन्ने कुरा चाहिँ धेरै कठिन छ भन्ने चाहिँ गरेका थियो एउटा सर्वेक्षण, होइन अहिले मैले बिर्सि पनि छ कि धेरै पहिला हो. तर मलाई के लाग्छ भने त्यो धेरै हदसम्म त्यति बेला पनि सही थियो र त्यसको प्रतिशतमा 5-10% यताउता भयो होला. तर त्यो खालको चाहिँ सर्वेक्षणमा एउटा एउटा खालको सत्यता छ भन्ने मैले अहिले पनि ठान्छु, किनकि त्यो राजनीतिक दलहरूका घोषणा पत्रहरू असाध्यै औपचारिक रूपमा उनीहरूले थोरै निकाल्छन् र त्यसलाई चाहिँ बाँड्छन्, त्यो एउटा औपचारिक चाहिँ कर्मकाण्डी रूपमा भनेर मैले किन भनेको भने त्यो चाहिँ काठमाडौँमा हल्लाखल्ला गर्न मिडियामा हल्लाखल्ला गर्न त्यसले काम गरिरहेको हुन्छ र त्यसले चाहिँ केही राजनीतिक दलहरूले जस्तै माओवादी केन्द्रले अहिले शासकीय स्वरूपको कुरा उठाएछ, त्यस्तै राप्रपाले पनि शासकीय स्वरूपको कुरा उठाएछ, शासकीय स्वरूपमा चाहिँ परिवर्तनको कुरा उठाएछ. यस्ता कुराले अलिकति मतदातालाई छुन्छ पनि, किनकि हाम्रो अस्थिर राजनीतिले गर्दा यदि प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री अथवा राप्रपाले भने जस्तै राज संस्थाको पुनर्बहाली गरेर राष्ट्रपतिको ठाउँमा राजालाई राखेर अनि प्रत्यक्ष प्रधानमन्त्री जस्ता कुराहरू के हुन्छन् भने उनीहरूका राजनीतिक दलहरूको लागि अथवा चाहिँ बाहिर पनि यो यो शासकीय स्वरूपमा उठेका कुराहरू हुन्. यस्ता कुराहरूमा अलिकति जो नेपाली समाज चाहिँ यस संघीयता अथवा प्रदेश सरकारका कुरा यस्ता कुराहरूमा अलिकति विभाजित पनि छ सामाजिक चाहिँ तहमा, अनि यस्ता मुद्दाहरूमा चाहिँ अलिकति राजनीतिक दलहरूले यस्तो यस्तो अडान लिएका छन् जो चाहिँ ठिक छ अथवा बेठिक छ भनेर केही चर्चाहरू हुन्छन् जो असाध्यै ध्रुवीकृत मुद्दाहरू हुन्छन् होइन. त्यस बाहेकका मुद्दाहरूमा चाहिँ सबैले चाहिँ एउटा कुरा चाहिँ अलिकति जोड दिएको कुरा के छ भने खास गरेर स्वास्थ्यको क्षेत्रमा, शिक्षाको क्षेत्रमा, सामाजिक सुरक्षाको क्षेत्रमा अनि रोजगारी र चाहिँ समृद्धिको कुराहरू सबैले नै लेखेका छन् होइन एक प्रकारले. तर यी मुद्दाहरू चाहिँ सधैँ समाजमा छन् पनि, तर यी मुद्दाहरूलाई चाहिँ ठोस रूपमा अझ 20 लाख मान्छेहरूलाई माओवादी केन्द्रले त रोजगारी प्राधिकरणकै कुरा उठाएको छ होइन, भन्दाखेरि 20 लाख मान्छेहरू जो कि अहिलेको श्रम बजारमा 5 लाख मान्छेहरू श्रम बजारमा आउँछ प्रति वर्ष नेपालमा, भनेपछि 5 वर्षकै लागि चाहिँ उसले भन्यो भने पनि 20 लाख मान्छेहरूलाई चाहिँ उसले 5 वर्षभित्रमा रोजगारी सिर्जना गर्नका लागि रोजगारी बढै बनाउने कुरा गर्छ. विदेशबाट आउनेलाई हामीले कति कठिन छ, यहाँ समाजवादीले 10 लाख चाहिँ ऋण चाहिँ सहुलियतमा चाहिँ उपलब्ध गराउने कुरा गरेको छ होइन, उसले कमाएर तिर्ने गरेर भन्दा राजनीतिक दलहरूले खपतका लागि त्यो राजनीतिक खपतका लागि जे कुराहरू गर्छन् ती कुराहरू गर्नका लागि हाम्रा हाम्रो चाहिँ अर्थ राजनीतिक अवस्था कस्तो छ भनेर त्यसले सपोर्ट गर्छ कि गर्दैन भनेर तथ्यहरू केही पनि दिँदैन होइन. त्यो तथ्यहरू नदिएपछि के हुन्छ भने ती कुराहरू हावादारी लाग्छन् नागरिकलाई र उनीहरूले चाहिँ त्यो तथ्यमा टेकेर यो आएको छैन भन्ने कुरा यसभन्दा अगाडिका घोषणा पत्रहरू जस्तै नै होला भनेर धेरै जसोले नपढिकन त्यो फालिदिन्छन्, किनकि त्यो कपी पेस्ट जस्तै पनि छ, उस्तै उही परम्परालाई उस्तै तरिकाले लेखेको छ र त्यो धेरै कथाहरू चाहिँ गुनिएको छ र हिजो आज चाहिँ गठबन्धन किन हुनु पर्यो भन्ने पुष्टि गर्नलाई नै धेरै शब्दहरू खर्च गर्नुपर्ने होइन राजनीतिक पार्टीहरूलाई, अनि त्यो गठबन्धनले चाहिँ फेरि स्थिर सरकार बनाउँछ भनेर चाहिँ दावी गर्नुपर्ने, जो कि एउटै पार्टीको झन्डै 2/3 सरकार पनि आफै चाहिँ आफ्नै पार्टीभित्रको अन्तर्द्वन्द्वले यहाँ त्यो स्थिरता प्रदानै गर्दैन होइन. हिजो चाहिँ एउटै पार्टीको 6 चाहिँ हामीले प्रादेशिक सरकार र एउटा चाहिँ सङ्घीय सरकार बनाउँदाखेरि पनि स्थिरता दिन सकेनौँ, भन्दाखेरि त हामी कहाँ त पार्टीहरू चाहिँ गठबन्धन बनाए पनि समस्या, एउटै पार्टीलाई चाहिँ अत्यधिक बहुमत दिए पनि समस्या, यी समस्याहरू किन आए भनेर मसिनरी उनीहरूको आफ्नो चाहिँ समीक्षा चाहिँ पार्टीभित्र छैन.
1: यो जस्तो
3: यो घोषणा मात्रै छ
1: हजुर, यो
3: हामीलाई त्यति धेरै ठुलो सरकार हुँदैन
1: हजुर. यो घोषणा पत्रकै कुरा गरिरहँदाखेरि चाहिँ जस्तो अघि यहाँले पनि भन्नुभयो अब यो अलिकति बढी हावादारी भनेर मान्छेले भन्छन् भनेर पनि कुरा गर्नुभयो। यो घोषणा पत्र बनाउँदाखेरि जसरी राखिन्छ नि त्यो चाहिँ त्यसमा अलिकति रिसर्च हुन्छ, त्यसको लागि पूर्व तयारी हुन्छ, त्यसको लागि केही गृह कार्य भएर चाहिँ त्यसमा लेखिन्छ कि अब यहाँले भन्नुभएको जस्तो यो प्रायः त अब हामीले सुन्छौँ यो एकदमै पटक पटक सुन्ने गरेको चाहिँ कपी पेस्ट गरिन्छ, अब यो हतार हुन्छ कि अथवा यसको बारेमा खासै ज्ञान हुँदैन कि अथवा त्यो ज्ञानमा चाहिँ सीमितता भएर त्यस्तो हुन्छ कि खास यो किन यो सधैँ एकै खालको गोलमोटल? अनि कतिपय चाहिँ यस्तो पनि हुन्छ कि शब्दावलीहरू शब्दहरू चाहिँ बुझ्दै बुझिँदैन भन्नु खोजेको के हो? यो सीमित जसले बुझ्छ उसले लेख्छ तर जसले पढ्नुपर्ने हो उसले त बुझ्दै बुझ्दैन, यस्तो किन हुन्छ?
3: यो के हुन्छ भने यो राजनीतिक घोषणा पत्रहरू बनाउँदाखेरि खास गरेर दुई तहका मान्छेहरूबाट बनाउनु पर्ने हुन्छ होइन, एउटा चाहिँ प्राविधिक तह हुन्छ जो चाहिँ केही अब विद्युतको कुरा गर्दा त्यसप्रति जानेको ज्ञान भएको विज्ञको चाहिँ आवश्यकता पर्छ, पर्यावरणको कुरा गरौँला हाम्रो पर्यावरण र विकासलाई कसरी जोड्ने भन्ने कुरा होला, हाम्रो शिक्षालाई चाहिँ हामीले कस्तो बनाउने भन्ने कुराहरू होला, स्वास्थ्यको कुराहरू होला, त्यो एउटा चाहिँ प्राविधिकले गर्नुपर्ने तथ्यगत कुरा आउँछ भने एउटा चाहिँ राजनीतिक दिशाको कुरा आउँछ। राजनीतिक दिशाको कुरा आउँदा हाम्रा राजनीतिज्ञहरू कस्ता छन् भन्नुहुन्छ भने त्यो राजनीतिक दिशा प्रदान गर्न पनि सक्दैनन्, अब त्यो विज्ञ त राजनीतिज्ञहरू हुने कुरा पनि भएन, उनीहरू चाहिँ कुनै कुनै अपवासहरू होलान् तर धेरै जसो राजनीतिमा त्यस्तो मान्छेको अपेक्षा पनि गरिएको हुँदैन, ऊ जनतासँग जोडिएको हुन्छ। तर हाम्रा चाहिँ राजनीतिज्ञहरूले के गर्छन् भने ल घोषणा पत्र बनाउनु पर्यो भनेपछि पार्टीभित्र रहेका बुद्धिजीवीहरूलाई त्यो जिम्मा दिन्छ, वामपन्थीहरूको पनि एउटा बुद्धिजीवी छ जो परोक्ष पार्टीप्रति परोक्ष सम्बन्ध राख्छ। अब यता नेपाली कङ्ग्रेसकै कुरा गर्ने भने पनि विज्ञहरू चाहिँ उनीहरूका चाहिँ विज्ञहरू धेरै छन् बुद्धिजीवीहरू पनि धेरै छन् तर त्यो पार्टीसँगको कनेक्सन पार्टीको डिरेक्सनको चाहिँ तहमा हेर्ने भने त्यसको कनेक्सन टुटेको देखिन्छ त्यहाँ पनि। भन्दाखेरि नेपाली कङ्ग्रेस केही हदसम्म चाहिँ मलाई के लाग्छ भने उसको पार्टीको चरित्रले गर्दाखेरि वामपन्थीहरूको जस्तो धेरै लफाजी चाहिँ हुँदैन र उनीहरूले चाहिँ अलिकति आफूले गर्न सक्ने कुराहरू अलि बढी लेख्न चाहिँ खोज्छन्। तैपनि उनीहरूका चाहिँ घोषणा पत्रहरू पनि के हुन्छन् भने त्यो राजनीतिक नेतृत्व र राजनीतिक दिशाबाट चुडिएको एउटा चाहिँ चुडिएको चङ्गा जस्तो देखिन्छ होइन, त्यो अलिकति माथि टप टपमा चाहिँ त्यो घोषणा पत्र बन्ने त्यसले चाहिँ राजनीतिक आधार चाहिँ नभेट्याउने त्यो खालको हुन्छ। अब वामपन्थीहरूको हेर्नुहुन्छ भने तपाईँले भने जस्तो उनीहरूका केही जार्गनहरू यस्ता छन् त्यही पार्टीका भित्रकाले मात्रै बुझ्छन् अरूले कसैले पनि बुझ्दैन, एकदम धेरै चाहिँ त्यो वामपन्थी जार्गनहरूले चाहिँ भरिएको घोषणा पत्र हुन्छ उनीहरूको र उनीहरू चाहिँ के गर्छन् भने बढी चाहिँ विगतको समीक्षामा उनीहरूका धेरै समय खर्चेको हुन्छ र अहिले अहिले अहिलेको कुरा गर्दाखेरि चाहिँ असाध्यै आजको कुरा गर्दैनन् कि त भविष्यको असाध्यै ठुलो समाजवादमा पुगेपछि सबै समाधान हुन्छ भन्ने कुरा छ या चाहिँ विगतको चाहिँ समीक्षा मात्रै छ अनि वर्तमानको के छ त भन्दा केही पनि छैन अनि मान्छे त वर्तमानमा बाँच्छ, त्यसमा आज हामीले गर्न सक्ने कुराहरूलाई टेकेर मात्रै भविष्यको चाहिँ रणनीति तयार गर्नुपर्ने हो। तर वामपन्थीहरूको तपाईँ धेरै हेर्नुभयो भने भविष्य असाध्यै सुन्दर छ, हिजो चाहिँ हामी चाहिँ यसो यस्तो हुनाले गल्ती भएको हामी सही थियौँ अरू गलत थिए र आज चाहिँ आजका समस्याहरू के छन् त भन्दा उनीहरूले छुन्नन् आज किनभने आज उनीहरूको राम्रो छैन होइन, आजका कुरा गर्न उनीहरूलाई घाटा छ, त्यसमाले वामपन्थीहरूको एउटा त्यो खालको चाहिँ परम्परा रहिआएको हुनाले उनीहरूका भविष्यमा चाहिँ यति गर्ने यो गर्ने भन्ने तथ्यहीन कुराहरू आजको सत्यतामा नटेकिकन बढी घोषणा पत्रहरू लेखिएका छन् र केही नयाँ दलहरूले पनि घोषणा पत्र ल्याएका छन्। मैले अपेक्षाकृत हेर्दा बरु नयाँ दलहरूले के भने धेरै कुराहरू चाहिँ आजका कुरा गरेका छन्
1: हजुर। यो खाने पानीको समय होला यो घोषणापत्रमा अहिलेका घोषणापत्रहरूमा के छन् यहाँले अध्ययन पनि गर्नुभयो होला, अहिले हामी त्यसमा चर्चा पनि गर्छौँ। हामीसँग केही सहभागीहरू टेलिफोनमा आइसक्नु भएको छ, उहाँहरूका प्रश्न विचार लिउँ त्यसपछि अनि हामी हाम्रो कुराकानीलाई निरन्तरता दिन्छौँ। उषा ढुङ्गाना हुनुहुन्छ अछामबाट, उषाजी कार्यक्रम नेपाल चौतारीमा स्वागत छ यहाँलाई।
4: हजुर नमस्कार अनि अतिथिजीलाई पनि नमस्कार।
1: हजुर नमस्कार, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस् न।
4: हजुर मेरो प्रश्न चाहिँ यस प्रकार छ, विभिन्न राजनीतिक दलका घोषणा पत्र वा प्रतिबद्धता पत्रमा के कस्ता पक्षहरू उल्लेख भएका हुन्छन् र बहुदलीय व्यवस्था प्राप्तिमा राजनीतिक दलहरूको भूमिका कस्तो हुनुपर्छ?
1: हस् धन्यवाद उषा ढुङ्गाना अछामबाट। त्यसै गरी तिलक अधिकारी हुनुहुन्छ चितवनबाट, तिलकजी कार्यक्रम नेपाल चौतारीमा स्वागत छ यहाँलाई।
5: हजुर नमस्कार पनि नमस्कार मेरो,
1: तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस् तिलकजी।
5: प्रश्न के छ भने अब हरेक पार्टीको आफ्नो घोषणा पत्र हुन्छ, त्यो घोषणा पत्रमा जति पनि लेखेका कुराहरू पढ्दा अथवा सुन्दा कतिपय मान्छेहरू हाँस्छन्, त्यो हाँस्नुको कारण के हो र घोषणा पत्रमा खास कस्ता कस्ता कुराहरू लेख्नुपर्ने हो, घोषणा पत्रमा आवश्यकता भन्दा किन अनावश्यकता कुराहरू लेखिन्छ र त्यसलाई त्यो घोषणा पत्रमा लेखिएका कुराहरूलाई भोलि गएर उनीहरूले सही तरिकाले काम गर्न सकेनन् भने त्यस तिनलाई सजाय दिने व्यक्ति को हुन्छ, यसको बारेमा प्रश्न पारिदिनुहोस्।
1: हस्, धन्यवाद तिलकजी। तिलक अधिकारी चितवनबाट हुनुहुन्थ्यो। त्यसै गरी कृष्ण भट्ट हुनुहुन्छ बैतडीबाट। कृष्णजी, यहाँलाई नेपाल चौतारीमा स्वागत छ।
6: हस्, धन्यवाद।
1: प्रश्न विचार के छ राखिदिनुहोस्।
6: मेरो नमस्कार है।
1: हजुर नमस्कार, विचार राखिदिनुहोस्।
6: मेरो प्रश्न भन्दाखेरिमा, जस्तै अब यो बहुदलीय व्यवस्था भन्छन् अहिले त होइन, घोषणा पत्र सबैले जारी गर्छन् होइन, अब यो अनावश्यक प्रतिबद्धता अनि त्यो दोहोऱ्याइ र त्यो राखिरहने होइन, वर्षको वर्ष त्यही नै अब पुरा नगर्ने होइन, अझ त्यहीलाई थपेर अनि बढाएर राख्ने होइन, यो लामो लामो बनाउने होइन, जुन आवश्यकता पर्ने त्यो चिजलाई नराखेर, जस्तै अब शिक्षा स्वास्थ्यलाई रोजगारीलाई मात्र भन्छन्, त्योभन्दा अरू आवश्यकता हुन्छ कि हुँदैन, त्यो बारे प्रश्न पारिदिनु अनुरोध गर्दछु।
1: हस्, कृष्ण भट्ट जी बैतडीबाट हुनुहुन्थ्यो। कृष्णजी, यहाँलाई पनि धेरै धेरै धन्यवाद। अर्को एउटा पनि म लिइहाल्छु, अनुमोल खत्री हुनुहुन्छ बागलुङबाट। अनुमोलजी, यहाँलाई स्वागत छ नेपाल चौतारीमा।
7: हजुर नमस्कार।
1: हजुर, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्।
7: हाम्रो मोमराम सरलाई पनि नमस्कार है।
3: नमस्कार।
7: मेरो प्रश्न के छ भन्दा, यो विभिन्न राजनीतिक दलहरूले विभिन्न सीमा समयमा घोषणा पत्रहरू ल्याउने अनि त्यो घोषणा पत्र ल्याइसकेपछि त्यो कार्यान्वयनमा पनि नहुने, अब अहिलेको जुन शासकीय स्वरूप छ त्यो शासकीय स्वरूपलाई परिवर्तन गर्नुपर्छ भन्ने, अब त्यो परिवर्तन गर्ने भनेर मात्र हुँदैन र यो संविधान संशोधन पनि गर्नुपर्छ, यो जुन शासकीय स्वरूप छ यो लाई नयाँ ढङ्गले परिवर्तन गर्नको लागि, अब यो हाम्रो जुन इलेक्सन पनि एउटा प्रधानमन्त्री जुन एउटा जनताबाट चुनिने एउटा व्यवस्था भइदियो भने मात्र पनि एउटा।
1: उहाँको टेलिफोनमा के समस्या आयो जस्तो छ। हुन्छ, मोहरामजी, अब उहाँ हामी चारजनाको छ लिउँ, पाले पालो उहाँहरू।
3: हाम्रो उषाजीले जुन चाहिँ बहुदलीय व्यवस्थामा दलहरूको भूमिकाको कुरा गर्नुभएको छ, वास्तवमा बहुदलीय व्यवस्थामा दलहरूको नै प्रमुख भूमिका हुन्छ, उनीहरू नै निर्वाचित हुन्छन्, निर्वाचित भएर उनीहरूले नै सरकार बनाउँछन्, त्यस कारणले बहुदलीय व्यवस्थामा दलहरू नै सर्वोपरि हुनाले नै यो निर्वाचन भएको छ र उनीहरू त्यसै हुनाले नै हामी के चर्चा गरिरहेछौँ भने राजनीतिक दल कस्तो हुनुपर्छ र उनीहरूका चाहिँ आफ्नो चाहिँ कर्तव्य के हो र मतदातालाई चाहिँ उनीहरूले कसरी आफ्नो कुराहरू चाहिँ राख्नुपर्छ र उनीहरूबाट मत माग्नुपर्छ भन्ने कुरा चाहिँ यही विषयमा नै हामी कुरा गरिरहेछौँ र बहुदलीय व्यवस्थामा दलहरू नै सर्वोपरि हुन्छन् र हामीलाई चाहिँ 5 वर्षको लागि हामीले उनीहरूलाई म्यान्डेट दिन्छौँ र उनीहरूले नै फेरि सरकार बनाउँछन् र त्यो सरकार बनाएपछि दुवै तहबाट, एउटा चाहिँ नीति निर्माणको तहबाट र अर्को चाहिँ हाम्रो चाहिँ दैनन्दिनको चाहिँ प्रशासकीय कामदेखि लिएर सबै राजनीतिक दलहरूले एउटा नीतिगत रूपमा चाहिँ उनीहरूले जुन नीति लिन्छन् त्यसैको आधारमा हुने हुनाले महत्त्वपूर्ण हुन्छ। र अर्को कुरा यहाँ तिलक अधिकारीजीले भन्नुभएको थियो, घोषणा पत्रहरूमा कस्तो कुरा वास्तवमा लेखिनुपर्ने हो,
1: घोषणा पत्र पढेर मान्छे किन हाँस्छन् भन्ने उहाँको अर्को प्रश्न
3: हाँस्छन् पनि भन्नुभएको थियो, वास्तवमा त्यो हाँस्छन् सही नै हो, त्यो हाँसेको कारण के हो भन्नुहुन्छ भने राजनीतिक दलहरूले जानेर चाहिँ जोड गर्नुपर्ने हो आफ्ना कुराहरू राख्न, किनभने दुई तहका कुराहरू हुन्छन्, एउटा चाहिँ आजका कुरा हुन्छन् र आजको कुरा चाहिँ भोलि 50 वर्षपछि हामीले कुन रणनीतिक लक्ष्य कुन गोल सेट गर्छौँ भन्ने हो, होइन, पहिले त राजनीतिक दलहरू गोल सेटर पनि हुन्, उनीहरूले चाहिँ 20 वर्षपछि के गर्छन् भन्ने कुरा आजका प्रत्येक चाहिँ क्रियाकलापहरूबाट निर्धारित हुन्छ, त्यस हुनाले उनीहरूले दीर्घकालीन कुरा गर्दा उदाहरणकै लागि भनौँ 20 वर्षपछि हामी 20,000 मेगावाट चाहिँ बनाउँछौँ भनेपछि 1 वर्षमा कति बनाउँछौँ त र हिजो कति बनायौँ त, त्यसका आधारमा चाहिँ आजका प्राथमिकताहरू तय हुन्छ, होइन, त्यसरी नै हामी भोलि विद्युतीय सवारी साधनको कुरा छ, पर्यावरणको कुरा छ अथवा शिक्षाको कुरा छ भने आज हामी कुन अवस्थामा छौँ, कति शिक्षित छन् र त्यो शिक्षालाई कति प्रतिशत पुर्याउँछौँ, त्यो सम्भव छ कि छैन, र बजेट चाहिँ घटाउँदै जानुभएको छ, 62-63 सालदेखि यताको मात्रै कुरा गर्ने भने 17% बजेट चाहिँ शिक्षामा जान्थ्यो, आज 8% आधामा ल्याइसक्नुभयो, होइन, तर अब शिक्षामा धेरै ठुलो गुणात्मक परिवर्तन गर्छ भन्दाखेरि त उहाँहरू चाहिँ 2-3 दलहरूका मात्रै घोषणा पत्र हेर्नुभयो भने तपाईँ उनीहरू त 62-63 सालदेखि लगातार सरकारमा छन् भन्दाखेरि त्यो जनताले किन हाँस्छन् भन्दा त्यसै कारणले हाँस्छन्, उनीहरू भन्छन् अर्कै कुरा गरिरहेको त अर्को छन्, फेरि तपाईँ शिक्षाको बजेट चाहिँ जहाँ सभ्य राष्ट्रहरू हुन्छन् जहाँ चाहिँ शिक्षाको बजेट चाहिँ 20-25% खर्च गर्छ, जहाँ चाहिँ विश्वविद्यालयले ज्ञान उत्पादन गर्छ, तर हामी कहाँ किन विश्वविद्यालय कमजोर बन्दै गए भन्दाखेरि राजनीतिक दल झन् पुरानो छ, अरू देशमा के छन् भने विश्वविद्यालय 300-400-500 वर्षका छन्, होइन राजनीतिक दलहरू चाहिँ 10-15-20-25 वर्षका हुन्छन्, हामी कहाँ चाहिँ 75-80 वर्षका राजनीतिक दल छन्, विश्वविद्यालय 60 वर्षको सफल होइन भन्दाखेरि त हाम्रो शिक्षा नीतिको कुरा सबै दलले गरेका छन्। तर त्यो शिक्षा नीतिको कुरा गर्दाखेरि उहाँहरूले के गर्नुभएको छ भनेर त्यो डेटा हेर्नु हो भने 62-63 सालदेखि बजेटको एलोकेसन कसरी भएको छ भन्ने मात्रै एउटा चाहिँ कम्पोनेन्ट्सलाई हेर्ने बित्तिकै उनीहरू झुटो बोलिरहेछन् भन्ने देखिन्छ। अब स्वास्थ्यकै कुरा गर्दा सबभन्दा धेरै माफियाकरण भएको चाहिँ विषय स्वास्थ्य छ होइन, भने स्वास्थ्यलाई निजीकरणमा पनि यति भद्दा निजीकरण राजनीतिक दलहरूले गरेका छन् र उनीहरूले आफ्ना नेताहरूले आफूले आफ्नै सांसदहरूले जहाँ चाहिँ त्यो कन्फ्लिक्ट अफ इन्ट्रेस्ट भन्छ आफ्नै चाहिँ सहकारी आफ्नै चाहिँ हस्पिटल बनाउनका लागि आफ्नै चाहिँ त्यो सिट बढाउनका लागि जे चलखेल चाहिँ संसदमा हुन्छ त्यो तपाईँले देख्नुभयो भने स्वास्थ्यको विषयमा यिनीहरूले रिफर्म गर्छन् त भन्दाखेरि कसैले पत्याउँदैन, त्यहाँ पनि हाँस्छन्, गोविन्द केसीका कतिवटा अनसन भए भनेर त्यो मान्छेले गनेर बसिरहेका छन्। भन्दाखेरि सार्वजनिक यातायातको हालत त झन् यति खराब छ कि हामीले चाहिँ विगत 5 वर्षको विगत चाहिँ 15 वर्षको चाहिँ तपाईँले डेटा हेर्नुभयो भने 3-2 जनयुद्ध त फेरि भइसके, किनभने चाहिँ त्यो हाम्रो 3 कुराबाट तपाईँ चाहिँ गुणस्तरहीन यातायातका साधनहरू जुन सार्वजनिक यातायात छन् त्यसपछि असाध्यै चाहिँ हचुवामा दिएको व्यावसायिक लाइसेन्स र हाम्रो चाहिँ रोड पर्मिट रोडको चाहिँ ट्र्याक खोल्न पाएको छैन रोड पर्मिट दिइसक्छ त्यसका कारणले 40,000 मान्छेहरू चाहिँ मरिसके भन्दाखेरि त तपाईँ 40,000 मान्छेले अनाहकमा हाम्रो चाहिँ पोलिसी राम्रो नभएको कारणले जुन चाहिँ ज्यान गुमाएका छन् हाम्रा सडकको हाम्रा यातायातका साधनहरूको र चाहिँ यातायातमा कस्ता मान्छेले चलाइरहेछ उसले नक्कली लाइसेन्स लिएर गरेको छ कि उसको कति वर्षको छ भन्ने कुरा नजानेको हुनाले हामीले त्यो पोलिसीलाई राम्रोसँग रिफर्म नगरेको हुनाले यति धेरै चाहिँ जनधनको क्षति जुन भएको छ यसको हिसाबै गरेका छैनौँ हामी। हामी त्यो 17,000 धेरै भनिन्छ होइन, तर हामी दिनदिनै चाहिँ मान्छेहरू कसरी मरिरहेछन् बिना काममा भन्दाखेरि त यो पनि डरलाग्दो बाटो हो। मैले भन्न खोजेको चाहिँ त्यसलाई छुट दिनुपर्छ भने होइन, तर हामीले चाहिँ हाम्रा चाहिँ पोलिसीहरूबाट चाहिँ हेर्नु पर्यो भन्ने कुरा हो। त्यसै हुनाले नै त्यो हाँस्छन् होला भन्ने मलाई यति मात्रै त्यहाँ जाउँ। कृष्ण भट्टजीले बहुदलीय व्यवस्थामा चाहिँ शिक्षा र स्वास्थ्य मात्रै चाहिँ कुरा हो कि अरू पनि हो भन्ने भनेर क्वेसन गर्नुभएको छ। अरू पनि छन् राजनीतिक दलहरूले सायद नछोएको त कुनै विषय नै छैन होइन, नासामा हामी चाहिँ चन्द्रमामा जान्छौँ भन्ने लेखा छैन, अरू चाहिँ बाँकी सबै नै छ त्यहाँ, तर त्यो गर्छन् कि गर्दैनन् भन्ने कुरा विगत 25 वर्षदेखि लगातार त्यही लेखिएको हुनाले नै हामीले चाहिँ उनीहरूका राम्रा कुराहरू पनि त्यो अविश्वास गर्नुपर्ने एउटा चाहिँ जुन हाम्रो लोककथा छ होइन कालु र चाहिँ बाघको कथा, त्यस्तै हामीलाई के छ भने अहिले आएका घोषणा पत्रहरू पनि पोहोरका जस्तै त होलान् र पढ्दाखेरि त्यस्तै नै हुन्छन्। त्यो कपी पेस्ट धेरै गरिया छ, बढी समीक्षा हुन्छन् भनेर लामो चर्चा यसभन्दा अगाडि गरियो, अरू पनि छन्। र अब यो कार्यान्वयनको पाटो र शासकीय स्वरूपको जुन चाहिँ अनुमोलजीले कुरा गर्नुभयो, वास्तवमा शासकीय स्वरूपको चाहिँ अब संसदबाटै गर्ने हो, त्यो त दुई तिहाई बहुमत नभइकन त्यो शासकीय स्वरूप फेर्न सकिँदैन। अब कुनै पार्टी हिजो चाहिँ प्रत्यक्ष निर्वाचित चाहिँ शासकीय स्वरूपमा नेकपा एमाले र माओवादी केन्द्रको एउटै थियो करिब करिब कि राष्ट्रपति अथवा चाहिँ प्रत्यक्ष निर्वाचित चाहिँ प्रधानमन्त्री फ्रेन्च मोडेल भनेर नेकपा एमाले चाहिँ तात्कालिक संविधान सभामा वकालत गरेका थिए। तर यी दुईटै पार्टीको द्वितीय बहुमतको नजिक जाँदाखेरि पनि शासकीय स्वरूपको कुरा संसदमा त आएन भन्दाखेरि उहाँहरूले चाहिँ त्यो झुटो बोलिरहनु भएको छ। र अझ खतरनाक कुरो के हो भने उहाँहरूले चाहिँ हिजो जुन ढङ्गले चाहिँ एउटा प्रतिपक्षमा बस भनेर चाहिँ जम्मा प्रत्यक्षतर्फ 23 सिट जितेको नेपाली कङ्ग्रेसलाई उहाँहरू चाहिँ आफै गुहार गरेर आफ्नो ठुलो पार्टी फुटाएर जसरी चाहिँ उहाँहरूले चाहिँ काङ्ग्रेसलाई चाहिँ सत्ताको चाहिँ नेतृत्व गरिदिनु पर्यो भनेर हात जोड्नुभयो, आज फेरि त्यही प्रतिपक्षसँग मिलेर हामी चाहिँ गठबन्धन गरेर आउँदैछौँ भन्नुभएको छ। भन्दाखेरि त आफ्ना मतदाताको पनि अपमान भएको छ। यो 5 वर्षमा तपाईँ हेर्नुभयो भने यो शासकीय स्वरूपको कुरा मात्रै होइन, त्यो कार्यान्वयनको पक्षमा जे गर्न भनेर मत माग्नु भएको थियो उहाँहरू त्यसको उल्टो गर्नुभयो। त्यस कारणले पनि मलाई लाग्छ यी यावत प्रश्नहरूमा राजनीतिक दलहरूले बढी चाहिँ सोचुन् र घोषणा पत्रहरू आफूले गर्न सक्ने त्यो प्रतिबद्धता भन्नुभएको छ अथवा सङ्कल्प भन्नुभएको छ, त्यो त प्रतिबद्धता भने त गर्न सक्ने कुरामा प्रतिबद्धता लिनु पर्यो, गर्न नसक्ने कुरामा चाहिँ किन प्रतिबद्धता लिनु? त्यसो हुनाले चाहिँ त्यो प्रतिबद्धता पत्र भन्नुहोस् अथवा सङ्कल्प पत्र भन्नु त्यो वास्तवमा त्यो घोषणा पत्र नै हो। त्यो हामीले 5 वर्षमा यहाँ यहाँ काम गर्छौँ जसको आधारमा त्यो 5 वर्षको यो काममा टेकेर हामी 10-20 वर्षपछि यो लक्ष्य हासिल गर्छौँ भन्ने कुरा प्रष्ट रूपमा चाहिँ 2-3 पेजको एउटा बुलेट पोइन्टमा लेखिदिँदा हुन्छ उहाँहरू।
1: हजुर, हामीसँग अझै 3 चाहिँ सहभागी टेलिफोनमा आइसक्नु भएको छ, उहाँहरूको प्रश्न लिउँ। रामबहादुर पुलामी हुनुहुन्छ बर्दियाबाट, रामबहादुरजी यहाँलाई स्वागत छ नेपाल चौतारीमा।
8: हजुर नमस्कार।
1: हजुर, तपाईँको प्रश्न विचार के छ अतिथिसँग राखिदिनुहोस् न।
8: अतिथिजीलाई पनि नमस्कार है।
3: नमस्कार रामबहादुरजी।
7: मेरो चाहिँ प्रश्न यस प्रकार रहेको छ, जस्तै अब यो राजनीतिक दलहरूले जुन हरेक घोषणा पत्रहरूमा हरेक उसलाई चाहिँ समेट्छन् तर अपाङ्गहरूको एजेन्डालाई किन समेट्दैनन्, र अपाङ्गहरूको एजेन्डालाई कदमकाल समेटे पनि उनीहरूको चाहिँ एजेन्डा चाहिँ कार्यान्वयन हुन चाहिँ एकदम कठिन भइरहेको छ। यसमा चाहिँ राजनीतिक दलहरूले अलि सोच्न जरुरी छ कि भन्ने चाहिँ मेरो चाहिँ प्रश्न हो।
1: र
7: अर्को कुरो अपाङ्गहरूलाई प्राथमिकता नदिनुमा अपाङ्ग राजनीतिक दलहरूको पनि कमजोरी हो कि जस्तो लाग्छ मलाई। यसमा चाहिँ तपाईँको विश्लेषण के छ प्रश्न पारिदिनु, हार्दिक अनुरोध गर्दछु।
1: हस् धन्यवाद, धन्यवाद रामबहादुर पुलामेजी। त्यसै गरी जगत सुनार हुनुहुन्छ दैलेखबाट, जगतजी यहाँलाई स्वागत छ नेपाल चौतारीमा।
8: हेलो नमस्कार।
1: हजुर नमस्कार, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्।
8: अतिज्यूलाई पनि नमस्कार।
3: हजुर नमस्कार,
8: एकदमै आज म खुसी छु किनकि मेरो प्रिय लेखक आदर्श व्यक्ति खनाल सरसँग म आभार निस्कनु पाएँ, फेरि एकचोटि म आभार व्यक्त गर्न चाहन्छु। मेरो प्रश्न व्यक्त गर्नुभयो होइन, जस्तो अहिले भने नि सबैले देखेको र नातेदार उम्मेदवार बढ्दा देखिन्छ क्या, जस्तो कुनै न कुनै रूपमा त नातावाद गिर्पावादमा जोडिएका मान्छेहरू। अर्को कुरा फेरि जस्तो अब अपाङ्गता भनेर टोकिया छ अथवा पर्सेन्टको रूपमा उनीहरू अपाङ्गताभित्र पनि त्यो खासकै अलि पाउनुपर्ने अथवा पहुँचको आधारमा भइरहेको छ कि प्राथमिकताको आधारमा भन्दा पनि अब सङ्कल्प पत्र प्रतिबद्धता पत्र अथवा घोषणा पत्र जे गरिन्छ जे लेखिन्छ बोलिन्छ त्यो देखाउनको लागि अथवा सुनाउनको लागि अथवा हल्ला खल्ला अघि भने जस्तै होइन त्यो खालको मात्रै जो सामान्य जनताहरू जो हामी छौँ नि उनीहरूले खास के कुरालाई आधार अथवा के कुरालाई महत्त्व दिँदा अथवा भोट गर्दा केमा ध्यान दिनुपर्छ भन्न
1: मुद्दाको प्राथमिकीकरणका कुरा यहाँले जोड्न खोज्नु भएको जस्तो लाग्यो। जगत सुनार हुनुहुन्छ दैलेखबाट, त्यस्तै गरी पुष्कर थापा हुनुहुन्छ दैलेखबाटै हुनुहुन्छ। पुष्करजी स्वागत छ यहाँलाई नेपाल चौतारीमा।
9: नमस्कार,
1: तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस् पुष्करजी।
9: मेरो प्रश्न के छ भने घोषणा पत्रमा युवाहरूलाई प्राथमिकता दिने भनेर नेताहरूले घोषणा पत्रमा समावेश गरेका हुन्छन् तर यसलाई अघि किन थाहैनन् र घोषणा पत्र लेखन गर्दा अन्य दलले लेखन गरेको घोषणा पत्र सेम टु सेम हुन्छ र एउटा दलले समावेश गर्न नसकेको कुरा पनि कुराहरू अर्को दलले किन समझ्दैन र त्यो एउटा सेम टु सेम आउँछ, त्यो हुनुको कारण के हो? मेरो प्रश्न यति नै।
1: धन्यवाद पुष्कर थापाजी। उहाँले चाहिँ हरेक दलको घोषणा पत्र उस्तै हुन्छ, एउटै हुन्छ, सेम टु सेम हुन्छ, अर्को दलले छुट्याएका कुरा अर्को दलको घोषणा पत्रमा किन समेटिँदैन, त्यस्तो अभ्यास भए त राम्रो हुन्थ्यो भन्ने उहाँको आशय पनि हुनसक्छ। केही हामीले तिनजना सहभागीको प्रश्न विचारहरू लियौँ। मुमारामजी,
3: रामबहादुरजीले त्यो अलिकति फरक क्षमताका व्यक्तिहरू उहाँले चाहिँ अपाङ्ग भन्नुभयो, अलिकति फरक क्षमताका व्यक्तिहरू उनीहरूसँग विशिष्ट अर्कै खालको क्षमता हुन्छ, उनीहरूका लागि राज्यले गर्नुपर्ने साँच्चै नै धेरै दायित्वहरू छन्। त्यो चाहिँ वास्तवमा राजनीतिक दलहरूले केही दलहरूको घोषणा पत्रमा त्यो छ पनि होइन, त्यो अलिकति फरक क्षमता भएका व्यक्तिहरूको लागि चाहिँ के गर्ने भन्ने कुरा र कैयौँ चाहिँ अब यसमा चाहिँ आँखाको कुरा छ, कानको कुरा हुन्छ, अब अथवा चाहिँ उनीहरूलाई हिँड्नको लागि चाहिँ बाटोको कुरा हुन्छ। यी कुराहरूमा चाहिँ अब बाटोको कुरामा त त्यो बिहालै छ होइन, अपाङ मैत्री चाहिँ ऊ चाहिँ छँदै छैनन् कतै पनि, त्यो हस्पिटलमा जाँदा पनि छैन, स्कुलमा जाँदा छैन, तपाईँ अब उसमा विश्वविद्यालयहरूमा छैन, कुनै पनि सार्वजनिक संस्थाहरूमा सरकारी अफिसहरूमा छैन, त्यो प्रकारको असाध्यै व्हिलचेयरहरू चाहिँ जाने बाटोहरू छैनन् भने यसमा चाहिँ धेरै नै समस्याहरू छन्। तर केही राजनीतिक दलहरूले त्यसलाई चाहिँ त्यो औपचारिकता पर्छ होला अथवा चाहिँ उनीहरूले त्यो कुरा सम्झेर होला, एक दुईवटा पार्टीको घोषणा पत्रमा त्यो कुरा लेखिएको छ। र अर्को जगतजीले जुन कुरा गर्नुभयो यो नातावादको सम्बन्ध नाता र चाहिँ सम्बन्धीहरूलाई टिकट दिने अथवा चाहिँ मौकाको चाहिँ जति बेला सरकार बन्छ त्यति बेला चाहिँ नातावादलाई चाहिँ दिने यो राजनीतिक दलहरूको एकदमै ठुलो रोग छ। उनीहरूले आन्दोलन गर्ने बेलामा चाहिँ सर्वसाधारण जनताको छोराछोरीहरू चाहिने, जब चाहिँ सेवाको चाहिँ एउटा सुविधाको चाहिँ पदहरू दिनु पर्यो त्यसपछि चाहिँ आफ्नो नजिकका चाहिँ नाता सम्बन्धहरू खोज्ने अथवा चाहिँ विभिन्न चाहिँ पैसै लिएर होइन राजदूत बनाउँदाखेरि पैसा लिएर राजदूत बनाएका कथाहरू हामीले धेरै चाहिँ सञ्चार माध्यममा सुनेका छौँ, नेताहरूका चाहिँ कुराहरू सुनेका छौँ अथवा अन्य धेरै चाहिँ प्राध्यापकहरूका गुनासोहरू पनि हामीले सुनेका छौँ जो परराष्ट्र सम्बन्धी चाहिँ ज्ञान राख्छन्। अब यो नाता सम्बन्धको कुरा राजनीतिक दलहरूको जुन चरित्र छ त्यो चरित्र कस्तो छ भन्दाखेरि उनीहरूको चाहिँ त्यो सिलेक्सन प्रोसेस नै यति गलत छ कि त्यो एउटा सिलेक्सन बायस थ्योरी पनि छ। त्यो चाहिँ के हो भने उनीहरू आफू जस्तै आफ्नो प्रशंसा चाहने आफ्नो नजिकको पार्टीभित्र पनि सबै हिसाबले चाहिँ उसको चाहिँ स्तुति गान गर्ने मान्छेहरू बाहेक अरूलाई चाहिँ उनीहरूले बाहिर राखेका हुन्छ, त्यो सिलेक्सनमै आउँदैन, उनीहरूको पोटरीभित्रै त्यो पर्दैन। त्यस कारणले राजनीतिक दलहरूले हिजो आन्दोलनको बेलामा चाहिँ के थियो भने जुन मान्छे चाहिँ त्यो आन्दोलनमा भाग लिन्छ, रिस्क लिन्छ, त्यो एउटा पार्टीको सिलेक्सन प्रोसेसै चाहिँ एउटा राजनीतिलाई चाहिने, राजनीतिक पार्टीलाई चाहिने त्यो बेलाको आवश्यकताले मात्रै ती मान्छेहरू चाहिँ नजिक आउँथे, जो मान्छे सङ्घर्षशील थियो, जो मान्छे चाहिँ रिस्क लिन तयार हुन्थ्यो। तर अहिले चाहिँ के हो भने रिस्क लिन पनि नपर्ने, केही पनि लिन नपर्ने ठाउँमा जाँदाखेरि नेताका चाहिँ आफन्तहरू मात्रै पर्ने, त्यसमाले पार्टीहरूको यो जुन चाहिँ सिलेक्सन गर्ने प्रोसेस छ त्यसमा चाहिँ मूल्याङ्कनको जुन आन्तरिक मूल्याङ्कनको पाटो छ, आन्तरिक चाहिँ लोकतन्त्रको पाटो छ, त्यो असाध्यै कमजोर भएको हुनाले यस्तो भएको हो। र राजनीतिक दलहरूले त्यसमा चाहिँ अलिकति आफूलाई परिवर्तित गर्नु चाहिँ आवश्यक छ। र अर्को चाहिँ पुष्कर थापाजीले जुन भन्नुभयो, राजनीतिक दलहरूका चाहिँ घोषणापत्रहरू करिब करिब उस्तै उस्तै छन्, केही कुराहरू जस्तै राजनीतिक तहमा हेर्नुभयो भने केही कुराहरू फरक छन्। जस्तै माओवादीले चाहिँ समाजवादमा पुग्नका लागि आज चाहिँ शासकीय स्वरूप परिवर्तनको कुरा गर्छ भने राजाको चाहिँ पुनर्बहालीको लागि शासकीय स्वरूपको कुरा गर्छ राप्रपाले, होइन? त्यहाँ पनि के छन् भने हामीले राजनीतिक आन्दोलन एक प्रकारले समाप्त भएर अब हामी चाहिँ एउटा समृद्धिको चाहिँ यात्रातिर चाहिँ जानुपर्छ, अब विकासको राजनीति, अब विकासले प्राथमिकता पाउनुपर्छ भन्यौँ। तर सबै दलहरूको तपाईँ अहिले चाहिँ हेर्नुभयो भने राजनीतिक क्रान्तिलाई नै अझै पनि चाहिँ उनीहरूले मुख्य ठाउँमा राखेका छन्, होइन? अब समाजवादतिर यात्रा गर्ने हो अथवा चाहिँ उदार लोकतन्त्रतिर यात्रा गर्ने हो अथवा राजतन्त्रतिर यात्रा गर्ने हो भन्ने कुरामा राजनीतिक दलहरूको चाहिँ मूल राजनीतिक चाहिँ दिशा चाहिँ तय भएकै छैन। भनेपछि त्यो विकासका मुद्दाहरू दोस्रो प्राथमिकतामा परेका छन् सबै राजनीतिक दलहरूले हेर्नुभयो भने। जस्तै आइडेन्टिटीको कुरा गर्ने, जसले चाहिँ आफ्नो चाहिँ सामाजिक अस्मिता र पहिचानको जसले कुरा गर्छ, ऊ ती राजनीतिक दलहरूले पनि अझै राजनीतिक आन्दोलन समाप्त नभएको बरु चाहिँ त्यो अस्मिताको आन्दोलनले नयाँ उचाइमा उठाउने कुरा गर्छन्। जसले चाहिँ क्षेत्रीय अस्मिताको कुरा गर्नेहरू अथवा चाहिँ जातीय अस्मिताको कुरा गर्नेहरू, होइन? भन्दाखेरि त्यो आइडेन्टिटी बेस्ड पोलिटिक्समा अहिले पनि त्यसको चाहिँ त्यो ह्युमन डिग्निटीलाई चाहिँ तपाईँले केन्द्रमा राख्न बित्तिकै ती कुराहरू चाहिँ मुखरित भएर चाहिँ आइरहेछन्। भनेपछि मैले चाहिँ समग्रमा चाहिँ पार्टीहरूको हेर्दाखेरि जुन पार्टीहरूले चाहिँ धेरै जसो नयाँ संविधान बनिसकेपछि हाम्रो चाहिँ राजनीतिक यात्रा भनौँ न, हाम्रो राजनीतिक आन्दोलन अब चाहिँ दोस्रो तहमा छ, अब पहिलो तहमा चाहिँ डेलिभरी नै हो र त्यो डेलिभरीलाई चाहिँ प्रमोट गर्ने चाहिँ राजनीतिक एजेन्डा हुनुपर्छ भनेर भने राजनीतिक दलहरूले, र विकासका एजेन्डाहरूमा चाहिँ प्रवेश गरौँ भने। तर यथार्थमा त्यो अहिलेका घोषणापत्रहरू जतिसम्म सार्वजनिक भए, ती सार्वजनिक भएका घोषणापत्रहरूको चाहिँ मूल त्यसको प्रिम्बल हेर्दाखेरि, त्यसको पृष्ठभूमि तपाईँ हेर्नुभयो भने दलहरूको राजनीतिक खिचातानी, राजनीतिक दिशातिरको खिचातानी नै पहिलो प्राथमिकतामा रहेको देखिन्छ। यो चाहिँ अलिकति आश्चर्य लाग्ने कुरा पनि छ, किनकि हामी राजनीतिक स्थिरता प्राप्त गर्न सकेकै रहेनछौँ, किनकि हाम्रा आफ्ना आफ्ना राजनीतिक दलका मुद्दाहरू त्यो सङ्घर्षबाट स्थापित गर्ने तहसम्म नै उनीहरूले ती कुराहरू लेखिरहेछ।
1: हजुर, हामीसँग अझै सहभागीहरू आउनु भएको छ। शिशिर डाङ्गी हुनुहुन्छ रोल्पाबाट, शिशिरजी यहाँलाई स्वागत छ नेपाल चौतारीमा।
10: धन्यवाद सर।
1: हजुर, तपाईँको प्रश्न विचार के छ, छोटोमा राखिदिनुहोस् न।
10: अशिषजीलाई नमस्कार छ मेरो।
3: नमस्ते।
10: आज एकदमै समसामयिक गम्भीर विषय उठान गर्नुभएकोमा तपाईँप्रति म आभार प्रकट गर्न चाहन्छु। आज यो जुन हाम्रो विश्लेषकज्यू अथवा विशेषज्ञ हाम्रो जुन वक्ता हुनुहुन्छ, उहाँले भनेको कुरा समग्र रूपमा सबै अतिथिज्यूलाई हाम्रा जिज्ञासा राख्ने साथीहरूले राम्रै कुरा उठान गरे जस्तो लाग्यो।
3: त्यही भएर
10: हजुर रोल्पाबाट मैले पनि एउटा कुरा राख्न चाहन्छु। यो हाम्रो सम्पूर्ण हाम्रा नेपाली जनसमुदायहरूलाई, यो सचेत युवाहरूलाई राजनीतिप्रति, राजनीतिक दलहरूप्रति अलिकति विकृष्णा जागेको पाँच वर्षको यो 74 सालदेखि, अथवा 74 सालमा अलिकति के परिवर्तन हुन्छ कि के अब कम्युनिस्टहरू के राजनीतिलाई अलिकति सिस्टमतिर लिन लाग्यो कि भन्ने लागेको थियो। जुन नेपाली र माओवादीको जुन मिलन र प्रतिपक्षको भूमिका काङ्ग्रेस लिने गर्दा अब राजनीतिमा के अलिकति क्रान्ति अथवा समृद्ध नेपाल, सुखी नेपाली हुन्छ कि भन्ने लाग्थ्यो, तर त्यसो भएन। आफ्नो स्वार्थको लागि, आफ्नो चाहिँ व्यक्तिगत स्वार्थको लागि अथवा आफ्नो पद प्रतिष्ठा नपाएपछि राजनीतिमा असम्भव कुरा पनि सम्भव हुँदो रहेछ। यो के कारणले हुन्छ यो नजिकबाट मलाई चाहिँ यो जिज्ञासा ल्याइदिनु। अनि अर्को कुरा मलाई लागेको कुरा के हो भने चाहिँ यो राजनीतिमा स्वार्थै स्वार्थ छ नेपालमा अहिले जुन छ, यस यसको अन्त्यको लागि केही निकास गरिदिनु हुन्थ्यो कि भन्ने केही समाधानका उपायहरू यस ल्याइदिनु हुन्थ्यो कि
1: धन्यवाद शिशिर डाङ्गी हुनुहुन्थ्यो रेप्लाबाट हामी आज चाहिँ घोषणा पत्रका बारेमा बढी केन्द्रित भएर छलफल पनि गरिरहेका छौँ त्यस्तै गरी हामी आजको लागि अन्तिम सहभागी हुनुहुन्छ टिकाराम राई उदयपुरबाट हुनुहुन्छ टिकारामजी यहाँलाई स्वागत छ नेपाल चौतारीमा
11: धन्यवाद नेपाल चौतारीमा तपाईँले आजको समसामयिक विषयवस्तुको बारेमा प्रश्न राख्ने अवसर दिनुभयो
1: हामी घोषणा पत्रका बारेमा कुराकानी गरिरहेका छौँ आज हजुर यहाँको प्रश्न विचार राखिदिनुहोस् त्यसैसँग
11: म चाहिँ अब उदयपुर मेरो घर चाहिँ बेलाका नगरपालिकामा पर्छ म पनि एक दृष्टिविहीनै हुँ होइन
1: हजुर
11: यो राजनीतिक दलको जुन घोषणा पत्र यो हरेक वर्ष चाहिँ आउँछ यो महत्वाकांक्षी घोषणा पत्र आउँछ यसमा चाहिँ तपाईँको अब विभिन्न चाहिँ अब जहिले पनि तपाईँको ज्येष्ठ नागरिकहरूको मात्रै अब के भत्ता बढाउने कुराहरू आउँछ कि असुविधाको कुराहरू आउँछ अहिले माओवादीको घोषणा पत्रमा चाहिँ यो अपाङ्गता भएका व्यक्तिहरूको चाहिँ जीवन बिमा गर्ने बिमा निशुल्क गर्ने कुरा भर्खरै आएको छ हिजो होइन तर जीवन बिमा निशुल्क गर्ने मात्र होइन अपाङ्गता भएका व्यक्तिहरूको लागि रोजगारी कसरी दिने के गर्ने अनि अपाङ्गता भएका व्यक्तिहरू जो बेरोजगार छन् उनीहरूको लागि चाहिँ भत्ता कसरी बढाउने भन्ने कुरा चाहिँ घोषणा पत्रमा लेखिँदैन यो किन लेखिँदैन होइन यो चाहिँ अब यो खबरदारी गर्नुपर्ने आवश्यक छ यो किन भइरहेको छ भन्ने मेरो प्रश्न हो
1: हस् धन्यवाद धन्यवाद उहाँ हुनुहुन्थ्यो टिकाराम राई उदयपुरबाट हजुर मोमरामजी
3: हजुर शिशिर डाङ्गेजीको प्रश्नमा जाउँ उहाँले चाहिँ वास्तवमा चाहिँ राजनीतिप्रति अलिकति यसभन्दा अगाडि जुन वामपन्थीहरूले चाहिँ एउटा स्थिर सरकारको चाहिँ कुरा गरे र वामपन्थी एकताको कुरा गरे त्यसले चाहिँ वामपन्थी जगतमा एउटा उत्साह पैदा गर्यो र त्यो एउटा जुन अस्थिर हुन्छ नेपालको राजनीति अझ यो सङ्घीयतापछि धेरै अस्थिरतामा जान्छ भन्नेहरूलाई एउटा जवाब देला भन्ने चाहिँ अपेक्षा थियो त्यसपछि मान्छेहरूले एउटा समृद्धिको दिशातिर त्यो पार्टीले तात्कालिक रूपमा जुन कुराहरू उठाएको थियो त्यसबाट नेपालको चाहिँ राजनीति जगत मात्रै होइन नेपाली नागरिकमा एउटा चाहिँ उत्साह जगाएकै हो त्यसले सुरुवातमा तर त्यो उत्साह बिस्तारै उनीहरूको आन्तरिक कलहमा मात्रै होइन त्यो चाहिँ एउटा हँसी मजाकमा मात्रै ती समृद्धिका कुराहरू ती सबै बिलाएर गए त्यसपछि युवाहरूमा एउटा खालको नैराश्यता र अब यिनीहरूबाट यिनलाई बहुमत दिए पनि हुँदैन यिनीहरूलाई चाहिँ सानो पार्टी बनाए पनि हुँदैन ठुलो पार्टी बनाए पनि हुँदैन यिनीहरूबाट हुँदैन भनेर एउटा तब्का चाहिँ धेरै निराश भयो खास गरेर अझ वामपन्थी राजनीति गर्ने तब्का जो युवाहरू थिए उनीहरू चाहिँ निराश भए त्यो स्वाभाविक के हो भने अहिलेका राजनीतिक दलहरूबाट केही हुँदैन भनेर त्यो नैराश्यताको कुराहरू चाहिँ अहिलेकै राजनीतिक दलहरूको आफ्नो विगतको क्रियाकलापले जगाएको र त्यसले के गर्यो भने केही युवाहरू अब आफै अगाडि सर्नुपर्छ भनेर आउनु चाहिँ नेपाली राजनीतिमा एकदमै सकारात्मक कुरा हो किनकि हामी कहाँ युवा बाहुल्य अहिले पनि हाम्रो देशको अवस्था छ तर यही अवस्था अब 15-20 वर्षपछि रहँदैन धेरैजसो हाम्रा चाहिँ युवाहरू बाहिर चाहिँ श्रम गर्नको लागि जान्छन् र केही पढे लेखेका मान्छेहरू चाहिँ यत्रो ब्रेन ड्रेन त हाम्रो चाहिँ अझै त्यसको कुनै हामीले लेखाजोखा नै गरेका छैनौँ त्यस कारणले राजनीति बिग्रिएपछि माथिल्लो तहमा हुन्छ राजनीतिक नेतृत्व भनेको त्यो बिग्रिएपछि त्यसभन्दा तल आउने त्यो अन्टरप्रेनरसिपमा पनि त्यो समस्या आउँछ इनोभेसनमा पनि समस्या आउँछ तपाईँ चाहिँ अरूको जुनसुकै क्रियाकलापहरू गर्नुभयो भने पनि त्यो सामाजिक सेवामा पनि त्यो त्यो त्यो तहको चाहिँ प्रतिफल आउँदैन राजनीति खराब भएपछि त्यो राजनीति राम्रो भयो भने तपाईँ हामीले व्यक्तिगत रूपमा गरेका कैयौँ चाहिँ सामान्य कुराहरू पनि धेरै राम्रो प्रतिफल उसले प्राप्त गर्छ होइन त्यस कारणले गर्दाखेरि यो राजनीतिमाथि बिग्रिएका कारणले त्यो युवाहरूमा एउटा खालको नैराश्यता आएको छ तर त्यो नैराश्यतालाई तिर्नका लागि अब युवाहरू नै राजनीतिमा बढी सक्रिय भएर आजका आवश्यकताहरूलाई चाहिँ केन्द्रमा राखेर आउनु पर्यो हिजो चाहिँ पार्टीहरूले चाहिँ हिजोको इतिहासको ब्याज मात्रै धेरै खान्छन् र उनीहरू सत्तामा गइसकेपछि धेरै जसोलाई के विश्वास छैन भने आफै गर्न केही पनि सक्दैन राजनीतिमा गएपछि एक प्रकारको चाहिँ एउटा निष्क्रिय मान्छे बन्छ होल्टाइमर बन्छ दिनभरि भाषण गर्छ आफ्नो काम केही पनि गर्दैन त्यस हुनाले आफै उत्पादन गरेर राजनीति गर्ने चाहिँ वातावरण बनाउनुपर्छ त्यसका लागि अब युवाहरू नै अगाडि आउनुपर्छ भन्ने म यति मात्रै टिप्पणी गरेँ सर टिकारामजीको चाहिँ एउटा हामीले चाहिँ यो फरक चाहिँ क्षमता भएका व्यक्तिहरूको बारेमा यसभन्दा अगाडि नै हामीले कुरा गरिसकेका छौँ त्यस हुनाले त्यसमा चाहिँ हामी जानै परेन राजनीतिक दलहरूले त्यसलाई चाहिँ उपेक्षा गरेका छन् यद्यपि केही औपचारिक वर्ष लेखे पनि त्यसको चाहिँ ठोस आधार छैन हामीले चाहिँ अपाङ्ग भएका व्यक्तिहरूलाई हामीले के गर्नेछौँ भन्ने कुराहरू चाहिँ त्यो प्रष्ट पनि छैन तर यिनीहरूलाई पनि हामीले चाहिँ गरिनेछ भनेर चाहिँ भन्न बित्तिकै त त्यो गर्ने कुरा पनि
1: हजुर घोषणा पत्रमा लेखेका कतिपय कुराहरू चाहिँ त्यही पार्टी चाहिँ सत्तामा आइसके पछाडि सरकार बनाउँदाखेरि पनि त्यो कुरा चाहिँ कार्यान्वयनमा जाँदैन भन्ने चाहिँ मुख्य प्रश्न
3: हो जाँदैन हजुर यहाँसम्म कि सरकारको नीति तथा कार्यक्रममा सधैँ आउँछ त्यस्ता विषयहरू होइन, धेरै नै अझ अझ अहिलेका दलका घोषणा पत्र भन्दा सरकार त कार्यान्वयन गर्ने ठाउँमै हुन्छ, त्यो नीति तथा कार्यक्रममा आएका कुरा पनि कार्यान्वयन भएको छैनन्, त्यस कारणले यो धेरै ठुलो समस्या आएको छ। अर्को उहाँले जुन चाहिँ यो भत्ता बढाउने, बिमा दिने, बिमित गर्ने भन्ने छ, हामी कहाँ के छ भने अलिकति हामी गरिब छौँ अनि गरिबी नै बाँड्ने कुरा मात्रै गर्नुहुन्छ क्या दलहरूले। हामीले पहिला उत्पादन गर्ने कुरा केही पनि छैन, होइन, हाम्रो चाहिँ बिजनेस पनि ट्रेड बिजनेस छ, म्यानुफ्याक्चरिङ बिजनेस छैन, म्यानुफ्याक्चरिङका लागि चाहिँ हामीले चाहिँ त्यो उद्योग धन्दा गर्ने वातावरण पनि छैन, राजनीतिक दलहरूले नै त्यो उद्योग धन्दा हुने वातावरण चाहिँ समाप्त पारेका छन्, किनभने विभिन्न पेसागत सङ्गठन खोलेका छन् र ती सङ्गठनहरूको चाहिँ बार्गेनिङ र राजनीतिक दलहरूको कोप बाजनमा परेर त्यो उद्योगले चाहिँ फस्टाउने वातावरणै छैन, त्यस कारणले धेरै मान्छेहरू आफ्नो लगानी जोखिममा पारेर उद्योग खोल्नै तयार छैनन्, भन्दाखेरि उद्योग चाहिँ फ्रेन्डली नीति नै छैन। तपाईँले हरेक मन्त्रालयले आठवटा नौवटा मन्त्रालय तपाईँ चाहिँ उद्योग गर्नका लागि चाहिँ त्यहाँ जुन सरकारवाला मन्त्रालय हुन्छ त्यसको समन्वय पनि गरिदिँदैन, जबकि लगानी बोर्ड भनेर उहाँहरूले चाहिँ त्यो बोर्डै बनाउनु हो, तर त्यो बोर्ड बनाएर त्यो बोर्डले के गर्यो भन्यो भने अहिलेसम्म भत्ता खाने बाहेक केही पनि छैन। त्यसमा त्यो कोअर्डिनेसन गरिदिएला उद्योग धन्दा खोल्नका लागि विभिन्न मन्त्रालयहरूको जुन खालको असहयोग हुन्छ त्यसलाई चाहिँ चाँडै फास्ट ट्र्याकबाट गर्नका लागि चाहिँ उसले त्यो समन्वय गर्ला भनेर त्यो बनाएको हो।
1: अब यो
3: कारणले गर्दाखेरि

0: का विशेष कुरा चाहिँ के पाउनु भएको छ?
1: मैले अलिकति नयाँ कुरा के हो भने एउटा चाहिँ हामीले चाहिँ अलिकति बिजुली खपत गर्ने जुन चाहिँ क्यापासिटी अलिकति बढ्दै गइरहेछ, हामीले अलिकति राम्रो प्रयत्न नेपालले गर्यो भने हामीलाई करिब करिब चाहिँ हामी प्रत्येकको घर घरमा, त्यो नेपाली कङ्ग्रेसले त्यो कुरा चाहिँ उठाएको छ होइन, हाम्रो प्रत्येक चाहिँ घर घरमा हामीले बिजुलीबाट नै सबै कुराहरू गर्न सक्ने अवस्था त्यो छ। र त्यसलाई चाहिँ यदि गम्भीरतापूर्वक राजनीतिक दलहरूले लिने हो भने त्यो कति 10,000 मेगावाटको कुरा गरेका छ उसले 5 वर्षभित्रमा, त्यसमा चाहिँ उल्लेख्य रूपमा चाहिँ परिवर्तन आउने, किनभने बिजुली पहिलोचोटि हुन बित्तिकै धेरै कुरामा परिवर्तन आउँछ,
0: केही केही सम्भावनाहरू त हामीले देखेका पनि छौँ, अहिले केही प्रगतिहरू त देखिरहेका
1: पनि छौँ। अर्को कुरा चाहिँ के हो भने विश्वविद्यालयको कुरा गर्दाखेरि हाम्रो चाहिँ राजनीतिक दलहरूले जुन घोषणापत्रमा शिक्षालाई सबैले नै प्राथमिकतामा राखेका छन्, हाम्रा विश्वविद्यालयहरू त्यो एक अर्कालाई सम्बन्धन दिने नाममा जसरी विश्वविद्यालय प्रदूषित भएको छ र राजनीतिक दलहरूले जुन गठबन्धन भन्नु जे जे सुके भन्नु त्यो उनीहरूका चाहिँ मान्छेहरूलाई रोजगारी दिनका लागि होइन, उनीहरू बेरोजगार छन् अनि बेरोजगारले बेरोजगारै उत्पादन गर्नका लागि चाहिँ स्कुल र कलेज खोल्ने जुन चाहिँ होडबाजी छ, पहिलो कुरा यसलाई चाहिँ विश्वविद्यालय भनेको के हो भने एउटा ज्ञान आर्जन गर्नका लागि, ज्ञान उत्पादन गर्नका लागि, ज्ञान आर्जन गर्नका लागि सही मानेमा चाहिँ विश्वविद्यालयलाई चाहिँ यदि स्तरीय बनाउनु भयो भने धेरै कुरा हाम्रो सुध्रिएर जान्छ
0: होइन।
1: यो कुरा चाहिँ प्राथमिकतामा राखेका छन् तर त्यो व्यवहारमा पटकै छैन, त्यहाँ राखेको कुरालाई चाहिँ गर्दाखेरि उहाँहरूको स्वास्थ्यमा पनि सबैको चाहिँ एउटा चाहिँ के बनाउनु भएको छ भने जस्तै राप्रपाले 7 प्रदेशमा 7 चाहिँ वीर हस्पिटल जस्तो हस्पिटल खोल्ने भनेको छ होइन, वीर हस्पिटल आफैमा कति त्यो आफैमा त्यो क्यापेबल त छ तर त्यहाँ हुने राजनीतिको चाहिँ प्रभाव कस्तो छ भन्ने कुरा पनि हामीले हेर्नुपर्छ, त्यो आफैमा सक्षम हस्पिटल हो र पुरानो हस्पिटल पनि हो। र शिक्षा र स्वास्थ्यको क्षेत्रमा अब सामाजिक शिक्षाको र स्वास्थ्यको क्षेत्रमा चाहिँ उल्लेख्य रूपमा चाहिँ राजनीतिक दलहरूले त्यो प्रतिबद्धता चाहिँ जाहेर गरेका छन्
0: हजुर। अब त्यसको कार्यान्वयन कसरी हुन्छ, कुन पार्टी सरकारमा पुग्छ र कार्यान्वयनको पक्ष कस्तो हुन्छ त्यो हेर्न बाँकी छ। हामी विषयमा फेरि पनि विभिन्न विषयमा छलफल फेरि पनि गर्नेछौँ, आजको लागि निर्धारित समय सकिसकेको छ। नेपाल चौतारीमा आज हामीले चुनावी माहौलमा चाहिँ यो चुनावका तयारीका क्रममा चाहिँ राजनीतिक दलहरूले निकाल्नु भएको घोषणापत्रका आधारमा रहेर घोषणापत्र मात्रै चाहिँ समीक्षा गर्यौँ, छलफल गर्यौँ। आफ्नो अमूल्य समय र विचार दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। म मुवारम खनालज्यू
1: धेरै धेरै धन्यवाद आनन्दजी र नेपाल चौतारी यो एन्टेना फाउन्डेसनको लोकप्रिय कार्यक्रममा मेरा आफ्ना कुराहरू चाहिँ राख्ने मौका दिनुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद।
0: हजुर, कार्यक्रम सुन्नुहुने, फेसबुकमा हेर्नुहुने, साथै आफ्ना प्रश्न जिज्ञासा राख्नुहुने तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। नेपाल चौतारीको अर्को अङ्क आउँदो शुक्रबार अर्को विशेष लिएर हामी फेरि आउने नै छौँ। तबसम्मका लागि आजका अतिथि उत्पादन टोली लगायत आजको कार्यक्रमबाट म अनन्त कश्यप घिमिरे पनि बिदा चाहन्छु। हवस् त नमस्ते, तपाईँको दिन शुभ रहोस्।

0: एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तोता इन्द्र सराखड्का।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। एन्टेना फाउन्डेसनको प्रस्तुति नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार यही समयमा विभिन्न विषयमा छलफल गर्ने गर्दछौं। मंगसिर 4 गते प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव हुँदैछ। हामी पनि नेपाल चौतारीमा निर्वाचनसँग सम्बन्धित विविध विषयमा छलफल गर्दै आइरहेका छौं।
2: नेपाल चौतारी एन्टेना फाउन्डेसन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो एन्टेना फाउन्डेसन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज एन्टेना एफएनबाट पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ।

0: पुष्पाल चौतारी, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल बाणसँगको सहकार्यमा तयार भएको हो। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका पनि कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। यदि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013456 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्ना विचार लेख्न सक्नुहुन्छ।
1: अब निर्वाचन आउन निर्वाचनको दिन आउन 65 दिन मात्र बाँकी छ। यतिखेर विभिन्न राजनैतिक दल, निर्वाचन आयोग र सुरक्षा निकाय चुनावको तयारीमा लागिरहेका छन्। दशैं तिहारको रौनक एकातिर छ भने सँगै चुनावको रौनक पनि उत्तिकै बढ़िरहेको छ, किनभने निर्वाचनलाई पनि एक किसिमको चाडकै रूपमा लिने गरिन्छ। अहिले विभिन्न राजनैतिक दलहरूमा पनि कसलाई उम्मेद्वार बनाउने, कुन क्षेत्रमा कसलाई जित्न सहज हुन्छ भन्ने विषयमा आन्तरिक छलफल पनि भइरहेको छ भने अहिले सत्तामा रहेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत नेकपा समाजवादी लगायतले चुनावमा गठबन्धन गरेर जाने तयारी पनि गरिरहेका छन्। यसका लागि दिनहुँ सत्ता गठबन्धनले सीट बाँडफाँडको लागि बनाएको कार्यदलको बैठक पनि बस्ने गरेको छ भने शीर्ष नेताहरू पनि बैठक गरिरहेका छन्। नेपाल चौतारीमा आज हामी निर्वाचनको लागि नेपाली कांग्रेसले गरिरहेको तयारी, व्यक्तिकी मुद्दा भन्ने विषयमा कुराकानी गर्छौं। यसका लागि हामीसँग नेपाली कांग्रेसका केन्द्रीय सदस्य युवा नेता अजय बाबु सिबाकोटी हुनुहुन्छ। हजुर, यहाँलाई कार्यक्रममा स्वागत छ। आरामै हुनुहुन्छ?
2: ठीक छ
1: हजुर। अब चुनाव हुन 65 दिन मात्र बाँकी छ, नेपाली काँग्रेसले चाहिँ यसको कसरी तयारी गरिरहेको छ निर्वाचनको?
2: नेपाली काँग्रेसले अहिले निर्वाचनको कार्यतालिका अनुसार, जुन निर्वाचन आयोगले उपलब्ध गराएको छ, त्यो कार्यतालिका अनुसार यो असोज 2 र 3 गते यो मनसूचीको लागि त्यसको अन्तिम तयारी गरिरहेको छ। यो समानुपातिकको संग्रह प्रदेश दुवै ठाउँको लागि भने सँगसँगै यो असोज 23 गते जुन हाम्रो मनोनयन गर्नुपर्नेछ त्यसका लागि चाहिँ अहिले पार्टीले खडा गर्ने उम्मेद्वारहरूको बारेमा पनि एउटा वृहत छलफल सुरु भएको छ र सँगसँगै गठबन्धनमा रहेका दलहरू बीचमा यो चाहिँ सिट बाँडफाँडको कुरामा पनि अहिले काम भइरहेको छ भने सँगसँगै अरू पार्टी यस्तो चुनावमा जाँदै गर्दा पार्टीका आफ्ना विभिन्न घोषणापत्रहरू हुन्छन्, ती घोषणापत्रहरूको लागि पनि गृह कार्य सुरु भएको छ भनेपछि अहिले यो घोषणापत्र, उम्मेदवारी अनि त्यसपछि यसको अरू प्रक्रियाहरूमा आन्तरिक जीवनबाट जुन छान्नुपर्ने व्यक्तिहरू त्यसमा पनि राम्रो व्यक्ति परोस्, जनताको बीचमा लोकप्रिय मान्छे परोस्, लोकप्रिय उम्मेद्वार परोस् भन्ने यी सबै कुराहरूमा तल ग्राउन्ड लेभलबाटै खास गरी हाम्रो प्रदेशको जुन समिति छ, यो चाहिँ प्रदेश समिति अनि क्षेत्रीय समिति, जिल्ला समिति हुँदै फेरि यो चाहिँ प्रदेशको जुन 7 प्रदेशबाट सिफारिस भएर केन्द्रमा जुन लिस्टहरू आएको छ त्यस लिस्टको आधारमा अहिले उम्मेद्वार चयनको एउटा प्रक्रियामा घनीभूत छलफल भइरहेको छ। त्यसमा हाम्रो पूर्व पदाधिकारीहरू र अहिले बहालवाला पदाधिकारी र त्यसमा अरू 1-2 अरू नेताहरू समेत बसेर एउटा वृहत छलफलबाट एउटा उम्मेद्वारी चयनको एउटा प्रक्रिया सुरु भइरहेको छ। यही प्रक्रियाबाट अहिले काङ्ग्रेस अगाडि बढिरहेको छ।
1: हजुर, एकातिर सीट बाँडफाँडको कुरा, अर्कोतिर आन्तरिक तयारी घोषणा पत्रको, यो त तयारी एकातिर भयो, अर्कोतिर अब यसका लागि भोट माग्न मतदातालाई पनि तयार पार्नु पर्यो होइन? नेपाली काँग्रेसले जनताको माझमा चाहिँ कसरी गइराख्नु भएको छ?
2: जनताको माझमा यही बीचमा हामीले जनतासँग नेपाली काँग्रेस भन्ने एउटा कार्यक्रम, देशव्यापी कार्यक्रम नेपाली काँग्रेसको केन्द्रीय समितिले निर्णय गरेर केन्द्रीय सदस्यहरूलाई विभिन्न जिल्लाहरूमा खटाएको थियो र त्यो एउटा पहिलो चरणको कार्यक्रम सकिएको छ। अब दोस्रो चरणको कार्यक्रम हामी यो उम्मेदवारीको चाहिँ एउटा प्रक्रिया अगाडि बढ्दै जाँदा दोस्रो चरणको कार्यक्रम हामी गर्छौँ र त्यसपछि उम्मेदवारी को मनोनयन सँगसँगै हाम्रो तेस्रो चरणको कार्यक्रम सुरु हुन्छ। भनेको मतलब हामी स्थानीय तहको चुनावबाट भर्खरै त्यसबाट निर्वाचित भएर आएका साथीहरू पनि अहिले आफ्नो कार्यक्षेत्रमा खटिरहनु भएको छ। उहाँहरू पनि एक लेभलमा अहिले आफ्नो ओडामा, आफ्नो पालिकामा क्रियाशील भएर काम गरिरहनु भएको छ। उहाँहरू मार्फत जनतासँग जोडिने काम पनि एकातिर भइरहेको छ। पार्टीका स्थानीय तहका हाम्रो बुथ मतलब हुन्छ नि टोल समितिदेखि हाम्रो वडा समिति हाम्रा जति पनि संरचनाहरू छन् ती सबै संरचनाहरू प्रत्येक दिन आम मतदाताहरूसँग, आम नागरिकसँग जोडिने, उहाँहरूका दैनिक चाहिँ गाह्रो साँगुरोमा अप्ठ्यारोमा त्यसमा उस गर्ने, सहकार्य गर्ने, यी कामहरूमा तल्लो तहदेखि नै एउटा काम भइरहेको छ। त्यसले जनतासँग जोड्ने कुरामा, यो जनतासँग यो ग्याप हुने, आम नागरिकसँग ग्याप हुने कुराहरूमा पार्टीले ग्याप हुने भन्दा पनि प्रत्येक दिन जोड्ने कुराहरूमा पार्टीले पार्टीका संरचनाहरूलाई परिचालित गरिरहेको छ। ती संरचनाहरूमा आम नागरिक जोडिरहनु भएको छ। त्यो जोडिएकै कुराको आधारमा पनि हामीले अस्ति भर्खरै मात्र सम्पन्न स्थानीय तह निर्वाचनमा हामी सबभन्दा ठूलो दलको रूपमा स्थापित भएका छौँ र सबभन्दा ठूलो दलको रूपमा जाँदै गर्दा त्यसलाई नै कायम राख्ने एउटा चुनौती पनि छ। अब यो सङ्घीय निर्वाचनमा, प्रदेशको निर्वाचनमा त्यो चुनौतीलाई सामना गर्न आम नागरिकसँग एकाकार भएर नै अगाडि जाने गरी हाम्रा क्रियाकलापहरू तल्लो तहसँग जोड्ने गरी नै अगाडि बढिरहेको छ।
1: हजुर, जनताको माझमा गइराख्दाखेरि यहाँको यो पटक 2079 सालको चुनावमा चाहिँ नयाँ मुद्दा चाहिँ के बनाउनु भएको छ? जनताको माझमा जाने कस्ता कस्ता मुद्दाहरू विशेष गरेर अगाडि लैजानु भएको छ?
2: वास्तवमा मुद्दाको सन्दर्भमा भनियो भने यो स्थानीय तहको चुनाव होइन। स्थानीय तहमा स्थानीय मुद्दाहरू प्राथमिक र सघन रूपमा आउँछन्। यो देशभरि मतलब नेपाली काङ्ग्रेसले कस्तो खालको एजेन्डाहरू लिएर जान्छ, कस्तो खालका मुद्दाहरूलाई अगाडि समेट्छ, कस्तो खालका चाहिँ विचारहरूलाई लिएर जान्छ भन्ने सन्दर्भ हेर्यो भने हामी विचारको सन्दर्भमा हामी पहिलेदेखि प्रश्न नै छौँ। हाम्रो स्थापना कालदेखि नै हामीले जुन विचारहरूलाई बोकेर आएका छौँ त्यही विचारहरूकै वरिपरि नै हामी छौँ। संगठनको सन्दर्भमा हामी त्यही ढङ्गले परिचालित छौँ। देशभरि हाम्रो संगठन परिचालित छ र आफ्ना विचारहरूलाई त्यही संगठनका संरचनाहरू मार्फत हामी तल्लो तहसम्म लिएर गइरहेका छौँ। अहिले मुख्य कुरा नेतृत्वको विषय पनि छ र सँगसँगै हामीले यो बीचमा देशकोमा एउटा आर्थिक अवस्था, अहिले विश्वव्यापी रूपमा आर्थिक अवस्था जुन किसिमले एक खालको तल झरेको अवस्था पनि छ। यसले गर्दा आम नागरिकलाई, खास गरी आम नागरिक जो आफ्नो रोजीरोटीका लागि पनि हरेक दिन सङ्घर्ष गर्नुपर्ने अवस्था छ। आजको दिनमा तपाईँले अस्ति मात्र एउटा समाचारमा देखिरहनु भएको थियो, अहिलेसम्मकै सबभन्दा त्यो ठुलो रेकर्ड छ, एक दिनमा 2800 व्यक्ति देश छोडेर विदेश जानु पर्यो। दिनमा देशभित्र रहेका नागरिकहरूलाई कसरी यो देशभित्र एउटा कामको अवस्था सिर्जना गर्ने र कामको अवस्था देशभित्र सिर्जना हुने कुरा एउटा छ भने अर्कोतिर एउटा बाध्य भएर जाने अथवा चाहिँ अर्को एउटा राम्रो अवसर पाएर जाने, दुईटा कुरा छ विदेश जाने सन्दर्भमा। एउटा राम्रो अवसर पाउने सन्दर्भमा अमेरिकाका मान्छे चाइना रेन काम गरेका छन्, चाइनाका मान्छे ग्लोबल्ली धेरै देशहरूमा गएर काम गरेका छन्, त्यो अवसरको खोजीमा अथवा त्यहाँ राम्रो अवसरको खोजीमा त्यहाँ पुगिरहेका छन्। कतिपय बाध्य भएर, आज हाम्रो सन्दर्भबाट भन्ने हो भने धेरै जसो बाध्य भएर यहाँभित्र रोजगारीको अवस्था सिर्जना नहुँदा यहाँको आर्थिक अवस्थाको कमजोरीका कारणले धेरै मान्छे बाध्य भएर गएका छन्। त्यो बाध्य भएर जाने आम नागरिक जो हाम्रा दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, उहाँहरूलाई त्यहाँ जाँदै गर्दा पनि कसरी एउटा राम्रो काम गर्ने वातावरण, त्यहाँको हाम्रो नेपाली जसको एउटा चाहिँ इमानका साथ काम गरिरहेको छ, इमानका साथ काम गर्दा पनि उहाँहरूलाई त्यस अनुसारको राम्रोसँग पेमेन्ट भइरहेको छैन, राम्रोसँग उहाँहरूको सेवा सुविधा दिइरहेको छैन, हरेक दिन यहाँ एयरपोर्टबाट हाम्रा सबहरू आइरहेका छन्, उहाँहरूले काम गर्ने राम्रो वातावरण नहुँदा एउटा आफ्नो जीवन यसरी पराईको मुलुकमा गुमाउनु परेको छ भने चाहिँ त्यो सन्दर्भमा हामीले कसरी काम गर्न सक्छौँ? बाहिर रहेका आम जो श्रमिकको रूपमा जानुभएको छ उहाँहरू कसरी यसमा उहाँहरूको राम्रो काम गर्ने वातावरणमा कसरी काम गर्न सक्छौँ? हाम्रो बाहिर रहेको उसहरू जति पनि हाम्रा दूतावासहरू छ, नियोगहरू छ, उनीहरू मार्फत कसरी यसमा ती देशहरूसँग समन्वय गरेर काम गर्न सक्छ? एउटा यो बडो गम्भीर विषय छ किनभने आज जतिसुकै देशभित्र कुरा गर्ने बाहिर रहेको आम नागरिकहरूको सङ्ख्या यति ठुलो छ, त्यसलाई सुरुमै हामीले सम्बोधन गर्न सकेन भने हाम्रो जति पनि प्रयास छ त्यो अर्थपूर्ण हुँदैन भन्ने हामीलाई एउटा लागिरहेको छ। अर्को अहिले आयात प्रतिस्थापन गर्नुपर्ने अर्को ठुलो चुनौती छ, आयातलाई घटाउनु पर्ने अवस्था छ किनभने हाम्रो यो सञ्चित विदेशी मुद्राको सञ्चित नै हेर्यो भने हाम्रो अर्थतन्त्रको जुन अवस्थामाथि जानुपर्ने हो त्यो जान सकिरहेको छैन। आयात यति धेरै आयात भइरहेको छ, हाम्रो आम नागरिकहरू जो यहाँभित्र चाहिँ रोजगारी सिर्जना नहुँदा यहाँको राम्रो अवस्था नदेख्दै गर्दा उहाँहरू विदेश जानु परिरहेको छ, त्यो विदेश जाँदै गर्दा हाम्रो यहाँ चाहिँ यहाँ आएर विदेशी छु हेरौँ न इन्डियातिरबाट हामी बिहारको यता युपीको थुप्रै ठाउँबाट मान्छे आएर यहाँ काम गर्नुपर्छ। यहाँको अहिले तपाईँको हेर्नुहुन्छ भने यो उसको के अरे प्राविधिक क्षेत्रमा काम गर्ने मान्छेहरू पनि अहिले उसहरू श्रमिकहरू पनि धेरै ठाउँमा भारतबाट अरू देशबाट आएर काम गरेको छ। मतलब त यो एउटा बाहिरबाट आउने जुन काम छ र यहाँ हाम्रो चाहिँ जनशक्ति नहुँदै गर्दा कतिपय ठाउँहरूमा हाम्रा कृषि जन्ने खेतीयोगी उसहरू पनि बाँझो भइरहेको छ, हामी त्यहाँ उत्पादन हुन सकेको छ भनेको यसले हाम्रो हामी कृषि प्रधान देश भने पनि आजको दिनमा हेर्नुहोस् त चामल हामी कति ल्याइरहेका छौँ, गहुँ कति ल्याइरहेका छौँ, हामीलाई खानेकुराको हामी आफै आज परनिर्भर हुने अवस्था छ भनेको यो आयात प्रतिस्थापन भन्ने हाम्रो सरकारले अथवा पार्टीहरूले जे जे भने पनि जबसम्म हामी हाम्रो कृषिजन्य खेतीयोग्य भूमिलाई हामीले सबै त्यहाँ खेती गर्न सक्दैनौँ, त्यो खेती पनि व्यावसायिक ढङ्गले त्यसमा चाहिँ अलिकत राम्रोसँग चाहिँ परम्परागत रूपमा भन्दा पनि अलिकत यसको चाहिँ उत्पादन बढी हुने ढङ्गले हामी काम गर्न सक्दैनौँ। हाम्रो आयात प्रतिस्थापन खास गरी कृषिकै आयात प्रतिस्थापन गर्ने कुरा पनि हाम्रो त्यो सोरे कल्पना मात्र हो। त्यसैले यो सन्दर्भमा पनि हामीले एउटा काम गर्नुपर्नेछ। अर्को यो यसलाई पार्टीले एउटा चाहिँ घोषणा पत्र सहित अरू हाम्रो एजेन्डा बनाएर जानुपर्नेछ। अर्को यो निर्यात बढाउनु पर्ने, जस्तो निर्यात जाने हाम्रा उद्योगहरू हाम्रा एकदम कमजोर छन्, हाम्रा हामी कस्तो भइदियो भने हामी एउटा कृषि प्रधान अर्थतन्त्रबाट हामी एउटा उत्पादनमूलक यो उद्योगबाट सहरीकरणतर्फ जानुपर्ने ठाउँमा हाम्रो औद्योगिक चरणमा हाम्रो पारे नगरिकन हामीले सहरीकरणतर्फ गयौँ भनेको यो बिचमा हामीले हेर्दा हेर्दै अघिल्लो रात सुतेको ठाउँमा हामी सुतिरहेको थियौँ, भोलिपल्ट हेर्दै गर्दा त्यो वरिपरि पुरै सहर भएको जस्तो आज तपाईँ काठमाडौँ उपत्यका अथवा जहाँ पनि तपाईँ नयाँ सहरहरू देखिरहनु भएको छ त्यो सहरहरू त्यसरी बनेका छन्। तर हाम्रो एउटा औद्योगिक चरणबाट हामी पार नगर्दै गर्दा हामी सहरीकरणतर्फ गयौँ भने यसले पनि हाम्रो एउटा समस्या सिर्जन गर्छ। त्यसैले यो खालको निर्यात जन्य उद्योगहरू चाहिँ हामीले बढाउन त्यसमा हाम्रा कुटीर उद्योगहरू हुन सक्छन्, घरेलु उद्योग घरेलु उत्पादनहरू बढाउनेदेखि अरू के हामी गर्न सक्छौँ जसको हाम्रो आफ्नो मौलिक विशेषताहरू छ ती विशेषताहरू सहितका निर्यात उद्योगलाई बढाउनु पर्छ। अर्को छ भने अर्को हाम्रो सबभन्दा मुख्य कुरा भने आज निर्यातमा हामीले हेरौँ हाइड्रोबाट हाम्रो जुन खालको यो पछिल्ला केही महिनामा तपाईँले हामीले यो नेपाल के अरे यो उसको विद्युत प्राधिकरणले जसरी यो विद्युत निर्यातलाई एक खालको जोड्यो त्यसले हाम्रो अहिले यो व्यापार घाटालाई पनि काहीँ न काहीँ कम गरेको छ। हामीले पेट्रोलियम पदार्थमा जुन हामीले उता तिर्दै आएका थियौँ त्यसलाई थोरै भए पनि हाम्रो व्यापार घाटालाई भारतसँगको व्यापार घाटालाई घटाउने कुरा नै यसले काम गर्छ भनेको हाइड्रो आजको दिनमा हाम्रो सबभन्दा ठुलो चाहिँ यो सम्पत्ति रहेछ नि त, हामीले व्यापारको एउटा ठुलो वस्तु रहेछ नि त। त्यसैले यो यसको उत्पादन सँगसँगै यसको चाहिँ निर्यात र यहीँभित्र पनि उत्पादन गर्ने यहाँ उत्पादित बिजुलीलाई हामीले यहीँ उपभोग गर्दै गर्दा हामीले जुन यो फोसिल फ्युलहरू छ जो खास गरी यो पेट्रोलियम पदार्थको आयात घटाउन सक्यो भने पनि यसको ठुलो योगदान नै पर्यटन सबभन्दा ठुलो हाम्रो विदेशी मुद्राको एउटा सबभन्दा ठुलो भरपर्दो आधार भनेको पर्यटन छ। अर्को विदेशी मुद्राको आधार अहिले हामीले रेमिटेन्स जो श्रमिकहरू जो बाहिर जानुभएको छ उहाँहरूबाट आउनेछ भनेको पर्यटनबाट हाम्रो यहाँ रोजगारी सिर्जना गर्ने कुरा यहाँको वैदेशिक मुद्राको आर्जन गर्ने कुरा यी सबै कुराको सन्दर्भमा हामी कसरी काम गर्न सक्छौँ देशभित्र रोजगारी बढाउने बाहिर गएका रोजगारदाताहरूलाई के रोजगारमा जानुभएकाहरूलाई यो चाहिँ अलि दक्ष जनशक्तिको रूपमा पठाएर अहिले खालि हामी श्रमिकहरू खास उस गरेर पठाउँदै गर्दा यो होइन उहाँहरूको चाहिँ दक्षता जुन ढङ्गले हुनुपर्ने थियो त्यो दक्षता नहुँदै गर्दा जति रेमिटेन्स आउनु पर्थ्यो त्यो रेमिटेन्सको मात्रा पनि घटिरहेको
1: छ,
2: बढ्न सकिरहेको छैन।
1: यहाँहरूले यी मुद्दा लिएर जनताको माझ गइराख्दा यी मुद्दा नयाँ हुन् जस्तो त लागेन, पहिले पनि तपाईँहरूले होइन विभिन्न किसिमका चुनावमा पनि युवालाई हामीले स्वरोजगार गर्नुपर्छ आफ्नै देशमा रोक्नुपर्छ भन्ने किसिमका जहिले पनि यस्तै मुद्दाहरू लिएर जानुहुन्छ तर कार्यान्वयनमा चाहिँ कहिले लागू भएको पाइँदैन, धेरैको गुनासो पनि यही छ।
2: होइन कार्यान्वयनमा कमी कमजोरी भएको छ त्यसलाई स्वीकारेर जानुपर्छ किनभने हाम्रा काम गर्ने सोचमा कतिपय हाम्रा चाहिँ जुन प्रतिबद्धता हामी देख्दैनौँ कार्यान्वयन तहमा पुग्दै गर्दा कतिपय हाम्रै सरकारमा गएका कतिपय मन्त्रीहरू कतिपय चाहिँ नेतृत्व तहमा रहेका उहाँहरूले पनि एउटा राम्रो काम गरेको पनि हामी पाउँछौँ होइन तर त्यति हुँदाहुँदै पनि आम जति पनि नेतृत्व तहमा रहेर एउटा चाहिँ कार्यान्वयन तहमा पुगेका व्यक्तिहरूबाट कार्यान्वयन सही ढङ्गमा नहुँदै गर्दा आम असन्तुष्टि बढ्नु स्वाभाविक हो। यसमा तपाईँ आम नागरिकको तहमा हेर्दै गर्दा अहिले यो अन्तर्वार्ता सकिएपछि अथवा अन्तर्वार्ता हुनु अगाडि तपाईँ एउटा आम नागरिक भएर सोच्दै गर्दा म पनि त्यही लाइनमा आफूलाई उभिएर हेर्दै गर्दा म आफै पनि सन्तुष्ट हुने अवस्था छैन। यो कार्यान्वयनको तहमा हाम्रो कमजोरी हामीले स्वीकार्नै पर्छ। त्यो कार्यान्वयनको तहमा खास गरी मूल हाम्रो सफा भएन भने मूल नेतृत्व तपाईँको केही ढङ्गले अगाडि बढेन भने, त्यही ढङ्गले उसले कमिटमेन्टका साथ अगाडि बढेन भने तल त्यस कार्यान्वयन तहमा ठुलो कमजोरी हुँदो रहेछ, ग्याप हुँदो रहेछ भन्ने कुरा यो बुझाइ छ। त्यसैले पनि अहिले एउटा भन्नुहोस् न, तपाईँ आज हेर्नुहोस् काठमाडौँ महानगरपालिकामा अहिले त्यहाँभित्रको मूल नेतृत्व महानगरको मेयर अगाडि बढ्दै जाँदा तपाईँ उनले राम्रो काम गरिरहेको, उनले अगाडि बढेको कुरामा उनले राम्रो काम गरिरहेको छ भन्दै गर्दा आम नागरिकको हेर्नुहोस् त तपाईँको कसरी सपोर्ट पाएको देख्नुहुन्छ, कति कति सपोर्ट छ भनेको, यो सपोर्ट आम नागरिकको तहबाट जुनसुकै नेतृत्वले जुन ठाउँमा गरे पनि त्यसको सपोर्ट हुन्छ भनेको धरानको अर्को हेर्नुहोस् त, अहिले हामी सोसियल मिडियादेखि सबैतिर मिडियाहरूमा हामी उहाँहरू स्वतन्त्रबाट निर्वाचित भएर आउनुभएको छ, हामी पार्टीमा इन्भल्भ छौँ, तर एउटा हाम्रो उमेर समूहको मान्छे आज त्यो ठाउँमा काम गरिरहँदाखेरि हामीलाई आफैलाई पनि खुसी लाग्छ भनेको यो खालको सोच हामी उहाँहरूको काम हामी सपोर्ट गर्नुपर्छ। यस्तै काम भोलि हाम्रै पार्टीभित्रबाट अरू दलहरूबाट पनि यी खालका कामहरू गर्ने साथीहरू आफ्नो ठाउँमा पुग्दै गर्दा त्यस्ता साथीहरूलाई बल पुर्याउनु पनि हाम्रो दायित्व हो, त्यहाँ बल पनि पुर्याउनु सबैले त्यो खालको गर्यो भने
1: यहाँले भन्नुभएको ठाउँमा मैले जोड्न खोजेँ, यहाँले युवाले गर्न सक्नुहुन्छ, युवाले राम्रो काम गर्छ भन्ने कुरा यहाँले गर्न खोज्नुभयो, तर तपाईँको पार्टीभित्रकै कुराकानी हेर्दा पनि अहिले समग्र गतिविधि हेर्दा अहिले पनि उम्मेद्वारको रूपमा युवालाई अगाडि सारेको पाइँदैन, अझै पनि जो पहिलेदेखि अनुहार होइन पुरानै अनुहार दोहोरिने किसिमको हामीले देखिरहेका छौं। यहाँ युवा पनि युवा नेता पनि हो, युवाहरूलाई अगाडि नेतृत्वमा ल्याउनको लागि यहाँहरूले आफ्नै पार्टीलाई आफ्नै पार्टीभित्र चाहिँ कसरी दबाब दिइराख्नु भएको छ?
2: अहिले खास गरी जुन हाम्रो प्रदेश हुँदै यो क्षेत्रभित्रको नि प्रदेशको जुन समिति छ, कार्य समिति छ प्रदेशको, त्यसपछि यो क्षेत्रीय कार्य समिति संघको क्षेत्रीय कार्य समिति, त्यो हुँदै जिल्ला कार्य समिति प्रदेश हुँदै आएका अनेक उसहरू छन्, सिफारिसहरू छन्, ती सिफारिसहरूमा युवाहरूको संख्या र उपस्थिति उल्लेख्य छ। तिनै युवाहरू मध्येबाट जस्तो अहिले हेर्नुहोस् नेपाली काङ्ग्रेसको केन्द्रीय कार्य समितिमा पनि उल्लेख्य युवाहरूको उपस्थिति छ, यहाँ कुनै एज बार लगाएर त्यसको चाहिँ यो कोटाभित्र निर्वाचित भएर आएको होइन, युवाहरूको संख्या आम जस्तो हाम्रो 9 लाख भन्दा बढी सक्रिय कार्यकर्ता रहेको नेपाली काङ्ग्रेसमा 40% भन्दा बढी युवाहरूको उपस्थिति छ, सक्रिय सदस्य भनेको यो उपस्थितिबाट आज तपाईँको प्रत्येक हाम्रो तहमा युवाहरूको संख्या छ। त्यसै गरी हामी केन्द्र समिति भने तिनै उसको प्रतिनिधित्व गर्दै हामी त्यहाँ पुगेका छौँ भनेको हामीले त्यहाँ यसपटक यद्यपि तपाईँले भन्नु होला यो टिकट वितरणको अन्तिम निर्णय गर्ने ठाउँमा त्यो जुन अहिले हाम्रो संसदीय बोर्ड त बनेन तर बहालवाला पदाधिकारी पूर्व पदाधिकारीलाई हेर्ने हो भने त्यहाँ पनि केही युवा हाम्रा पदाधिकारीहरू हुनुहुन्छ, उहाँहरूले पनि यो विषयमा लडिरहनु भएको छ। यसपटक हामीलाई के लाग्छ भने हामीले पब्लिकमा हुन्छ नि देखाउन मिल्ने अनुहार, युवाहरूको अनुहार तपाईँले उल्लेख्य रूपमा पाउनुहुन्छ भने हामी हामीलाई विश्वास छ र उहाँहरूले पनि हामीलाई विश्वास दिनु, यो विश्वास फेरि के हो भने हामीलाई दिलाउनु भनेको आम मतदाता आम नागरिकलाई पनि दिलाउनु, तर यदि त्यो कार्यान्वयन भएन भने उहाँहरूले त्यो कार्यान्वयन गर्नु भएन भने युवाहरूको उपस्थिति त्यही ढङ्गले बढाउनु भएन भने यसले यो एउटा पुस्तालाई पनि धोका हुन्छ। त्यसकारणले पनि हामी हाम्रो नेतृत्वलाई पनि यो कुरामा झकझकाइरहेका छौँ, नेतृत्वले यो कुरा बुझाइरहेका छौँ, नेतृत्वले यो कुरा बुझेन भने र अहिलेको यो स्पिडलाई जुन स्पिरिट पनि छ यो दुइटैलाई मतदाई नेतृत्वले बुझेन भने यसको जवाफ कहाँबाट आउँछ भन्दाखेरि आम मतदाताले आफ्नो ब्यालेटबाट आफ्नो मतपत्र मार्फत व्यक्त गर्दै गर्दा त्यो हाम्रो विरुद्धमा हुन सक्छ, हाम्रो विरुद्धमा नै हुन सक्छ भन्ने कुरामा स्वयं नेतृत्वले पनि यसबाट त्यो समीक्षा गर्नुपर्नेछ, अहिलेबाट नै यसको मूल्याङ्कन गर्नु जरुरी छ र यसको आकलन गरेर नै यसमा निर्णय गर्नुपर्छ भनेर हामी भनिरहेको छौँ। हामीलाई आशा छ उहाँहरू यसमा
1: हजुर। अब हामी केही साथीहरूको प्रश्न जिज्ञासा लिन्छौ। अब दैलेखबाट पुष्कर थापा हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। पुष्करजी हेलो, दैलेखबाट हुनुहुन्थ्यो हाम्रो टेलिफोन सम्पर्कमा, उहाँले चाहिँ प्रश्न राख्नको लागि आउनुभएको थियो, उहाँसँगको टेलिफोन सम्पर्क विच्छेद भएको छ। तिलक अधिकारी चितवनबाट हुनुहुन्छ। हेलो तिलकजी।
3: हजुर नमस्कार।
1: नमस्कार, यहाँको प्रश्न अथवा जिज्ञासा के छ हाम्रो अतिथिलाई?
3: मेरो उहाँलाई अतिथिजीलाई पनि मेरो नमस्कार। मेरो प्रश्न के छ भने अब अहिले भरे भन्नुभयो यो ठुलो पार्टी भनेर, उहाँले ठुलो पार्टी भइकन पनि यसले जनतामा आफ्नो पहिचान किन सकेन र यसले अनि यो पार्टीले आफ्नो इमान्दारी जो वर्षौँदेखि पार्टीको लागि त्यागी भएर बसेका छन् तिनीहरूले टिकट नपाउने, खालि समाजमा अलिकति विकृति फैलाउने राम्रा कामहरू गर्ने त्यस्ता व्यक्तिहरूले मात्र टिकट पाउने र अर्को कुरो यसले खालि हाई लेभलको पार्टीहरू हाई लेभलका मान्छेहरूलाई मात्रै यसले अँगाल्न थाल्यो, अनि ग्रास लेभल लो लेभलका मान्छेहरूलाई यसले किन अँगाल्न सकेन यसको सर्वसाधारणले बुझ्ने तरिकाबाट भनिदिनुहोस् हस्।
1: थ्याङ्क यू। हजुर, के भन्नुहुन्छ उहाँको प्रश्नमा यहाँको उत्तर?
2: तिलकजीलाई धेरै धेरै धन्यवाद आफ्नो टिप्पणीका लागि। वास्तवमा आम नागरिकहरूको बीचमा, खास गरी अहिले तपाईँले जुन ग्रास रुट हुनुभयो, खास गरी भूमितामा काम गरिरहेका आम नागरिकहरू, आम मतदाताहरू र आम कार्यकर्ताहरू, उहाँहरूको भावनालाई समेट्ने र उहाँहरूको भावनाको पनि प्रतिनिधित्व हुने गरी नै काम गर्नुपर्छ। त्यो कुरा यदि हामी पार्टी सञ्चालन गर्ने क्रममा तपाईँ त्यो तहको नागरिकहरूलाई हामीले बिर्सिँदै गयौँ र तपाईँ भुइँतको मान्छेले बिर्सिँदै जाने र त्यही सुकिला मुकिलाहरूको मात्रै कुरा सुनिने भन्ने बुझाइ आम मतदाताको बीचमा, आम नागरिकको बीचमा भयो भने पनि त्यो एउटा ठुलो विडम्बना हुन्छ पार्टीको लागि। त्यो बेलामा पार्टी भुइँतको नभएर भुइँफुट्टाको हुनसक्छ। त्यसैले यसतर्फ पार्टी नेतृत्वले सोच्नुपर्छ। यो कुराको सन्दर्भमा विवेक कोइरालाले कुनै समयमा भन्नुभएको थियो, यस्ता यही सन्दर्भ वरिपरि रहेरै, खास गरी हामीले बिपी कोइरालाले त्यो सन्दर्भमा पार्टीहरूको ग्रो हुँदै जाँदा यो बेलामा त्यस्ता सुकिला मुकेराहरू कब्जा गर्न सक्छन्, त्यस बेलामा पार्टीको आम कार्यकर्ताहरूले नै यो पार्टीलाई बचाउनु पर्छ भन्ने सन्दर्भ जुन कुरा राख्नुभएको थियो तेलजीले भन्नुभएको कुरा, यो प्रत्येक तहमा यो कुराहरू, यी प्रश्नहरू, यी प्रश्नहरूले फेरि मान्छेलाई जवाफदेही बनाउँछ। प्रश्नहरूले नै मानिस यो नेतृत्व तहमा रहेकाहरूलाई यसबाट विचार गर्ने लेभलमा पुर्याउँछ र प्रत्येक निर्णयहरूमा, किनभने पार्टी भनेको फेरि पनि सबै वर्ग समुदाय अट्ने ठाउँ भावनाले सबै ठाउँमा हामी एक्सक्लुड गरेर कम्प्लिटली, कोही एउटा अर्को वर्गको मान्छे छ, कोही धनी छ, कोही निम्न मध्यम वर्गको छ, कोही गरिब होला, तर हामी निम्न मध्यम वर्गको मात्रै भनेर धनीलाई छोड्ने पनि होइन, धनीलाई लिएर सबै निम्न मध्यम वर्ग र गरिबहरूको त्यो अथवा मध्यम वर्गको त्यसलाई छोड्ने पनि होइन, तर सबैको एउटा अट्ने त्यो ठाउँ चाहिँ, त्यो प्लेटफर्म चाहिँ पार्टी हुनुपर्छ भन्ने ढङ्गले हामीले काम गर्नुपर्छ। कसैलाई काखा, कसैलाई पाखा, कसैलाई अलिकता राम्रो यसको चाहिँ खर्च गर्न सक्छ, यसको धन छ, यसको बल छ भन्ने ढङ्गले हेर्ने हो भने चाहिँ त्यो पार्टी फेरि बिस्तारै बिस्तारै त्यो अलिकता आम नागरिकको तहबाट बाहिरिन सक्छ, आम नागरिक भन्दा टाढिन सक्छ। त्यसतर्फ चाहिँ हाम्रो पार्टी नेतृत्वले, हामीहरू सबैले त्यसमा ध्यान दिनुपर्छ। फेरि पनि तिलकजीलाई आफ्नो
1: हस्। फेरि हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ अछामबाट उषा ढुङ्गाना। उषाजी
4: हजुर नमस्कार।
2: नमस्कार।
4: मेरो प्रश्न
1: अछामबाट उषा ढुङ्गाना हुनुहुन्थ्यो, उहाँले प्रश्न राख्न नपाउँदै उहाँसँगको सम्पर्क विच्छेद भएको छ। त्यसै गरेर दैलेखबाट पुष्कर थापा हुनुहुन्छ। पुष्करजी हेलो। पुष्करजी नमस्कार, उहाँसँग पनि कुराकानी हुन सकेन। फेरि हाम्रो टेलिफोन सम्पर्कमा भोजकुमारी नेउपाने हुनुहुन्छ चितवनबाटै। हेलो नमस्कार।
5: हजुर हजुर नमस्कार।
1: हजुर, यहाँको चाहिँ प्रश्न जिज्ञासा के छ?
5: सर्वप्रथम त आजको अतिथिलाई मेरो तर्फबाट नमस्कार।
2: नमस्कार।
5: मेरो चाहिँ एकदम छोटकरीमा प्रश्न छ। अब काङ्ग्रेस, नेपाली काङ्ग्रेसलाई सायदै नेपालमा चाहिँ अब 2007 सालदेखि नै अति लोकप्रियता हासिल गरेको पार्टी हो, यसमा चाहिँ द्विमत छैन होइन, हुँदाहुँदै पनि पार्टीले चाहिँ त्यति धेरै ठुलो प्रगति गरेर जनतालाई दिनपर्ने जुन किसिमका सेवा सुविधा अथवा जुन जनतालाई चाहिँ जुन किसिमको भरोसाको केन्द्र रहनुपर्ने हो, त्यो तर्फ चाहिँ नेपाली काङ्ग्रेसले त्यति धेरै ध्यान आकृष्ट गरेको देखिँदैन। चुनावको बेलामा चाहिँ नयाँ नयाँ किसिमका घोषणा पत्रहरूमा चाहिँ नयाँ नयाँ कुराहरू ल्याइदिने, तर कार्यान्वयनको पक्ष अत्यन्तै शीतल भएको अवस्थामा चाहिँ मेरो 2-3 प्रश्न मात्रै छ हजुरलाई। चाहिँ एउटा चाहिँ अहिलेको निर्वाचन सङ्घ र प्रदेशमा महिलाहरूको प्रतिनिधित्व कति रहन्छ, त्यसको एक्ज्याक्ट डाटा चाहियो होइन, एउटा प्रश्न। अर्को चाहिँ दलित अपाङ्गहरूको पनि त्यहाँ चाहिँ प्रतिनिधित्व हुनुपर्ने पर्सेन्ट कति राख्नुभयो, हुन त गठबन्धनको आधार पनि तयार होला, त्यसमा चाहिँ तपाईँहरूको छलफलको कुरा के रहन्छ होइन, अर्कोतर्फ कार्यान्वयनको पक्ष कस्तो रहन्छ, ती 3 प्रश्नको मलाई जवाफ चाहियो।
1: हुन्छ हस्, धन्यवाद। हामी फेरि अर्को साथीको जिज्ञासा लिएर पनि हामी समग्रमा उत्तर खोज्नेछौँ उहाँसँग। सिद्धराज बिके हुनुहुन्छ डोटीबाट। सिद्धराजजी
6: नमस्ते।
1: नमस्कार, यहाँको प्रश्न जिज्ञासा के छ?
6: मेरो प्रश्न के छ भने होइन, नेताहरू जतिखेर आउँछ नि चुनाव आइसकेपछि ठुला ठुला एजेन्डा लिएर आउनुहुन्छ र चिल्ला चिल्ला कुराहरू लिएर आउनुहुन्छ, र चुनाव चुनाव भइसकेपछि मन्त्री सांसद भइसकेपछि जनताका कुराहरू कानमा त हाल्ने होइन कानमा सुन्ने तर काम काग कराउँदै जान्छ पिना सुक्दै जान्छ भने जस्तो किन गर्छन् भन्ने हो होइन अनि युवा आए पनि जे

0: पनि जति योग्य आए पनि खाने चिरे भने जस्तो किन भइरहेछ यो वास्तवमा मेरो भनाइ चाहिँ यो होला।
1: हुन्छ, धन्यवाद। त्यसै गरी अछामबाट उषा ढुङ्गानाजी हुनुहुन्छ। उषाजी
2: हजुर नमस्कार, न्यायतिथिज्यूलाई पनि नमस्कार।
1: हजुर यहाँको प्रश्न, नमस्कार।
2: हजुर मेरो प्रश्न चाहिँ नेपालमा निर्वाचनलाई प्रजातन्त्रको चाडबाडको रूपमा लिने जुन प्रवृत्ति छ यसले कम गर्न नेपाली काङ्ग्रेस तर्फबाट के भइरहेको छ?
1: हुन्छ, धन्यवाद। हामीले तीनजनाको प्रश्न लियौं। भोजकुमारीजीले भन्नुभएको थियो महिला सहभागिता के छ भनेर, उहाँले आफ्नो तीनवटा प्रश्न राख्नु भएको थियो। सबैभन्दा पहिले उहाँकै हामी प्रश्नको उत्तर सुनौं।
3: हजुर भोजकुमारीजी चितवनबाट आफ्नो प्रश्न राख्ने क्रममा महिलाहरूको अपाङ्गता दलित को विषयहरू उठाउनु भएको छ, घोषणा पत्र कार्यान्वयनको सन्दर्भ पनि उठाउनु भएको छ। खास गरी अहिले संविधानीय व्यवस्था गरेको जुन प्रावधान छ त्यो प्रावधान अनुसार अहिले संसदमा महिलाहरूको संख्या कति हुनुपर्ने, अपाङ्गहरू कति हुनुपर्ने, दलित कति हुनुपर्ने, आदिवासी जनजाति, मधेसी, मुस्लिम, यी सबै क्लस्टरहरूमा के कस्तो व्यवस्था हुन्छ खसारे, यी सबैको सन्दर्भबाट एउटा तोकेको छ। त्यो तोकेको व्यवस्था अनुसार नै पार्टीले उम्मेद्वार बनाउने, उम्मेद्वार प्रत्यक्ष उम्मेद्वार बन्न नसकेको अवस्थामा महिलाहरूको संख्या संसदमा 33% कम्तीमा पुर्याउने सन्दर्भबाट नै काम भइरहेको छ। अपाङ्गहरूको सन्दर्भमा हालै संविधानको व्यवस्था र सँगसँगै हालै निर्वाचन आयोगले जारी गरेको निर्देशिका जुन फेरि पनि अपाङ्गता भएका साथीहरूको पटक पटक अहिले अभियान पनि चलाउनु भएको थियो। हिजो मात्र पनि निर्वाचन आयोगमा धरना प्रदर्शनहरू थियो, उहाँहरूले एउटा अन्डरस्ट्यान्डिङ बनेको छ। त्यो अनुसार अपाङ्गता भएकोहरूको पनि सबै प्रदेशमा कम्तीमा एकजना उपस्थिति गराउने भन्ने ऊ छ। त्यसै गरी यसको सन्दर्भमा पनि नेपाली काङ्ग्रेसले प्रत्येक उसबाट प्रत्येक जिल्लाहरूबाट क्षेत्रबाट अपाङ्गता भएका व्यक्तिहरूको पनि कम्तीमा एकजना एउटा जिल्लाबाट सिफारिस गराएको छ, कतिपय दुई तिनजना पनि सिफारिस गराएको छ। यो हिसाबले प्रत्येक प्रदेशमा पनि हाम्रो अपाङ्गता भएका व्यक्तिहरूको आवाज मुखरित गर्ने गरी उहाँहरूको प्रत्यक्ष हुने गरी एकजना कम्तीमा प्रदेशमा र संसदमा कम्तीमा एकजनाको त उपस्थिति हुने गरी यो व्यवस्था पनि गरिएको छ। र सँगसँगै उहाँले यो घोषणा पत्र कार्यान्वयनको सन्दर्भमा जुन कुरा सिद्धराजीले पनि डोटी बाटो उठाउनु भएको छ र दुईटै कुरालाई जोड्ने हो भने चुनावको बेलामा ठूला ठूला विषयहरू आउने, एजेन्डाहरू आउने, चुनाव जितेर गएपछि अथवा सरकारमा पुगेपछि यो कुरा बिर्सिने र यही कुरा घोषणा कार्यान्वयनको सन्दर्भमा घोषणा पत्र कार्यान्वयन अथवा प्रतिबद्धता पत्र हामीले जे भने पनि संकल्प पत्र जे भने पनि त्यसको सन्दर्भमा त्यसको कार्यान्वयन हुने कुराहरूमा जुन खालको हाम्रो कमजोरी देखिएको छ यो कमजोरीको पछाडि चाहिँ दुईटा कुरा हुन्छन्। साँच्ची नै हामी आफ्नो हाम्रो आफ्नो रिसोर्स कति छ, त्यो रिसोर्स मोबिलाइजेसन गर्ने हाम्रो क्यापेसिटी कति छ, हाम्रो त्यसलाई परिचालन गर्ने छैन हाम्रो संयन्त्र कस्तो छ, यी सबै कुराहरूको ग्राउन्ड रियालिटी भन्छ नि त्यसको बारेमा वास्तविक हाम्रो आफ्नै आत्ममूल्याङ्कन स्वमूल्याङ्कन नगरे जसरी ठुल्ठुला कुरा गरिदिने र ठुल्ठुला कुरा गर्दैपछि यो पत्याइदिइहाल्छ, यो पत्याइदिएपछि हामीलाई भोट पनि त्यही अनुसारले ढङ्गमा सुइँसुइँ झरिहाल्छ भन्ने जुन मनोदशाबाट चाहिँ राजनीतिक दलहरूले यसअघि जसरी यो घोषणापत्रहरू जसरी ल्याउने अथवा घोषणापत्र केन्द्रबाट जारी भए पनि आफ्नो क्षेत्रमा गइसकेपछि उम्मेद्वारले जुन कुरा गरिदिने तर गरिसकेपछि पाँच वर्षसम्म कार्यान्वयनमा चाहिँ टार्दै जाने, पाँच वर्षपछि अब जे त होला म उम्मेद्वार हुँ भने फेरि अर्को बाधा के अरे बाचा गरौँ न होइन भने अर्को आउनेलाई जे पनि गरोस् भन्ने टाइपको जुन खालको प्रवृत्ति हामीले यसअघि देख्यौँ कुराहरूलाई हामीले कार्यान्वयन गर्ने तहमा कसरी अहिलेसम्म भएका विषयहरू कसरी आएका थिए, ती विषयहरूलाई कार्यान्वयनमा कहाँ कमजोरी भएको थियो, कार्यान्वयन गर्न के गर्नुपर्दो रहेछ भन्ने सन्दर्भमा पनि हामीले स्थानीय तहको हामीले पार्टीको तर्फबाट जारी गरेको केन्द्रीय घोषणा पत्र हामीले जुन महामन्त्री गगन थापाको नेतृत्वको घोषणा पत्र मार्फत हामीले गर्थ्यौँ। यो पटक हामीले महामन्त्री विश्वप्रकाश शर्मा ज्यूको नेतृत्वमा रहेको जुन यो चाहिँ घोषणा पत्र तयारी समितिको आज सायद साँझसम्म यो उसा आउँछ यसको टिम घोषणा हुन्छ, त्यो टिमले पनि यो पटक स्थानीय तहको भन्दा अलिक फरक ढङ्गले यो त राष्ट्रिय रूपमा हामी कसरी हेरिरहेका छौँ, हाम्रा विकासका कुराहरूमा हामीले कसरी हाम्रो धारणा के हो, हामीले उसको सन्दर्भमा यो राजनीतिक विषयमा हाम्रो धारणा के हो, विकास सन्दर्भमा हाम्रो धारणा के हो, आज विकास भन्दै गर्दा तपाईँले हाम्रो पर्यावरणलाई हामीले चाहिँ यो इन्भाइरोमेन्टलाई हामीले चाहिँ ध्यान दिन सकेनौँ भने हामी आज भन्छौँ हामीले विकासको सन्दर्भ कुरा गर्दा तपाईँ हामीले बनाएका विकासका संरचनाहरू पूर्वाधारहरू 100 वर्ष यसको एउटा चाहिँ उस उमेर भन्नु हो भने यसको चाहिँ अवधि भन्नु हो भने 100 वर्ष यसको म्याक्सिमम् चल्ला अथवा 200 वर्ष चल्ला, 200 वर्षसम्म हामीले यो विकासका संरचनाहरू बनाउँदै गर्दा पूर्वाधार बनाउँदै गर्दा हामीले अनेक खालका प्राकृतिक दोहन गरौँला, प्राकृतिकको चाहिँ लाई एक खालको चाहिँ विनाश गरेर पनि अर्को ढङ्गले

0: विचार गरौँ न, तर आज प्रकृतिमा एउटा फरक ढङ्गको, जस्तो मरुभूमि भएको ठाउँमा आज हामी रुख बिरुवा रोपेर हेर्नु हेर्न सक्नुहुन्छ तपाईँ, हेर्नुहोस् मरुभूमि कतार खाडी राष्ट्रहरू हाँदै गएका दाजुभाइ दिदीबहिनीहरूले त्यो कति देख्नुहुन्छ। तर आज हामी भएको त्यो प्राकृतिक संरचनालाई ध्वस्त बनाएर कहाँ ठुल्ठुला सडक, ठुल्ठुला चाहिँ यो एयरपोर्ट बनाउने नाममा जुन संरचनाहरू, के अरे भित्रको प्रकृतिले दिएको यो जुन उच्च वरदान छ त्यसलाई हामी विनाश गरिरहेको छौँ। तर आज सोचौँ हामी, हिजोको यो पृथ्वीको उत्पत्ति भएदेखि आज, पृथ्वीको उत्पत्ति भएदेखि आज सन् 2022 अथवा 2079 सालसम्म आइपुग्दा यो कति अरब वर्षको यसको इतिहास, यो सन् यो आइपुग्दै गर्दा आज यो पृथ्वीको जुन हाम्रो जति वेट छ त्योभन्दा बढी वेट चाहिँ मानव निर्मित यी सामान, जस्तो अहिले हामी कुरा गरिरहेको यो रेडियोको होला, घरको होला, टेलिभिजनको होला, यी ल्यापटप होला, यी यस्ता जति पनि हामीले संरचना बनाएको छौँ, यी चाहिँ एयरपोर्ट अनि उसका चाहिँ पानी जहाज, यस्ता यस्ता जति पनि छन्, यस्ता सामानहरूको वेट चाहिँ आज पृथ्वीको वेट भन्दा बढी भइसक्यो अरे। भनेको मतलब पृथ्वीको वेट भन्दा बढी भइसक्यो, हामीले दोहन गरिरहेका छौँ, हामीले पेट्रोलियम पदार्थ निकालेका छौँ, फलाम निकालेका छौँ, सुन निकालेका छौँ, प्रकृतिबाट सब कुरा निकालिरहेका छौँ, तपाईँको चाहिँ यहाँ माटो निकालेर सिमेन्ट बनाइरहेको छ, ढुङ्गा फोडेर घर बनाइरहेको छ, यी सबै कुरा। तर हामीले हाम्रो प्रकृतिलाई हामीले बचाएर राख्न सकेनौँ भने हाम्रो यो पृथ्वी कति समयसम्म अझ जान्छन्, हाम्रो आउने पुस्ताहरू कति लामो समयसम्म जान्छन्। तर हामीले आज विकासका नाममा 5 वर्ष पनि हेरेका छैनौँ, हामीले बनाएका संरचनाहरू आज हेर्नुहोस्, काठमाडौँमा नदी हराएको छ, काठमाडौँमा यहाँ खोला हराएको छ, भोलि यो प्रकृतिले आफ्नो स्वरूपमा फर्क्यो भने यो हालत के हुन्छ। हामीले अहिले कम्ती 50 वर्ष 100 वर्ष पछाडिको म्याक्सिमम् सोच्यौँ, तर त्यो 50 वर्ष 100 वर्ष पनि सोच्यौँ, हामीले 5 महिना 1 वर्ष 2 वर्ष 5 वर्षको मात्र सोच्यौँ, तर आजको यो सन्तान दर्शन्तानहरू जो छ, भोलिका उनका पनि सन्तान दर्शन्तानहरू आउँछ, तिनलाई हामीले सोचेर त्यो कार्यान्वयन गर्ने, तिनका लागि पनि हाम्रो यो पृथ्वी हो, उनका लागि पनि यो पृथ्वी हामीले छोडेर जानुपर्छ भन्ने ढङ्गले हेर्ने हो भने, यो पृथ्वीलाई राम्रो ढङ्गले छोड्नका लागि अब हावादारी गफ गरेर पनि हुँदैन, आउने सन्तान दर्शन्तानको भविष्यलाई हेरेर हामीले योजना बनाउनुपर्छ। योजना कार्यान्वयन गर्न त्यो हुन्छ नि, खालि त्यो चाहिँ आकाशको तारा झारिदिने गफ गरेर पनि हुँदैन, त्यो सन्दर्भबाट आम नागरिकलाई भरोसा दिलाउने खालका कुरा गर्न जरुरी छ। त्यस सन्दर्भबाट पनि अहिले हामीले यो घोषणापत्र त्यही अनुसार बनाउनुपर्छ भन्ने लागिरहेको छ। र सँगसँगै यो निर्वाचन अहिले उषाजीले भन्नुभयो, यो चाडबाडकै रूपमा हामीले चाडबाडकै आसपासमा फेरि यो चुनाव पनि छ, हामी दसैँ तिहार छठ लगायतका पर्वहरू हाम्रो सकिने बित्तिकै हाम्रो चुनाव छ, यो चुनावकै यो चाडबाडकै माहौलको बिचमा चुनावी माहौल पनि आइरहेको छ, यसपालि दसैँ तिहार पनि आशीर्वाद दिने लिने क्रममा पनि यो चुनावी माहौलबाटै होला भन्ने लाग्छ, देउसी भैलो खेल्ने क्रममा पनि यसपालि धेरै जसो यही माहौलमै जान्छ जस्तो लागिरहेको छ। त्यसैले यो चाडबाडको माहौल बीचबाटै एउटा सौहार्दपूर्ण रूपमा, एउटा स्वस्थ प्रतिस्पर्धाको भावनाबाट यसपालि चुनाव गर्ने समयमा हामी देशभरिका सबै राजनीतिक दलका आम नेता कार्यकर्ताहरू, आम मतदाताहरू यसैमा हुनुहुन्छ भन्ने मलाई विश्वास छ।
1: हजुर, अब बर्दियाबाट हुनुहुन्छ रामबहादुर पुलामीजी, उहाँको प्रश्न हामी सुन्छौं। हेलो, नमस्कार।
2: नमस्कार हजुर,
1: हजुर यहाँको प्रश्न चाहिँ के छ?
2: मेरो चाहिँ हाम्रो अतिथि अजय बाबु शिवापट्टि, उहाँ चाहिँ नेपाली काङ्ग्रेसको हुनुहुन्छ, मैले उहाँलाई चाहिँ प्रश्न सोध्न गरेको छु। अतिथिज्यू नमस्कार है। नमस्कार,
0: हेलो हजुर रामबरजी, नमस्कार।
2: नमस्कार, अनि मेरो चाहिँ प्रश्न यस प्रकार रहेको छ, होइन, तपाईँहरूको पार्टी बिपीदेखि गिर्जा, गिर्जादेखि शेरबहादुर, बिपीदेखि गिर्जा, गिर्जादेखि सुशील, सुशील हुँदै शेरबहादुरसम्म सत्तामा रहँदा तपाईँहरूको पार्टीले अपाङ्गता भएका व्यक्तिहरू र ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षा कार्यक्रम किन ल्याउन सकेन? मेरो चाहिँ प्रश्न यही हो। धन्यवाद।
1: हुन्छ, धन्यवाद। त्यसै गरी हामी अर्को साथीको प्रश्न लिएर अनि समग्रमा उत्तर लिने प्रयास गर्नेछौ। बागलुङबाट अनमोल खत्री हुनुहुन्छ। अनमोलजी नमस्कार।
3: हजुर नमस्कार।
1: हजुर, यहाँको प्रश्न जिज्ञासा के छ?
3: हाम्रो अतिथिज्यूलाई पनि नमस्कार।
0: नमस्कार अनमोलजी,
3: यो मेरो प्रश्न के छ भन्दा, यो जुन नेपाली काङ्ग्रेस एउटा नीति र सिद्धान्त भएको पार्टी होइन, र विशेष गरी अहिले गठबन्धन गर्नुपर्ने आवश्यकता किन देखियो? गठबन्धन गरेर एक्लै जाँदा हुन्थेन र अर्को प्रश्न के छ भन्दा, सबैलाई समानुपातिक सहभागितामा जोड दिने भन्छ नेपाली काङ्ग्रेसले, काङ्ग्रेसले पार्टीमा पनि धेरै गुटबन्दीहरू छ र गुटबन्दीलाई हटाएर एकताबद्ध भएर चुनावमा जानको लागि नेपाली काङ्ग्रेस कतिको सक्षम छ भन्ने मेरो प्रश्न।
1: हस्, धन्यवाद। सबैभन्दा पहिले हामी अनमोल खत्रीको प्रश्नको जवाफ लिन्छौ।
0: रामाजी र अनमोलजी दुवैजनाले महत्वपूर्ण प्रश्न राख्नुभएको छ, दुवैजनालाई धन्यवाद। खास गरी अनमोलजीले राख्नुभएको प्रश्न गठबन्धनको आवश्यकता किन पर्यो भन्नेबाट सुरु गर्नुभएको छ। वास्तवमा हामी यो गठबन्धन 2074 सालको जुन आम निर्वाचन थियो, आम निर्वाचनको बेला नेपाली काङ्ग्रेस दोस्रो ठुलो दलको रूपमा थियो। खास गरी नेकपा बनेपछि जुन एमाले र माओवादी मिलेर जुन गठबन्धन बनेको, त्यो हिसाबले हामी एउटा प्रतिपक्षीय भूमिकामा मात्रै थियौँ र प्रतिपक्षीय भूमिकामा आफ्नो उसहरूलाई एजेन्डाहरूलाई स्थापित गर्दै आएका थियौँ, राख्दै आएका थियौँ। तर त्यो करिब दुई तिहाईको भार बोकेको नेकपा त्यो भारी बोकेर हिँड्न सक्ने अवस्थामा रहेन। आफूभित्रकै अन्तर्द्वन्द, त्यहाँभित्रको चाहिँ हुन्छ नि, त्यहाँभित्रको सङ्घर्ष, शक्ति सङ्घर्षको परिणाम हामी देख्यौँ र त्यो दुईटा पार्टी बनेर एउटा पार्टी, दुईटा पार्टी मिलेर एउटा पार्टी बनेको थियो, छुट्दाखेरि चारवटा पार्टी बन्ने अवस्था फेरि बन्यो। अहिले यो चारवटा पार्टी बन्दै गर्दा त्यहाँभित्रको कहीँ न कहीँ हामी देख्छौँ जसले त्यहाँ नेतृत्व गरेछ, नेतृत्वमा पलाएको जुन अहम भाव छ, नेतृत्वमा उत्पन्न भएको अधिनायकवादी स्रोत छ, त्यो अधिनायकवादको परिणाम त्यो पार्टी टुट्ने अवस्थामा पुग्यो। त्यो पार्टी टुट्दै गर्दा टुट्ने क्रममा उहाँहरूभित्रको अन्तर सङ्घर्षको हामीलाई खास पार्टीगत हिसाबले हाम्रो त्यो चासोको विषय होइन, तर उहाँहरूको अन्तर सङ्घर्षको परिणाम हाम्रो संसदीय अभ्यास, हाम्रो लोकतन्त्र, हाम्रो यो शासन व्यवस्थामा नै पर्ने अवस्था भयो। कहीँ न कहीँ त्यो अधिनायकवादले, अधिनायकवादको सोचले संसद दुईपटक भङ्ग गर्ने, यो लोकतन्त्र नै धरापमा पर्ने अवस्था जुन सिर्जना भयो, त्यसको कारण स्वयं यो तत्कालीन नेकपामा रहेका जुन साथीहरू हुनुहुन्थ्यो, उहाँहरूको पार्टीका नेतृत्वहरू हुन्थ्यो, उहाँहरू नयाँ फेरि पुरानै पार्टी बनाएर फर्किने र उहाँहरूले नै यो गठबन्धनको नेतृत्व गरेर सरकारको नेतृत्व गर्नलाई नेपाली काङ्ग्रेसलाई गरेको आग्रहपछि वास्तवमा यो नयाँ गठबन्धन भएको। यो कुरालाई अब आफ्नो भाषामा जे जे भने पनि परिस्थिति हामी बुझेका छौँ र यही नै अवस्था हो। त्यसैले यो गठबन्धनको आवश्यकता फेरि पनि जुन परिस्थितिबाट यो गठबन्धन भनेको त्यसैलाई निरन्तरता दिने क्रममा यो गठबन्धन आजसम्म जारी छ र यो निर्वाचनसम्म होइन, निर्वाचन पछिको परिणामपछि पनि जारी रहन्छ भन्ने कुरा नेतृत्व तहले जसरी सार्वजनिक रूपमा भनिरहेको छ, त्यो हिसाबले यो गठबन्धनको आवश्यकता छ। तर यो गठबन्धन गर्दै गर्दा एक्लै पनि जान सकिँदैन थियो त भन्ने सन्दर्भ हेर्नु, नेपाली काङ्ग्रेस हिजो नेकपा एमाले र माओवादी मिल्दै गर्दा पनि एक्लै गएको हो, हामीले एक खालको हामीले परिणाम लिएर आएकै हौ, तर हामी एक्लै जाने कुरामा अहिले पनि उस गरेको, खुट्टा कमाएको अथवा डराएको अवस्था होइन। तर अहिले हामी जुन परिस्थितिबाट यो गठबन्धन बनेको थियो त्यसको आवश्यकता र औचित्य अझै नसकिएको कारण हामी गठबन्धनमा छौँ भन्ने कुरा बुझ्नका लागि म अनमोलजीलाई आग्रह गर्छु र अनमोलजी मार्फत आम श्रोताहरूलाई पनि आग्रह गर्छु। उहाँले अर्को एउटा कुरा पनि गर्नुभएको छ, खास गरी पार्टीभित्र गुटबन्दी गर्ने, गुटबन्दीको कुरा गर्नुभएको छ। वास्तवमा एउटा विचारसँग जोडिएर एउटा पार्टीमा आबद्ध भइसकेपछि र पार्टीभित्रको त्यो नेतृत्व गर्ने क्रममा गुटबन्दी अथवा पार्टीभित्र समाहित भएर काम गर्ने कारण गुटबन्दी नहुनुपर्ने हो। गुटबन्दी गर्ने भने अर्को पार्टी गए भइहाल्थ्यो भन्ने कुरा हेऱ्यो भने, तर एउटै घरभित्र हामी एउटै घरभित्रै रहँदै गर्दा कहिलेकाहीँ हाम्रो आफ्नै मनभित्र त कहिलेकाहीँ त्यो चाहिँ यो गरौँ कि त्यो गरौँ भन्ने अथवा यो यो बाटो ठिक होला कि त्यो बाटो ठिक होला भन्ने खालको चाहिँ हाम्रो मनभित्र पनि दुविधा उत्पन्न हुन्छ। त्यो दुविधाले कहिले हामीलाई एकतिर पुर्याउँछ, कहिले हामीलाई अर्कोतिर पुर्याउँछ। हाम्रै निर्णय हामीले आफूलाई फर्केर हेऱ्यौँ भने हामी प्रत्येक नागरिकले हामीले गरेको त्यो कुनै निर्णय कुनै समयमा कहिलेकाहीँ त्यसमा समीक्षा गर्यो भने कहिलेकाहीँ त्यो ठिक थिएन कि भनेको जस्तो लाग्छ। भनेको व्यक्तिभित्रै स्वयं त त्यस्तो हुन्छ, भनेको एउटा पार्टीभित्र एउटा घरभित्रै पनि कहिलेकाहीँ हामी आफ्नो बुवाको कुरा चित्त बुझ्दा बुवातिर लाग्छौँ, आमाको कुरा कहिले चित्त बुझ्दा आमातिर लाग्छौँ, कहिले दाजुभाइको बिचमा कुरा, दिदीबहिनीको बिचमा कुरा हुँदा कहिले यतातिर कहिले उतातिर, यसलाई हामीले गुटबन्दीको रूपमा भन्दा पनि एउटा कुन त्यहाँ पार्टीको वैचारिक रूपमा हामी एक ठाउँमा उभियो पनि कुन त्यो लाइन चाहिँ ठिक छ अहिलेको सन्दर्भमा भन्ने, कुन त्यो एजेन्डा चाहिँ ठिक छ भन्ने कुरा सन्दर्भमा कहिलेकाहीँ हाम्रो त्यो गुटबन्दी हुन्छ। तर यो गुटबन्दी चाहिँ स्थायी हुनुहुन्न, यो गुटबन्दीले चाहिँ पार्टीलाई जुन किसिमले खोक्रो बनाउँछ यसलाई एजेन्डा एजेन्डाको हिसाबले गुटबन्दीहरू कहिले हुन्छ, नेतृत्व चयन गर्ने सन्दर्भमा पनि गुटबन्दी हुन्छ, तर त्यो स्थायी हुनु हुँदैन थियो।
1: हजुर, अब हामीसँग समय छोटो छ, हामी रामबहादुरजीको प्रश्नको उत्तर लिएर विदा माग्नु पर्ने बेला हुन्छ। उहाँले चाहिँ अब रामबहादुरजी
0: म धन्यवाद इन्द्र सराजी, रामबहादुरजी जुन सामाजिक सुरक्षाको सन्दर्भमा कुरा उठाउनु भएको छ, सामाजिक सुरक्षाको विषय आम नागरिकहरूलाई आखिर हामीले अहिले बुझेको सामाजिक सुरक्षा भनेको चाहिँ त्यो राज्यको कोषबाट पैसा दिने मात्रले सामाजिक सुरक्षाको रूपमा बुझ्नु भएन। सामाजिक सुरक्षा भनेको हामीले हेर्नुहोस् 48 सालमा जब प्रजातन्त्र पुनस्थापन भयो त्यसपछि हामीले आम नागरिकहरूलाई स्वास्थ्य र शिक्षामा पहुँच पुर्याउनका लागि प्रत्येक गाउँ विकास समितिमा स्वास्थ्य चौकीको पुर्यायौँ नेपाली काङ्ग्रेस नेतृत्वको सरकारले। तपाईँको शिक्षाको प्राथमिक विद्यालयहरू पहिला पहिला कति टाढो टाढो गरेर पढ्नु शिक्षा प्रत्येक गाउँ विकास समितिमा एउटा माध्यमिक विद्यालय खोल्ने त्यसपछि त्यहाँको प्राथमिक तहको विद्यालय र टोल स्तरमा प्राथमिक विद्यालयहरू खोल्ने कुरा त्यहाँबाट सुरु भएको थियो। त्यसपछि तपाईँको अहिले बिस्तारै कसको पालना सुरु भयो कसको पालना के भयो भन्दाखेरि पनि त्यो अहिले सामाजिक सुरक्षाको विषय जस्तो हाम्रो सामाजिक सुरक्षा भत्ताहरू लगायतको विषयहरू जे छ अहिले बिमाका कुराहरू जे छ अहिले तपाईँ स्वास्थ्य बिमाका कुराहरू जुन ढङ्गले आएको छ तपाईँको स्वास्थ्य बिमा पनि विभिन्न घातक रोग लागेका व्यक्तिहरूको सन्दर्भमा जस्तो यस्तै रोगहरू लाग्दै गर्दा मान्छे अपाङ्गता हुने अवस्था पनि छ अरू अरू कारण पनि अपाङ्ग हुन्छ जन्मजात अपाङ्गता भएका व्यक्तिहरू पनि छ तर त्यस्तो व्यक्तिहरूलाई कसरी बढीभन्दा बढी लाभान्वित बनाउने बढीभन्दा बढी राज्यको मूल प्रवाहमा जोड्ने यी सबै कुराहरूको सन्दर्भमा नेपाली काङ्ग्रेसले आफ्नो स्थापना कालदेखि नै काम गरिरहेको छ भने यो जब आफ्नो कार्यान्वयन गर्ने तहमा पुगेको छ त्यो बेलामा पनि यो वर्गलाई यो समुदायलाई जस्तो ज्येष्ठ नागरिकहरूलाई यो कुरामा बिर्सेको छैन। अहिले पनि 68 वर्षको कुरा अस्ति हामीले घोषणा पत्रमा जे भनेका थियौँ स्थानीय तहमा त्यसमा 68 वर्ष जारिएको छ। सामाजिक सुरक्षाको सन्दर्भमा चाहिँ अपाङ उसको सन्दर्भमा सुत्केरी महिलाहरूको 5,000 दिने विषयदेखि लिएर किनभने यी यस्ता विषयहरू आम नागरिकको चासोको विषयहरू जे छ आम नागरिकले यसो गर्दै हुन्थ्यो पार्टीले भन्ने जुन विषय एजेन्डाहरू छ ती विषयहरू र एजेन्डाहरूलाई नेपाली काङ्ग्रेसले बिर्सिएको छैन र बिर्सिनु हुँदैन। ती विषयहरूलाई हाम्रो घोषणा पत्रमा मात्र होइन कार्यान्वयन तहमा पनि पुर्याउँदै गएको छौँ र यसबाट आम नागरिक लाभान्वित पनि भइरहेको हामीले महसुस गरेका छौँ र नपुगेका कुराहरू पनि हामी आगामी दिनमा तपाईँहरू जस्तै साथीहरूको कुरा रामबारजी यहाँ जस्तै आम हामी नागरिकको कुरा चाहिँ समेट्दै अगाडि बढ्ने विश्वास पनि दिलाउन चाहन्छु।
1: हजुर, यहाँलाई धेरै धेरै धन्यवाद कार्यक्रममा सहभागी भएर। निर्वाचनमा अब काँग्रेस कसरी जान्छ, कसरी अब के मुद्दा काँग्रेसले लिएर जान्छ भन्ने विषयमा जानकारी गराइदिनुभयो, यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
0: धेरै धेरै धन्यवाद इन्द्र सराजी यहाँलाई पनि र एन्टिना फाउन्डेसन नेपाललाई पनि धेरै धेरै धन्यवाद।
1: हजुर, नेपाल चौतारीमा आज हामीले मंगिर 4 को निर्वाचनको लागि नेपाली काँग्रेसले गरिरहेको तयारीका विषयमा कुराकानी गर्यौं। नेपाल चौतारीको आजको छलफलमा सहभागी भएर निर्वाचनको तयारीका लागि पार्टीले गरिरहेको कामबारे जानकारी गराइदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। साथै कार्यक्रम सुनेर साथ दिनुहुने र फेसबुकमा हेर्नुहुने तपाईँलाई पनि धन्यवाद, अनि कार्यक्रममा आफ्ना जिज्ञासा वा विचार राख्नुहुने तपाईँलाई पनि धेरै धेरै धन्यवाद। हवस् त, नेपाल चौतारीको अर्को अंक अब आउँदो मंगलबार निर्वाचनसँग सम्बन्धित अर्को महत्वपूर्ण विषयका साथ बिहान ठिक 8:15 बजे हामी आउने नै छौं। तबसम्मका लागि आजका अतिथि उत्पादन टोली लगायत आजको कार्यक्रमबाट म इन्द्र सराखर खड्का पनि विदा हुन्छु। तपाईको आजको दिन शुभ रहोस्। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 20
2: आयुष चौका
3: किपरले पनि राम्रो किपिङ गरिरहेछ है कुन कलेजको रहेछ यिनीहरू
2: खै यो जनता बहुमुखी कि के यस्तै छ यार
3: आयुषले ब्याटिङ गर्दा बललाई राम्रोसँग जज गर्नुपर्छ नि
2: वाउ गुड किपिङ
3: राम्रो छ है यिनीहरूको पनि हाम्रो कलेज जित्न मुस्किल छ
2: त्यही त डिफेन्सिभ ब्याटिङ मात्रै गरिरहेछन्
3: डिफेन्सिभ पनि राम्रो है फेरि यो पनि चाहिन्छ
2: एकपटक सर्ट दिए त हुन्थ्यो नि आयुष हेलिकप्टर सर्ट दे
3: नाइस सर्ट आयुष आयुषले मौका पाएपछि त गर्छ कि
2: भेरी नाइस आयुष
4: ल कसले के खाने हो खाऊ है
2: पहिला मलाई पानी देऊ त घाँटी बचाउनु पर्यो नि हुटिङ गर्नलाई पानी भने के यार पानी देऊ न
4: लैजाऊ न यी ओइ खुसबु त पनि के खाने हो लगिहाले पछि मसँग नमाग्ने
3: खोइ मलाई तितौरा दे नि त
4: ऊ त प्लास्टिकमा झिकेर लैजाऊ न
3: खोइ छैन यहाँ कि ल्याइनुहोस्
4: ल्याछ त त्यहाँ हेर्न राम्रोसँग
3: खोइ मैले त भेटेन त यता किन्न त किने हो नि तैँले
4: किने हो भने हातमै सम जस्तो पनि लाग्छ ऊ त्यहाँ झरेको हेर्छ
3: छैन यार हेर
4: ला मैले त त्यही पसलमा छोडेँ कि क्या हो मैले नजाम त फेरि
3: एकछिन पक्नु
4: ल त ल पछि जाम्ला
2: ए तिमीहरू के खोजिरहेको छौ यता गेम हेर न यसो हुटिङ सुटिङ गर्नु छैन
3: के हो यो हुटिङ सुटिङ भने
4: हुटिङ त हामी गरौँला तर यो सुटिङ चाहिँ हामीबाट हुँदैन है सुटिङ गर्नु त तिमीले विवेकलाई नै बोलाउनु पर्छ
2: के हो है फोन गरौँ त
4: गर गर फोन नलागे तिमी पनि उतै गए हुन्छ सुटिङ गर्नलाई
2: ए जान्छु यहाँ गेम छाडेर तितौरा खान्छौ
4: ए हेर त खुसबु तितौरा चाहिँ किसानले पो लगाएर छ
3: कहाँबाट लग्यो तिमीले यसरी दिउँसो चोरी गर्नुहुन्छ खोज्दै त
2: मलाई रोजनाले दिएको के
4: मैले रे
2: अघि दिएको के त पानी ल्याऊ भन्दा तितौरा दिने अनि
4: मैले त पानी नै दिएको होइन र
2: पहिला तितौरा दियो अनि बल्ल पानी दिएको आफ्नै होस् छैन अनि
4: म चाहिँ झन् उता पसलमै छुट्यो होला भनेर खोइदेऊ यहाँ
2: इल्यौ यो पनि खाऊ तिमीहरू म नखाने पुग्यो मलाई
4: आमा हेर न कस्तो मात्तेको सबै हातमा राखेर प्लास्टिकको खोलमा चाहिँ दिन्छ
3: वाउ दामी सर्टेर आयुष अब लास्ट 8 रन भइपुग्छ
2: दामी दामी छ आयुष दामी
3: बल हेरेर खेले आयुष
5: चौका चौका चौका चौका आयुष आयुष आयुष
2: अब एक हेलिकप्टर सर्ट दे उडाइदे आयुष उडाइदे
3: ला ओए ओए खुसबु फेरि के भयो यसलाई के खोज तैँले
4: ला मेरो मोबाइल
3: उफ आज यसको होस् के भएको छ यार अघि बसे ठाउँमा हेर्दै
4: छैन यार किसानले त ल्याएन नि
2: छैन जे पनि मलाई पो दोष
3: ब्यागमा हेर्दा पहिला
4: थ्याङ्क गड
3: रहेछ
4: यहीँ गोजीमा रहेछ यार उफ मेरो त सातो गएको थियो
2: ओए भेट्यो होइन ल ल अब यता ध्यान देऊ
3: ए के हालेको यो आयुषले यसरी त हारिहाल्छ नि अब दुई बलमा 7 रन
2: है यो पनि भएन यार अब त छक्का हान्नै पर्ने भयो त
3: डिस्टेन्स देखै छैन त्यहाँ भुइँमा छोएपछि क्याच भएको जस्तो छ के
4: कस्तो नदेखेको यहाँ

0: रमा बहिनी सफा गर्न लाग्नुभयो?
1: ए अँ दिदी,
0: भनेको भए हुन्थ्यो त, म नि घरमै थिएँ त।
1: होइन ठिकै छ दिदी।
0: खोइ यता हेर्नु त बहिनी।
1: हजुर।
0: होइन तपाईँलाई सन्चो छैन कि क्या हो?
1: ठिकै छु दिदी, किन र सन्चो नभएको जस्तो देखाएको छु?
0: अनुहार नै कस्तो सेतो फुस्रो देखाएको छ त।
1: हो र दिदी?
0: कति 4 महिना भयो होइन?
1: 4.5 महिना भइसक्यो नि दिदी।
0: ए समय नै कति चाँडै बिचाए। अनि ख्याल गर्नु है बहिनी आफ्नो।
1: खै के ख्याल गर्ने दिदी, जहिले कामकै चटारो मात्रै हुन्छ।
0: अनि चेकअप गर्न त गइराख्नु भएको होला नि?
1: जाने भनेको त हो दिदी, त्यत्तिकै भएको छ। अफिसमा बिदा लिन नि गाह्रो छ।
0: त्यही त हो, अब प्राइभेट अफिसमा जागिर खानै गाह्रो छ।
1: हो भने दिदी, फेरि पैसा पनि खासै नदिने। बरु यसो बैङ्कतिर मिलाउन सकिन्न भने दिदी?
0: त्यसो भयो भने त भनौला नि, तर अहिले चाहिँ काममा भन्दा नि आफ्नो ध्यान दिनु है। खै बाल्टी ल्याउनु त, म पानी ल्याइदिन्छु।
1: होइन पर्दैन दिदी, म गरिहाल्छु नि बिस्तारै।
0: के फरक पर्छ र जसले ल्याए पनि?
2: ए अहिलेसम्म यही भुइँ पुस्दै हो? म कहाँ पुगेर आइसकेँ?
1: माथिदेखि तलसम्म भ्याउँदै आएकी हुने आमा, अब सकिने लाग्यो।
2: ल हेर, तुलसीमा पानी राख्न पनि त्यत्तिकै छ, सुकेरै जान थाल्यो। के भनेदेखिन्, यति पानी त जसले राखे पनि हुन्थ्यो नि, मैले मात्रै कहाँ कहाँ भ्याउनु?
1: भ्याएसम्म त मैले नि गरेकै छु नि आमा।
2: काम त गरेकै छ, यस्तो आलतालले कहिले भ्याउँछ? कपडा धुन पनि त्यत्तिकै होला।
1: भिजाएर राखेकी छु आमा, यति सकेपछि धोइहाल्छु।
2: मुख चलाए जसरी हात चलाए पो सकिन्छ, केही भने चित्त दुख्छ?
0: आन्टी टाढै पुगेर आउनुभयो?
2: ए हिमा अलि बिरामी छिन् भेटेर आएको। ल ल रमा, अलि जागर लाएर पुछ, ऊ त्यहाँ हेर त दागै गएको छैन।
1: जति पुछे नि नगएर हो कि आमा?
2: अलि जागर लाएर हात चलाए पो जान्छ, झारो टार्ने गरेर गरे होला।
0: त्यस्तो भन्न त मिल्दैन है आन्टी, बिचारीले यस्तो बेलामा पनि सकि नसकि गरिरहेको छिन्।
2: होइन के भएको छ र त्यस्तो यसलाई?
0: अनुहार हेर्नु न, दुई जिउ भएको मान्छे रसिलो पसिलो हुनुपर्ने बेलामा फुस्रो भएको छ।
2: हाड मासु कसरी, कहिले काहीँ त तल माथि भइहाल्छ नि, फेरि कसरी नपाएको बच्चा पाउन लाग्यो? होइन हाम्रा पाला त काम गर्दा गर्दै पाउँथ्यौँ।
0: तपाईँहरूको पालामा दुःख थियो भन्दैमा अहिलेको बुहारीहरूले दुःखै गर्नुपर्छ भनेर सोच्नु चाहिँ ठिक होइन है आन्टी।
2: के ठिक के बेठिक, तिमीले सिकाउनु पर्दैन ललिता, 2-4 वटा चोलो तिमीले भन्दा मैले बढी फटाएको छु।
3: ए ललिता भाउजू पनि पो यतै हुनुहुँदो रहेछ होइन? केही विशेष छलफल भइरहेको थियो कि अब भाउजू?
0: त्यस्तो केही होइन, त्यही रमा बहिनीले अलिक सन्चो नभएको हो कि भनेर कुरा गरिरहेको।
3: के सन्चो भएन र रमा? तिमीलाई के सन्चो भएन र?
1: ठिकै छु
2: म नि त्यही भन्दैछु। के भनेदेखि हुनेलाई केही भएको छैन, देख्नेलाई गाह्रो।
3: के भन्नुभयो आमा?
2: के भन्नु, अब ललितालाई रमाको चिन्ता भयो अरे, हामीले राम्रो हेरचाह गरिनौ भन्छन् नि।
0: मैले त्यस्तो चाहिँ भनेको छैन है आन्टी, अब देखेको कुरा, रमालाई अलिक सन्चो छैन जस्तो छ, अलिक केयर गर्नु है मात्र भनेको।
3: तपाईँले ठिकै सोचेर भन्नुभयो होला कि, तर रमालाई गाह्रो साह्रो भयो त उसैले भनिहाल्छन् नि, तपाईँले भन्नु पर्दैन नि भाउजू।

0: कति बाबर गरे होला, हाल्दै त छु नि घाँस, एकछिन बसेको त देख्नै नहुने।
1: गाईसँग के कन्सन गरेर बस्नुभएको भाउजू?
0: दुःख नदे भन्या नि, त्यति एउटा स्वेटर बुनेर सकौँ भने घर मान्छे हुन्जेल मान्छेले अल्झाए, अहिले गाईले बा बा गरेर बसिटी खुच्न दिएको होइन।
1: झट्टै बस्न सकिँदैन हो भाउजू?
0: पेट जति ठुलो भयो उति अप्ठ्यारो हुँदै जाने रहेछ।
1: तपाईँ त उभिँदा नि खुट्टा फट्टाएर उभिनुहुन्छ हजुर।
0: सिधा उभिनै मिल्दैन, अनि के गर्नु, बस्नु सुकुलमा। के ल्याएको अनि?
1: यो बिहान आमाले आलुको अचार बनाउनु भएको थियो, तपाईँलाई पनि छुट्याइदिनु भएको रहेछ, मैले ल्याइदिएको
0: हो र। कस्तो हेर्दै खाउँ खाउँ जस्तो रहेछ,
1: खानु कस्तो मिठो छ।
0: काकीले बनाएको अचार त उत्पातै मिठो हुन्छ, पिरो र अमिलो पनि ट्वाक्कै मिलेको। तपाईँ पनि खानु।
1: भो खानु बोजू, बिहानै खाएको मैले।
0: लौ पिरो र अमिलो भन्सी मरिजाने मान्छेलाई के भयो आज?
1: मलाई खानु मन लागेको छैन, तपाईँ खानु।
0: लौ लौ जाडो कस्तो बढेको है, बिहान नुहाएको कपाल पनि अहिलेसम्म सुकेको छैन।
1: बोजूको कपाल कस्तो राम्रो के, हेर्नु न मेरो त जक्रक्क परेको छ।
0: कोरे त त्यही कपाल पनि राम्रै देखिन्थ्यो होला नि, कपाल गोर्नु, यसो मेकअप सेकअप गरेर चट्ट परेर बस्नु, त्यति कुरा पनि सिकाउनु पर्छ।
1: कसले जागत चलाएर
0: धन्न लाग्दो रहेछ अल्छी पनि। यो उमेरको मान्छे खालि नुन खाएको कुखुरा जस्तो झोक्राएर बसेर हुन्छ।
1: ए बोजू नकराउनु न, भर्खर आमाको कुरा सुनेर आइरहेछ, अब तपाईँ पनि सुरु हुनुभयो।
0: के भन्नुभयो र काकीले?
1: त्यही त हो नि आमाको गनगन, छोरी मान्छे भएपछि घोप्टे अनुहार लिएर बस्नुहुन्न, चट्ट पर्नु पर्छ।
0: ठिक त भन्नुभयो नि काकीले, चढ्दो उमेरको मान्छेको ताल यस्तो छ।
1: ए नकराउनु न भने, आफूलाई कस्तो तनाव भइरहेछ।
0: के तनाव हुन्छ हौ यो उमेरमा, बरु लाउनु यो स्वेटर बुन्न सिक्नु, चाहिने नचाहिने कुरामा तनाव ल्याएछ बस्या छ।
1: मलाई आउँदैन के बोजू, अस्ति पनि हेरेको होइन मैले,
0: मन लगाएर सिके पो आउँछ भने ध्यान जति अन्त छ। छोरी मान्छेले यस्तो कुरा जानिराख्नुपर्छ है कुसुम, पछिलाई सजिलो हुन्छ।
1: अहिले मलाई छैन बाउजू, पछि सिकौँला।
0: के भयो कुसुम, यो पनि मन छैन त्यो पनि मन छैन, सन्चो छैन के हो?

0: गर्ने काम र मैले गर्ने काम एउटै होइन।
1: आठ कक्षा नै पास नगरी बसेर के गर्नु, फेरि भोलि पर्सि पछुतो हुने हो कि भन्ने पनि लाग्छ। फेरि
0: खोइ हामीले नपढे पनि पछुतो भएको छैन क्यारे, पोइका घर गएपछि हाकिमले नै भए पनि गर्ने भनेको त्यही घरधन्दा नै हो। पोइका घर सम्हाल्यो, तिनका छोरछोरी स्याहारो, त्यत्तिकै जीवन जान्छ। जति पढ्नेले नि यो काम नगरी सुख पाउन क्यारे।
1: तपाईँको कुरा पनि ठिकै हो बाउजू, तर
0: के तर न सर, धेरै दोमन गर्नुहुन्न है कुसुम, मन नभई नभई पढ्नै पर्छ जस्तो चाहिँ लाग्दैन है मलाई त।
2: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, उत्सवले शुरू गरेको व्यापार के हो? यसको सही उत्तर हो ढावा। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत डडेलधुराबाट सुभाष चन्द्र विश्वकर्मा, दार्चुलाबाट तारा सिंह महर, झापाबाट विवेक खत्री र कञ्चनपुरबाट फुलमाया बोहरा विजेता बन्नु भएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले रु 200 को रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, बड्डाचौरमा कसको विवाह गरिदिने कुरा चलिरहेको छ? प्रश्न फेरि एकपटक, बड्डाचौरमा कसको विवाह गरिदिने कुरा चलिरहेको छ?
3: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार शुरूमा 2, त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 59।
2: साउजी
3: हजुर,
2: यहाँको यो फ्यान चलाइदिनु न, कस्तो गर्मी भयो।
3: ओहो भाइ, त्यो फ्यान त बिग्रिया छ त, चल्दैन त।
2: फ्यान चल्ने ठाउँ छैन यहाँ।
3: उहाँ पछाडि चल्छ, त्यहाँ बस्नु न त।
4: होस्, त्यस्तो कुनामा त नजाने।
2: डिम्पल, यहाँ बस्नुभन्दा बरु रुममै बसौँ न है। साउजी, के अरे, रुम खाली छैन?
3: रुम त छ, चार्ज लाग्छ नि फेरि।
2: चार्ज लागे देउला नि, होइन डिम्पल?
4: रुममा नबसौँ होला आयुष, एकैछिनमा मलाई गइहाल्नुपर्छ, नेक्स्ट टाइम बसौँला नि, हुन्न?
2: हुन्छ हुन्छ, तिम्रो टाइम छैन भने त।
3: ए नबस्ने, कोठा चाहिएन?
4: फेरि फेरि बसौँला नि, बरु मैले भनेको लिएर आएको छौ त।
2: छ, ए ल्याऊ।
4: थ्याङ्क यू आयुष।
2: इट्स ओके।
4: तिमीलाई मैले कति दुःख दिएँ है आयुष।
2: यस्तोलाई पनि के दुःख भनेर, साथी साथीमा अलिअलि त भइहाल्छ नि।
3: चिसो मगाउनु भएको थियो होइन?
4: यतै राखिदिनु न।
3: हुन्छ।
4: जे होस्, तिमी मान्छे चाहिँ एकदम केयरिङ खालको रहेछौ।
2: के कुरामा?
4: सबै कुरामा, बोलीको पक्का, हेल्पफुल, अरूको प्रब्लम बुझिदिने, विश्वासिलो। मेरो मम्मीको उपचारमा तिम्रै त हेल्प मिलिरहेछ नि मलाई। यस्तै यस्तै कुराबाट त जज गर्ने हो नि मान्छेलाई, होइन र?
2: त्यो त त्यही हो। अनि तिम्रो बाबा चाहिँ कहाँ हुनुहुन्छ नि डिम्पल?
4: उतै गाउँमै हुनुहुन्छ।
2: के गर्नुहुन्छ, यता आउनु भएको छैन?
4: छैन, बुबाको काम त त्यही हो, ड्रिङ्क्स गर्ने, गाउँमा हल्ला गर्ने, त्यस्तै त हो। बुबालाई आमा बिरामी हुनुहुन्छ भनेर कति मेसेज पठाए, आउँदै आउनु भएन।
2: ए हो र?
4: तर ठिकै छ, तिम्रै हेल्प मिलिरहेछ।

0: मलाई
1: हेल्प भन्ने कुरा अप्ठ्यारो परेको बेला त गर्ने हो नि, तिम्रो आमा पनि त मेरो आमा जस्तै हो नि, होइन र?
0: तिमी कस्तो लभली छौ यार
1: हो र,
0: कस्तो मिठो गरी बोल्न जानेको तिमीले, साँच्ची म त तिम्रो पुरै फ्यान भइसके
1: म पनि तिम्रो फ्यान भएको छु नि अचेल, मलाई जहिले नि तिम्रो मात्रै याद आउँछ।
0: किन चिन्ता मान्छौ, एक दिन फुल इन्जोयका साथ बसौँला नि, हुन्न?
1: हुन्छ, तर कहिले आउने होला त्यस्तो दिन?
0: पहिले मम्मीलाई हस्पिटलबाट डिस्चार्ज गरौँ अनि त्यसपछि मात्रै, हुन्न?
1: भइहाल्छ रे, साँच्ची तिम्रो मम्मीलाई आज डिस्चार्ज गर्छ भनेको होइन?
0: आज डिस्चार्ज गरेर लैजाने भने आऊ, डाक्टरले के भन्नुहुन्छ फेरि?
1: मलाई पनि कस्तो भेट्न मन लागेको छ मम्मीलाई, आज म पनि जान्छु नि है तिमीसँग।
0: पर्दैन पर्दैन, यतिका दुःख दिइरहेछु, अब झनै हस्पिटल पनि, के दुःख दिनु र तिमीलाई, उता म हेरिहाल्छु नि।
1: तैपनि एकपटक भेट्न पाए हुन्थ्यो भनेर हो।
0: हेरौ, आजै डिस्चार्ज भएन भने भेटौँला नि त्यसपछि।
1: निको भइसकेको छ होइन आमालाई, डिस्चार्ज गर्दै हुन्थ्यो नि अब है, बेकारमा बिल बढाउन किन राख्ने र हस्पिटलमा?
0: घरै गएपछि त आनन्दै हुन्छ नि।
1: त्यसपछि चाहिँ बल्ल हामी भेट्न पाउँछौँ होइन?
0: म मिलाएर फोन गर्छु नि।
1: ल ल हुन्छ,
0: मैले घुम्न जाउँ भन्ने बेला आफूलाई टाइमै नमिल्ने होला फेरि।
1: कसलाई, मलाई? तिमी भन न मात्रै, म सबै कुरालाई बिर्सेर तिमीलाई भेट्न आउँछु नि
0: हो र,
1: पहिला टाइम दिएर त हेर।
0: त्यसो भए अलिक टाढै जाउँ न ल, एक दुई रात उतै बस्ने गरी, हुन्न?
2: हेरेर खेल्न सक्दैनौ? अय्या, के भन्दैछ, घुँडै खुस्काइदिए कि के हो?
3: ओहो निमकली आमै, नमस्कार है, नमस्कार। के भयो, चोट त लागेन नि?
2: नमस्कार नमस्कार, बाँदर जस्ता केटाकेटीले भुकुन्डले हानेर झन्डै खुट्टा भाँच्दैन।
3: माफ गर्नुहोला है, बच्चा बच्चीहरूलाई खेल्ने रहर लागिहाल्छ।
2: खेल्न र चक्कर गर्न मात्र सिकाउनुहुन्छ जस्तो छ तपाईँ, हेर हेर यी सारा केटाकेटी चौरा उफ्रेका।
3: अहिले हाफ टाइम भएर सबैजना यसो चौरमा छन्।
2: धन्न, अघि पछि पनि तपाईँहरूकै खासै पढाउनु हुन्न जस्तो चाहिँ मानिन है मैले।
3: पढाउँछौ नि, किन नपढाउनु, हाम्रो कामै यही हो।
2: खै मार्साबहरूलाई राजनीति गर्दैमा फुर्सद हुन्न, के पढाउँथे?
3: हाम्रो स्कुलमा चाहिँ त्यस्तै हुन्न हेर्नुहोस्। र अर्को कुरा, आफ्ना बालबालिकाले कस्तो पढ्छन् के गर्दैछन् भनेर तपाईँहरूले पनि त चासो राख्नु पर्यो नि।
2: खन खनी पैसा पनि हामी तिर्ने, केटाकेटी पढे नपढेको नि हामी नै हेर्ने, अनि तलब मात्र पचाउने काम चाहिँ तपाईँहरूको।
3: त्यस्तो भन्न कहाँ खोज्यो र?
2: के भन्न खोजेको त?
3: अब तपाईँहरूलाई छलफलका लागि चिठी काटेरै बोलाउँदा त आउनुहुन्न।
2: हामी स्कुल आएर के पो गर्ने हो र, उही तपाईँहरूका भाषण सुन्ने अनि जाने, होइन र?
3: निमकली आमै, उतै अफिसको कोठातिर गएर कुरा गरौँ न है।
2: पर्दैन, दुई चारवटा कुरा गरेर गइहाल्ने हो, म पनि काम छ।
3: ए हो, हुन्छ हुन्छ, भन्नुहोस् न।
2: ल मैले के भन्नु, तपाईँले भन्नुहोस् न, हाम्रो सन्देशले के गर्यो खासमा? त्यस्तो चिठी नै पठाउनु पर्ने गरी।
3: खासमा सन्देश नराम्रो विद्यार्थी चाहिँ होइन, उसको सबै कुरो राम्रै छ, भनेको कुरा सजिलै बुझ्छ, फुर्तिलो पनि छ, बाठो पनि छ।
2: नाति कसको नि, देख्नु भयो?
3: अरू गतिविधिहरू खेलकुद आदिमा पनि चासो राख्छ।
2: खेल्नकै लागि त पैसा तिरेर किताब कापी किनेर ड्रेस सिरेस किनेर किन स्कुल पठाइरहनु पर्यो त? के भनेदेखि स्कुल आइसकेपछि त पढ्नु नै पर्यो नि राम्रोसँग।
3: हजुर हजुर, हो हो पढ्छ पनि।
2: अनि समस्या चाहिँ के भएन त कृष्ण सर?
3: मैले हजुरसँग छलफल गर्न खोजेको कुरा चाहिँ अचेल सन्देशको आनी बानी स्वभाव फेरिँदै गएको छ, अलि झगडालु एकहोरो र जिद्दी गर्ने खालको हुँदै गइरहेछ केटो।
2: त्यो त हो कृष्ण सर, घरमै पनि उपद्रव मचाइरहन्छ भने कुन दिन के ठुलै विध्वंस मचाउँछ, त्यही भएर तपाईँहरूले कसरी हुन्छ तह लगाइदिनु पर्यो के कृष्ण सर।
3: तह लाउने भन्दा पनि नि हामी उनीहरूलाई सम्झाइ बुझाइ त गरिरहेको हुन्छौँ नि हामीले।
2: सम्झाएर मान्ने खालको भए पो सम्झाउने।
3: अस्ति चाहिँ सन्देशले कक्षाकै अर्को विद्यार्थीलाई हानेर चोट नै लागेछ नि।
2: सिङ्गानी सिङ्गानी भनेर जिस्काको जिस्काइ गर्दो रहेछ, अनि यसो धकेल्दा ठोकेर दाँत झरे अरे ए भने सुनेको थिए, के भनेदेखि हल्लेका हुँदा हुँदा झरे।
3: अर्को विद्यार्थीको अभिभावकले कम्प्लेन गर्नुभयो, तपाईँहरू सँगै कुरा गर्छौ भन्नुभयो, त्यसैले चिठी काटेका हौ।
2: ए त्यो कुरा त अब पुरानो भइसक्यो नि कृष्ण सर।
3: हजुर।

0: को कुरा चाहिँ विद्यालयमा मोबाइल ल्याउन दिनु भएन, यत्रो बच्चालाई मोबाइल के काम?
1: ए अँ अँ, अस्ति एक दिन चाहिँ बाउको मोबाइल चोरेर झोला हालेर स्कुल आएछ। के भनेदेखि बेलुकी बाउले बेसरी भकुरेपछि अब लादिन भनेको छ।
0: पिटेर मात्र पनि हुँदैन, केटाकेटीलाई सम्झाइ बुझाइ मनाउनु पर्छ, किनकि तपाईँ हामी मिलेर नै उनीहरूको बानी व्यवहार सुधार्ने।
1: तपाईँहरूले यस्तै यस्तै कुरा भन्नुहुँदो रहेछ र झन् पुल पुलेर टाउकोमै टेक्ने भएको छ त आजकल।
0: माया ममताले कोही पनि बिग्रिँदैन, हेर्नुहोस् हामी त यसै गर्छौँ। यहाँ कुनै पनि बालबालिकालाई जस्तो सुकै गल्तीमा पनि सजाय दिने चलन छैन।
1: ल, बिठाई गर्दा पनि सजाय दिनु हुन र त झन्झन बिग्रिन्छन् त। के भनेदेखि तपाईँहरूको यस्तो पारा हो भने त सन्देशलाई स्कुल नपठाए पनि हुने रहेछ। केटाकेटीलाई स्कुल पठाउने किन हो भन्नुहोस् त? लेख्लान्, पढ्लान्, ज्ञानी बन्लान् भनेर होइन?
0: हो, तर तपाईँहरूले पनि समय दिनु भएन र बच्चाको व्यवहार यस्तै खालको भइरहने हो भने हामी समेत तपाईँको बच्चालाई अरूसँग राखेर पढाउन सक्दैन।
1: ए, त्यसो भए के भनेदेखि बदमासी गर्न दिने, गल्ती गर्दा पनि सजाय नदिएर पुल पुल्याउने तपाईँहरू, अझ हामीलाई पो दोष? उसो भए ठिक छ नि त, हामीले पनि किन यही स्कुललाई पठाउनु? भोलि नै म सन्देशलाई अर्को स्कुललाई पठाउँछु, आउँदैन अब यहाँ।

0: के भयो पर्ला दाई?
1: खेता चुन्डियो, हेर न।
0: अब कतिन्जेल कुरेर बस्नुपर्ने हो दा। अलिक छिटो गर्नु ल,
2: किन हतार गरे कुसुम? म सानो बच्चा छोडेर आएको मान्छेलाई त हतार लागेको छैन, जित्तो खुकुलो मान्छेलाई के को हतार हो?
1: धेरै बेर लाग्दैन बहिनी, एकैछिन हो, पाँच मिनटमा नट बोल्ट कसै हाल्छु।
0: अरूले त कस्दैनन् पाँच मिनटमा नट बोल्ट, दाईलाई त झन् अरूलाई भन्दा दोब्बर समय लाग्छ।
1: इन्दु बहिनी आउँदा मेरो मिल्नै रमाइलो हुन्छ भन्ने फितालाई पनि थाहा रहेछ। इन्दु बहिनी
0: होला होला, म आएको बेला धेरै जसो तपाईँको मेसिन बिग्रेकै हुन्छ, जानी जानी बिगारा त होइन नि दाई।
2: ए बोजू, के नचाहिने कुरा गरेर बस्यो होला, त्यस्तै त यो दाई लोसे छ।
0: रमाइलो कुरा गरेपछि समय कटाउनु सजिलो हुन्छ क्या, अब तपाईँसँग गरौँ भने तपाईँलाई सुन्ने मन छैन।
2: एकछिन नबोली बसे हुन र भने
0: होइन, तपाईँ आज भोलि के भएको कुसुम? आफू पनि नबोल्ने, अरूले बोले पनि झर्को मान्ने। हेर्नु है, म त नबोली बस्न सक्दिनँ।
1: तपाईँहरू एकैछिन कुर्नु है, म नट बोल्ट ल्याएर आउँछु।
0: अरे छिटो गरेर आउनु है दाई।
1: ल ल, म पुगेर आइहाल्छु।
0: हुन्छ हुन्छ, हामी कुर्छौँ एकछिन।
2: बोजू जाम, भोलि आउँला बोजू जाम।
0: अब आइसकेपछि मकै पिनेरै जाने नि, फेरि फेरि को आइरहन्छ?
2: बोजू मलाई यहाँ बस्ने मन छैन के।
0: तपाईँलाई आजकल कहीँ पनि बस्न मन लाग्दैन, घरमा बस्दा बाहिर जाउँ, बाहिर निस्के घर जाउँ, एकछिन चुप लाएर बसिहुन्न।
2: हे नकराउनु न बोजू।
0: ए रिता दिदी, लड्नु होला है, कस्तो के नै बित्न लागेको छ है, दौड्नु भएको।
3: घर एक कुल पाहुना आएका छन्, बिस्तारै गरेर भयो।
0: अनि पाहुनै आएका दिनमा चाहिँ किन मिलाउनु पर्या त?
3: दिउँसो रोटा पकाउनलाई घरमा पिठोसम्म छैन, पाहुनालाई खुवाउन त पर्यो नि हिन्दू।
0: पर्यो रिता दिदी पर्यो।
3: अस्तिदेखि आउँछु भन्दा भन्दै नभ्याएर, होइन सुनसान छ त, मिलका भाइ छैनन्, कहाँ गए हुन् तिनी?
0: हेर्नु न त्यहाँ मिलको फित्ता फुसिया छ, नट बल टुलिन भोलाका गएका छन्।
3: ए लौ त, ढिलो पार्ने रहेछन् त यिनले। कुसुम पनि आएरहेछौ, मैले त यादै नगरे।
0: हजुर, बस्नु बस्नु दिदी, ऊ त्यो मुढा तान्नु त।
3: बस्ने फुर्सद नै ना हिन्दू मलाई, सबैतिर आफैले हेर्न परन्छ, छोराछोरीलाई पनि ध्यान दिनै पर्यो, ध्यान नदिने हो भने फेरि छोराछोरी बिग्रेन भन्ने डर।
0: त्यही त,
3: म गाउँको धोक्रो छोडेर जान्छु, पिनेर राखिदिनु भनेर भन है हिन्दू, म धन्न सकेर आउँछु।
0: हुन्छ दिदी, तपाईँ जानु म भनिदिउँला।
3: बस्न त मन थियो नि, भ्याउँदिन।
2: त्यो रिता बोजूले कसरी घुरेर हेरे मलाई, रिस्ने हुने गरेर।
0: चर्चित भएपछि यस्तै हो, सबैले हेर्छन् बोल्न खोज्छन्।
2: ए त्यस्तो नभन्नु न के बाउजू,
0: भएको कुरा भन्दा के भयो त?
2: मेरो सबै कुरा थाहा भएको मान्छेले त्यस्तो भन्नुहुन्छ तपाईँ, अरूले त झन् नभन्ने कुरै भएन नि।
0: मलाई थाहा भएर के गर्नु, हाम्रो समाजले केटा र केटी ढोका लगाएर बस्या देखेपछि यिनीहरू बिच केही भएको छैन भनेर पत्याउँदैन कुसुम।
2: के गर्ने होला है बाउजू, मलाई त एकदमै गाह्रो हुन थालिसक्यो।
0: हेर्नु कुसुम, समाजमा तपाईँको नाम बिग्रिसक्यो, अब यसलाई कसरी सुधार्ने भनेर सोच्नुपर्छ।
2: कसरी सुधार्ने त?
0: हेर्नु कुसुम, हरिश र तपाईँ एकअर्कालाई माया गर्नुहुन्छ, सँगै जीवन बिताउन चाहनुहुन्छ भने समाजको कुरा सुनेर किन बस्ने? बरु सबैको मुखमा बुझो लगाइदिनु न।
2: बुझो लाउनु रे, के भन्नुभयो बाउजू?
0: हेर्नुहोस् नानी, मैले भनेको मान्नुहुन्छ भने तपाईँ हरिशसँग बिहे गर्नुहोस्, कुरै खत्तम।
4: रोपेको फल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
5: गत हप्ता सोधेको प्रश्न थियो, स्थानीय तहको निर्वाचन कहिले हुँदैछ? यसको सही उत्तर हो 2079 साल वैशाख 30 गते। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत सुनसरीबाट दीर्घायु श्री पराजुली, कालीकोटबाट सन्जु बम, हुम्लाबाट गणेश देवकोटा र तेह्रथुमबाट अरूणा दर्नाल विजेता हुनुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न, हाल नेपालमा कति तहको सरकार छ? प्रश्न फेर एकपटक, हाल नेपालमा कति तहको सरकार छ?
6: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 37
2: खै अलि उता सर त
3: किन
2: म पनि आगो तापौँ भनेर
3: म त छोरीलाई तेल मालिस गर्छु भन्छु कि भनेर सोचेको त
2: तेल मालिस छोरीलाई मात्र होइन सन्देशलाई र तिमीलाई पनि गरिदिन्थे नि या नगोचट न यी हात दुखिहाल्छ
3: अँ बेकारमा अर्कासँग तातो रिस गर्दा हेर त तिम्रो हात
2: मेरो मुर्की त्यसको नाकको टुप्पोमा परे अब के हुन्थ्यो थाहा पाउँथ्यो त्यसले छलेर मात्र बच्यो
3: अनि हातै चाहिँ किन हाल्नु परेको थियो तिमीलाई
2: त्यसैको बेहोराले
3: अहिलेको केटा चाहिँ कस्तो छ नि
2: हेर्दा त सोझै देखिन्छ त्यो पनि तर अलि अल्छी अल्छी जस्तो छ
3: जस्तो साउ उस्तै स्टाफ हो कि क्या हो
2: के रे तिमीले मलाई अल्छी भनेको टक्क लाएर
3: होइन एकदमै जागरिलो छौ नि
2: अनि
3: लौ त बरु पूर्णिमालाई तेल लगाइदेऊ म एकछिन पछाडि तासेक्छु चिसो भएछ
4: होइन के कुरा गरे कि यसले के भनेदेखि अब केही नपाएर यसले तेल लाएर बस्छ नि
2: मैले लगाइदिन हुन्न र भने आमा
4: त पनि जगतको जस्तो कुरा नगर है कहीँ नपाएर केटा मान्छे भएर तेल लाएर बस्छ मान्छेले देख्यो भने के भन्छ
2: जे कुरा नि के जगतलाई लगाएर जोड्नु भयो नि अहिले सुन्छ न नि
4: सुने के भयो त नभएको कुरा भने आएन क्या रे कपटीका सन्तानहरू
2: के भन्नुभयो नि फेरि त्यस्तो
4: जे हो त्यही भन्यो नि अब कुन दिनदेखि म हो घर बेटी तिमीहरूले भाडा देऊ भन्न बेर लाउन्न
2: ल किन नि
4: ल्या छसले त टन्न ऋण
3: जगत दाईसँग पैसा सापट्टि लिएको उत्सव तिमीले
4: केही थाहा नभए जस्तो नगर है रमा त पनि के भनेदेखि तेरै लागि लाग्यो अरे ऋण पनि हेलिकप्टर चढेर उसै गइनस् होला त
3: त्यो हेलिकप्टरको पैसा त परेन भनेको होइन उत्सव
4: मैले केही भन्छे भनेर लुकाएको होला तिमीहरूको ऋण म तिर्न सक्दिन उत्सवले विदेश गएर तिर्छ कि यही कमाएर तिर्छ यही जानुस्
2: तिरौला त हो
4: नतिरी त धर पनि भएन नि होइन के भनेदेखि कस्तो अल्छी लाग्ने गरी तेल मालिस गरे कि खै यता दे म दल्छु
3: लिनुहोस्
4: आइज पिउसी आइज
3: साँच्ची कति खर्च भयो उत्सव
2: हिसाब गर्न बाँकी छ साँच्ची मोहन दाईको चाहिँ पैसा पठाइदिइहाल्नु पर्ने
4: के मेरो मुख हेरेको नि के भनेदेखि मसँग त आश नगरे हुन्छ
3: आमा त्यसलाई दुख्या जस्तो छ बेसरी मालिस नगरिदिनुहोस् न
4: अलिअलि मराक मुरुक नपारे त मालिस कहाँ हुन्छ त यति नगरे त डरा पनि हुन्न नि केटाकेटी
3: त्यस्तो भन्दैमा दुख्ने गरी मालिस गर्नु पनि त भएन नि आमा डक्टरले धेरै मराक मुरुक नगर्नु भन्नुभएको छ
4: अब बालबच्चा हुर्काएर बुढिए कि मलाई तिमीहरू के भन्नु ल आफै गर जे यसुकै गर्ने हो आफै गर लाली म त नुहाएँ सुत्न
3: आउ मेरो भन्नु आऊ
4: अचेलका जान्ने सुन्ने
2: हाम्रो आमा पनि
3: मेरो छोरी कति राम्री उच्च के भयो के सोच्नु थाल्यो
2: रन यता ढाबा पनि चलेन तिम्रो जाहिर पनि गइहाल्यो आमाको कुरा तिमीले सुनिहाल्यो त्यही भएर अब म त ऋण तिर्ने भए पनि विदेश जानु पर्ला जस्तो छ रमा
3: विदेश छोरीलाई देखेकै छौ मलाई पनि देखेकै छौ डक्टरले तिमीलाई सबै भनेकै छन् अनि हामीलाई यस्तो हालतमा छोडेर तिमी फेरि विदेश जान्छौ
5: ए आमा त्यहाँ काँडा छ
6: ओहो यादै गरेनु छ मैले सौगात त कतिखेर आएछ यहाँ
5: ए अँ अलि अघि आएको
6: केराउ त मजाले सप्रेछन् त ठगुना बा
7: प्रेम कुमारी बहिनी यसपालि त केराउ टिपेर खाइहाल्नु जस्ता भएका छन्
6: हाम्रो त अह यसपालि पनि केराउ खानालाई रहर नै गर्नुपर्ने भएको छ बिउ पुरानो परेछ
7: यसलाई पनि आफ्नै बारी सम्झ हुन्छ नि लिएर जानुहोस् न दुई तिन छाक बरु म पनि टिपेर सघाइदिउला
6: मनकै कुरा भन्नुभयो त ठगुना बा
7: बरु केराउ टिपेर हाल्ने कुरा चाहिँ केही भएन
6: के चाहियो र भन्या पोल्टोतिर हालिहाल्छु नि म
7: त्यही त
5: ठगुना बा अनि भण्डारी काका तपाईँका आफन्ती हुन्
7: आफन्ती भन्दा बढ्ता आर्मीमा हुँदा हामी दुईजना असाध्य मिल्ने साथी
6: मलाई त असाध्यै रमाइलो मान्छे लाग्यो है वहाँ हामीले चाहिँ आफन्तै बनाउनु पर्ला जस्तो छ कि कसो सौगात
5: आफन्त बनाउने के भन्नुभएको आमा मैले त बुझिनँ तपाईँको कुरा लिनु केरा राख्नु त
6: ए यहाँ ल अनि सौगात भण्डारी काकाको छोरी चाहिँ कस्तो लाग्यो त तँलाई?
5: को
6: खुब मस्की मस्की गफ गरिरहेको थिस् त?
5: ए आशा भन्नुभएको
7: हो? हो त्यो राम्री चिटिक्क परे कि नानी?
5: ठिकै छिन्।
6: त्यही केटीसँग तेरो बिहेको कुरा चलाएका छौ हामीले।
5: के बिहेको कुरा?
7: हे सौगात, अब मेरी असाध्य मिले साथीकी छोरी भर्खरै 70 वर्षकी भई एकदम स्वभावकी छ।
6: केटी सज्जन छे भनेर ठगुना बाले कुरा राख्नुभयो? एकपटक हेरौँ तँलाई पनि देखाउ भनेर नि।
5: ए गाइने बहानामा मलाई केटी भेटाउनु पो खोज्नु भएको तपाईँहरूले?
7: होइन होइन, प्रेम कुमारीले गाई किन्ने घर र सौगात बाबुलाई कुरा चलाएको केटीको घर सँगसँगै छ, त्यही भएर दुवै काम एकै पटक गरौँ भनेर मैले सल्लाह दिएको।
5: मेरो बिहेको कुरा चलाउनु अघि मसँग एकपटक सल्लाह गर्नुपर्ने होइन र आमा?
7: नरिसाउनुहोस् न सौगात बाबु, तपाईँलाई सुहाउँदो केटी छ भनेर मैले कुरा चलाएको हो।
5: तपाईँले कुरा चलाउनु भयो ठिकै छ ठगुल्ला बा, आमाले झुक्याएर केटी देखाउने होइन नि।
7: आमा बुवाले आफ्नो सन्तानको भलाइ नै सोचेका हुन्छन् सौगात बाबु, अब जे हुन भइगयो, तपाईँलाई केटी मन पर्यो कि परेन त्यो चाहिँ भन्नुहोस्।
5: हेर्नुहोस् ठगुल्ला बा, केटी मन पर्नु नपर्नु त्यो टाढाको कुरा हो, तर म उनीसँग बिहे गर्दिन।
6: हामीले बुझ्दा सबै राम्रो छ, केटी पनि राम्री रहेछन्, त एउटाले हुन्छ भनिदिँदा सबै कुरा राम्रो हुन्छ। धेरै जिद्दी नगर्न बाबु।
5: हेर्नु आमा, एक त म अहिले बिहे नै गर्दिनँ, त्यसमाथि त्यो केटी भर्खर 17 वर्ष कि छे, त्योसँग बिहे गर्छु भन्ने त कुरै हुँदैन।
6: ठगुना बा, यसका लागि एउटा बुढी कन्या खोज्नु त, 17 वर्ष कि केटी सानी भइरहेला।
7: बुढी कन्या त होइन, तर मेरो नजरमा 21-22 कि अर्की एउटा नानी पनि छिन्। कुरा चलाउ त सगत बाबु।
5: भोट हो।

0: तपाईँ पनि आमाको कुराको पछि नलाग्नु भयो राम्रो।
1: अब सौगात बाबुले बिहे गर्न मन छैन छैन भन्नुहुन्छ, अप्सरासँग त अब बिहेको बारेमा सोच्नु पर्ला भन्ने कुरा गर्नु भएको थियो र त।
2: आज त भान्साभरि पुरै चौरासी व्यञ्जनै पाकेको जस्तो छ त मम्मी।
3: अब तँलाई फेरि खाइहाल्नुपर्छ है, यसलाई त केही देख्नै नहुने, जे देख्यो क्वाप्प खाइहाल्ने भने।
2: अनि खाने भन्नु बनाएको होला त, अनि यत्रो बेरी एउटा मात्रै सेलरोटी खाएको हो के, धेरै नरिसाउनु न मम्मी।
3: ओहो नमस्कार काका।
4: नमस्कार नमस्कार, के छ सन्चै छौ चम्पा देवी?
3: हजुर काका।
4: अनि के छ खुसबु नानी खबर?
2: ठिकै छ काका।
4: ल बाबु यता यता बस।
5: ए ओके, नमस्ते आन्टी।
3: नमस्ते बाबु, बसौ न।
5: म चाहिँ विल्सन, आई मिन नवल सिंह।
2: उहाँलाई त मैले चिनेन नि काका।
4: ए उहाँ चाहिँ आफ्नै मान्छे पर्नुहुन्छ, नवल सिंह अमेरिकामा बस्नुहुन्छ। बाबु यिनी चाहिँ खुसबु चिनि होइन, उहाँ नै हो।
5: हजुर हजुर बुझेँ हजुर।
4: अनि खुसबु नानीको पढाइ चाहिँ कस्तो चल्दैछ त?
2: राम्रै चल्दैछ काका अहिलेसम्म।
3: ल हजुरहरू कुरा गर्दै गर्नु, चिया बनाएर ल्याउँछु है त म।
4: ए हुन्छ हुन्छ, बस बाबु।
5: ए ओके।
4: फेरि कसले जिस्कायो यो पैसा सकिएको बेलामा? ए खुसबु नानी, यता रिचार्ज कार्ड पाउने पसल कता छ?
2: त्यहाँ त्यो चोकको मोबाइल पसल छ नि, त्यही पाइन्छ, ल्याइदिनु पर्ने हो र काका?
4: पर्दैन पर्दैन, तिमीहरू गफ गर्दै गर, म एकैछिन पुगेर रिचार्ज कार्ड लिएर आइहाल्छु।
2: ए अनि कहिले आउनु भयो र अमेरिकाबाट?
5: हजुर ए एक महिना जति भयो।
2: ए अब एडभान्स कन्ट्रीमा बस्नु भए रहेछ, नेपाल त के राम्रो लाग्यो होला र है?
5: राम्रै छ नि, जस्तो भए पनि आफू जन्मेको कन्ट्री राम्रै लाग्छ नि। तिमी पनि त भने जस्तै रहेछौ नि त।
2: के भनेको जस्तो भन्नाले?
5: त्यही ब्युटिफुल ब्युटिफुल लुक्स स्मार्ट।
2: ए तपाईँलाई कसैले मेरो बारेमा केही भनेको थियो र?
5: शिवहरि काकाले भन्नुभएको थियो। बरु म चाहिँ कस्तो लाग्यो तिमीलाई?
2: कस्तो लाग्ने हो र, मान्छे हो राम्रै हुनुहुन्छ त।
5: थ्याङ्क यू। त्यसो भए त कुरा फाइनल भन्ठानु त।
2: हजुर के कुरा फाइनल गर्ने हो र?
5: शिवहरि काकाले भनेको कुरा
2: प्रष्ट भन्नु न, मलाई त कसैले केही भनेको छैन त।
5: बिहेको कुरा भएको थियो त।
2: बिहेको कुरा रे, मलाई त केही थाहा छैन त।
5: अब डिफिकल्ट, बिहेको कुरा गरेको बेहुलीलाई थाहा छैन, यस्तो त अमेरिकामा त हुँदैन त।
2: ए कुरा त्यस्तो भयो
5: के छ, तिम्रो विचार के छ? आइ एम द गाई, मै हुँ केटा, अमेरिकामा बस्छु, हाम्रो फ्यामिली सबै उतै छ। $5,000-6,000 आई मिन नेपालको 5-6 लाख जति कमाउँछु पनि, गाडी छ, बङ्गला छ, सबै चिज राम्रै छ।
2: ए त्यसो भयो, अनि यो सब मलाई किन भन्दै हुनुहुन्छ तपाईँ? फेरि अमेरिका बस्छु भन्दैमा मैले हुन्छ भन्छु जस्तो लाग्यो तपाईँलाई?
5: नो नो, मैले त्यो भन्न खोजेको होइन, इनफ्याक्ट मैले चाहिँ खास
2: हेर्नुहोस्, मैले सुन्न चाहे पनि नचाहे पनि तपाईँले 2-4 गफ दिनुभयो, अब मेरो पनि 1-2 कुरा सुन्नुहुन्छ कि?
5: अफकोर्स अफकोर्स,
2: म मेरो पढाइ सकेर आफ्नै खुट्टामा नउभिएसम्म बिहे गर्दिनँ, र म नेसनल क्रिकेट टिममा सेलेक्ट भएर यही नेपालमै सेवा गर्छु। अब तपाईँले यही बिहेकै कुराको लागि मात्रै आउनु भयो भने कुरा यही सकियो, फेरि अर्कोपल्ट आउने दुःख पनि नगर्नुहोला।
5: ओके आई डोन्ट माइन्ड, ओके म जान्छु त्यसो भए है, ल बाई।
3: जाडोमा चिया त अच्छा खोइ त बाबुहरू गइहाले कि क्या हो?
2: गए हजुरका पाहुना, थाहै नदी बिहेका कुरा गर्न बोलाउनु भए रहेछ त।
3: ल केटा राम्रै छ नि, के भयो त, जिन्दगीमा एकपटक बिहा गर्नै पर्छ क्यारे, होइन तैँले हुन्न भन्दिस् कि के हो?
2: बढी कुरा गर्न थाले भए घोक्रे ठ्याक लाउँथे म।
3: तँ पनि मान्छे त होइन, घरिघरि यस्तो सबै कुरा मिलेको मान्छे पाउँछस् तैँले? अरू कुरा केही होइन, तेरो बिहे यही केटासँग हुन्छ मैले भन्दा छु।

0: रोपेको फल तपाईलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाई विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रूपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
1: गत हप्ता सोधिएको प्रश्न थियो, बच्चा हुर्काउने जिम्मेवारी कसको हो? आमाको, बुबाको कि दुबईको? यसको सही उत्तर हो दुबईको। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत सुर्खेतबाट सुनिता थापा, बझाङबाट चन्द्रराज जोशी, डोटीबाट टेकबहादुर बोगटी र कञ्चनपुरबाट अञ्जना गैरे विजेता बन्नुभएको छ। तपाईहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, गर्भवती महिला तथा नवजात शिशुमा कुनै समस्या देखा परेमा तत्काल कहाँ लैजानु पर्दछ? प्रश्न फेरि एकपटक, गर्भवती महिला तथा नवजात शिशुमा कुनै समस्या देखा परेमा तत्काल कहाँ लैजानु पर्दछ?
2: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तोता इन्द्र सराखड्का।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। एन्टेना फाउन्डेशनको प्रस्तुति नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार यही समयमा विभिन्न विषयमा छलफल गर्ने गर्दछौ। मंगसिर 4 गते प्रदेशसभा र प्रतिनिधि सभाको चुनाव हुँदैछ। हामी पनि नेपाल चौतारीमा निर्वाचनसँग सम्बन्धित विविध विषयमा छलफल गर्दै आइरहेका छौं।
2: नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज एन्टेना FN पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारी ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल बाँधसँगको सहकार्यमा तयार भएको हो। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका पनि कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। यदि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013457 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्ना विचार लेख्न सक्नुहुन्छ।
1: सरकारले कानून बना

0: अनिर्वाचन कार्यतालिका संशोधनका लागि आग्रह गरेर विभिन्न ढंगले प्रतिनिधि सभाको आयु लम्ब्याउने प्रयास गरेको थियो। तर व्यापक विरोधपछि राष्ट्रिय सभाबाट पारित भएर आइसकेको प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल सम्बन्धी विधेयकको व्यवस्था फिर्ता लियो। सरकारले यो प्रस्तावलाई निर्वाचन आयोगले अस्वीकार गरेपछि सरकार आफैले असोज एक गतेदेखि प्रतिनिधि सभाको जारी अधिवेशन अन्त्य गरिदियो। गएको शुक्रबार मन्त्री परिषदबाट नै निर्णय गरेर अधिवेशन अन्त्यको लागि पठाएको सिफारिश राष्ट्रपतिले कार्यान्वयन गरिदिएपछि संसद अधिवेशन शनिबार मध्यरातीदेखि नै अन्त्य भएको छ। अधिवेशनको अन्त्य भएपछि पनि प्रतिनिधि सभाको कार्यकाल सम्बन्धी प्रश्नको जवाब पनि भेटिएको छैन। कार्यकाल सकिएको हो वा संसद अधिवेशन मात्र अन्त्य भएको हो भन्ने विषयमा नागरिक मात्र होइन स्वयं सांसद नै अन्यलमा छन्। यस्तो अवस्थामा अब के हुन्छ? के अब नयाँ प्रतिनिधि सभा सदस्य नसुनिदासम्म यही संसद रहन्छ? यदि त्यसो हो भने मंगिर 4 गते हुने निर्वाचनलाई असर गर्छ या गर्दैन? यो विषयमा कानून र संविधानमा के छ? आज हामी यही विषयमा संविधानविद डाक्टर विपिन अधिकारीसँग कुराकानी गर्दैछौ। डाक्टर साहब, यहाँलाई स्वागत छ नेपाल चौतारीमा।
1: नमस्ते, धन्यवाद।
0: आरामै हुनुहुन्छ?
1: हजुर
0: डाक्टर साहब, यो गएको शनिबारदेखि मध्यरातीदेखि चाहिँ अब संसदको आयु सकियो भन्ने कुराहरू आयो। सभामुखले चाहिँ संसद अधिवेशन अन्त्य भयो भन्ने कुरा चाहिँ गर्नुभयो। अब त्यो कुरा हुँदा चाहिँ यो संसदको आयु नै सकिएको हो कि अथवा संसदको अधिवेशन मात्रै अन्त्य भएको हो भन्ने विषयमा यतिखेर स्वयं सांसद अथवा सर्वसाधारण नै अन्यलमा छन्। खास गरेर के हो यसको स्पष्ट सबैले सहज तरिकाले बुझ्ने गरेर प्रश्न पारिदिनुहोस् न।
1: अब अहिले जसरी प्रतिनिधि सभाको अधिवेशन अन्त्य भयो भनिएको छ, त्यसबाट चाहिँ उद्देश्य केवल प्रतिनिधि सभाको अधिवेशनलाई अन्त्य गर्ने भन्ने मात्र देखिन्छ। यदि प्रतिनिधि सभा भङ्ग गरेको भए निर्वाचनका लागि प्रतिनिधि सभा भङ्ग गरिँदैछ भनेर चाहिँ उल्लेख गरिन्छ, तर त्यसरी गरिएको छैन। नेपालको जुन वर्तमान संविधान, मुख्य संविधानको व्यवस्था के हो भने प्रतिनिधि सभाको कार्यावधि 5 वर्षको हुन्छ र 5 वर्षको कार्यावधिमा अन्तिम वर्ष चाहिँ त्यो निर्वाचन वर्ष हो। अन्तिम वर्ष निर्वाचनको तयारी गर्नुपर्छ अनि त्यो 5 वर्षभित्रै निर्वाचनको व्यवस्था गरेर निर्वाचित प्रतिनिधिहरूलाई उपस्थित गराउने तयारी गर्नुपर्छ। त त्यस हुनाले जब नेपालको संविधान बमोजिम प्रधानमन्त्रीले निर्वाचनको घोषणा गर्नुहुन्छ, उहाँले त्यो निर्वाचनको घोषणा सँगसँगै प्रतिनिधि सभालाई भङ्ग गर्नुपर्ने हो। संसदीय अभ्यास चाहिँ त्यही नै हो, नेपालमा पनि त्यही नै हुन्थ्यो, अन्य देशहरूमा पनि त्यही नै हुन्छ। हाम्रो प्रतिनिधि सभा भनेको तपाईँको यो चाहिँ स्थायी सभा होइन र निर्वाचनमा जो जान्छ, निर्वाचनमा जाने निर्णय गरिसकेपछि अनि प्रधानमन्त्रीलाई प्रतिनिधि सभा चाहिँदैन, किन चाहिँदैन भन्दा म भन्छु, अब निर्वाचनमा गएको सरकारले अब प्रतिनिधि सभामा गर्ने काम कारवाही गर्न सक्दैन। जस्तो प्रतिनिधि सभाले के गर्दछ भने बजेट पास गर्दछ, अब निर्वाचनमा गइसकेपछि बजेट पास गर्ने होइन, पास गरिएको बजेट अनुसार निर्वाचन गराउ। निर्वाचनमा गएको सरकारले नीति तथा कार्यक्रम ल्याउन मिल्दैन, उसले भइरहेको नीति तथा कार्यक्रमलाई, भइरहेको जुन परम्परा छ, प्रविधि छ, कानून छ, त्यस अनुसार कार्यान्वयन गर्दछ तर नयाँ कुरामा हात हाल्छ। अब कानून बनाउने कुरोमा पनि अब कानून बनाइँदैन, निर्वाचनमा गइसकेपछि भइरहेको कानून अनुसार शासन गर्ने हो। अब नयाँ कानून बनाउने, जनतालाई प्रभावित गर्ने, अरूले नपाएको एउटा जुन अवसर छ आफूले प्रयोग गर्ने भन्ने हुँदैन। त्यस हुनाले यी सबै काम कारवाही गर्ने ठाउँ प्रतिनिधि सभालाई भङ्ग गरिन्छ। त भङ्ग गर्न त्यो प्रतिनिधि सभा भङ्ग गरेपछि अनि प्रधानमन्त्री चाहिँ साँच्चीकै एउटा कार्यवाहक सरकारको नेता भन्दछ, अर्थात अब सरकारले काम चाहिँ गर्दछ तर कस्तो काम भन्दा नियमित कामहरू, अब धेरै फुर्तिलो भएर निर्वाचनलाई चाहिँ

0: टार्जेट गरेर भोटरहरूले मलाई भोट देलान् भनेर अब नयाँ किसिमले कसैलाई चाहिँ प्रभावित गर्ने गरी सत्ता र शक्तिको प्रयोग गर्नु हुँदैन र त्यस हुनाले कार्यवाहक मात्र भएर बस्नुपर्छ। अर्थात् मैले निर्वाचन किन गराउँदैछु भने म वर्तमान प्रधानमन्त्रीको निरन्तरता हुँ, अब म निर्वाचनमा जाँदैछु तर तबसम्म जब चाहिँ फुल्ली म्यान्डेटेड प्रधानमन्त्री आउँदैनन् तबसम्म मैले यो देशलाई धान्ने काम चाहिँ गर्दछु। त त्यो धान्ने काम भनेको मिलिजुली सरकार सरी त्यो भनेको कार्यवाहक सरकार या काम चलाउ पनि भन्दछन् कतिले, त कार्यवाहक सरकारको प्रचलन हो। अब हाम्रो त्यसरी गरिएन, त्यसरी सोचिएन।
1: हजुर डाक्टर साहब, यहाँले भन्नुभयो प्रधानमन्त्रीले नै यो संसद अन्त्य भएको घोषणा गर्नुपर्दछ संविधान अनुसार भन्नुभयो, तर प्रधानमन्त्रीले त्यो घोषणा पनि गर्नु भएन। यहाँ त सभामुखले नै त्यो भनौँ न उहाँले अन्त्य सांसद अधिवेशन अन्त्य मात्रै भएको भन्नुभयो होइन, यो न प्रधानमन्त्रीले घोषणा गर्नुभयो संसद भंग भयो भनेर न सभामुखले नै भन्नुभयो। यस्तो अवस्थामा हुँदा त कतिपय सांसदहरूलाई नै अन्याय हुन्छ क्या। अब उहाँहरूले के उहाँलाई हामीले सांसद भन्ने म सांसद हुँ या होइन भन्ने नै अन्यलता छ नि त।
0: अब अहिलेको जसरी काम कारवाही अगाडि बढ्यो उहाँहरू अब मैले त्यसलाई स्वीकार गर्दिन, संवैधानिक कानून र संवैधानिक संसदीय परम्परा को दृष्टिकोणबाट मैले त्यसलाई गलत भएको भन्दछु। तर यदि गलत भएकै सत्य हो भने उहाँहरूको जुन प्रतिनिधि सभा छ त्यो भङ्ग भएको छैन। अब भङ्ग भएको छैन भनेपछि उहाँहरूको सांसदको हैसियत कायम छ। अब सांसदको हैसियत कायम छ भने उहाँहरूले काम गर्ने, अब यदि काम गर्ने उद्देश्य राखियो भने उहाँहरूलाई फिर्ता बोलाउन सकिन्छ। त यो कुरा म किन भन्दैछु भने किन त्यसो गरियो भन्ने कुरो हामीले बुझ्नु पर्दछ। त त्यो बुझ्ने अब त्यो कानूनको कुरो होइन, त्यो चाहिँ राजनीतिको कुरो हो। राजनीतिको कुरो के हो भने जबसम्म प्रतिनिधि सभा भङ्ग गरिँदैन अनि एक चौथाई प्रतिनिधि सभाका सदस्यहरूले जहिले पनि अधिवेशनको माग गर्न सक्दछ, अब अदालतले सर्वोच्च अदालतले कुनै केसको रुवामा हस्तक्षेप गर्यो भने अदालतले दिएको निर्देशन अनुसार होला, होइन भने 25% सदस्यहरूले अधिवेशन चाहिँ माग गर्न सक्दछन् र प्रधानमन्त्रीको चाहिँ विकल्प चाहिँ खोज्न सक्दछ। अहिलेको प्रधानमन्त्रीले प्रतिनिधि सभाको विश्वास हराउनु भयो या प्रधानमन्त्रीले अब चाहिँ अविश्वासको मत लिनुहोस्, उहाँका प्रति चाहिँ प्रतिनिधि सभाको विश्वास छैन भन्ने कुरोको दावी गर्न सक्दछ। अब एक या त आफूले विश्वासको मत लिनुपर्ने अवस्था आउन सकोस् भन्नका लागि यो प्रतिनिधि सभालाई कायम राख्ने उद्देश्य अनुसार काम गरिएको हो, या त उहाँले चाहिँ यदि कुनै कारणवश कथम कदाचित अहिलेको सरकार गठबन्धनको मान्यता अनुसार हिँड्नु भएन भने उहाँलाई चाहिँ अविश्वासको प्रस्ताव ल्याएर फेर्न सकियोस् भन्नका लागि राखिएको हुन सक्दछ। त ती दुवै कुरो एउटा असल संवैधानिक प्रणालीमा ती दुवै कुरो चाहिँ राम्रो संस्कार होइन, असंवैधानिक त हो नै यो अनैतिक पनि हो, किनभने प्रधानमन्त्रीले अब काम गर्न नसक्ने नपाउने र निर्वाचनबाट थिचिएको प्रधानमन्त्रीले पूर्ण प्रधानमन्त्रीका रूपमा काम गर्दैन, प्रतिनिधि सभालाई बिदा नै गर्नुपर्ने हो तर गरिएको छैन। अब नगरेपछि साधारण सदस्यहरू ऱ्याङ्क एन्ड फाइलले त भन्न पायो नि, प्रतिनिधि सभाको अधिवेशन अन्त गरिएको हो, 11 अधिवेशनहरू आजसम्म भइसके यो प्रतिनिधि सभाको निर्वाचन भएदेखि, अब यदि 12 अधिवेशनको आवश्यकता पर्यो भने हामी फेरि फुत्त चाहिँ निस्कन सक्छौ, चाहे निर्वाचन होस् चाहे निर्वाचन नहोस्। अब मुडे कुरा आयो, तर मैले भने असंवैधानिक चाहिँ असंवैधानिक हो, अब गरिसकिएको छ, त्यसलाई अदालतले जबसम्म हस्तक्षेप गरेर चाहिँ कुनै केसको सन्दर्भमा यो असंवैधानिक हो भनेर चाहिँ डिक्लेयर गर्दैन या परमादेश दिँदैन तबसम्म त अब यसै अनुसार हुन्छ। त्यस हुनाले अहिलेको स्थिति चाहिँ

0: थियो भने प्रतिनिधि सभाको भंग भएको छैन, केवल अधिवेशनको अन्त्य गरिएको छ। अब अन्त्य गरिएको चाहिँ अधिवेशनलाई नयाँ अधिवेशन त फेरि बोलाउन सकिने भयो। अब के हुन्छ भने एउटा गलत तर्कबाट अर्को कुतर्कमा, अर्को कुतर्कबाट अर्को कुतर्कमा जाने चाहिँ सम्भावना जहिले पनि हुन्छ।
1: डाक्टर साहब, यस्तो अवस्थामा चाहिँ निर्वाचन आयोगले केही गर्न सक्छ?
0: निर्वाचन आयोगले गर्न सक्थ्यो नि त, नेपालको संविधान अनुसार निर्वाचन सम्बन्धी सम्पूर्ण कुरा एदेखि वाईसम्म सबै चाहिँ निर्वाचन आयोगले नै गर्ने हो। निर्वाचनको कुरो भएपछि त्यो निर्वाचन आयोग नै हो, यो संविधानले त्यही नै भन्दछ। यो संविधानले जे भन्दछ त्यो कुरालाई मैले दोहोऱ्याएको मात्र हो। मैले एदेखि वाईसम्म किन भने भनेदेखि जेड चाहिँ बाँकी राखेको छ। जेड किन बाँकी राखेको हो भने निर्वाचनको मिति चाहिँ नेपाल सरकारले गर्दछ, नेपालका प्रधानमन्त्रीले गर्नुहुन्छ। त नेपालका प्रधानमन्त्रीले नभनिकन निर्वाचनको तिथि डिक्लेयर हुँदैन, त्यस हुनाले त्यो जेट चाहिँ मैले घटाइदिएको होइन भने यो संविधानले प्रष्ट रूपमा भन्दछ कि यो जहिले पनि निर्वाचन सम्बन्धी जब कुरा आउँछ तपाईँको यो निर्वाचन आयोगले चाहिँ यो संविधान र संघीय कानूनको अधीनमा रही तपाईँ राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसदको सदस्य, प्रदेश सभाको सदस्य, स्थानीय तहको सदस्य, यी सबैको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रणको अधिकार पाएको छ। अब के बाँकी रह्यो त? बाँकी के रह्यो भन्दा अब कानूनहरूले छुट्याएका कुराहरू, तर छुट्याएका कुराहरू पनि यो म्यान्डेटलाई असर गर्ने गरी छुट्याउन पाइँदैन। र निर्वाचनको प्रयोगको लागि मतदाता नामावली बनाउने समेत चाहिँ काम कारवाही गर्ने अधिकार निर्वाचन आयोगलाई छ। भनेपछि निर्वाचन आयोगले भन्नु पर्दथ्यो यो संसदीय पद्धति हो, तपाईँहरूले मनपरी गरेर हुन्छ, यो के हो भने कुरो प्रधानमन्त्रीको चाहिँ सुविधा के हो, गठबन्धनलाई के असर लाग्दछ भन्ने होइन, कुरो प्रधान नेपालका प्रधानमन्त्रीको विशेषाधिकार के हो, उनी कुन रूपमा कार्यकारिणी हुन् र उनको जुन संविधान प्रदत्त अधिकार छ त्यो अधिकारलाई अब यो चाहिँ छोई छिटो गर्ने चाहिँ अधिकार गठबन्धनका सदस्यहरूलाई छ त भनेर भन्नु पर्थ्यो, तर निर्वाचन आयोगले भन्न सकेन। उसले यति कुरा भन्यो कि यो विषय अब संविधानमा स्पष्ट छैन भने हामीले स्पष्ट रूपमा भन्न मिलेन, तर अब निर्वाचनको जब चाहिँ के अरे मतदाता नामावली प्रस्तुत गरिन्छ त्यसपछि चाहिँ हामीले संसदको जुन एउटा काम कारवाही छ त्यो चाहिँ हुन दिँदैनौ, त्यो चाहिँ मिल्दैन। उनीहरूले त्यति कुरो भनेको हुनाले अब त्यति पनि बाध्यता सिर्जना भएको हुनाले अहिले अधिवेशन अन्त गरिएको छ। त्यो निर्वाचन आयोगको प्रेसरले गरेको हो, तर निर्वाचन आयोग यो निर्वाचन पद्धतिको अधिष्ठाता हो। उसले भन्न सक्थ्यो तपाईँले निर्वाचनको घोषणा गर्नुभयो, हाउस विदा गर्नुहोस्, यो हाउस रहन्जेलसम्म निर्वाचनको पद्धति प्रभावित हुन्छ, निष्पक्ष निर्वाचन हाम्रो कर्तव्य हो। तर निर्वाचन आयोगले अब भनेन, अलि के हो भने निर्वाचन आयोग सोझो भयो र त्यो सोझो भएको कारणले गर्दा अनि पद्धतिलाई मनपरी गर्ने अवसर नेपाल सरकारले गठबन्धनले पाए।
1: हजुर, यस्तो अवस्थामा निर्वाचन आयोगले जुन उसलाई काम गर्ने अथवा उसले भन्न सक्ने अधिकार थियो तर पनि ऊ चुप लागेर मौन लागेर बस्यो होइन, यस्तो अवस्थामा अब अदालतले के गर्ला त त्यसो भए?
0: यस्तो छ, नेपालको संविधान अन्तर्गत कुनै पनि अदालतले आफू खुसी काम गर्दैन। अदालत भनेको कार्यकारिणी निकाय होइन, अदालत व्यवस्थापिका पनि होइन, र अदालतले जनसरोकारको विषय भनेर कुनै सांसदले खुद चाहिँ हाउसमा तपाईँको शून्य समयको अवसर लिए जस्तो त्यो चाहिँ अदालतमा हुँदैन। अदालतमा कसैले मुद्दा हाल्नुपर्छ, यो अवैधानिकतालाई चुनौती दिनुपर्छ, या कानूनको पालना भएन भन्ने बारेमा चाहिँ तथ्य र चाहिँ कानूनसहित उपस्थित हुनुपर्छ, अनि निवेदनको क्रममा या नालेजको क्रममा अदालतले हस्तक्षेप

0: गर्दछ। त्यसपछि जब अदालतले हस्तक्षेप गर्दछ अरूले चुप लगाएर बस्नुपर्छ। त त्यो पद्धति भएको हुनाले जबसम्म यस विषयमा निवेदन चाहिँ प्रक्रियामा आउँदैन तबसम्म चाहिँ अदालतले केही भन्न सक्ने अवस्था भएन। तर अदालतले यदि यस्तो खण्ड आयो भने अनि त्यस्तो मुद्दा मामिला वा निवेदनको हकमा आफ्नो कुरा राख्न सक्दछ र संविधान बमोजिम कानून बमोजिम आदेश दिन सक्दछ सबै पक्षलाई।
1: हजुर, अब निर्वाचनको कार्यक्रम पनि शुरू भइसकेको छ। राजनीतिक दलहरूले बन्द सूची समानुपातिक तर्फको बन्द सूची पनि बुझाइसकेका छन्। यस्तो अवस्थामा संसद पनि जारी रह्यो भने अब हुने मंगिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि निर्वाचनमा चाहिँ यसले के असर गर्छ त्यतातिर पनि?
0: अब यस्तो छ, एउटा कुरा त के हो भने एक अर्काको सुविधा र गठबन्धनको नीतिका कारणले गर्दा संवैधानिक कानूनको एउटा पद्धति कम्प्रोमाइज भयो। पद्धति बनाउनलाई 100 वर्ष लागेको छ। त्यो हामीले गोजीबाट झिकेर फुत्त बनाएको त्यो त पद्धति होइन नि त। संसदीय पद्धतिमा शक्ति र शक्तिको सन्तुलन यो अभ्यासद्वारा चाहिँ स्थापित भएको चाहिँ धेरै वर्ष भइसक्यो, जुगौँ भइसक्यो, अनि त्यही अभ्यासहरूलाई संविधानमा उल्लेख गरिएको हो। अब सबै कुरा संविधानमा उल्लेख भएका छैनन्, तर के मान्नु पर्दछ भने यो संविधान चाहिँ आउटलाइन हो, होइन, रूपरेखा हो, संरचना हो, तर यसका सिद्धान्तहरू छरिएका छन्, अभ्यासमा छन्, कानूनका किताबहरूमा छन्, संविधानका शास्त्रहरूमा छन्। हाम्रोमा चाहिँ के भयो भने ती कुराहरूलाई पन्छाइयो, अनि अब पन्छाइयो र संविधान भनेको तमसुक होइन नि त। तमसुकमा चाहिँ के हुन्छ भने तपाईँको दुई पक्ष मिल्नुहुन्छ, लेनदेन गर्नुहुन्छ, अनि त्यसका प्रक्रियाहरू जे लेख्नुहुन्छ अदालतले त्यसैलाई परेको बेला भराइदिन्छ। संविधान भनेको त्यस्तो होइन, संविधानमा त्यो दुई पक्षको कुरा होइन, यो देशको सम्पूर्ण राजनैतिक पद्धतिलाई चाहिँ स्थापना गरिएको छ र त्यसका चाहिँ भ्याल्यु सिस्टम चाहिँ कानूनका किताबहरूमा हुन्छन्, सिद्धान्तहरूमा हुन्छन् र संविधानका शास्त्रहरूमा हुन्छन्। अब त्यो चाहिँ हाम्रो एउटा ठुलो पद्धति कम्प्रोमाइज भयो हाम्रो देशमा। अब अहिले आजका मितिमा नेपालको प्रधानमन्त्रीले चाहिँ बजेटलाई चाहिँ हामी पुनर्विचार गर्छौँ भनेर प्रतिनिधि सभामा अब प्रस्ताव लैजान गाह्रो छ। केले छेक्छ? किनभने अब अधिवेशनको अन्त गरेको हो, अब उसको अब निर्वाचन आयोगले 2-4 चाहिँ कमेन्ट गर्ला, कमेन्ट गरे पनि त निर्वाचन आयोगले आर्मी र पुलिस हुल्न सक्दैन सिंहदरबारमा। उसले त एउटा मूल्य मान्यताको कुरा गर्ने हो, भनेपछि कम्प्रोमाइज हुने स्थिति पनि छ। अब प्रधानमन्त्री एउटा डेमोक्रेटिक पार्टीको नेतृत्व गर्नुहुन्छ, उहाँले त्यसो नगर्नु होला, तर सिद्धान्त त अब बाघले मान्छे नखानु त, बाघले तपाईँको जनावरहरू नखेद्नु त उसको इच्छाको कुरा हो, तर खेद्न त पाउँछ नि, जङ्गलको नियम त त्यही नै हो। त जङ्गलको मौलिक कानूनले त्यस्तो नियम चाहिँ छैन जसमा चाहिँ बाघले चाहिँ व्रत बस्ने भन्ने होला। त जब तपाईँले प्रधानमन्त्रीको अधिकार स्वीकार गर्नुहुन्छ, उहाँ अब कार्यवाहक प्रधानमन्त्री होइन, उहाँ फुल फ्लेज्ड प्रधानमन्त्री हो, जुन दिन अर्को प्रधानमन्त्री आउँछन् त्यो दिन विदा हुनुहुन्छ भन्ने हो भने त अब अहिलेका काम कारवाहीहरूमा उहाँले संकीर्णता राख्नु आवश्यकता छ। उहाँले मजाले चाहिँ काम त्यही रूपमा गर्न सक्नुहुने भयो जुन रूपमा उहाँले हिजो चाहिँ गर्नुहुन्थ्यो। त्यस हुनाले हाम्रो पद्धति प्रभावित भएको छ, तर अब उहाँले कुन रूपमा त्यो मूल्य मान्यतालाई प्रभावित गर्दै हुनुहुन्छ काम गराइबाट भन्ने कुरा अर्को प्रश्न हो, अब त्यो चाहिँ समयले देखाउँदछ।
1: हजुर, तपाईँ अहिले विविध विचारको मदानी नेपाल चौतारी सुनिरहनु भएको छ। यो कार्यक्रम अहिले एन्टेना फाउन्डेशन नेपालको फेसबुक पेजमा तपाईँ हेर्न सक्नुहुन्छ भने देशभरका विभिन्न रेडियोबाट एकैसाथ सुनिरहनु भएको छ। नेपाल चौतारीमा आज तपाईँ अहिले एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा आजको अतिथिलाई प्रश्न सोध्न तथा आफ्ना विचार राख्नका लागि अहिले नै हामीलाई फोन गर्न सक्नुहुन्छ। हामीलाई फोन गर्ने नम्बरहरू हुन् 1660013456 र 98

0: 0815 75008। यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन। साथै तपाईँ अहिले सामाजिक सञ्जाल फेसबुकमा नेपाल चौतारी हेर्दै हुनुहुन्छ भने आफ्ना विचार कमेन्ट बक्समा राख्न सक्नुहुन्छ। नेपाल चौतारीमा आज हामी संविधानविद डाक्टर विपिन अधिकारीसँग अहिलेको संवाद, अहिलेको संसद र यो निर्वाचनको विषयमा कुराकानी गरिरहेका छौं। तपाईँ पनि डाक्टरसँग आफ्ना प्रश्न र जिज्ञासा छन् भने राख्न सक्नुहुन्छ। यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा कोही आउनुभएको छ, श्रोता हामी उहाँसँग कुराकानी गर्छौं। पुष्कर थापा दैलेखबाट आउनुभएको छ। पुष्करजी नमस्कार।
1: नमस्कार, आजको अतिथिलाई पनि नमस्कार छ। मेरो प्रश्न के छ भने, अस्ति शनिबारदेखि संसद अधिवेशन सकियो, संसद यस्तो अवस्थामा प्रतिनिधि सभाबाट विभिन्न कानूनहरू निर्माण गर्न पाइन्छ या पाइँदैन? पाइँदैन भने यस निर्वाचनलाई टार्गेट गरेर विभिन्न बजेटहरू प्रस्तुत र कानूनहरू निर्माण भएपछि त्यस्ता व्यक्तिहरूलाई के हुन्छ? मेरो यही प्रश्न हो।
0: हजुर, त्यसै गरेर अर्को दैलेखबाट नै आउनुभएको छ सुदन सुनार, उहाँको पनि हामी प्रश्न अथवा जिज्ञासा लिइहालौं। हजुर नमस्कार सुदनजी।
2: नमस्कार अतिथिलाई पनि नमस्कार, रेडियो सुनेर बस्नुभएका सबै श्रोता मित्रहरूलाई पनि नमस्ते।
0: हजुर, यहाँको प्रश्न।
3: नमस्ते,
2: म चाहिँ दलित परिवारको, अब दलित परिवार दलित भएको कारण गरिबी बन्न पनि परे, शरीरमा कमजोर पनि परे, अनि त्यसैले डिप्लोमा तह प्राविधिक पढ्नको लागि छात्रवृत्ति त्यो राजनीतिबाट कानुन जस्तै संविधानमा कति के उल्लेखित गरिएको छ अनि कर्णाली प्रदेश पनि के कस्तो छ, त्यसैले त्यो अतिथिसँग प्रश्न गर्छु। हुन्छ, धन्यवाद।
0: यहाँको प्रश्न अन्त्यतिर अर्कै विषय भएकोले हामी अर्को साताको कार्यक्रममा सम्बन्धित अतिथिसँग

0: हजुर नमस्कार
1: नमस्कार यहाँको प्रश्न
0: हाम्रो अतिथिज्यूलाई पनि नमस्कार
2: नमस्ते
0: मेरो यो प्रश्न के छ भन्दाखेरि जुन अहिले जुन देखिएको छ जुन समस्या यो कार्यपालिका र न्यायपालिका बिचको जुन टकराव देखिएको छ यस यो विषयमा अब विशेष गरी यो निलम्बनको विषय छ यो प्रधान न्यायाधीश चोलिन सन्थे जगराको विरुद्धमा जुन यो पाँच दलको गठबन्धनले जुन यो कदम चालेर यो जुन प्रधान न्यायाधीश विरुद्ध अब यो टुङ्गोमा पुगेको छैन यो अब कस्तो हुन्छ संविधान अनुसार के छ तपाईँले के भन्नुहुन्छ र अर्को मेरो प्रश्न के छ भन्दाखेरि यो जुन यो लोकतन्त्रको एउटा सुन्दर पक्ष पनि चुनाव नै हो तर यो जुन गठबन्धन गरेर जानमा कति औचित्य छ र यो जुन विचार सिद्धान्त यो त लोकतन्त्रमा त आफ्नो विचार सिद्धान्तले जुन गठबन्धन गरेर आफ्नो जुन गठबन्धन नगरिकन चुनावमा एक्लै एक्लै जानुपर्ने हो र सत्ता प्रयोगका लागि जुन गठबन्धन गरिन्छ यसलाई तपाईँले कसरी लिनुहुन्छ मेरो यही नै प्रश्न
1: हुन्छ धन्यवाद डाक्टर साहब हामी तिलक अधिकारीको प्रश्नको जवाफ लिइहालौँ उहाँले भन्नुभएको छ अब जहिले पनि अब काम चाहिँ हुन्छ होइन त्यसको कारवाही गर्ने निकाय कुन हो किन कारवाही हुँदैन भन्नुभएको छ खासमा कारवाही गर्ने निकाय चाहिँ कुन हो त
2: अब संविधान अनुसार अब यदि कुनै पनि कुरामा गैर कानुनी या असंवैधानिक काम कारवाही भएका छन् भने जो सुकैले पनि निवेदन लिएर अदालत जान सक्दछ अदालतमा त्यो गैर कानुनी काम कारवाहीलाई एउटा चाहिँ पब्लिक इन्ट्रेस्ट लिटिगेसनका रूपमा अर्थात् एउटा सार्वजनिक अधिकारको संरक्षणका लागि गरिने एउटा कानुनी कारवाहीमा उसले चाहिँ संलग्नता देखाउन सक्दछ उसले त्यो निवेदन दर्ता गर्न सक्दछ र चाहिँ त्यसलाई बदर गराउन या भइरहेका काम कारवाहीलाई तत्कालै रोक्न चाहिँ सक्दछ एउटा दोस्रो त नागरिक समाज हो नागरिक समाजले यस्ता कुराहरूमा चाहिँ आफ्नो स्वतन्त्र दृष्टिकोण राख्नु पर्यो हामी कहाँ राजनैतिक दलहरूसँग हरेक मान्छेले चाहिँ साइनो लगाउने गरेको छ दाजुभाइ दिदी बहिनी भए जस्तो एउटै आमाले जन्म आएको जसरी साइनो जन्मबाट आउँछ आमाको पेटबाट हो त्यसै गरी म त फलानो पार्टीको म त चिलानो पार्टीको भनेर त्यसरी नसोचिकन हाम्रा लागि चाहिँ विकल्पहरू छन् सयौं र यी सबै विकल्पहरू मध्ये उचित विकल्प हामीले सोच्नु पर्दछ र कानुनी रूपमा र गैर कानुनी रूपमा काम कारवाही भएका छन् भने त्यसको मूल्याङ्कन गर्नुपर्छ आफ्नो दृष्टिकोण राख्नुपर्छ र आफ्नो भोटलाई पनि प्रभावित गर्नुपर्छ भन्ने कुरा त्यो हुनु पर्यो त्यस्तै विभिन्न संघ संस्थाहरू हुन्छन् उनीहरूले प्रेसर क्रिएट गर्नु पर्यो त्यो प्रेसरले गर्दा अनि सरकारलाई पनि बाध्यता हुन्छ गठबन्धनले पनि सोच्दछ ओहो अब हामीले धान्न सक्दैनौँ त्यसो भए अब चाहिँ भने अनुसार गरिदिउँ भनेर उनीहरू गर्न लाग्दछ हाम्रोमा चाहिँ अब यही नाता कायम र नारन्देहीको सम्बन्धले गर्दा अनि मान्छे स्वतन्त्र बन्न सक्दैन त नागरिकको स्वतन्त्रता स्वतन्त्र बन्नका लागि हो अब त्यो नबन्दाखेरि अनि हाम्रो व्यवस्थाले पनि कहीँ न कहीँ चाहिँ त्यसको कारणले गर्दा चाहिँ सहर गर्दछ त अब तपाईँले भन्नुभयो त्यसैको अर्को प्रश्नमा कि गठबन्धनको कुरो त वास्तवमा निर्वाचन गर्दाखेरि गठबन्धन लिएर सरकार पक्ष चाहिँ जाँदैन जानु हुँदैन हामी यत्रो चाहिँ कानुनमा यत्रो सुविधा दिएको छ संगठनका लागि त्यसलाई दर्ता गर्ने त्यसलाई प्रजातान्त्रिकरण गर्ने त्यसको लागि प्रतिनिधिमूलक बनाउने त्यसको बजेटदेखि लिएर आन्तरिक पारदर्शिताका कुराहरूदेखि लिएर कानुनले यी सबै पूर्वाधार किन दिएको छ राजनैतिक दललाई भने आफ्नो अनुहार देखाएर भोट माग आफ्नो कार्यक्रम र नीति तथा जुन एउटा भविष्यमा का प्रति जुन प्रतिज्ञाहरू छन् त्यसलाई राख हिजोको चाहिँ चरित्र देखाऊ अनि भोट माग अब भोट लिएर जाँदा सरकार बन्न सकेन भने गठबन्धन गर्दा राम्रो कुरा हो किनभने जे जस्तो म्यान्डेट जनताले दिएका छन् त्यो म्यान्डेट अनुसार सरकार बन्नु पर्यो पाँच वर्ष चाहिँ चल्नु पर्यो अब तर त्यस्तो हुन सकेन तर अब त्यसको चाहिँ सुरुमै यदि हामी गठबन्धन गऱ्यौँ भने अनि मतदातालाई सकस हुन्छ अब तपाईँ विचार गर्नुहोस् कि एउटा

0: एउटा मतदाता छ, एकदम स्वतन्त्र छ, उसले काँग्रेसलाई भोट दिने कि माओवादीलाई, कत्रो ठूलो अन्तर छ। किनभने त्यो सैद्धान्तिक रूपमा दुइटैको धरातल फरक छ, दुइटै अलग अलग पार्टीहरू हुन्, बन्ने तरिका पनि फरक छ, उनीहरूले गरेको काम कारवाही पनि फरक छ, उनीहरूले बोकेको इतिहास पनि फरक छ र भविष्यका लागि भिजन पनि फरक छ। त अब एउटा भोटरलाई त अल्म लिने कुरा भयो, त एउटा त हामीसँग विकल्पहरू धेरै भए, अनि दोस्रो चाहिँ के भनेदेखि झाम्मा झुम्मा पारेर विभिन्न विकल्पलाई लड्डु बनाएर बेच्न राखियो। अब त्यो त लड्डु बनाएर बेच्न राख्दा के हुन्छ भने त्यो भित्रको कुरो थाहा हुने भयो अनि मतदाताको मत प्रभावित हुने भयो। अब हामी अलिकति जान्ने बुझ्ने राजनीतिलाई त अलिकति एउटा दृष्टिकोण कायम गर्ला, नभए सामान्यतया मान्छेले त्यो बुझ्न सक्दैन। त्यही अनि त्यस हुनाले कम्तीमा पनि निर्वाचनमा जाँदा र त्यसमा पनि ठूला पार्टीहरूले माओवादी जस्तो पार्टी, नेपाली कङ्ग्रेस जस्तो पार्टी, या अहिले छुटिएको समाज के अरे भइरहेको समाजवादी, या चाहिँ के अरे जुन राष्ट्रिय धारका पार्टीहरू छन् हो, उनीहरूले चाहिँ अलि ठूलो दिलले आफ्नो झन्डा देखाएर आफ्नो अनुहार देखाएर भोट लड्दा जनताका लागि राम्रो हुन्छ। म एउटा प्रजातन्त्र प्रजातान्त्रिक एउटा दृष्टिकोण भन्दैछु। अब हाम्रोमा चाहिँ गठबन्धन जाँदैछ, अब प्रतिपक्षले सामान्यतया गठबन्धन गर्दछ यदि सरकार चेन्ज भएन भने, अब सरकारले नै गठबन्धन गर्यो भने त्यो चाहिँ जनताका विकल्पहरू साँगुरिन्छन् कि भनेर सोच्नुपर्ने अवस्था हुन्छ। त राम्रो कुरोलाई चाहिँ हामीले संविधानमा लेखेको छैन भनेर छाड्नु हुँदैन। त्यो चाहिँ के हो भनेदेखि कसरी सोच्नु पर्यो भने यो एउटा चलेको चलन के हो भने निर्वाचनमा आफ्नो अनुहार देखाएर जाने, आफ्नो पार्टी, आफ्नो विधान, आफ्नो म्यानिफेस्टो, आफ्नो नीति तथा कार्यक्रम र चरित्रवान मान्छेहरू लिएर जाने हो। पछि जितेर आएपछि अनि लेखाजोखा गर्दाखेरि अब सब चाहिँ भागिता देखाउनु पर्यो, गठबन्धन गर्नु पर्यो भने अनि आआफ्नो हिसाब मिलान गरेर एउटा साझा दृष्टिकोण कायम गरेर सहभागीहरू बीच एउटा गठबन्धन गरेर अनि सरकार निर्माण गर्न सकिन्छ। पहिले नै गठबन्धन गर्दा त अब त्यसो भए पोलिटिकल पार्टीलाई यत्रो स्वतन्त्रता किन दिने? हाम्रो देशमा तपाईँ कुनै पनि वार्डमा हुलाक नहोला, पार्टीको कार्यालय छ, पार्टीहरू यति संगठित संस्थाहरूले मूल्य मान्यताको कुरामा असंगठित देखिनु हुँदैन।
1: हजुर डाक्टर साहब, अर्को प्रश्न थियो, अहिलेको यो अवस्थामा निलम्बित प्रधान न्यायाधीश सुरेन्द्र शमशेर जबराको मुद्दा चाहिँ अब के हुन्छ भनेर भन्नुभएको थियो हाम्रो अनमोल खत्रीजीले, के हुन्छ?
0: त्यो अब यस्तो छ, फेरि सिद्धान्तकै कुरा आयो। अब अधिवेशन अन्त भयो अनि त्यो मैले भनिसके भङ्ग हुनु पर्दथ्यो, तर मानव अन्त नै गरिएको छ। अब यो ड्यामेज कन्ट्रोलकै कुरा गर्ने हो भने पनि अब अधिवेशन फेरि बोलाउन मिल्दैन। अब किनभने निर्वाचनको आचार संहिताले सबैलाई गाँट्दछ, निर्वाचन आयोगले पनि प्रष्ट गरिसकेको छ कि बन्द सूची फाइल गरिसकेपछि अब एक राजनैतिक किसिमका कुनै पनि काम कारवाही गर्न पाइँदैन, प्रतिनिधि सभा पनि चाहिँ रहनु हुँदैन। भनेपछि अब यो महाभियोगको सन्दर्भमा काम गर्न सक्ने न त परिस्थिति छ, न वातावरण छ, न त प्रतिनिधि सभाको क्षमता छ। यस विषयलाई लिएर अधिवेशन बोलाउने भन्ने पनि हुँदैन, र अधिवेशन बोलेपछि अनि केवल नेपालमा अधिवेशन कि त बोलाइँदैन, बोलायो भने सबै विषयवस्तुहरूमा अविश्वासको प्रस्तावका लागि चाहिँ बोलाइने अवस्थामा बाहेक अरू सबै खुला हुन्छ। त्यस हुनाले हामीले चाहिँ अब उहाँका सन्दर्भमा यो प्रतिनिधि सभा भङ्ग भए सरह छ। अब तर अब हाम्रो दृष्टिकोण चाहिँ के राख्यो भने जाँचबुझ समितिले महाभियोगको उसले के भनेर रिपोर्ट दियो भने हाम्रो जाँचबुझको रिपोर्ट यो हो, बाँकी कुरो चाहिँ अब नयाँ प्रतिनिधि सभाले गर्दछ। अब प्रतिनिधि सभा अहिलेको प्रतिनिधि सभाका जुन प्रस्तावकहरू छन् महाभियोगको, अहिलेको जुन जाँचबुझ समिति थियो, अहिलेको जुन चाहिँ तपाईँको प्रतिनिधि सभाका सदस्यहरू थिए, उनीहरूको हैसियत थियो, सरकार थियो, यी सबै कुराहरू अब चाहिँ अन्त भयो। यो अब यदि नयाँ प्रतिनिधि सभा आयो भने पनि त्यो यही हुँदैन, उसले खाँचुली फेरिसकेको हुन्छ, उसको हैसियत समान हो, तर उसको राजनैतिक जुन एउटा संगठनका रूपमा जुन देखिन्थ्यो त्यो फरक भइसक्छ। भनेपछि उसलेको आज टुङ्गो नलागेको कुरो नयाँले लिन सक्दैन, सिद्धान्त त्यही नै हो। अब बलमी चाहिँ गरेर त जे पनि व्याख्या गर्न सकियो, मेरो भन्नुको तात्पर्य यो प्रधान न्यायाधीश जसमाथि यति संवेदनशील चार्जहरू छन् उहाँ चाहिँ सुकिलो हुनुहुन्छ भन्ने होइन, उहाँ सुकिलो हुनुहुन्न, तर अब प्रतिनिधि सभाकै आफ्नो एउटा काम कारवाही र चाहिँ यो यो जुन स्लो चाहिँ एक्सनका कारणले गर्दा यो महाभियोगको जुन प्रस्ताव छ त्यो दुर्घटनामा परेको चाहिँ सत्य हो।
1: हजुर डाक्टर साहब फेरि सहभागी हुनुहुन्छ, अब उहाँको छोटोमा यहाँले जवाफ दिइदिनु होला। दैलेखबाट युवराज अधिकारी हुनुहुन्छ, युवराजजी हेलो, युवराजजी उहाँसँग कुराकानी हुन सकेन। हाम्रो टेलिफोन सम्पर्कमा देवराज भण्डारी उदयपुरबाट हुनुहुन्छ, हेलो नमस्कार।
2: नमस्कार सर, नमस्कार
1: हजुर, यहाँको प्रश्न के छ हाम्रो अतिथिलाई?
2: मेरो प्रश्न अतिथिजीलाई पनि नमस्कार, मेरो प्रश्न के छ भने जुन अहिलेको यो राजनीतिक संयन्त्र र नेपालको एउटा संविधान जुन जनताले कल्पना गरेर आएको आउनुपर्ने हो त्यो खालको संविधान नआएर जनताले दुःख पाएको हो कि यो बुझ्न खोजेको। अनि एउटा कुरो के छ भन्नुहुन्छ भने अब हिजो बालन शाहले चाहिँ जुन एउटा काम गर्न डाक्टर बाबुराम भट्टराईले थालेको अभियानलाई उनले पुरा गर्दैछन्, यो अवस्थामा टुकुटा नदीलाई चाहिँ जुन त्यहाँ माथि भवन बनाइयो त्यसलाई चाहिँ खोल्ने क्रममा चाहिँ त्यो भेटियो, अब त्यसलाई चाहिँ अहिले पाटन हस्पिटल चाहिँ अदालतले चाहिँ त्यसलाई रोक्न आदेश दिएको छ, यो के साह्रै उचित हो त? यस्तै संयन्त्र बन्दै गयो भने साँच्चै काम गर्ने मान्छेलाई हतोत्साही गर्ने हो कि निरुत्साही गरेर अगाडि बढाउने हो कि प्रोत्साहन गर्नुपर्ने हो? यो राजनीतिक संरचना अनुसार नै न्यायालय कार्यालय सबैलाई चाहिँ त्यसमा बाँधेको हुन्छ कि यो के हो? देशको अवस्था कस्तो हो? जनताले कहिले न्याय पाउने भन्ने खोजेको मात्रै
1: हुन्छ। तपाईँलाई धन्यवाद। त्यसै गरी अर्को हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा उदयपुरबाट सुदीप परियार। सुदीपजी नमस्कार।
3: हजुर नमस्कार। हजुर
1: यहाँको प्रश्न अथवा जिज्ञासा के छ हाम्रो अतिथिलाई?
3: यो चाहिँ संविधानमा चाहिँ अपाङ्गता भएको व्यक्तिहरूले सिनेमा लगाउन पाउने कि नपाउने के छ? संविधानको व्यवस्था अनुसारमा चाहिँ कसरी गरेको छ व्यवस्था? र यो संविधानको निर्वाचनमा चाहिँ लड्न प्रत्यक्ष रूपमा लड्न पाइन्छ पाइँदैन? र उम्मेदवारमा चाहिँ टिकट लिन पाइने कि नपाइने के छ? यो संविधानको अनुसार चाहिँ एकचोटि जवाब दिनुहुन्थ्यो भन्ने।
1: हुन्छ धन्यवाद। हजुर उहाँको प्रश्नको हामी जवाफ लिइहालौँ डाक्टर साहब।
0: पहिलो प्रश्नको चाहिँ के हो भने कि निर्वाचनको सम्बन्धमा तपाईँ जुन एउटा संविधानका व्यवस्थाहरू छन् त्यो मलाई राम्रो
1: लाग्छ। हजुर छोटोमा दिइदिनु होला अब चाहिँ।
0: हस् त्यो मलाई राम्रो लाग्दछ, त्यो के भने त्यसमा समस्या छैन। निर्वाचनको हाम्रो चाहिँ व्यवस्थापनमा गर्नुपर्ने सुधारका कुराहरू धेरै छन्, तर व्यवस्था चाहिँ राम्रो छ। त्यस हुनाले अब संविधानै नराम्रो भन्नुपर्ने अवस्था मैले देख्दिनँ। अब जुन चाहिँ अहिलेका अहिलेको प्रचलनमा जुन हामी निर्वाचित प्रतिनिधिहरू भएर जो पनि जान सक्दछ समस्या छैन, अहिलेका सांसदहरू पनि जान सक्दछन्, नयाँ मान्छेहरू पनि जान सक्दछन्, उम्मेदवारका लागि सबै कुरा कानुन बमोजिम यदि चाहिँ योग्यता पुग्दछ उमेर पुग्दछ भने अनि उसले चाहिँ उम्मेदवारी दिन सक्दछ। खालि कुरा के आयो भने कि प्रत्यक्षतर्फ उम्मेदवारी दिनेले समानुपातिक या बन्द सूचीमा चाहिँ उसको नाउँ हुनु हुँदैन, बन्द सूचीमा उम्मेदवारी दिनेले यतातर्फ चाहिँ लड्न सक्दैन। त्यो कुरो चाहिँ दुइटै एक अर्कासँग एक्सक्लुसिभ मानिन्छ अनि दुवैतिर लड्न पाइँदैन। त चुनावले जुन निर्वाचित प्रतिनिधिहरू आउँछन् उनीहरूको अधिकार पनि चाहिँ ग्यारेन्टी गर्दछ। त आज तपाईँले बालेन शाहको कुरा गर्नुभयो, उहाँले चाहिँ अदालत अहिले अदालतले जे चाहिँ आदेश गरेको त्यो पाँच दिनका लागि हो, त उपस्थित भए पाँच दिन चाहिँ केही नगर्नु भनेको हो। अब आफ्नो दाबी लिएर महानगरपालिका पनि जान्छ अनि निवेदक पनि त्यहाँ पहिलेदेखि उपस्थित छ, उनीहरूले कानुनी आधारहरू उल्लेख गर्दछन् अनि अदालतले सही के हो गलत के हो निर्णय दिन्छ। त्यसो हुनाले अदालती प्रक्रियाबाट डराउनु पर्दैन। हाम्रो समाज भनेको अधिकारमुखी समाज हो, यो संविधानले हरेकको अधिकार ग्यारेन्टी गरेको छ। प्रजातान्त्रिक प्रक्रियामा ढिलो ढालो हुन्छ, तर मानव अधिकारलाई चाहिँ कसैको पनि चाहे साँगुरियो व्याख्या गर्नु हुँदैन। त मैले मलाई लाग्छ तिनैवटा प्रश्नको जवाब दिएको छु।
1: हजुर हुन्छ डाक्टर साहब, यहाँले आफ्नो समय दिएर संसद र अहिलेको निर्वाचनका विषयमा, कानूनमा के छ, संविधानमा के छ भन्ने कुराको प्रष्ट पारिदिनुभयो। यसको लागि समय र तपाईँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद, थ्याङ्क यू सो मच।
1: हजुर, नेपाल चौतारीमा आज हामीले अहिलेको संसद र निर्वाचनका विषयमा कुराकानी गर्यौं। नेपाल चौतारीको आजको छलफलमा सहभागी भएर अहिलेको संसद र निर्वाचनका विषयमा जानकारी गराइदिनु भएकोमा संविधानविद डाक्टर विपिन अधिकारीलाई धेरै धेरै धन्यवाद। साथै कार्यक्रम सुनेर साथ दिनुहुने र फेसबुकमा हेर्नुहुने तपाईंलाई पनि धन्यवाद, अनि कार्यक्रममा आफ्ना जिज्ञासा वा विचार राख्नुहुने तपाईंलाई पनि धेरै धेरै धन्यवाद। हवस् त, नेपाल चौतारीको अर्को अंक अब आउँदो शुक्रबार निर्वाचनसँग सम्बन्धित अर्को महत्वपूर्ण विषयका साथ बिहान ठिक 8:15 पुनः आउने नै छौं। तबसम्मका लागि आजका अतिथि, उत्पादन टोली लगायत आजको कार्यक्रमबाट म इन्द्रशरा खड्का पनि विदा हुन्छु। तपाईको आजको दिन शुभ रहोस्। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 85
2: होइन के भो
3: कस्तो रमाइलो भो देखेन यहाँ पोलेको
2: ल बेसरी नै पोल्यो
3: अब भक भक उमालेको पानीले बेसरी नपोलेर के बिस्तारै पोल्छ त होइन
2: अब त्यस्तो बेसरी तातो भयो त आँखा सफा गर्दा छोरीलाई पनि पोल्ला नि एकछिन चलाउन दिने कि उत्सव अस्ति डाक्टरले तिमीलाई छुट्टै बोलाएर के भनेको थिए
3: ए आमाको कुरा गरेको
2: आमाको के कुरा रहेछ र डाक्टरले सुटुक्कै बोलाएर भन्नुपर्ने
3: सुटुक्कै होइन भेटेको बेला भनिहाले होला नि अघिल्लो पटक छोरीको आँखा अपरेसन गर्दा आमाले झडै गर्नु भएको छ नि त त्यही कुरा गरेको
2: ए म त छोरीको आँखाकै कुरा हो कि भनेर नि मसँग चाहिँ नानीको आँखा बिस्तारै ठिक हुन्छ अनि पहिला जस्तो हेर्न नसके पनि जति जोगियो उति नै राम्रो हुन्छ भनेको थिए अलि विचार पुर्याउनु पनि भनेको थिएँ है उत्सव
3: ए अब त पानी पनि सेलायो होला सफा गरिदिउँ है खै रमा त्यो कपास देऊ त
2: एकैछिन नानीको आँखा अब राम्रो बनाउने है त
3: सन्देश बाबु
4: हजुर
3: त्यो बहिनीले छ्याई छ्याई बजाउने खेल्न ल्याऊ त कान्छो
2: अनि उत्सव डाक्टरले बेला बेलामा हेर्ने हेराउने अभ्यास पनि गराउनु भन्दै थियो त
3: थाहा छ हो मलाई पनि त्यही भएर त त्यो छ्याई छ्याई बजाउने खेलाउन मगाएको सन्देशसँग
4: बाबा यी बहिनीको बाजा
3: खैले रामा अब सुक्खा हुने गरी पुस्तु त नानुको आँखा
2: ल
3: छोरी यता हेर छोरी यता हेर आँखा खोल्ला खोल्ला
4: बाबा यो के गरेको
3: बहिनीलाई हेर्दै प्र्याक्टिस गराएको के
4: म पनि गर्ने नि
2: तिमीले के गर्नु पर्दैन बाबु तिम्रो आँखामा केही भएको छैन नि यी हेर त बहिनीको आँखामा पो समस्या छ त
4: अनि यस्तो गरेर बहिनीले आँखा देखिन अब
3: त्यही भएर त यस्तो गरेको नि टक्क लाएर बहिनीको आँखा निको भएपछि दाइर बहिनीसँगै खेल्नु परेन
4: त म त कथा सुन्ने हो
3: कथा पनि सुन्ने अनि खेल पनि बुझिस
4: नाइ कथा त अहिले सुन्ने हो
3: अरे मेरो छोरा झन् कति ज्ञानी छ भनेको कुरा एकदमै मान्छ टक्क लाएर म तला भएर सुत्ने बेलामा चार चारवटा कथा सुनाउँछु हस्
4: उसो भए पाँचवटा कथा सुन्ने
3: ल ल ल पाँचवटै कथा सुन्ने है त रमा यति मजाले मसँग बोल्ने खेल्ने झ्यामिने यस्तो छोरालाई मैले नै पो चिन्न नसके रहेछु त है
2: खै उच्च छोराको अनुहार हेर्छु पूर्णिमाको जुन जस्तै उज्यालो हुँदै आएको जस्तै लाग्छ छोरीको आँखा हेर्छु जताततै अन्धकार देख्छु अब हामी छोरी सधैँ यस्तै त होला नि है उच्च
5: कञ्चन यस्तो गीतमा नाच्ने
6: हुन्न र यो गीत
5: राम्रै त छ नि
6: राम्रो त छ तर गुरु पूर्णिमामा यस्तो गीतमा के नाच्नु यार अलि सफ्ट सफ्ट खाले नेपाली गीतहरू हुन्छन् नि त्यसैमा नाचौँ न हुन्न खै मोबाइल दिए त म खोज्छु
5: ल यहाँ यस्तो त हुन्न हो यो गीत ठिक छ बरु
6: यसमा
5: अब फेरि यो गीत पनि हुँदैन नभन है तन्नु यस्तै तालो हो भने चाहिँ गीत छान्दैमा समय जान्छ हाम्रो
6: ल ल यसैमै गरौँ
5: तन्नु गौरीलाई डान्स सिकाइदियो भन्ने त त्यसलाई त डान्स पनि मजाले आउँछ नि
6: अँ है गौरी ए गौरी यहाँ आइज न
5: हेर त अहिलेसम्म गीत बजाएको बजै थिए गीत नबजा न अहिले मोबाइलको चार्ज सकिन्छ के मैले फेरि मोबाइलको चार्जर पनि लिएर आएको छैन
6: बुद्धि हेर न यसको चाहिने कुरा त के बोकेर ल्याउँथे ल
5: बिर्सेछु के गर्नु त ओइ तन्नु हामीले त्यो गौरीलाई बोलाएको त्यो कुसुम चाहिँ किन आकी कति नै उसैन बोलाएको जस्तो
7: ओइ किन बोलाए कि तैँले
6: गौरी हामीलाई डान्स सिकाइदे न
7: गुरु पूर्णिमाको प्रोग्रामको लागि
5: अँ म र तन्नुलाई त्यो कुरा बुझ्नु पर्छ भन्ने गीतमा कि
7: अँ सिकाउने म नाच्ने चाहिँ तिमीहरू
6: किन तपाईँ नाच्ने हो
7: नाच्ने नि
5: तिनजना नाच्ने कस्तो अड देखिन्छ त चारजना भए चाहिँ हुन्थ्यो
6: ओइ कञ्चन क्लासमा गएर सोध त कसरी गर्छ कि
7: क्लासमा किन जानु पर्यो कुसुमले गरिहाल्छ नि होइन कुसुम
6: भयो होस्, अरूलाई नै भन्ने। जान गौरी, अक्षताले नाच्छ कि गएर सोध।
7: हे, आफूभन्दा जुनियरलाई किन सोध्नु पर्यो? कुसुमले गरिहाल्छ नि।
2: हुन्छ, म गर्छु।
5: होस्, त्यसो भए त म नाच्दिनँ।
7: किन? त कुसुमसँग नाच्नु हुँदैन र?
6: म पनि नाच्दिनँ। कञ्चन, बरु तरमा मात्र नाचौँ।
2: तिमीहरू किन यस्तो भएको? म तिमीहरूको साथी होइन।
5: अँ, तँलाई साथी भनेर, तेरो नजिक परेर हामीलाई अरू साथीहरूबाट टाढा हुनु छ र?
6: अँ भने फेरि तेरो के विश्वास? डान्स सिकेर प्रोग्रामको बेला गर्दिन भनिस् भने?
2: ओए तनु, तैँले के कुरा गरे? म लास्ट आवरमा आएर डान्स गरिदिन भन्छु होला त।
6: के भेर, हरिशलाई पनि लास्टमा आएर धोका देखि होइनस्? बिचरा हरिशको हालत कस्तो छ देखाछेस्?
7: अब फेरि नचाहिने कुरा नगर त तनु।
5: बाँकै कुरा गरे त हो नि।
8: के हुँदैछ यहाँ? मुख्य कुरो कुसुम, के भयो? किन अँध्यारो नलगाए कि?
2: केही पनि होइन सर।
8: तिमीहरूलाई हेर्दा त केही नभएको जस्तो त छैन। गौरी, यहाँ के कुरा हुँदै थियो बताऊ। कुसुम, कता गएको? बस न बस।
2: होइन सर।
8: अब यहाँ के कुरा हुँदै थियो? कुसुम पनि उठेर हिँडी।
7: खासमा गुरु पूर्णिमाको प्रोग्रामको लागि डान्स सिक्न लाग्यो सर। ऊ कञ्चन र तनु चाहिँ कुसुमलाई नराख्ने भन्दैछन्। अनि
8: किन किन नराख्ने कुसुमलाई?
5: खासमा नि सर, मेरो आमा बुवाले कुसुमसँग सङ्गत नगर भन्नुभएको छ के, त्यही भएर।
8: मुख्य कुरो किन?
6: कारण त सबैलाई थाहा छँदै छ नि सर।
8: मैले धेरै दिनदेखि याद गरिरहेको छु तिमीहरूले कुसुमलाई कस्तो व्यवहार गर्दैछौ भनेर। तिमीहरू एउटा कुरा के बुझ भने, कुसुमले केही गलत गरेकी छैन।
5: तर नि सर, उसले नराम्रो नगरेकी भए सबैले उसलाई किन नराम्रो भन्थे त?
8: ल मानौ, कुसुमले नराम्रै काम गरेकी हो रे। मुख्य कुरो उसले आफ्नो गल्ती सुधारेर अगाडि बढ्छु भन्दा हामीले उसलाई सेकेन्ड चान्स दिनुपर्छ कि पर्दैन भन त?
7: त्यही त।
8: तिमीहरू कुसुमसँग राम्ररी बोल्दैनौ, उसलाई एक्लो बनाउँछौ, त्यस्तो गरेर हुन्छ?
6: सबैले त्यही त गर्छन् नि, हामीलाई मात्रै भन्नुहुन्छ।
8: अरूले जे गरे तिमीहरूले पनि त्यही गर्नुपर्छ भन्ने छ? तिमीहरू त कुसुमको साथी होइन, तिमीहरूले त कुसुमलाई सपोर्ट गर्नुपर्छ।
6: खै होला सर।
8: कञ्चन, तनु, मलाई अरू कुरा थाहा छैन। अबदेखि कुसुमा नराम्रो गरेको देखे या सुने मात्रै भने पनि राम्रो हुने छैन।
9: यो विश्वना होटलको सर्भिस मात्रै स्लो भन्या त, नेट पनि लास्टै स्लो रहेछ यार।
10: नेट स्लो भन्छ, चलिरहेछ त
9: यहाँ पनि चल्यो।
10: के हो किसन, म्यासेज त गुटुङ टुङ लाइन लगाएर आयो त, त्यही वेटरवालीको हो क्या हो?
9: तपाईँ जस्तो चाहिँ होइन है म, जे पाए त्यही नभन्नु न फेरि।
10: किन हो किसन, त अझै रिसाइरहेछस् क्या मसँग?
9: रिसाएको छैन, तपाईँसँग रिसाएर के नै पाउनु छ र मैले?
10: किन झोक्किन्छस् त, राम्रोसँग कुरा गर्थ्यो हामी झोक्के जसरी एन्सर दिन्छस् त।
9: आफै त्यस्तो गर्नुहुन्छ अनि?
10: मैले के भनेको छु र तँलाई, त्यही वेटरवालीको म्यासेज भन्न नहुने?
9: त्योसँग त उहिले लफडा परिसक्यो नि मेरो, अनि उसको म्यासेज आइरहन्छ त अझै।
10: अनि त्यही कुरा राम्रोसँग भन्दा नि त हुन्थ्यो नि, खै त्यो पानी पुरा त
9: लिनु।
10: अनि तेरो घरमा अचेल केही कार्यक्रम भइरह र
9: भन्नाले?
10: त्यस्तै पूजा आजा केही
9: छैन त, किन नि?
10: फेसबुकमा त्यस्तै स्ट्याटस देखाएको थिएँ।
9: के देख्नु भयो र फेरि?
10: घर छोड्नु पर्यो पनि हाम्रो माया चाहिँ नछोड्नु है भनेर लेखा थिस् त।
9: ए त्यो दिदीको बिहे गर्ने कुरा चलाएको थियो त्यही हो।
10: ए मलाई पनि त्यस्तै शङ्का लागेको थियो। अनि कुरा फाइनलै हो?
9: भएको छैन, फाइनल भए भए त तपाईँलाई कार्ड आइहाल्थ्यो नि।
10: ए कार्ड नै पो आउने हो? त्यस बेला त लास्टै रिसाएको थियो त, अनि के सम्झेर कार्ड पठाउँछौ फेरि?
9: अब त्यति बेलाको अवस्थै त्यस्तै थियो त।
10: ल भइहाल्यो, अब यस्तो बितेका कुराहरू धेरै नखोतलेकै राम्रो।
9: अँ त्यो त हो विवेक दाई, तर तपाईँले आफ्नो बानी चाहिँ सुधार्नुपर्छ है, नत्र जतिखेर जहिले नि कुटाइ खानु पर्ला फेरि।
10: अब छोड्दिउँ यो कुरा।
11: होइन के छुट्ने कुरा भइरहेछ हौ, हुन नसके साला भेनाको, कुनै बेला त देख्यो कि काटो लाजै गर्थ्यो त।
9: हे आयुष तँ पनि यार,
10: यसको दिदीको खुट्टै ढोगेर माफी मागिसकेको छु त, सकेन कुरो त आफै भन्दा आयुष।
11: ल ल, तिमीहरूको कुरो मिलिसक्यो होइन, म के भन्नु। खै किसन, अलि पर्छ त
9: आज त टाइममै आइसोस् त आयुष।
10: त्यही त फुर्सद पाएछस् त आज? तेरो त्यो रोहन दाइले अझै प्र्याक्टिस गरौँ भनेन?
11: ए त्यसका कुरै नगर्नु यार, म त हुक्क हैरान भइसक्यो भने।
10: धेरै चिप्लो लगाएपछि यस्तै हुन्छ, पहिला त खुब जति बेले रोहन दाइ गर्थिस् त हामीलाई त भालै दिन्नथिस्, अचेल फेरि के भयो?
11: पहिला यस्तो हुन्छ भन्ने के थाहा त, आफूभन्दा सिनियरलाई यसो मान गरौ भनेको त अचेल त लास्टै पुगाउन थाल्यो त यो रोहन दाइले।
10: प्र्याक्टिस गराएको त राम्रै हो नि, प्र्याक्टिस गर्दा पनि किन गाह्रो मानेछ त फेरि?
11: प्र्याक्टिस गर्न गाह्रो भएको भन्दा पनि प्र्याक्टिस सकेर फेरि कता जानुपर्ने, गफ गर्नुपर्ने, के हो के भन्ने कुराले पो हैरान पार्न थाल्यो त।
10: मैले पनि बुझ्न नसकेको त्यही हो भने, प्र्याक्टिस गरिसकेपछि पनि फेरि सँगसँगै घुम्नुपर्ने कारण चाहिँ के हो?
11: के हो मलाई पनि के थाहा त, केही भन्यो भने गेमबाटै निकालिदिन्छु भन्छ।
10: अब रोहनले यसलाई कहिले राति पनि प्र्याक्टिस गर्न आएछ भनेर बोलाउँछ नि थाहा पाउँछस्।
11: के भन्नुहुन्छ यार विवेक भाइ पनि?
9: मलाई त अहिले मेरो प्रहरी अङ्कलको याद आयो यार।
10: के याद आयो तँलाई फेरि अङ्कलको?
9: हाम्रो अङ्कल प्रहरीमा भर्ती भएको समयमा पनि यस्तै केटा थियो अरे है, अनि जति बेला पनि अङ्कलको पछि लागेको लागे भने छुट्टी नै नमान्ने, यही रोहन जस्तै।
10: त्यसैको छोरा हो क्या यो रोहन पनि? एकपटक तिर अङ्कललाई सोधेर यसको सात पुस्ता निकाल त।
9: त्यसले अहिलेसम्म बिहे नै गरेको छैन रे, तपाईँ सात पुस्ताको कुरा गर्नुहुन्छ?
10: जहिले केटाहरूको पछि लाएर हिँड्नु हो, अनि केटीहरूसँग के बिहे गरोस् त?
9: त्यही त भन्या, यो रोहनले पनि जहिले आयुषलाई छाड्दै नछाड्नुको कारण चाहिँ कतै यो आयुष पनि त्यस्तै खालको केटा त होइन?
10: के भन्छ यो?
9: खासमा त सँगसँगै हुँदा चाहिँ रोहनले कस्तो व्यवहार गर्छ हौ आयुष, नडाँटी भन्दा हामीलाई।
12: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ता विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
13: गत हप्ता सोधेको प्रश्न थियो, उत्सव र रमाकी छोरी पूर्णिकालाई केमा समस्या देखिएको छ, आँखामा कि कानमा? यसको सही उत्तर हो आँखामा। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत गोर्खाबाट विनोद बराम, सुर्खेतबाट भगवती रोकाए, ओखलढुङ्गाबाट सानिया धमला र बैतडीबाट दीपक महर विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, कुसुमको पुनः विद्यालय जाने निर्णय सही हो कि गलत? प्रश्न फेरि एकपटक, कुसुमको पुनः विद्यालय जाने निर्णय सही हो कि गलत?
14: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 101।
2: अह
1: के बुवा,
2: उफ, कस्तो पोलियो नि मर्ने गरी
1: तेरिका। पानी खानु हेर्नु त, मम्मी बाबा त पुरै आँसु निकालेर रुनु पो भयो त।
3: त्यही त भने तेरो बाउको आँखामा आँसु अडिँदै अडिँदैन।
2: तिमी नि भन्न पाएस त डराइदिन्छौ के चम्पा।
3: परेन त
1: बुबा, ल दाल चाहिँ र परठा खानु है त।
2: अहिले खाउँला, यहाँ जिब्रो पोलेर खपिन सक्नु भइरहेछ। बरु ल यो मोमो खाऊ, म सक्दिनँ अब।
1: मम्मीले खानुहुन्छ।
3: अँ, यो सबै मलाई खुवाएर बिरामी बनाउने विचारमा छौ कि क्या तिम्रा भाउ छोरी?
1: हजुरलाई यो निकै मनपर्छ नि त।
3: अनि मनपर्छ भन्दैमा सबै एक्लै खाउँ त।
2: घरको मात्र कति खानु, कहिले काहीँ होटलमा खान पाएन हुन्थ्यो भन्थ्यौ त। अब आज के भयो, खाऊ न दित मरुन्जेल।
1: ए बुवा पनि कति डिस्काउन्ट भयो होला आमालाई।
3: हेर न हेर, कति न फुर्ती लाग्यो, आफैले ल्याए जस्तो। छोरीले नल्याए भए अहिलेसम्म घरमै चामलमा कतिवटा चिल्सा परेको छ भनेर निकालेर आउन्थे।
2: भन्न पाए भनेर धेरै पचक्कै पर्ने गरी नभन त चम्पा। आज होटलमा खाना खाने भनेर मैले नै ओल्याएको होइन त खुसबु।
1: हो कि मम्मी, खासमा म राष्ट्रिय खेलाडीमा छनौट भएको खुसियालीमा बाबाले नै खुवाउँछु भन्नुभएको।
3: ओहो, ठुलै काम भएछ त। अब भोलिदेखि सूर्य पनि पश्चिमबाटै उदाउँछ होला होइन।
1: एकैछिन चुप लाग्न। हेलो, हजुर नमस्कार। हजुर हजुर बोल्दैछु। ए मैले गर्नुपर्ने? ए हुन्छ हुन्छ हुन्छ, ल्याइदिनु न है, हेरौँला।
2: ए के भयो खुसबु, के हेर्ने कुरा गरे?
1: छ नि बुवा, त्यो विलासनगर सिमेन्ट फ्याक्ट्रीको एउटा टिभी एड बनाउन लागे रहेछन्, अनि त्यसैको टिभी एड गर्ने रे। त्यही भनेर एड एजेन्सीले फोन गरेको, पैसा पनि राम्रै दिन्छु भनेको छ।
2: देख्यौ त चम्पा, हाम्री छोरीलाई मान्छेले चिन्न थालेपछि त फोन गरी गरी पैसा आउने काम दिन थाले है।
3: यो टिभीएस भनेको चाहिँ के हो र?
1: टिडिएस होइन कि मम्मी, टेलिभिजनमा प्रचार आउँछ त, हो त्यस्तै विज्ञापन बनाउने भने के। तर खै मलाई एक्टिङै गर्न आउँदैन, कसरी पो गर्ने हो।
3: ए हाम्री छोरी हेर्दा हेर्दै अब टिभीमा पनि देखिने भए होइन त?
2: उनीहरूले सिकाइहाल्छन् नि, डाइरेक्टरले जसो जसो भन्छन् त्यसै त्यसै गर्ने त हो नि।
1: अनि उनीहरूले भने जस्तो गर्न आफूले चाहिँ जान्नु परेन त बाबा? पनि
2: जानिहालिन्छ नि, यत्रो राष्ट्रिय खेलाडी हुन लागे मान्छे गरिहाल्छौ नि छोरी।
3: गर्छौ गर्छौ छोरी।
1: फेरि उनीहरूले नै गरे क्या हो, ल्यान्डलाइनबाट फोन आइरहेछ, फेरि केही भन्नलाई पो हो कि। हेलो, ए आयुष, अँ भन्न त, कुन हस्पिटलमा? ल ल ल ल म आइहालेँ ल।
2: होइन के भयो?
1: खै के भयो, आयुष पुरा रुन्चे स्वरमा बोलाइरहेछ, हस्पिटल आऊ मात्रै भन्छ, अरू केही भन्दैन।
2: होइन अस्ति पसलमा आएको बेला बुबालाई सन्चो छैन भन्दै थियो कि आयुषका बुबा।
3: राम राम राम।
4: आदरणीय उपस्थित महानुभावहरू, अब म हाम्रो यस ब्याङ्कको माझकोट शाखालाई देशभरबाटै उत्कृष्ट बनाउनु हुने शाखा प्रबन्धक श्री ललिता ठकुरी म्याडमलाई सम्मान गरिदिनु हुन आजको कार्यक्रमका प्रमुख अतिथिज्यूलाई आग्रह गर्दछु, र सम्मान ग्रहण गरिदिनु हुन ललिता म्याडमलाई आग्रह गर्दछु। धन्यवाद। पुरस्कारको रूपमा नगद रु 1,00,000 र सम्मान पत्र रहेको छ। यहाँहरूलाई धेरै धेरै धन्यवाद। अब म संक्षिप्त मन्तव्य राखिदिनु हुन यस वडाका वडाध्यक्ष लालु भण्डारीज्यूलाई हार्दिक आग्रह गर्दछु।
5: धन्यवाद। मलाई धेरै भाषण गर्न त आउँदैन, काम गर्ने मान्छे भनेर जनताले वडा अध्यक्ष बनाइदिए। म के भन्न चाहन्छु भने, यी ललिता बहिनीका परिवार हाम्रो गाउँका होइनन्, बस्तीपुरबाट जागिर खान यहाँ आएर बसे। आज माझकोटवासी कसैले पनि यिनीहरूलाई बाहिरका हुन् भन्दैनन्। सुरु सुरुमा यो बैङ्कमा जागिर खान आउने ललिता बहिनीलाई सबैले हेपेको पनि देखेका छु। अब अहिले यी ललिता बहिनीलाई यही हलभित्र नमस्ते गरे पनि देखेका छु। अब महिलाले भात पकाउन छोरा छोरी पाउन बाहेक अरू केही जान्दैनन् भन्नेहरूको मुखमा यो कुराले चाहिँ मुखै टालिएको छ। मलाई ललिता बहिनीको अझ धेरै प्रगति हेर्न मन छ। भन्दै मेरा दुई शब्द यही टुङ्ग्याउँछु। धन्यवाद।
4: यहाँलाई धेरै धेरै धन्यवाद। अब म आज पुरस्कृत हुनुहुने व्यक्तित्व ललिता म्याडमलाई आफ्ना भनाइहरू राखिदिनु हुन अनुरोध गर्दछु।
1: धन्यवाद। सबैभन्दा पहिला त म मेरो ब्याङ्क जसले मलाई पत्याएर यो जिम्मेवारी दिनुभयो, जिम्मेवारी कसरी निर्वाह गरेको छ भनेर नियमित अपडेट लिइराख्नु भयो र त्यसको मूल्याङ्कन गर्दै तिमीले राम्रो गरिरहेको छौ है भन्दै आज यो सम्मान गरिदिनु भयो। म ब्याङ्कका डेप्युटी सिइओ म्याडम मार्फत ब्याङ्कको व्यवस्थापनप्रति आभार व्यक्त गर्न चाहन्छु। त्यसै गरी म आभार व्यक्त गर्न चाहन्छु मेरा दुई आँखा जस्ता मेरा छोरीहरूलाई, जसको अनुहार हेर्दा म जस्तो सुकै थकाइलाई पनि भुल्ने गर्छु, र सबैभन्दा धेरै आभार व्यक्त गर्न चाहन्छु मेरो जीवनसाथी जगतलाई। परिवारको जिम्मेवारी, छोरीहरूको सरसफाई, गृह कार्यदेखि भान्जाको काममा समेत मलाई कहिले ऊ आउँछ र गर्छ भनेर कुरेनन्। कतिले त तिम्रो श्रीमानले के गर्नुहुन्छ भन्दा मैले लेख्नुहुन्छ उहाँ लेखक हो भन्थे। धेरैको फेरि यही प्रश्न आउँथ्यो कि लेख्नु त हुन्छ होला तर काम चाहिँ के गर्नुहुन्छ भनेर। यी र यस्ता प्रश्नहरू धेरै सुने मैले, र म आज यही मञ्चबाट भन्न चाहन्छु उनले हाम्रो घरको सारा जिम्मेवारी समेत धानेका छन्। उनी मेरा घरका स्याहारकर्ता हुन्। त्यसैले त म आज यो ठाउँमा छु। म तिमीलाई पनि यो मञ्चमा बोलाउन चाहन्छु र मेरा साथमा मेरा दुई छोरीहरूलाई पनि म यो स्टेजमा बोलाउन चाहन्छु। केही कुरा भन्नु न जगत।
6: खासमा म ललिता उत्कृष्ट ब्याङ्कर भए जस्तो अथवा यिनले भनेको जस्तो उत्कृष्ट श्रीमान चाहिँ होइन, खालि आफूसँग भएको समयलाई घरमा व्यवस्थापन गरेको मात्रै हो। यो त मेरो स्वाभाविक जिम्मेवारी हो नि। मैले मेरा यी दुई छोरीहरू हुर्काउन कुनै रकेट साइन्स लगाएको पनि छैन। उनीहरूसँग हर वखत उनीहरूको साथी जस्तै भएर नजिकिन्छु ताकि उनीहरूले आफ्ना सबै कुरा मसँग भनन्, कुनै कुरा भन्न डराउनु नपरोस्। त्यसैले मेरो जस्तै सबैको घर परिवारमा पनि नियमित संवाद होस्। बाउहरूले पनि घर परिवार बुझ्ने कोसिस गरून्। त्यही भएर हामीले यस ठाउँमा बाउ समूह पनि बनाएका छौँ। मेरो भनाइको अन्त्यमा म के भन्न चाहन्छु भने लालु काकाले बाउ समूहको अभियानलाई निरन्तरता दिन खास भूमिका खेल्नुहुनेछ भन्ने विशेष अपेक्षा गरेको छु। यति भन्दै म मेरो कुराहरू यहीँ राख्न चाहन्छु। धन्यवाद।
7: त्यो त है एकैछिनमा पसिना पसिना भयो भने
8: अनि कस्तो होला त कम्पिटिसन आउने मान्छेले तयारी त गर्नुपर्छ नि।
7: बिचरा अब कविता त त्यसको ठिकै थियो तर प्रस्तुति चाहिँ ओहो झुर।
9: चोर्या कविता पो हो कि
7: होइन? चोर्या त होइन जस्तो लाग्छ। स्मारिकाहरूमा पनि रेवन्त जोशी भन्ने नामहरूबाट कविताहरू छापिरहेको हुन्छ, फोटो पनि त्यसैको हुन्छ।
8: अनि त्यस्तो कविता लेखिरहने मान्छेलाई के भयो होला है, आफैले लेखेका कविता पनि पढ्न नसक्ने।
7: कोही कोही त्यस्तै हुन्छन्। हाम्रो स्कुलमा पनि थियो नि एकजना, के रे त्यसको नाम, सञ्जय, त्यो पनि त्यस्तै थियो नि। पढ्नमा एकदमै ट्यालेन्ट तर केही कुरा बोल्नु पर्यो भने रातो हुन्थ्यो।
9: हो हो ठिक भन्नुहोस् त, त्यो पनि त्यस्तै थियो।
7: मलाई पनि त पहिला कस्तो डर लाग्थ्यो है, झन् रेवन्तलाई देखेपछि त मेरो पनि त्यस्तै हालत हुन्छ होला, सबैजना हाँस्छन् होला जस्तै लागेको थियो। तर स्टेजमा चढेपछि त डर सर कता हरायो हरायो।
9: तैँले कविता पढिसके पछाडि सबैले ताली बजायो हो?
7: कविताको बिचबिचमा पनि बजाए।
8: बजाइहाल्छ नि, हामी कुसुमको वाचन शैली कस्तो राम्रो छ, होइन त कविज्यू?
7: त्यो त हो, कुसुमको कविता भन्दा पनि वाचन शैली धेरै राम्रो हुन्छ। त्यहाँ पनि त्यस्तै भन्दै थिए नि, कविता त अरूहरूको पनि राम्रो थियो रे तर भन्ने तरिकामा चाहिँ मेरो नम्बर बढी आयो रे।
9: त स्टार भइस यार, रेडियोमा तैँले जितिस् भनेर समाचार आएपछि त गाउँका जसले पनि तेरै कुरा गरिरहन्थे।
7: हो र?
9: त बेलुका म ठगुन नभएको पसलमा गएको थिएँ है, त्यहाँ पनि तेरै कुरा गरिरहेको थिए। कुसुमले गाउँकै नाम राखे भन्दै थिए, तेरो बुबा पनि दङ्ग पढ्दै गफ गर्दै हुनुहुन्थ्यो।
7: बुवाको कुरा गर्छेस्, बुवा त अहिले कस्तो अर्कै हुनुभएको छ, मेरो जस्तो छोराछोरीहरू कसैको छैन भन्नुहुन्छ नि। ओहो कत्रो ठुलो हाँसो हो,
10: निकै रमाइलो भयो जस्तो छ त।
7: ग्याङ जम्मा भएपछि रमाइलो हुँदैन त?
10: हुन्छ हुन्छ, रमाइलो पनि गर्नुपर्छ। अनि
8: हामीलाई एक घन्टा अघि बोलाएर आफू चाहिँ यसमा लाउने हो सौगात दाई, कस्तो भोक लागिसक्यो।
7: उसलाई चाहिँ फेरि खानकै हतार छ,
8: घडी हेर त 4 बजिसक्यो अनि यस वजहसम्म भोक लाग्दैन त।
10: ल ल खाउँला, अप्सरा जाऊ त खाजा भनेर आऊ।
7: ल के खाने भन त? मिठो खाने। के मिठो भने? गुली हो मिठो के? के
9: हलवा?
7: हुन्छ
9: हलवा तरकारी भनौ त,
7: मलाई चाहिँ जे पनि हुन्छ।
9: अँ हुन्छ हुन्छ, ओ हलवा तरकारी नै भनौँ।
10: अप्सरा चिया पनि भन है।
7: ल ल
10: अनि एउटा गुड न्युज सुन्छौ।
8: के दाइ?
10: हामी पल्ला गाउँको सुस्मिताको बिहे रोक्न सफल भयौँ नि।
8: हो मैले त कस्तो सोध्नै बिर्सेको। अनि सुस्मिताको बुवा आमाले मान्नुभयो त?
10: बल्ल बल्ल मनायो नि, पहिला त छिनिसक्या बिहे किन रोक्ने भनेर नि खोज्दै थिए। अप्सराले आफ्नो उदाहरण दिएर सम्झाएपछि बल्ल बल्ल माने।
8: हो र
9: राम्रो भएछ।
8: ए अँ आज हामीलाई भेला हुन किन भन्नुभएको सौगात दाइ?
7: ल कुसुमले भनिलान् र।
8: ए ला गफे गफमा भुसुक्कै बिर्सेछु मैले।
10: आफ्नै कुरा गर्न थाल्यो होला कान्छी।
9: हामीले तिमीहरूलाई बोलाउनुको कारण एउटा क्लब गठन गरौँ कि भनेर हो।
7: कस्तो क्लब?
10: यस्तो एउटा क्लब जसले चाहिँ बाल विवाह रोक्न सकोस् अनि बाल विवाह हुन नदिनका लागि धेरै कामहरू गर्न सकोस्।
9: त्यस्तो काम हामीले गर्न सक्छौँ त सकात दाइ?
10: किन सक्दैनौ, मजाले सकिन्छ।
9: खै हाम्रो कुरा त कसैले खाँदैन।
7: त्यही त, हाम्रो कुरा कसले मान्छ र?
10: एक दिन नखाला दुई दिन नखाला भनेको भने गरेपछि त मान्न कर लागिहाल्छन्।
7: त्यही त
10: हेर, तिमीहरू जतिको किशोर किशोरी लागि पर्यो भने हामी बाल विवाहलाई रोक्न सक्छौँ।
9: दाइ भन्न मात्रै सजिलो छ,
10: आमा बुवालाई तिमीहरूको कुरा मान्न समय लाग्ला, तर तिमीहरू जस्तो किशोर किशोरीले त तिमीहरूको कुरा सुन्छन् नि। किशोर किशोरीलाई भागी विवाह गर्नबाट रोक्न मात्रै सक्यौँ भने पनि हामी सफल हुन्छौँ। त्यसको लागि तिमीहरू चाहिँ राजी छौ कि छैनौ त्यो चाहिँ भन त।
11: नमस्ते, म धनकुटाबाट हरपल रोशनी रुपेगुना फलको नियमित श्रोता। रुपेगुना फल मन नपर्ने सायद कमै मात्र हुनुहुन्छ होला। अहिले जति पनि युवा साथी हुनुहुन्छ, रुपेगुना फलबाट केही कुरा सिक्नु पनि भएको छ र केही कुरा आफूमा लागू पनि गरिराख्नु भएको छ। अहिले यो जुन रमा र उत्सवको नानी छ पूर्णिमा, उसलाई आँखामा समस्या पनि भइरहेछ। अहिले उत्सव र रमालाई त्यत्तिकै ध्यान दिएको अवस्था पनि छ र त्यही छोरीको लागि आफ्नो फ्यामिलीसँग त्यागेको अवस्था पनि छ। एकदम राम्रो लाग्छ।
12: गत हप्ता सोधिएको प्रश्न थियो, विवेकको रगत जाँच गर्दा के देखिएको छ? यसको सही उत्तर हो एचआईभी। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत कास्कीबाट राजकुमार गुरुङ, रुकुमबाट झरना पुन, कञ्चनपुरबाट परमानन्द भट्ट र उदयपुरबाट विपना परियार विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने सबैजनालाई धेरै धेरै धन्यवाद र चारैजनालाई बधाई। हामी तपाईँलाई ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, कुसुमले प्रदेश स्तरीय कविता प्रतियोगितामा प्रथम भएर कति रुपियाँ पुरस्कार जितेकी छिन्? प्रश्न पुनः एकपटक, कुसुमले प्रदेश स्तरीय कविता प्रतियोगितामा प्रथम भएर कति रुपियाँ पुरस्कार जितेकी छिन्? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तुता अनन्त कश्यप घिमिरे।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार विभिन्न समसामयिक विषय, खास गरी निर्वाचनसँग सम्बन्धित विविध विषयमा छलफल गर्दै आइरहेका छौं।
2: नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो, एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज एन्टेना FNबाट पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकमा 1314577 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्ना विचारहरू लेख्न सक्नुहुन्छ।
1: हजुर, तपाईँ कार्यक्रम नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार निर्वाचनसँग सम्बन्धित विषयमा रहेर छलफल गर्दै आइरहेका छौं। नेपाल चौतारीको आजको अंकमा चाहिँ हामीले मतदान र मतदाताको अधिकारका बारेमा कुराकानी गर्दैछौं। आजको विषयमा छलफल गर्न मसँग निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादव हुनुहुन्छ। उहाँले 2072 सालदेखि 2075 सालसम्म प्रमुख निर्वाचन आयुक्तका रूपमा रहेर काम गरिसक्नु भएको छ र उहाँले 2074 सालमा भएको आम निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नका लागि नेतृत्वदायी भूमिका खेल्नुभएको थियो। डाक्टर अयोधी प्रसाद यादवजी हामीसँग जोडिनु भएको छ। डाक्टर साहब, यहाँलाई कार्यक्रम नेपाल चौतारीमा स्वागत छ।
3: हस्, धन्यवाद।

0: हुनुहुन्छ? हामीले चाहिँ यो नेपाल चौतारीमा अहिले यो निर्वाचन र निर्वाचनसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्दै आइरहेका छौँ र आज चाहिँ हामीले अलिकति मतदान मतदाता अधिकारका बारेमा कुराकानी गर्दैछौँ। अब यहाँले 2074 सालमा चाहिँ यो भएको निर्वाचन जुन भएको थियो त्यसमा यहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो। अब त्यो निर्वाचन भएको 5 वर्ष भएको छ, हामी अर्को निर्वाचनको तयारीमा छौँ, एउटा स्थानीय तहको निर्वाचन त भइ पनि सकेको छ। यो 5 वर्षको अवधिलाई फर्केर हेर्दाखेरि चाहिँ निर्वाचनको उपलब्धिलाई यहाँले कसरी मूल्याङ्कन गर्नुभएको छ? यो 5 वर्षलाई चाहिँ अलिकति कसरी हेर्नु भएको छ, यहाँले कसरी मूल्याङ्कन गर्नुभएको छ? आजको छलफल यहीँबाट सुरु गरौँ डाक्टर साहब।
1: धन्यवाद। यो 5 वर्षको समय अवधिको मूल्याङ्कन समग्रमा राजनीतिक मूल्याङ्कन अप्ठ्यारो विषय पनि हो, जटिल विषय पनि हो र हाम्रो क्षेत्राधिकारभन्दा निर्वाचनको क्षेत्राधिकारभन्दा बाहिरको विषय पनि हुन जान्छ। त्यसकारण मुख्य विषय निर्वाचनसँग सम्बन्धित रहेर नै हामीले यो 5 वर्षको उपलब्धिको समीक्षा गर्दा सान्दर्भिक हुन्छ। अब यो 74 निर्वाचन भइसकेपछि त्यति बेलाका विभिन्न कठिनाइहरू हामीले सामना गर्नु पर्यो, कानुनी राजनीतिक रूपले यो सबै कुराहरू हामीले थाहा भएको विषय हो भने यो समयावधिमा ऐन कानुनमा नियमावलीमा जुन आवश्यक संशोधन परिमार्जनको आवश्यकता थियो त्यो गर्न नसकिएको हो, एउटा त्यो कुरा म देखिराखेको छु। र यो समयावधिमा राजनीतिक दल नेपाल सरकारले निर्वाचनको लागि स्वतन्त्र निर्वाचनको लागि र स्वायत्त स्वतन्त्र निर्वाचन गराउने संस्थाको लागि जति भूमिका निर्वाह गर्नुपर्ने हो त्यो हुन सकेको देखिएको छैन। निर्वाचन आयोग आफै पनि अनेक विभिन्न किसिमको विवादहरूमा हामीले उल्झन गरेको उल्झिएको पनि हामीले पाएका छौँ, त्यो सबैले थाहा भएको विषय हो। यो त एउटा हो यसको आलोचनात्मक पक्ष होइन, सँगसँगै यसले 5 वर्षमा निर्वाचनलाई स्वतन्त्र स्वच्छ बनाउनको लागि उम्मेदवार राजनीतिक दलले निर्वाह गर्नुपर्ने भूमिका को बारेमा जुन प्रष्ट रूपमा जुन जानुपर्ने थियो त्यो सब कुराहरू पनि हुन सकेको देखिँदैन। जुन स्थानीय तहको निर्वाचन भयो त्यसबाट पनि हामी सेक्युरिटीका क्षेत्रमा पनि जति सेक्युरिटी 74 चनाखो थियो म्याक्रो माइक्रो लेभलमा थियो त्यो सेक्युरिटीको चनाखोपन देखिएन। सेक्युरिटीको ल्याप्सेसहरू पनि 74 को 79 को यो वैशाखको निर्वाचनबाट पनि हामीले हेऱ्यौँ। यस्ता स्वतन्त्र स्वच्छ निर्वाचनका विभिन्न आधारहरू छन् जसलाई निर्वाचन आयोगले सस्टेन गर्न सकेन, कन्टिन्यू गर्न सकेको छैन। त्यो मूल्याङ्कन यहाँ आम जनताबाट र विभिन्न पर्यवेक्षक संस्थाहरूबाट पनि को अध्ययन प्रतिवेदनबाट हामीले पाएका छौँ। जे होस् समग्रमा यो 5 वर्षमा निर्वाचन आयोग नेपाल सरकार राजनीतिक दल यिनीहरू मिलेर एउटा आवधिक निर्वाचनलाई सुनिश्चित गरेको कुरा त्यो महत्वपूर्ण विषय हुन गएको छ।
0: लोकतन्त्रको
1: स्थिरताको अस्थायित्वको लागि यो ज्यादै महत्व हुन गएको छ।
0: हजुर हजुर। अब जस्तो यहाँले विगत 5 वर्षको अनुभव पनि सुनाउनु भयो, के भयो के भएन, बढी जस्तो के भएन अथवा के हुनुपर्थ्यो भन्ने कुरा गर्नुभयो। जस्तो समीक्षा गर्दाखेरि चाहिँ हुन्छ नि, जस्तो यस्तो चाहिँ गर्न पाएको भए गजब हुन्थ्यो अथवा यसो चाहिँ नगरेको भए पनि हुन्थ्यो भन्ने, अहिले त हजुर त्यस्तो केही लाग्छ तपाईँलाई लागिरहेछ अथवा निर्वाचनको?
1: हो त, यो त धेरै तपाईँलाई थाहा भएको छ, हामी सबैले थाहा छ यो विषयमा। अब त्यसमा विभिन्न तहको निर्वाचन नेपालमा संविधानले परिकल्पना गरेको छ, जुन हामीले 74 गर्यौँ स्थानीय तहको निर्वाचन।
0: हजुर।
1: अब स्थानीय तहको निर्वाचनको लागि जुन किसिमबाट सबभन्दा जटिल विषय जुन छ मतदाताको लागि हामी सबैको लागि त्यो स्थानीय तहको निर्वाचनमा स्थानीय तहको जुन किसिमबाट राजनीतिक प्रतिस्पर्धाहरूको आधारमा उम्मेदवारहरू छैन गरिन्छ र प्रचार प्रसारमा र त्यसपछि त्यसमा एक्सेस एक्सपेन्डिचर क्याम्पेन एक्सपेन्डिचरहरूको कुरा हामी सुनिराखेका छौँ, त्यो सबलाई नियन्त्रण गर्नुपर्ने थियो। त्यो त्यसको लागि राजनीतिक दलहरू निर्वाचन आयोग सम्वाद गरेर स्थानीय तहको निर्वाचनलाई गैर दलीय बनाउनु पर्ने कुरा हामीले धेरै पहिलेदेखि भन्दै आएका पनि थियौँ। नागरिक समाज लगायत सबैले यो कुरामा सहमत पनि छन् कि गैर दलीय स्थानीय तहको निर्वाचन बनाउनु पर्छ, तर वो भएन। अब एउटा

0: त्यो पर्छ भने स्थानीय तहमा जुन किसिमबाट निर्वाचनको खर्च भइराखेको छ त्यसलाई नियन्त्रण गर्नुपर्ने कुराहरूमा पनि ल्याप्सेसहरू देखिएको छ, त्यो पनि हुन सकेको छैन। अर्को कुरा, निर्वाचनको व्यवस्थापनको दृष्टिकोणबाट जुन किसिमबाट मतपत्रहरूको आकार देखियो, हामीले मतपत्रको आकार देखियो, त्यो ज्यादै जटिल मतपत्र अहिले पनि विद्यमान छ, होइन? त्यो जटिल मतपत्रलाई कसरी कम गर्ने, जटिलता कम गर्ने, मतदाताको सहजको लागि कसरी मतपत्रको आकार कम गर्ने, सहज सरल रूपमा मतदान कसरी गराउने भन्ने किसिमबाट जानुपर्ने थियो। अब धेरै
1: त्यसमा त डाक्टर साहब प्रश्न त के छ भने, अब जस्तो यो पटक पटक आयो नि, हामीले अहिले मतदाता यो मतपत्रको कुरा यहाँले गर्नुभयो, हामीले यो इलेक्ट्रिक भोटिङ मेसिनको कुरा पनि गर्छौँ, होइन? यो विद्युतीय मतदान प्रक्रियाको पनि धेरै अगाडिदेखि कुरा गरिरहेका छौँ, त्यो पनि हुन सकेन मतदानको कुरा गर्दाखेरि त।
0: हो, तपाईँले त्यही म भन्छु कि अब मतपत्र भन्दाखेरि या त इभीएम हुन्छ या कागजको पत्र को आधार हो, मतपत्रको आधार पनि मतदान हुन्छ, तर कागजको प्रयोग गर्दाखेरि मतपत्रको लागि जुन किसिमबाट मतपत्रको आकार सकार र निर्वाचन चिन्हको जुन कोठाहरूको साइज, यसले धेरै अप्ठ्यारो भएको छ। यसलाई यदि मतपत्रको आधारमा, ब्यालट पेपरको आधारमा यदि मतदान गराउने हो भने त्यसको प्रिन्ट गर्नको व्यवस्था क्षेत्र स्तरमा या जिल्ला स्तरमा पनि गर्न सकिन्छ। समय जुन छ अहिले कानुन व्यवस्था छ, अब 15 दिन पनि समय उपलब्ध हुँदैन, त्यो समयलाई कसरी बढाउने, कानुनमा संशोधनको आवश्यकता थियो, परिमार्जनको आवश्यकता थियो, त्यो पनि गर्नुपर्ने थियो। निर्वाचन आयोग, नेपाल सरकार, राजनीतिक दलहरू मिलेर त्यो पनि हुन सकेको छैन। तर स्थानीय तहको नोमिनेसन भइसकेपछि मतपत्रको व्यवस्थापन जति कठिन विषय हुन गएको छ अहिले, त्यसले गर्दाखेरि अनुमानको आधारमा मतपत्र पहिले नै छाप्नुपर्ने भइराखेको छ। यो कुरामा सुधार गर्नुपर्ने थियो। यदि ब्यालेट पेपरमा नगएर इभीएमतिर पनि जान सकिन्थ्यो, यो 5 वर्षको समय अवधिमा इलेक्ट्रोनिक भोटिङ मेसिनको पनि प्रयोग गर्न सकिन्थ्यो। अब त्यसको लागि पनि जुन निर्वाचन आयोगले यसको लागि पहल लिनुपर्ने थियो, होइन? त्यस किसिमबाट पनि अध्ययन अनुसन्धानहरू त धेरै सुने भएको हो भने,
1: तर हुन सकेन। फेरि हामी पनि अहिले अब कागजी मतपत्रमै हामी अहिले फोकस भएका छौँ,
0: कागजी मतपत्रमै आएका छौँ। त कागजी मतपत्रलाई कसरी फ्रेन्डली बनाउने, भोटर फ्रेन्डली कसरी बनाउने मुख्य विषय हो। यसमा निर्वाचन आयोगले अगाडि बढ्नुपर्ने थियो, तर हुन सकेन।
1: हुन्छ, हामी यस विषयमा फेरि थप छलफल गर्छौँ। हामीसँग एकजना सहभागी आइसक्नु भएको छ टेलिफोनमा, विपिन सापकोटा हुनुहुन्छ चितवनबाट, उहाँलाई स्वागत गरौँ। विपिनजी, नेपाल चौतारीमा स्वागत छ यहाँलाई।
2: सर नमस्कार दुईजनालाई।
1: हजुर, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्। हामी आज मतदान र मतदाता अधिकारका बारेमा कुराकानी गरिरहेका छौँ नेपाल चौतारीमा।
2: मेरो प्रश्न रहेको छ, मतदाता किन्ने प्रवृत्ति छ कि छैन, छ भने कहाँ छ र छैन भने यसलाई रोक्न कसरी सकिन्छ?
1: प्रश्न एकचोटि फेरि दोहोऱ्याउनुहुन्छ, यहाँले के भन्नुभयो?
2: मतदाता किन्ने प्रवृत्ति छ कि छैन, छ भने कहाँ छैन भने कसरी रोक्न सकिन्छ यसलाई?
1: भनेको यहाँले भन्नुभएको चाहिँ मतदाता किन्ने प्रक्रियाको कुरा गर्नुभयो, जुन किनबेच हुन्छ भन्ने कुरालाई यहाँले जोड्न खोज्नु भएको। हजुर, हुन्छ, प्रश्नको लागि धन्यवाद। हामीसँग अर्का सहभागी पनि आउनु भएको छ, पुष्कर थापा दैलेखबाट हुनुहुन्छ। पुष्करजी, नेपाल चौतारीमा स्वागत छ।
3: हजुर नमस्कार। हजुर अतिथि, नमस्कार छ। मेरो प्रश्न के छ भने, मतदान गर्दा भिन्दिनुपर्ने कुराहरू के हुन्, यसबारे बताइदिनु।
1: हस्, धन्यवाद प्रश्नको लागि। दुईजना सहभागी आउनुभयो, विपिन सापकोटा चितवनबाट, उहाँले मतदाता खरिद बिक्रीको कुरा गर्नुभयो, त्यस्तै गरी अब पुष्कर थापाजीले चाहिँ मतदान प्रक्रियाको कुरा गर्नुभयो। हामी समग्रमै यिनै विषयहरूमा छलफल गरिरहेका छौँ। डाक्टर साहब यहाँ के भन्नुहुन्छ?
0: हजुर हजुर, अब विपिनजी पुष्करजी सबैलाई म धन्यवाद दिन चाहन्छु। मतदाताप्रति उहाँहरूको जुन किसिमबाट प्रश्न आएको छ त्यो सान्दर्भिक छ, अब सामसामिक पनि छ, र यो अत्यन्तै गम्भीर विषय पनि हुन गएको छ नेपालको लागि, चुनौतीपूर्ण विषय हुन गएको छ नेपालको लागि, हाम्रो डेमोक्रेसी, इलेक्ट्रल डेमोक्रेसीको लागि पनि। मतदाता को जुन किसिमबाट हामीले निर्वाचनको प्रचार प्रसारको अभियानमा जुन गतिविधिहरू पाउँछौँ हामीले र भोगिराखेका छौँ, त्यो चिन्ताको विषय हो, र राजनीतिक दलहरू स्वयंले पनि यसको बारेमा चिन्ता व्यक्त गरेका छन्। करोड रुपियाँ खर्च गर्ने किसिमबाट, अब करोड रुपियाँ मतदाताको बिचमा आफ्नो निर्वाचन क्षेत्रमा गाउँपालिकामा कन्स्टिटुएन्सीमा खर्च गर्दाखेरि कहाँ खर्च गर्छ, कसरी खर्च गर्छ, कसको लागि खर्च गर्छ, किन खर्च गर्छ, यो अत्यन्त गम्भीर विषय हो र यो भइराखेको छ।

0: निर्वाचन आयोग, नेपाल सरकार, राजनीतिक दल र आम मतदाता स्वयंले पनि हामी स्वतन्त्र हाम्रो सार्वभौम शक्ति सम्पन्न लोकतान्त्रिक मतदान गर्ने हाम्रो अधिकार हो भने किसिमबाट मतदाता पनि सजग सचेत हुनुपर्छ। यो पनि विचार
1: जस्तो उहाँले विपिनजीले प्रश्न गर्नुभएको थियो मतदाताको खरिद बिक्रीको कुरा नै उहाँले जोड्न खोज्दा गर्दाखेरि चाहिँ मतदाता स्वतन्त्र हुनुपर्छ भन्ने जुन मतदाताको अधिकारको कुरा छ नि, त्यो अधिकारको अधिकार हननको कुरालाई पनि राजनीतिक दल अथवा चाहिँ उम्मेद्वार प्रतिनिधिले नबुझिरहेको अवस्था हो अहिलेसम्म हेर्दाखेरि कि किन यो पटक पटक दोहोरिन्छ?
0: यो के भने मतदाता भइसकेपछि मतदाताले आफ्नो नागरिक अधिकार, आफ्नो मानव अधिकारको बारेमा त उहाँहरूले पनि जानकारी राख्नुपर्छ।
1: हो त्यही मतदाता किन सचेत हुनुपर्छ भन्ने प्रश्न पनि सँगै जोडिन्छ।
0: हो मतदाता अधिकार भन्ने कुरा मतदाता स्वयं पनि सचेत हुनुपर्छ, सजग हुनुपर्छ। तर हामी कहाँ कस्तो छ भने अब संवैधानिक अधिकार छ, नागरिक अधिकार छ, मानव अधिकार कुराहरू छ, तर मतदान इलेक्टर एजुकेसनको अभाव छ। जे त इलेक्टेड धेरै पढे लेखेका पनि विद्वानहरूको बिचमा पनि यो मतदाता शिक्षा, निर्वाचन शिक्षा, लोकतान्त्रिक शिक्षाको अभाव पाइन्छ। त्यसकारण मतदाताहरूले आफ्नो मतदान गर्ने जुन भोटको जुन राइट छ, यो लोकतन्त्रमा सबभन्दा महत्वपूर्ण ठुलो अधिकार भनेको भोटिङ राइट नै हो। अब यो भोटिङ राइटको बारेमा मतदाताहरूलाई जति सजग सचेत हुनुपर्ने हो त्यो देखिएको छैन। त्यसकारण मतदाता स्वयं पनि शिकार भइराखेका छन् अहिले किनबेचको है, र किनबेच गर्ने क्यास एन्ड काण्डमा गर्नेहरू पनि अहिले त्यसको बेनिफिट लिइराखेको छ मतदाताहरूको इग्नोरेन्सको भनौँ न, इलेक्टर एजुकेसनको इग्नोरेन्सको। तर मतदाता मतदान गर्ने योग सक्षम भइसकेपछि उसको कर्तव्य हो, उसको अधिकार हो कि हामीले कस्तो उम्मेदवारलाई मतदान गर्ने, किन मतदान गर्ने, यस्ता कुराहरूको बारेमा स्वयं मतदाताले पनि विचार गर्नुपर्ने हो। अब यस्ता धेरै कुराहरू छन् जसले गर्दाखेरि अहिलेको अलिकति अब करप्ट इन्भाइरोमेन्ट हामी देखिराखेका छौँ इलेक्सनको ड्युरेसनमा। अनि त्यसपछि मतदान प्रक्रियाको बारेमा पुष्कर थापाजीले सोध्नु भएको छ, मतदान मतदाताको लागि मतदान केन्द्र, मतदान स्थल हुन्छ, मतदान स्थलभित्र विभिन्न मतदान केन्द्रहरू हुन्छ। अब त्यो मतदान केन्द्रमा त एउटा निश्चित आइडी लिएर
1: त्यो प्रक्रिया छ, त्यो प्रक्रियाको बारेमा त हामी फेरि पनि छलफल गर्छौँ नेपाल सरकारले। आज हामी अलिकति
0: प्रक्रियाको आधारमा जानुपर्छ, त्यो प्रक्रिया त निर्वाचन आयोगले निर्धारण गर्ने प्रक्रिया हो। उसको मुख्य निर्वाचन अधिकृत हुन्छ, मतदान अधिकृत हुन्छ, उहाँहरूले मतदान केन्द्रमा गएर स्थानीय राजनीतिक दलहरू, मतदाताहरू, अरू नागरिक समाजहरूसँग सहकार गरेर मतदान स्थलको व्यवस्थापन गरेर अगाडि बढ्छन्। मतदातालाई आइडी कार्ड पनि वितरण हुन्छ, होइन, यी सब कुराहरू मतदान प्रक्रियाको लागि यो यसमा त हामी धेरै अभ्यस्त भइसकेका छौँ।
1: हजुर, हामीसँग उषा ढुङ्गाना हुनुहुन्छ, अछामबाट उहाँले फोन गर्नु भएको छ। उषाजी, कार्यक्रम नेपाल चौतारीमा स्वागत छ।
2: हजुर नमस्कार, अनि अतिथिजीलाई पनि नमस्कार।
1: हजुर, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्। आज हामी मतदान र मतदाता अधिकारका बारेमा कुराकानी गरिरहेका छौँ।
2: मेरो प्रश्न चाहिँ यस प्रकार छ, अहिले नेपालमा पनि मतपत्रमा स्वस्तिक छाप लगाएर मतदान गर्ने प्रक्रियाको सट्टा विद्युतीय मेसिनको प्रयोग गर्ने प्रचलन सुरु भइसकेको छ। यस मेसिनको प्रयोग गरी मतदान गर्दा के कस्ता सहजता र जटिलता हुन सक्छन्? नागरिकले मतदानमा कसरी भाग लिने? सार्वजनिक चासोका विषयमा छलफल गर्नु किन आवश्यक छ? र असल शासनको निर्माणद्वारा प्रजातान्त्रिक शान्ति कसरी प्राप्त?
1: हस्, प्रश्नको लागि धन्यवाद। उषा ढुङ्गाना हुनुहुन्थ्यो अछामबाट। उहाँले समग्रमा यो चाहिँ हामी मतदाताको अधिकारका कुरा गरिरहँदाखेरि चाहिँ यी कुराहरूको बारेमा कसरी थाहा पाउने, के गर्ने भनेर उहाँको अलिकति प्रश्नलाई त्यसरी हामीले बुझ्न पनि सक्छौँ। हजुर डाक्टर साहब,
0: के भने सजिलै राख्नु भएको अब यो मतदान अधिकारको, मतदाताहरूको अधिकार है, मतदान प्रक्रिया, यी सबै विषयहरूको बारेमा मतदातालाई सुसूचित गर्नुपर्छ र मतदातालाई सुसूचित हुने अधिकार पनि राख्छ। यसको लागि महत्त्वपूर्ण जिम्मेवारी शक्ति हो निर्वाचन आयोग। निर्वाचन आयोगले मतदातालाई सुसूचित गराउनुपर्छ र सँगसँगै राजनीतिक दलहरूले पनि आफ्नो प्रचार अभियानमा त आफ्नो निश्चित निर्वाचन चिन्हको बारेमा प्रचार प्रसार गर्ने कुरा अलग हो, तर समग्रमा मतदातालाई निर्वाचन र मतदाता शिक्षा दुईटै कुरा हुन्छ। एउटा निर्वाचन शिक्षा कन्टिन्युस प्रोसेस हो र मतदाता शिक्षा निश्चित निर्वाचनको लागि दिइने शिक्षा हो। त यो जस्तोका स्थानीय तहको लागि छुट्टी किसिमको मतदाता शिक्षा, प्रदेश र प्रतिनिधिको लागि छुट्टी हुन्छ। त यो मतदाता शिक्षाको कार्यक्रम निर्वाचन आयोगले सञ्चालन गर्नुपर्छ प्रत्येक, जुन कि हामी 64 पनि गरेका थियौँ, 70 पनि

0: 74 पनि थियो, प्रत्येक गाउँपालिकाको प्रत्येक वडाको प्रत्येक मतदान स्थलको विद्यालयका शिक्षिका या शिक्षकलाई निश्चित सामग्री दिएर उहाँहरूलाई मतदाताको बीचमा गएर मतदान कहाँ गर्ने, मतदान कसरी गर्ने, मतबदर हुन नसक्ने किसिमको व्यवस्था, के शिक्षाहरू दिनुपर्छ, यी सबै विषयमा हामीले व्यापक रूपमा त्यति बेला पनि दिएका थियौँ। अहिलेको अवस्था अलि फरक किसिमको छ अहिले, त्यस कारण के भने अहिले सबै मतदाताको बीचमा पुग्नुपर्ने हो निर्वाचन आयोगले, त्यो अलिकति कमजोर देखिराखेका छौँ हामीले। त्यस कारण मतदाता शिक्षा महत्वपूर्ण विषय हो, यो हाम्रो जसो देशमा अहिले पनि एउटा एजुकेसनको जुन अवस्था छ त्यसले गर्दाखेरि यो दिनुपर्छ यो अहिले, त्यस एउटा हो। अर्को उहाँले उठाउनु भएको इभिएमको कुरा पनि हो, होइन हो, अब इभिएम त्यो ज्यादै एडभान्स टेक्नोलोजीको रूपमा छ निर्वाचनको मतदानको लागि हो, है पहिले मतपत्रमा प्रयोग गरिन्थ्यो हामीले, अहिले आएर त इभिएम सुरु सुरुमा त पातकोमा पनि यसो छाप लगाएर पनि दिने गरिन्थ्यो, अनेक किसिमको विधिहरू प्राचीन कालमा थियो, अहिले हुँदाहुँदै अत्यन्तै विकसित प्रविधिको विकास भइसकेको छ, इलेक्ट्रोनिक भोटिङ मेसिन, अब यसको प्रयोगको पनि व्यापक रूपमा माग भइराखेको छ नेपालमा र हुनुपर्छ। यो
1: जनताको तर्फबाट मतदाताको तर्फबाट चाहिँ माग हुन्छ, कुरा उठ्छ, तर राजनीतिक दलहरूले चाहिँ यो यो विषयलाई त्यति प्राथमिकतामा नराखेको भन्ने खालको कुराहरू पनि सुन्ने गरिन्छ।
0: त्यस कारण त्यो मैले भनेको त्यही कुरा म यहाँ आग्रह गर्न चाहन्छु कि इलेक्ट्रोनिक भोटिङ मेसिनबाट निर्वाचन गराउनको लागि सबभन्दा पहिले त राजनीतिक दल, नेपाल सरकार र त्यसपछि निर्वाचन व्यवस्थापनको लागि, इभिएमको व्यवस्थापनको लागि, मतदानको सहजताको लागि, मतदाता शिक्षाको लागि, इभिएम सम्बन्धमा जनशक्तिको लागि, यो त निर्वाचन आयोगको पक्षको हो। तर इभिएम इन्ट्रोड्युस गर्ने इलेक्ट्रल सिस्टममा भन्ने किसिमको विषय त निर्वाचन राजनीतिक दल र नेपाल सरकारको हो। अब राजनीतिक दलहरूको बीचमा यसमा सहमति हुनुपर्छ, नत्र राजनीतिक दलहरूको बीचमा सहमति नभएपछि इभिएमको प्रयोगबाट फेरि विवाद उत्पन्न हुन्छ। त्यस कारण र इभिएमको प्रयोग पनि अहिलेको इलेक्ट्रल सिस्टममा ज्यादै कठिन छ। अब अहिले त मिक्स्ड इलेक्ट्रल सिस्टम छ नि त, यो मिक्स्ड इलेक्ट्रल सिस्टमले गर्दाखेरि इभिएमको यो क्वान्टिटी पनि र त्यसमा प्रयोग हुने सफ्टवेयर या हार्डवेयरको यी सबै कुराहरूको इन्स्टल गरेर त्यसको म्यानुफ्याक्चर गर्नलाई पनि अप्ठ्यारो हुन्छ। त्यस कारण मतदान केन्द्रमा पनि यसको व्यवस्थापन गर्न अप्ठ्यारो हुन्छ। मतदातालाई पनि मतदान गर्नको लागि अब तपाईँ नै विचार गर्नुहोस्, मतदान केन्द्रमा प्रदेशको लागि समानुपातिकको एउटा मेसिन अनि प्रत्यक्षतिरको जुन उम्मेदवार हुन्छ फर्स्ट पास द फर्स्टको लागि एउटा, त्यसले प्रतिनिधि सभाको लागि हुन्छ, मतलब चारवटा त मेसिन त राख्नु पर्यो। अब मतदातालाई चार किसिमको शिक्षा दिनुपर्ने हुन्छ र चारवटा मेसिनको व्यवस्थापन, अब इम्पोर्ट गर्ने कि हायर गर्ने कि प्रक्युरमेन्ट गर्ने कि, यो सब पनि ठुलै अमाउन्टको आवश्यकता पर्छ यसमा,
1: भनेको यो चाहिँ अलिकति खर्चिलो पनि छ र अहिले तत्काललाई चाहिँ यो अलिक सम्भव पनि देखिँदैन भन्नुभयो। हुन्छ, हामीसँग दुईजना सहभागी आइसक्नु भएको छ, उहाँको पनि विचार लिउँ, प्रश्न लिउँ, त्यसपछि हामी फेरि कुराकानी गर्छौँ। तिलक अधिकारी हुनुहुन्छ चितवनबाट, तिलकजी नेपाल चौतारीमा स्वागत छ।
2: हजुर नमस्कार सबैजनालाई, मेरो
1: हजुर नमस्कार, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्।
2: मेरो प्रश्न के छ भने अब त्यो उमेर पुगेपछि मतदाता जुन छन् तिनीहरूले भोट हाल्न पाउँछन्,
1: हजुर बालिका मताधिकार
2: है, अनि अब तिनीहरूले को मुख्य अब ध्यान दिनुपर्ने तिनीहरूको मुख्य कुरा के हो र अनि जति पनि त्यो चुनाव क्षेत्रमा खटिएका स्वयंसेवकहरू हुन्छन् तिनी ती स्वयंसेवकहरूको अनुशासन त्यति देखिँदैन, अनुशासन नदेखिनुको कारण के हो र साथसाथै त्यहाँ जति पनि खटिएका प्रशासन न्यायाधी प्रहरीहरू अरू विभिन्न निकायका मान्छेहरू जति पनि त्यहाँ खटिएका छन् त्यो ठाउँमा उनीहरूले भोट दिन पाउँछन् कि पाउँदैनन्, त्यसको बारेमा प्रश्न पारिदिनु हुन अनुरोध गर्दछु।
1: हस् धन्यवाद, तिलक अधिकारी चितवनबाट हुनुहुन्छ। त्यसै गरी टिकाराम घिमिरे हुनुहुन्छ बुटौलबाट, टिकारामजी नेपाल चौतारीमा स्वागत छ।
3: हजुर नमस्कार, अतिथिज्यूलाई पनि मेरो तर्फबाट नमस्कार।
0: नमस्कार
1: हजुर, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्।
0: टिकाराम
1: घिमिरे बुटौलबाट।
3: मेरो एउटा जिज्ञासा चाहिँ के छ भन्दाखेरि जस्तो अहिले हामी मतदाता शिक्षाका लागि चाहिँ अब निर्वाचन नजिकिने बेला चाहिँ भोट हाल्ने तपाईँको अधिकार हो, तपाईँको दायित्व हो भनेर चाहिँ हामी भनिराख्छौँ होइन, तर अरू बेला चाहिँ प्राय अब निर्वाचन आयोगले आफ्नो काम त गरिराखेकै हुन्छ तर निर्वाचनसँग सम्बन्धित कुरा चाहिँ हुन्न। अब जस्तो म एउटा भिजुअल इम्पेयर्ड मान्छे हो भने मैले मत हाल्ने कुरामा मेरो मतको राइट चाहिँ छैन, अब मैले मेरो परिवारको सदस्य मात्रै एकजनालाई लगेर भोट हाल्नुपर्छ भने त मैले हालेको चाहिँ अरू कसैलाई थाहा हुन्छ भनेपछि म भोट हाल्न किन जान्छु होइन, भोट हाल्न किन जान्छु भन्ने प्रश्न म जस्ता धेरै मान्छेहरूको त्यो प्रश्न छ। अब हामी जस्ता मान्छेहरू न चाहिँ मतदाता शिक्षा कार्यक्रममा सबक निरिन्छौँ, न त मतदाता अधिकारका बारेमा चाहिँ तिमीहरूको पनि मत हाल्ने राइट हो भनेर निर्वाचन आयोगले न हामीलाई मोटिभेट गर्छ। किनभने यो चाहिँ कस्तो भन्दाखेरि हामी त्यो करले चाहिँ भोट हाल्न लगाएर आफ्नो लागि जाउँ मत हालौँ भन्ने खालको जस्तो देखिन्छ क्या। अब आयोगले यति लामो समय भनौँ न म जान्ने भएदेखि जस्तो 64, 70, 74 त्यसपछि अहिले भनौँ न निर्वाचन हुँदैछ, धेरै आयोगको मतदान केन्द्र भएको ठाउँ चाहिँ एउटै स्कुलहरू छ। अब त्यहाँ अहिलेसम्म पनि स्तरीय उन्नति भएर एउटा ऱ्याम जाने बाटोसम्म छैन क्या। अनि अब यस्तो अवस्थामा चाहिँ त्यो अलिकति संवेदनशील भएका व्यक्तिहरूको यो मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्ने सवालमा चाहिँ आयोग अलिकति कमजोरी देखिएको हो कि, यहाँको विचार के छ? धन्यवाद।
1: हस्, प्रश्नको लागि विचारको लागि धन्यवाद। तिलक अधिकारी चितवनबाट, त्यस्तै गरी टिकाराम घिमिरे बुटवलबाट हुनुहुन्थ्यो। डाक्टर अवैदी यहाँ
0: धेरै धेरै धन्यवाद छ तिरकजी, टिकारामजी, सम्बन्ध सान्दर्भिक छ। अब मुख्य विषय हो कि निर्वाचनमा हामी सबैको इन्भल्भमेन्ट हुन्छ। अब इन्भल्भमेन्टको भएपछि अब 18 वर्ष मतदान गर्नको लागि 18 वर्ष हुनुपर्छ है, तर मतदाताले अब ध्यान दिनुपर्ने विषय मुख्य विषय हो त्यो। हामीले एउटा योग सक्षम सार्वभौम सत्ता नागरिक हौ, हामीले देशको लोकतन्त्र जोगाउनको लागि एक भोट पनि धेरै महत्त्व राख्छ। वान म्यान वान भोट वान भ्यालु हुन्छ होइन, यो ज्यादै महत्त्वपूर्ण विषय हो। यसको बारेमा मतदाता सङ्घ सचेत पनि हुनुपर्ने हुन्छ, किनकि निर्वाचनको लामो अभ्यास हामी गरिराखेका छौँ अहिलेसम्म। त्यसकारण यसमा पनि नयाँ मतदाताको लागि यो विशेष ध्यान दिनुपर्ने हुन्छ, तर अब धेरै अभ्यास गरिसकेको मतदाताहरूले यी विषयहरूमा आफै पनि चनाको हुनुपर्ने देखिन्छ। अब अर्को तिलकजीले जुन सोध्नु प्रश्न गर्नुभएको छ कि अब सुरक्षा निकाय सङ्घ सेवक यिनीहरूले मतदान गर्न पाउँछन् पाउँदैन, अब यसको लागि के हुन्छ भने अस्थायी मतदाताहरू सुरक्षाकर्मीहरूले मतदान गर्न पाउँछन् पाउँदैन, अब यो जस्तो कि अब कैदीबन्दीहरूको पनि कुराहरू छ, यी सबै कुराहरू 64, 70 यो व्यवस्था थियो। त्यति बेला निर्वाचन भनेको त्यति अप्ठ्यारो थिएन, समानुपातिकतिर मात्र मतदान गर्न पाएका थिए, यो अस्थायी मतदाताको
1: कुरा हजुर।
0: अनि त्यो 74 समय अभावले गर्दाखेरि यो अस्थायी मतदातामा अब तयार हुन सकेन। अहिले आएर अब अस्थायी मतदाता हामीले त आसामी तहमा त्यो अभ्यास गर्न सकेनौँ। अहिले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा अस्थायी मतदाताहरूको सूची तयार गरेर, जस्तो सुरक्षाकर्मी मात्रै हुँदैन, सुरक्षाकर्मी, कैदीबन्दी, वृद्धवृद्धाहरू जुन
1: छन्
0: हो सबै, त्यसपछि कर्मचारी, खट्ने कर्मचारीहरू, यिनीहरूको मतदान अधिकार के हुने हो, यिनीहरूले बहुमतीय प्रणालीतिर पनि मतदान गर्न पाउने हो कि, जुन कि उम्मेदवार केन्द्रित हुन्छ, कि राजनीतिक दल मात्रै गर्ने हो कि, कहाँ गर्ने हो, वन डे इलेक्सन छ या अप्ठ्यारो हुँदैन, यसको लागि निर्वाचन आयोगले कार्यक्रम बनाएर त्यो अगाडि बढ्नुपर्ने हो है। अब त्यो निर्वाचन आयोगसँग यो कुराको बारेमा जानकारी लिनुपर्ने हुन्छ, एउटा त्यो कुरा हो है। अब के हो भने त्यसपछि अब टिकारामजी घिमिरेजीले जुन राख्नु भएको छ, यो वास्तवमा यो ज्यादै महत्त्वपूर्ण विषय हो कि भोटको बारेमा। यो भोट भने कस्तो हुन्छ, भोइस अफ द इलेक्ट्रेट हो, यो भोइस अफ द इलेक्टोरेटको जुन छ मुख्य विषय हो, त्यसको सम्बोधन पोलिटिकल पार्टीले समय नै गर्न सक्यो भने इलेक्टेड रिप्रेजेन्टेटिभले यो इलेक्टेड डेमोक्रेसीमा सही रूपमा सही समयमा सही ढङ्गले गर्न सक्यो भने मतदाता पनि सचेत सचेत हुन जान्छ, यसको इम्प्याक्ट त्यहाँ पनि पर्न जान्छ। त्यसकारण एक होरो मतदाता मात्रै सजग सचेत र आफ्नो कर्तव्य प्रति उत्तरदायित्व भएर अगाडि बढ्ने कुरो भन्दा पनि यसमा राजनीतिक दलहरूको पनि भूमिका हुन्छ। उसले मतदान मतदाताको लागि कस्तो किसिमको कामहरू गरिराखेको छ त्यो मुख्य विषय हो, त्यसबाट पनि मतदाता प्रभावित हुन्छ र मतदाताले त्यस किसिमबाट अब आफ्नो अधिकारको प्रयोग गर्दाखेरि मतदाताले पनि यो कुराको विचार गर्नुपर्छ कि हामीले यत्रो लामो सङ्घर्षपछि लोकतन्त्र स्थापित भएको छ, यो लोकतन्त्रमा कस्तो रिप्रेजेन्टेटिभ पठाउने, इलेक्टेड रिप्रेजेन्टेटिभ, त्यसको बारेमा मतदाताहरूले पनि सजग सचेत हुनुपर्छ यसको लागि। त्यसकारण यो राजनीतिक दल, मतदाता, अब निर्वाचन आयोग, यी सबैको सामूहिक प्रयासबाट यो निर्वाचन स्वतन्त्र, स्वच्छ र एउटा असल उम्मेदवार इलेक्टेड भएर जान्छ, एउटा राम्रो के भने पार्लियामेन्ट निर्माण हुन्छ अनि पार्लियामेन्ट त्यस्तो सजग सचेत ती पुरुषहरू प्रति जिम्मेवार इलेक्टेड रिप्रेजेन्टेटिभ भयो भने गभर्मेन्ट पनि त्यसैबाट बन्ने हुन्छ। त्यसकारण यो सब कुराहरू एकअर्कासँग जोडिएको हुनाले कुनै एक पक्षले मात्रै सजग सचेत बनाएर अगाडि बढ्न सक्ने अवस्था पनि हुँदैन डेमोक्रेसीमा। मेरो अब यसको बारेमा अझै धेरै विषय
1: टिकारामजीले चाहिँ अब उहाँको जस्तो यो अपाङ्गता भएका व्यक्तिहरू जो उहाँहरूको पनि मुद्दा उठाउनु भएको थियो, सहभागितालाई कसरी समावेशी बनाउने, कसरी सहज वातावरण बनाउने जसले गर्दाखेरि चाहिँ गोपनीयताको हकदेखि लिएर अन्य अधिकारहरू चाहिँ सुरक्षित हुन सकुन् भन्ने
0: अपाङ्गता भएको व्यक्तिहरूको लागि पनि त अब जो हिँड्न सक्दैन उसको लागि त व्हील चेयरको व्यवस्था गर्नुपर्छ मतदान केन्द्रमा।
1: मतदान केन्द्रमा व्हील चेयर लान नदिएको दृश्य पनि हामीले गत
0: व्हील चेयर सबै ठाउँमा पनि व्हील चेयर फ्रेन्डली मतदान स्थल मतदान केन्द्र त देशभरि त हुन सकेको छैन, खास खास ठाउँमा मात्रै हुन सकेको छ। यो पनि एउटा समस्या हो किनभने मतदान केन्द्र भनेको विद्यालयमा हुन्छ र नयाँ विद्यालयहरू भन्दाखेरि व्हील चेयर जान सक्ने किसिमबाट बनाउनु सहित हामी म हुँदाखेरि पनि त्यस किसिमबाट शिक्षा मन्त्रालयले बोलाएर हामीले त्यस किसिमले सल्लाह पनि गरेका थियौँ र उहाँहरूले बनाउनु भयो नयाँ बिल्डिङहरूको लागि। तर सबै ठाउँमा त्यो सम्भव छैन, एउटा त्यो पक्ष छ। तर तापनि अब अपाङ्ग भएका विभिन्न प्रकृतिका अपाङ्गहरू छन् मतदाताहरूको रूपमा, उहाँहरूले पनि मतदान गर्नको लागि निर्देशिका जारी हुन्छ निर्वाचन आयोगले, त्यो अनुसार उहाँहरूले मतदान गर्नुपर्छ। र त्यो कतिपय ठाउँमा विवाद पनि देखिएको छ, अब आँखा हेर्न नसक्नेको लागि मतदान कसरी गर्ने, त्यस्तो किसिमबाट पनि हुन्छ धेरै ठाउँमा।
1: हात
0: चल्न नसक्ने अशक्त वृद्धाहरूको लागि पनि त्यो त्यसमा मतदान अधिकृतले र सहयोगीले पनि निष्पक्ष स्वतन्त्र भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। यसको बारेमा पनि यो जाति महत्त्वपूर्ण यो संवेदनशील विषय पनि हो, यो पनि छ। अर्को समावेशीको कुरा गर्ने हो भने संविधानमा अपाङ्गता भएकोबाट पनि वनसूचीमा राख्नुपर्ने हो भन्ने किसिमको पनि व्यवस्था गरिएको हुनाले अपाङ्गताले पनि महत्त्व दिएको छ संविधानले अहिलेको अवस्थामा त्यस्तो छ। त्यसकारण अब यसको लागि अपाङ्गता अधिकार कर्मी साथीहरूले पनि अहिले सजग सचेत भएर अगाडि बढिराखेका छन् र बढ्नु पनि पर्छ। उहाँहरूलाई राज्यले संविधानले पनि राम्रै किसिमबाट अगाडि बढाउने किसिमका अवसरहरूका विषयहरू अगाडि ल्याएको छ।
1: जस्तो यो निर्वाचन आउँदै गर्दाखेरि चाहिँ अब हामी अब अहिले जुन यो प्रतिनिधि सभा प्रदेश सभा सदस्य निर्वाचनको सङ्घारमा छौँ, 68 दिन बाँकी छ। यो जस्तो हामीले मतदाता अधिकारको कुरा गरिरहँदाखेरि चाहिँ मैले कसलाई भोट हाल्छु भन्ने मान्छे जो छ, जो उम्मेद्वार अथवा प्रतिनिधि, उहाँको बारेमा यथेष्ट जानकारी पाउने अधिकार त मतदाताको हो नि, तर त्यो नै नपाइरहेको अवस्था पनि देखिन्छ कतिपय अवस्थामा, को भन्ने हुने अवस्था पनि छ। त्यसलाई चाहिँ कसरी सहज बनाउन सकिन्छ?
0: हो हाम्रो अब वान डे डेमोक्रेसी हो नि, हामी मतदानको दिनमा एकदम डेमोक्रेसी हुन्छ, अरू बेला त डेमोक्रेसी हुँदैन। त्यसकारण मतदाताहरूले पनि आफ्नो अधिकारको बारेमा राम्ररी जानकारी प्राप्त गर्न सक्दैन होइन। त्यस मतदाताको अधिकार भनेको त मैले भने नि संवैधानिक मौलिक अधिकारहरू थुप्रै छन्, यो सबै कुराहरूको राम्ररी जानकारी दिनेको लागि संविधानको बारेमा जुन व्यवस्था गरिएको छ अधिकारहरू, त्यो त मतदाताहरूले आम मतदाताहरूलाई जानकारी छैन।
1: व्यक्तिको भन्ने त एउटा प्रश्न रह्यो, व्यक्ति सँगसँगै त्यो व्यक्तिको मुद्दा के हो, उसको जुन भिजन मिसनका कुरा छन् त्यो पनि थाहा नभइकन अनि गएर भोट हाल्नुपर्छ कुनै एउटा,
0: त्यो पनि भन्दैछु म। त्यसपछि त्यसमा उम्मेदवारहरू जुन हुन्छ नि त निर्वाचनको कन्सिक्वेन्सको आधारमा जुन प्रदेश र प्रतिनिधि सभाको लागि खास गरेर स्थानीय तहमा त सबैले एकअर्काले चिनेको हुन्छन्, त्यो अलग कुरा हो त्यहाँ त। तर के भने यो प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि राजनीतिक दल नामै नसुनेका राजनीतिक दलहरू पनि नयाँ नयाँ राजनीतिक दलहरूको दायित्वभरमा हुन्छन्। त्यस्तै गरेर उम्मेदवारहरू पनि आउँछन्, नयाँ नयाँ उम्मेदवारहरू आइराखेको हुन्छ, पुराना उम्मेदवार पनि जोडिएको हुन्छन्। अब यिनीहरूमध्ये कसलाई भोट हाल्ने भन्ने किसिमको निर्णय गर्ने अधिकार चाहिँ मतदाताको नै हो। तर मतदातालाई शिक्षा दिनुपर्ने कुरा के हो भने कसलाई मतदान गर्ने, कसरी मतदान गर्ने, मुख्य विषय त्यो हो, कसलाई मतदान गर्ने, किन मतदान गर्ने, के को लागि मतदान गर्ने, तपाईँ आफ्नो सार्वभौम सत्ता अधिकार कसरी प्रयोग गर्ने, यी विषयहरूको जानकारी दिनको लागि राजनीतिक दलहरूलाई पनि आफ्नो जुन प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दछन् त्यसमा यस्ता कुराहरूको व्यवस्था गर्नुपर्ने हुन्छ, उहाँहरूले पनि दिनुपर्छ। र निर्वाचन आयोगसँगै पनि अहिले त प्रदेशमा पनि कार्यालय छ, 77 जिल्लामा जिल्ला निर्वाचन कार्यालय पहिलेदेखि नै छ। त्यसकारण यस्ता किसिमका विषयहरूमा मतदातालाई सजग सचेत अधिकारको बारेमा जानकारी गराउनको लागि लोकतन्त्र एजुकेसनको आवश्यकता छ। र यो के भने स्कुलबाट सुरु गर्नु अब एउटा जिल्लामा जति स्कुलहरू छ, 10 क्लासको विद्यार्थी 12 क्लासमा गएपछि र 12 क्लास 11-12 विद्यार्थीहरूलाई पढाएपछि 2 वर्षपछि त्यो एउटा क्वालिफाइड भोटर्सको रूपमा त आउँछ नि त्यो उनीहरू देशभरि नै. मैले आफ्नो कार्यकालमा हामीले सुरु गरेका थियौँ कि सबै सामाजिक शिक्षकहरूलाई, देशभरिका सामाजिक शिक्षकहरूलाई त्यो सामुदायिक विद्यालय या निजी विद्यालय जे भए पनि सबैलाई यो इलेक्ट्रिक एजुकेसनको हामीले डिग्री दिने दिएको छ. पनि 40-40 जिल्लामा सम्पन्न गरेका छौँ. त्यसपछि आएर अहिले यो एजुकेसनको सिस्टम वर्तमान निर्वाचन आयोगले कति के गरेको छ त्यो त उहाँहरूले नै सोध्नु पर्ला. तर वास्तवमा मतदाताहरूलाई पनि यो एउटा विशेष किसिमको राइट्स पनि हो, जेनरल राइट्स भन्दा पनि भोटिङ राइट्स एउटा विशेष किसिमको राइट हो नि. त्यस कारण यो विशेष किसिमको राइटले पनि फेरि अरू राइटहरूलाई प्रभावित पारिराखेको हुन्छ. त्यस कारण यसको बारेमा सबैलाई जानकारी गराउनुपर्छ. यो राज्यको दायित्व पनि हो, निर्वाचन आयोगको, राजनीतिक दलको दायित्व पनि हो, गर्नुपर्छ. मतदाताहरूलाई अधिकार सम्पन्न बनाउनुपर्छ.
1: यो मतदाता हजुर मतदाता अधिकारकै कुरा गरिरहँदाखेरि चाहिँ जस्तो अर्को विषय भनेको चाहिँ नोट चल्ने भोट नचल्ने भनेर पछिल्लो समय जस्तो विदेशमा रहेका नेपाली जो मतदाता हुनुहुन्छ उहाँहरूले आफ्नो मत हाल्न पाउने अधिकारको कुरा पनि उठ्ने गरेको छ. उहाँले कहिलेदेखि चाहिँ भोट हाल्न पाउने होला, होइन के कस्ता अधिकार चाहिँ अझै पनि अधिकार के कस्ता प्रावधानले उहाँहरूले भोट हाल्न नसकिरहनु भएको भन्ने कुरा पनि छ.
0: हजुर ठिक छ. के हो भने वास्तवमा अब विश्वमा यो डेमोक्रेसी एस्टाब्लिस डेमोक्रेसी स्थिर डेमोक्रेसीहरू अब म्याच्योर डेमोक्रेसीहरू धेरै ठाउँ भइसकेको छ विश्वमा. अब सबै त्यस्ता देशहरूमा र अहिले इमर्जिङ डेमोक्रेसीहरूमा पनि एब्रोड भोटिङको कुरा आइराखेको छ. किनकि अब इम्प्लोइमेन्ट जुन छ नि त्यो ग्लोबलाइज भइसकेको छ. त्यसकारण यो ग्लोबलाइज अवस्थामा त्यो उनीहरूले जुन विदेशमा रहेका नेपालीहरू छन् उनीहरूले पठाएको आधारमा नै हामीले थाहा भएको छ. हाम्रो जिडिपी चलिराखेको छ, हामी देश चलिराखेको छ, हाम्रो सबै आर्थिक कारोबार चलिराखेको छ. त्यो कुरा त हामीले सबैले थाहा भएकै विषय हो. तर उनीहरूको भोट चल्दैन, उनीहरूलाई एब्रोड भोटिङ सिस्टम गराउनु पर्ने हो. यसको बारेमा हामीले पटक पटक 64 सालदेखि नै बहस छलफल हुँदैछ, 47 आउँदा पनि हुँदैछ. हामीले धेरै निर्वाचन आयोग हुँदाखेरि अध्ययन अनुसन्धान गरेर पनि भोटिङ सिस्टम कसरी गर्ने
1: अहिले पनि त्यही प्रश्न छ कि कहिलेसम्म पुरा होला त्यो.
0: अहिलेसम्म पनि यसको बारेमा कुनै टुङ्गो लाग्न सकेको छैन. निर्वाचन आयोगले यो 5 वर्षमा एब्रोड भोटिङ सिस्टमको लागि प्रयास गर्नुपर्ने थियो, तर त्यस्तो किसिमको कुनै कार्यक्रम हुन सकेको छैन. विदेशमा रहेका नेपालीहरूले को मतदाता नामावलीमा नाम दर्ता गराउनको लागि पनि मतदाता ऐनमा पनि त्यस किसिमको प्रावधान राखेर जब हामीले गृह मन्त्रालय मार्फत पेश गरेका थियौँ त्यति बेला त्यो त्यसले पनि हटाइदियो. विदेशमा रहेका नेपालीको मतदाता नामावलीमा नाम दर्ता गराउनको लागि अनलाइन सिस्टम को लागि हामीले प्रस्ताव गरेको थियो त्यो हटाइदियो. अहिलेको त फेरि के छ, टेक्नोलोजी धेरै अब हाई भइसकेको छ. यो टेक्नोलोजीको आधारमा मतदाता नामावली सङ्कलन गर्न सकिन्छ र मतदान पनि अब समानुपातिकतिर के प्रत्यक्षतिर के कसरी के गर्ने हो त्यसको अध्ययन गरेर केही खास देशहरूबाट सुरुवात गर्नुपर्छ. अहिले अप्ठ्यारो छैन, अहिले त अनलाइन भोटिङ सिस्टम पनि छ, त्यो गर्न सकिन्छ. त्यसको विधि प्रक्रियाहरू अप्नाएर
1: त्यसको लागि चाहिँ विधि प्रक्रियाहरू बनाउनु पर्यो. त्यसको लागि चाहिँ
0: त्यो गर्नुपर्थ्यो नि. यो 5 वर्षमा निर्वाचन आयोगले नेपाल सरकार राजनीतिक दलहरू मिलेर गर्नुपर्थ्यो नि. यसको लागि पटक पटक आवाजहरू उठिराखेको छ. परमादेश पनि सुप्रिम कोर्टबाट जारी भएको छ नि त, होइन? तर त्यो सब केही हुन नसकेकोमा दुःखद कुरा हो नि त.
1: हुन्छ, हामीसँग 2 जना सहभागी हुनुहुन्छ. हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आउनु लागिसकेका छौँ. कृष्ण बिक हुनुहुन्छ दाङबाट. कृष्णजी यहाँलाई स्वागत छ नेपाल चौतारीमा.
4: नमस्ते
1: हजुर. तपाईँको प्रश्न विचार के छ, छोटोमा राखिदिनुहोस् न.
4: आजको यो अतिथिलाई यो जुन मतदाताको अधिकार त भनिन्छ, तर मतदान गर्ने दिन नजिक आउँदाखेरि जुन नेताहरूले चाहिँ मतदाताहरूलाई किन्ने त्यो पनि एउटा हनन गरे हो कि जस्तो लाग्छ मलाई. मतदाताको जुन अधिकार हनन गरेर हुन्छ, किनिरह हुन्छ पैसाले, तर यत्रो स्वतन्त्र चाहिँ खर्च गरेर हुन्छ देशमा, तपाईँको म्यादी प्रहरी आर्मी सबै लगाएर हुन्छ, तर गाउँ गाउँमा गएर यसो सचेतना गर्ने जनताहरूलाई तपाईँहरू लोभ लालचमा नपर्नुहोस् है, पैसा लिएर भोट हाल्ने काम नगर्नुहोस्, आफ्नो विचारले भोट हाल्नुहोस् भन्ने जस्ता कुराहरू.
1: मतदाता शिक्षाको चाहिँ कमी छ, यहाँले त्यो प्रश्न गर्नुभयो र यो मतदाता किन्ने कुरामा हामी अघि पनि छलफल गरेका थियौँ. प्रश्न तपाईँको त्यहीसँग सम्बन्धित रह्यो. प्रश्नको लागि धन्यवाद तपाईँलाई. म अर्को सहभागी लिन्छु. तीर्थप्रसाद अधिकारी हुनुहुन्छ कालीकोटबाट. तीर्थजी नेपाल चौतारीमा स्वागत छ.
5: हजुर धन्यवाद.
1: तपाईँको प्रश्न विचार के छ, छोटोमा राखिदिनुहोस्, हामीसँग समय अलिकति कम छ.
5: मेरो प्रश्न के रहेको छ भने, यति निर्वाचनमा होइन मतदान गरेपछि नेपाली जनताले के कस्तो फाइदा हुन्छ यसको बारेमा बताइदिनुहोस् न भन्न चाहन्छु.
1: हस्, प्रश्नको लागि धन्यवाद.
0: उहाँको प्रश्न बुझिएन मैले.
1: मतदाताले मतदान गरिसके पछाडि के फाइदा हुन्छ भन्ने उहाँको प्रश्न थियो नेताजीको चाहिँ. हजुर डाक्टर साहब, अब हामीसँग समय अलिकति कम छ अनि त्यस्तै एउटा प्रश्न मसँग अझै बाँकी छ, त्यो यो पनि म जोडेर सँगै भन्छु. जस्तो चाहिँ हामीले निर्वाचनको कुरा गरिरहँदाखेरि चाहिँ मतदाता मतदानको कुरा गर्दाखेरि चाहिँ उठाउनै पर्ने विषय र उठिरहेको छलफलमा उठेको चाहिँ यो नो भोट र यो राइट टु रिकलको फिर्ता बोलाउने भन्ने दुईवटा कुरा पनि छ. यो कुरा पनि अब जस्तो अधिकारकै मतदाताको अधिकारकै कुरामा पर्छ, विदेशतिर त त्यो प्र्याक्टिस पनि होला. यो सँगसँगै जोडेर उहाँहरूको प्रश्नलाई पनि जोडेर हामी यहाँले के भन्नुहुन्छ डाक्टर साहब?
0: धन्यवाद. यो विषय कहिले गरिब विषय नै हो, अब मुख्य विषय हो. मतदातालाई पहिलो कुरा त मतदान गर्दाखेरि के फाइदा हुन्छ, यो अब के हो, अब यसको फाइदा भन्दाखेरि लोकतन्त्र. अब अहिले यो प्रश्न किन आयो भने, किनकि राजनीतिक दलहरू इलेक्टेड रिप्रेजेन्टेटिभहरूले जनताको बिचमा जनताको समस्यालाई समाधान गर्न नसकेपछि मतदाताहरूले अब यो प्रश्न गर्न थालेका छन् कि हामीले मतदान गरेपछि हामीले के फाइदा हुन्छ. इन्डिभिजुअली र सामूहिक रूपमा पनि यो प्रश्नहरू उठिराखेका छन् है. त्यस कारण के भने, अब यो गरिबी, बेरोजगारी, अहिले पनि अनेक किसिमको जुन छ नि, अब कृषिको समस्या छ, औद्योगिक समस्याहरू छ, शिक्षा र स्वास्थ्यमा प्राइभेटाइजेसनले गर्दाखेरि जनता अहिले ठुलो मारमा परेका छन्, उचित शिक्षा उचित स्वास्थ्य राखेको छैन. यो सबले गर्दाखेरि मतदाताहरूमा अब मतदान किन गर्ने, कसको लागि गर्ने भन्ने प्रश्नहरू आइराख्नु स्वाभाविक रूपले देखिराखेको छ. त्यसप्रति राजनीतिक दलहरूले, नेपाल सरकार, यी सबैले सचेत हुनुपर्छ र यसमा गम्भीर हुनुपर्छ. उहाँहरूले मेनिफेस्टो जारी गर्नुहुन्छ तर मेनिफेस्टोबाट जितेर आइसकेपछि त्यो मेनिफेस्टो फेरि 10-3 फालेको जस्तो देखिन्छ. किनकि सरकार त संघीय सरकार हुन्छ, यो एलायन्सको सरकार हुन्छ, अब आर्थिक कार्यक्रम छुटी छुटी लिएर गइराखेको हुन्छ. अहिले तपाईँहरूले देखिराख्नु भएको छ, मेनिफेस्टो छुट्टा छुट्टै हुन्छ, सरकार बाँध्दाखेरि साझा हुन्छ, अनि कसरी त्यो आफ्नो आफ्नो मेनिफेस्टो अनुसार कार्यक्रम जान्छ. इकोनोमिक पोलिसी पनि एउटा साझा लिएर जाँदाखेरि त हुन्थ्यो नि, त्यो सब छैन. त्यस कारण यत्रो लामो समय भइसक्यो देशको अर्थव्यवस्था जुन छ उभो लाग्नुको साटो विकास नभएको होइन, तर त्यो विकासले आधारभूत जनताको बिचमा पुग्न सकेको छैन. अहिले पनि खेती जमिन सुक्खा छ, जङ्गल विनाश भइराखेको छ, अहिले पनि चामल निर्यात गरेर खाइराखेका छौँ, मिठाई आयात गरेर खाइराखेका छौँ, यस्ता समस्याहरू छन्. त्यस कारण मतदाताले मतदान किन गर्ने भन्ने प्रश्न जुन छ स्वाभाविक उठेको छ. त्यस कारण यो गम्भीर विषय हो, यसको लागि राजनीतिक दलहरूलाई पनि
1: उम्मेदवारहरूले
0: सोध्नुपर्ने हुन्छ है. र अब नेपालमा जुन छ सुरक्षाको खर्च धेरै भइराखेको छ, यो कुराले हामीले सुरुदेखि नै उठाइराखेका छौँ. यो सुरक्षाको लागि म्याजी प्रहरी अहिले 1,00,000 भन्दा बढी भयो. सबै निर्वाचनमा म्याजी प्रहरी, नेपाली सेना होइन, सशस्त्र नेपाल प्रहरी सबैको प्रयोग गरेर सुरक्षालाई पिपुल्स ओरिएन्टेड सेक्युरिटीको व्यवस्था गर्न सक्यो भने र सुरक्षा एउटा सिम्बोलिक रूपमा रह्यो भने निर्वाचन खर्च कम हुन्छ. तर अनिर्वाचन खर्चलाई सुरक्षामा ज्यादै खर्च हुन्छ, यो चिन्ताको विषय हो. यसको लागि प्रश्न उठिराखेको छ, प्रश्न उठाउनुभयो, धन्यवाद. अब तपाईँहरूले पनि आफ्नो आफ्नो उम्मेदवार क्षेत्रमा आउने उम्मेदवारहरूलाई, आफ्नो क्षेत्रमा भएका इलेक्ट्रिक प्रतिनिधिहरूलाई, पार्टीहरूलाई यो विषयको बारेमा सोध्नुहोस्, यो राम्रो विषय हो. सुरक्षामा खर्च धेरै भइराखेको छ, यसले नियन्त्रण गर्नुपर्छ. र टोटल निर्वाचनमा जुन खर्च भइराखेको छ, खर्बौँ रुपियाँ अब जान्छ, त्यसलाई पनि नियन्त्रण कसरी गर्ने, यसको बारेमा पनि तपाईँ विद्वान साथीहरूले चिन्तन मनन गरिदिनुहोस्, एउटा मेरो त्यो आग्रह पनि छ. नोटाको कुरा जुन उठाउनु भएको छ, नन अफ द एब होइन, नोट भोटको, यसको बारेमा पनि अहिले धेरै यसो देशहरूमा सुरु भइसकेको छ, इन्डियामा पनि छ, सुरु भइसकेको छ नोटा होइन. कुनै पनि मतदान उम्मेदवारलाई मत नदिने किसिमको एउटा त्यो सिस्टम पनि अब नेपालमा पनि यसको बारेमा विद्वान अधिवक्ता साथीहरूले सुप्रिम कोर्टमा पनि यसको लागि मुद्दा हालेका थिए, रिट निवेदन हालेका थिए. त्यसको लागि सर्वोच्च कोर्टले सर्वोच्च अदालतले परमादेश पनि जारी गरेको छ, सरकारले निर्देशन पनि दिएको छ कि नोटाको प्रयोग गर्नलाई. तर सरकारले क्याबिनेटबाट डिसिजन नगरेको हुनाले त्यो त निर्वाचन आयोगले राख्न मिल्दैन, त्यो त राजनीतिक दलहरूसँग सरकारसँग सहमति गरेर मात्रै राख्नुपर्ने हुन्छ. त्यसमा क्याबिनेटबाट डिसिजन भएर जुन आउनुपर्ने हो, निर्वाचन आयोगलाई जानकारी गराउनुपर्ने हो कि नोटाको पनि प्रयोग मतपत्रमा गर्ने अनि त्यसको बारेमा व्यापक छलफल विचार विमर्श गरेर निर्वाचन आयोगले मतपत्रको
1: यो नो भोट अथवा राइट टु रिकलको विषयमा हामीले छलफल सुरु गर्नुपर्छ, यसबारेमा चाहिँ व्यापक छलफल हुनुपर्छ यहाँले भन्नुभयो. हामीले हाम्रो निर्धारित समय करिब करिब सकिसकेका छ डाक्टर अयोध्य प्रसाद यादवज्यू. अब हाम्रो कार्यक्रम चाहिँ अन्तिम, हामी कार्यक्रमको अन्तिम आइसकेका छौँ. आज हामीले नेपाल चौतारीमा मतदान र मतदाता अधिकार भन्ने विषयमा रहेर विभिन्न विषयमा छलफल गऱ्यौँ. आजको विषयमा छलफलको लागि यहाँ आइदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद.
0: हवस्, हस् धन्यवाद पनि तपाईँले पनि अवसर दिनुभयो यत्रो विषयहरूको बारेमा छलफल गर्नको लागि थ्याङ्क सो मच ल
1: हस् धन्यवाद कार्यक्रम सुन्नुहुने फेसबुकमा हेर्नुहुने साथै आफ्ना जिज्ञासा अथवा विचार राख्नुहुने तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद नेपाल चौतारीको अर्को अङ्क आउँदो शुक्रबार निर्वाचनको यस्तै यही र यस्तै विषयमा अर्को एउटा कुनै महत्त्वपूर्ण विषयका साथ फेरि हामी आउने नै छौँ तबसम्मका लागि आजका अतिथि उत्पादन टोली लगायत आजको कार्यक्रमबाट म अनन्त कश्यप घिमिरे पनि बिदा चाहन्छु हवस् त नमस्ते तपाईँको दिन शुभ रहोस्।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 12।
2: कुसुम, ओए कुसुम,
3: छा मैले स्कुलभरि खोजेँ, यो त यहाँ पो आएर बसिरहेको छ। लौ, यो त रोएर पो बसिरहेको छ, किन रोगी त, के भयो भन् न, किन रोगी?
4: त्यतिकै
3: त्यतिकै नै गइरहन्छ, कुरुक्क भन् त।
4: मेरो रिजल्ट, म ताईलाई के भनेर मुख देखाउने?
3: किन, के भयो त्यो रिजल्ट?
4: डागी सरले भने क्लास भरिकै लास्ट भयो अरे म।
3: ला, हो र,
4: सबैको अगाडि भन्नुपर्छ त। भन् त गौरी, त्यो सरले मेरो बेजतै गर्यो।
3: जाँचमा तेरो चिट भेटेपछि त्यसले तँलाई देखी सधेन।
4: त्यो चिटबाट मैले के लेखा पनि त थिएन नि, बेक्कामा नराम्रो मात्रै भयो म। अब सधैँ त्यो भुडे सरको गाली खानु पर्ने होला मैले, मलाई गाली गरेको सुनेर अझै हाँस्दै थियो।
3: त्यो सर त्यस्तै हो के, गाली गर्न थालेपछि दाया बाया केही हेर्दैन। भयो अब नरो, जे हुनु भइसक्यो।
4: तँलाई पो भन्न सजिलो छ नि, आफूलाई परेको भए थाहा हुन्थ्यो तँलाई।
3: त्यसो नभन्न, कस्तो रहेछ?
4: म क्लासमै लास्ट हुनु त नपर्ने हो, अलिअलि त लेखेकै थिएँ। त्यो तनुले पनि जित्यो त मलाई।
3: तनुको सिया हेरे नि त, त्यो चाहिँ लास्ट हुन्छ भनेको त।
4: कसले भने तँलाई?
3: त्यसैले भने कि म आउँदा त्यो रिजल्ट लिएर फर्किँदै थिएँ, बाहिर गेटमा भेटेँ।
4: अब त्यसले मलाई झन् धाक दिन्छ होला।
3: तँलाई त चिन्ता नगरको छौ, यदि त्यसले केही भन्यो भने त्यसलाई जानेछु। छोड्दे, अर्को पालि राम्ररी पढ्नु, अहिले जाऊँ घर।
4: नै जाँदिनँ म, घरमा दाईलाई पक्का पास हुन्छु भनेको छु, के भन्ने घर गएर?
3: अब जे हो त्यही भन्ने, अरू के भन्छस्?
4: होस्, जानु, दाईले मार्नुहुन्छ।
3: अब मारे मर्दे, अरू के गर्ने त?
4: नाकरा, आफ्नो रिजल्ट राम्रो आयो अनि 38 300 खुब्बे।
3: हे कुसुम, जेपिटी नबोले, मेरो नि त्यही B+ आ त हो नि।
4: अब के गर्ने भन्न गौरी, मैले त केही सोच्नै सकिनँ।
3: अब के गर्नु नि, घर जाने, जे भएको खुरु खुरु त्यही भन्ने अनि मजाले खाने।
4: के
3: गाली भनेको के?
4: ए गौरी, आज तेरो घरमा जान्छु है म।
3: ओके छ त, हिट जम
4: नै होस्, जान ल गौरी।
3: किन नि फेरि?
4: फेरि कहाँ गई, के भयो भनेर दुनियाँ कुरा होला बरु। बरु यो रिजल्ट तँलाई छैन है?
3: अनि घरमा चाहिँ के देखाउँछ सर?
4: घरमा रिजल्ट नै आएको छैन भन्छु।
3: कस्तो आलु जस्तो कुरा गर्छ है यो कुसुम। अनि घरबाट चाहिँ रिजल्ट लिन आएको भने होइन?
4: घरमा म पास भए भन्छु।
3: ए के भन्छ यो, घरि पास घरि फेल? ए
4: मेरो मार्कसिट तँ लिएर जा भनेको
3: के भन्छ भन्छे।
4: भगवान्, तँ अहिले मेरो मार्कसिट लिएर जा, म घरमा मार्कसिट नै आएको छैन भन्छु भनेको कि, अब बुझिस्?
3: अन्त सौगात दाईसँग झुटो बोल्न सक्छस् त? ठिकै छ नि त, अहिले त म तेरो मार्कसिट लिएर घर पनि जाउँला। तैँले घरमा पास भयो भनेर झुट पनि बोलिस्, तर कुसुम, त आफू फेल भएको कुरा कहिलेसम्म लुकाउन सक्छस् हँ, भन् त मलाई।

0: साउजी चिनी दिनुहोस् न।
1: चिनी कति लाने? लानु न, कति राखिदिउँ?
0: 2 किलो राखिदिउँ न।
1: ए ल, पक्नुहोस् है।
2: अङ्कल नमस्ते।
1: नमस्ते। ओहो विवेक बाबु, आज 81 कताबाट देखा पर्नुभयो त? खासै यतातिर आउने मान्छे त होइन तपाईँ।
2: यसो घुम्दै आएको अङ्कल, अङ्कलको याद आयो अनि यसो मिलाएर बाटो पारेको नि।
1: अरू केही दिउँ?
0: अहिलेलाई यति नै हो साउजी, पैसा लिनुहोस् त।
2: अरू सबै ठिकै छ नि, होइन अङ्कल?
3: त साउजी गए है।
1: ठिकै त मान्नु पर्यो, अहिलेसम्म बाँचेकै छ। बसौँ न बाबु, यतै बसौँ।
2: ठिकै छ अङ्कल, म यतै कुर्सीमा बस्छु। अनि साँच्ची खुसबु आजकल पसल बस्दिनन्? जहिले हजुर मात्र देख्छु त पसलमा।
1: बस्छे, आज नि दिनभरि उही त थिए, अहिले सामान छर्न गएकी छ। अनि केही काम थियो र बाबु खुसबुसँग?
2: छैन अङ्कल, यत्तिकै कता छिन् भनेर मात्रै। ओहो ब्यालेन्सै सकिएछ अङ्कल, एउटा 100 रिचार्ज दिन त।
1: ए भइहाल्छ नि, कुन नमस्ते त होला?
2: हजुर नमस्ते।
1: ए यी लिनुहोस्।
2: थ्याङ्क यू अङ्कल। यी यो पैसा राख्नु न।
1: ए अनि घरतिर बुवा आमा सबैलाई सन्चै छ त?
2: हजुर अङ्कल सबै ठिकै छ।
1: अचेल त बुवासँग फोन पनि भएको छैन, पार्टीमा हिँड्दै फुर्सद छैन होला राजनीति गर्ने मान्छे।
2: हजुर अङ्कल, पार्टी भनेपछि त बुवा खाना नै छोडेर हिँड्नुहुन्छ।
3: बाबा दिनेश अङ्कलले 2 गत्ता साबुन अनि 1 बोरा चिउरा र आजसम्मको हिसाब ल्याइदिनु भन्दै थिए।
1: ए हुन्छ,
3: चाँडै ल्याइदिनु भन्दै थिए, बाहिर जानु छ अरे, तपाईँसँग कुरा नि गर्नु छ भन्दै थिए।
1: ए हो र, ल खोइ त स्कुटीको चाबी दे त।
3: चाबी त स्कुटीमै छ।
1: ए ल विवेक बाबु बस्दै गरौँ है, म एकैछिनमा आइहाल्छु।
2: म नि निस्किन्छु अङ्कल।
3: अनि सामान त
1: गोदामबाट लिएर जाउँला, यहाँ चिउरा नि सकिन लागेको छ।
2: के हो खुसबु, तिमी त के छ भनेर पनि सोधिदिनौ त, भाउ बढेको कि के हो?
3: तिमीलाई त्यस्तो लाग्छ भने त के भन्नु र, अनि कताबाट आइपुग्यो त आज?
2: खासमा म आज तिमीसँगै कुरा गर्न भनेर आएको।
3: मसँग के कुरा हो र?
2: अचेल अलि अर्कै व्यवहार गर्न थाले रहेछौ।
3: कस्तो व्यवहार र?
2: त्यो त तिमीलाई पनि थाहा होला नि, तर तिमीले यस्तो गर्छौ भनेर सोचेको पनि थिइनँ यार मैले।
3: कस्तो कुरा घुमाइरा, अलि प्रष्ट भन न, के कुरा गर्न खोज्या हो? मैले के गरेर
2: मेरो बारेमा चाहिने नचाहिने कुरा गरिदिउँ छोडे?
3: के भनेर त्यस्तो नचाहिने कुरा, प्रष्ट भन न।
2: खै मैले केटीहरूलाई जिस्काउँछु रे, खत्तम मान्छे उरे।
3: त्यो त मैले भन्नै पर्दैन नि, तिम्रो व्यवहारबाटै बुझिन्छ।
2: होइन तिमीलाई जेलसी भएको हो, मसँग हाँसेको बोलेको
3: को हो र तिमी मेरो जेलस हुन?
2: होइन भने किन मेरो पछाडि लागि परेको त?
3: यस्तो वाइगत कुरा नगर है मसँग, तिम्रो पछाडि लाग्ने खाले केटी नसोचे हुन्छ मलाई, बरु पछाडि त को लागिरहेको छ बुझिरहेको छु मैले।
2: भनेको
3: मान्छेले अनावश्यक फोन गरेर म्यासेज गरेर सताइरहेको छौ होइन?
2: कसलाई फोन गरेँ मैले?
3: नयाँ नयाँ नम्बरबाट कहाँ कहाँ फोन हुन्छ एक एक थाहा छ मलाई।
2: मैले कसलाई त्यसो गरेँ? जेपिटी चाहिँ नबन ल।
3: के को जेपिटी, अरूको के कुरा? तिमीले मैलाई फोन गरिरहेछौ, थाहा पाउँदिन भन्ने ठानेछौ होइन?
2: कहिले फोन गरेँ मैले तिमीलाई?
3: थाहा पाउँदिन जस्तो लागेछ। यी यो 714 भएको कसको नम्बर हो तिम्रो होइन?
2: मेरै नम्बर भन्ने चाहिँ के ग्यारेन्टी छ हो?
3: होइन भनेर नजित्दै हुन्छ विवेक, मैले उत्ति बेला मम्मीको नम्बरबाट फोन गर्दा आफैले म विवेक हो कसलाई खोजे भन्दै थियौ त।
2: सिम्पल यार, यो मेरोमा अलिअलि त भइहाल्छ नि, अनि यसैलाई पुरै इस्यु बनाएर कलेजबाट मेरो इन्सल्ट गरिदिइ हिँड्दिने त?
3: तिम्रो लागि सिम्पल होला तर मेरो लागि होइन विवेक, मलाई यस्तो कुरा मन पर्दैन। फेरि पनि यसरी अनावश्यक फोन गर्ने जिस्काउने गर्यो भने म जुन हदसम्म पनि जान सक्छु, याद राख।

0: रमा, काम सकियो?
1: सकियो, खै उता छ र?
0: होइन, आज के भयो यति चाँडै सुत्न पो लाग्यो त?
1: जे भयो नि भयो नि,
0: हेर न फेरि उता फर्केर सुत्यो कि। रमा, यता हेर न, यो गीतमा कस्तो हाँसो उठ्दो भिडियो बनाएर छ कि। रमा रमा प्यारी,
1: हे, मलाई हेर्नु मन छैन, आफै हेर, बरु भोल्युम चाहिँ अलिक कम गर, निन्द लगाइसक्यो
0: यति चाँडै।
1: अनि के गर्नु त?
0: लो के हो, झर्को र फर्को पो छ त, किन रिसाइकिर तिमी? के भयो भन त?
1: जे भयो नि, तिमीलाई मेरो कुरा सुन्ने फुर्सद भए पो त।
0: के भने नि त्यस्तो, के भयो तिमीलाई भन त?
1: केही भएको छैन, मलाई सुत्न देऊ।
0: सुत सुत, आफ्नो कमाइ भएन भने सबैले हेप्छन् भन्नुहुन्थ्यो आमाले। हो रहेछ,
1: मैले कहिले त्यस्तो कुरा गरेको छु र?
0: त्यसो भए के हो भन त, के आमाले के भन्नुभयो तिमीलाई?
1: छैन।
0: अनि तिमीलाई भएको चाहिँ के हो खासमा भन त?
1: यहाँ आफ्नो मिन्स नभएको 15 दिन भइसक्यो।
0: पहिले त टाइममै हुन्थ्यो होइन र?
1: सधैँ टाइममै हुन्थ्यो र त, टेन्सन भयो नि।
0: होला नि त, किन चिन्ता लिन्छौ?
1: खै, खाना पनि खासै खान मन लाग्दैन, सन्देश पेटमा हुँदा जस्तो भएको थियो त्यस्तै भइरहेछ मलाई आजभोलि।
0: ल अब हुनै भने, त्यसमा दुखी हुनुपर्ने कुरा नै के छ र भन त? खुसी हो न टक्क लाएर
1: भयो, खुसी दुःख पाउने भोग्ने सबै मैले गर्नुपर्छ, तिमीलाई त के छ र?
0: ल जे हुनु भएको के रमा, यो खुसीको क्षणमा त हल्का नाच्दिउँ कि क्या हो टक्क लाएर।
1: मान्छेलाई यहाँ कस्तो टेन्सन भएको छ उसलाई भने हेर न।
0: अब किन टेन्सन लिनु पर्यो र, झन् अब छोरी भइदिएदेखि त ओहो घरको शोभा नै छुट्टै हुन्छ, सम्झ त।
1: अहिलेसम्म त एउटा भएको छोरा त छेउ पर्न माने छैन, छोरी भयो भने यस्तो त्यस्तो रे कति न।
0: अब पारा आउँछ कि रमा, तर
1: किनी
0: खै यसपालि पनि तिमी सुत्केरी हुने बेलामा आफू बाहिरै भयो होला जस्छ।
1: के गर्न त खोजिरहेछौ त, यहीँ के गर्दा हुँदैन?
0: खै यता पनि खासै केही होला जस्तो लागेन रमा, अब हाम्रो घरको अवस्था तिमीलाई पनि थाहा छँदैछ।
1: जे जस्तो छ त्यसैमा चलौँला नि, चल्दैछ त।
0: चल्न त चलिरहेछन् रमा, मलाई पनि त रहर छ नि, टन्न पैसा कमाउँला, सके विलास नगरमा एउटा राम्रो घडेर जोडौँला, अनि तिमीलाई पनि खुसी बनाएर राखौँला भन्ने।
1: खै पहिला नि गएकै हो, खासै केही भएन, अब गएर नि भने जस्तो कमाइ होला भन्ने पनि छैन नि।
0: त्यो बेला कोरोनाले गर्दा त्यस्तै भयो, के गर्नु? भन
1: यति बच्चा बसेकै हो भने नि, यस्तो अवस्थामा मलाई पैसा सैसा भन्दा नि तिमी साथ भइदिए हुन्थ्यो जस्तो लाग्छ, पहिला पनि तिमी नभएर साह्रै गाह्रो भयो।
0: हुन त हो नि रमा, अब छरछिमेकका कुरा पनि त तिमीले सुनेकै छौ, मैले यसो गरिन उसो गरिन, सँगैको साथीले यसो गरिसके तैँले केही गरिनस्, सुन्दा सुन्दा म त वाक्क दिक्क भइसकेँ।
1: आ भन्नेले जे नि भन्छन् नि, अहिलेलाई अलिअलि खर्च बर्चको लागि मेरो जागिर छँदैछ नि, घर खर्चमा आमाको अचार बेचेर पुगेकी छ।
0: मलाई पनि तिमीसँगै बस्न मन नभए कहाँ हो र, अब फेरि विदेश जाने भनेर सबैतिर भनिसके, अब एक दुई साल त हो, यसो दुःख गर न, घरमा आमा हुनुहुन्छ छोरो छ, किन चिन्ता लिन्छौ?
1: अँ आमाको बानी थाहा छ त सन् तिमीलाई।
0: त्यस्तो केही हुन्न के रमा, सुर्ता नल्याऊ, अब यहाँ म भएर पनि के नै गर्ने हो र भन त।
1: कमसेकम तिमी यहाँ भइदियो भने मात्रै पनि कति सजिलो हुन्थ्यो सर, सन्देश पनि सानै छ, दुई दुईवटा बच्चा म एक्लैले कसरी स्याहार्ने भन त, मलाई पनि गाह्रो हुन्छ नि।
2: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, विलासनगरका आयुष र खुशबु कुन खेल खेल्न मन पराउँछन्? यसको सही उत्तर हो क्रिकेट। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत कपिल वस्तुबाट सरिता पौडेल, सोलु खुम्बुबाट सृजना तामाङ, डडेलधुराबाट निरज चटौत र कञ्चनपुरबाट गोकुल पन्त विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई, तपाईँले रु 200 को रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, निमकलीको घरमा कसको परिवार डेरा गरी बसिरहेका छन्? प्रश्न फेरि एकपटक, निमकलीको घरमा कसको परिवार डेरा गरी बसिरहेका छन्?
3: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखि 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार शुरूमा 2 त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हस्त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 32।
2: विवेक दाई, यता हेर्नु न दाई, दाई दाई के गर्छ यार? दाई कस्तो यार,
3: यता आ त, यहाँ बस् त, बस् न, पानी पिउँछस्?
2: नै नै ठिक छ, अहिले
3: अलि उठाउन सक्ने वेट पो उठाउनु पर्छ त। ल पानी खा, यसरी एकैपटक ओभर वेट उठाउने हो त? यत्रो दिन भइसक्यो जिम गरेको,
2: यो ओभर वेट भन्दा नि ए यसरी उठाउँदै थिएँ, यो हात यसरी चिप्लिहाल्यो कि, अनि त्यो रडले झ्याप्पै यहाँ दाबे।
3: त्यही चिप्लिन्छ भने त हातमा ग्लोभ्स लगा भने नि, त मलाई कहिले भने मान्दैनस्, छाती त दुखा छैन नि?
2: छैन छैन, त्यस्तो त के भएन।
3: तेरो त धर्न वेट छातीमा मात्र बसेछ, अस्ति एउटाको त झन् घाँटीमै दबाएको थियो भने झन्डै मरेन केटो। बेसिक कुरामा त ध्यान दिनु पऱ्यो नि कडा।
2: हात चिप्ल्यो भने त खतरा हुने रहेछ है दाई।
3: म त उता सेटा भान्दै थिएँ, ए अया अया मात्र सुन्छु होइन, मान्छे देख्दिनँ त।
2: यत्रो मान्छे देख्नु भएन त्यहीँबाट यहीँ?
3: ए यो पिलरले सेक्दो रहेछ नि त, धन्न आज म नदेखा भए त केटो एक मात्र गरिरहेको थिएछ होला, होइन फेरि अरू कोही छैन यहाँ?
2: त्यही भने आज फेरि कोही आएनछन्?
3: आइरहन्छ होइन, सबै गइसके। कति बजे हेरेको छस्? पुरै 9 बजिसक्यो भने।
2: त्योभन्दा पनि तपाईँले अघि एउटा कुरा नोटिस गर्नुभयो?
3: के कुरा?
2: अस्ति त्यो मिलनसँगको लफडा पर्दा आएको थियो नि, याद गर्नुभयो?
3: को भन्छ?
2: त्यही के त, तपाईँले फ्लाइङ किक दिनुभएको थियो नि घुमाएर।
3: त्यो होचे होचे हल्का कपाल पाले गेट।
2: हो, मिलनले मामाको छोरो भन्दै थियो नि।
3: चिने चिने, के भयो?
2: त्यो उता पछाडि ढोकाबाट आयो होइन,
3: अनि
2: अनि एकछिन तपाईँलाई सेटअप हान्दै गरेको हेरिरह्यो, पछि फेरि बाहिर गयो।
3: जान चाहिँ त्यसलाई, डरले भाग्यो होला।
2: अस्ति सबभन्दा धेरै धुलाई त्यसैले भेटेको थिएँ नि, त्यही भएर तपाईँलाई देख्ने बित्तिकै भाग्यो होला।
3: अनि त्यो मिलन एजेरबाट कसरी निस्क्यो रहेछ थाहा पाइस् तैँले?
2: ज्याक लगाएर निस्क्यो रहेछ, किसनले त्यही भन्दै थियो।
3: ज्याक लगाएको पनि कोसँग रहेछ थाहा छ?
2: कोसँग रहेछ?
3: मेरै बाउको साथीसँग नि।
2: ए
3: उहाँले नै माथि फोन गरेर निकाल्न लगाएको अरे नि त।
2: तपाईँलाई कसरी थाहा भयो त? बुबाले फोन गर्नुभएको थियो र?
3: बुढाले के फोन गर्नु, मैले नै पैसा चाहिएर फोन गरेको थिएँ, आफै सोध्दै थिएँ बुढा।
2: के सोध्नु भएको थियो र?
3: त्यो मिलन भन्ने को आयुसँगको लफडामा छ अरे, साथीहरूसँग पनि मिल्न नसकेको भनेर मलाई पो थर्काउँदै थियो बुढाले।
2: त्यो मिलन निस्किसकेपछिको कुरा हो?
3: अस्तिको कुरा हो, आज 4-5 दिन त भो कुरा भएको।
2: किन धोकाले
3: तिमीहरूले खोजे के हो तिमीहरूलाई? अझ कराउँछस्?
2: हात नछोडै तिमीहरू विवेक दाले धम्काउने।
4: भएन हो, चबाङ्गो भयो कि, लुगा सुकाउने ठाउँ बनाऊ भनेको, अलिक डढो बनाऊ है उच्च, बनाइसकेपछि त अलि बलि बनाउनु पर्यो नि होइन?
5: थाहा छ हजुर, थाहा छ, यहाँ ओडिएर केला ठोक्न अप्ठ्यारो भयो के, कुर्ची भइदिए अलिक सजिलो हुन्थ्यो बरु।
4: ल्याइदिउँ त कुर्ची।
5: भयो भयो पर्दैन, सक्यो अब।
6: उच्च दाई, ए उच्च दाई, भाउजू, ए भाउजू, कोही हुनुहुन्न कि क्या हो?
5: ए रमा, जाउ त जाउ, को हेर त बाहिर।
4: एकछिन ल आए।
6: हस् भाउजू।
4: ए टङ्क भाइ पो
6: दाई हुनुहुन्न?
4: हुनुहुन्छ।
5: को हो रमा?
4: धावाका भाइ के?
5: ए बोलाउ न बोलाउ, यतै बोलाउ
6: भाइ।
5: के भयो टङ्क? रन के र घरमै आयो त?
6: सामान सकिरहेको थियो दाई, त्यही भएर आएको।
5: अनि सामान सके यहाँ आउने हो त? गल्लामा पैसा हुँदो पसलमा गएर लिएर आए भए भइहाल्थ्यो।
6: गल्लामा पैसा नभएर हो दाई।
5: ए भाइ, गल्लामा पैसा कसरी हुन्न? 2-4 दिन भयो मैले पैसा चलाएकै छैन त।
6: अब मान्छेहरू उधार खानु पर्यो भने मात्र हाम्रोमा आउँछन्, नत्र आउँदै आउँदैनन्।
5: अनि सामान के सकियो, कति चाहियो अब पैसा?
6: नुन, मसला, चाउमिन, पिठो, खुर्सानी, टमाटर किन्नु छ, सानसुन 2000 जति भए पुग्ला आजलाई।
5: ल ठिकै छ,
7: अहिले 2000 लिएर जाऊ अनि सामान किन्नु, म दिउँसो आउँछु अनि उतै हिसाब किताब गरौँ है त।
6: हस् दाई।
7: ए रमा, तिमीसँग 2000 रुपियाँ छ? देऊ त भाइलाई।
4: एकछिन, त्यही केही पर्ला भनेर राखेको पैसा हो, अरू त
7: तेह्रौँला हो, तेह्रौँला तिम्रो पैसा भएन र। लालु काका पनि कहिले आउने हो? उनी भएको भए अलि सजिलो हुन्थ्यो सामान लिन पनि। अनि भाइ, सब तिम्रै विश्वासमा छाडेको हो मैले पसल, आफ्नै सम्झेर काम गरिराखे होला भन्ने भर छ मलाई।
6: सकेको गरिरहेको छु दाई, अब अर्को मान्छे राख्ने भनेको त्यो पनि कुरै मात्र हो। अब एक्लैले म के गर्नु, पकाउने कि खुवाउने कि भाडा माझ्नु कि?
4: यी पैसा
7: ल टङ्क, अहिलेलाई यो पैसा लग र चाहिएको सामान सबै किनेर राख, म दिउँसो आउँछु।
6: हुन्छ दाई। हस् दाई, म त जाउँ दाई अहिले।
7: कि खाना खाएर जान्छु त टक्क लाएर?
6: ए दाई पनि ल गए दाजु।
7: यो केटोले के गर्यो, 2-4 दिन भयो पसलमा टाइम दिन नपाएको।
4: साउजीले नि लत्तो छोडेपछि काम गर्नेलाई चाहिँ के भन्नु नि?
7: अनि कसलाई छाड्यो लत्तो? तिमी पनि धेरै टेन्सन नथ भाइ।
4: त्यही त, सधैँ टेन्सन छ भन, ढल्ने गरेर धोकेर आऊ, सबै ठिक हुन्छ। अनि
7: सधैँ नै खाएको छैन हो, भन्न पायो भन्दैमा बढै चढाइ नगर न।
4: मैले केही भन्यो भने त तिमीलाई चित्त दुखिहाल्छ नि।
7: फेरि त्यही कुरा नगर न हो रमा, खासमा मलाई तनाव भएको पनि तिम्रो यस्तै कुराले हो क्या। अस्ति पनि त्यस्तै रमिता गर्यौ।
4: अँ भन न, मलाई जे भन्नु छ भन, के गरौँ त भन। अब म बौलाएरमा त हिँड्नु बाँकी छ।
7: मैले वास्तै नगरे जस्तो कुरा नगर न है रमा। तिमी
4: गर्न चाहिँ के गरेका छौ र तिमीले भन त? गाह्रो भएको बेला जताउन जाउँ भन्दा उल्टै तिम्रो घुर्की सुन्नु परेको छ।
7: गएको भयो नि, खर्च मात्रै हुने रहेछ, आखिर उसै ठिक भयो।
4: अँ त्यही भनेर बस, कुन दिन के पर्छ अनि।
7: यस्ता बेकारको कुरालाई लिएर किचकिच किचकिच नगर है रमा।
4: बेकारको कुरा रे? अँ अझ भन न, कहिले काहीँ भए पो चुप लाग्थे नि, अचेल त अलिक बढी नै हुन थाल्या छ है। तिमीले यस्तो गरेर हिँड्ने बेला हो यो?
7: ल ल ल ल, भयो भयो भयो, अब तिमी सुत्केरी नहुन्जेल, मैले रक्सी नखाने भाइ भयो अब।
4: रक्सीको मात्र कुरा होइन है यो, तिम्रो ताल हेर्दा त अरू पनि कुरा छ भन्ने शङ्का लागेको छ मलाई।
7: के कुरा?
4: के कुरा भन्नु नि, न त तिमीलाई मेरो चिन्ता छ, धावा पनि पहिले राम्रो चलेको छ रमा भनेर भन्दै थियौ त, अहिले 1 रुपियाँ छैन भन्छौ, कतै कुनै लखोरीलाई लगेर पोसिरहेको त छैनौ तिमीले?

0: ओइ कुसुम, तिम्रो बाउजूले के पाएको रे?
1: किन चाहे तँलाई?
0: कस्तो थियो भने भन्न
1: छोरी।
0: हो र, कस्तो हेर्न मन लागेको छ मलाई। इन्दु बाउजूलाई दुई तिन दिनमा आउँछु भन्दै है।
1: ल ल
0: कुसुम, अहिले म बाल्टिङ पखालिदिन्छु।
1: यहाँ छोड, म आफै पखाल्छु।
0: अनि किन थचाएको पर्यो आज?
2: बोल्नै मन लागेको छैन उसले।
1: त्यत्तिकै
0: कस्तो रहेछ त, मैले के गर्यो त्यस्तो?
1: मलाई त्यो तनुजसित बोल्न मन छैन भन्दा भन्दै किन बोलाएकी तैँले?
0: ल हेर्न यसको कुरा, स्कुलको पिकनिकमा मैले त्यसलाई बोलाउने हो।
1: पिकनिक भनेको होइन के अघि न तन्नु, तपाईँ नि आइज सँगै फोटो खिच्ने भने बोलाएको होइन तैँले?
0: हे कुसुम, फोटो खिच्न बोलाउँदैमा के हुन्छ?
1: मलाई खिचु खिचु छैन त्योसँग फोटो।
0: एकै कक्षामा पढ्ने साथीसँग पनि नबोलेर साध्य लाग्छ र? सँगै फोटो खिचेमा के चाहिँ जान्छ हौ तेरो? बरु बोल्दा पनि केही जाँदैन।
1: बोल्नु परेको छैन त्यस्तैसँग मलाई। सानो सानो कुरामा झगडा गर्न आउँछ मसँग, पाएसम्म सटर हान्न छोड्दिन। अस्ति कुरै नपरि झगडा गर्न आएकी होइन त्यो?
0: अनि अहिले झगडा गर्न आएँ भन्दा हुन्छ त? तनुले तँलाई माया पनि त गर्थे नि। एकपल्ट पौडी खान जानुलाई त बगेस भने कस्तो रोकी थियो, याद छ? अनि त्यस्तो मिल्ने साथीसँग के झगडा गर्दा त?
1: त्यो कस्तो रिस उठ्दै भएकी छ आजकल, मैले त देखी सहदिनँ। हरिशले मलाई पढायो भने कस्तो डा गर्छ त्यसले।
0: फेरि कसले भन्यो नि तँलाई?
1: अस्ति कञ्चनले भने कि त्यसले डा गरेर हुन्छ? हरिश मेरो पनि त साथी हो।
3: मेरै कुरा हुँदैछ कि क्या हो?
1: ला यो कहाँबाट आइपुग्यो फेरि?
3: के कुरा हुँदैछ हौ तिमीहरूको?
0: होइन होइन, हरिश पनि हामीसँगै पानी लिन आएको भए हुन्थ्यो भनेर कुरा गरिरहेको नि।
3: ओहो, मेरो त्यस्तो डिमान्ड? मान्छे हेर्छौँ भएपछि जसले पनि मन पराउने क्या? होइन त कुसुम,
1: हेर न आफ्नो तारिफ आफूले गरेको फिटिकै सुहाएन।
3: तिमीले गरिदेऊ न त।
0: सुरु भयो हाम्रो स्कुलको हिरोको हिरो दिदी। कुसुम जहाँ गयो त्यही आउनुपर्छ है तिमीलाई।
3: ए झन् तिमीहरूलाई एक्लै पानी बोक्न गाह्रो होला भनेर सघाइदिन आइरहेको छु।
0: त्यही त, काम सघाउन आएको हो के हो हामीलाई थाहा हुँदैन नि।
3: गौरी तिमी पनि धेरै बुझ्ने क्या जे कुरा पनि।
4: हरिश मलाई एकैछिन कुरा भनेको त, आफू एक्लै आएछ।
3: हेर न अझ एक्लै आयो अरे, आफै बाटोमा कता हराउँछ? म त पी गर्न गएको हो कि भनेर हिँडे।
4: टिकटक बनाउन लागेको थिएँ, एकैछिन कुर्न सक्दैन थियो?
3: ल्याङ नगर न तिमी, कुरेर बस्नु झ्याउ लाग्दैन?
4: कुरेर बस्नु झ्याउ लागेको हो कि यहाँ आउनलाई हतार भयो?
0: हे तनु पनि किचकिच नगरिराख न हरिशलाई, खै तेरो गाग्री दिए त म माझिदिन्छु।
4: पिकनिक आएको बेलामा पनि काम गर्नुपर्ने के, झ्याउै लाग्ने। हरिश हामी पनि छिटो पानी लिएर जाऊँ न, साथीहरू डान्स गर्दैछन्, हामी पनि बब्बाल डान्स गर्नुपर्छ कि, जाऊँ न छिटो।
3: अब सबैजना सँगै जाउँला नि। कुसुम पानी भरिसक्यो तिमीले?
1: छैन, निकालिहाले।
0: हरिश तिमीले ल्याएको बाल्टिन देऊ त, म भरिदिन्छु।
3: लौ
0: ल जाऊ अब।
1: आया ओ हेर्नु गौरी, यो सड्केको हातले पानी बोक्दा त दुःख रहेछ।
0: फेरि बोक्न नसक्ने मान्छेले कत्रो ठुलो बाल्टिन बोके कि नि?
3: ल्याउन त कुसुम तिम्रो बाल्टिन, बरु म बोक्दिन्छु। लौ तिमी बरु यो बोक।
4: पानी मात्र किन, मान्छेलाई नै बोक्दौ न अझ, हामीलाई त बहाना बनाउन पनि आउँदैन।
1: म पर्दैन हरिश, म आफै बोक्छु, तिमी तनुको गाग्री बोक्दौ।
3: अब कुसुम तिमी पनि फेरि सुरु नआउ न। खैल्यौ
0: हरिश ले फेरि ओ तनु, कहाँ गाग्री फालेर हिँड्दा भने कस्तो छ भने केटी त
1: के राख्नु नि हरिश, तिमीले जाऊ फगाउ न तिम्रो प्यारीलाई, जाऊ न।
3: कुसुम
1: के भयो कि मेरै गाग्री बोकेर जाने सोचमा छ?
5: रोपेको न फल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रूपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
6: गत हप्ता सोधिएको प्रश्न थियो, गौतम बुद्धको जन्मस्थान कुन प्रदेशमा पर्दछ? यसको सही उत्तर हो लुम्बिनी प्रदेश। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत रोल्पाबाट ऋतु परियार, बाजुराबाट गौरा राउत, सुनसरीबाट गुणराज पराजुली र इटहरीबाट रमिता चौधरी विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ। इन्दु भर्खरै सुत्केरी भएकी छिन्, उनले छोरा पाएकी छिन् कि छोरी? प्रश्न फेरि एकपटक। इन्दु भर्खरै सुत्केरी भएकी छिन्, उनले छोरा पाएकी छिन् कि छोरी?
7: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 98015 75008 फोन गरेर त्यहाँ प्राप्त

0: कोभिड-19 विरुद्ध खोप लगाइसकेपछि कुनै साइड इफेक्ट हुन सक्छ?
1: कोभिड-19 को खोप लगाइसकेपछि अरु खोप लगाए जस्तै सुई लगाएको ठाउँमा हल्का सुन्निने वा सामान्य दुखाई हुन सक्छ।
0: खोप लगाइसकेपछि हल्का ज्वरो आउने, टाउको दुख्ने वा सामान्य थकाइको महसुस हुन सक्छ।
1: खोप लगाएको 24 घण्टा पछि वा केही दिनसम्म पनि सुई लगाएको ठाउँ रातो भयो, पोलियो वा अत्यन्त दुख्यो भने नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु पर्दछ।
2: युनेस्को, विश्व स्वास्थ्य संगठन र एन्टेना फाउन्डेसन नेपालद्वारा जनहितमा जारी सन्देश।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 56।
2: यो ब्याटमा ग्रिप हाल्न पनि लास्टै गाह्रो भयो आयुष।
3: अब हल्का यहाँ माथिबाट मिलाएसै हुन्छ।
2: म चाहिँ यो ग्रिप हाल्न सक्दै सक्दिनँ, लास्टै जाउ लाग्छ।
3: यहाँ अलि लामो प्लास्टिक भएभित्र घुसारेर भइहाल्थ्यो, त्यो पनि भएन र अलि गाह्रो भयो।
2: होइन होइन, बन्दैन भने छोडिदेऊ, घरमै गएर गराउँला।
3: भइहाल्यो अब। अनि कहाँबाट पायो त यो ग्रिप यहाँ ग्राउन्डमा?
2: ए, यो रचनाले ल्याइदिए रहेछ। अस्ति नै पैसा ल्याएको थिएँ ल्याइदिए भनेर, आज ल्याइदिएछ।
3: अनि आजलाई भ्यायो त प्र्याक्टिस?
2: आज पुग्यो। अनि तिमी त आउनै छोड्यौ त क्रिकेट प्र्याक्टिसमा।
3: अब भोलिदेखि आउनु पर्ला, आज त्यस्तै काम परेर भ्याइन। ल, एकपटक समय हेर त कस्तो भयो।
2: ठिकै छ, थ्याङ्क यू है आयुष।
3: ओके, अब जान त होला नि।
2: आज तिमीलाई मैले किन अर्कै देखिरहेको छु, किन होला आयुष?
3: कस्तो अर्कै देख्यौ र?
2: त्यस्तो फुर्तिलो मान्छे आज एकदम डल देखिरहेको छौ कि, सन्चो छैन र?
3: होइन, सन्चै छु, हल्का तनावमा भएर त्यस्तो देखे होला।
2: के तनाव भयो र? फेरि त्यही भिडियो सिडियो बनाउने भाइरल हुने गरे त छैनौ नि?
3: होइन, त्यस्तो त झेप पाए त।
2: अनि के को तनाव भयो त?
3: अब कोठामा बस्ने मान्छेको त्यही त हो नि, राशन खर्च, कोठा भाडा, घरबेटी किचकिच।
2: अनि कोठा भाडा त अस्ति दिइसके भन्ने होइन र? घरबाट ल्याएको पैसा घरबेटीलाई दिए भन्दै थियो त।
3: त्यो पैसाले त पहिलाकै महिनाको तिरे नि, यसपालिको त बाँकी नै छ। बरु छ भने यसो 5,000 जति सहयोग गर न, म पहिलेको अनि यो सबै एकैपटक गरेर देउला।
2: ठिकै छ। अनि अस्तिको पैसाले चाहिँ आइपिओ भरियो त?
3: ए, त्यो आइपिओ भर्यो भर्यो, त्यही दिनेशले भरिदिएको।
2: अनि पर्यो त?
3: खै, त्यो त थाहा भएन।
2: ए, हो र? अस्ति मैले सोद्धा त त्यो दिनेशले मलाई केही थाहा छैन भन्दै थियो त।
3: अब तिमीलाई के झुट बोल्नु र? मैले त्यो पैसा साथीलाई इमर्जेन्सी परेर सापटी दिएको छु।
2: बल्ल कुरा ठाउँमा ल्यायो, को साथीलाई दिएको छौ भन त?
3: तिमीले चिन्दैनौ, त्यो बजारको साथी हो।
2: नाम के हो?
3: डिम्पल।
2: कहाँको केटी हो, के गर्छ, कहाँ बस्छ?
3: धेरै त मलाई पनि थाहा छैन, यहीँ विलासनगरमै बस्छ।
2: अनि त्यस्तो थाहै नभएको मान्छेलाई पैसा दिने त? कि अस्ति त्यो होटेलबाट सँगै निस्किनेवाली त होइन?
3: होटेलबाट निस्केको कसले भने तिमीलाई?
2: भन्नै पर्छ र, मैले देखाए पनि त हुन सक्छु नि।
3: हो,
2: भनेपछि कुरा धेरै अगाडि बढिसक्यो होइन?
3: त्यस्तो के होइन, सामान्य बोलचाल हो। सामान्य बोल्दैमा सँगै बसेर चिया खाँदैमा के हुन्छ र?
2: मैले त्यसो नगर भने होइन, आफूले चिनेका साथी सर्कलसँग बसेर खाऊ न, तर चिन्दै नचिनेको मान्छेले गलत नियतले फसाइदियो भने के गर्छौ आयुष?

0: लेफ्टलाई राइट, राइटलाई लेफ्ट, लेफ्टलाई राइट, राइटलाई लेफ्ट, के हो यस्तो यो?
1: सानो बच्चाहरू त झुक मामु।
0: लजु तिमी चुप लाग त, तिमीलाई भनेको छु मैले। हँ जोइसी, कुन लेफ्ट कुन राइट हो भन्ने पनि थाहा छैन तिमीलाई?
2: यता लेफ्ट, यता राइट,
0: यता उता कता? तिम्रो कुन हाततिर लेफ्ट अनि कुन हाततिर राइट हो त्यो भन खुरुक मलाई।
1: उसले बिर्सिन्छ क्या मामु।
0: लजु तिमीलाई मैले अघिदेखि चुप लाग भनिरहेको छु, बाठी हुन्छौ? तिम्रो पनि मार्क्स गतिलो छैन नि, सब विषयमा आलु छ, बुझ्यौ?
1: त्यस्तो त केही पनि छैन।
0: के रे, नयाँ क्लासमा जाँदैछु, जति ठुलो क्लासमा पुग्यौ नि त्यति नै पढाइ एकदमै टफ हुन्छ। तिम्रो बाबाले भने जस्तो खेलेर पढाइ हुँदैन, बुझ्यौ?
2: खेल्दै सिक्दै,
0: चुप, खेल्दै सिक्दै सिक्दै खेल्दै। यो एक महिना तिमीहरूलाई कसरी पढाउनु पर्छ नि मैले जानेछु। त्यो टिभी कसले खोलेको, बन्द गर लजु। हरेक विषयमा डिस्टिङसन आएन भने नि खाना पनि दिन म हेरिराख्न। नयाँ खुरु खुरु पढ्ने।
3: ए छोरीहरूलाई पढाउँदै हुनुहुँदो रहेछ, मैले डिस्टर्ब गरेँ दिदी?
0: ए के केही छैन रमा, बस न।
3: होस् दिदी, म पछि आउँछु नि।
0: बस न बस, केही फरक पर्दैन। ल जो तिमीहरू उता गएर आफ्नो कोठामा गएर पढ त, त्यो अघि मैले दिएको नि क्लास टेस्टमा बिगारेको सबै होमवर्कहरू गर है फटाफट।
1: हुन्छ मामु।
3: दिदीले पनि कति काम भ्याउनुहुन्छ कि, अफिसको काम, घर फर्केर छोरीहरू पढाउने काम।
0: के गर्नु रमा, मैले नगरे कसले गरिदिन्छ र? यस विषयमा जगतको मेरो फेरि कुरै मिल्दैन।
3: किन र दिदी?
0: अब ऊ मार्क्स भनेको केही होइन, बच्चाहरूले खेल्दै सिकिहाल्छ नि भन्छ। अब कम्पिटिसन जित्ने त अङ्कलले नै हो, जमाना फेरि कम्पिटिसनकै छ, फेरि जमाना अनुसार चल्नु पनि त पर्यो नि।
3: मलाई त हजुरहरू दुवैजना एकदमै तगडा लाग्छ, नानीहरू पनि हाम्रो सन्देश हेरिकन निकै नै तगडा छन्।
0: अब सन्देश पनि दिमाग नभएको त कहाँ हो र, कुरा कति छिटो बुझ्छ। तर अचेल अलि धेरै नै झगडालु भएको छ है त्यो बच्चा।
3: त्यही त दिदी, मोबाइल भनेपछि बुतुक्कै हुन्छ, लुकाइदियो भने रिसाएर उपत्रो गर्छ,
0: अनि उसबले पिट्नुहुन्छ होला नि।
3: बाउ छोराको ऱ्याङथ्याङ नै मिल्दैन, उनी कुटिहाल्ने, ऊ चाहिँ बाउले जे जे नगर भन्छ त्यतै गर्ने।
0: त्यही त, केटाकेटीलाई लाइनमा ल्याउनु पनि साह्रै गाह्रो छ। अनि सानीको?
4: सानीको ठिकै छ, आँखामा सानोतिनो समस्या थियो, अस्ति आँखा शिविरमा लगेर जचाको, कचेरा निको पार्ने दबाई दिएका छन्।
0: ए
4: अनि जगत दाई खोइ त दिदी?
0: अब समाजसेवीलाई समाजसेवा गर्दैमा फुर्सद कहाँ छ र, आउला नि बिस्तारै खाना खाने बेलासम्म।
4: ए
0: किन, जगतसँग केही काम थियो र तिम्रो?
4: होइन होइन, त्यस्तो काम त केही थिएन।
0: त्यस्तो काम त केही थिएन भन्नाले अलिअलि काम चाहिँ थियो।
4: दिदी पनि कुरोको चुरो पक्रेर कुरा गर्न निकै सिपाल्यो के तपाईँ।
0: त्यस्तो होइन, तिमीले कुरै त्यस्तो गरेपछि सोध्नु परेन त मैले, मलाई भन्न मिल्ने भए भन।
4: किन नमिल्नु दिदी, खासमा हजुर र दाई दुवैलाई भनिसकेको कुरा न हो।
0: कुन कुरा, ऋणको?
4: होइन होइन दिदी, जागिरको कि।
0: ए हो र, जगतलाई पनि भनेको थियो?
4: हजुर दिदी।
0: ए भनेपछि ललिता दिदीले काम खोज्दिनन् भनेर दाईलाई भने कि?
4: दिदी पनि त्यस्तो सोचे होला त, आफूलाई आखिरी परेको बेला त जसलाई भनेर हुन्छ सबैलाई भनेकी थिएँ, दाईले कुरा गरिदिएको ठाउँबाट चाहिँ फोनै आयो।
0: केबाट?
4: एउटा बिमा कम्पनी रहेछ त्यसैको, बिमा अभिकर्ताको लागि कुरा भएको छ।
0: खासै गतिलो जागिर त होइन त्यो, अब त्यही पनि अरू केही काम नहुँदा गरिराखे त ठिकै हो।
4: किन र दिदी, पैसा कतिले हुन्न?
0: अब बिमा गर्ने ग्राहक जति बढाउन सक्यो त्यही अनुसार कमिसन आउने त हो, खट्नुपर्छ धेरै नै।
4: ठिकै छ दिदी, अहिलेलाई काम पाए भयो, जगत दाईले पनि अलिक राम्रो ठाउँ नहुन्जेलसम्म यसैमा काम गर्नु भन्नुभएको छ।
0: मैले त अब अलिकति राम्रै काम भेटिन्छ कि भनेर हतार नगरेकी थिएँ, अब तिमीले जगतलाई नै गुहार्न पुगेछौ।
4: होइन दिदी, अहिले गतिलो काम नपाउन्जेल यही भए पनि गर्नै पर्यो, पछि हजुरले भने जस्तै राम्रो काम भेटियो भने चाहिँ गर्नु पर्ला।
0: हजार दिन पनि नपुगेको सुत्केरी मान्छे, यस्तो चर्को घाममा गाउँघर चाहने काम किन गर्छौ? हप्ता दस दिनमा त केही सजिलो काम पाइन्छ कि, म मिलाइदिउँला नि।
4: होस् दिदी, जगत दाईले भन्नुभएको काम मैले गरिनँ भने फेरि उहाँलाई पनि अप्ठ्यारो पर्ला।
0: तिमीहरूको त सबै सरसल्लाह भइसकेको रहेछ त, मलाई सोधे चाहिँ गरे जस्तो किन बिचमा पार्न खोजेकी त? तिमी आफूलाई जे सजिलो लाग्छ त्यही गर, मसँग सल्लाह नै किन लिनु पर्यो र?
5: ला फोन उठा, कसको
0: फोन हो र?
6: हरिसको।
5: अनि नम्बर सेभ गरेकी छैनस्?
0: ए किन गर्नु पर्यो, नम्बर याद छँदैछ नि मलाई।
5: कस्तो होला फोन गरे गर्छ भनेर, उठा त एकचोटि।
0: हस् कुरै गर्न मन छ मलाई,
5: फोन नै काटिदिएछ केटी।
0: ए गौरी दिक्क लागेछ कि, नजिस्कन त।
5: धेरै टेन्सन नलिन। ओ साँच्ची हाम्रो फिल्म कहाँ पुगेको थियो अरे?
0: खै मोबाइलले त यहाँले परेको छैन होइन फिल्म सिम।
5: कस्तो छुच्ची रहेछ, डाटा सकिन्छ भन्नु होला नि, पिन नगर न म हालिदिन्छु कि।
0: कस्तो बुझ्दिन यार, यो आफूले यहाँ कस्तो टेन्सन भइरहेछ, उसलाई चाहिँ फेरि फिल्म हेर्नु परेको छ।
5: अनि एउटै कुरा सोचेर बसेको थियो भने टेन्सन हुँदैन त, बरु फिल्म हेऱ्यो भने झन् रिफ्रेस हुन्छ भनेर आफू चाहिँ तिनपल्ट हेरिसकेको फिल्म पनि हेरिरहेको छु, ऊ चाहिँ हेर न। अँ
0: मैले टेन्सन लिन्छु भनेर ल्याऊ र, मेरो ठाउँमा त भएको भए तैँले थाहा पाउँथिस्।
5: मैले त्यसो भन्न खोजेको होइन कि कुसुम, टेन्सन लिएर मात्र प्रब्लम सल्भ हुँदैन नि पो भन्न खोजेको त।
0: हुन त हो, तर हेर्नु मैले के गल्ती नै नगरे पनि म सबैको अगाडि कस्तो नराम्रो भएको छु के। छ्या, त्यसमाथि त्यो हरिस पनि भएको नभएको कुरा लगाएर हिँडिरहेछ।
5: कुसुम एउटा कुरा सोचो नरिस है त।
0: के
5: साँच्ची त्यो दिन हरिस र तेरो बिचमा केही त भएन नि है? अयो कस्तो होला भने
0: तँलाई मैले कतिचोटि भन्नु हो, कतिचोटि भन्नु, केही पनि भएको थिएन भने कतिचोटि भन्नु तँलाई? आफ्नै बेस्टफ्रेन्डले त विश्वास गर्थे नि, अरूलाई के भन्नु छ?
5: या कस्तो दुःखले गरी पुट्यो कि होला बदनी, अब फेरि होइन त्यहाँ ठुस्स परेर बसेको। नरिसा नहोला सरी के,
0: तँसँग म किन रिसाउँछु के गौरी। तँ त हेर, तँ त आफूलाई लागेको कुरा अगाडि नै भन्छस् होइन। त्यो हरिस त कस्तो पो रहेछ यार, मलाई त त्योसँग यस्तो चित्त दुखेको छ नि।
5: अब भने है त्यही कुराले तँ यस्तो टेन्सनमा बसिरहेछस्, अनि ऊ त हेर नि त पुरा हिरो भनेर हेरिरहेछ। केटाहरूलाई चाहिँ कसैले नराम्रो भन्दैन रहेछ है?
0: खै म त कतै जानै हुँदैन हेर, बिहान धारामा पानी लिन गएको है, सबैजना मुखामुख गर्छन्, मलाई त कुन बेला घर आउँ जस्तो भएको थियो।
5: त्यही भएन यहाँका मान्छेहरू पनि फेरि बुझ्दै नबुझ्छन् भने,
0: त्यही गुणदेवी ठुली आमाले गर्दा हो नि, कस्तै रहेछन् बुढी, उसैले हो गाउँभरि हल्ला फैलाएको।
5: त्यही त कस्तो बुढी रहेछ भने भूतलाई दिउँ जस्तो।
0: अँ आजकल त म बोल्नै छोडिदिइसकेँ नि,
5: अनि किन बोल्नु पर्छ त्यस्तोसँग?
0: हेर गौरी आजकल त मलाई जसले पनि मेरै कुरा गरे जस्तो लाग्छ यार, मलाई नै नराम्रो भने जस्तो लाग्छ।
5: त्यही त
0: ल, बाहिरको मान्छेले त मेरो विश्वास गरेनन् गरेनन् है, आमाले पनि मलाई नराम्रो भन्नुहुन्छ हेर त।
5: हो र?
0: अँ तैँले केही नगराए भए पनि समाजको अगाडि इज्जत गइहाल्यो भन्नुहुन्छ, उहाँहरूको लागि त केटाकेटी सँगै बस्नु नै ठुलो कुरा हो रे, मैले अरूलाई भन्ने बाटो दिएँ रे, समाजको अगाडि उहाँहरूको इज्जत गएर के हो।
5: ए त्यही भएर सबै आमाहरू त्यस्तै हो कि, हाम्रो मम्मी पनि खालि छोरीको इज्जत छोरीको इज्जत भन्नुहुन्छ।
0: आजकल त झन् हेर आमाले मलाई खालि निहालिरहनुहुन्छ, अस्ति त मोबाइल नै खोजिरहनु भा, अनि सौगाताले भनेर बल्ल बल्ल फिर्ता मागेको नि।
5: किन हरिसँग बोलिस भनेर?
0: होला नि, जे गर्दा पनि भनेर गर्नुपर्ने रे, काम नपरी घरबाट निस्किन नपाउने रे। हेर म त आफ्नै घरमा पनि नजरबन्दमा परे जस्तै भएको छु, अरू त अरू स्कुल गएर आउँदा पनि काका नगएर आएको जस्तो गरी केयरकार गर्नुहुन्छ भने।
5: लौ अब केही नपाएर स्कुल जानु भनेर चाहिँ कहाँ जान्छ हौ?
0: त्यही भने हेर गौरी, कुन दिन आमाले कुसुम अबदेखि त स्कुल जानु पर्दैन भन्नुहुन्छ भन्ने डर लाग्न थालिसक्यो मलाई।
5: तर साँच्चै कि तेरो आमाले तँलाई स्कुल जानु पर्दैन भन्नुभयो भने चाहिँ के गर्छस् कुसुम?
6: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
7: गत हप्ता सोधिएको प्रश्न थियो, बच्चा जन्मेपछि 15 महिनाभित्र कतिवटा खोप लगाउनु पर्छ? यसको सही उत्तर हो 13 वटा। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत चितवनबाट सुमन घिमिरे, उदयपुरबाट पवित्र राई, मोरङबाट सुस्मिता परियार र सुर्खेतबाट करुणा ओली विजेता बन्नुभएको छ। यहाँहरू सबैजनालाई धेरै धेरै बधाई, तपाईँले रु 200 को रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, स्थानीय तहको निर्वाचन कहिले हुँदैछ? प्रश्न फेरि एकपटक, स्थानीय तहको निर्वाचन कहिले हुँदैछ?
8: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तोता इन्द्र सराखड्का।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। एन्टेना फाउन्डेशनको प्रस्तुति नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार यही समयमा विभिन्न विषयमा छलफल गर्ने गर्दछौं। चुनावको मिति नजिकिएसँगै दल तथा उम्मेद्वारहरूले देशभर आक्रामक रूपमा प्रचार प्रसार अगाडि बढ़ाएका छन्। उम्मेद्वारहरूले भोट माग्न खेतबारी बनापाखा अहिले पुगिरहेका छन् भने आफूलाई भोट दिएर जिताएमा यसो गरिदिन्छौ उसो गरिदिन्छौ भन्दै आश्वासन पनि बाँडिरहेका छन्। त्यस्तै दलका शीर्ष नेताहरूले भने एकअर्कालाई भाषण मार्फत घुसपेच पनि गरिरहेका छन्। अघि पछि गाउँघरमा नाकमुख नदेखाउनेहरू पनि अहिले गाउँमा गएर बारी खन्दै गरेको, धान काट्दै गरेको दृश्यहरू पनि हामी सामाजिक सञ्जाल मार्फत देख्न सक्छौ। हामी पनि नेपाल चौतारीमा निर्वाचनसँग सम्बन्धित विविध विषयमा छलफल गर्दै आइरहेका छौ।
2: नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान सभा 8 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज एन्टेना FNबाट पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका पनि कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। यदि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013456 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्ना विचार लेख्न सक्नुहुन्छ।
1: चुनावका बेला नेता तथा उम्मेद्वारले चुनाव जित्ने भर्याङको रूपमा प्रयोग गरिने ठूलो संख्या सुकुम्बासीको छ। आफूलाई भोट दिए जग्गाको लालपूर्जा हातमा दिने बाचा सहितको भेटघाट र भाषण गर्ने पुरानै शैली अनुसार अहिले पनि उम्मेद्वारहरू सुकुम्बासी बस्तीमा पुगेर भोट मागिरहेका छन्। 2074 सालमा भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा सबैजसो पार्टीले घोषणा पत्रमा सुकुम्बासीहरूलाई जमीनको लालपूर्जा दिने, झुप्रा घर रंगीन बनाइदिने, भौतिक पूर्वाधार विकास गरिदिने लगायतका विषय राखेर चुनावी मैदानमा गएका थिए। तर 5 वर्ष बितेर अर्को चुनाव आइपुग्दा पनि ती प्रतिबद्धता कुनै पार्टीले पूरा गरेका छैनन्। बरू जस्ताको त्यस्तै मुद्दा र त्योभन्दा थप आकर्षित आश्वासनका साथ उम्मेद्वारहरू फेरि सुकुम्बासी बस्तीमा पुगेका छन्। यो समुदायको लागि लालपूर्जा दिने भनेर मुलुकमा 6 दशकमा 24 वटा आयोग पनि बनाइयो, उत्तिकै मात्रामा बजेट पनि खर्च भयो। तर पनि सुकुम्बासीको हातमा लालपूर्जा पुग्न सकेको छैन। पटक पटक भूमिको माग गर्दै आएको नेपाल बसोबास बस्ती संरक्षण समाजले देशव्यापी रूपमा समानताको स्वतन्त्र महाअभियान नो लालपूर्जा नो भोट अभियान समेत चलाएको थियो। आज हामी नेपाल चौतारीमा नेपालमा भूमिविहीन अथवा सुकुम्बासीको अहिलेको अवस्था र अहिलेको निर्वाचनलाई जोडेर सुकुम्बासीको अधिकारका लागि लामो समयदेखि आवाज उठाउँदै आउनुभएका भूमि अधिकार कर्मी जगत देउजासँग कुराकानी गर्दैछौ। जगतज्यू, यहाँलाई कार्यक्रम नेपाल चौतारीमा स्वागत छ। अनि आजभोलि केमा व्यस्त हुनुहुन्छ?
3: म आफ्नो संस्थामा भूमिको कृषिको मुद्दा उठाउने काम गरिरहेको छु। अहिलेको यो चुनावमा पनि कसरी उत्पीडितहरूको आवाजलाई अलिकति बलियो बनाउन सकिन्छ भनेर संगठनसँग मिलेर काम गरिरहेको छु। त्यही नै हो खास चाहिँ मैले अहिले गरिरहेको।
1: हजुर, अब यहाँ लामो समयदेखि भूमिविहीनहरूको आवाज उठाउँदै आउनुभयो, होइन? यो सबैले बुझिने गरेर सुकुम्बासी भनेको के हो, यो सजिलो तरिकाले बुझाइदिनुहोस् न।
3: सुकुम्बासी भनेको अब हामीले दुई हिसाबले हेर्नु पर्यो हुन्छ। एउटा चाहिँ अहिलेको कानूनले गरेको परिभाषा र अर्को चाहिँ व्यवहारमा देखिएको स्थिति। हाम्रो विद्यमान ऐन र नियमावलीले चाहिँ सुकुम्बासी भनेको नेपालभर आफ्नो स्वामित्वमा दर्ता कानुनी हिसाबले दर्ता भएको जग्गा नभएको र त्यो जग्गा जोड्न सक्ने आफ्नो आम्दानीको स्रोत अथवा सामर्थ्य नभएको परिवारलाई सुकुम्बासी भनेर परिभाषा गरिएको छ। तर त्यसमा व्यवहारमा एउटा के समस्या देखिएको छ भने जमिन भएको तर नाम मात्रकै जमिन भएको अथवा त्यसमा घर बनाउन पनि नपुग्ने अथवा त्यो जग्गा छ तर जोखिम क्षेत्रमा छ, यो विषयलाई पनि हामीले समेटेर जानुपर्ने हुन्छ। तर कानुनले समेटेको छैन, तर अहिलेको कानुनले भन्दाखेरि चाहिँ देशभर आफ्नो स्वामित्वमा जमिन नभएको र जमिन खरिद गर्न सकिने सामर्थ्य पनि नभएको व्यक्ति र उसको परिवारलाई सुकुम्बासी भनिन्छ।
1: हजुर, त्यस्तो नेपालमा कति मात्रामा छ सुकुम्बासीहरूको यो संख्या र उनीहरूको अहिलेको अवस्था चाहिँ कस्तो छ?
3: सुकुम्बासीको संख्या हामी कहाँ यकिन छैन र यो अहिले चाहिँ हामीले एउटा अनुमान गर्न सकिने स्थितिमा चाहिँ पुगिएको छ, म त्यो कुरा तपाईँलाई राख्छु। हाम्रो भनौँ न यो देशव्यापी रूपमै तथ्याङ्क लिनुपर्ने भएको हुँदाखेरि कुनै पनि निकायसँग हामीसँग यति सुकुम्बासीको संख्या छ, यति भूमिहीनको संख्या छ, यति अभ्यस्त बसोबासीको संख्या छ भन्ने किसिमको एकिन डाटा हामीसँग छैन। तर भूमिहीन सुकुम्बासी र अभ्यस्त बसोबासीमा त्यो कुरा अहिले कतै मिल्यो भने राखौँला, करिब 13 लाख परिवार भनेको हाम्रो कुल घर संख्याको चौथाइ संख्या चाहिँ परिवार यो भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अवैध बसोबासी हुनुहुन्छ। तर त्यसमध्ये पनि यो भूमिहीन सुकुम्बासीको संख्या चाहिँ करिब 3.5 लाखदेखि 4 लाख परिवारको हाराहारीमा देशभरि रहन्छ र त्यो संख्या चाहिँ पहिले आजभन्दा 10-12 वर्षभन्दा अहिले चाहिँ घटेको स्थितिमा देखिन्छ। किनभने धेरै सुकुम्बासी परिवारहरू आफ्नो आर्जनबाट अथवा वैदेशिक रोजगारीमा दुःख सुख गरेर गएर एउटा घडेरीसम्म जोड्नु, किनभने राज्यबाट पाउने अपेक्षा पनि मरेर गइरहेको अवस्थामा घडेरी जोडेको कारणले गर्दाखेरि यो संख्या चाहिँ अहिले घट्दो अवस्थामा देखिन्छ।
1: हजुर, भनेपछि पहिलेको भन्दा अहिले वैदेशिक रोजगारीमा गएर पनि अवस्था चाहिँ अब संख्या चाहिँ घट्दो छ, तर पनि अब यो जो छन् नि यहाँले भन्नुभयो संख्याको यति हाराहारीमा छ भनेर, उनीहरूको अवस्था चाहिँ कस्तो छ अहिले?
3: अब यसको समस्याको आकार त मैले तपाईँलाई भनिहालेँ, समस्याको आकार धेरै नै ठुलो हो। किनभने यो अथवा त्यो भूमिहीन दलित या भूमिहीन सुकुम्बासी या अव्यवस्थित बसोबासी यो वा त्यो नाममा यससँगै जोडेर आउने अरू तपाईँको चाहिने बलुवा प्रथाहरू पनि छ हामीसँग, हलिया, कमैया, हरवा, चरवा। अब कुल परिवार संख्याको चौथाइ परिवार संख्या यी समस्याहरूबाट जोडिनु भएको छ अथवा समस्या भोगिरहनु भएको छ र यो समस्याको आकार पनि एउटै छैन। यो सुकुम्बासीहरूमै पनि त्यो गहिराइ चाहिँ फरक फरक छ। किनभने कोही चाहिँ तपाईँको आज होइन, हिजोको उहाँहरूको चाहिँ अघिल्लोभन्दा अघिल्लो अघिल्लो र अघिल्लो धेरै पुस्तादेखि नै आफ्नो नाममा एक चिम्टी पनि जमिन नभएको र जमिन प्राप्त गर्ने आशमा धेरै पुस्तौँ पुस्तौँ बिताउनु भएको एउटा त्यस्तो खालको वर्ग छ भने, कोही चाहिँ अब पछाडि यो विपदले गर्दाखेरि अरू कुनै समस्याहरू आएर पनि भूमिहीनहरू हुनुभएको छ र उहाँहरूको अवस्था भनेको मूलत एउटा चाहिँ आवासको अधिकारबाट वञ्चित हुनु पर्यो। किनभने आफ्नो जमिन नभएपछि त्यो सुरक्षित खालको आवास बनाउन पनि समस्या देखिन्छ अनि त्यो जमिन को कारणले पाउने अरू सेवा सुविधाहरू, राज्यबाट पाउने सेवा सुविधाहरूबाट पनि उहाँहरू वञ्चित हुनु परिरहेको छ। त्योभन्दा बढी त अझ यो घर टोल समुदायमा जुन किसिमको एउटा सम्मानपूर्वक व्यवहार उहाँहरूले एउटा आदर सम्मान पाउनुपर्ने हो, त्यो पनि कमजोर भइरहेको अवस्था देखिन्छ। धेरै नै समस्या छ र खास गरी यसले गर्दाखेरि आवास अनि त्यसपछि गएर खाद्य अधिकार, शिक्षा, स्वास्थ्य। अहिले तपाईँको के छ भने अब हामी कहाँ त अब शिक्षा र स्वास्थ्य त एकदमै महँगो भएर गइरहेको छ, आधारभूत के मौलिक हकमा राखे पनि। यो कारणले गर्दाखेरि पनि धेरै नै यो आधारभूत अधिकारहरू हनन भइरहेको, एउटा अपहेलित अवस्थामा रहनु परेको, जहिले पनि एउटा असुरक्षित तरिकाबाट बाँचिरहनु परेको एउटा नमिठो स्थिति छ अहिले।
1: हजुर, हामीले यो सुकुम्बासीहरूको अथवा आफ्नो जग्गा नभएकोहरूको समस्याको कुराकानी गरिराख्दाखेरि चाहिँ कतिपयलाई पनि के लाग्छ भने नेपालभित्रै नेपालीहरू नै कसरी सुकुम्बासी बन्छन् भन्ने पनि लाग्छ, कसरी बन्छन्?
3: यसको दुई तिनवटा मुख्य कारणहरू छ। एउटा चाहिँ हाम्रो भनौँ न खास गरी राणा शासनकालमा र त्यसपछि पञ्चायतकालमा पनि र त्यो अवस्था अहिले पनि छ, म राखौँला। यो हाम्रो भूमिको वितरण चाहिँ हामीले सीमित एउटा राज्यको वरिपरि रहेको वर्गलाई हामीले वितरण गऱ्यौँ र अहिलेको हाम्रो कतिपय नीति कानुनहरू पनि खास गरी मान्छेले जमिन बचाएर राख्न सक्ने स्थिति छैन। त्यस कारणले गर्दाखेरि एउटा त हामीले पहिल्यै खास जसले यो जमिनलाई खेतीयोग्य बनायो त्यो वर्गलाई जमिन वितरण गरेनौँ। त्यसलाई नियन्त्रण गर्नलाई राज्यको वरिपरि रहेका संयन्त्रहरू, उसका कर्मचारीहरू, उसका पुजारीहरू, उसका भाइ बहादुरहरूलाई जमिन बाँड्यौँ। जमिनको अन्यपूर्ण वितरणको कारणले गर्दाखेरि पनि एउटा चाहिँ नि भूमिहीनता जन्मेको छ। अर्को एउटा मुख्य कारण चाहिँ हाम्रो चाहिँ देश चाहिँ एकदमै भौगोलिक हिसाबले पनि विविध खालको छ र प्रकोपको जोखिम चाहिँ हामीले धेरै नै भोगिरहेका छौँ। त्यसो हुँदाखेरि पनि गृह मन्त्रालयको एउटा तथ्याङ्क अनुसार हेर्दाखेरि त जति सुकुम्बासीहरू भइरहनु भएको छ त्यो सुकुम्बासी हुने सङ्ख्या चाहिँ करिब 40-45% चाहिँ यो बाढी, पहिरो, डुबान आदि इत्यादि कारणबाट पनि भइरहेको छ। साथसाथै यो जुन कस्तो हुन्छ भन्दाखेरि एउटा साइकल हुन्छ। अब आफ्नो जमिन नभएपछि उसले ऋण पाउँदैन अथवा थोरै जग्गा छ भनेदेखि उसले चाहिँ तपाईँको अरू शिक्षा, स्वास्थ्य, किन घरमा मसँग एक दुई कठा जग्गा छ तर मेरो घरमा कोही मान्छे बिरामी भयो भनेदेखि म चाहिँ अब भूमिहीन हुन्छु भनेर त्यो जग्गा नबेचिकन उपचार नगरेर त कोही पनि बस्दैन, राज्यले त उपचार गरिदिँदैन। त्यसो भएको हुनाले विभिन्न कारणहरू छन् र मुख्य कारणहरू भनेको मैले अहिले यही भनेकै कारण हो र अहिले पनि तपाईँको अलि अगाडि मिटल ब्याजीहरूको आन्दोलन पनि हामीले हेऱ्यौँ। यो गरिब वर्गको चाहिँ यो खास औपचारिक ऋण प्रक्रियामा उहाँहरूको पहुँच छैन, उहाँहरूले अनौपचारिक प्रक्रियाबाट ऋण लिँदाखेरि चाहिँ त्यसको ऋण तिर्न सक्ने स्थिति नै रहँदैन र जग्गा गुमाउनुपर्ने स्थिति रहन्छ। अर्को चाहिँ अब विस्तारै यो परिवार सङ्ख्या बढ्दै जाँदाखेरि पनि जस्तो पहिले अब थोरै एक दुई कठा जग्गा हुन्छ अनि चार पाँच भाइ हुँदै गएपछि, बहिनी दिदी हुँदै गएपछि त्यो सङ्ख्या पनि बढ्दै जाने हुनाले पनि यो समस्या भइरहेको हो।
1: जस्तै यो कोशी पीडितका पीडितहरूले चाहिँ लालपूर्जा हातमा छ, जग्गा छैन भनेर आन्दोलन गरे पटक पटक। कतिपयहरूले हामीसँग लालपूर्जा नै छैन भनेर पनि आन्दोलन गरे अथवा माग गरे। तपाईँहरू जस्ता अधिकार कर्मीहरूले आवाज पनि उठाइराख्नु भएको छ। खासमा कहाँनिर यो समस्या भयो?
3: हो, तपाईँले भन्नुभएको जस्तो अब कोही चाहिँ हातमा कागज छ, जग्गा धनी प्रमाण पूर्जा छ तर फिल्डमा जग्गा भएको सङ्ख्या पनि ठुलै नै छ यो, किनभने हाम्रो नदीको बाढी आदि इत्यादिको कारणले गर्दाखेरि। अब अर्को चाहिँ अब जमिन फेरि फिल्डमा जमिन भएर त्यसको स्वामित्व नभएर भूमिहीन भएको सङ्ख्या पनि ठुलो छ। अहिले मैले भनेको करिब 4 लाख जति होला बढीमा भनेर मैले जुन सङ्ख्या भनेको शुद्ध सुकुम्बासीको चाहिँ त्यसमध्ये चाहिँ आधा जस्तो मान्छेहरूलाई नयाँ जग्गा दिनु पर्दैन। फेरि उनीहरू अहिले पनि सरकारी जग्गामा लामो समयदेखि पुस्तौँदेखि बसिरहनु भएको छ, खालि पूजा मात्रै प्राप्त नगर्नु भएको, खालि कानुनी स्वामित्व मात्रै प्राप्त नगर्नु भएको, यस्तै स्थिति छ। अब तपाईँको प्रश्नमा चाहिँ मेरो यो क्षेत्रमा काम गर्दाखेरिको अनुभवले हेर्दाखेरि यो समस्या करिब करिब 7-8 सालदेखि नै यो भूमिहीनको समस्या, भूमि सुधारको मुद्दाहरू उठ्न थालेको देखिन्छ र 2012-13 सालबाट यो सुकुम्बासीको समस्यालाई हल गर्नलाई राज्यबाट केही न केही पहलहरू भइरहेको हामीले अभिलेखहरू हेर्दाखेरि पनि थाहा पाइन्छ। तर अब अहिलेसम्म पनि जुन हिसाबबाट यसको समस्याको एउटा समाधान हुनुपर्ने थियो त्यो नभएको चाहिँ देखिन्छ। तर के पनि नभएको भन्नेतिर पनि हामी छलफल नगरौँ भन्ने मेरो अनुरोध छ र पछिल्लो समयमा आएर चाहिँ 2076 सालमा भूमि सम्बन्धी ऐनलाई संशोधन गरेर ऐनमै यो भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी भनेको के हो भनेर परिभाषा खिटिएको छ अनि कस्तो भूमिहीन सुकुम्बासीले जमिन प्राप्त गर्नुहुन्छ र उहाँहरूले कतिसम्म जमिन पाउनुहुन्छ भन्ने कुराहरू पनि नियमावलीमा खिटिएको छ। अव्यवस्थित बसोबासीलाई पनि कुन वर्गमा रहेको कस्तो हदसम्मको लागि चाहिँ एकपल्ट जमिन दिने भन्ने कुराहरू स्पष्टसँग लेखिएको छ र आयोग बनाएर यो समस्यालाई समाधान गर्ने भन्ने कुरा पनि त्यहाँ लेखेको छ। मैले किन यो कुरा उठाएको भनेदेखि जति पनि 2012-13 सालदेखि यो सुकुमासीको समस्यालाई हल गर्न खोजियो तर कतै पनि कानुनमा कुनै कुरा लेखिएको रहेनछ। खालि एउटा सरकार फेरिएपछि नै एउटा गठन आदेशको भरमा यति महत्त्वपूर्ण मुद्दामा काम गर्न खोजेको रहेछ तर नयाँ संविधान निर्माणपछि र 76 सालको यो भूमि ऐनले एउटा नयाँ एउटा पाइला नयाँ एउटा भनौँ न चरण चाहिँ यसले एउटा पार गरेको छ। म यसलाई एउटा सकारात्मक रूपमा लिन्छु। त्यसबाहेक अहिले चाहिँ यो यो अब हाम्रो यो सुकुम्बासी समस्याको व्यवस्थापन चाहिँ सङ्घ प्रदेश र स्थानीय तह तिनटै सरकारको एउटा साझा चाहिँ तपाईँको कार्यसूचीमा राखिएको छ र यसरी हेर्दाखेरि यो तिनटै तह मिलेर यो समस्याको समाधान गर्नुपर्छ। अहिले चाहिँ जुन भूमि आयोग गठन भएर यसबाट पनि कति काम हुन पर्थ्यो कति काम हुन सकेन कहाँनिर कमजोरी रह्यो त्यो छलफल गर्न सकिन्छ तर 753 स्थानीय तहमा करिब केही थोरै 8-10, 15-20 संख्यामा काम सुरु भएको छैन होला। होइन भने सबै स्थानीय तहमा यो भू सेवा केन्द्र स्थापना गरेर र प्रत्येक स्थानीय तहमा यो समस्यालाई समाधान गर्ने भनेर सहजीकरण समिति पनि बनाएर वडामा तहमा पनि सहजीकरण समिति बनाएर लगत लिने र त्यो लगत लिएको जति पनि लगत छ त्यसलाई एउटा कम्प्युटरीकृत प्रणालीमा राख्ने काम भइरहेको छ र करिब 200-300 स्थानीय तहमा जग्गा नापीको काम पनि सुरु भइरहेको छ। यसलाई चाहिँ हामीले एउटा सकारात्मक चाहिँ एउटा प्रयासको रूपमा लिनुपर्छ र यसमै टेकेर यो समस्याको हल हुन सक्छ। अहिले मैले यो कुरा किन पृष्ठभूमिमा भनेको भने हिजो यो सुकुम्बासीको समस्यालाई एउटा खालि गठन आदेशको भरमा सम्बोधन गर्न खोजियो अर्को चाहिँ तपाईँको केन्द्रबाट एउटा आयोग बनाउने जिल्लामा समिति बनाउने त्यसमा पनि फेरि अनुभव नभएका मान्छेलाई राख्ने जो चाहिँ अधिकारवाला हो सुकुम्बासी र तपाईँको भूमिहीनहरूको संगठनबाट मान्छे नराख्ने अनि जिल्लाबाट चाहिँ सूचना जारी गरेर निवेदन माग्ने अनि त्यो निवेदनको भरमा त सुकुम्बासी पहिचान गरेर जग्गा दिन सक्ने कुरा सम्भव नै थिएन। त्यो हिजो हामीले उसको प्रक्रिया नै गलत लियौँ तर आज चाहिँ प्रक्रिया चाहिँ सही तरिकाबाट अगाडि बढेको छ तर गर्न बाँकी धेरै नै छ भएको त्यही हो। खास गरी चाहिँ तपाईँको
1: 2013 सालदेखि नै यो मुद्दा उठाए पनि जो गएको 8-10 चाहिँ लगातार रूपमा राम्रै काम भइरहेको छ यहाँले भन्नुभयो। अहिले पनि अब यो चुनाव आइरहेको छ प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि यतिखेर राजनीतिक दलका नेता तथा उम्मेद्वारहरू पनि गाउँघरमा भोट मागिरहेका छन्। सुकुम्बासी बस्तीमै पुगेर पनि उहाँहरूले त्यहाँका नागरिकहरूलाई हामीलाई भोट दिनुहोस् हामी जित्यो भने यस्तो गर्छौं उस्तो गर्छौं भनेर आश्वासन चाहिँ बाँडिरहेका छन् होइन। पटक पटक आफ्नो घोषणा पत्रमै प्रतिबद्धता पूरा गरे जनताको माझमा जाने तर उहाँहरूका चाहिँ जुन आश्वासनहरू छन् त्यो पूरा नगर्ने यो प्रवृत्तिलाई चाहिँ कसरी हेर्नुहुन्छ?
3: अब यो खास चाहिँ कसरी यो प्रश्नको उत्तर दिन चाहिँ अब एकदमै सबैले एउटै तरिकाबाट यसलाई हेरेका छन् जस्तो त मलाई लाग्दैन। राजनीतिक दलहरूले पनि यो समस्यालाई हेर्ने दृष्टिकोण र उनीहरूको व्यवहारमा दलै पछि थोरै एकदम प्रष्ट देखिने खालको होइन तर थोरै चाहिँ त भिन्नताहरू देखिन्छ। तर आज अहिले यो हाम्रो नेपाल चौतारी मार्फत मैले कुराकानी गर्दाखेरि चाहिँ यो जुन समस्याको जुन आकार छ र यो समस्याबाट हामीले जुन एउटा अति विपन्न र अधिकारबाट वञ्चित समुदायलाई सम्बोधन गर्नुपर्ने हो त्यो हिसाबले चाहिँ अहिले उम्मेद्वारहरूले चुनावको बेलामा यो म यसो गर्छु उसो गर्छु भनेर भनेको भए पनि जुन किसिमको राजनीतिक दलभित्र छलफलहरू हुनुपर्ने हो यो विषयमा चुनाव नहुने समयमा चाहिँ यो विषयमा त छलफल हुनुपर्ने हो तर छलफल भइरहेको देखिँदैन र अहिले गएर म यसो गर्छु उसो गर्छु भनेर भन्नुभन्दा पनि उम्मेद्वारहरूले चाहिँ यो समस्या किन हल हुन सकेन आफ्नो राजनीतिक दलले सरकारमा हुँदा या नहुँदा के प्रयास गर्यो इमान्दारीपूर्वक त्यो कुरा राख्नुभयो भने चाहिँ बरु राम्रो होला। अब अहिले पनि फेरि हामी यसो गर्छौँ उसो गर्छौँ त्यो कसरी गर्ने हो दृष्टिकोण के हो यो विषयमा चाहिँ कुराहरू आइरहेको छैन। अब अहिले जुन हिसाबले चुनावको समयमा कुराहरू उठिरहेको छ मैले चाहिँ दुईवटा हिसाबबाट हेरिरहेको छु। एउटा चाहिँ यो स्वयं सुकुम्बासीहरूमा पनि एक किसिमको सचेतना आएको छ, यो मुद्दाहरू हामीले उठाउनुपर्छ, यो चाहिँ हाम्रो सही बेला हो भन्ने कुराहरू भएको कारणले गर्दाखेरि पनि यो मुद्दा उठिरहेको छ। अर्को ठुलो सङ्ख्यामा भएको हुनाले र चुनावको हारजितसँग पनि सम्बन्ध हुने भएको हुनाले यो उम्मेद्वारहरूले पनि यो कुरा उठाउनु भएको छ। तर मैले यो कुरा के भन्न खोजिरहेको भने, चुनावको बेलामा मात्रै मुद्दा उठाउने आधारमा हामीले मतदाताहरूले निर्णय गऱ्यौँ भने त्यो चाहिँ राम्रो हुँदैन। यसभन्दा अगाडि उहाँहरूले गरेको व्यवहार, उहाँहरूले राखेको विचार र अहिले पनि उहाँहरूलाई यो समस्या हामीले समाधान गर्न नसकेकोमा महसुसीकरण छ कि छैन, खालि सामान्य हिसाबले म यो गरिदिन्छु ऊ गरिदिन्छु मात्रै भनेर भनेको छ भने त्यसमा पत्तै हाल्नु हुन्छ जस्तो चाहिँ मलाई लाग्दैन।
1: हजुर, तपाईँ अहिले विविध विचारको मदानी नेपाल चौतारी सुनिरहनु भएको छ। यो कार्यक्रम अहिले एन्टेना फाउन्डेशन नेपालको फेसबुक पेजमा हेर्न सक्नुहुन्छ भने देशभरका विभिन्न रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।
4: तपाईँ अहिले एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा आजको अतिथिलाई प्रश्न सोध्न तथा आफ्ना विचार राख्नका लागि अहिले नै हामीलाई फोन गर्न सक्नुहुन्छ। हामीलाई फोन गर्ने नम्बरहरू हुन् 1660134567 र 9801575008। यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन। साथै तपाईँ अहिले सामाजिक सञ्जाल फेसबुकमा नेपाल चौतारी हेर्दै हुनुहुन्छ भने आफ्ना विचार कमेन्ट बक्समा राख्न सक्नुहुन्छ।
1: हजुर, नेपाल चौतारी तपाईँ यतिखेर सुनिरहनु भएको छ। आज हामी सुकुम्बासीको अहिलेको अवस्था र अहिलेको निर्वाचनलाई जोडेर सुकुम्बासीको अधिकारका लागि लामो समयदेखि आवाज उठाउँदै आउनुभएका भूमि अधिकार कर्मी जगत देउजासँग हामी कुराकानी गरिरहेका छौं। तपाईँ पनि आफूलाई लागेको प्रश्न वा जिज्ञासा आजका अतिथिसँग राख्न चाहनुहुन्छ भने हामीले दिएको नम्बरमा फोन गर्न सक्नुहुन्छ। अब हामी चाहिँ तपाईँका प्रश्न र जिज्ञासा लिन्छौं। यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा अछामबाट उषा ढुङ्गाना आउनुभएको छ। उषाजी नमस्कार।
5: हजुर नमस्कार, अनि अतिथिलाई पनि नमस्कार।
1: हजुर प्रश्न राख्नुहोस्।
5: हजुर, मेरो प्रश्न यस प्रकार छ, के गर्न सकियो भने सुकुम्बासीको अधिकार प्रबन्धनमा टेवा पुग्छ? सुकुम्बासीको अधिकार प्रबन्धनका लागि के कस्ता संवैधानिक व्यवस्थाहरू भएका छन् र नेपालको कुन क्षेत्रमा चाहिँ सुकुम्बासीको संख्या धेरै छ? हस् धन्यवाद।
1: हस् धन्यवाद। हजुर अतिथिज्यू, अछामबाट उषा ढुङ्गानाले राखेको प्रश्नको जवाफ।
3: उषाजी, महत्वपूर्ण प्रश्नको लागि धन्यवाद। खास हाम्रो संविधानमा चाहिँ आवासको अधिकारको व्यवस्था गरिएको छ र त्यससाथै दलित भूमिहरूलाई एकपल्ट आवास र खेतीको लागि जमिन दिने कुरा पनि संविधानमै लेखिएको छ भने यो चाहिँ मौलिक हकमा छ। निर्देशक सिद्धान्तमा गएर दलित भूमिन सुकुम्बासी अव्यवस्थित बसोबासी र कमैया हरुवा चरुवा हलियाहरूलाई सकभर जमिन उपलब्ध गराउने, त्यो भएन भने पनि जीविकोपार्जनको लागि कृषिमा आधारित अवसरहरू दिलाउने भन्ने कुराहरू लेखिएको छ। र अहिले यो समस्या भनेको खास गरी तराई मधेसका 28 जिल्लाहरूमा यो बढी समस्या रहेको छ, यद्यपि पहाडहरूमा पनि र हिमालहरूमा पनि कम संख्यामा यो समस्या छ। र अब जुन समाधानको कुरा यहाँले ल्याउनुभयो, मेरो काम गरेको अनुभवको हिसाबले हेर्दाखेरि चाहिँ अब संघीय सरकारले अथवा राजनीतिक दलहरूले एउटा नीतिगत निर्माणमा उहाँहरूले एउटा सही तरिकाको नीति निर्माण त गर्नै पर्यो, तर हामीले यो समाधान अब तलबाट स्थानीय तहबाट थाल्नुपर्छ र प्रयास सुरु भइसकेको पनि छ। प्रत्येक स्थानीय तहमा भूमिहीन सुकुम्बासीको राम्रोसँग लगत राख्ने, किनभने स्थानीय तहले नै को भूमिहीन हो को भूमिहीन होइन भनेर सही तरिकाबाट छुट्याउन सक्छ। लगत पहिला लगत राख्नु पर्यो र यसलाई चाहिँ अहिलेको अब हामीले पहिलेकै जस्तो पेपर वर्क गरेर जाने भन्दा पनि हामीले नयाँ प्रविधिहरूलाई अपनाउने, सबै कुराहरूलाई कम्प्युटरकृत प्रणालीमा लिएर जाने, ताकि कसैले पनि यसमा बदमासी गर्न नसकियोस् र त्यो अभिलेख बनाइसके पछाडि स्थानीय सरकारलाई नै नाप जाँचको पनि काम दिएर अगाडि बढ्यो भनेदेखि यो कामको समस्याको हल हुनसक्छ। साथसाथै एकपल्ट जमिन दिइसके पछाडि फेरि त्यो परिवार भूमिहीनको अवस्थामा नजाओस् भनेर अरू खालको जीविकोपार्जनको कार्यक्रम साथसाथै अरू आधारभूत जुन अधिकारहरू हुन्छ, शिक्षा स्वास्थ्यको कुरामा पनि सरकारले मद्दत गर्नुपर्छ।
1: हजुर, अब हामीले यो भूमिहीनहरूको अथवा सुकुम्बासीहरूको कुराकानी गरिराख्दाखेरि कहिले चाहिँ के पनि सुनिन्छ भने सुकुम्बासीको नाममा हुकुम्बासी भन्ने कुराहरू पनि बढी सुनिन्छ। जोसँग घर जग्गा छँदै छँदै पनि उहाँहरू फेरि त्यही लाभमा चाहिँ लोभमा चाहिँ होइन सुकुम्बासी भएर बसिरहेको कुराहरू पनि आउँछ, यो कतिको साँचो हो?
3: हामी कहाँ एउटा के चाहिँ छ भनेदेखि इन्द्र सराजी, समस्यालाई समाधान नगर्न पर्यो भने अथवा त्यसलाई भुलभुलाइमा राखिदिनु पर्यो भने संख्या एकदमै ठुलो बढाइदिने अथवा भ्रमहरू फैजाइदिने त्यो चाहिँ त अब यत्रो राज्यले गर्न चाह्यो भनेदेखि अब अहिले त सबै करिब केही हिमाली जिल्लाको बाहेक सबै जग्गा धनीहरूको जग्गा छ कि छैन भनेर हामीले एउटा मालपत कार्यालयमा गएर अथवा विभागमा गएर एउटा क्लिक गरेर हामीले हेर्न सक्छौँ। त्यसो भएको उनीहरूले त्यो कसैले त्यस्तो दावी गरेको छ भनेदेखि त्यो हामीले मजाले अहिले पहिचान गर्न सक्छौँ। अर्को अहिले जुन भूमि आयोगले काम गरिरहेको छ त्यहाँ एउटा कम्प्युटरीकृत प्रणाली बनाएको छ र जसले त्यहाँ तपाईँको विवरणहरू भरिसके पछाडि त्यहीँबाट पनि हामीले उसको जग्गा भएको नभएको ट्याग गर्न सकिने गरेर सिस्टम बनाइसकेका छौँ। त्यसो भएको उनीहरूले यो समस्या समाधान गर्नको लागि तपाईँको उपायहरू छ र फेरि यो हुँदै नभएको भन्ने पनि होइन, केही हदसम्म केही अब केहीको बुझाइ के छ भने यो खास पार्टी आफ्नो पार्टी सरकारमा गएको बेलामा मैले एउटा घडेरी राम्रो ठाउँमा जोडिहाल्ने हो यही बेलामा, यो खास भने एउटा कुरा हो तर गर्ने अर्को कुरा हो, त्यस कारणले यो बेलामा मैले मौका लिइहाल्नुपर्छ भनेर केही मान्छेहरूले जग्गा लिनको लागि प्रयत्न गरिरहेको विगत चाहिँ हो, यो यथार्थ पनि छ तर मूल समस्या यो होइन, यसलाई हामी समाधान गर्न सक्छौँ।
1: हजुर, हाम्रो टेलिफोन सम्पर्कमा बर्दियाबाट रामबहादुर पुलामी आउनुभएको छ। रामबहादुरजी
6: हजुर नमस्कार।
1: नमस्कार, यहाँको प्रश्न के छ?
6: मेरो अतिथिज्यूलाई पनि नमस्कार है,
3: सुन्नुभएको हजुर।
6: मेरो चाहिँ प्रश्न अतिथिज्यूलाई यस प्रकार रहेको छ, जस्तै यो अपाङ्गताको क्षेत्रमा जस्तो सुकुम्बासीको जुन समस्या उठाइरहँदा यसमा चाहिँ पनि भित्र कतिपय अपाङ्गहरू छन् तिनीहरूलाई कस्तो व्यवस्थापन गरेको छ, र अर्को कुरो भूमि आयोगले किन अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिएको छैन, त्यो मेरो चाहिँ प्रश्न यही हो। धन्यवाद।
1: हुन्छ, धन्यवाद। त्यसै गरी चितवनबाट तिलक अधिकारी हुनुहुन्छ। हजुर तिलकजी नमस्कार।
7: नमस्कार हजुर,
1: यहाँको प्रश्न के छ आजको अतिथिलाई?
7: मेरो नमस्कार, मेरो प्रश्न के छ भने अब यो सुकुम्बासी आयोग जुन खोलिएको छ यो जहाँसम्म लाग्छ फर्मालिटी गर्नको फर्मालिटी पुरा गर्नको लागि मात्रै खोले जस्तो लाग्छ, यसले किन आफ्नो कार्यक्षेत्रमा जासुस्ती गरेको र भोलि गएर सुकुम्बासीका समस्याहरूलाई खालि ढिलासुस्ती गरिदिँदाखेरि उनीहरू सधैँ सुकुम्बासी नै भइरहन्छन्, अनि सुकुम्बासीलाई व्यवस्थापन गर्न नसक्नुको कारण के हुन् त्यसको बारेमा प्रश्न पारिदिनुहोस् न।
1: हुन्छ, धन्यवाद। हजुर जगतज्यू, हामी सुरुमा चाहिँ तिलक अधिकारीको प्रश्नको जवाफ लिइहालौँ।
3: हस्, यहाँहरू दुवैजनालाई मेरो पनि नमस्कार छ र महत्वपूर्ण प्रश्नहरू सोध्नु भएको धन्यवाद पनि। र अहिले हामीले जति पनि बौद्धल आए पछाडिको आयोगहरूको मात्रै कुरा गरौँ, त्यो सबै आयोगहरूको मैले गठन आदेशहरू तिनीहरूले गरेको कामहरू तिनीहरूले गरेको प्रगति प्रतिवेदनहरू त्यो हेर्ने प्रयासहरू पनि गरेका थिए। त्यसरी हेर्दाखेरि कसैले सबैले नै खालि यो देखाउनको लागि मात्रै गरे भनेर भन्दाखेरि पनि सही विश्लेषण हुँदैन, केही आयोगहरूले असाध्यै इमान्दारीपूर्वक खटेर काम गर्नुभएको र जग्गाहरू वितरण गर्नुपर्ने भएको देखिन्छ र आफ्नो अभिलेख पनि राम्रोसँग राखेर कसलाई कति जग्गा दिएको हो कहाँ जग्गा दिएको हो आफ्नो आयोगले कति काम गर्यो भनेर प्रगति प्रतिवेदन पनि मन्त्रालयमा बुझाएको आयोगहरू पनि देखियो। कोही कोही चाहिँ काम गर्नको लागि भन्दा पनि खालि हामीले यो मुद्दाहरूमा उठाइरहेका छौँ हामी गर्न खोजिरहेका छौँ भन्नेदेखि लिएर आफ्ना कार्यकर्ताहरूलाई आफ्ना नेताहरूलाई काम गराउनको लागि पनि असाध्यै फितलो तरिकाबाट आयोगहरू गठन भएको र आयोगहरू गठन भइसके पछाडि उहाँहरू यो सुकुम्बासीको व्यवस्थापनको काममा भन्दा पनि आफ्नै व्यवस्थापनमा लागेको चाहिँ पनि देखिन्छ। दुईटै खालको चाहिँ अवस्था छ। अब अहिले यो पछिल्लो अवस्थामा बनेको आयोगको बारेमा र जिल्ला समितिहरूको बारेमा त मैले अलिकति थोरै पनि कुरा राखेँ र खास चाहिँ नै अहिलेको भनेको एउटा कानुनी रूपमा व्यवस्था भएको र कानुनलाई कारण गर्ने अधिकार प्राप्त गरेको आयोग गठन भएर काम भइरहेछ। तर यो आयोगमा पनि अलिकति अनुभव भएको गर्न सकिने मान्छेहरूको संख्या चाहिँ कम देखिन्छ। तर अहिले जे तरिकाबाट प्रयासहरू सुरु भइरहेको छ, तपाईँको मूलत मलाई के विश्वास छ भने स्थानीय तहमा आधारित जुन सहजीकरण समितिहरू बनेर काम भइरहेछ उहाँहरूलाई नापजाँचको अधिकार छैन। उहाँहरूलाई नापजाँचको अधिकार दिएर काम गर्ने हो भने स्थानीय सरकारको यो समस्यालाई समाधान गर्छौँ भन्ने किसिमको हुटुटी पनि देखिन्छ, त्यहाँबाट समाधान हुन सक्छ जस्तो मलाई लाग्छ। र यसमा मैले एउटा थप कुरा के भन्न चाहन्छु भने यो मात्रै समस्यामा होइन, हरेक समस्यामा स्वयं भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी संगठित रूपमा निरन्तर नलागेसम्म यो समस्याको हल, जतिसुकै राम्रो कानुन र जतिसुकै राम्रो मान्छेहरू बने बसेको आयोग बनेछ भने पनि यो समस्या समाधान हुँदैन। यसमा सोही वर्ग नै एकदमै चनाखो भएर लाग्नुपर्ने हुन्छ। यो प्रक्रिया पनि तपाईँको सुरु भएको छ, सायद अबको यो अलिकति हामीले राम्रोसँग दबाब दिन सक्यौँ भनेदेखि चाहिँ केही कानुनी अडचनहरू छ त्यसलाई फुकाएर जाँदाखेरि यो समस्याको हल हुनसक्छ, त्यसतर्फ गएको छ। तर अहिलेको प्रयास मात्रै पर्याप्त हो भन्ने चाहिँ मलाई लाग्दैन, योभन्दा बढी नै प्रयास र इमान्दारी त आवश्यक छ। र यसमा एउटा अलिकति ठोस खालको यो समस्यालाई एकपल्ट समाधान गर्ने भन्ने किसिमको विषयमा अलिकति बहस पनि अझै बढाएर लिएर जानुपर्नेछ। हाम्रो रामबालजीले राख्नुभएको कुरामा चाहिँ तपाईँले भन्नुभएको कुरा ठिक हो, त्यो कुनै पनि ऐनमा या कानुनमा या तपाईँको कार्यविधिहरूमा यो ठुलो सङ्ख्यामा रहेको अपाङ्ग समुदायलाई चाहिँ कसरी न्याय गर्ने भन्ने बारेमा केही प्रश्नसँग लेखिएको छैन। खालि एउटा सकारात्मक पहल चाहिँ के भने पहिले चाहिँ स्थानीय जिल्लामा गएर निवेदनहरू दिनु पर्थ्यो भनेदेखि यसपालि लगत संकलकहरू स्थानीय तहले तालिम दिएर घर दैलोमा परिचालन गरेको छ, यसलाई पनि एउटा सकारात्मक रूपमा लिनुपर्ने हुन्छ। र अति समस्या भोगेका समुदायहरू, त्यो भूमिहीनहरूमा पनि सबभन्दा बढी भूमिहीन र जुन जुन जुन हिसाबले हेर्दाखेरि एउटा अपाङ्ग, एकल महिला, यी समुदायहरूलाई कसरी न्याय गर्ने भन्ने कुरामा चाहिँ अलिक बढी नै छुट्टै खालको विशेष एउटा इकाइ नै बनाएर आयोगहरूले काम गरेन भने यो वर्ग चाहिँ छुट्ने, फेरि पनि खास तलको भुइँको पिँचको मान्छेले जग्गा नपाउने र फेरि झन् अहिलेको भन्दा त्यहीभित्र पनि अर्को एउटा खाल खडा हुन सक्ने सम्भावनाप्रति चाहिँ हामी चनाको हुनुपर्छ।
1: हजुर, दैलेखबाट उमाकान्त अधिकारी हुनुहुन्छ। हेलो उमाकान्तजी, नमस्कार। हेलो हेलो, उमाकान्त अधिकारी हुनुहुन्थ्यो दैलेखबाट, उहाँसँगको टेलिफोन सम्पर्क विच्छेद भएको छ, हामीले राम्रोसँग आवाज उहाँको सुन्न सकेनौं। तपाईँ आजका अतिथिलाई आफ्ना प्रश्न जिज्ञासा राख्न सक्नुहुन्छ, त्यसका लागि अघि हामीले तपाईँलाई नम्बर दिइसकेका छौं। हजुर, यो जुन अब बेला बेला जब जब निर्वाचन आउँछ तब तब यस्ता समस्याहरू हामी फेरि पनि पूरा गर्छौं भनेर चाहिँ आश्वासन चाहिँ दिन्छन्, अब पहिलेको भन्दा केही काम पनि गरिरहेको छ, अब खासमा अहिलेका उम्मेद्वारहरूले जुन अब विजयी हुँदै हुनुहुन्छ, अबको हाम्रो सांसद बन्दै हुनुहुन्छ होइन, उहाँहरूले चाहिँ के गरिदिन पाए अथवा उहाँहरूले अहिले तत्काल गर्नुपर्ने सुकुम्बासीहरूका लागि काम चाहिँ के देख्नुहुन्छ तपाईँ?
3: पहिले त म अब अहिले त उहाँहरूलाई फुर्सद छैन, तर उम्मेद्वारहरू जो चुनावमा उठ्नु भएको छ उहाँहरूले अहिलेको यो सुकुम्बासी समस्यालाई व्यवस्थापन गर्ने अहिलेको विद्यमान हाम्रो कानुनमा कस्तो व्यवस्था छ, नियमावलीमा कस्तो व्यवस्था छ भनेर राम्रोसँग अध्ययन गरिदिनु भए राम्रो हुन्थ्यो जस्तो लागेको। उहाँहरूले अहिले कतिपय समुदायमा जग्गा दिन नसकिने ठाउँमा पनि हामी जग्गा दिन्छौँ भनेर बोल्नु भएको चाहिँ देखियो। जस्तो चाहिँ जोखिम क्षेत्रमा बसोबास गरेको ठाउँमा बसी बसोबास गरेको मान्छेलाई हामी त्यहीँ जग्गा दिन सकिने अहिलेको विद्यमान कानुन छैन र दिनुपर्ने हुँदैन, उहाँहरूलाई अर्को सुरक्षित ठाउँमा सार्नुपर्ने हुन्छ भनेको एउटा त पहिले अध्ययनलाई नै एउटा विषय बनाउनुपर्छ जस्तो मलाई लाग्छ। अर्को चाहिँ यो काम गर्नको लागि तपाईँको अहिलेको केही कानुनी व्यवस्था र केही नीतिगत व्यवस्थाहरूमा समस्या छ। जस्तो अहिले पनि भनियो, तपाईँको जग्गा छ तर त्यो जग्गा घर बनाउन योग्य छैन, अथवा जग्गा छ चाहिँ तपाईँको तिन चारवटा परिवार भाइहरू हुनुहुन्छ उहाँहरूलाई एकै धुर पनि जग्गा भागमा आउँदैन, यस्तो परिवारलाई कसरी सम्बोधन गर्ने? अनि त्यस पछाडि गएर तपाईँको यो जोखिम क्षेत्रमा बसोबास गरिआएका अव्यवस्थित बसोबासीहरूलाई एकै वर्गमा राखेर हेरिएको छ। त्यसलाई मेरो अनुभवमा दुईवटा वर्गमा राख्नुपर्छ। एउटा वर्ग भनेको त्यहाँ राख्न नसकिने, अर्को चाहिँ त्यसलाई चाहिँ तपाईँको अरू कुनै सुरक्षाको मापदण्डहरू अप्नाएर तटबन्धहरू बनाएर आदि इत्यादि गरेर राख्न सकिने, यस्तो किसिमको कानुनी सुधारमा उहाँहरूको ध्यान जानुपर्छ। र यो कामको लागि तपाईँ सुरुमा पनि भन्नुभयो, जुन किसिमको कामको गहिराई हो, स्रोत र साधनहरू चाहिँ एकदमै कम छुट्याउने गरिन्छ यसमा तपाईँको एउटा। त्यसो भएको हुनाले यो कामको लागि ठुलो प्राविधिक जनशक्ति पनि चाहिने भएको हुनाले प्रशस्त रिसोर्सहरू स्रोतहरू पनि छुट्याउने र कानुनमा भएको अडचनलाई फुकाइदिने काम गर्यो भने यो समस्याको हल हुन सक्छ।
1: अहिले यहाँले यो चुनावको लागि विभिन्न राजनीतिक दलले ल्याएका घोषणा पत्र पनि हेर्नुभयो होला। घोषणा पत्रमा सुकुम्बासीका मुद्दालाई समेटेको बारेमा चाहिँ के भन्नुहुन्छ? कस्ता कस्ता उहाँहरूले समेटेको पाउनुभयो विषयहरू?
3: लगभग मैले प्रमुख भनिएका सबै राजनीतिक पार्टीहरूको पनि घोषणा पत्र हेरेँ। अहिले तपाईँको स्वतन्त्र उम्मेद्वारहरूको पनि केही घोषणा पत्रहरू प्रकाशन भएको छ, त्यसलाई पनि हेरेँ। त्यसमा मूलत एउटा आवासको अधिकारको कोणबाट जग्गा नहुने सुकुम्बासी परिवारलाई एउटा घडेरी उपलब्ध गराउने कोणबाट धेरै कुराहरू आएको र कतिपय दलहरूले यो समस्याको गहिराईलाई थम्याउन नसकेको पनि मैले देखेँ। खास अहिले भूमिहीन सुकुम्बासीहरूको अपेक्षा भनेको स्वाभाविक रूपमा एउटा सुरक्षित आवासको लागि चाहिने घडेरी चाहिँ हो, तर त्यो मात्रै उहाँहरूको माग होइन र अहिलेको समस्या त्यसले मात्रै हल हुने पनि होइन। मूलत एउटा भूमि सुधार, प्रगतिशील भूमि सुधारको खाकाभित्र राखेर सम्भव भएसम्म उहाँहरूलाई केही कृषिको लागि पनि, जो भूमिहीन हुनुहुन्छ, सुकुम्बासी हुनुहुन्छ र कृषि काम गरिरहनु भएको छ भने उहाँहरूलाई न्यूनतम 2 कठा 3 कठा 4 कठा 5 कठा त्यो क्षेत्रमा कति जग्गा छ त्यति जग्गा दिने कोणबाट चाहिँ आउनुपर्नेमा प्रष्टसँग त्यो विषयहरू उल्लेख भएको देखिँदैन। तर एउटा सकारात्मक कुरा के छ भने सबैजसो पार्टीहरूले यो मुद्दालाई छोड्नु भएको छैन। त्यसको बुझाइ, त्यसको लेखाइको गहिराई फरक फरक भए पनि यो मुद्दालाई छोड्नु भएको छैन। अघिल्ला चुनावहरू हेऱ्यो भनेदेखि चाहिँ धेरैले यो समस्यालाई एउटा सामान्य एक लाइनको रूपमा मात्रै लिने अवस्था थियो भने अहिले चाहिँ अलिक बढी नै अलिकति सचेतता अपनाएको हो कि जस्तो पनि देखिन्छ।
1: हजुर, यो नेपाल बसोबास बस्ती संरक्षण समाजले चाहिँ देशव्यापी रूपमा एकपटक चाहिँ नो भोट नो लाल पूर्जा भन्ने अभियान पनि चलायो होइन? अब यो यस्तो अभियान चलाउँदैमा अब समस्या समाधान त हुने होइन, उहाँहरूको माग त पूरा हुने होइन, होइन? यो अभियानलाई चाहिँ कसरी हेर्नुहुन्छ? अहिले चाहिँ त्यो अभियानले के गरिरहेको छ?
3: मैले चाहिँ त्यो अभियानलाई एउटा सकारात्मक रूपमा हेरेको छु, किनभने बहुदल आउन साथ यो समस्या हल होला भनेर अपेक्षा गरेको, अनि त्यस पछाडि भएन, त्यस पछाडि नयाँ संविधान अनि आयो, विभिन्न आन्दोलनहरू भए, अहिले पनि 72 सालमा संविधान बन्यो, कति वर्ष भइसक्यो, यो समस्या समाधान नभइसके पछाडि एउटा दबाब मूलक कोणबाट त्यो काम उहाँहरूबाट गर्नुभएको हो। यद्यपि उहाँहरूले चुनावी बहिष्कार गर्नुभएको होइन र गर्नुहुन्छ जस्तो मलाई लाग्दैन र गर्नु हुँदैन पनि। र एउटा प्रश्नमा आज के कुरा भन्न चाहन्छु भने हामीले चुनावमा चाहिँ सक्रियतापूर्वक भूमिहीन सुकुम्बासी समुदायले पनि भाग लिनुपर्छ र अहिले आफ्नो क्षेत्रमा उठेका मध्ये यो मुद्दालाई राम्रोसँग सम्बोधन गर्न सक्ने र आज को आश्वासनलाई होइन कि हिजो उहाँहरूको गतिविधि, कतिपय त बस्ती उठाउन चाहिँ रोजर लिएर आउने मान्छेहरू पनि अहिले चुनाव उठ्नु भएको छ, त्यसलाई त चिनेर कम्तीमा पनि उसलाई भोट दिनु भएन र एउटा इमान्दार तुलनात्मक रूपमा यो मुद्दालाई राम्रोसँग बुझेको उम्मेद्वारलाई भोट दिने काम एउटा गर्नुपर्ने हुन्छ हामीले। अर्को कुरा, जसरी अहिले यो चुनावभन्दा अगाडि जुन किसिमको सक्रियता भूमिहीन सुकुम्बासी समुदायहरूमा देखिएको छ, चुनाव जितेको भोलिपल्टदेखि पनि यत्तिकै निरन्तरता तपाईँको आन्दोलनहरू अभियानहरू भयो र यो सरकारले थालेको कामलाई एउटा सठिक तरिकाबाट हामीले सघाउन सक्यौँ भनेदेखि सायद अबको 4-5 वर्षभित्रमा चाहिँ एउटा यो समस्या पूर्ण रूपमा सम्बोधन नभए पनि एउटा सन्तोष गर्न सक्ने स्थितिमा चाहिँ पुग्छ जस्तो मलाई लाग्छ। त्यस कारणले गर्दाखेरि हामीले यो अहिले बस्ती बसोबासले गरेको जुन आन्दोलन छ त्यो चाहिँ एकदम सान्दर्भिक हो, जसले गर्दाखेरि चाहिँ एउटा यो मुद्दालाई उठाउन मद्दत पुगिरहेको छ, उम्मेद्वारहरूलाई पनि यतिसम्म बोल्न पर्ने अवस्था बनेको छ। यसबाहेक भूमि अधिकार मञ्चले पनि विभिन्न जिल्लाहरूमा अभियानहरू गरिरहेको छ। तर एउटा सचेत नागरिक भएको कारणले गर्दाखेरि हामीले चुनावमा चाहिँ सक्रियतापूर्वक भाग लिएर अझ नत्र हामीले यदि चुनावमा सक्रियतापूर्वक भाग लिएनौँ भने हामीले फेरि चुनाव पछाडि हामीले यो मुद्दालाई बलियोसँग उठाउन सक्ने आधार नभएको हुनाले त्यो कुरामा पनि हामीले ध्यान दिनुपर्छ जस्तो लाग्छ।
1: भनेपछि हामीले नो भोट भन्दा पनि व्यक्ति हेरेर आफ्नो मुद्दा कसले सम्बोधन गर्न सक्छ त्यो व्यक्तिहरूलाई जिताउनुपर्छ। हजुर, हामी कार्यक्रमको लगभग अन्तिमतर आइसकेका छौं। अब यो जुन अहिले हामीले नेपालमा भूमिविहीनहरूको सुकुम्बासीहरूको अवस्था अहिले यो विषयमा कुराकानी गर्यौं, अहिलेसम्म भन्नै पर्ने र भन्न मैले तपाईँलाई सोध्न छुटाएको केही भन्नु बाँकी छ?
3: धेरै कुराहरू हामीले छलफल गऱ्यौँ र यो धेरै एउटा लामो समयदेखि अत्यन्त एउटा गुजल्टिएर रहेको अहिले तपाईँले चुनावको समयमा हेर्नुभयो भने पनि जहाँसुकै जानुहोस् खास गरी तराई र मधेसका जिल्लाहरूमा यो एउटा ठुलो समस्याको रूपमा रहेको छ र यसलाई चाहिँ अब राजनीतिक दलहरूले उम्मेद्वारहरूले अहिले चुनावमा पनि एक किसिमको बाचा गर्नुभएको छ तर त्यो बाचालाई चाहिँ यसपालि पुरा गर्ने गरेर र समस्यालाई यो खालि यसपालि चाहिँ गएर म यसो गर्छु उसो गर्छु भनेर भन्ने भन्दा पनि त्यो स्वयं सुकुम्बासीहरूको समस्यालाई पनि राम्रोसँग सुनिदिने मात्रै प्रयास गर्नुभयो भने पनि राम्रो हुन्छ जस्तो लाग्छ र यो समस्यालाई समाधान गर्नको लागि एउटा नीतिगत तहमा र सरकारको तहबाट त प्रयत्न हुन नै पर्यो र राजनीतिक पार्टीमा पनि एउटा सघन खालको गहिरो खालको बहस जरुरी हुन्छ र यो स्वयं सुकुम्बासी भूमिहीन अव्यस्त बसोबासीको तर्फबाट पनि एउटा सचेत खालको प्रयास जरुरी हुन्छ। सबैजना मिलेर यो समस्यालाई हल गर्नेतर्फ हामी जानुपर्छ। मैले भन्न खोजेको कुरा के भने हो यो समस्या धेरै लामो समयदेखि जगडिएर रहेको छ तर पछिल्ला केही प्रयासहरू सकारात्मक छन्, पर्याप्त छैन। यसमा टेकेर स्थानीय सरकार समेतको तपाईँको अगुवाईमा यो कामलाई अगाडि लिएर गयो भने सायद अब आउने चुनावमा योभन्दा अलि भिन्न खालको उहाँहरूको जाने भनौँ न आर्थिक स्थितिको बारेमा, सामाजिक स्थितिको बारेमा छलफल गर्न पाइने अवस्था बनाउनतिर हामी सबैजना लागौँ भन्ने मेरो चाहिँ भनाइ छ।
1: हुन्छ जगतज्यू, यहाँले आफ्नो व्यस्तताको बावजुद हामीलाई समय दिनुभयो र आफ्ना कुराहरू राखिदिनुभयो, यसको लागि धेरै धेरै धन्यवाद।
3: हस्, मलाई यो अवसर दिनुभयो, मैले आफ्नो कुराहरू केही राख्ने मौका पाएँ, केही साथीहरूको विचार पनि सुन्ने मौका पाएँ। यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद।
1: हवस्, नेपाल चौतारीको अर्को अङ्कमा निर्वाचनसँग सम्बन्धित अर्को महत्वपूर्ण विषयका साथ हामी मंगलबार आउने नै छौं। तबसम्मका लागि आजका अतिथि उत्पादन टोली लगायत आजको कार्यक्रमबाट म इन्द्रसरा खड्का पनि बिदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 23।
2: ल खुसबु, तिमी कन्टिन्यू गर, म गएँ।
3: खासमा म चाहिँ टिचिङ प्र्याक्टिसको लागि तिमीहरूको कक्षामा पढाउन आएको
4: हो।
3: लास्ट बेन्च पनि नबोलाउ त एकछिन। मलाई त धेरैजनाले चिन्नुहुन्छ होला पक्कै पनि, जसले चिन्नु हुँदैन उहाँको लागि चाहिँ मेरो परिचय हो। नाम खुसबु खत्री, मेरो घर यही विलासनगर वडा नम्बर 5 पर्छ र म चाहिँ यही कलेजको ब्याचलर स्टुडेन्ट।
1: पछाडि के को खास खुसबु हो? के हो कि सर? यता पढाइमा ध्यान दिने। 21 पाठ राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलहरू, शीर्षक विश्वकप क्रिकेट।
2: आज विश्वकप क्रिकेटका बारेमा पढ्ने हो?
1: सबै बोर्डमा लेखेको छ त, बोर्डमा हेर न। साइलेन्स ल, सबैजनाले 218 पेज पल्टाउनुहोस् त। पल्टाउनु भयो नि,
5: यस्तो पनि के पढ्ने यार?
1: किन किसन, पढ्न मन छैन? पढ्न मन छैन भने
5: होइन, यस्तो त सिम्पल के पढ्ने भनेर मात्रै।
1: ए, सिम्पल भयो ल। यो आइसिसी भने के हो भन त, यसको फुल फर्म थाहा छ तिमीलाई?
5: यो आइसिसी चाहिँ सुनिरा हो, तर फुल फर्म चाहिँ खासै याद गरिएन मिस।
1: अनि के, कसरी सिम्पल भयो?
5: मेरो मतलब यो क्रिकेट क्या,
1: मैले पनि त्यसैबाट सोधेको। पढाइमा चाहिँ ध्यान नदिने अनि सिम्पल हुन्छ। बस, सबैलाई भन्दैछु पढाइमा ध्यान दिने।
2: ल पढौ।
1: ओके, आजको कक्षा म यही आइसिसीबाट सुरु गर्छु। यो आई भनेको इन्टरनेसनल, सी भनेको क्रिकेट र अर्को सी भनेको चाहिँ काउन्सिल। भनेपछि के भयो त?
6: इन्टरनेसनल क्रिकेट काउन्सिल।
1: ओके, अब यसको नेपाली के हुन्छ त?
2: अन्तर्राष्ट्रिय क्रिकेट परिषद।
1: यस, यु आर राइट आयुष। बुकमा बताए जस्तै यो अन्तर्राष्ट्रिय क्रिकेट परिषद अर्थात् आइसिसीले प्रत्येक 4 वर्षमा खेलको आयोजना गरेको हुन्छ र यो खेललाई विश्वका सबैभन्दा धेरै मान्छेले हेर्ने खेलको रूपमा पनि लिइन्छ।
5: मलाई त यो क्रिकेट भन्दा फुटबल नै मनपर्छ भने
1: मैले सोधेको छु। अनि यो खेलको इतिहासलाई हेर्ने हो भने अहिलेसम्म यस प्रतियोगिताबाट अस्ट्रेलियाले सबैभन्दा धेरै विजय हात पारेको पनि छ। हालसालै भएको T20 विश्वकप पनि कसले जित्यो त?
5: अस्ट्रेलियाले।
1: एकछिन है, यता ध्यान दिने, ध्यान दिने। कसको फोन बजिरहेछ यहाँ? किन चुप लाग्यो? कसको मोबाइल हो यो भर्खर बज्या?
5: खै, छैन कसैको बज्या।
1: छ कि छैन थाहा छ मलाई, क्लासमा मोबाइल चलाएर बस्ने। खै जनक, तिमी उठ त।
7: मैले बोकेकै छैन, मेरो होइन।
1: कसको हो त अनि?
7: आयुषको होला नि।
2: मेरो होइन होला, मैले मोबाइल चलाएकै छैन।
1: यहीँ बजिरहेछ, खै देऊ छिटो।
2: ए, बिलिभ गर न, मेरो होइन।
1: गरिसके बिलिभ, यहीँ त बजिरहेछ, खै देऊ छिटो।
2: यो खासमा
1: के, खासमा लाज लाग्दैन? क्लासमा बसेर च्याट गर्ने?
2: मैले च्याट गरेकै छैन।
1: के रे, अझ झुट बोलिरहेछ। पढेर सुनाइदेऊ के छ च्याटमा।
5: भइहाल्यो नि खुसबु, अब एकपटकलाई देऊ न। अब आयुषले त्यस्तो गर्दैन के?
1: चुप, नचाहिने कुरामा सपोर्ट गरेको चाहिँ फेरि मलाई मन पर्दैन है।
5: हो मिस, हो।
1: कक्षाभित्र मोबाइल खेलाउने?
5: तै पनि एक चान्स भनेर नि।
1: एक चान्स न दुई चान्स? पढाइमा ध्यान छैन, खाली मोबाइलमा झुन्डेको छ, यही हो अनुशासन?
2: अब यस्तो हुँदैन, एकपटकलाई देऊ न।
1: अब म यो सोझै सरलाई दिन्छु, उतै सरसँग गएर माग्ने।
2: त्यस्तो नभन न खुसबु, त्यसमा मेरो धेरै कुरा छ कि, मेरो त सब बर्बाद हुन्छ यार। प्लिज खुसबु बुझ न।
8: ललिता, बिजी छौ क्या?
9: अरे जगत, औ बस न, अनि एक्कासी यहाँ
8: यसो बाटो परेको थियो त्यही भएर पसेको नि।

0: अनि खाजा खायौ त?
1: खाए। तिमीले खायो?
0: मैले नि भर्खरै खाएँ। अनि कहाँ गएर आएको तिमी?
1: त्यही पालिकासम्म, अध्यक्षले भेट्न बोलाएको थियो कि।
0: एकैछिन ल। हेलो, हजुर सर, नमस्ते। हजुर सर, ठिकै छ, राम्रो भइरहेछ। हजुर, ए ओके सर, हस् हुन्छ। एकैछिन है जगत, म आइहालेँ। अर्जेन्ट काम पऱ्यो कि, अफिसका केही पोलिसीहरू रिभाइज भएछ, त्यही कुरा अपडेट गराइदिनु पऱ्यो कि।
1: ए हुन्छ हुन्छ, गएर आउन।
2: एक्सक्युज मी, गुड आफ्टरनुन म्याम।
0: यस, गुड आफ्टरनुन मिदुरजी।
2: बिजी हुनुहुन्छ कि? सानो काम थियो।
0: ए एकैछिन बाहिर निस्किनु छ, बरु दुईजना कुरा गर्दै गर्नु न है। ऊ चाहिँ मेरो हस्बेन्ड हो, म आइहाल्छु, बस्दै गर्नु ल।
2: हस् म्याम। नमस्ते सर, म बिद्रु खतिवडा, यहीँको स्टाफ।
1: ए नमस्ते, मेरो नाम चाहिँ जगत ठकुरी।
2: जगत ठकुरी भनेको त्यही जगत ठकुरी पर्नुभयो कि के हो?
1: कुन चाहिँ जगत ठकुरी भन्नुभयो र तपाईँले?
2: आर्टिकलहरू लेख्ने जगत ठकुरी।
1: हजुर हजुर, मै हो। पढ्नु भएको थियो र तपाईँले?
2: धेरैवटा पढेको छु नि सर, त्यो बच्चाको बारेमा लेखेको आर्टिकल थियो नि।
1: हजुर,
2: त्यो चाहिँ साह्रै मन परेको थियो सर।
1: ए हो,
2: अनि आजकल लेख्नु भएको छैन?
1: हजुर, अहिले खासै छैन, टाइम पनि मिलिरहेको छैन, त्यही भएर।
2: अनि सर, काम चाहिँ के गर्नुहुन्छ?
1: अहिले नयाँ उपन्यासमा काम गर्दैछु।
2: ए, उपन्यासहरू पनि लेख्नुहुन्छ?
1: हजुर।
2: साहित्य मलाई पनि मनपर्छ सर, कविताहरू चाहिँ म पनि लेख्छु फुर्सदको समयमा।
1: ए हो र, एकदम खुसी लाग्यो।
2: खासमा सरको जब चाहिँ केमा हो?
1: यही राइटिङमा हो।
2: ए ए, मेरो सल्लाह मान्नुहुन्छ भने यसो राम्रो ठाउँ मिल्यो भने त काम गर्दा हुन्छ नि। ललिता म्यामको हस्बेन्ड जस्तो मान्छे बेकामै भएर बसेको भन्दा चाहिँ अलिक नसुहाउने कुरा हो सर। अब यो लेख्ने भन्ने कुरा चाहिँ फुर्सद मिल्दा गर्ने कुरा हो नि, होइन र सर?
0: विदुरजी, के थियो भन्नु त?
2: हजुर म्याम, त्यो फुर्कोटको क्लाइन्टले लोन सेम इन्ट्रेस्टमा रिन्यूको विषयमा डिबेट गर्दै थियो म्याम।
0: अहिले त्यसको टेन्सन नलिनु, अब पोलिसीमा पनि चेन्ज भएको छ, त्यही भएर एकपटक बसेर कुरा गर्ने भन्नुभएको थियो, भनिदिनु न।
2: हस् म्याम। अनि म्याम, त्यो अस्ति कुरा गरेको थिएँ नि अशोकजीको फाइल।
0: ए ठिक, यही छोडिराखिदिनु, म हेरौँला है।
2: हस् म्याम।
0: अरू केही छ त?
2: अहिले त छैन। हुन्छ म्याम, हस् जग्गा सर, तपाईँसँग भेटेर खुसी लाग्यो, फेरि मौका मिल्यो भने थप कुरा गरौँला नि।
1: ए हुन्छ नि। मान्छे नि थरी थरीको भेटिन्छन्।
0: के भयो?
1: के होइन, मान्छे एकदम रमाइलो खालको रहेछ, मलाई पनि जब गर्नुपर्छ है भन्दै थियो।
0: ए हो र, पहिले कहीँ त मलाई यो मान्छे हाम्रो त्यो उसा बाबु जस्तै लाग्छ, कुरा गर्ने तौर तरिकाहरू है।
1: तिमीले ठिक भने, एकदम ठिक भने।
0: ए अनि साँच्ची हिजो के भएको भने उसबकोमा?
1: के हुनु, त्यही बुढाबुढी फेरि झगडा गरेका छन्, सम्झायो उल्टै बटारेको कुरा गर्छ। यस्तै ताल गऱ्यो भने ललिता, त्यो उत्सवले त नराम्रोसँग दुःख पाउने देखाएको छु मैले त।

0: राखा, घाँस खाए अनुसारको दुध दियो पो हुन्थ्यो। होइन, एक गाउँको पानी ल्याउन पनि कति बेर लगाएको?
1: बाटोको धारो धेरै भिड रहेछ, ऊ तल सधैँ पुगेर आएको।
0: अनि पानी ट्याङ्की बनाउने कुरा कहाँ पुग्यो त?
1: समिति गठन गरियो, अब ट्याङ्की कहाँ बनाउने भन्ने चाहिँ भोलिको छलफलमा टुङ्गो लाग्छ होला।
0: त्यसपछि त ओडाले पनि काम थाल्छ होला।
1: थाल्न परिगयो नि बुवा, जेमा पनि ढिलासुस्ती गरेर हुन्छ।
0: आइया, एकछिन दुध दुन्जेल पनि टुक्टुक्क बस्न नसक्ने भए। खै त फिर्का त्यो त सौगात।
1: ए लिनु
0: नचल्न, कति चलेको यो गाई पनि।
1: आज दुध पकार्नलाई बासी भएन, त्यही भएर होला नि। साँच्ची बासीको पैसा कहिले दिन्छन् रे?
0: दुई चार दिनमा दिन्छु भन्थे, खबर त केही गरेको छैन। यो हप्तासम्म देलान् कि?
1: ए साँच्ची तपाईँले उता केटापट्टितिर खबर गरिदिनु भयो त क्या?
0: के खबर?
1: हामी अहिले कुसुमको बिहे गर्दैनौँ भनेर खबर गर्नुभयो त भने?
0: ए छैन।
1: किन नि? भनेको एक हप्ता भइसक्यो, जहाँ एउटा फोन गर्नलाई पनि त्यत्रो समय लाग्छ।
0: त कस्तो कुरा बुझ्दैन सौगात, केटाको घर परिवार सबै राम्रो छ, कसरी नाइ भन्ने? ल भन् त,
1: मैले कतिपटक भनिसकेँ बिहे, हाम्रो कान्छीको बिहा गर्ने उमेर भएको छैन भनेर।
0: हेर्न यसको कुरा, 15 वर्ष कि भइसक्यो हाम्रो कान्छी, हाम्रो पालामा तँ उमेरमा छोरछोरी जन्माइसक्थ्यो।
1: जे कुरामा पनि हाम्रो पालामा भनेर हुन्छ त बुवा? राम्रो कुराहरू पो सँगसँगै लिएर जाने हो त, नहुने कुरालाई पनि पछ्याएर हुन्छ? यसले कस्तो असर पर्छ सोच्नु पर्दैन बुवा।
0: के असर गर्ने हो र? बरु बेलैमा व्यवहारमा पऱ्यो भने मान्छे बिग्रन पाउँदैन।
1: सानैमा बिहा गरे मान्छे सप्रने नगरे बिग्रने हुँदैन क्या बुवा? ठुला गरे घनश्याम दाइलाई हेर्नु त, दुईवटा छोरछोरीको भयो, बिहानदेखि हल्लिएर हिँडिरहेको देख्नु भएको छैन?
0: ऊ जस्तो भए पनि उसकी स्वाइनीले घर व्यवहार सम्हालेकै छ, बेलैमा छोरछोरी हुर्काइहाल्यो, आमाको साथी त भएको छन् नि। चिचीलाई छोरछोरी भइदिएको भए झन् कति दुःख हुन्थ्यो त्यो सरलालाई भन् त।
1: उनको सुख दुःख त उनलाई नै थाहा होला, बाहिरबाट हेरेर थाहा हुन्न बुवा। बरु तपाईँ खबर गर्नुहुन्न भने मलाई नम्बर दिनुहोस्, म आफै फोन गर्छु। तर कुसुमको बिहे चाहिँ गर्न दिनुहुन्न।
0: तँ कस्तो जिद्दी भएको सौगात, बहिनीको बिहा नगरिदिएर सधैँ आफैसँग राख्छु भनेर हुन्छ?
1: मैले कान्छीको बिहा गरिदिँदै नगर्ने भने हो र बुवा, अहिले पो नगर्ने भने? अहिले कान्छी सानै छ, त्यसको बिहा गर्ने बेला भएको छैन।
0: एक न एक दिन त बिहा गरेर पठाउनै पर्छ, एक दुई वर्ष तलमाथि भएर के हुन्छ? राम्रो घरबाट कुरा आएको बेलामा नदिएर भोलि मिराले जस्तै नाक काटेर गयो भने के गर्छस्?
1: मिरा दिदीले जस्तै कुसुमले पनि गर्छ नै भन्ने छैन नि बुवा।
0: भोलि कसले देखाएछ भन् त? आफैले केटो खोजेर बिहा गरेर पठाइदिन पाए त ढुक्क त हुन्छ, छोरीको सुख देख्न पाए कालै आए नि पिर हुन्थेन।
1: बिहा गरेर दिँदैमा कान्छीले सुखै पाउँछ भन्ने त छैन नि बुवा, बरु लेखा पढी सकेर आफ्नो खुट्टामा उभिन सक्यो भने चाहिँ सुख पाउली कि?
0: तैँले भने जस्तो हुनलाई तेरी बहिनी पढ्न पनि जानु पर्यो, त्यो स्कुल नगएको कति भयो थाहा छैन तँलाई?
1: अल्लाह छे, कति कुरा बुझेकी छैन, मैले सम्झाइरहेको छु, बिस्तारै गइहाल्छ त।
0: खै के हो के, बिहा गरिदिइहालौँ भनेर तेरी आमा कराएको करै छ, बिहा नगरिदे भनेर तँ कराउ, म बुढाले कसको कुरा सुन्नु र तैँ भन् त?
1: आमाले भनेर मात्रै हुन्छ र? जसको बिहे गरिदिन लागे हो उसैलाई केही थाहा छैन, तपाईँहरूले भन्दैमा कुसुमले चाहिँ बिहे गर्न मान्छे जस्तो लाग्छ?
2: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, बड्डाचौरमा कसको विवाह गरिदिने कुरा चलिरहेको छ? यसको सही उत्तर हो कुसुमको। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत कञ्चनपुरबाट मन्दिर चौधरी, बैतडीबाट शर्मिला विष्ट, रोल्पाबाट ललिता मगर र सोलुखुम्बुबाट एम कुमार घिसिङ विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई, तपाईँले ₹200 को रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, गर्भावस्थामा कम्तीमा कति पटक स्वास्थ्य जाँच गराउनु पर्दछ? प्रश्न फेरि एक पटक, गर्भावस्थामा कम्तीमा कति पटक स्वास्थ्य जाँच गराउनु पर्दछ?
3: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013456 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार शुरूमा 2 त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 95।
2: तिमी पानी पिउने हो विवेक?
3: हालिदेऊ न पानी पिउनलाई, के होला र?
2: आज त खोकिरहेछौ त, सन्चो छैन कि क्या हो तिमीलाई?
3: होइन, हल्का पिरो परेछ कि, त्यही भएर।
2: ए, पानी पिउन, ठिक भइहाल्छ।
3: तिमी अरू के खाने हो?
2: मलाई अब यहाँ मोमो सिद्धाउनै गाह्रो भइरहेछ, अब त केही नखाने। तिमी खाने भए खाऊ न।
3: म पनि नखाने, अचेल मलाई खासै खाना डाइजेस्ट भइरहेको छैन, त्यही भएर होटेल सोटेलको बाहिरको खानेकुरा खानै छोडिदिइसक्यो भने।
2: कन्ट्रोल त मलाई देखाए बेला मात्र होला, बेलुका फेरि नभई नहुने होला, होइन?
3: होइन, अचेल त पुरै कन्ट्रोल गरिरहेको छु नि, त्यस्तो केही हुन्न अचेल।
2: ए हो, ल बधाई छ। अनि तिमीले मलाई गिफ्ट ल्याइदिनु भने खोइ त?
3: ओहो, गिफ्ट त भुसुक्कै बिर्सेछु यार। रिसाको
2: के रिसा छैन, अब अरूले भने भए उति बेलै आउँथ्यो होला, हाम्रो लागि भनेपछि त किन याद हुन्थ्यो?
3: ओहो, गिफ्ट भनेपछि यस्तो पो हुन्छ है?
2: अनि हुँदैन त,
3: त्यही पनि एकपटक तिम्रो ब्यागमा चेक गर नि त।
2: मेरो ब्यागमा? मैले गिफ्ट भनेको
3: त्यही त, ब्याग चेक गर न पहिला।
2: वाओ, स्मार्टफोन! थ्याङ्क यू सो मच विवेक।
3: स्वागतम, मन पर्यो?
2: दामी छ, तर तिमी कस्तो बदमास है।
3: किन
2: गिफ्ट ल्याइदिएर पनि ल्याइदिएन भन्ने के?
3: तिम्रो रियाक्सन हेर्न मन लागेर नि।
2: अनि कति बेला राखिदिएको मेरो ब्यागमा तिमीले?
3: अघि तिमी बाथरुम गएको बेला के?
2: कस्तो सरप्राइज मात्र दिन जानेको के, तर तिम्रो यस्तै बानी त मनपर्छ मलाई।
3: ए हो, अरू के मनपर्छ नि तिमीलाई मेरो?
2: सबै कुरामा मन पर्दछ हो।
3: सबै भन्नाले?
2: स्टाइलिस छौ, माया पनि गर्न जानेको छौ, अनि अलिअलि गफ पनि लाउन जानेछौ तिमीले।
3: गफ दिएको त होइन नि।
2: होइन, ओपनली कुरा गर्छौ, त्यो पनि मलाई मनपर्छ।
3: हो र?
2: म आफू पनि त ओपन छु नि, त्यही भएर होला मलाई त्यस्तै मान्छे मनपर्छ।
3: मलाई पनि तिमी ओपन भएर कुरा गरेकै मनपर्छ के बिन्ता।
2: खासमा म तिमीलाई पहिलेदेखि मन पराउँथेँ नि विवेक, तिमीले कहिले नोटिस गरेका थियौ?
3: होइन होला, तिमीले मन पराउने भए मैले प्रपोज गर्नु पर्थ्यो त।
2: अनि छोरी मान्छेले आफै प्रपोज गर्नु त, अलिअलि त आफै पनि बुझ्नु पर्यो नि।
3: प्रपोजै नगरे पनि हल्का हिन्ट्स दिएको भए मलाई भइहाल्थ्यो नि।
2: दिन्थ्यो त, तिमीले मलाई भालै दिँदैनथ्यौ, तर तिम्रो त्यो सरला अनि त्यो मोडलको बारेमा सुन्दा यस्तो रिस उठ्थ्यो नि मलाई।
3: अनि मैले के गरेको थिएँ र? उनीहरू आफै रिलेसनमा बस्न खोज्नेलाई म के गर्नु? त्यसमा मेरो केही दोष थियो र? भन त
2: विवेक, पहिला जे जस्तो भयो नि अब त त्यस्तो हुन्न नि।
3: म त्यस्तो खालको केटा होइन कि विनिता।
2: अब चाहिँ कतै कसैसँग हिँडेको थाहा पाएँ भने नि मैले जाने छु फेरि।
3: के गर्छु?
2: के गर्छु भन्ने त त्यति बेलै थाहा होला, लगेर कोठामा उल्दिन्छु।
3: ए, कसको कोठामा उल्दिन्छौ त? आफ्नै कि अरूकोमा?
2: मेरो कोठामा उल्दिन्छु नि, अरूकोमा किन उल्दिउँ?
3: ए हो, त्यसो भए त जानी जानी भए पनि एउटा गल्ती चाहिँ गर्नुपर्छ क्या? तिम्रो कोठामा जानलाई भए पनि एउटा गल्ती चाहिँ गर्नुपर्ने भयो।
2: तिमी मेरो कोठामा जानलाई नि केही गल्ती गर्नु पर्दैन, मलाई बस मिठो माया गरी पुग्छ।

0: के गरेको? यता नाली छ, काखमा नानी छ, कस्तो कच्याक्क पारेको होला। मान्छे झन्डै लडेन, छ्या।
1: म त लडिन, च्याप्पै टेक्दिनँ मैले।
2: अरे शिव, जानी जानी कसैले लड्नु छ त भने? टक्कलार नयाँ बाइक छ, हात बानी परिसकेको छैन, अब अलिअलि घाँचो खोचो त भइहाल्छ नि भने चेचिहाल्नु पर्छ तिमीहरूलाई। ओहो, नयाँ बाइक?
1: हाम्रो बाबाको नयाँ बाइक हेर्नु त अङ्कल।
2: ए हो, ल बधाई छ है उत्सव रमा दुवैलाई, प्रगति त एकदम राम्रो भइरहेछ।
0: धन्यवाद
2: दाई। अब प्रगति भन्दा पनि छोराको करले नक्किनी नहुने भएर हो जगतै।
3: छोराको कर कि बाउको आफ्नै रहर हो।
2: त्यस्तो हाँस्य होइन, अब साथीहरूले टक्कलाएर आफ्नो बाबासँग बाइकमा चढेर स्कुल जान्छन्, म मात्र हिँडेर भन्या भने गर्न थाल्यो, अनि त आफूलाई पनि अब दौड गरिनु पर्ने। हान्दे हो दाई, रमा त्यो लड्डु निकाल त। रमा
3: लड्डु पनि छ?
0: हजुर।
4: आम्दानी 98,000 रुपियाँ, छोराले भन्यो भन्दैमा भोलि हवाईजहाज किन्न सक्छ
0: दाई। यी मिठाई।
3: ए धन्यवाद बहिनी। हेत्तेरिका, आँगनको झार पछि गोड्नु होला कि आन्टी, मिठाई खान आउनु न पहिला यता।
4: खान्न, तिमीहरू नै खाओ। त्यत्रो त्यत्रो पैसा भटभटेमा खर्च गर्नुभन्दा खुरुक्क ऋणतिरै हुन्थेन। मुखा लाउने मार छैन, नाइटोमा लाउने मुन्द्री। गफ्न पत्का।
2: अरे कमसे कम आज एक दिन त अँध्यारो मुख नलाइदिनुहोस् आमा। बाइक किनेर आँगनमा पाइलट टेक्न पाएको छैन, गालीको वर्षा सुरु त भइसक्यो।
4: कसैलाई गाली गरेकी छैन मैले, के भनेदेखि देखेका कुरा भन्दै आऊ।
2: देख्न त अब हिजो उत्सवका गोजीमा कौडी रुपियाँ नहुँदा पनि आमाका लागि गुनु ल्याइदिएको पनि देखेकै हुनुपर्ने हो। त्यति बेला त भयो छोरा यो पैसा ऋण तिर्न काम लाग्ला भनेको कहिले सुनेन त।
3: फेरि सुरु भयो आमा छोराको
0: भयो उत्सव भयो कि नबाजु न आमासँग, बोल्नु दिउँ उहाँलाई। बाबु सन्देश, हिँड माथि, हामी माथि जाउँ।
3: पछिल्लो समयमा छ नि उत्सव, तिम्रो प्रगति देखेर एकदमै खुसी लाग्छ। ढाबाबाट पनि राम्रै आमदानी भइरहेछ, कुखुराबाट पनि राम्रै भइरहेको रहेछ, बच्चाहरूमा पनि राम्रै सुधार देखिरहेको छु मैले त।
2: धन्यवाद दाई। टक्क लार, यो सबै कुरामा दाईको चाहिँ ठुलो योगदान छ है दाई। न त घरबाटै त्यसमा पनि अभिभावकबाटै असहयोग भएको मान्छेलाई यतिका हुन गाह्रै हुन्छ नि दाई।
4: मेरो सहयोग नभइदिए कुन ठाउँमा भाँडा माझ्दै हुन्थे? ठुला कुरा नगर, आमा हो, आमाको मानमनि त राख्न सिक।
2: आमाले पनि आमा हौ भन्ने बाटो राख्दै हुन्थ्यो नि त, जति बेला पनि खेदो पाइलो खन्डिरहने किन त।
3: भयो भयो उत्सव भयो, नगराउ के। अब उहाँलाई आफ्नो बुझाइ नै सही हो भन्ने लाग्नु स्वाभाविक हो के उत्सव। अब तिमीले सही र गलत छुट्याएर अघि बढ्ने हो, अब बढी नै रहेछौ। सही निर्णय लिइरहेछौ र त सही नतिजा पाइरहेछौ नि।
2: धन्यवाद दाई।
3: बरु सुन न, भोलि त्यो बाउ समूहको बारेमा एउटा बैठक गर्नु थियो पालिकाको अध्यक्षसँग।
2: ए
3: तिमी पनि भइदिए मलाई कुरा गर्न एकदम सजिलो हुन्थ्यो।
2: भोलि नै? भोलि नै त म अलि भ्याउन होला हौ दाई।
3: ए हो र, तिम्रो त्यस्तो खासै इमर्जेन्सी होइन भने क्यान्सल गरे हुँदैन र भने।
4: बल्ल तल ग्रह दशा पूजा गरिदिने एकजना जान्नेसँग पालो पाइएछ, भोलि त हुन्न है जगत बाबु।
2: होइन, के को ग्रह दशा पूजा हो फेरि? को जान्ने हो कति पटक जाने ग्रह पूजा गर्न? भ्याउँदिनमा, भोलि मेरो अरू नै काम छ।
4: होइन, यो केटाको होस सुधी सबै हरायो कि के हो? अस्ति मैले तसँग भनिओरी त्यो जान्नेलाई पूजाको लागि 5,000 बैना पनि दिइसकेँ। यी अस्तिको भन्दा पनि ठुला जान्ने हुन्, काला जादु समेत फुकाउन सक्ने।
2: काला जादु होस् कि सेता जादु, म र रमा त भोलि अन्त्यतिर जानु छ। अब उसै पनि मैले तपाईँलाई कहिले ग्रह पूर्ण जान्छु भनेको छु र, अब भ्याइ जाउँला भने मात्र न हो, अब भ्याएन त मैले के गर्ने?
4: अरू कुरा थाहा छैन, भोलि मसँग गइनस् भने 5,000 को हर्जाना सहित 10,000 तिर्नुपर्छ तैँले, बुझिस्?
2: आमाका कुरा सुन्दा पनि उत्सव। हजुर दाई,
3: यो शान्तिनु कुराले अन्टीको मती फिर्ता होला जस्तो मानिनँ है मैले। अचेल त झन्झन कडा हुँदै जान थाल्नु भएको छ त यो अन्धविश्वासको कुरामा।
2: खै दाई, ऊ त्यहाँ धारा पर्थेर तेल दलेको, अङ्गार दलेको, कपाल बेरेको एउटा ढुङ्गे नै भेटेको थिएँ मैले। यो घरमा छोडी सुख पाउला जस्तो छैन मैले।

0: के गर्नुभयो तपाईँले?
1: के गरेँ र?
2: मैले तपाईँलाई बारी नखन्नु भने होइन।
1: ए नकरा न प्रेम कुमारी, यति खन्दैमा त के नै होला र?
2: त्यही त, अस्ति त्यस्तै भनेर दाउरा चिर्दा दम बढेर कति गाह्रो भएको थियो भन्नु त। छोडिदिनु म गर्छु।
1: के गरेँ र?
2: मैले तपाईँलाई बारी नखन्नु भने होइन।
1: ए नकरा न प्रेम कुमारी, यति खन्दैमा त के नै होला र?
2: त्यही त, अस्ति त्यस्तै भनेर दाउरा चिर्दा दम बढेर कति गाह्रो भएको थियो भन्नु त। छोडिदिनु म गर्छु। तपाईँ बरु खाने ठाउँमा कोदो छर्नु।
1: आफू चाहिँ कति न बलियो भयो कि जस्ती, अलिकति काम गर्न हुन्न, रातभरि आया आया भनेर सुत्न दिन्न।
2: जे भने पनि तपाईँभन्दा त बलियो नै छु है, उमेरमा पनि तपाईँभन्दा सानै छु। तपाईँ पो
1: ए, तैँले मलाई बुढो भन्न खोजे कि?
2: बुढो नभए तरुनु त, 55 काट्न लागि सक्नु हो।
1: उमेरले बुढो भए पनि मनले त अझै जवानै छु बुझिस्, उस्तै परे तँ भन्दा राम्री अर्की भित्राइदिन सक्छु।
2: ल ल भो, बढी कुरा गर्नु पर्दैन, तपाईँको भाग्य राम्रो रहेछ र पो मलाई पाउनु भयो, नत्र अनुहार त तपाईँको कसैले पत्याउने खालको छैन है।
1: के भएको छ र मेरो अनुहारलाई? उमेरमा सबैले चेत्रात भुवन केसी जस्तै छ भन्थे। हेर न पत्याउँदिन पक, हो कि होइन अहिले थाहा पाउलिस। गागी सर,
3: हजुर।

0: एकपटक यता आउनु त
1: मुख्य कुरो नमस्कार गरे है दाई भाउजू
2: नमस्कार
0: सर नमस्कार ल सर एउटा कुरा भनिदिनु पर्यो
1: के कुरा होला
0: म उमेरमा कस्तो थिएँ भनिदिनुहोस् त सर सबैले मलाई भुवन केसी जस्तो भन्थे भने पत्याउने नै होइन मा
1: अब त्यो कुरा त मलाई भन्दा बढी भाउजूलाई नै थाहा होला नि मुख्य कुरा होइन त भाउजू
2: मैले पनि त्यही त भने नि सर अब भर्खर भर्खर चिने मान्छे हो र बिहे गरेकै 32-33 वर्ष भइसक्यो
0: अब तँलाई के थाहा
2: छि यो बुढो के नचाहिने कुरा गरेर पछ्याउला खुरुपका काम नगरेर अब बरु म खान्छु तपाईँ कोदो छर्दै आउनु
1: दाई भाउजूको जोडी चाहिँ मान्नै पर्छ है मुख्य कुरो काम र झगडा दुबै बाँडी छुडी गर्ने
0: अब यसलाई मसँग झगडा नगरी खाकै पर्दैन सर होइन प्रेम कुमारी साँच्ची जाँगी सर कता पो जाँदै हुनुहुन्थ्यो कुन्नी मैले यत्तिकै अल्मलाई दिएँ
1: होइन त्यही तल्लो गाउँसम्म जाउँ भनेर त्यहाँको एकजना विद्यार्थी फेरि स्कुल आउन खोज्दैछिन् यसैका लागि उसको बुवा आमासँग कुरा गरौँ भनेर
0: को सर
1: फडिन्द्र छैनन् हो तिनैकी छोरी
0: ए त्यसको त बिए भइसकेको थियो होइन र सर
1: बिए गरेर पोई खाडीतिर लागेछ घर खान गाह्रो भयो भनेर माइत आएर बसेकी छे बिचारी केटकेटी मान्छे आफूभन्दा ठुलो जिम्मेवारी कसरी उठाओ
2: त्यही त
1: अहिले फेरि पढ्छु भन्दैछ अब आमाबाउ चाहिँ मानेर हिँड्छन् अब एकचोटि आएर सम्झाइदिनु न सर भन्दै थिए त्यही भएर यसो जान्ला एउटा कुरा थाहा छ तपाईँहरूलाई
0: के कुरा सर
1: स्कुल पढ्दा पढ्दै बिचैमा विभिन्न कारणले छोडेका तिनजना विद्यार्थी पनि फेरि पढ्छु भनेर आएका छन् नि
0: हो र सर
1: यो सबै किन भयो थाहा छ तपाईँहरूलाई
2: अब हामी त के जान्नु र सर
1: यो सबै कुसुमको कारणले भएको
0: हाम्री कान्छीको कारणले
1: हो त
2: होइन के भन्नुभएको तपाईँले मैले त कुरो बुझिनँ है
1: मुख्य कुरो कुसुमले अरूको कुरा नसुनि आफ्नो पढ्ने इच्छालाई नत्यागी जुन आँट गरी त्यो देखेर पनि हो
2: ए
1: ल है दाई बाबु कुसुमको यो आँटलाई चाहिँ मान्नै पर्छ एक पटक बाटो बिराए पनि आफ्नो भविष्य बिग्रिन दिन
0: हामीलाई त कुसुमले असाध्यै ठुलो गल्ती गरी हरिशसँग बिहे गर्न नमानेर आफ्नै खुट्टामा बन्चरोले हानी भन्ने लागेको थियो त्यसो भए सर कुसुमले जे गरिरहेछ सही नै गरिरहेछ त
3: नमस्कार मनिषा बुधवार दैलेखबाट मलाई यो कार्यक्रम सुन्नु एकदमै मनपर्छ यो कार्यक्रम सुन्दा 2 वर्ष भयो नाटकमा सबैभन्दा धेरै मनपर्ने पात्र कुसुम जगत र सौगात हुन् कुसुमको नाटक सुन्न र बुझ्नलाई सरल र सहज स्थानीय भाषा र नेपाली भाषाको मिश्रण गरेको पाइन्छ सानै उमेरमा विवाह गर्नु हुँदैन पढ्नुपर्छ लेख्नुपर्छ भनेर यस कथाको सन्देश दिन खोजिएको छ जगतको विचारमा समाजको झगडाले होइन मेलमिलापले आदर्श सुन्दर बन्छ भन्ने धारणा रहेको छ यस कथा जनचेतनामूलक कथा रहेको छ यस त्यसैले यो कार्यक्रमलाई अझै धेरै समय दिनुहोला
4: गत हप्ता सोधिएको प्रश्न थियो यौन दुर्व्यवहारको बारेमा चुप लागेर बस्नु सही हो कि गलत यसको सही उत्तर हो गलत सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत कञ्चनपुरबाट अविनाश राणा स्याङ्जाबाट राजु नेपाली बाजुराबाट दीपशिखा शाह र मोरङबाट उर्मिला राजवंशी विजेता बन्नुभएको छ प्रश्नको उत्तर दिने सबैजनालाई धेरै धेरै धन्यवाद र चारैजनालाई बधाई हामी तपाईँलाई रु 200 बराबरको रिचार्ज पठाउनेछौ अब यो हप्ताको लागि प्रश्न रहेको छ प्रदेश र संघीय तहको निर्वाचन कहिले हुँदैछ प्रश्न पुनः एकपटक प्रदेश र संघीय तहको निर्वाचन कहिले हुँदैछ नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ रेडियो नाटक रोपे गुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ हवस् त रोपेगुना फलको अर्को अङ्कमा भेटौँला नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 55
2: के भयो रमा तिमीलाई वाक के लाग्यो कि फेरि तेस्रोको सरसार त होइन कतै
3: चुप लाग दिम पनि त्यस्तै तेस्रो चौथो भनेका छन् कुराको सुली सोर्न लगाएछौ अनि वाकवाक लाग्दैन त
2: टक्क लाएर डबल मास्क लाऊ न लाग्दैन क्या वाका कि
3: गफ दिँदा त खुब आउँछ नि तिमीलाई
2: गफ दिएको होइन नि यसको ज्याला पनि पाउँछौ क्या तिमीले
3: कसले दिन्छ मलाई ज्याला
2: अब यो सबै सुली जम्मा गरेर बोरामा हाल तरकारी खेती गर्नेले किनेर लान्छन् अनि टक्क लाएर आएको पैसा तिम्रो ज्याला होइन त छोरी
3: यति जाबुको त 100 रुपियाँ पनि आउँदैन होला
2: अनि 100 रुपियाँ चाहिँ पैसा होइन र भने
3: पैसा त हो कि उत्सव अहिले झन् बेरोजगार भएर बसाए बेलामा थाहा भएको छ मलाई पैसाको महत्त्व
2: बेरोजगार होइन टक्क लाएर छोराछोरी हुर्काउनु पनि त कामै त हो नि होइन र छोरी हो भने छोरीले देख्यो होइन यहाँ राखेको तेल फेरि कता परेछ ए अँ भन के हो
3: अब मैले फेरि काम सुरु गर्ने भएँ है
2: काम त गरि त रहेको छौ नि बरु यता धुलो नउडाउ न यहाँ नानीको जिउमा पर्छ सबै
3: हाँ उच्च तिमी खालि ठट्टा मात्रै गर्छौ मेरो कुरालाई कहिले काहीँ सिरियसली पनि लिऊ न
2: ल बाबा ल अनि कामै सुरु हुन थाल्यो कहाँ नि त्यही सहकारीमा केही सरसल्लाह नै गरेनौ त फेरि
3: होइन होइन यहीँ भन्ने त फिक्स भएको छैन तर मैले जगत दाई र ललिता भाउजूलाई चाहिँ कतै राम्रो काम भेट्यो भने मलाई खबर गरिदिनुहोस् चाहिँ भनेको छु है
2: अनि
3: जगत दाईले एउटा बिमा कम्पनीमा होला जस्तो छ भन्नुभएको छ
2: खै के भन्नु मैले त्यही भएर हो क्या तिमीसँग आमा रिसाउनु भएको
3: लौ मसँग आमा यो कुरामा किन रिसाउनु पर्यो र
2: यो त्यो भने होइन अब सरसल्लाह नै नगर्ने बानी छ तिम्रो पनि
3: सरसल्लाह त गरिरहेको छु नि उच्च यता घर खर्च चलाउने ऋण तिर्ने कुरामा पनि तिमी एक्लैको कमाइले कहिले हो कहिले मैले पनि यसो सकेको गर्दा त राम्रै होला नि होइन र
2: त्यो कुरा त ठिकै हो तर अहिले घरदेखि परसम्म मैले नै हेर्नुपर्ने स्थिति छ ढाबा हेर्ने कि कुखुरा पाल्ने व्यवसाय हेर्ने कि त्यसमा तिमी पनि जागिर भयो भने त
3: कस्तो कुरा गर्छौ के उच्च जागिर मेरो पनि रहर हो घरको बाध्यता पनि हो अब म केही पनि नगरिकन बसौँ त
2: त्यस्तो भने छैन नि मैले छतमा फराकिलो खोर बनाएर अझ धेरै कडकनाथ पाल्ने कुरा छ तिमीले जागिर थालेपछि यो सबै कसरी सम्भव होला भन त
3: आफ्नो रहरको पेसा गर्न त सबैलाई मन लाग्छ नि उच्च
2: अहिले भइराखेकै काम गर्यो भने पनि त पुग्छ नि जागिर किन खानु पर्यो भन त के भो टक्क लाएर किन जोसिदै हल्ला खल्ला गर्दै कुदिरहेछस् त केटा त
3: ल अब झोला राखेर फटाफट लुगा फेर है अनि अनि म हात धोएर खाजा बनाइदिइहाल्छु तिमीलाई
4: बाबा हजुरलाई स्कुलबाट चिठी आएको छ
2: स्कुलबाट चिठी के हो किन रहेछ त
3: कक्षामा यसले राम्रै गरेर पुरस्कार सुरस्कार पो दिन बोलाए कि
2: अब केटो बोलकड पनि छ मेरै गोता गएको छ अब केहीमा फर्स्ट भयो होला पुरस्कार लिनु बोलाए पनि हुन सक्ला खोइ यता त्यता
4: लिनु
3: राम्रै कुरा होला नि खै खै म पनि पढ्छु चिठी यता लिऊ त सन्देश
2: पढ्दैन पढ्दैन म पढिहाल्छु नि के चाहिँ भनेर पठाएछ नि त किहन सरले चिठीमा ठिक्क गर्दा झन् छोराले स्कुल गएर राम्ररी लेखपढ गर्ला क्लास टप गर्ला भनेको त साथीको दुई दुईवटा दाँत पो झार्दैछ त तँलाई त म पढ्न
3: नझर्कन उत्सव बच्चा हो कहिलेकाहीँ यस्तो भइहाल्छ नि न अरू नै कुरा पो हो कि
2: झर्किने मात्रै होइन यसलाई त हातखुट्टा बाँधेर सुम्लेन भने म यसको बाउनै होइन यसलाई कसरी तलाउनु पर्छ मलाई थाहा छ तिमी हेर्दै जाऊ न
5: ल यता यता यता ए फोर्सले हान्न मुला खुट्टा भाँचेला जस्तो गर्छ यार
2: मेरो खुट्टा दुखिरहेछ भने होइन तँलाई
5: तेरो पनि आजै खुट्टा दुख्नु पर्ने झन् फुटबल खेल्न सिकौ भने त
2: मैले जानी जानी दुखाएको हो त अस्ति न मड्का खुट्टा राम्रोसँग ठिक भएको छैन भन्दा भन्दै बल हान भन्छस् फेरि अनि फोर्सले हानेन भने फेरि गाली गर्छस् कि यसले
5: हानिहाल्छ यार खै त रामकाजी अहिलेसम्म आएन झन् केटाहरूलाई लिएर आइज है भने ओए अजय त्यसलाई एकपल्ट फोन गर् त
2: अघि भर्खर गरे होइन 5 मिनट त भयो आउँदै होला कि
5: एक हप्तादेखि प्लान बनाउँदा पनि केटाहरू टाइममा आउँदैनन् यार आफूलाई कस्तो खेल्न मन लागिसक्यो
2: ए एकछिन कुर्न पनि कस्तो गाह्रो भएको तँलाई कि कुन चाहिँ हिरोलाई देखेर यस्तो भूत चढाएको नि
5: त्यो अनमोल केसीको क्याप्टेन भन्ने फिल्म हेर त, तँलाई पनि मलाई जस्तै फुटबल खेल्ने भू चढ्छ कि चढ्दैन भने थाहा पाउँछस्।
2: मुला, तँलाई जस्तो जुन फिल्म हेऱ्यो त्यही फिल्मको हिरो जस्तै भन्ने भू चढ्छ मलाई। हँ, पहिला फुटबल खेल्नुभन्दा फिल्मको म्यागजिन पढ्छु भन्थिस्, अहिले
5: पहिल्यैदेखि खेल्न पर्ने रहेछ के? अहिले त म खतरा खेलाडी भइसक्थेँ होला है, के गर्नु फुटबल खेल्नलाई नै भनेर फेरि स्कुल आउन नमिल्ने।
2: आन त, मलाई पनि साथी हुन्छ, सबै केटाहरू पास भयो मैले मात्र फेरि पर पढ्नु पर्यो के, क्या बोर के।
5: हो त, आइदिऊ हेर, सधैँ त म भन्दिनँ तर अब कहिले काहीँ फुटबल खेल्न भए पनि आउँछु है।
2: आफूलाई यहाँ स्कुल टेक्नै नपरे हुन्थ्यो जस्तो लाग्छ, ऊ आउँछु भन्छ फेरि। हेर न,
5: तँलाई के थाहा यार, स्कुल छोडेपछि स्कुलमा गरेका कुराहरू क्या मिस हुने रहेछ।
2: सिधै भन्न, कुसुम मिस हुन्छ भनेर मुला। त्यो दिन तैँले टोयलेटको पर्खालबाट कुसुमलाई हेरिरहेको बेला के डाङ्गी सरले पछाडिबाट टाउकोमा हाने चाहिँ अझै बिर्सिनँ यार म त्यो। बिचरा हरिस पनि आफ्नै गर्लफ्रेन्डलाई हेर्दा पनि पिटाइ खानु पर्यो के।
5: केही छैन यार, समय समयको खेला हो, त्यो बेला हेर्दा पिटाइ खाइयो, अहिले त
2: के अहिले के भन्न।
5: बुझ्न कुरा मिलाएर
2: ओए के हो यार, कुरा त्यहाँ पुगिसक्यो।
5: अँ त,
2: कहिले के भन्यो?
5: अस्ति होलीको दिन के म इन्दी दिदीको घरमा गएको थिएँ नि, हो त्यही दिन।
2: के भयो है भन्न।
5: अब के हुन बाँकी थियो सोच न आफै।
2: त क्या लकी यार है, कस्तो फिल हुँदो रहेछ भन्न है।
5: भोलि पर्सि आफै थाहा पाउलास्।
4: के कुरा हरिस?
5: ए गौरी, तिमी कहाँ थियौ?
4: कञ्चन, त घर जा है, हामी निबन्ध भोलि लेखौला। के वाल लपर हेरिबस्छ भने, मेरो काम छ कि जान। भन त, के कुरा हुँदैछ तिमीहरूको?
5: कुरा केही होइन, अनि तिमीहरू भित्र थियौ, मैले त याद नै नगरेको।
4: कुरा नघुमाऊ न, तिमीले अघि अजयलाई के भन्दै थियो त्यो त खुरुक्क भन त।
2: गौरी ल्याङ नगर्न, त्यो गर्लफ्रेन्ड बोयफ्रेन्ड बिच भएको कुरा आफ्नो साथीले बताउँदै थियो कि, तँलाई पनि कुसुमले भनियो होला त, हरिसलाई किन सोध्छेस?
4: नकराई अझै, अनि तिमी चाहिँ किन चुप भने हरिस?
5: त्यस्तो होइन के गौरी, मैले केही पनि भनेको छैन अजयलाई।
4: केही भनिन रे, तिम्रो र अजयको के कुरा भयो मैले सबै सुनिरहेको छु, बुझ्यौ?
5: सुने भए भइहाल्यो त, के खिचखिच गरेर, मैले नभएको कुरा भने होइन क्यारे।
4: आमा, यो हरिस त कस्तो रहेछ भने, तिमी त कस्तो रिस उठ्छ छ्या, मलाई केही थाहा छैन भन् थानेको। त्यो दिन तिमीहरू इन्दु बाउजूलाई कुर्दै फोटो हेरेर बसेको होइन?
5: कसले भन्यो तिमीलाई?
4: ए, मलाई त कुसुमले केही भन्दैन।
5: तिमी कुसुमको बेस्ट फ्रेन्ड भयो भन्दैमा कुसुमले आफ्नो सबै कुरा भन्छ भन्ने छ र?
4: त्यसै त तिमीहरू त्यो होलीको दिन कोठाभित्र बसेको कुराले सबैले नराम्रो सोचेका छन्, त्यसमाथि तिमी भए नभएको कुरा बढाइ चढाइ गरेर कुसुमको बेइज्जत गर्ने, त्यस्तो पनि हुन्छ राम्रो साथी?
5: हेर गौरी, तिमीलाई कुसुमले जे बताए तिमीले त्यही पत्यायौ। त्यस दिन इन्दु दिदीको कोठामा कुसुम र मेरो बिच के भयो भन्ने कुरा तिमीलाई भन्दा बढी मलाई थाहा हुन्छ होइन र?
6: रोजिना छोड न कि म दुख्यो साह्रै न।
7: थ्याङ्क यू भन्न, थ्याङ्क यू भन् छिटो।
6: ल, थ्याङ्क यू।
7: हजुर, बेसी दुखाएको हुँदै भएन, झन् पुरै नङ्गार्न मन लागेको थियो। बच्चिस त
6: हजुर, बच्चिस चाहिँ हेर त यहाँ कस्तो डाम बसिरहेछ।
7: अरू बेला गालामा डाम बस्थे, अब आज पाखुरामा बसे, के भयो त एउटै त हो नि।
6: चुप्ला, क्यान्टिनमा बसेर यस्तो कुरा गर्छस्,
7: के भयो त अनि? तरमा मात्रै त हो नि, कुरै गर्न नपाइने हुन्छ र? आहा, स्यान्डल त कस्तो राम्रो रहेछ नि त है, कसकोबाट किने तैँले?
6: कसकोबाट भन्नु, बजारमा जुन पसलमा भेटिन्छ त्यसै पसलबाट।
7: अहिले घर जाँदा सँगै जाउँ है, तैँले किनेकै ठाउँबाट किन्नु पर्ला। मैले पनि
6: कुन पसल हो मैले थाहा छैन,
7: के कुरा गर्छ यसले? अब आफैले चप्पल किन्ने ठाउँ पनि थाहा हुँदैन त।
6: हेर, तँलाई किन झुट बोल्नु, मलाई उसैले गिफ्ट दियो के, बुझिस् नि।
7: ए, बल्ल बुझे, अब मान्छेलाई यसरी गिफ्ट आउँदो रहेछ र पो, कहिले टी सर्ट कहिले स्यान्डल चेन्ज गरी गरी लाउँदो रहेछन्। अनि अरू के लागेछ गिफ्टवाला भन् त,
6: तँलाई किन भन्नु?
7: ल, नभने नभन, तर आजको खाजा चाहिँ तेरो नाममा।
6: ठिकै छ नि, के भयो त, आज म तिर्छु भोलि तैँले तिरेस्?
7: अब भोलिको कुरा भोलि नै गरौला, तर आज चाहिँ मैले खाजा मगाइहालेँ, एकदम भोक लागिसक्यो। हेलो मेघ दाई, दुई ठाउँमा पकौडा अनि चिसो ल्याइदिन न।
8: ए हस् हस् हुन्छ।
7: अनि अचेल त फुट्टा फुट्टा गिफ्ट आइरहन्छ नि, के हो केटी?
9: अलिअलि त आउनु परिहाल्यो नि,
6: नत्र ब्रेकअप हुन के भेद? मलाई मात्र किन भन्छेस्? तेरो पनि त आएको होला।
7: मलाई कसले दिने हो र? आफूलाई त्यस्तो दिने खालले हेरे होइन, आफूले हेरेकोले फेरि तेर्दै टेर्दैनन्, अरू त कसले दिन्छ त?
6: तेरो हिरो छ त आयुष, हाम्रो त लपन छपन छैन, प्योर लभ हो भने त्यस्त त्यहाँ होला नि गजब गजबको गिफ्ट
7: दिन्छ त्यसले। बोलचाल त छैन हाम्रो।
6: ए अझै बोला छैन? अनि वास्तै गर्दैन भने चेन्ज गर्दैन त? अहिलेको जमाना नि के होटेल समातेर बसा त? अनि
7: होइन यार, मैले त्यस्तो केही पनि सोचेको छैन।
6: तेरो एक्सले सोचिसक्यो त, अनि त चाहिँ के हेरेर बसे कि त?
7: के रे सोचिसके रे?
6: अनि के त, आयुष एउटा केटीसँग अस्ति जुन तारा होटेलबाट बाहिर निस्किँदै थियो।
7: कहाँको होटेलमा?
6: त्यही चोक अगाडिको जुन तारा होटेल भन्ने थाहा छैन, त्यही चोकबाट निस्किँदै थियो त।
7: ए अनि कोही आफन्त पनि त हुन सक्छ नि?
6: के को आफन्त हुनु नि, हाँसमाँदै मस्किँदै निस्किएको थियो।
7: को केटी रहेछ त, त चिन्छेस?
6: केटीको नाम चाहिँ थाहा भएन मलाई, तर देख्यो भने चाहिँ चिन्छु। फेरि भेट्यो भने फोटो खिचेर लिएर आइदिनु तलाई।
8: कसले फोटो खिच्यो फेरि? के भयो रविन्द?
6: केही होइन, हाम्रो हिरोनीको हिरोले पार्टी चेन्ज गरे जस्तो छ।
8: को हिरो? कसले के पार्टी चेन्ज गरे?
6: आफ्नै दिलभित्रको मान्छेले डेरा साटेर अर्काकै दिलभित्र जान थालिसके यहाँ।
8: के भने यस्तो, म त तिमीहरूको केही कुरा बुझ्नै सक्दिन।
7: सबैले नबुझेकै राम्रो नि।
8: खास कुरा के हो भन्न?
6: आयुषलाई अर्कै केटीसँग हिँडेको देखेको थिएँ कि मैले।
8: हो र, त्यस्तो भइसक्यो त्यो? एकैछिन है, बाबाको फोन आएछ। हेलो,
6: तँ किन टोला किने फेरि?
7: होइन के होइन।
6: हेर केटी, मैले भनेको मान्छेस भने आयुषको बारेमा सोध्न छाड दे। यसरी अर्कै केटीसँग हिँडेको देख्दा देख्दै अझै पनि त मरिहत्ते गरेर बस्छेस्?
0: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
9: गत हप्ता सोधिएको प्रश्न थियो, बच्चा जन्मेपछि कति दिनभित्र निशुल्क जन्म दर्ता गराउन सकिन्छ? यसको सही उत्तर हो 35 दिनभित्र। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत रुकुम पश्चिमबाट नवराज खड्का, दैलेखबाट गंगे अधिकारी, कास्कीबाट लक्ष्मी लम्साल र सोलुखुम्बुबाट आशा खालिङ राई विजेता बन्नुभएको छ। यहाँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, बच्चा जन्मेपछि 15 महिनाभित्र कतिवटा खोप लगाउनु पर्छ? प्रश्न फेरि एकपटक, बच्चा जन्मेपछि 15 महिनाभित्र कतिवटा खोप लगाउनु पर्छ?
10: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 30।
2: इन्दु बाउजू, बाल्टी थापिदिनु त, पानी खेर गयो।
3: खोइ दिनु त।
2: अनि कुसुम, तपाईँ लुगा मात्र धुने हो कि नुहाउनु पनि?
3: नुहाउँदैन बाउजू।
2: धारा खाली भए बेलामा नुहाए भइगयो नि। धारामा हामी मात्र भए त आज फर्स्ट टाइम होला है, नत्र सबै भिडिन्थ्यो।
3: होस् बाउजू,
2: नुहाउँदिन। अस्ति भर्खर नुहाएको मैले, तपाईँ नुहाउने
3: हो?
2: पहिला नुहाइहाल्नु पर्यो है। बरु खाने पानी पछि थापौँला, अहिले फेरि अरू मान्छे आयो भने नुहाउनै पाइँदैन। बाउजू, त्यो बाल्टिनको पानी मेरो लुगा धुने बाटोमा हालिदिने त। लुगा त डङ्गुर रहेछ कुसुम, अलिअलि गर्दै धोयो भने त सजिलो हुन्छ नि। म त एकैपटक धेरै लुगा धुनै सक्दिनँ।
3: पहिला त भाउजू छिटो छिटो धुन्थेँ नि, अहिले त हेर्नु न, स्कुलको होमवर्क गर, पाठको क भ्याउँदै नभ्याउने भने।
2: छोडिसके स्कुल, फेरि के जान मन लाग्यो होला यो कुसुमलाई, के पढ्न मन लाग्यो होला।
3: अनि नपढेर के गर्नु त भाउजू?
2: सौगात दाले मलाई एउटा मलाला भन्ने केटीको किताब पढ्न दिनुभएको थियो है। अनि त्यस किताब पढेपछि त मलाई कस्तो स्कुल जान मन लाग्यो कि, पढ्न त पढ्नै रहेछ भन्ने लाग्यो।
3: अनि जति पढे पनि बिहा गरेर अर्काको घर जानैपर्छ, बेकारमा किन टाउको दुखाउनु?
2: कस्तो चिज पनि,
3: बिहा गर्नुपर्छ भन्दामा पढ्नै नहुने हो र? पढेर बिहा गरे पनि भइहाल्छ नि, होइन बाउजू?
2: हेर न, ठुला कुरा गरे, बा आमाले बिहा गरेर पठाउनु लागिसकेको थिए।
3: चिन्दै नचिना मान्छेसित कसले गर्छ बिहा? म त मरी गए नै गर्दै रहेछ त्यो मान्छेसँग बिहा।
2: काका काकी सोझो भएर पो तपाईँको कुरा सुन्नुभयो। उस्तै बा आमा भइदिएको भए घोक्रिएर पठाउँथे।
3: अँ, हाम्रो आमा सोझो खुब दिनका दिन कराएर मलाई हैरान पार्नुहुन्थ्यो। मैले बिहा गरिदिनु भनेपछि पनि मलाई फकाउँदै हुनुहुन्थ्यो।
2: काकीले मलाई पनि कुसुमलाई सम्झाइदेऊ भन्दै हुनुहुन्थ्यो। मैले जबरजस्ती बिहा गरिदिनु हुँदैन भनेर काकीलाई सम्झाएँ।
3: हाम्रो आमा त्यस्तै एउटा कुरा पाएपछि त्यसैमा झुन्डिरहनुहुन्छ। को कोसँग कसले बिहा गर्छ, होइन त बाउजू?
2: भन्ने बेलामा नचिनेको मान्छेसँग बिहा गर्दिन पनि भन्ने, चिनेको मान्छे आफूलाई मर्यादा गर्ने मान्छेलाई पनि वास्तै नगर्ने।
3: खै, तपाईँको कुरा त म केही बुझ्न सक्दिनँ है।
2: ल, कसलाई वास्ता गरिन र मैले?
3: अचु, हेर न, नबुझ यस्तो गरे, नाम नै भन्नुपर्ने हो र?
2: को हरिस भन्नुभएको
3: हो नि त?
2: गर्छ खुब, त्यस्तो मरिहत्ते गर्ने भए त्यो तनुसँग लिपिक्क हुन जान्छ कि क्या?
3: मरिहत्ते नगर्ने भए तपाईँले एकचोटि पढाइदेऊ भन्ने बित्तिकै पढाउनु तयार हुन्छ त।
2: हुने बेला आफै परपर हुने, दोस्रै बिचार हरिसमाथि थोपर्ने।
3: मलाई गाली नगर्नु न बाउजू।
2: गाली गरे हो त, सम्झाएको पो त। आफूलाई माया गर्ने मान्छे भाग्यमानीले मात्र पाउँछ है कुसुम। मनपर्ने मान्छेलाई माया गर्नु र उसैसँग बिहा गर्नु जस्तो ठुलो कुरो केही पनि होइन।
3: तपाईँ र नेता दाईको पनि लभ म्यारिज हो भाउजू?
2: होइन, तपाईँको दाई चाहिँ खुब मेरो पछि लाग्नुहुन्थ्यो, मलाई त त्यति बेला तपाईँको दाई फिटिक्कै मन पर्दैन थियो।
3: दाईले तपाईँलाई भगाएर ल्याउनु भएको होइन र?
2: हो हुन त।
3: अनि भाउजू, किन मनै नपरेको मान्छेसँग तपाईँले भागेर बिहा गर्नुभएको त?
2: त्यसको कारण छ नानी, सायद त्यो मेरो जीवनको सबैभन्दा गलत निर्णय थियो। त्यसैले पनि मैले गरे जस्तो गल्ती तपाईँले गर्न नपरोस् भनेर हरिसँगको सम्बन्ध नबिगार्नुहोस् भने हो मैले।
4: ओए आयुष, तैँले अझ त्यो पुरानै कुरा सम्झिरह्यो क्या हो?
5: बिर्सु भने नि याद आइरहन्छ, के गर्नु त?
4: त्यो टार्जन फोटो त पुरै आरती घुमे जस्तो घुमिरह होला होइन? केटाकेटीले त लास्टै दर्शन गरे होला नि।
5: ए, तपाईँ घरिघरि त्यही कुरा नगर्नु न कि विवेक दाई।
4: चिन्ता नले, यस्तो फोटोले त झन् तेरो भ्यालु बढाउँछ बुझिस्?
5: त्यस्तो भ्यालु बढ्ने भए आफ्नै बनाएर हाल्नु न त।
4: हाम्रो पनि गयो होला नि आफ्नै स्टाइलमा त, मुला बच्चालाई के थाहा?
5: कहिले आउँछ फेसबुक भरिने गरी अनि थाहा हुन्छ के हो भन्ने कुरा।
4: मिलाएर पठाउनु जान्नु पऱ्यो नि केटा, तैँले जस्तो अनुहारै नदेखेकोलाई चिन्दै नचिनी पठाउने हो र?
5: महाको पापी मान्छे रहेछ यार।
4: को मान्छे
5: त्यो फेसबुक वाली?
4: त्यही त, यस्ता काम बुझेर गर्नुपर्छ भन्छु नि, भाइहरूले थाहै नदिकन लुकी लुकी गर्छन्। अनि
5: मैले के लुगाएको थिएँ र? सबै त थाहा थियो नि।
4: दिन्छस् थाहा, लुकी लुकी लभ यु मोनु लभ यु मेरो रानी गर्थिस् त देखाइहाल्यो नि रानीले आनी बानी।
5: बिस्तारै पत्ता लाग्ला नि कति दिन लुक्ला र।
4: अझै पनि म भन्छु यस्ता कुरामा टेन्सन नले, यस्ता झारपाती कुरामा टेन्सन गरेर कसैले केही दिनेवाला छैन।
5: टेन्सन पनि के पाउनलाई गर्ने हो र।
4: त्यही त नगर भनेको नि, तँलाई त झन् केटीको फोन आउनुपर्ने हो, आएको छैन अहिलेसम्म।
5: चुप लाग्नु तपाईँ, खालि यस्तै कुरा, बरु यस्तो कसले गर्यो होला भन्ने सोच्नु न।
4: तैँले त खुसबुले गरे हुनसक्छ, भन्थिस् त कसले गराए रहेछ सोधिनस्।
5: होइन रहेछ, सोधिसके उनीहरू पनि लागिरहेछन् यही खोज्नलाई।
4: जति खोजे पनि भेटिनेवाला छैन, दुःखै नगरे हुन्छ।
5: एकपटक आइडी खुलेपछि लोकेसन ट्रेसिङ गरेर पत्ता लगाउनु हुन्थ्यो, आइडी नै नखोल्ने भएर पो त।
4: गरिस् ट्रेसिङ, चोरले सबै चोरेर लगेपछि फेरि बाटो देखाइदिन आउँछ त।
5: त्यही त, के गरी उपाय नलाग्ने भयो त, के गर्ने गर्ने।
4: यस्तो कुरामा टेन्सन गरेर केही फाइदा छैन।
5: मलाई अरूभन्दा नि त्यो क्लबबाट निकालेको लास्टै तनाव भइरहेको छ यार।
4: के ज्याक लगाइदिनु पर्यो, रिजन गर्छस्?
5: के ज्याक लगाउनुहुन्छ तपाईँले? त्यसै
4: सुटोलाई भन्छु नि, त्यो तेरो खेल समितिको अध्यक्ष छ नि, हाम्रै सुटो सँगसँगै पढेको रे त।
5: भयो अब, मेरो ठाउँमा त्यो मिलनलाई राखिसकेछन्। अब के काम छैन दाई?
4: ए, मिलनलाई पो राखिसकेछन्? मुलाले त्यही भएर पो अस्ति मलाई गफ दिइरहेछ त।
5: के भन्थ्यो र?
4: मान्छेको क्षमता मात्र भएर हुन्न है, दिमाग चलाउनुपर्छ दिमाग भन्दै थियो अझै। यसका चुरीफुरी अलि बढी नै बढ्यो जस्तो छ, कहिले भेट्छ न मजाले मेरो हातको।
5: तपाईँलाई के गर्यो र?
4: मलाई किन, तेरो इन्सल्ट गरे पनि त राम्रो होइन नि, मसँग किन ठुलो कुरा गर्नु पऱ्यो त्यो फ्युसाले?
5: त्यो मिलनले अध्यक्षकै पहुँच त लगाएको होला नि।
4: लगाओस्, हामीलाई बाल भयो र, तर हामीसँग ठुलो पल्टिनु भएन के, कुरो त्यही हो।
5: कोचहरूले मैला नै राख्नुपर्छ भन्ने कुरा खुसबुले अध्यक्षलाई गएर सुनाएको रे।
4: अनि
5: त्यो अध्यक्षले हुन्छ हुन्छ भनेर सुने नसुने गरी टारेछन्, लास्टमा यही मिलनलाई राख्नु पो रहेछ।
4: मौलाले ज्याक लगाएछ, नत्र के राख्थे यस्तो तोरीलाई?
5: ज्याक त होला नि, त्यसका अङ्कल पनि त्यही समितिमा छन्, त्यही त होला।
4: अब अङ्कलै त्यही भएपछि त सकिगयो नि, अरू के कुरा गर्नु पर्यो र?
5: अरू बेला प्लेयर छान्नु पर्यो भने झन्डै 3 महिना लाग्थ्यो।
4: अनि के तै मुलालाई कुरेर बस्छन् त, उनीहरूले पनि त आफ्नो टिम मिलाउनु पर्यो।
5: मलाई क्लबबाट निकाल्न साथ मिलनलाई राख्नु, अध्यक्षले पनि उसैलाई सपोर्ट गर्नु, मिलनले पनि नचाहिँदो नचाहिँदो फुर्ती देखाउनु, यो सबै हेर्दा कतै यो मिलनले चालेको गोटी त होइन।
6: उत्सव उत्सव उत्सव, कस्तो निदाको, उठ न।
7: के भयो
6: उत्सव, उठ न।
7: के भयो, नसेतेर किन उठेको?
6: हेर न, मलाई के भयो एकदमै गाह्रो भयो भने।
7: के भयो तिमीलाई?
6: तल्लो पेट दुखेर सुत्नै सकिन।
7: सुत्न अप्ठ्यारो भएर पो हो कि?
6: होइन, अघिदेखि सुत्नै सकेको छैन, हेर न, सन्चो होला कि भनेर गरे, यता गरे गरे, उता गरे, उतै भएन।
7: अनि कस्तो गरेर बस्छ त? अलि सजिलो बस्छ त। ल,
6: उठ्दा पनि दुख्छ, बस्दा सन दुख्छ, के गर्ने होला? उठ्छ
7: दिउँसो के खायो र?
6: त्यस्तो केही खास छैन, उही सधैँ खाने कुरा त खाएको हो नि मैले।
7: के गर्ने त, पानी खान्छौ?
6: होइन, नखाने।
7: एक नासले दुखिरहेछ कि?
6: खै, कहिले काहीँ ठिक भए जस्तो हुन्छ, फेरि एकछिनमा दुख्छ।
7: अनि अस्ति बिचमा देखाउन जाँदा के भनेको थियो त डाक्टरले?
6: बच्चा जुन मात्रामा बढ्नु पर्ने त्यो बढिरहेको छैन रे भनेको थियो।
7: अनि के औषधिहरू दिएनन्?
6: त्यही पहिला खाइरहेको औषधि र अर्को एउटा औषधि थपिदिएको थियो।
7: के भयो त फेरि, यसो निदाउने कोसिस गर न, कम हुन्छ कि?
6: निधाउन सके त हुन्थ्यो नि, फिटिक्कै निद्रा आएन।
7: के गर्ने त, के गर्ने, आमालाई बोलाउँ त, रमा आमालाई बोलाउँ।
6: के गर्ने गर्ने,
7: रमा आमा आमा, ए आमा,
8: के भयो, किन करा गर मध्ये राता?
7: यहाँ आउनु न एकछिन, रमालाई यहाँ गाह्रो भयो भन्छन्। कसलाई के भयो भने उत्सव भाइ? ए रमालाई सन्चो भएन दाई?
8: के भयो भने? ओइ रमा, के भयो?
6: पेट दुख्यो।
8: पेट दुख्यो? कहाँनिर दुख्यो?
7: बेस गरी नै गाह्रो भयो र उत्सव भाइ। खै दाई, दुख्यो भनेर छटपटाइरहेछ
2: के भनेदेखि कहिले काहीँ त अलिअलि दुखिहाल्छ नि
6: खुट्टा पनि कस्तो अरो भएको छ
2: ल ल नआत्यौ न नआत्यौ उठ्छ
7: हजुर
2: जा त भान्साबाट तातो पानी लिएर आइज तिमीहरू यति पनि केही सहन सक्दैन
7: तातो पानी त यहीँ थर्मसमा छ नि आमा खान्छ भनेर भनेको खान्न भने
2: गिलासमा राखेर दिएन अनि पो खान्छ
9: उठ भाइ यो साह्रै नै गाह्रो भएको जस्तो छ अस्पताल लाँदा नै ठिक होला कि
7: खै के गर्ने गर्ने यति राति
2: पर्दैन कहीँ लान यहीँ ठिक हुन्छ ल रमा यो तात तातो पानी खाऊ त बिसेक हुन्छ
7: अलि टाउको उठाउ न फेरि सर्केला कि अलि उठाउ त
6: कस्तो भएको छ मान्छे र
9: टाउको दुख्ने रिङ्गाटा लाग्ने जस्तो पनि भएको छ र रमा बहिनी
6: खै अलिअलि त दुखिरहेको छ टाउको नि
9: हेर उत्स भाइ मेरो कुरा मान्छौ भने चाहिँ यस्तो अवस्थामा यसरी घरमा राख्नु हुँदैन बुझ्यौ
7: के गर्नु त
6: कति बस्यो
7: एक बन्द लागिसक्यो
2: आत्तेरै मात्र हुन्छ भने के भनेदेखि व्यथा लाग्ने बेला भए होइन अब कहिले काहीँ बच्चा यताउता चल्दा दुख्ने त भइहाल्छ नि
9: त्यही पनि त अस्पताल लग्यो भने के रहेछ भन्ने थाहा हुन्छ नि त आन्टी
2: भयो भयो पर्दैन लान तिमीहरूलाई के थाहा यस्तो बेला के हुन्छ के हुँदैन भन्ने कुरा हामीले त सबै भोगेर आएको हो यो उत्सव पाउने बेलामा त झन् मलाई कति दिनसम्म गाह्रो भएको थियो
6: होस् न त अहिले
2: अलिक कम भएको छ
6: अघि भन्दा त अलिकति कम छ
2: ल बिस्तारै ठिक भइहाल्छ नि
6: अघि पनि एकछिन कम भए जस्तो भयो फेरि दुख्यो
7: के गर्ने त आमा के लाने हो त एकपल्ट
9: यस्तो सिम्टम देखिनु चाहिँ त्यति राम्रो होइन जस्तो लाग्छ है मलाई चाहिँ बरु यहाँ समय खर्च गर्नुभन्दा त छिटो लग्दा बेस हुन्छ होला
7: आमा आमा गाडी भनौँ त उसो भए
2: अब तँलाई डाक्टरलाई पैसा खुवाउनु मन लाग्यो भए दुःख पाउनु मनै लाग्यो भए लैजान त म के भनौँ
10: रोपेको फल तपाईँलाई कस्तो लागिरहेको छ नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ विजेताले तत्कालै 200 रूपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ
11: गत हप्ता सोधिएको प्रश्न थियो कुसुमको दाई सौगात कुसुमको विवाहको पक्षमा छन् कि विपक्षमा छन् यसको सही उत्तर हो विपक्षमा सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत बाजुराबाट राजकुमार सिंह मोरङबाट शान्ता कार्की ढोली झापाबाट बुलेट खत्री र बाराबाट चम्पा चौधरी विजेता बन्नु भएको छ तपाईहरु सबैजनालाई धेरै धेरै बधाई तपाईले रु 200 रिचार्ज जित्नु भएको छ अब यो हप्ताको लागि प्रश्न रहेको छ गौतम बुद्धको जन्मस्थान कुन प्रदेशमा पर्दछ प्रश्न फेरि एकपटक गौतम बुद्धको जन्मस्थान कुन प्रदेशमा पर्दछ
12: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013456 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ हवस् त रोपेगुना फलको अर्को अङ्कमा भेटौँला नमस्कार
13: आमा।

0: हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य चुनावका सन्दर्भमा रहेर चुनावी मुद्दाका बारेमा छलफल गर्दैछौँ। विशेष गरी आज हामी नेकपा माओवादी केन्द्रले आउँदो चुनावमा कस्ता चुनावी एजेन्डा लिएर जनतामा जाँदैछ भन्ने विषयमा नै केन्द्रित हुनेछौँ।
1: नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज एन्टेना FM बाट पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्ना विचारहरू लेख्न सक्नुहुन्छ।
0: हजुर, हामी कार्यक्रम नेपाल चौतारीमा छौँ। नेपाल चौतारीमा हामी हालका अङ्कहरूमा चाहिँ हामीले निर्वाचनसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्दै आइरहेका छौँ। मङ्सिर 4 गते निर्वाचन आउँदैछ। अब आज चाहिँ हामी निर्वाचनकै बारेमा, मुद्दाका बारेमा छलफल गर्छौँ। गत हप्ता पनि हामीले मुद्दाकै बारेमा कुराकानी गरेका थियौँ। अब आजको विषयमा छलफल गर्नका लागि चाहिँ मसँग माओवादी केन्द्रकी केन्द्रीय सदस्य अञ्जना विशङ्की हुनुहुन्छ। अञ्जनाजी, कार्यक्रम नेपाल चौतारीमा यहाँलाई स्वागत छ।
2: धन्यवाद।
0: हजुर, हामी निर्वाचनसँग सम्बन्धित विभिन्न विषयमा कुराकानी गरिरहेका छौँ। आज चाहिँ हामी अब नेकपा माओवादी केन्द्रको चाहिँ तयारी कस्तो छ जस्ता विषयमा र मुद्दा चुनावी एजेन्डा के छन् भन्ने विषयमा छलफल गर्दैछौँ। अब जस्तो अब अहिले अब मङ्सिर 4 आउनलाई अब हामीसँग करिब 54 दिन बाँकी छ, होइन? नेकपा माओवादी केन्द्रको चुनावी अब यो तयारी चाहिँ कसरी भइरहेको छ? आजको कार्यक्रमको छलफलको सुरुवात चाहिँ यहीँबाट गरौँ। चुनावी तयारी कसरी गरिरहनु भएको छ?
2: नेकपा माओवादीले चुनावी तयारी आफ्नो फिल्डहरूमा गरि नै राखेका छ। जस्तो कि चुनावी तयारी भनिसकेपछि एउटा चाहिँ उम्मेदवारीको तयारी भन्ने हुन्छ। उम्मेदवारीको तयारीभित्र पनि दुई खाले उम्मेदवारीको तयारी, एउटा प्रतिनिधि सभामा समानुपातिक प्रतिनिधित्वको सङ्घ र प्रदेशमा, र अर्को प्रत्यक्ष चुनावको तयारी। अब हामीले समानुपातिक प्रतिनिधित्वको सङ्घ र प्रदेशको लिस्टहरू हामीले निर्वाचन आयोगमा बुझाइसकेका छौँ। त्यो तयारी हाम्रो पुरा भइसकेको छ। प्रत्यक्षको तयारी पनि अब हामीले हाम्रो प्रदेश अन्तर्गत सबै प्रदेशहरूबाट कलेक्ट गरेर एक सरो चाहिँ हामीले हाम्रा उम्मेदवारीहरूको बारेमा चाहिँ प्रदेशमा छलफलको तयारी भइराखेका छ, र त्यसलाई चाहिँ माथि केन्द्रमा पुर्याउने कुरामा चाहिँ यो गठबन्धनको कारणले गर्दाखेरि कुन सिट हामीले पाउने, कुन सिट हामीले नपाउने भन्नेसँग सम्बन्धित भएको कारणले आधिकारिक रूपमा, औपचारिकै रूपमा चाहिँ हामीले पठाउन सकेका छैनौँ। तर हाम्रो आन्तरिक हिसाबले हामीले कहाँ कसरी गर्ने भन्ने चाहिँ हामी तयारी गरि नै राखेका छौँ, र जिल्ला प्रदेश क्षेत्रबाट चाहिँ लिस्टहरू आइसकेका छन्।
0: यो उम्मेद्वारको कुरा गर्नुभयो है, जस्तो समानुपातिक उम्मेद्वारको कुरा गर्नु पर्दाखेरि चाहिँ के छ, विशेष के छ यसपटक? अब यसरी अहिलेको चुनावको तयारी गर्दै गर्दाखेरि चाहिँ समानुपातिकको लिस्ट बुझाइसकेको छु भन्नुभएको छ, बुझाइसकेको छ भन्नुभएको छ, के छ विशेष के छ यसपटक?
2: यसपटक चाहिँ हामीले अब समानुपातिकको लिस्टमा चाहिँ समानुपातिक प्रतिनिधित्व पहिला भइसकेका, एकचोटि हुनु भइसकेको नेता कार्यकर्तालाई हामीले नदोहोऱ्याउने भनेका छौँ। विभिन्न लाभको पदमा बसिराख्नु भएकोहरूलाई हामीले नराख्ने भनेका छौँ। कतिपय ठाउँ चाहिँ प्रदेश पछि फरकहरू पनि आएका छन्, तर ती केन्द्रले चाहिँ त्यसलाई चाहिँ अहिले एकचोटि समानुपातिकमा भइसकेकाहरूलाई नदोहोऱ्याउने भन्ने हिसाबले नै हामीले समानुपातिक लिस्टलाई चाहिँ नयाँ साथीहरूलाई प्रतिनिधित्व गराउने ढङ्गले नै समानुपातिक लिस्ट चाहिँ हामीले पठाएका छौँ।
0: हजुर, जस्तो पहिले पनि अब समानुपातिकको कुरा गर्नुपर्दाखेरि चाहिँ गुनासोहरू आएको थिए, होइन? जस्तो यसमा चाहिँ अलिकति नातावाद कृपावादका कुराहरू पनि थिए, ती कमी कमजोरीलाई पनि सुधार्ने अवसर छ यसपटक, होइन? त्यो कुरालाई पनि यहाँले कतिको विचार गर्नुभएको छ?
2: है, यसपालि त हाम्रो कस्तो क्लियर छ भने, एउटा त हामीले प्रदेशबाट नै

0: लिएर आएका छौँ, कसलाई बनाउने कसलाई नबनाउने भनेर कमिटी प्रणाली अन्तर्गत हामीले एउटा त तिनजना भन्दा बढी चाहिँ लिस्टमा चाहिँ तिनजना भन्दा बढी नबनाउने, सक्नुहुन्छ भने एकैजना लिएर आउनुहोस् क्षेत्रबाट, सक्नुहुन्न भने चाहिँ तिनजना भन्दा बढी नबनाउने भनेर हामीले तलैबाट चाहिँ कम कम कम कम गराउँदै लिएका छौँ एउटा। दोस्रो कुरा चाहिँ के छ भने हाम्रो सकेसम्म चाहिँ सर्वसहमत गराएर लिएर आउने, उहाँहरूको अहिलेको अवस्था के छ, उहाँहरू कसरी चाहिँ नि पार्टीभित्र आफ्नो मुद्दामा कसरी पर्फर्मेन्स गरिराख्नु भएको छ, विगतमा चाहिँ उहाँहरू पटक पटक जानु भएको छ कि छैन, त्यो काटछाँट गर्दै गर्दै अनि जिल्लासम्म आइपुग्दाखेरि विभिन्न क्लस्टर हुन्छ, क्लस्टरभित्रको पनि कसको इतिहास कति छ, को चाहिँ दोहोरिएको छ कि छैन, को चाहिँ नयाँ फेस छ, कसले पार्टी सङ्गठनमा चाहिँ आफ्नो क्षेत्रमा रहेर भूमिका निर्वाह गरेका छ, त्यस अन्तर्गत हामीले क्लस्टरहरू बनाएका छौँ र सम्भावित मान्छेहरूलाई चाहिँ हामीले सकेसम्म जिल्ला नदोहोरियोस्, सकेसम्म क्षेत्र नदोहोरियोस् भनेर प्रदेश प्रदेशले नि त्यसरी होमवर्क गरेका छ। र गठबन्धन हुँदाखेरि पनि कतिपय क्षेत्रहरूमा चाहिँ गठबन्धनले चुनावमा चाहिँ उम्मेदवारी पायो भने सकेसम्म त्यही क्षेत्रकोलाई समानुपातिक नबनाउने, फरक क्षेत्रकोलाई समानुपातिक बनाउने, त्यसो हुँदाखेरि भूगोलको चाहिँ नि विभिन्न भूगोलहरूको चाहिँ सन्तुलन कायम हुन्छ, कुनै जिल्लामा चाहिँ तिन चारजना बनाउने, कुनै जिल्लामा एउटा पनि नहुने, त्यो भयो भने चाहिँ के हो त भन्दा अहिले संसदीय प्रणालीमा त एक खालको चाहिँ संसदको प्रतिनिधित्व भने पनि एउटा चाहिँ मिसन पनि हो, पावर पनि हो, त्यस कारणले गर्दा त्यसलाई चाहिँ कसरी सन्तुलन गर्ने अनि जात जातिहरूलाई पनि कसरी सन्तुलन गर्ने भन्ने फोकस नै हाम्रो अहिलेको चाहिँ मुख्य होमवर्क र हामीले गृह कार्य गरेर अगाडि पठाएको नै त्यही छ। नातावाद कृपावाद त हामीसँग त्यस्तो विधि लागू भएको छैन, हामीले त्यो गरेका पनि छैनौँ, त्यसैले गर्दाखेरि चाहिँ यो विषयमा हाम्रो त्यस्तो समस्याको विषय बनेको छैन।
1: पछिल्लो समय चाहिँ अलिकति जस्तो व्यक्ति कि मुद्दा भन्ने अलिकति बढी छलफल हुन थालेको छ होइन, सो अघि यहाँले भन्नुभयो मुद्दाका कुरालाई पनि यहाँले जोड्नुभयो, त्यो भएको भएर चाहिँ अहिले हामी कार्यक्रममा आज हामी मुद्दाकै बारेमा कुराकानी गर्दैछौँ, त्यही भएर यहाँलाई मैले सोध्न खोजेको चाहिँ व्यक्ति कि मुद्दा भन्ने
0: होइन, व्यक्तिसँग मुद्दा त जोडिन्छ, हेर्नुहोस् व्यक्ति र मुद्दा फरक त होइन, तर हामीले मुद्दालाई नै प्राथमिकता दिने, मैले भनिहालेँ नि जस्तो क्लस्टरमा पनि कहिले काहीँ के भइदिन्छ भने खसारिएको चाहिँ उत्कृष्ट महिलाहरू हुनुहुन्छ मानिलिउँ, त्यहाँबाट पठाउनु पर्नेछ भने कहिले काहीँ क्षेत्र जिल्लाले गर्दाखेरि त्यहाँ चाहिँ कट अफ हुन सक्छ, कहिले काहीँ चाहिँ समुदायको हिसाबले चाहिँ एउटै समुदायमा पर्न सक्छ, एउटै समुदाय दलित पनि त्यही समूह त्यही जिल्लाबाट अनि अरू पनि त्यही जिल्लाबाट, यस्ता यस्ता कुराहरू हुन सक्छन् होइन। त्यो कुरालाई चाहिँ हामीले के ध्यान दिएका छौँ भने यसपालि चाहिँ क्षमतालाई पनि हेर्ने, इतिहासलाई मात्रै हेर्ने होइन, क्षमतालाई पनि हेर्ने र क्लस्टरलाई पनि विशेष हेर्ने, जस्तो जनजाति भन्यो अनि जनजातिमा चाहिँ मगरहरू मात्रै आउने मानिलिउँ, गुरुङहरू मात्रै आउने, जनजातिभित्रको पनि माथिल्लो तहको मात्रै आउने भन्दा पनि त्यहाँ चाहिँ अल्पसङ्ख्यक जिरेल छ कि छैन, त्यहाँ अल्पसङ्ख्यक चाहिँ नि अब चेपाङहरू हुनुहुन्छ भने त्यो समुदायबाट आएको छ भने उहाँहरूलाई किन नबनाउने, यो खालको बहस चाहिँ हामीले यसपालि गरिराखेका छौँ। फरक भनेकै के हो त भन्दा जनजातिभित्रको पनि त्यो समुदायलाई लिने, दलितभित्रको पनि अलिकति चाहिँ नि विश्वकर्माहरू दोहोरिरहने हुन्छ हरेक दलित समुदायभित्र पनि, त्यही माथि फेरि पहाडे दोहोरिरहने हुन्छ, त्यसलाई पनि हामीले कसरी चाहिँ ध्यान दिन सकिन्छ, त्यो भित्रको क्लस्टरभित्र पनि वर्ग मिलाउने समुदाय मिलाउने त्यसलाई पनि हामीले चाहिँ अलिक बढी ध्यान दिएका छौँ, विशेषता भनेको यसपालि त्यही हुन्छ जस्तो लाग्छ।
1: अब कुनै पनि पार्टीको जस्तो यो चुनाव आउनुभन्दा अगाडि चाहिँ मुद्दा के छन् एजेन्डा के छन् भनेर हेर्ने एउटा यो जनताले थाहा पाउने चाहिँ घोषणा पत्र पनि हो, यहाँले चाहिँ घोषणा पत्रको तयारी कसरी गरिरहनु भएको छ कि बनाइसक्नु भएको छ कि छैन, के छ अवस्था घोषणा पत्रको?
0: घोषणा पत्रको चाहिँ हाम्रो घोषणा पत्रको कार्यदल छ, त्यो कार्यदलले चाहिँ लगभग 15-20 मिटिङहरू छलफलहरू गरिसकेका छ विभिन्न समुदायहरू, त्यसमा चाहिँ घोषणा पत्रमा हामीले के पनि गरेका छौँ भने नामकाज श्रेष्ठको नेतृत्वमा बनेको घोषणा पत्रमा चाहिँ हामीले क्लस्टर वाइज पनि राखेका छौँ, जस्तो महिलाको प्रतिनिधित्व, दलितको प्रतिनिधित्व, विभिन्न समुदायको प्रतिनिधित्व, त्यति मात्रै नभए विभिन्न क्षेत्रहरूको, जस्तो उद्योग व्यवसायिक क्षेत्रबाट आउनुभएका, त्यसपछि चाहिँ नि कृषि क्षेत्रबाट चाहिँ आउनुभएका, मजदुर सेक्टरको, अर्को चाहिँ नि स्वास्थ्य सेक्टरको, यो विभिन्न सेक्टरहरूसँगबाट चाहिँ हामीले चाहिँ फिडब्याक लिँदैछौँ। त्यो फिडब्याक लिइसकेपछि हरेक क्षेत्रबाट चाहिँ नि फिडब्याक लिइसकेपछि अनि त्यसलाई कङ्क्रिट गराउने र बुदावाइज गराउने, अनि मात्रै घोषणा पत्रलाई चाहिँ व्यवस्थित गरिने भन्ने छ। अब हाम्रो पुरानो पहिलाको हाम्रो पुरानो चुनावमा हुँदाखेरिको पनि हाम्रो घोषणा पत्र छ, पहिलाको पनि घोषणा पत्र छ। अब त्यो पुरानो घोषणा पत्र मा पनि कतिपय कुराहरू हामीले गरिसकेका छौँ, कतिपय कुराहरू गर्न बाँकी छन्। त्यसो गर्दाखेरि ती घोषणा पत्रमा भएका कुराहरूलाई पनि बाँकी गर्न बाँकी कुराहरूलाई गरेर जाने र गरिसकेका कुराहरूलाई चाहिँ हामीले यो गर्न सकेका छौँ भन्ने भइहाल्छ। त्यस कारणले गर्न बाँकी कुराहरूलाई पनि पुरानो घोषणा पत्रहरूकोलाई पनि सुझावलाई पनि पुराना योभन्दा चाहिँ 5 वर्ष अगाडि तयार गरिएको घोषणा पत्र त्यसपछि अहिलेको घोषणा पत्रलाई ट्याली गरेर नयाँ ढङ्गले अलिक फरक ढङ्गले लिएर जाने भन्ने सोचिएको छ।
1: घोषणा पत्रको कुरा गर्दाखेरि चाहिँ अब प्राय चाहिँ कपी पेस्ट हुन्छ, 5 वर्ष अगाडिका मुद्दा पनि फेरि त्यही मुद्दाहरू चाहिँ जस्ताको तस्तै पनि आउँछ घोषणा पत्रमा, त्यही कुरा चाहिँ जनतामाज पुर्याइन्छ भनेपछि 5 वर्षमा हामीले के उपलब्धि हासिल गर्यौँ भन्ने कुरा पनि त्यसमा प्रश्न रह्यो। यो कपी पेस्ट हुन्छ अथवा जस्ताको तस्तै आउँछ, केही मात्रै चाहिँ सामान्य सुधार सामान्य त्यसमा केही करेक्सन मात्रै हुन्छ भन्ने खालको जनगुनासो पनि पटक पटक सुनिने गर्छ, त्यो कुरालाई यहाँले कसरी ध्यान दिनुभएको छ?
0: होइन, त्यो त अब गुनासो त आउने कुरा नै भयो। जस्तो एउटा कुरा चाहिँ कपी पेस्ट भन्ने कुरामा चाहिँ, जस्तो जुन कुरा हामीले चाहिँ मेहनत गरेर अघिल्लो चोटि बनाएका थियौँ त्यो गर्नै बाँकी छ भनेपछि त्यो गर्ने कि नगर्ने, नयाँ ढङ्गले कि त्यसलाई छोडिदिएर हिँड्ने, त कपी पेस्ट भन्ने कुरै भएन यहाँनिर क्या। जब हामीले मेहनत गरेर यो गर्नुपर्छ भनेर भन्यौँ, हामी मानिलिउँ तपाईँले केही काम गर्नुपर्छ भन्नुभयो, तर तपाईँको डेट सिद्धियो, डेट सिद्धेपछि त्यो काम गर्न पर्दैन त, काम त गर्नुपर्ने काम हो नि त। त्यसैले गर्दा गर्नै पर्ने कामहरू, हामीले उठान गरेको कामहरू जब हामीले 5 वर्षभित्र काम गर्न सकेनौँ भने त यो त हामीले सकेनौँ है जनताहरू
1: भनेको। जस्तो यहाँले भन्नुभएको चाहिँ जस्तो अल्पकालीन र दीर्घकालीन मुद्दाका कुरा चाहिँ अल्पकालीन चाहिँ 5 वर्षभित्रमा समेट्ने गरी बनाइन्छ भने दीर्घकालीन चाहिँ अलिकति त्यो पहिलेकै मुद्दाहरू फेरि पनि कन्टिन्यू हुन्छन् भन्ने कुरा।
0: कहिले काहीँ होइन, यो त अल्पकालीन र दीर्घकालीन त जहिले पनि हुन्छ होइन, रणनैतिक योजना बनाइन्छ, कार्यनैतिक योजना पनि हुन्छ, तर अधिकांश चुनावी नारा चाहिँ रणनैतिक हुँदैन, धेरै थोरै हुन्छ, थोरै हुन्छ, किनकि कार्यनैतिक नाराहरू हुन्छ। त्यही कार्यनीतिभित्र पनि मैले 5 वर्ष गर्छु भने तर मानिलिउँ गर्न सकिनँ
1: विभिन्न कारणले,
0: यो कारणले मैले गर्न सकिनँ भनेर जनता समक्ष त माथि त माग्नुपर्छ त। नैतिक बानी एउटा राजनीतिक नेताहरूले पार्टीले त मैले यो कारणले यो काम चाहिँ मैले गर्न सकिनँ है भनेर त जनता समक्ष त जानुपर्ने हुन्छ मैले
1: पक्कै पनि
0: हामीले। त्यस कारणले गर्दाखेरि पनि हाम्रा चाहिँ त्यो पुरा नभएका कामहरू त कपी पेस्ट होइन कि, कतिपय कति कुरा भएनन् भनेर त्यसलाई एनालाइसिस गरेर त्यसलाई हेरेर बुझेर अनि हामी यो काम चाहिँ हामीले यो कारणले गर्न सकेनौँ भनेर हामी जनता समक्ष जानुपर्ने हुन्छ र भएका कामहरू चाहिँ यी भए भनेर हामीले त्यसलाई चाहिँ नि चुनावी चाहिँ नारा बनाउनु पर्ने हुन्छ र अब गर्ने कामहरू चाहिँ यो कुरा चाहिँ विगतमा पनि हाम्रो आँखामा परेको थिएन होला अब चाहिँ हाम्रो पर्छ भनेर जानुपर्ने।
1: हजुर, हामी कार्यक्रम नेपाल चौतारीमा छौँ, नेपाल चौतारीमा आज हामी चुनावी मुद्दाका बारेमा कुरा गर्दैछौँ। त्यसमा नेकपा माओवादी केन्द्रका चुनावी मुद्दा के छन्, कसरी चाहिँ चुनावमा गइरहेको छ नेकपा माओवादी केन्द्र भन्ने बारेमा छलफल गरिरहेका छौँ। हामीसँग अञ्जना विसङ्के हुनुहुन्छ आजको अतिथि। हामी कार्यक्रममा एउटा छोटो विश्राम लिन्छौँ, त्यसपछि हामी हाम्रो कुराकानीलाई निरन्तरता दिनेछौँ।
2: तपाईँ अहिले एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा आजको अतिथिलाई प्रश्न सोध्न तथा आफ्ना विचार राख्नका लागि अहिले नै हामीलाई फोन गर्न सक्नुहुन्छ। हामीलाई फोन गर्ने नम्बरहरू हुन् 1660013457 र 9801575008। यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन। साथै तपाई अहिले सामाजिक सञ्जाल फेसबुकमा नेपाल चौतारी हेर्दै हुनुहुन्छ भने आफ्ना विचार कमेन्ट बक्समा राख्न सक्नुहुन्छ।
1: कार्यक्रम नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा हामी निर्वाचनसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्दै आइरहेका छौँ। आज हामीले निर्वाचनको तयारीका सँगसँगै चुनावी मुद्दा के कस्ता छन् भनेर नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य अञ्जना विसङ्गेसँग कुराकानी गरिरहेका छौँ। अञ्जनाजी, हामी कुराकानीका क्रममा छौँ। जस्तो यो हामीले घोषणा पत्रको कुरा गऱ्यौँ, एजेन्डाको कुरा गऱ्यौँ, एजेन्डा लिएर जनताकामा जाने कुरा गऱ्यौँ, अनि यो कस्तो हुन्छ भन्दाखेरि चाहिँ जस्तो अब कतिपय एजेन्डाहरू लिएर जाँदाखेरि चाहिँ लाग्छ कि जो प्रतिनिधि हुनुहुन्छ, जो उम्मेद्वार हुनुहुन्छ अथवा जो नेता हुनुहुन्छ, उहाँले नै जस्तो म यो गर्छु, म बाटो बनाउँछु, पुल बनाउँछु भनेर भन्नुहुन्छ होइन, अनि जनताले पनि पत्याउनुहुन्छ, विश्वास गर्नुहुन्छ। अनि यहीँ एउटा प्रश्न चाहिँ के रहन्छ भन्दाखेरि चाहिँ त्यो बाटो बनाउने, पुल बनाउने होइन, त्यो विकास निर्माणका काम गर्ने, त्यो जिम्मेवारी त, त्यो रोल्स एन्ड रेस्पोन्सिबिलिटी त उम्मेद्वारको अथवा त्यो नेताको हुन्छ कि उसले चाहिँ यो पैरवी गर्ने, नीति नियम बनाउने मात्रै हो? खासमा यसमा अलिकति दुविधा छ भन्ने खालको कुराहरू पनि आएको भएर यो प्रश्न सोधेँ मैले।
0: खासमा दुविधा चाहिँ हुनु नपर्ने थियो, हामीले त्यो काम गर्छु भनेर कमिटमेन्ट पनि नगर्नुपर्ने थियो। मेरो हिसाबले कुरा गर्दाखेरि चाहिँ मलाई के लाग्छ भने हामीले एउटा चाहिँ राज्यको संरचना बदल्ने हो। यो संघीय सांसद, प्रदेश सांसद भनेको चाहिँ प्रदेशभित्रको चाहिँ नि संरचनालाई बदल्ने हो, ऐन कानुन बनाउनेतिर ध्यान दिने हो, र संघीयमा चाहिँ संघको सिङ्गो राष्ट्रको चाहिँ कतिपय चाहिँ ऐन नियम कानुन र कतिपय विधिहरूले चाहिँ त्यसलाई अप्ठ्यारा पारेका छन् भने त्यो फुकाउने कामहरू हो, र सामाजिक आर्थिक सांस्कृतिक जनताका त्यो सामाजिक आर्थिक सांस्कृतिक बाटोहरूमा चाहिँ कहाँ कहाँ हाम्रो चाहिँ नि प्लानिङ गर्नुपर्ने छ, कुन कुन योजनाले चाहिँ हामीलाई अप्ठ्यारो पारेको छ र कुन कुनलाई चाहिँ हामीले चाहिँ फुकाउनु पर्नेछ, र यो सिङ्गो संरचनालाई चाहिँ के गर्ने, र स्थानीय सरकारहरूलाई चाहिँ हामीले चाहिँ कसरी बाटो देखाउने, तिमी यो यो यो यो ठाउँमा यसरी यसरी तिमीले गर्नुपर्छ है भनेर बाटो देखाउने काम चाहिँ हाम्रो हो, र यो क्षेत्रमा सरकारले यो यो गरून् भनेर भन्ने काम हाम्रो हो। तर यो विकृतिलाई चाहिँ हामीले हल गर्न सकेका छैनौँ। यसको मुख्य कारण भनेको चाहिँ मुख्य राजनीतिक पार्टीहरूले नै, मुख्य राजनीतिक पार्टीका नेताहरू, शीर्षस्थ नेताहरूले नै यसलाई चिर्नु पर्थ्यो। हामी छोटा मोटा नेताहरूले चिरेर हुँदैन, कि शीर्षस्थ नेताहरूले नै बरु चुनाव क्षेत्र आफ्नो नलिएर, निश्चित चुनाव क्षेत्र नलिएर चाहिँ यसलाई चाहिँ हामी यस्तो सरकार निर्माण गर्छौँ, जस्तो कि हामीले यो कोभिडको बेलामा देख्यौँ खरिद ऐनले कति अप्ठ्यारो पार्दो रहेछ भन्ने कुरा हामीले यो कोभिडमा यति धेरै महसुस गरेका छौँ कि 177 रुपियाँको चाहिँ नि खाना चाहिँ मा चाहिँ चेन्ज गर्न नसक्ने होइन, 500 चाहिँ नि खाना बनाउन नसक्ने हामीले, अनि त्यसभित्र खुवाउँदाखेरि चाहिँ त्योभन्दा बढी खुवाउनु पर्ने दायित्व, अनि त्यसभित्रबाट खुवाउँदा दायित्व नपुग्ने, अनि बढी खुवाउँदा चाहिँ स्थानीय सरकारहरू चाहिँ नि भ्रष्टाचारको आरोपमा चाहिँ थुनिनु पर्ने, यो कस्तो विडम्बना। मैले एउटा मात्र उदाहरण दिएको, यस्ता कति छन् उदाहरणहरू, यस्ता कति छन् बाटो निर्माण, पुल निर्माणका, खरिद ऐनका विषयहरू, विविध खालका संरचनामा भएका समस्याहरू, मैले कस्तो छ त भन्दा यी कुराहरूलाई चाहिँ हामीले अझै पनि हल गर्न सकेका छैनौँ।
1: यहाँले भन्नुभएको चाहिँ जस्तो कुनै एकजना नेता चाहिँ चुनावमा भोट माग्न जानुहुन्छ भने म तपाईँको यो बाटो कालो पत्रे गरिदिन्छु भनेर उसले भन्यो भने त्यो उसले चाहिँ त्यो आश्वासन मात्रै दिया, उसको कार्यक्षेत्रभित्र पर्दैन त्यो विषय,
0: गर्यो भने पनि बेचीको कुरा गर्नुहुन्छ भने गर्न त उसले गर्छ, गर्ने नै त्यही हो, अहिलेसम्म कालो पत्रै गरेर हिँडेका छ सरकार, किनभने यो एउटा चाहिँ कस्तो भने यो पुँजीवाद र दलाल पुँजीवादको चरित्र भनेको के हो भने उत्पादन वृद्धि गर्ने होइन, उत्पादन वृद्धि गर्ने होइन कि विभिन्न कन्स्ट्रक्सन बनाउने हो, त्यहाँबाट नाफा लिने हो अनि देखाइदिने हो, त्यो दलाल चरित्रलाई हामीले कसरी चेन्ज गर्न सक्छौँ भन्ने यो अहिलेको चाहिँ राष्ट्रिय राजनीतिमा मुख्य समस्या यो हो, उत्पादन कसरी वृद्धि गर्न सक्छौँ, अहिलेको राष्ट्रिय राजनीतिमा हामीले चिन्तन गर्नपर्ने विषय यो हो, कसरी उत्पादन बढाउँछौँ, कसरी आयात निर्यातलाई व्यवस्थित गर्न सक्छौँ, कसरी आयातलाई घटाउन सक्छौँ, कृषि क्षेत्रमा के गर्न सक्छौँ, स्ट्राटेजिक प्लान कसरी गराएर जाने, यी यावत कुराकानी गर्नुपर्ने छ, स्वास्थ्य क्षेत्रमा पनि पब्लिक हेल्थसँग रिलेटेड कुराहरूलाई कसरी प्रचार गर्ने, कसरी क्रिएटिभ हेल्थमा मात्रै चाहिँ मेसिनरी र चाहिँ औषधि खुवाउने चाहिँ एउटा चाहिँ जीवित मेसिन मानव कस बनाउनबाट कसरी हल गर्ने, पर्यावरणको विषयमा कसरी हल गर्ने, यी यावत विषयहरू छन् जुन विषयलाई चाहिँ अहिलेको निर्वाचन प्रणालीले चाहिँ हल गर्दैन भन्ने लाग्छ मलाई. अहिलेको निर्वाचन प्रणालीले हल गर्दैन. एकातिर समानुपातिक र चाहिँ प्रत्यक्ष भनिएको छ, समानुपातिक दोस्रो दर्जाका जसरी महिलाहरूलाई दोस्रो दर्जा भनिएको छ त्यस्तै गरिकन समानुपातिकलाई दोस्रो दर्जा बनाइदिएका छन् नेताको. विगतमा चाहिँ केपी ओलीको सरकारमा हामी पनि थियौँ, नेकपा थियौँ, त्यही बेलामा चाहिँ एउटा सामान्य बजेटको चाहिँ विन्यास गर्दा समेत प्रत्यक्ष निर्वाचितलाई चाहिँ 6 करोड 4 करोड दिएर उहाँहरूको तजबिजमा चाहिँ समानुपातिक निर्वाचन प्रणालीबाट आएकाहरूलाई चाहिँ हात थाप्ने भिन पाउने म भेकमगुवा बनाइदिनु भयो. भनेपछि कस्तो चुनावी प्रणालीमा हामी गयौँ त? एउटै चुनावी प्रणालीमा पनि प्रत्यक्ष र समानुपातिक गराएर त्यहाँभित्र डिबेट र क्लास बनाइदिएर चाहिँ के अरे सांसद पनि ए ग्रेडको र बी ग्रेडको बनाइदिने काम पनि भयो.
1: एउटै सिस्टममा वर्ग विभाजन गरियो जसले चाहिँ कन्फ्लिक्ट ल्यायो.
0: वर्ग विभाजन किनभने नेपालमा त वर्ग विभाजन गर्न धेरै जानेका छन्, यो त वर्ण व्यवस्थामा आधारित समाज हो यो नेपाल त, होइन? बाहुन बाहुनभित्र पनि, उपाध्याय उपाध्यायभित्र, फेरि जैसी, त्यसपछि क्षेत्री शूद्र दलितभित्र पनि कामी ठुलो कि सार्की ठुलो कि परिवार ठुलो, यस्तो विभाजन गरेको समाजमा चाहिँ समानुपातिक प्रणाली र शुद्ध हाम्रा नेपालका राजनीति पार्टीले विभाजित गरिदिए नेताहरूले, होइन? भन्न खोजेको यो कुरालाई हल गर्ने हो भने अब चाहिँ पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा चाहिँ नगइकन हामी जस्ता जनताहरू र ले र अनि त्यसपछि चाहिँ एक खालका नेतृत्वहरूले चाहिँ यसलाई बुझाउन सक्ने एउटै उपाय हो पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा. जब पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जान्छ त्यो चाहिँ के हो त भन्दा पार्टीले दिएको एजेन्डामा काम गर्न र नीति बनाउन जाने हुन्छ. अनि म यस्तो गरिदिन्छु उस्तो गरिदिन्छु भनेर पैसा पनि खर्च गर्ने, धाक पनि लगाउने र एक खालका चाहिँ नि पुँजीपतिहरूले जो पार्टी कब्जा गर्न खोजेका छन्, एक खालका ठेकेदारहरूले जो पार्टी कब्जा गर्न खोजिराखेका छन, त्योबाट पनि के हो त भन्दा मुक्त हुन्छ र ठिक ठाउँमा जान्छ भन्ने लाग्छ.
1: हामीसँग पुष्कर थापा हुनुहुन्छ, दैलेखबाट फोन गर्नु भएको छ. पुष्करजी, नेपाल चौतारीमा स्वागत छ यहाँलाई.
3: नमस्कार. नेकपा माओवादी केन्द्रले शिक्षा क्षेत्रमा कस्ता एजेन्डाहरू लिएर गएको छ, मेरो प्रश्न यति नै.
1: शिक्षा क्षेत्रमा कस्तो एजेन्डा लिएर गएको छ, जान लागिरहेको छ भन्ने प्रश्न यहाँको. हस्, धन्यवाद.
0: हामीले चाहिँ नेकपा माओवादीको शिक्षा क्षेत्रमा चाहिँ हाम्रो पहिल्यैदेखि के हो त भन्दा निजी क्षेत्रलाई चाहिँ प्रोत्साहन नदिने र सार्वजनिक विद्यालयहरूलाई विशेष ग्राह्यता दिने र अर्को कुरा चाहिँ निशुल्क शिक्षामा चाहिँ हामीले विधेयक पनि पारित गरिसकेका छौँ शिक्षा स्वास्थ्य समिति र यो मौलिक अधिकारभित्र पर्ने हाम्रो दायित्वभित्र हामीले 54 पछि म आफै पनि सांसद भइसकेपछि चाहिँ निशुल्क शिक्षा सम्बन्धी हामीले विधेयक पारित गरेका छौँ र त्यसमा चाहिँ के हो त भन्दा आधारभूत उच्च शिक्षासम्म चाहिँ निशुल्क शिक्षा हुनुपर्ने, त्यो पनि दलित, त्यसपछि सीमान्तकृत अनि के अरे गरिबहरू र एउटा क्याटेगोरी बनाएर जो चाहिँ नि समावेशी क्याटेगोरी छ त्यसभित्रका चाहिँ उत्पीडित समुदायहरूलाई चाहिँ निशुल्क शिक्षा चाहिँ दिने भनेर चाहिँ हामीले त्यो चाहिँ शिक्षा क्षेत्रमा चाहिँ अगाडि बढिएको छ. एउटा त्यो नै हो र दोस्रो चाहिँ सामुदायिक स्कुल र के अरे प्राइभेट स्कुलको चाहिँ कम्तीमा गुणस्तरलाई चाहिँ नि कम गराउने. जस्तो अहिलै चाहिँ नि प्राइभेट स्कुललाई बन्द गर भन्यो भने चारैतिरबाट, एकातिरबाट करको समस्या, अर्कोतिरबाट चाहिँ जनताबाटै विद्रोह हुने समस्या हुन जान्छ र एकैचोटि बन्द गर भन्नुभन्दा पनि खर्च गरेर प्राइभेट स्कुलमा हामीले किन पठाउँछौँ बच्चाहरूलाई भन्दा गुणस्तरीय छ भन्ने एउटा भ्रम पनि छ, सत्यता पनि छ त्यसभित्र. त भनेपछि हामीले सरकारी स्कुललाई नै कसरी हामीले चाहिँ गुणस्तरीय बनाउन सकिन्छ, कसरी चाहिँ व्यवस्थित गराउन सकिन्छ भन्ने योजना अन्तर्गतै प्राइभेट स्कुलहरूलाई कर वृद्धि गराइदिने, त्यसपछि सरकारी स्कुललाई चाहिँ फेसिलिटी बढी गराइदिने, त्यसो भइसकेपछि चाहिँ हाम्रो चाहिँ बिस्तारै चाहिँ प्राइभेट स्कुल चाहिँ खारेजी हुँदै जान्छ र सरकारी स्कुलले व्यवस्थित अगाडि बढाउन सक्छ. र मुख्य कुरा चाहिँ अहिले चाहिँ प्राविधिक शिक्षा क्षेत्रमा चाहिँ प्राविधिक विषयलाई विशेष ध्यान दिएको छ यसपालि, किनभने हामीले यो सरकारमा हुँदाखेरि पनि हामीले थुप्रै प्राविधिक स्कुलहरू विश्वविद्यालयहरू बनाउने प्रयत्न गऱ्यौँ र मेडिकल कलेजहरू पनि हामीले सातै प्रदेशमा चाहिँ सरकारी संयन्त्र अन्तर्गत बनाउने प्राइभेटाइजेसनलाई चाहिँ कम गराउने भन्ने कुरा नै गऱ्यौँ हामीले। अनि कृषि क्याम्पसहरू पनि व्यवस्थित ढङ्गले खुलेका छन् र सिटिभिटीभित्र परम्परागत सिप भएकाहरूको पनि एउटा सिटिभिटी अन्तर्गत चाहिँ एउटा चाहिँ नि के अरे पेडागोजी बनाएर पाठ्य पुस्तक बनाएर हामीले व्यवस्थित गराएर लिएर जाने भन्ने कुरा पनि गरेका छौँ। र हामीले चाहिँ नि संसारभरको यो विश्वविद्यालयहरू जस्तो कि अहिले हामीले योगमाया विश्वविद्यालयलाई विस्तार गरेका छौँ जो चाहिँ नेपालमा आयुर्वेदिक वैकल्पिक चिकित्सा क्षेत्रमा चाहिँ पश्चिम भन्दा चाहिँ पूर्वीय दर्शनमा चाहिँ व्यवस्थित थियो र त्यसलाई पनि कसरी शिक्षा शैक्षिक त्यसलाई चाहिँ एउटा प्रणालीमा ढालेर त्यो आयुर्वेदलाई चाहिँ हामीले नेपालमा चाहिँ व्यवस्थित शैक्षिक प्रणाली अन्तर्गत विश्वविद्यालय अन्तर्गतै ढालेर हाम्रो नेपालमा चाहिँ रिसर्च गर्ने जस्तो गुर्जो खानु हुन्छ कि हुँदैन बेसार खानु हुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ बोलिदिँदाखेरि चाहिँ एउटा हाँसोको विषय बन्छ अनि त्यही विषय चाहिँ रिसर्च गर्यो भने चाहिँ त्यसले प्रमाणित हुन्छ अनि रिसर्च गर्दैन भने चाहिँ अहिलेको बच्चाहरूले चाहिँ त्यो चिजलाई मान्दैनन् अहिलेको युवाहरूलाई त्यो चिजले मान्दैनन् कति मात्रा खुवाउने त मेरै बच्चाले भन्छ त्यो मात्राको बारेमा तपाईँले बुझ्नु भएको छ रिसर्च गर्नु भएको छ भन्छ नि चिजहरू धेरै छन् हामी त्यसलाई के हो त भन्दा त्यसलाई चाहिँ
1: व्यवस्थित गर्दै लानुपर्छ र
0: लैजान पाएका छैनौँ हामीले यस्ता चिजहरू धेरै छन् शिक्षा क्षेत्रहरूमा गर्नुपर्ने हामीले कामहरू पनि धेरै छन् अनिवार्य शिक्षालाई चाहिँ हामीले कसरी लैजाने भन्ने हामीले विधेयक पनि पास गर्यौँ कि बच्चाहरूलाई स्कुल नपठाउने र पटक पटक भन्दाखेरि पनि बच्चाहरूलाई चाहिँ आधारभूत स्कुलमा सुधा नपठाउने अभिभावकहरूलाई चाहिँ कस्तो दण्ड सजाय दिने अथवा उनीहरूलाई कसरी अवेर गराउने भन्ने सुधा हामीले विधेयकमा चाहिँ लेखेका छौँ।
1: हजुर हामीसँग अर्को सहभागी हुनुहुन्छ उषा ढुङ्गाना अछामबाट हुनुहुन्छ। उषाजी नेपाल चौतारीमा स्वागत छ यहाँलाई।
4: हजुर नमस्कार अनि अतिथिजीलाई पनि नमस्कार।
1: हजुर तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस् न।
4: हजुर मेरो प्रश्न यस प्रकारका राजनीतिक दलहरूले आफ्नो दर्शन विचारधारा कार्यक्रम र आफूले प्रतिनिधित्व गरेको पक्षको उद्देश्यहरू पूरा गर्न राजनीतिमा प्रतिस्पर्धा गर्दछन्। सामाजिक स्वार्थ मत र विचारको संग्रह राजनीतिक संचार नागरिक शिक्षा वैकल्पिक नीतिहरूको प्रस्तुति र राजनीतिक अधिकृतहरूको नियुक्ति दलहरूले गर्ने महत्वपूर्ण कार्यहरू हुन्। तैपनि राजनीतिक दलहरू किन व्यक्तिगत स्वार्थ पुरा गर्ने मात्र काम गरिरहेका छन्? नेकपा माओवादीले चाहिँ आफूले गर्नुपर्ने कार्यहरू गरिरहेको छ कि छैन छ भने कस्ता कार्यहरू गरिरहेको
1: छ? हस् धन्यवाद। उषा ढुङ्गाना हुनुहुन्थ्यो अछामबाट। म अर्को एकजना सहभागी पनि आउनु भएको छ उहाँको पनि कल लिन्छु। नवीन गिरी हुनुहुन्छ पाल्पाबाट। नवीनजी नेपाल चौतारीमा स्वागत छ यहाँलाई।
5: हजुर धन्यवाद।
1: तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्। हामीसँग अञ्जना विसङ्गी हुनुहुन्छ नेकपा माओवादी केन्द्र सदस्य।
5: सभासदलाई पनि नमस्कार है मेरो तर्फबाट। मेरो प्रश्न के छ भन्दा जस्तै कि यो अपाङ्गता भएका व्यक्तिहरूको परिचय पत्रलाई परिवर्तन गर्ने भन्ने एउटा परिपत्र पठाउने भन्ने कुरो भएको थियो अहिलेसम्म पठाइएको छैन। यसलाई माओवादी केन्द्रले कसरी हेरिरहेको छ मेरो प्रश्न है।
1: हस् धन्यवाद। उषा ढुङ्गाना अछामबाट हुनुहुन्थ्यो, त्यसै गरी नवीन गिरी पाल्पाबाट हुनुहुन्थ्यो। अञ्जनाजी
0: अब उषा ढुङ्गानाजीको विषय चाहिँ जस्तो
1: व्यक्तिगत स्वार्थको कुरा गर्नुभएको थियो उहाँले।
0: त्यही त व्यक्तिगत स्वार्थको कुरा गर्नुभयो हो। व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्नको निमित्तै राजनीतिक पार्टी निर्माण गरेका हौ। सुरुवातमा हामीले हाम्रो चाहिँ व्यक्तिगत स्वार्थलाई लिएर बस्यौँ भने हामीले हाम्रो स्वार्थ पनि पुरा गर्न सक्दैनौँ। सामूहिक स्वार्थलाई अगाडि बढायौँ भने स्वत हाम्रो व्यक्तिगत स्वार्थ पुरा हुन्छ भन्ने राजनीति बाट प्रेरित भएर म राजनीतिक आन्दोलनमा हिँडेको हो। मेरो कुरा गर्नुहुन्छ भने हाम्रो सिद्धान्त नै त्यही थियो कि म व्यक्ति बन्छु भन्यो भने बन्दैन, तर म देश बनाउँछु भन्यो भने म स्वत बन्छु। त्यसकारण यो सिद्धान्तलाई हामीले लागू गर्नुपर्छ। मेरो आमा बुवाप्रति मेरो माया होला, तर मैले चाहिँ यदि देश बनाइनँ भने मेरो आमा बुवाले पनि खान पाउनुहुन्न भनेर हामीले बच्चा बच्ची आमा बुवा सबै छोडेर हिँडेका हौ राजनीतिक आन्दोलनमा। र हामीले 30-40 वर्ष गुजारिसकेका छौँ र हामीले व्यक्तिगत हिसाबले चाहिँ म यस्तो गर्छु भनेर व्यक्तिगत हिसाबले हामीले धेरै काम गर्न पनि पाएनौँ। हामीले इभन चाहिँ आफ्नै अध्ययन पनि राम्रोसँग गर्न पाएनौँ। त्यो इतिहास हामीसँग छ जस्तो लाग्छ, सम्पूर्ण राजनीतिक पार्टीका नेताहरूसँग छ त्यो। तर जब हामीले त्यो मुभमेन्टलाई छोडेर जब हामी एउटा सत्ता सञ्चालनको प्रक्रियामा आउँछौँ त्यसपछि बिस्तारै हाम्रा स्वार्थहरू चाहिँ हामीले बिर्सिएका हौ कि बिर्सिन लगाइएको हो कि त्यो प्रणालीले त्यो गरेको हो कि त्यो चाहिँ एक प्रकारले भन्दाखेरि के हो भने हामी अलिअलि असफल हुन पुग्या हो कि जस्तो हामीलाई फिल भएको छ, यो म आत्मस्वीकार्य गर्छु। तर के पनि हो भने जनता र जनताको चेतना र नेताको चेतना स्तरमा चाहिँ ग्यापिङ भयो भने र जनताको चेतना स्तर र नेताको चेतना स्तरको बीचमा चाहिँ समन्वय भएन भने जनता र नेताको बीचमा चाहिँ आलोचनात्मक प्रणालीको विकास भएन भने पनि यो चिजले चाहिँ के हो त भन्दा घर गर्दो रहेछ। कस्तो जनताको बीचमा कस्तो नेता उत्पादन हुन्छ, त्यसैले गर्दाखेरि के हो भने हामीलाई चाहिँ ठिक ठाउँमा पुर्याउने काम पनि जनताकै हो। हामीलाई ठिक ढङ्गले चाहिँ नि मूल्याङ्कन गरेर हामीलाई पुरस्कार दिने हो कि दण्ड दिने काम पनि जनताकै हो। तर त्यो अलि जनता पनि उदासीन भयो कि भन्ने चाहिँ मेरो जनताप्रति नै प्रश्न छ। हामीले भनिराखेका छौँ कि हामी राम्रा मान्छे चुनेर पठाउँ भनिराखेका छौँ, तर चुनेर जाने बेलामा पनि पैसा भएका क्रान्तिक आन्दोलनमा मेहनत गरेर आनन्द साथ एउटा कोठामा बसेका नेतालाई चुन्दैनन्। त्यसको कस्तो स्ट्यान्डर्ड लिभिङ स्ट्यान्डर्ड छ, उसले कति गाडी घोडा लिएर हिँड्छ, कति वरिपरि मान्छे राख्न सक्छ, होइन कस्तो हाइफाई र सानले हिँड्या छ, त्यो नेतालाई चाहिँ चुनेर पठाइदिन्छन्।
1: व्यक्तिगत स्वार्थको कुरा गर्दा त्यो नेतामा मात्रै होइन मतदाता अथवा जनतामा पनि त्यो खालको
0: मतदाता स्वत मतदातामा पनि छ। किन त हामीले चाहिँ नि ठेकेदारहरूलाई चाहिँ चुनावमा जितेर पठायौँ, यो प्रश्न मलाई अहिले जनतालाई गर्न मन लागेको छ। मलाई जनताले त हामीलाई धेरै प्रश्न गर्नुभयो, किन हामी महिला उम्मेद्वार जित्दैनौ, किन हामी दलित उम्मेद्वार जित्दैनौ, किन हामी गरिब उम्मेद्वार जित्दैनौ, किन हामी यस्ता उम्मेद्वार जित्दैनौ जसले चाहिँ हाइफाई गरेर चाहिँ ठुलो चाहिँ पजेरो स्कार्पियो चलाएर हिँड्न सक्दैन।
1: मुद्दा एकातिर पैसा र पावर छ भने चुनाव जितिन्छ भन्ने खालको
0: पार्टी भित्रैको मान्छे हुन त कतिपय अब कुनै ठाउँमा देखाइदिनु भएको छ स्थानीय चुनावमा जनताले। तर मलाई के लाग्छ भने एउटा आइडियोलोजी बोकेका नेताहरू चाहिँ पार्टीभित्र प्रशस्त छन् त्यो स्वतन्त्र उम्मेद्वार भन्दा दर्जनौ छन्। ती मान्छे किन अगाडि आउन सकेनन् त, दर्जनौ छन्। हामीले स्वतन्त्र उम्मेद्वारको अहिले चाहिँ एकदम धेरै कुरा गरिराखेका छौँ, त्यो स्वतन्त्र उम्मेद्वार भन्दा पार्टीभित्रमै रहेर पार्टीभित्र पनि अलिअलि किचिएर बसेका पार्टीभित्र पनि अलिअलि टाइफाई नदेखाइकन बसेका जनताको पक्षमा लड्ने थुप्रै नेताहरू छन्।
1: मैले एउटा कुरा सम्झे
0: पार्टीभित्र पनि तिनलाई किन पार्टीभित्रबाट पनि भएका तिनी राम्रा पात्रलाई किन चाहिँ जनताले चाहिँ नहेरेका होलान्।
1: अञ्जनाजी मैले यहाँ एउटा कुरा सम्झे
0: नबुझेका होलान्,
1: एउटा कुरा चाहिँ मैले यहाँलाई सोध्न चाहे अथवा सम्झेको कुरा चाहिँ जस्तो अहिले मुद्दाकै कुरा गर्दा यहाँले स्वतन्त्र उम्मेद्वार गर्ने कुरा गर्नुभयो, पुष्पकमल दाहाल प्रचण्डले नै एकजना स्वतन्त्र उम्मेद्वारलाई हाम्रो मुद्दा बोकेर तपाईँ जानुभयो त्यही भएर तपाईँले जित्नुभयो भन्ने गरेको हामीले सुनेका थियौँ होइन। सो यो मुद्दा चाहिँ हामीले यो प्राथमिकीकरणमा गर्न नसकेको हो अथवा यसमा किन ग्याप भयो भन्ने प्रश्न चाहिँ अहिले आउन थालेको छ, यहाँलाई पनि जोड्नुभयो प्रसङ्ग, चुनौती पनि होला।
0: मैले भन्छु जस्तो मुद्दाको विषयमा कुरा गर्दाखेरि संघीयताको मुद्दा सबभन्दा पहिला कसले ल्यायो, मुद्दाको कुरा गर्दाखेरि महिलालाई मुख्य पदहरूमा चाहिँ महिलाहरू चाहिँ आउनुपर्छ र दलितहरूको निमित्त चाहिँ सम्पूर्ण दलितहरूको निमित्त ओडाबाट उठाउनुपर्छ भन्ने कसको सरकारको पालामा आयो, प्रचण्डको नेतृत्वको सरकारको पालामा निर्माण भएको हो नि त्यो के विषय त। 3,000-6,000 महिलाहरू चाहिँ अहिले फिल्डमा चाहिँ नि दलित महिलाहरू हुनुहुन्छ नि जसले आवाज उठाउनु भएको छ कि हामीलाई यहाँनिर छुवाछुत भयो भनेर, ती विषय मुद्दा कसले उठाएको, त्यो मुद्दा चाहिँ के हो त भन्दा मुद्दा उठाएको कुरा त जनताले त ड्याम केयर आजको भोलि नै बिर्सिदिँदो रहेछ। दुई खालका मैले जनता देखेको छु, एउटा चाहिँ के भने पार्टीप्रति लिप्त हुने जनता, त्यो पार्टीमा चाहिँ कसलाई चाहिँ कसले चाहिँ नि के गरेको छ त भन्दा कसको मैले पार्टी सदस्यता लिएको छु चुप्प लाग्छ त्यो जनता, फलानुले यस्तो काम गर्यो नि भन्दा चुप्प लाग्छ, चुप्प लागेर सुन्छ सुन्छ सुन्छ सुन्छ अनि आफ्नै पार्टीमा गएर भोट हाल्छ। एउटा यस्ता खाले जनता छन्। अर्को यस्ता खाले जनता हुनुहुन्छ कि जसले बुझ्नुहुन्छ होइन, तर बुझ्नुहुन्छ आइडियोलोजीमा राजनीति गर्न हुन्न भन्ने कुरा चाहिँ बुझ्नु भएको छ एक खाले मान्छेहरूले चाहिँ। यस्ता पोलिटिक्स गर्ने आइडियोलोजी गर्नेहरूलाई चाहिँ नि कहाँबाट यो फरक ढङ्गको पार्टी नै नबुझा मान्छे र आन्दोलनै नबुझा मान्छे आओस् न हामी हालिदिन्छौँ भन्ने छ एउटा अति फेरि भनेपछि कस्तो छ भने कतिपयले फेरि बुझेका पनि छन्। अब यो सबैको कमी कमजोरी चाहिँ के हो भने हाम्रो पनि होला, हाम्रा हामीले पनि हाम्रो कुराहरू बुझाउन नसकेको होला, हामीले पनि हाम्रो ढङ्गले चाहिँ हिँड्न नसकेको होला। एउटा राजनीतिक आन्दोलनमा लागेकाहरूलाई जसले निजी व्यवसाय गर्दैन धेरै, जसले चाहिँ निजी ढङ्गले चाहिँ जिन्दगीभर कुनै व्यवसाय गरेन, अब त्यो मान्छे चाहिँ जनताको समक्ष आएर म यो काम गर्छु भन्दाखेरि त्यो मान्छेले चाहिँ त्यो मान्छेको धेरै थरी नपुग्छ होला, पुग्दैन होला। तर अब त्यो त्यसको आधारमा चाहिँ उसले जनताको काम कसरी गरिराख्या छ, यसलाई चाहिँ जनताको प्रतिनिधित्वको रूपमा लैजाउँ भन्ने कुरा चाहिँ सोच्दाखेरि त्यहाँनिर तिन चारवटा ब्यारियरहरू आउन सक्छन्। एउटा ब्यारियर भनेको चाहिँ एउटा सिङ्गो विश्व अहिले कतातिर ढल्किरहेको छ त भन्दा इन्डिभिजुअलिजममा छ। तपाईँ देखिराख्नु भएको छ कि व्यक्तिको एउटा सानो मुद्दामा व्यक्तिको पछाडि हिँडिरहेको छ, सिस्टम संरचना चाहिँ जस्ताको तस्तै छ। अहिले हामी नेपालमा देखिराखेका छौँ कि सानो एउटा मुद्दामा चाहिँ नेपालमा चाहिँ विविध मान्छेहरूले चाहिँ हाई हाई कमाइराखेका छन्। तर के नेपालमा एउटा सानो मुद्दाले चाहिँ नि समस्या समाधान हुन्छ?
1: ए मुद्दाकै कुरा गर्दाखेरि अघि नवीन गिरीले चाहिँ अपाङ्गताको मुद्दाको कुरा उठाउनु भएको थियो, हामीले त्यो कुरालाई छुट्यो। हजुर,
0: अपाङ्गताको र के अरे अमेरिका र युरोपमा एउटा सानो मुद्दाले पनि त्यहाँ चाहिँ के हो त भन्दा राजनीतिक पार्टीका नेताहरू सफल हुन्छन्। तर नेपाल यस्तो हो कि यहाँ अझै पनि संरचना भत्काएर नयाँ संरचना बनेकै छैन, भत्काउन खोजिएको छ तर नयाँ संरचना बनेकै छैन, नीतिगत संरचना हामीले अझै बनाउन बाँकी छ। त्यसकारणले गर्दा अझै पनि बाँकी छ कि संरचनाको निमित्त सचेत भएर अगाडि बढ्नै बाँकी छ नेपालमा।
1: हजुर, अब हामीसँग समय अलिक, हामी कार्यक्रमको अन्तिम अन्तिमतिर पनि आउन लागिसकेका छौँ। हामीसँग दुईजना सहभागी पनि हुनुहुन्छ, अघि नवीनजीले अपाङ्गताको प्रश्न पनि सोध्नु भएको, त्यसमा पनि जोडौँला। म दुईजनाको प्रश्न लिइहाल्छु।
0: हामीले शिक्षा, एउटा त अपाङ्गताको कुरा गर्दाखेरि नेकपा माओवादी केन्द्र सबैभन्दा अपाङ्गता भएको, कृत्रिम ढङ्गले जो जनयुद्धमा लागेर पनि अपाङ्गता भएकाहरूको संख्या चाहिँ भारी मात्रामा चाहिँ हाम्रै पार्टीभित्र छन्, जसले गर्दा हामीले अपाङ्गतालाई चाहिँ विशेष संवेदनशील ढङ्गले हेरि पनि राखेका छौँ र हामी गरि पनि राखेका छौँ र गर्छौँ भन्ने पनि छ। अहिले पनि के हो त भन्दा अपाङ्गताको क्याटेगोरी हाम्रै सरकारले कोपालामा हामीले अपाङ्गताको क्याटेगोरी बनायो, क ख ग घ बनायो, एउटा क्याटेगोरी बनाएको छ। त्यो क्याटेगोरीमा रहेर चाहिँ के हो त भन्दा उहाँहरूलाई चाहिँ हरेक सुविधाहरू, शिक्षाको, स्वास्थ्यको, अनि त्यसपछि रोजगारीको यो सुविधासँग जोडेर र भत्ताको सुविधासँग जोडेर पनि हामीले चाहिँ यसलाई अगाडि बढाइरहेका छौँ। अहिले पनि हाम्रो कुरा के छ भने अपाङ्गता भएका, जटिल अपाङ्गता भएकाहरूलाई चाहिँ सरकारले चाहिँ कम्तीमा पनि 10-15 हजार चाहिँ नि मिनिमम के अरे भत्ता दिएर चाहिँ अगाडि बढाउनुपर्छ। र के हो त भन्दा अपाङ्गता भएकाहरूलाई चाहिँ निःशुल्क शिक्षा र निःशुल्क स्वास्थ्य उपचारको निमित्त त हामीले चाहिँ नि एन कानुन बनाएकै छौँ र त्यसलाई चाहिँ व्यवस्थित ढङ्गले लागू गर्नुपर्छ। र अपाङ्गताभित्रको पनि उसको आफ्नो कुन क्षेत्रमा आफूले चाहिँ विशेष अब फरक क्षमता पनि भन्ने गरिन्छ अपाङ्गतालाई, त्यो फरक क्षमता भएकाहरूलाई पनि कहाँ कहाँ चाहिँ नि रोजगारीको व्यवस्था चाहिँ सिर्जना गर्न सकिन्छ भन्ने कुरामा पनि प्रायोरिटी दिएर एन कानुन बनिसकेका छ, त्यो एन कानुनलाई पनि लागू गर्ने र अझ चाहिँ त्यसलाई चाहिँ सेवा सुविधामा चाहिँ वृद्धि गराएर लिएर जानुपर्छ भन्ने कुरा छ हाम्रो।
1: हजुर, हामी कार्यक्रमको अन्त्यमा छौँ। हामीसँग दुईजना सहभागी त आइसक्नु भएको छ, गङ्गी अधिकारी हुनुहुन्छ दैलेखबाट, त्यसै गरी कृष्ण अधिकारी नेपालगञ्जबाट हुनुहुन्छ। उहाँको विचार चाहिँ म छोटोमा लिन्छु अनि त्यस पछाडि हामी कार्यक्रमको अन्त्यमा हुन्छौँ। गङ्गीजी, यहाँलाई स्वागत छ।
6: धन्यवाद आजको पाहुनालाई, नमस्कार।
1: तपाईँको प्रश्न विचार के छ, छोटोमा राखिदिनुहोस्, हामीसँग समय कम छ।
6: मेरो प्रश्न रहेको छ, सबै पार्टीहरूले आफ्नो आफ्नो उद्देश्य अनुसार चल्नु भएको हुन्छ, नचलेको मान्छे त कुनै मान्छे नि कुनै पार्टी पनि हुँदैन, तर पनि यस्तो गरेका छन्, फलाना गरेका छन्, हलाना गरेका छन् भनेर सबैले आफ्नो आफ्नो तर्क दिनुहुन्छ र जनतालाई आशा देखाउनुहुन्छ, गर्छौँ भन्ने त सबै व्यक्तिहरू हुनुहुन्छ। त्यही भएर चाहिँ माओवादीले चाहिँ अथवा माओवादीले चाहिँ अपाङ्गता भएकालाई जोड दिएका छन् भन्नुभएको छ, तर अपाङ्गता भएका व्यक्तिहरूले चाहिँ सेवा सुविधा पाएका छैनन्। सबै पार्टीहरूले भन्नुहुन्छ अपाङ्गता भएका धेरै व्यक्तिहरू हुन्छ,
1: सेवा सुविधा पाइएन, पाइएको छैन त्यो भन्ने कुरामा मात्रै सीमित रह्यो भन्नुभयो यहाँले। यहाँको प्रश्न विचार त्यस्तो रह्यो भन्ने मैले बुझेको छु। म अर्को सहभागी पनि लिइहाल्छु, कृष्ण अधिकारी नेपालगञ्जबाट हुन्छ। कृष्णजी, यहाँलाई नेपाल चौतारीमा स्वागत छ।
7: हजुर नमस्कार।
1: तपाईँको प्रश्न विचार के छ छोटोमा राखिदिनुहोस्, हामीसँग समय सकिन लागिसकेको छ।
7: हाम्रो सबै नेताहरूले चाहिँ अब के कुरा गर्छ भने कुरा चाहिँ मिठा गर्नुहुन्छ होला। अब मैले माओवादीको आज कमरेड हुनुहुन्छ उहाँलाई नि, उहाँले आफ्नो जुन लडाकुहरू छ नि त्यसलाई के काम गर्नुभयो उहाँले कुरा चाहिँ मिठा गर्नुहुन्छ। मलाई तिनवटा के काम गर्नुभयो मलाई सुनाइदिनु पर्यो।
1: हस्, प्रश्नको लागि धन्यवाद। अञ्जनाजी, उहाँ दुईजना सहभागीको पनि प्रश्न विचारलाई लिँदै अब हामीसँग समय थोर छ, यहाँले यसलाई चाहिँ सम्बोधन गरिदिनु।
0: तपाईँलाई धन्यवाद। प्रश्न सोध्ने सम्पूर्ण मित्रहरूलाई धन्यवाद दिन चाहन्छु। मैले तिन चार चारवटा मात्रै होइन, तिनवटा होइन, यहाँ भन्यो भने धेरै हुन्छ होइन। म पाँच वर्षको सांसद भएँ, पाँच वर्ष सांसद भइसकेपछि मैले शिक्षा स्वास्थ्य समितिबाट मैले पाँच सातवटा आठवटा विधेयक पारित गरेको छु। त्यो विधेयक तपाईँहरूले पढ्नुहोला, महिलाहरूको सुत्केरी सम्बन्धी विधेयक, यो शिशु मातृ शिशु सम्बन्धी विधेयक हेर्नु होला, त्यहाँ महिलाहरूलाई कति कति सुविधा दिएको छ। मैले यो धेरै भन्न सक्दिनँ, तपाईँहरूको समय छैन। अर्को हामीले जनस्वास्थ्य सम्बन्धी विधेयक पारित गरेका छौँ। जनस्वास्थ्य सम्बन्धी विधेयकमा चाहिँ हामीले के गरेका छौँ त भन्दा, नेपालका राजनीतिक पार्टीदेखि लिएर कसैलाई पनि सरकारी हस्पिटल भन्दा बाहेक कहीँ उपचार गरेका छ भने पैसा नदिनु भनेका छौँ हामीले, र हामीले सरकारी हस्पिटललाई व्यवस्थित गर्नुपर्छ भनेका छौँ। निशुल्क स्वास्थ्य सम्बन्धी शिक्षा सम्बन्धी हामीले विधेयक पारित गरेका छौँ। त्यहाँ अपाङ्गता, दलित, महिलाहरूदेखि लिएर चाहिँ गरिब निम्न स्तरका भएकाहरूलाई चाहिँ उच्च शिक्षासम्म चाहिँ हामीले चाहिँ निशुल्कताको विधेयक पारित गरिरहेका छौँ। त्यो विधेयकमा चाहिँ हामीले के पनि भनेका छौँ भने त्यहाँभित्र चाहिँ के हो त भने प्राविधिक शिक्षासँग सम्बन्धित विषयदेखि लिएर अन्य विषयहरू पनि हामीले पारित गरेका छौँ। अर्को कुरा, हामीले चाहिँ चिकित्सा शिक्षा सम्बन्धी विधेयक हामीले नै पारित गरेका हौँ, र त्यो चिकित्सा शिक्षा सम्बन्धी विधेयकमा चाहिँ पहिला 40-50 लाखसम्म चाहिँ नि करोडसम्म लिने चाहिँ, र अनि अर्को कुरा चाहिँ मेरिट बेसमा नगरेर जसले पैसा धेरै दिन्छ त्यसलाई चाहिँ नि मेडिकल कलेजहरूले चाहिँ जो उपचार गर्ने के अरे भर्ना गर्ने गरेका थिए तिनीहरूलाई पनि हामीले निश्चित गरेर त्यो विधेयक पारित गरेका छौँ। त्यो विधेयक पनि पढ्नुहोला। र हामीले हाम्रो क्षेत्रमा भएका कोभिडसँग सम्बन्धित विषयहरूमा हामी अनुगमन गरेर हामीले सरकारलाई चाहिँ के अरे कोभिडमा चाहिँ हामीले सबै लगभग सातैवटा चाहिँ प्रदेश, म आफै पनि कोभिडमा चाहिँ मुख्य बनेर काम गरेका थिएँ, सातैवटा प्रदेशहरू डुलेर हामीले चाहिँ नीतिगत रूपमा पनि उहाँहरूलाई चाहिँ बुझाएका छौँ। र हामीले कोभिडको अनुगमन गरेर यो चाहिँ ल्याबहरू सञ्चालन गर्ने विषयमा चाहिँ अहिले व्यवस्थित ल्याबहरू पनि छन्, सेन्ट्रल ल्याबहरू पनि चलिरहेका छन्। र मेरो आफ्नै नेतृत्वमा पनि मैले सुरेश वाग्ले क्यान्सर हस्पिटलको चाहिँ आठ वर्षदेखि चाहिँ सञ्चालनमा आएको थिएन, त्यो छिट्टै सञ्चालन हुनुपर्ने थियो, कालो सूचीमा राख्ने भन्ने थियो, तर हामीले कालो सूचीमा नराखौँ, एक वर्षलाई चाहिँ म्याद दिउँ र त्यसलाई सञ्चालन गरौँ भने मैले हामीले मेरो नेतृत्वमा चाहिँ पाँच सदस्यीय सञ्चालन के अरे तीन सदस्यीय समिति बनाएर हामीले पाँच दिनमा रिपोर्ट तयार गरेर अहिले क्यान्सर हस्पिटल सञ्चालनमा आएको छ। तपाईँ क्यान्सर अब नेपालमा चाहिँ काठमाडौँभित्र टिचिङ हस्पिटलभित्र क्यान्सर चाहिँ उपचार गराउन सक्नुहुन्छ जनताहरूले, र हामीले चाहिँ हाम्रो बाटो निर्माणको कुराहरू हाम्रो थिएन, तर हामीले आफ्नो क्षेत्रमा
1: गर्नुपर्ने धेरै छन्। अब चुनाव पनि आउँदैछ, चुनावी एजेन्डाहरू
0: गर्नुपर्ने कामहरू धेरै छन्। हामीले के अरे छुवाछुत सम्बन्धी विधेयक पारित गरेका छौँ तपाईँहरूलाई। पहिला छुवाछुतमा चाहिँ के थियो त भन्दा, धनीहरूले चाहिँ छुवाछुत गरे भने पनि 50,000 तिरेर जेल जानुपर्ने थिएन, अहिले हामीले दुइटै बनाइदिएका छौँ। यदि छुवाछुतको विषय गम्भीर आयो भने धनी मान्छे चाहिँ जेल नजाने, गरिब मान्छे जेल जाने हुनु हुँदैन, त्यो दुइटै हुनुपर्छ।
1: त्यो चाहिँ हामी थप विषयमा फेरि छलफल गर्ने
0: नै छ। उत्पीडित समुदायको निमित्त पनि लागू गर्नुपर्छ भनेर हामीले भनेका छौँ। अपाङ्गता सम्बन्धी त्यस्तै गरेका छौँ हामीले, सरकारको नीति तथा कार्यक्रममा हामीले सुझावहरू दिइराखेका छौँ। भनेपछि हामीले बोल्नुपर्ने, हामीलाई त बोल्नुपर्ने ठाउँमा पठाएको हो, किनभने म सरकारमा गएर मन्त्री भएको होइन, म सांसद भएको हो, म सांसदको हैसियतले गरेका छु, मन्त्रीका हैसियतले मन्त्रीहरूले पनि गर्नुभएको छ, त्यसको फेरिस्त हामी बुझाउनेछौँ। तर के हो त भन्दा फेरि पनि तपाईँ हाम्रो कुरा के हो भने हामीले गर्न सकेका छैनौँ। जति गर्नुपर्ने हो, जिडिपी बढाउनु पर्ने हो, गरिबी हटाउनु पर्ने हो, रोजगार बढाउनु पर्ने होइन, उत्पादन क्षेत्र बढाउनु पर्ने हो, यस्तो बढाउनको निमित्त चाहिँ एकाध काम गरेर हुँदो रहेनछ। यो काम गर्नको निमित्त चाहिँ राजनीतिक पार्टीहरू विशेष त
1: बलियो हुनु पर्यो, त्यही अनुसारले चाहिँ त्यस्तै
0: हुनु पर्दो रहेछ, र एकल सरकार हुनु पर्दो रहेछ, एकल सरकारले मात्रै अगाडि बढाएर लिएर जानु पर्दो रहेछ भन्ने कुरा चाहिँ महसुस भयो।
1: हस्, यहाँलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य विचार र समयका लागि। नेपाल चौतारीको अर्को अङ्क आउँदो शुक्रबार निर्वाचनसँगै अर्को विषय लिएर फेरि हामी आउने नै छौँ। तबसम्मको लागि आजका अतिथि उत्पादन टोली लगायत आजको कार्यक्रमबाट म अनन्त कश्यप घिमिरे बिदा चाहन्छु। हवस् त नमस्ते, तपाईँको दिन शुभ रहोस्।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क सय।
2: मलाई न कसैको दया चाहिएको छ, न कसैको माया। लरक्क पारेर चिल्ला कुरा गर्न नआएया कोही पनि। सबैले छोडेर गए नि, बरु त्यो बिरालो छ मसँग, त्यही आउँछ लुटपुटिन्छ मसँग।
3: ज्यान कलर यस्तो भइसक्यो, घमण्ड भने अझै उस्तै छ यो बुढीमा। ए सन्देश बाबु, त्यो फलफुल उत्यो टेबलमा लराख्दै त जा।
4: हुन्छ। ए हजुरआमा, स्याउ खानु।
2: पर्या छैन तिमीहरूको फलफुल सालफुल। माया गरे जस्तो धेरै नाटक नगर यहाँ।
4: स्याउ दिँदा पनि हजुरआमाले किन गाली गरे होला?
3: किन यति साह्रो अकड हुनु मन लागेको आमा तिमीलाई?
2: म छु नै यस्तै त, जीवनभर कसैसँग झुकेर गिरेर बस्न जानिन। के भनेदेखि यो उमेर आएर तिमीहरूले कज्याएर कजिन्छु र म मरे बरु यही ओछ्यानैमा मरौला।
3: ल ल, मर्न त एकदम सबैले मर्नुपर्छ नि आमा, म पनि मर्ने नै हो। तर सबैको राम्रो भएर मर्ने कि छि छि दूर दूर खपेर मर्ने भन्ने कुरा मात्र हो आमा।
2: लु लु भो, धेरै नसिका मलाई।
5: उचो नानीले समात्यौ न, माथि काम गर्नै दिइन कि।
6: अब अब छोरी, यता आओ यता आओ, मामुलाई काम गर्न अप्ठ्यारो भयो रे क्या?
5: घरबाटै धुलो र फोहोर मात्र रहेछ, भान्सामा त झन् कति दिनदेखिका जुठा भाँडा समेत यत्तिकै छन्। म सफा गरेर आउँछु है उचप।
2: छोडेर गएकाहरूलाई अचानक के को माया उर्लेर आयो नि, धेरै स्वाङ नरचाओ। के भनेदेखि बुढी जिम्दैछन् कि मरि भनेर हेर्न आएका हौला, देखिहाल्यो। अब जाऊ यहाँबाट तिमीहरू।
7: आमा पनि के भन्नुहुन्छ? हुन्छ,
3: उमेर छँदा पैसा छँदा हो कि आमा घमण्ड गरेको पनि सुहाउने। अब त सुहाउन तपाईँलाई, त्यसमा त्यो रोगी ज्यान यस्तो मोटी ज्यान।
2: सानैदेखि दुखै खेपेर हुर्किएको ज्यान हो, बैसामा पनि तेह्र बाले के भनेदेखि दिनुसम्म दुःख दिएकै हुन्। अहिले बुढेसकाला छोराहरूले दिँदैछौ, दुःखकै सिरक ओढेर दुःखकै सिरानीमा प्राण जाने लेखेको रहेछ त के गर्नु।
3: आमा, आमालाई सन्चो छैन क्या?
4: हजुर आमा, हलिस खाने उता बट्टामा छ।
2: खान्न खान्न, त मेरो काले नाति, तँलाई कति माया गर्थेँ मैले, तँ पनि बिरानो भइस। तेरो बाउले सिकाएको होला नि होइन र, मेरो नजिक नपर भनेर।
4: बाबाले त्यस्तो त केही भन्नुभएको छैन।
3: केटाकेटीसँग जे पायो त्यही कुरा किन गर्नुहुन्छ कि आमा? म अझै भन्छु, छोरीको जन्मदिनका दिन जे भयो भयो, तपाईँले बिर्सिने हो भने म पनि बिर्सिन्छु आमा। अब नाति नातिना मेरै हुन् भन्नुहुन्छ भने तपाईँले दुःख पाउनै पर्दैन, होइन भन्नु त?
2: तैँले पटक पटक मलाई निचो देखाएर किन कुरा गर्छस्?
3: लाएर
2: के भनेदेखि त यहाँ मलाई यसै गरी खसालेर बोल्न आएको हो?
3: के भनेर मैले
2: यसो गर्नुभयो भने, उसो मान्नुभयो भने, तेरो शर्त मानेर तँसँग बस्ने म तेरो दासी हुँ र?
3: लाएर
2: तँलाई मसँग बस्न मन भएन, घर छोडेर गइसकिस्। मलाई तिमीहरूको आश भरोसा साथ सहयोग केही चाहिएको छैन, भनिसके त मैले। फेरि पटक पटक किन जिस्काइरहन आउँछौ तिमीहरू?
3: भयो नि त भयो आमा, अब आउँदा पनि आउँदैन कहिल्यै म।
2: तँलाई कसले आइज भनेको छ रे? म एक्लै भयो नि खुसी छु यहाँ, तिमीहरू कोही चाहिएको छैन मलाई।
3: हेरौँला हेरौँला,
2: तिमीहरू म मरेपछि लास उठाउन पनि आउनु परेको छैन यहाँ।
8: सौगातका बुवा, ए सौगातका बुवा,
9: होइन किन गराउँछे यो?
8: तपाईँले मलाई गाँस्ने सिन्का चिरिदिन्छु भने होइन भने?
9: त्यो सिन्का चिर्न कति बेर लाग्छ र? अहिल्यै चिरिदिन्छु। खै कहाँ छ?
8: को त्यो खोपामा छ? अँ साँच्ची, तपाईँले बहिनीहरूलाई श्राद्धको लागि निम्ता गर्नुभयो कि नै?
9: ला,
8: यो बुढोको त केही कुरामा पनि भर नहुने भयो।
9: होइन ए, कति कराउँछेस, बिहानै गरिसके
8: अनि किन ला भन्या त?
9: कहिले काहीँ त हामीलाई पनि रमाइलो गर्न मन लाग्छ ए।
8: त्यही त, रमाइलो गर्ने उमेर छ अब।
9: होइन ए प्रेम कुमारी, तँ यसो उसो गर्यो उमेरमा किन आउँछेस भन् त? रमाइलो गर्न पनि उमेर चाहिन्छ र?
8: चाहिँदैन चाहिँदैन, काम गर्न परे मात्रै पो उमेर चाहिने। जिस्किन त जति बुढो भए पनि सकिहालिन्छ नि होइन?
9: शरीर पो बुढो भयो, मन त अझै 16 वर्षको जस्तै छ गाँठे।
8: अब फेरि तपाईँ सुरु नआउनु है, खुरखुर काम नगरेर छिटो गर्नु।
9: गर्दैछु त, लायो सिन्का यसले गाँस्दै गर।
8: यति पात गाँसिसकेर श्राद्धको किनमेल गर्न तल बजार जाउँ भने?
9: जाबो त्यति किनमेल गर्न पनि त्यति तल जानुपर्छ त? उत्तमको पसलमा पाइहालिन्छ नि सबै कुरा।
8: होस्, तिनीहरूको पसलमा त जाँदिन। सौगातले कञ्चनको बिहे हुन दिएन भनेर राम्रोसँग बोल्दा त बोल्दैनन् तिनीहरू।
9: अब के गर्छस् त, तेरो छोरो त्यस्तै छ। साना बिहे गर्यो भने दुःख पाइन्छ भन्दै हिँडेर सारा गाउँलेसँग दुश्मनी मोलिसक्यो।
8: अर्का घरको कुरामा त बोल्न मिल्दैन भनेर कति सम्झाउँछ, जति भने पनि टेर्छ।
9: अरू कुरा जे भने पनि मान्छ, यही कुरामा चाहिँ अटेर भएर बस्छ। के हो के हो, होस् छोड्दे, अब एउटै कुरा कति लिएर बस्नु, त्यसलाई जे मन लाग्छ त्यही गरोस्।
8: अँ, तपाईँलाई मुख लगाइदिए मात्र हुन्छ, गर्नुपर्ने सबै मैले हो, तपाईँले गर्ने होइन।
9: ए बाबा, के गरिनँ मैले, घर व्यवहारको सबै काममा तँलाई सघाएकै छु।
8: त्यसो भए पात तपाईँ गाँस्नु न त, म श्राद्धको किनमेल गरेर आउँछु, हुँदैन?
9: यस्तो टन्टलापुर घाममा के किनमेल गर्न जान्छेस्? भरे भरे शीतल फर्केसी जाँदा भइगयो त।
8: तपाईँले भने जस्तो हुन्छ, शीतल खोज्नु थाल्दा घरको काम दिँदैन। कुसुम भइदिएकी भए पनि त्यसलाई भात पका भनेर जानुहुन्थ्यो, अब पनि खालि कवितै भनेर हिँडिरहन्छे।
9: अनि विलासनगरबाट कहिले आउँछन् रे तिनका दाजु बहिनी?
8: भोलि आउँछन् रे।
9: यसो गर्न त, भरे भात म पकाउँला, तँ किनमेल गर्न जानु हुन्न।
8: ओहो, आज त अचम्मै भयो त, बिहे गरेको यत्तिका वर्ष भयो, कहिले भात पकाउँछु भनेर भनेको सुनेको थिएन त।
9: किन छैन, आमा हुँदा हप्ताको एक दिन ठेक्कै थिएन र मेरो?
8: हो त है, भात पकाउन तम्सने भनेर स्वाइली भित्राइसकेका छोरालाई लाठो लिएर लखाट्टो हुन्थ्यो आमा।
9: कम्ता सताउँथिन् हाम्रै आमोई।
8: त्यही त।
9: ए प्रेम कुमारी, रेडियोको आवाज ठुलो पार पार, समाचार सुनौ।
7: नमस्कार, दिउँसो 2 बजेको हाइलाइट खबर।
8: छोरी तलाउँदै खप्पिस हो हाम्रो आमा।
9: ल भयो भयो, एकछिन अब समाचार सुन्न दे।
7: विगत 3 दिनदेखि हराइरहेको संकटा देवीको सुनको मूर्ति मन्दिर छेउको जंगलमा भेटिएको छ। मूर्ति चोरी गर्नेको खोजी कार्य तीव्र गतिमा भइरहेको प्रहरीले जानकारी दिएको छ। आज भएको प्रदेश स्तरीय कविता प्रतियोगितामा सल्यानकोट गाउँपालिका 3 बड्डा चौरकी कुसुम लेखक विजयी भएकी छिन्।
9: ओइ प्रेम कुमारी,
7: यस प्रतिस्पर्धीलाई पछाडि
9: कतै यसले भनेको मान्छे हाम्रै कान्छी त होइन?
8: बड्डा चौरको कुसुम लेखक भनेको त हाम्रै कान्छी त हो नि, अरू को छ र?
9: त्यसो भए कान्छीले त्यत्रो प्रतियोगिता जिति त?
8: नजिते भए समाचारमा आउँथ्यो त।
9: ओहो, हाम्रै कान्छीको नाम समाचारले नै लियो बाबा।
8: त्यही त।
9: हेर त प्रेम कुमारी मेरो छाती, कुसुमले आज सबैका अघि मेरो शिर नै ठाडो बनाइदिए।
10: आजका हाम्रा प्रमुख अतिथि राष्ट्रिय क्रिकेट खेलाडी पारस खड्का पनि यहाँ आइपुग्नु भएको छ। उहाँलाई जोरदार तालीले स्वागत गरिदिन हुन हार्दिक अनुरोध गर्दछु। स्वागत सहितको आफ्नो छोटो मन्तव्य राखिदिन यस क्याम्पसकी छात्रा हाम्री क्रिकेट खेलाडी खुसबु खत्रीका बुवा मोहन खत्रीलाई हार्दिक अनुरोध गर्दछु।
11: यहाँ उपस्थित हुनुभएका सबैजनालाई नमस्कार। हामी आमा बुबाहरू जहिले पनि छोराछोरी भविष्यमा गएर यस्तो गर्दै हुन्थ्यो उस्तो गर्दै हुन्थ्यो भनेर सपना देखेका हुन्छौँ। अब मैले नै हेर्नुहोस् न, मेरो छोरीलाई धेरै पटक क्रिकेट खेल्नबाट रोकेका थिए, तर मेरी छोरी खुसबु आफ्नो इच्छा र अडानमा बसिरहिन्। तर आज मेरी छोरी ऊ पारस खड्कासँग एउटै मञ्चमा सँगै बसेको देख्दा म यति खुसी छु कि रुम्की हाँसौँ कि के गरौँ के नगरौँ जस्तो भइरहेछ। आज खुसबुले प्रमाणित गरेकी छिन् मैले त्यस दिन मेरी छोरीलाई क्रिकेट खेल्नबाट रोकेको भए आज मेरी छोरीले न यो अमूल्य अवसर पाउने थिइन् न मैले यो सम्मान पाउने थिएँ। आज यो बुढो भएको बाबुलाई सम्मान लिने अवसर दिलाइदेऊ खुसबु, तिमीलाई धेरै धेरै धन्यवाद। अनि यो सम्मान दिने यस क्याम्पस र तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
10: बुवालाई धेरै धेरै धन्यवाद। अब भने म आजका प्रमुख अतिथि नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व सफल कप्तान पारसीलाई आफ्नो भनाई राखिदिन हुन हार्दिक अनुरोध गर्दछु।
12: बाउको भाषणले छोयो जस्तो छ कि।
13: नमस्ते विलासनगर। आज यहाँ आएर तपाईँहरू समक्ष बोल्न पाउँदा मलाई पनि निकै खुसी लागेको छ। अघि मोहन बुवाले बोल्दै गर्दा मेरो आँखा पनि रसाएका थिए। हो, मलाई के लाग्छ भने गुड प्यारेन्टिङ त्यो हो जहाँ प्यारेन्ट्सले आफ्नो इच्छा चाहना र रहर अनुसार होइन कि आफ्नो छोराछोरीको क्षमता चाहना बुझेर त्यसै अनुसारको सिकाइ वातावरण बनाइदिन सक्नुपर्छ। उनीहरूको गाह्रो साह्रो अप्ठ्यारोमा सहजीकरण गरिदिनुपर्छ, साथी बन्नुपर्छ। अर्को महत्त्वपूर्ण कुरा के हो भने कुनै खेल छोराले खेल्ने अनि कुनै खेल छोरीले खेल्ने भन्ने त्यस्तो काहीँ पनि हुँदैन। यो कुरा पनि हामी सबैले बुझ्न जरुरी छ। यस्ता कुरा भनेको समाजमा विभेद ल्याउने खालका कुरा हुन्। हामी सबैको चाहना यो छ कि हाम्रो समाज विभेद रहित बनोस्। मैले यहाँ हाम्रो युवा खेलाडीहरू जो मञ्चमा बसिरहनु भएको छ जस्तै आयुष भाइ अनि खुसबु बहिनीको खेलको बारेमा मैले पटक पटक सुनेको छु। उहाँहरू एकदम मेहनती हुनुहुन्छ र राम्रो क्रिकेट पनि खेल्नुहुन्छ। मलाई एकदम खुसी पनि लागेको छ कि उहाँहरू दुईजना विलासनगरबाट राष्ट्रिय खेलाडी छनौट क्याम्पमा पनि पर्नु भएको छ। म उहाँहरूलाई अल द बेस्ट भन्न चाहन्छु र अन्य युवा साथीहरूलाई पनि नेपाली क्रिकेटलाई माथि उठाउन लागि पर्नुहोस् र नेपाली क्रिकेटलाई माया गरिरहनुहोस् भन्न चाहन्छु। अन्त्यमा मलाई यहाँसम्म बोलाएर मेरा भनाइराख्ने मौका दिनुभएकोमा यस कार्यक्रमका आयोजकप्रति धेरै धेरै धन्यवाद दिन चाहन्छु र तपाईँहरूसँग विदा माग्न चाहन्छु। हस्, थ्याङ्क यू, थ्याङ्क यू सो मच।
10: समयलाई पनि व्यवस्थापन गरेर हामी बीच महत्वपूर्ण कुरा राखेर जानुभयो, यहाँलाई धेरै धेरै धन्यवाद। अब भने म यस कार्यक्रमलाई समापन गर्न तर्फ लाग्दैछु।
12: आज त हेर त आयुषसँग फोटो खिच्नेको पनि क्या भिड छ है।
14: ए के भो, ओइ त आयुष त्यस स्टेजबाट तल छ अरे त।
12: ला के भो त्यसलाई, जाउँ हिँड चाँडो जाउँ।
15: मेरो नाम चाहिँ निशान थापा हो र मेरो घर दैलेख जिल्ला हो। रोकवे गुना फलको नियमित श्रोता हुँ र म चाहिँ कक्षा दसमा अध्ययनरत विद्यार्थी पनि हुँ। यो चाहिँ अभिभावक र बालबालिकामा आधारित रेडियो कार्यक्रम पनि हो र म गाउँघरका सबैलाई यो कार्यक्रम सुन्नको लागि पनि सल्लाह दिने गर्दछु। हामी जस्तो विद्यार्थीहरूको लागि र यो आफ्नोमा आएका केही समस्याहरू कसरी समाधान गर्ने, गलत साथीको सम्बन्ध गर्दा कस्तो हुन्छ, किशोर अवस्थामा कस्ता परिवर्तन देखिन्छन्, के गर्ने भन्ने एकदमै राम्रो कार्यक्रम रहेको छ।
16: गत हप्ता सोधिएको प्रश्न थियो, विवेकको रगत जाँच गर्दा के देखिएको छ? यसको सही उत्तर हो एचआईभी। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत कास्कीबाट राजकुमार गुरुङ, रुकुमबाट झरना पुन, कञ्चनपुरबाट परमानन्द भट्ट र उदयपुरबाट विपना परियार विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने सबैजनालाई धेरै धेरै धन्यवाद र चारैजनालाई बधाई। हामी तपाईँलाई ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, कुसुमले प्रदेश स्तरीय कविता प्रतियोगितामा प्रथम भएर कति रुपियाँ पुरस्कार जितेकी छिन्? प्रश्न पुनः एकपटक, कुसुमले प्रदेश स्तरीय कविता प्रतियोगितामा प्रथम भएर कति रुपियाँ पुरस्कार जितेकी छिन्? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेसन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 19।
2: तङ्ग भाइ।
3: हजुर।
2: जग्गा दाइले अरू के लिनुहुन्छ सोध। अनि सुन त।
3: हजुर भाइ।
2: अनि तिन नम्बर टेबलमा पनिर रोटी लगिदेऊ ल।
3: हस् भाइ।
4: एक्सक्युज मी।
5: यस
4: सरलाई अरू केही थपौँ?
5: यसो गर न, दुईवटा रोटी अनि हाफ प्लेट राजमा ल्याइदेऊ न है।
3: हस् सर।
2: दाइ खाना कस्तो?
5: एकदम ठिक छ भाइ।
2: अनि कहाँ पुगेर आउनुभयो दाइ?
5: यही माझकोटी एफएमसम्म गएको थिएँ।
2: ए के थियो र दाइ एफएममा?
5: एउटा इन्टरभ्यूको लागि बोलाएको थिएँ, त्यसैको लागि गएको थिएँ।
2: ए
5: अनि यसो बाटो पऱ्यो भाइकोमा खाजा खाएर जाऊँ न त भनेर पसेको नि।
2: त्यही त, आउनु त पऱ्यो नि दाइ।
3: लिनु सर।
2: जग्गा दाइ चिया पनि ल्याउँ है।
5: चिया हुन्छ।
2: टङ्ग भाइ।
3: हजुर दाइ।
2: दुईवटा मसला चिया ल्याऊ है।
3: हस् दाइ।
5: अनि उत्सव भाइ ढाबा त राम्रै चलिरहेछ नि?
2: ठिकै चलाएछ भन्नु पऱ्यो दाइ। यतिका अफिसहरू छन्, यसो डेलिभरीको पनि व्यवस्था गर न, राम्रो हुन्छ नि।
5: अँ
2: त्यसो पनि गर्न थालेको छु दाइ अहिले।
5: ए हो र, ल गज्जब भाइ।
2: उहाँ इन्डियामा ढाबामा काम गर्दैन नि दाइ, धेरै ग्राहक त मैले आफैले तानेको थिएँ कि।
5: जे होस् आइडिया छ भाइलाई चलाउने होइन?
2: अँ अलिअलि। अब उता काम गर्दा नि टक्क लाएर कति कस्टमर त मेरा गफै सुनेर मन्त्र मुग्ध हुन्थे। साउजीले त्यही भएर मलाई कम्ता माया गर्थे
5: है।
2: हो नि।
5: अँ गाह्रो छ भाइले पनि।
2: हो नि दाइ।
3: यी सर लिनु चिया।
5: गज्जब यहाँ राख ल।
3: हस् दाइ।
2: टङ्ग भाइ।
3: हजुर दाइ।
2: यताउता सबै हेर ल।
3: हस् दाइ।
2: एकछिनमा आइहाल्छु।
3: हस् दाइ।
5: जे होस् अब त यहीँ व्यवसाय सुरु गरियो नि त, परिवार पनि सँगै हुने भयो।
2: त्यही सोचेर पनि हो दाइ, बाहिर बाहिर हुँदा छोराछोरीले पनि को जस्तो गर्ने रहेछन्।
5: त्यहाँ त्यो चाहिँ हो है। अब यसपालि चाहिँ तिमीले चिन्ता लिनु परेन, सँगै हुन पाइयो।
2: त्यो त हो जग्गा दाइ, त्यसैले नि त खुसी लागेर मलाई।
5: अरे खुसी त हुनु परिहाल्यो नि, अब दुई सन्तानको बाउ हुँदैछौ।
2: हो नि दाइ, अझ यसपालि त छोरी भइदियो भने गजब हुने थियो।
5: किन र उत्सव भाइ?
2: छोरीले बढी माया गर्छिन् कि भनेर नि।
5: उत्सव भाइ पनि
2: भन्न त मनकै कुरा भनेको हो कि जग्गा दाइ, अब छोरा नै भएछ भने पनि केही फरक पर्दैन मलाई त, टक्क लाएर।
5: एउटा कुरा चाहिँ है उत्सव भाइ।
2: हजुर।
5: खुसीसँगै जिम्मेवारी पनि बढ्दैछ नि।
2: अहिले त के बढेछ भन्नु जग्गा दाइ, पाएपछि नै बढ्ला कि।
5: ल के कुरा गर्छ उत्सव भाइ, गर्भवती अवस्थामा तिम्रो त झन् धेरै जिम्मेवारी हुन्छ नि।
2: अब त्यस्तो के नै हुन्छ र जग्गा दाइ पनि, अब मैले नै बोक्दिन्छु भन्न नमिल्ने।
5: ल बोक्ने मात्रै कुरो होइन नि भाइ, यस्तो अवस्थामा त समय दिने, रमाजीलाई खुसी राख्ने, समयमा चेक जाँच गराउने।
2: जग्गा दाइ पनि रमा पोल्चेटी आमामा नाट्यो हो र, उनलाई थाहा छँदैछ नि के गर्नुहुन्छ के गर्नु हुँदैन भनेर।
5: त्यस्तो कुरा गरेर चाहिँ पन्छी नै मिल्दैन है उत्सव भाइ।
2: पन्छीको होइन दाइ, तपाईँ जे भन्नु, यस्ता कुराहरूमा त्यति धेरै चासो रहेको चाहिँ ठिक हो जस्तो लाग्दैन है मलाई।
6: प्रेम कुमारी बाढीमा एक्लै के ढुनु मुनु हो?
7: ए गुरुदेवी दिदी, केराउ छरौ भनेर लाग्या।
6: फलाउन त जे पनि जाने है तिमीले।
7: खै यसपालि बिउ राम्रो छैन, दुःख मात्र हुने हो कि दिदी?
6: खोइ खोइ हेरौँ त बिउ।
7: यी हेर्नु त।
6: ए हाइब्रिड बिउ भए राम्रो हुन्थ्यो।
7: अँ भने घरका लोग्ने मान्छेहरूलाई ल्याइदेऊ भने त हो नि, छोराले बिर्सियो भन्यो, बच्चै भोलि भोलि भन्ने, झोक चलेर जे छ त्यही छरिदिन लाग्यो।
6: मैले नि बिहान भर्खर छर्या, अलिकति बिउ बचिया छ ल्याइदिऊ त। हुन त त्यो मैले माथि बाढीमा छर्छु भनिकन राख्या हो।
7: भो भो पर्दैन दिदी, कम्मर दुखेर मर्नु भएको छ।
6: प्रेम कुमारी दुख्ने कुरा त तिमी नगर, मेरो नदुखेको ठाउँै छैन। अब यता छुयो यतै दुख्छ, उता छुयो उतै दुख्छ।
7: घुँडा दुखेको भनेको ठिक भयो त दिदी?
6: ओहो कहाँ ठिक हुनु नि प्रेम कुमारी, कान्लो उक्लिन र ओर्लिन सक्दिनँ, थलै पर्छु। फेरि घरको कामले एकछिन फुर्सद भए पो। अब हेर न, बुहारीले कसैले नपाएको बच्चा पाउन लागेकी थिए।

0: इन्दुलाई फेरि सन्चो भएन कि के हो गुरुदेवी दिदी?
1: अब दुई जिउ भएको बेलामा पहिला जस्तो छरी त्यो ज्यान त कहाँ हुन्छ र? तिमी आफै भन त, अलिअलि बिसन्चो हुनु त कुन चाहिँ ठुलो कुरो हो र?
0: त्यो त हो,
1: हाम्रीले त कसैले नबोकेको पेट बोकेको जस्तै कहिले के लिए भनेकी छे, कहिले के भयो भनेकी छे। घरको काम गर्ने बुढी म छँदैछु कि अरे।
0: साँच्चैकै सन्चो नभएर होला, नत्र सकेको काम त गरेकै हुन्छन्।
1: के गर्थी र, वरको सिंहको पर पनि सार्दिन। हाम्रो पालामा बिसन्चो भयो भनेर बस्न पाइन्थ्यो र प्रेमकुमारी? तिमी आफै भन त।
0: त्यो त हो दिदी, मिराको पाला घाँस बोकेर ल्याउँदा बाटैमा ढल्या छु म। केटाकेटी मान्छे त्यत्रो भारी बोकेर धन्न।
1: अब हाम्रा पालामा सासूले बसेर कहाँ खाना दिन्थे तिमी भन त? अहिलेका बुहारीहरूलाई त हाई सन्चो छ, सुती सुती खाएका छन्।
0: बुहारी न छोरी, हाम्रा पालामा भन्दा धेरै सुख छ अहिले। अब हाम्रो कुसुमलाई नै हेर्नु न, मेरो कम्मर दुख्या छ, केराउ छर्न सघाइदेन कान्छी भने साथीका घर जान्छु भनेर हिँडे। आ, हामी कहाँ पाउँथ्यौँ यसरी हिँड्न?
1: हेर प्रेमकुमारी, गाली गरेर भए पनि छोरीलाई चाहिँ घर धन्दा चाहिँ सिकौ है, फेरि पछि आफैलाई गाल पर्छ। माइती मामाले केही सिकाइन छे भन्छन्।
0: गालीका कुरा गर्नुहुन्छ, यसो केही भन्नुहुन्न, उसैका घुर्की ठुलो हुन्छ। कुसुमको उमेरमा मैले त घर सम्हालिसकेका थिएँ, ऊ अझै बच्ची बन्छ।
1: ए प्रेमकुमारी, राम्रो घर पाए छोरीको बिहे गर्थे भन्ने सुनेको थिएँ नि मैले, साँच्चै हो र?
0: गर्ने त भन्या हो नि दिदी, चित्त बुझ्दो कुरो कतैबाट आया छैन।
1: चिन्जानको एउटा केटाको कुरा त आया छ।
0: कहाँबाट आया हो कुरो?
1: मेरो छोरीको गाउँको केटो हो, उसैको छिमेकी। केटो उम्काउनै नहुनेछ अरे है।
0: ए हो र, केटोले काम चाहिँ के गर्छ अरे?
1: गाउँकै ओडाका अफिसमा भर्खर भर्खर जागिर खान थाल्या छ अरे। सज्जन न सज्जन, मान्छे पनि उत्ति नै राम्रो छ अरे, उम्काउनु हुन्न है।
0: हो र, के गर्नु, बेलैमै आफैले दिन पाए ढुक्क हुन्थ्यो नि। मिरा जसरी हिँडिदिने हो कि भनेर डर लागिरहन्छ।
1: ओहो, मिरा जसरी गाउँ छोडेर हिँडी भन् त, तिमीलाई त गाउँमा बसी टिक्न दिँदैनन् है, बुझिराख।
0: त्यही भएर बेलामै अन्मै हालौँ भने मैले, कुसुमका बाउ सुन्दैनन्।
1: लोग्ने मान्छेका भरा परेर नि व्यवहार चल्छ र, आफैले आँट्नुपर्छ। नेत्रेका बाउ सानैमा बिते, मैले आँट नगरे भए।
0: अब छोरीको बिहा गर्ने जस्तो कुरो मैले मात्र भनेर त के हुन्थ्यो र? पहिले घर सल्लाह गरौँ अनि।
1: त्यो त गर्नु, एकछिन पखै ल हेर त, यो फोटोमा कति हँसिलो छ केटो, भर्खर भरपरौँ त 22 वर्ष पुग्यो रे।
0: खै खै, ओहो राम्रो रहेछ त। दिदी बहिनी चाहिँ कति छन् केटाको?
1: एउटी दिदी छ रे, त्यो पनि बुढासँगै उतै इन्डियातिरै बस्छ रे। नन्द आमाजुको गुवार्तन सहनु नपर्नु पनि भाग्यकै कुरो है प्रेमकुमारी, बुझिराख।
0: त्यो त हो नि गुरुदेवी दिदी, नन्द आमाजुको खटन पटन भोग्न कति गाह्रो हुन्छ भन्ने कुरा मलाई जति कसलाई थाहा होला।
1: त्यही भएर भन्दैछु प्रेमकुमारी, यो केटोलाई उम्काउनु हुँदैन है भनेर। यस्तो राम्रो घरबाट फेरि फेरि कुरा आउला नआउला, विचार गर है प्रेमकुमारी।
0: त्यही त, म घर सल्लाह गरेर तपाईँलाई छिट्टै खबर गर्छु। केटो चाहिँ मलाई साह्रै मन पर्यो है गुरुदेवी दिदी।
2: ल किसन, आज चाहिँ जिन्दगीमा पहिलोचोटि घुमी चाख्न पाइने हो यो।
3: हो नि, खाना खा, यो औषधि हुन्छ क्या।
2: खै त, कुनै त आउँदै आउँदैन त यार।
3: ए, यताबाट तान्नु पर्छ। ए, अब तान त।
2: आयो आयो आयो, कस्तो अर्कै टेस्ट है।
3: यो खान जान्नुपर्छ क्या, क्या मजा आउँछ यार।
2: कस्तो घोङी खान लाग्यो होला, म्यासेज आउँछ। मलाई यो थारू भाषा कस्तो मनपर्छ यार, आफूले जान्दैन के भने।
3: अब प्रयास गरेपछि जानिहालिन्छ नि, अझै खान्छस् घोङी?
2: अँ पुग्यो यार, बरु एउटा फोटो हान्दैन घोङी खान लाग्यो।
3: हो र, ले न त मोबाइल।
2: इला दामी है, यो धान राख्ने डेरी पनि आउँछ है, दामी खिच ल।
3: ह्या कस्तो कुकरुक्क परेको, अलि सिधा बस् न, खानला जस्तो गर त। ल
2: ल ल ल ल हान ल
3: है, ल भयो ल।
2: अब यताबाट पनि हान त फेरि।
3: ल ल। मुनु शर्मा भन्नेको म्यासेज आयो त। कता हो कालु नबोल्ने रे? के हो यार यस्तो?
2: त्यो म्यासेज नहेर त, फोटो खिच फटाफट।
3: मैले हेर्दिनँ के, आफै देखिएको छ। यी फेरि आयो, किन नबोलेको रे?
2: तपाईँ यार खैले, तैँले एउटा फोटो खिच्न दिएको, खालि म्यासेज हेरेको छ, हाँसेछ।
3: के हो यार तँ त, भित्रभित्र ठाउँमै पुगिसकेको रहेछ त।
2: अलिअलि त भइहाल्छ नि यार, तैँले थाहा भइहालिस् होइन, अब अरूसँग चाहिँ कुरा नगरेस है।
3: ल ल, को भन्न?
2: को मैले पनि फेसबुकबाटै चिनेको, देखा भेट त भएन अहिलेसम्म।
3: ए खतरा रहेछ त यार, भेटै नभएन पुरै डिप है।
2: त्यस्तै त्यस्तै। ओए ल मलाई भन् त, थारू भाषाबाट म तिमीलाई माया गर्छु लाई के भन्छन्?
3: ए म्यासेज पठाउनलाई
2: भन्न।
3: ल लेख, मै टुही मैया कर्ठु।
2: के रे के रे, अलिक बिस्तारै भन्न। मे टु हे, अरू के भनिस्?
3: मै टुहिन मैया कर्ठु भयो।
2: भयो भयो।
3: ऊ फेरि म्यासेज आयो, के रिप्लाई आयो भन् त?
2: के भनेको यस्तो, केही बुझिन रे। म तिमीलाई माया गर्छु भनेको थारू भाषामा।
3: ऊ फेरि आयो, के आयो के?
2: अब मैले के लेख्ने त रे?
3: लभ यु टु लेख्न लगा न
2: तिमीले, अब लभ यु टु लेख न।
3: तैँले मलाई झुट नबोली भन् त, तैँले यो मुनालाई साँच्चै लभ गरेको कि राम्री देखेर घुमाउन मात्रै खोजेको?
4: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, स्कुलमा आफ्ना परिवारको चित्र बनाउन लगाउँदा आफ्नै बुबाको चित्र नबनाउने पात्र को हुन्? यसको सही उत्तर हो सन्देश। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत रोल्पाबाट प्रकाश महरा, सिन्धुलीबाट निर्मला योञ्जन, दाङबाट रोशन यादव र अछामबाट उषा ढुङ्गाना विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, उत्सवले सुरु गरेको व्यापार के हो? प्रश्न फेरि एकपटक, उत्सवले सुरु गरेको व्यापार के हो?
5: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार सुरुमा 2, त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 90।
2: ओइ कान्छी, के गरे यस्तो?
3: हजुर, के गरेर मैले?
2: हेर त, सबै हिलो छिट्यो। अलि बिस्तारै गर।
3: बिस्तारै गरेर जाँदैन कि त, हेर न कस्तो फोर्छ।
2: फोर्छ भने भइगयो नि, मैले गोठमा धेरै समय दिन पाएकै छैन। कहिले माछकोट जाऊ, कहिले कता जाऊ, भ्याइ नभ्याइ छ।
3: अनि तपाईँ नभएको बेला नेत्रदाले गर्नुहुन्न?
2: गरिहाल्छ नि तिमीले।
3: गरे जस्तो गर्छन् भन्नु न गर।
2: त्यही भएर त मारेन।
3: हेर्नु नि दाई, नेत्र दाई गोठमा बस्नै खोज्नुहुन्न आजकल। हिजो पनि हाम्रो स्कुल अगाडिको चिया पसलमा हुनुहुन्थ्यो।
2: त्यस्तै हुन्थ्यो नि। साँच्ची तेरो पढाइ कस्तो चल्दैछ कान्छी?
3: राम्रो हुँदैछ दाई। कोर्स कति गइसकेको रहेछ हेर्नु, कभर गर्न अलिक गाह्रो भने।
2: त्यसो भनेर कहाँ भएर, मेहनत गर्नुपर्छ है।
3: मेहनत त गरिरहेको छु दाई। तपाईँलाई थाहा छ दाई, मलाई डाँगी सरले कस्तो हेल्प गरिरहनु भएको छ नि।
2: ए हो र?
3: मैले त सोचेको पनि थिइनँ डाँगी सरले मलाई त्यस्तो सपोर्ट गर्नुहुन्छ भनेर।
2: हो,
3: अहिले त हेर्नु, कसैले मलाई केही नराम्रो गर्यो भने पनि सरले गाली गरिदिनुहुन्छ। सरको डरले गर्दा कसैले मलाई केही पनि भन्न सक्दैन आजकल।
2: अघि बसी भन्दा छिटो आउनुभयो नि दाई।
4: आज अलिक छिटो निस्क्यौँ कि भनेर।
2: किन दाई?
4: एउटा सानो काम थियो त्यसैले।
2: कान्छे बाख्राले घाँसल त? कस्तो काम दाई?
4: एउटा सानो काम छ घर जाँदाको
2: लेनदेनको हिसाब किताब गर्नु छ क्या हो दाई?
4: होइन होइन, के पैसाको कारोबार हुनु। आमाको औषधि सकिएको छ, त्यही लिन जाउँ कि भनेर।
3: सोगा दाई, ठुली खैरी त छैन नि त, बिर्सनु भएको हो? कहाँ गयो त
2: खै? नेत्र दाईलाई थाहा छ कि?
4: मलाई राम्रोसँग हेर्न, त्यतै छ होला त्यहाँ।
3: हेरिसके, सबै धेरै हेरिसके, कहीँ छैन त।
4: यत्र बाख्राको भिडमा तैँले एकैछिनमा खोजिस् त।
3: त्यसको घाटीको कालो टाटो छ के, टाढैबाट चिनिन्छ। हेर्नु त, त्यहाँ त्यस्तो बाख्रै छैन। त्यहाँ
2: ठुली खैरीले आज चराउनु लग्नु भएको थियो कि थिएन नेत्र दाई?
4: लानु त सबैलाई लगे भनेरै लगे हो, त्यो पनि सँगै हुनु पर्ने जस्तो त लाग्छ है।
2: कि त्यसलाई पनि चितुवा लग
4: हो कि क्या त? तिनीहरूलाई छोडेर म पाखातिर घाँस काट्न थालेँ, खै लग्यो कि?
2: यसो विचार गर्नुपर्छ नि दाई, चराउन लग्दा मात्रै सातवटा बाख्रा हराइसके, यसरी कसरी हुन्छ खै?
4: अब जङ्गलको छेउमा चराउनु लानु छ, चितुवाले झम्टिहाल्छ कि चराउनै नलाउनु पर्यो।
2: चराउनु त अरूहरूको पनि लान्छन्, चितुवाले हाम्रो बाख्रा मात्रै लान्छ? होइन, चितुवालाई हाम्रो बाख्रा मात्र मनपर्दो रहेछ कि क्या हो कान्छी?
3: खै मलाई के थाहा।
2: एउटा कुरो मैले बुझिनँ नेत्र दाई, चितुवाले हाम्रै बाख्रा हो भनेर कसरी छुट्याउँदो रहेछ? त्यहाँ अरूले पनि बाख्रा चराएका हुन्छन्, उनीहरूको लग्दैन त।
4: अब त्यो कुरा चाहिँ त चितुवालाई नै गएर सोध्छौ गा। मैले जानी जानी हाम्रो बाख्रा खा भनेर त्यसको मुखमा लगेर हालिदिएको त छैन।
2: चितुवाको मुखमा नहालिदिए पनि तल्लो गाउँको सानो कान्छाको मुखमा हालिदिनु भयो कि?
4: सानो कान्छो के भन्छ यो?
2: मैले तपाईँको सबै कुरा थाहा पाइसकेँ दाई।
4: के कुरा?
2: केही तपाईँ र सानो कान्छाको बाख्राको लेनदेनको कुरा।
4: के रे?
2: तपाईँलाई व्यापारमा इन्ट्रेस्ट रहेछ दाई, मैले तपाईँलाई जागिरमा राखेँ। यसो गर्नुहोस्, तपाईँ व्यापार नै गर्नुहोस्।
4: के भन्छ यो?
2: मैले तपाईँलाई इमान्दार हुनुहुन्छ भनेर विश्वास गरेको थिएँ दाई, तर तपाईँले नै बदमासी गर्नुभयो। अब म तपाईँलाई विश्वास गर्न सक्दिनँ। तपाईँ भोलिदेखि काममा नआउनु भयो हुन्छ दाई, तपाईँको हिसाब किताब त्यही बाख्रामै सकिसक्यो।
5: यो किसान कहाँ गएछ यति बेलासम्म? आउँदै नि त, यहाँ मान्छेलाई तल तल लगाइसक्यो। फोन गर्दा आइस, किसानलाई फोन गरेर त्यो डिरेक दाईले भनेको चिज लिएर छिटो मुल्टी भन्। अरे गर्न,
6: त्यसलाई त टाइम लाग्छ रे हो। त्यसको उहाँ दिदी भिनाजु आछन् रे, अघि आफै फोन गरेको थियो।
5: कस्तो स्याल रहेछ यार, त्यो दिदी बिना भने चाहिँ को हो फेरि? सर्लाको बुढाबुढी?
6: त्यही तपाईँकै एक्स हो अलि, अझ डेन्जर एक्स भन न।
5: उहाँ यार, केटी त लास्टै डेन्जर हो। मैले केटीहरूको यति धेरै सङ्गत गरेँ, तर सर्ला जस्तो डेन्जर केटी चाहिँ अहिलेसम्म देखाएको छैन ल।
6: अनि तपाईँहरूको त फेरि अस्ति पनि परे रे त है?
5: कोसँग? सर्लासँग।
6: त्यस्तै सुनेको थिएँ त, खास के हो भन्नु त?
5: केही बा, त्यति साह्रो म पार्कमा बसिरहेको थियौँ, अनि सर्ला र उसको साथीहरू पनि त्यहीँ आएको रहेछन् फेरि। अनि रितिशालाई बोलाएर के हो के भाव हो र सोध्दै रहेछ।
6: कुराकानी मात्रै?
5: अँ, अरू के हुनु त?
6: मैले त अर्कै सुनेको थिएँ त।
5: के सुनेको थिएँ सर?
6: तपाईँहरू पार्कमा हुँदै गर्दा सरलाले रितिशालाई बोलाएर उता लगेको अरे होइन?
5: अनि मैले पनि त्यही त भनिरहेको छु नि। अनि के भनिरहेको छु त? अनि
6: पख्नु न म भन्दैछु
5: के।
6: अनि सरला र रितिशा बिच कुरा भइसकेपछि रितिशाल त आएर तपाईँलाई त तेरो असली रूप बल्ल थाहा पाए भन्दै मुखमा थुक्दै हिँड्दै गरे त
5: कुराहरू पुरै हावा गफ दिन्छन् यार।
6: हावा गफ न भन्नु न, यहाँ लाइभ देखा मान्छेले भनेको छ मलाई।
5: त्यस्तो वायात गफ दिएछ फेरि गुन्चाइले। छाड्दियो अब यस्तो कुरा। अब उसको पनि बिहे नै हुने भइसकेछ, पुरै सक्यो नि।
6: पुरै सक्यो होइन, सरलाले तपाईँलाई अझै छोड्नेवाला छैन।
5: अब त म पनि के हेरिराखौँ लाएर।
6: तपाईँले विवेक दाई के गर्न सक्नुहुन्न? महिना दिन हुन थालिसक्यो, राम्रोसँग हिँड्न त सक्नु भएको छैन।
5: चुप लाग मला, मेरो खुट्टा के जहिले यस्तै होला र, एक दिन त सन्चो होला नि।
6: खै, तपाईँको खुट्टा अब ठिक होला जस्तो छैन। चोट झन् ठिक होला भनेको त झन् ठुलो भए जस्तो देख्छु।
5: बिस्तारै निको होला नि।
6: कि तपाईँलाई सुगर लागेछ र हौ?
5: फेरि जान्ने पल्ट्यो, मान्छेले यस्तो टेन्सन छ जिस्काउँछ यार।
6: किन जिस्किनु, सही कुरा त गरेछ नि।
5: यो उमेरमा सुगर लाग्छ त अनि? आजै सुगर लाग्यो भने बिहेपछि के गर्नु यार मैले?
6: हेर्दै बस्दै गर्ने।
5: तैँले त्यही भन्छस् भन्ने चाहिँ लागिरहेको थियो मलाई, तर मैले पहिले नै चेकअप गराइसकेको छु क्या। यो सुगर सुगर केही छैन, डक्टरले सब ठिक छ भनेको छ।
6: सुगर छैन भने किन तपाईँको घाउ निको हुँदैन त? कि तपाईँलाई अरू नि केही भएर?
5: कस्तो अरू केही?
6: तपाईँको वेट पनि कति रे? 7 कि 9 केजी घट्यो भन्नुभयो अरे।
5: अँ, 9 केजी घटेको। किन?
6: यो सबै हेर्दा तपाईँलाई अर्कै रोगले सताएको हुनसक्छ है। खासै राम्रो लक्षण त देखेको छैन है मैले।
5: के लक्षण हो फेरि? मला अचेल दाई जिम नगएर हो क्या? जिम गर, डाइट साइट पेल्न थालेपछि हेरेस् कति बढ्दो रहेछ।
6: खै, मलाई त शङ्कै लागेको छ।
5: मलाई त तैँले अहिलेसम्म शङ्का बाहेक के नै अरू गर्न जानिस् र। चिन्ता नगर, जिम जोइन गरेपछि तेरो सबै शङ्का चैट हुन्छ।
6: चैट हुन्छ कि? मैले भनेको कुरा ठिकै रहेछ आफै थाहा पाउनुहुन्छ।
5: के ठिक हुने भन्छ यो? के भन् त?
6: तपाईँलाई एउटा कुरा याद छ?
5: सबै याद छ, के भन्न।
6: एकपटक मलाई चिलाउने रोग भए बेला डक्टरले मेरो एचआइभी पनि चेक गरेको कुरा भनेको थिएँ त।
5: अँ, भनेको थिइस्। अब के भयो त?
6: मैले त्यसै बेला याद गरेको थिएँ कस्तो कस्तो कन्डिसनमा एचआइभी टेस्ट गर्दा रहेछन् भन्ने कुरा।
5: अनि के भयो त? तैँले मलाई के एचआइभी लाग्यो भन्न खोजा?
6: नभएको पनि हुनसक्छ, तर एकपटक चेक गरा के भयो त? तपाईँ त झन् पहिल्यैदेखि मस्ती गर्दै हिँड्नु भए, अनि लक्षण पनि उस्तै छन्।

0: नानी यता यता यता यता छोरी
1: सुन्नु है बाबा, मेरो गाडी आउँदैछ।
0: त्यो गाडी खेल्ने ठाउँ त आँगन हो कि खासमा। ओए सन्देश, टक्क लाएर मैले बनाएको गाडीलाई तैँले मेरो गाडी भन्ने?
1: माथिको माथि हजुरले बनाएको यो टायर मैले फेरिसके।
0: लो अनि किन फेरेको त पाङ्रा? टक्क लाएर त्यही काठकै पाङ्रा गुडिरहेको थियो त।
1: त्यो काठको पाङ्रा थियो कि, अनि मैले रबरको हालेको नि, कति सजिलो कुद्छ अब।
0: ए ल ल ल, गजब भएछ। तर अलि उतै परे खेल है बाबु, यहाँ बैला लाग्न सक्छ। गाडीको पाङ्रोले बैला चोट लायो भने त घाउ हुन्छ नि फेरि। अनि त्यो पाङ्रो बनाएको चप्पल चाहिँ कहाँ भेटाइस् नि तैँले?
1: घरमै थियो।
0: घरमै? अनि तैँले आफैले बनाएको
1: हो? मैले बनाएको। काठको पाङ्रा बनाउनु भन्दा चप्पल पाङ्रा बनाउनु कति सजिलो भयो।
0: स्याबास छोरो, जे भयो नि मेरो छोरो क्रिएटिभ हुँदैछ अब। टक्क लाएर
2: यसका हात त फेदैदेखि बाँचे पनि हुने के भन्नु। अरे
0: होइन, घाम डाँडामा बस्ने बेला कसलाई हो यसरी सराप्ने फेरि?
2: कसलाई हुनु नि, मेरा दुईवटै चप्पल काटकुट पारिदिने न हो सरापेको मैले।
0: होइन, दुईवटै चप्पल काटिदियो अरे, कुन चाहिँ चप्पल हो?
2: ए कति जोर चप्पल किन्ने छ सर तैँले, के भनेदेखि यही एक जोर चप्पल त छ नि हात्ती चाप। हेर्दै
0: लौ मार्यो, दुई दुईवटा चप्पल बिच बिचबाट काटेर भङ्ग पो पार्दैछ त। ए सन्देश, त तेरो गाडी लिएर तल आँगनमा खेल्न जा त बाबु, छिटो जा।
2: पक पक, यसले त किन कतै मेरो चप्पल के भनेदेखि। ए सन्देश, गाडीको पाङ्रो केले बनाएछ भन् त?
1: केले नै होइन।
2: ऊ ल हेर, भन्दै त छु, यही साई दिवाली पो काटेर मरेछ त मेरो चप्पल। पख तँलाई, अहिले फर्केर यही माथि त आउलास् नि, के भनेदेखि मैले जानेछु तँलाई के गर्नु।
0: भइगयो नि त आमा, भइगयो, अब काट्नु काटिहाल्यो, अब रिसाएर के काम?
2: नरिसाएर के आरती उतारौँ त तेरो छोरोको, बदमास त थियो थियो, के भनेदेखि अब त झन् बाउको साथ पाएपछि डाँकाकै सरदार हुने भयो अब।
0: नरिसाउनु न आमा, टक्क लाएर एक जोर चप्पल मै किनिदिउँला नि बरु तपाईँलाई।
2: बरु रे, अनि तेरो छोरोले काटेको चप्पल तैँले नै उकिन्ने, के भनिदिनु अरू को छ र मेरो यहाँ?
0: भइगयो नि त उसै, अब यो पटुको समय समय तिन बित्त माथि किन उफ्रिरहनु भएको छ अब?
2: नउफ्रिएर के गरौँ त, के भनेदेखि यस्तै बदमासी चुनिँदै चुनिँदै गएर एक दिन चाहिँ एक नम्बरको फटाल हुन्छ, अनि पछुताउनु भन्दा पहिले नै तह लगाऊ यसलाई।
0: तह लगाउनु भने चाहिँ के हो कि आमा, फेरि जहिले यही भन्नुभएको छ, जहिले यही भन्नुभएको छ।
2: एकातिर देउताले दोख देखाएको देखाइछन्, तिमीहरू पाठ पूजा त परको कुरा, छोइ छिटो पनि बाँधिनौ कि भन्ने शङ्का छ मलाई।
0: यो के कुरा हो फेरि नयाँ फन्डा?
2: नयाँ होइन, पुरानै कुरा हो, के भनेदेखि मैले अस्ति छोइ छिटोको कुरा गर्दा जगरसँग समेत मेरो झगडा परेको छ। कुल धर्म संस्कार जस्तो कुरामा म चाहिँ चुप लागेर बस्दिनँ, कुल बिग्रियो त सन्तान बिग्रिन्छ।
0: के गर्ने भन्नुभएको छ र चुप लागेर नबसेर? टक्क लाएर कहिले बोको काट्छु कहिले पाठो काट्छु त भनिरहनु भएको छ नि जहिले।
2: मसँग ठटा नगर है उत्सव, आमा हुँ म तेरी, मैले भनेको मानेर त गर्दैनस्, के भनेदेखि बिस पल्ट भन्दा धेरै सम्झाइसके कसैले सुनेन, अब म आफै के गरी हुन्छ यसलाई तह लाउँछु म।
0: होइन, के तह लगाउनुहुन्छ आमा तपाईँले, कसलाई तह लगाउनुहुन्छ? बच्चा बच्चीलाई कसरी सुधार्नु पर्ने रहेछ भन्ने कुरा मैले बल्ल बुझ्दैछु, तपाईँले सन्देशलाई छोएर मात्र देखाउनुहोस् त।
3: नमस्कार, म अछामबाट उर्षा ढुङ्गाना, कार्यक्रम ग्रुप एकमा फल मलाई एकदमै राम्रो लाग्छ, यो कार्यक्रम म सधैँ सुन्ने पनि गर्छु, म मात्र नभएर यो कार्यक्रम मेरा घरका सदस्यहरूले पनि सुन्छन् र मेरा साथीहरूले पनि सुन्ने गर्छन्। नाटकमा मलाई सबैभन्दा बढी मनपर्ने पात्र भनेको खुसबु र कुसुम। खुसबु हरेक कुरालाई एकदमै सकारात्मक दृष्टिकोणबाट हेर्छिन्, उनको पढाइदेखि लिएर क्रिकेट प्र्याक्टिस, घर परिवार र साथीसँगको व्यवहार पनि मलाई एकदमै राम्रो लाग्छ। कुसुमको जीवनीबाट चाहिँ हामीले सानै उमेरमा विवाह गर्दा पछि के कस्ता समस्याहरू भोग्नुपर्छ, विवाह गरिसकेपछि कुरा नमिल्दा फेरि घरमा आएर बस्दा समाजबाट कसरी अपहेलित भइन्छ, त्यस्तो गर्नु राम्रो हो कि होइन, यी थुप्रै कुराको जानकारी पाउन सकिन्छ।
4: गत हप्ता सोधिएको प्रश्न थियो, माझकोटमा बालबालिकाका लागि हानि नगर्ने खेलौना पसल कसले सुरु गरेको छ? यसको सही उत्तर हो रङ्गमती। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत सुर्खेतबाट दीपक गौतम, दाङबाट दुर्गा चौधरी, काभ्रेबाट नवीना तामाङ र दार्चुलाबाट नरेन्द्र धामी विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र चारैजनालाई बधाई। हामी तपाईँलाई रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, अभिभावक भन्नाले बुवा आमालाई मात्र बुझिन्छ कि बच्चाको स्याहार गर्ने अन्यलाई पनि बुझिन्छ? प्रश्न फेरि एकपटक, अभिभावक भन्नाले बुवा आमालाई मात्र बुझिन्छ कि बच्चाको स्याहार गर्ने अन्यलाई पनि बुझिन्छ? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 37
2: खै अलि उता सर त
3: किन
2: मखन आगो तापौँ भनेर
3: म त छोरीलाई तेल मालिस गर्छु भन्छु कि भनेर सोचेको त
2: तेल मालिस छोरीलाई मात्र होइन सन्देशलाई र तिमीलाई पनि गरिदिन्थे नि या नगोचट न ई हात दुखिहाल्छ
3: अँ बेकारमा अर्कासँग तातो रिस गर्दा हेर त तिम्रो हात
2: मेरो मुड्की त्यसको नाकको टुप्पोमा पर्या के हुन्थ्यो थाहा पाउँथ्यो त्यसले छलेर मात्र बच्यो
3: अनि हातै चाहिँ किन हाल्नु परेको थियो तिमीलाई
2: त्यसैको बेहोराले
3: अहिलेको केटा चाहिँ कस्तो छ नि
2: हेर्दा त सोझै देखिन्छ त्यो पनि तर अलि अल्छी अल्छी जस्तो छ
3: जस्तो साउ उस्तै स्टाफ हो कि क्या हो
2: के रे तिमीले मलाई अल्छी भनेको टक्क लाएर
3: होइन एकदमै जागरिलो छौ नि
2: अनि
3: लौ त बरु पूर्णिमालाई तेल लगाइदेऊ म एकछिन पछाडि तासेक्छु चिसो भएको छ
4: होइन के कुरा गरे कि यसले के भनेदेखि अब केही नपाएर यसले तेल लाएर बस्छ नि
2: मैले ल्याइदिन हुन्न र भने आमा
4: तँ पनि जगतको जस्तो कुरा नगर है कहीँ नपाएर केटा मान्छे भएर तेल लाएर बस्छ मान्छेले देख्यो भने के भन्छ
2: जे कुरा नि के जगतलाई लगाएर जोड्नु भयो नि अहिले सुन्छ नि
4: सुने के भयो त नभएको कुरा भने आएन क्या अरे कपटीका सन्तानहरू
2: के भन्नु भयो नि फेरि त्यस्तो
4: जे हो त्यही भने नि अब कुन दिनदेखि म हो घर बेटी तिमीहरूले भाडा देऊ भन्न बेर लाउन्न
2: ल किन नि
4: ल्या छस्रे त टन्न ऋण
3: जगत दाईसँग पैसा सापट्टि लिएको हो उत्सव तिमीले
4: केही थाहा नभए जस्तो नगर है रमा तँ पनि के भनेदेखि तेरै लागि लाग्यो अरे ऋण पनि हेलिकप्टर चढेर उसै गइनस् होला त
3: त्यो हेलिकप्टरको पैसा त परेन भनेको होइन उत्सव
4: अँ मैले केही भन्छे भनेर लुकाएका होला तिमीहरूको ऋण म तिर्न सक्दिनँ उत्सवले विदेश गएर तिर्छ कि यही कमाएर तिर्छ यही जानुस्
2: तिरौला त हो
4: नतिरी त धर पनि भएन नि होइन के भनेदेखि कस्तो अल्छी लाग्ने गरेर तेल मालिस गरे कि खै यता दे म दल्छु
3: लिनुहोस्
4: आइज पिउसी आइज
3: साँच्चै कति खर्च भयो उत्सव
2: हिसाब गर्न बाँकी छ साँच्ची मोहन दाईको चाहिँ पैसा पठाइदिइहाल्नु पर्ने
4: के मेरो मुख हेरेको नि के भनेदेखि मसँग त आश नगरे हुन्छ
3: आमा त्यसलाई दुख्या जस्तो छ बेसरी मालिस नगरिदिनुहोस् न
4: अलिअलि मराक मुरुक नपारे त मालिस कहाँ हुन्छ त यति नगरे त डरा पनि हुन्न नि केटाकेटी
3: त्यस्तो भन्दैमा दुख्ने गरी मालिस गर्नु पनि त भएन नि आमा डक्टरले धेरै मराक मुरुक नगर्नु भन्नुभएको छ
4: अब बालबच्चा हुर्काएर बुढिए कि मलाई तिमीहरू के भन्नु ल आफै गर जे यसुकै गर्ने हो आफै गर ल लि म त नुहाएँ सुत्न
3: आऊ मेरो भन्नु
4: अचेलका जान्ने सुन्ने
3: मेरो छोरी कति राम्री हुन्छ के भयो के सोच्नु थाल्यो
2: रमा या त ढावा पनि चलेन तिम्रो जाहिर पनि गइहाल्यो आमाको कुरा तिमीले सुनिहाल्यो त्यही भएर अब म त ऋण तिर्ने भए पनि विदेश जानु पर्ला जस्तो छ रमा
3: विदेश छोरीलाई देखेकै छौ मलाई पनि देखेकै छौ डक्टरले तिमीलाई सबै भनेकै छन् अनि हामीलाई यस्तो हालतमा छोडेर तिमी फेरि विदेश जान्छौ
5: ए आमा त्यहाँ कहाँडा छ
6: ओहो यादै गरेन छ मैले सौगात त कतिखेर आएछ यहाँ
5: ए अँ अलि अघि आएको
6: केराउ त मजाले सप्रेछन् त ठगुना बा
7: प्रेम कुमारी बहिनी यसपालि त केराउ टिपेर खाइहालौँ जस्ता भएका छन्
6: हाम्रो त अह यसपालि पनि केराउ खानालाई रहर नै गर्नुपर्ने भएको छ बिउ पुरानो परेछ
7: यसलाई पनि आफ्नै बारी सम्झे हुन्छ नि लिएर जानुहोस् न दुई तिन छाक बरु म पनि टिपेर सघाइदिउला
6: मनकै कुरा भन्नुभयो त ठगुना बा
7: बरु केराउ टिपेर हाल्ने कुरा चाहिँ केही भएन
6: के चाहियो र भने पोल्टोतिर हालिहाल्छु नि म
7: त्यही त
5: ठगुना बा अनि भण्डारी काका तपाईँका आफन्ती हुन्
7: आफन्ती भन्दा बढ्ता आर्मीमा हुँदा हामी दुईजना असाध्य मिल्ने साथी
6: मलाई त असाध्यै रमाइलो मान्छे लाग्यो है वा हामीले चाहिँ आफन्तै बनाउनु पर्ला जस्तो छ कि कसो सौगात
5: आफन्त बनाउने के भन्नुभएको आमा मैले त बुझिनँ तपाईँ कुरा लिनु केरा राख्नु त
6: यहाँ ल अनि सौगात भण्डारी काकाको छोरी चाहिँ कस्तो लाग्यो त तलाई?
5: को
6: खुब मस्की मस्की गफ गरिरहेको थिस् त?
5: ए आशा भन्नुभएको
7: हो? हो त्यो राम्री चिटिक्क परे कि नानी?
5: ठिकै छिन्।
6: त्यही केटीसँग तेरो बिहेको कुरा चलाएका छौ हामीले।
5: के बिहेको कुरा?
7: हे सौगात, अब मेरी असाध्य मिले साथीकी छोरी भर्खरै 70 वर्षकी भई एकदम स्वभावकी छ।
6: केटी सज्जन छे भनेर ठगुना बाले कुरा राख्नु भयो? एकपटक हेरौँ तँलाई पनि देखाउ भनेर नि।
5: ए गाई हिँड्ने बहानामा मलाई केटी भेटाउनु पो खोज्नु भएको तपाईँहरूले?
7: होइन होइन, प्रेम कुमारीले गाई किन्ने घर र सौगात बाबुलाई कुरा चलाएको केटीको घर सँगसँगै छ, त्यही भएर दुवै काम एकै पटक गरौँ भनेर मैले सल्लाह दिएको।
5: मेरो बिहेको कुरा चलाउनु अघि मसँग एकपटक सल्लाह गर्नुपर्ने होइन र आमा?
7: नरिसाउनुहोस् न सौगात बाबु, तपाईँलाई सुहाउँदो केटी छ भनेर मैले कुरा चलाएको हो।
5: तपाईँले कुरा चलाउनु भयो ठिकै छ ठगुन नाबा, आमाले झुक्क्याएर केटी देखाउने होइन नि।
7: आमा बुवाले आफ्नो सन्तानको भलाइ नै सोचेका हुन्छन् सौगात बाबु, अब जे हुन भइगयो, तपाईँलाई केटी मन पर्यो कि परेन त्यो चाहिँ भन्नुहोस्।
5: हेर्नुहोस् ठगुन नाबा, केटी मन पर्नु नपर्नु त्यो टाढाको कुरा हो, तर म उनीसँग बिहे गर्दिन।
6: हामीले बुझ्दा सबै राम्रो छ, केटी पनि राम्री रहेछन्, त एउटाले हुन्छ भनिदिँदा सबै कुरा राम्रो हुन्छ। धेरै जिद्दी नगर्न बाबु।
5: हेर्नु आमा, एक त म अहिले बिहे नै गर्दिनँ, त्यसमाथि त्यो केटी भर्खर 17 वर्षकी छ, त्योसँग बिहे गर्छु भन्ने त कुरै हुँदैन।
6: ठगुना बा, यसका लागि एउटा बुढी कन्या खोज्नु त, 17 वर्षकी केटी सानी भइरहे यसलाई।
7: बुढी कन्या त होइन, तर मेरो नजरमा 21-22 कि अर्की एउटा नानी पनि छिन्। कुरा चलाऊ त सगात बाबु।
5: भो ठगुन बा, तपाईँ पनि आमाको कुराको पछि नलाग्नु भए राम्रो।
7: अब सौगात बाबुले बिहे गर्न मन छैन छैन भन्नुहुन्छ, अप्सरासँग त अब बिहेको बारेमा सोच्नु पर्ला भन्ने कुरा गर्नु भएको थियो र त।
8: आज त भान्साभरि पुरै 84 व्यञ्जनै पाकेको जस्तो छ त मम्मी।
4: अब तँलाई फेरि खाइहाल्नुपर्छ है, यसलाई त केही देख्नै नहुने, जे देख्यो क्वाप्प खाइहाल्ने भने।
8: अनि खाने भन्नु बनाएको होला त अनि यत्रो बेरि? एउटा मात्रै सेलरोटी खाएको हो के, धेरै नरिसाउनु न मम्मी।
4: ओहो नमस्कार काका।
9: नमस्कार नमस्कार, के छ सन्चै छौ चम्पा देवी?
4: हजुर काका।
9: अनि के छ खुसबु नानी खबर?
8: ठिकै छ काका।
9: ल बाबु यतै यता बस।
10: ए ओके, नमस्ते आन्टी।
4: नमस्ते बाबु, बसौ न।
10: म चाहिँ विल्सन, आई मिन नवल सिंह।
8: उहाँलाई त मैले चिनेन नि काका।
9: ए उहाँ चाहिँ आफ्नै मान्छे पर्नुहुन्छ, नवल सिंह अमेरिकामा बस्नुहुन्छ। बाबु यिनी चाहिँ खुसबु, चिनि होइन उहाँ नै हो?
10: हजुर हजुर बुझेँ हजुर।
9: अनि खुसबु नानीको पढाइ चाहिँ कस्तो चल्दैछ त?
8: राम्रै चल्दैछ काका अहिलेसम्म।
4: ल हजुरहरू कुरा गर्दै गर्नु, चिया बनाएर ल्याउँछु है त म।
9: ए हुन्छ हुन्छ, बस बाबु।
10: ए ओके।
9: फेरि कसले जिस्कायो यो पैसा सकिएको बेलामा? ए खुसबु नानी, यता रिचार्ज कार्ड पाउने पसल कता छ?
8: त्यहाँ त्यो चोकको मोबाइल पसल छ नि, त्यही पाइन्छ, ल्याइदिनु पर्ने हो र काका?
9: पर्दैन पर्दैन, तिमीहरू गफ गर्दै गर, म एकैछिन पुगेर रिचार्ज कार्ड लिएर आइहाल्छु।
8: ए अनि कहिले आउनुभयो र अमेरिकाबाट?
10: हजुर ए 1 महिना जति भयो।
8: ए ए अब एडभान्स कन्ट्रीमा बस्नु भए रहेछ, नेपाल त के राम्रो लाग्यो होला र है?
10: राम्रै छ नि, जस्तो भए पनि आफू जन्मेको कन्ट्री राम्रै लाग्छ नि। तिमी पनि त भने जस्तै रहेछौ नि त।
8: के भनेको जस्तो भन्नाले?
10: त्यही ब्युटिफुल ब्युटिफुल लुक्स स्मार्ट।
8: ए तपाईँलाई कसैले मेरो बारेमा केही भनेको थियो र?
10: शिवहरि काकाले भन्नुभएको थियो। बरु म चाहिँ कस्तो लाग्यो तिमीलाई?
8: कस्तो लाग्ने हो र, मान्छे हो राम्रै हुनुहुन्छ त।
10: थ्याङ्क यू। त्यसो भए त कुरा फाइनल भन्ठानु त?
8: हजुर, के कुरा फाइनल गर्ने हो र?
10: शिवहरि काकाले भनेको कुरा
8: प्रष्ट भन्नु न, मलाई त कसैले केही भनेको छैन त।
10: बिहेको कुरा भएको थियो त।
8: बिहेको कुरा रे, मलाई त केही थाहा छैन त।
10: अबै डिफिकल्ट, बिहेको कुरा गरेको बेहुलीलाई थाहा छैन, यस्तो त अमेरिकामा त हुँदैन त।
8: ए कुरा त्यस्तो भयो
10: के छ तिम्रो विचार के छ? आइ एम द गाई, मै हुँ केटा, अमेरिकामा बस्छु, हाम्रो फ्यामिली सबै उतै छ। $5,000-6,000 आई मिन नेपालको 5-6 लाख जति कमाउँछु पनि, गाडी छ, बङ्गला छ, सबै चिज राम्रै छ।
8: ए त्यसो पो, अनि यो सब मलाई किन भन्दै हुनुहुन्छ तपाईँ? फेरि अमेरिका बस्छु भन्दैमा मैले हुन्छ भन्छु जस्तो लाग्यो तपाईँलाई?
10: नो नो, मैले त्यो भन्न खोजे होइन। इनफ्याक्ट मैले चाहिँ खास
8: हेर्नुहोस्, मैले सुन्न चाहे पनि नचाहे पनि तपाईँले 2-4 गफ दिनुभयो, अब मेरो पनि 1-2 कुरा सुन्नुहुन्छ कि?
10: अफकोर्स अफकोर्स,
8: म मेरो पढाइ सकेर आफ्नै खुट्टामा नउभिएसम्म बिहे गर्दिनँ र म नेसनल क्रिकेट टिममा सेलेक्ट भएर यही नेपालमै सेवा गर्छु। अब तपाईँले यही बिहेकै कुराको लागि मात्रै आउनुभयो भने कुरा यही सकियो, फेरि अर्कोपल्ट आउने दुःख पनि नगर्नु होला।
10: ओके आई डोन्ट माइन्ड, ओके म जान्छु त्यसो भए, है ल बाई।
11: जाडोमा चिया त अच्छा खोइ त बाबुहरू गइहाले कि क्या हो?
8: गए हजुरका पाहुना, थाहै नदी बिहेका कुरा गर्न बोलाउनु भए रहेछ त।
11: ल केटा राम्रै छ नि, के भयो त? जिन्दगीमा एकपटक बिहा गर्नै पर्छ क्यारे, होइन तैँले हुन्न भन्दिस् कि के हो?
8: बढी कुरा गर्न थाले भए घोक्रे ठ्याक लाउँथे म।
11: तँ पनि मान्छे त होइन, घरिघरि यस्तो सबै कुरा मिलेको मान्छे पाउँछस् तैँले? अरू कुरा केही होइन, तेरो बिहे यही केटासँग हुन्छ मैले भन्दा छु।
12: रोपेको फल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेको फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट 4 विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा 1 सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
13: गत हप्ता सोधिएको प्रश्न थियो, बच्चा हुर्काउने जिम्मेवारी कसको हो, आमाको, बुबाको कि दुबईको? यसको सही उत्तर हो दुबईको। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत सुर्खेतबाट सुनिता थापा, बझाङबाट चन्द्रराज जोशी, डोटीबाट टेकबहादुर बोगटी र कञ्चनपुरबाट अञ्जना गैरे विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई, तपाईँले ₹200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, गर्भवती महिला तथा नवजात शिशुमा कुनै समस्या देखा परेमा तत्काल कहाँ लैजानु पर्दछ? प्रश्न फेरि एकपटक, गर्भवती महिला तथा नवजात शिशुमा कुनै समस्या देखा परेमा तत्काल कहाँ लैजानु पर्दछ?
14: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी 1 स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला, नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 54
2: सम्हालिन खोज्छु म छाडा हुन खोज्छु
3: कुसुम
2: राजा रियालजीको यो
3: कुसुम
2: मिठो कविता पश्चात
3: के बेला नको बेला मुख छोपेर सुते कि
4: आमा सिरक नतान्न न एकछिन सुत्छु के
3: खुरुक्क उठ त
4: एकछिन पनि सुत्न नदिनु भने
3: सुत्ने पनि समय हुन्छ नि बेला नको बेला सुत्छ कोही घामले घरको दुरी चढ्न लागिसक्यो होइन अल्छी कस्तो हुनु
4: टाउको दुखिहाल्छ क्या आमा
3: नचाहिने काम गर्दै हिँडेपछि टाउको त दुखिहाल्छ नि
4: ल मैले के नचाहिने काम गरेको छु र
3: गाउँलेका अघि मुख देखाउन नहुने बनाइहालिस् अझ मैले के गरेको छु रे
4: ए आमा नकराउनु न आफूलाई कस्तो उल्टी होला जस्तो भइरहेछ एकछिन सुत्छ नि
3: होइन आजभोलि के भएछ तँलाई बेला नको बेला सुतिरहेछ राम्रोसँग खाँदा नै खान्नस् हुँदा हुँदा उल्टी आउन लाग्यो भन्छस् कतै गुणदेवी दिदीले भनेको कुरा हो कि क्या हो
4: छ्यामा फेरि सुरु हुनुभयो मैले तपाईँलाई कतिपटक भनिसकेँ ठुली आमाले हुँदै नभएको कुरा बढाइ चढाइ गरेर भन्नुभएको हो भनेर
3: नचाहिने कुरा नगर है कुसुम हुँदै नभएको कुरा किन भन्नुहुन्छ र गुणदेवी दिदीले फेरि तेरो चालामाला निको नै
4: तपाईँलाई मेरो विश्वास लाग्दैन भने किन सोधिराख्नुहुन्छ त ठुली आमालाई नै गएर सोध्नु न त
3: ठुलो स्वर नगर है कुसुम समाजको अगाडि मुख देखाउन नसक्ने बनाउँदा पनि अझै साँडा हुन्छस् त
5: आमा तपाईँ माथि हो
3: हो किन
5: आमा ल पैसा राख्नु त 15,000 छ यहाँ
3: हर्के बाली दिएका होला नि होइन
5: अनि किन ठुस्स परेर बसे कि कान्छी
3: आफै गल्ती गर्ने आफै ठुस्किने कान्छी छोरी भनेर जे जे भन्यो त्यही त्यही गरेर राखेपछि टाउका टेक्ने त भइहाल्यो नि
5: जे कुरामा पनि त्यत्तिकै कराउनुहुन्छ तपाईँ पनि
3: कराउनु पर्ने काम गरेपछि कराउँछन् त खुरुक्क न भन्छ कुसुम त्यो हरिस भन्ने किन आएको थियो
4: कतिचोटि भन्नु के म इन्दु बाउजूको मितिनीको भाइ बाउजूलाई भेट्न आएको थियो न त्यहाँ सोध्नु न इन्दु बाउजूलाई
5: आमा फेरि त्यही कुरा
3: त नकरा है सौगात मलाई कुरा गर्न दे अनि कुसुम घरमा कोही नभएको बेला किन बसे कि त त्योसँग
5: के सोध्नुहुन्छ आमा पनि
4: इन्दु बाउजूले बोलाउनु भएको थियो कि त्यही भएर गएको थिएँ चिनेको साथी भेट्दा कुरा पनि गर्न नहुने हो र ठुली आमा आएर त्यतिकै जे पाए त्यो आफै सोच्नु भएको
3: सोच्ने ठाउँ दिएपछि सोच्दैनन् त
5: सही गलत केही नबुझे यत्तिकै अर्काको बारेमा नराम्रो सोच्न पाइयो र आमा
3: तैँले धेरै फुर्काएर यस्तै भाकी हो यो छोरी मान्छेको इज्जत भनेको माटोको घैँटो जस्तो हुन्छ बुझिस् जोगाएर राख्नुपर्छ फुटेपछि जोडिँदैन फेरि
4: आमा
5: इज्जत त सबैको लागि एउटै हो नि छोरी मान्छेको चाहिँ माटोको घैँटो जस्तो अनि छोरा मान्छेको चाहिँ फलामको जस्तो हुने हो र
4: हेर्नु न दाइ आमा मलाई विश्वास नै गर्नुहुन्न भने कतिपटक भनिसकेँ मैले केही गल्ती गरेको छैन भनेर गाउँलेको विश्वास गर्ने अनि आफ्नै छोरीको विश्वास नगर्ने हुन्छ त
5: कान्छीले गलत गरेको छैन भनेको भनै छ त पत्याउनु न अब त्यही कुरा गरेर के हुन्छ भन्नु
3: त दुधको साक्षी बिरालो नबन सौगात एउटा केटा र केटी ढोका थुनेर बसेपछि त्यहाँ गलत भएन भनेर कसरी पत्याउने
5: आमा केटा र केटी साथी मात्र हुन सक्दैनन् र साथीसँग सँगै बसेर पढिन्छ गफ पनि गरिन्छ
3: केटा र केटी खुल्ला ठाउँमा बसेर गफ गर्दा त कुरा काट्ने समाजमा अझ कोठामा बसेर
5: हेर्नु आमा समाजले के भन्छ भन्ने कुराको मलाई मतलब छैन मेरो लागि समाजभन्दा ठुलो मेरो बहिनी हो समाजले देखेको आधा कुरा भन्दा मलाई कुसुमले बताएको पूरा कुरामाथि विश्वास छ
6: के आयुष म त हेरेको हेरे भइस् त यार
7: विवेक दाइ मलाई त अचम्म लागिरहेछ यो सपना हो कि विपना जस्तो
6: विपना विपना डान्सर भने यही हो केटो मोजगर
7: के मोज गर्ने भन्नुहुन्छ जाउँ यार म त सक्दिनँ यहाँ बस्न
6: बस्न म होला किन जानु पऱ्यो तँलाई अहिले डिम्पललाई भेट्ने भने होइन
7: कति बेर बस्नु त यहाँ मैयाहरू आउँदै गाला समाउँदै गर्दै जान्छन् यार
6: अनि त पनि सामान के चुपचाप बसिरहेको
7: के समाउनु दाइ एउटी आएर मलाई पनि जुस खुवाउनु भन्दै थिए मेरो क्यान जुसै लगेर गइसक्यो
6: उनीहरूलाई पनि हल्का खुवाउनु पर्छ क्या अघि नै भने होइन मैले अझ ऊ त्यहाँ बस्या भए त झन् छोड्दै छोड्दैन्थे हामी यता पछाडि बस्या भयो त्यस्तो छैन
7: यस्तो रमाइलो हुने रहेछ र पो मान्छे डान्स बार भन्दै आउँदै गर्ने रहेछन् त
6: एक बारको जुनीमा मिलाएर रमाइलो चाहिँ गरिराख्नुपर्छ क्या आयुष बाउ आज तैँले के अरू खान्नस् कि जुसै मात्र खाने
7: अरू पनि खाने र
6: किन सोल्टिनाहरूको नसा लागिसक्यो क्या हो तँलाई
7: त्यस्तो त होइन हल्का लिने भए मगाउनु न
6: खै त एक्सक्युज मी दुई प्याक ल
7: अनि हामीले भने पनि यस्तै आइटम हो कि अलिक फरक छ त विवेक दाई
6: को त्यो डिम्पल त्यो त कहाँ यस्तो ओली क्या स्मार्ट छ, त्यस्तोमा त आउनै मान्दिनँ। आज पनि कति रिक्वेस्ट गरेर बल्ल बल्ल एकछिनको लागि आउँछु भने
7: कहिले आउँछ त?
6: तँलाई आउन पाएको छैन, भेट्नकै हतार छ भने नाति न बस एकछिन आइहाल्छ नि। खै गिलास ल्या त। के हो केटो आज त पिट गइरहेछ त?
7: पानी हाले होइन र? त्यही त कस्तो घाँटी नै आएको बल्ल जस्तो भयो त है।
6: के हो आज त तेरो होसै ठाउँमा छैन जस्तो छ त केटा।
8: हाई गाइज।
6: हाई के छ?
8: आइ एम गुड। भर्खरै बस्दै हो कि क्या हो?
6: बस न, हल्का लिन्छौ?
8: सरी आज लिदिन है, बाहिर साथी आउँदैछ। अनि आयुष हो?
6: फोनमा भनेको थियो नि।
8: ओ आई सी, बट कस्तो इनोसेन्ट लुक्स है।
6: यो देख्नमा मात्रै इनोसेन्ट
8: हो र आयुष त्यस्तो हो?
7: यो विवेक दाई पनि जे पनि भन्नुहुन्छ।
8: कस्तो लजाएको तिमी त, अब केटाहरू यसरी लजाउन थाले भने केटीहरूको के काम?
7: छैन खासै लजाएको।
8: अनि बोल्नुहोस् न, कता कता देखा जस्तो फेस के तपाईँको, हामी कहीँ भेटा थियो र?
7: होइन होला, मेरो अलि क्याजुअल फेस भएर होला, प्रायले यस्तै भन्छन्।
8: वान मिनट है, मेरो एउटा इमर्जेन्सी फोन आयो, एकछिन गफ गर्दै गर्नु न ल तपाईँहरू।
6: ए हस् हस्।
8: हेलो, अँ भन त।
6: के हो केटा, बस लुक्समै कुरा मिला जस्तो छ त, खै भेटेको छ कि भनेर पो सोध्छ त, कि पहिले भेटिसकिस्? त फेरि साह्रै घुसखुसे छ।
7: कहाँबाट भेट्नु, भर्खरै त देख्दैछु। खै यो गिलासमा हल्का थप्दिनु त, कस्तो कस्तो भयो यार, हल्का लगाइहालौ।
6: आज त जोस निकालेर छस् त, कि जाने मुड बनाइरहेछस्?
7: ए दाई पनि जे पाएदैन भन्नु न, आफ्नो यहाँ कस्तो नर्भस फिल भइरहेछ।
6: के हो केटी त ठिक छ नि होइन?
7: केटी एक्टिभ रहेछ।
8: सरी है घरबाट फोन आएर। अनि के कुरा हुँदै थियो यहाँ?
6: तिम्रो बारेमा कुरा हुँदै थियो।
8: हो है, के कुरा हुँदै थियो त्यस्तो? एकैछिन ल ल, आएँ आएँ, हुन्छ आएँ भनेको। बाहिर एकजना साथीलाई बोलाएको थिएँ, बाहिर कुरिरहेको रहेछ मलाई, अनि फोन गरेको गरे थियो।
6: ए
8: आज त मेरो काम परेर निस्किनु पर्ने भयो नि आयुष, बरु मिलाएर कुनै दिन स्पेसल तरिकाले भेटौँला नि हुन्न।
6: ओहो पिरो, पानी पानी पानी पानी पानी पानी दिनु न।
9: के भन्ने, भाग बस्ने बेला पानी सार्नु पर्छ नि, गल लाग्ला भन्ने कसैलाई यादै हुन्न, के गर्नु। ल ल ल पानी।
6: होइन यो घरकाहरूले खाना खानन् कि क्या आज?
9: रमाले छोरी सुताएर खान्छु भनी सन्देश मोबाइल बोकेर कुनकुना ग्याम हो कि श्याम खेल्दै होला, अब बच्चालाई के भन्नु, अब बाउकै त मोबाइल भेटेपछि त्यही ताल हुन्छ।
6: ए आमा पनि टक्कला र साडी चाहिँ मन परेको पर्नु बरु भन्नु न।
9: मखमलको कालो चोलो त खासकै छ नि, त्यो निलो रङको साडीमा भने अलिअलि प्याला बुट्टा फुल भइदिया भए झन् राम्रो हुन्थ्यो। अनि रमालाई चाहिँ के किन्दिस् त?
6: त्यसलाई केही पनि चाहिँदैन अहिले, जति पनि लुगा छन्।
9: कुखुरा बेचेका सबै पैसा उडाएस कि बच्चा पनि छस्?
6: 11 कडकनाथ बेचेको 22,000 भएको थियो, किनमेल यताउता गर्दाखेरि 6,000 सकिहाल्यो, टक्कला र 16,000 बाँकी छ। अब त्यो पैसा पनि लिएको सापट तिर्नु छ नि।
9: होइन त्यो कुखुराबाट राम्रै फाइदा हुने रहेछ कि के हो?
6: त्यही भएर त अलिक धेरै पाल्न आँटेको नि आमै, आफू फोकटा कचकच कचकच मात्र गर्ने खाले।
9: फाइदा हुने कुरो त राम्रै हो, कमाइ राम्रो गरिस् भने शालिक चोका घर बनाउलास् के, मेरो सपना नि पुरा गरिदिलास् भन्ने लाग्छ।
6: अब 16-17 कुखुरा पाल र शालिक चोका घर त बना बनै हो, टक्क लाएर जग्गा लिजमा लिएर 6-6 महिनामा 150 कुखुरा बेचिरहने हो भने पो 8-10 वर्षमा घर बन्ला त, नत्र त उयो आमै।
9: केही काममा लागेपछि ध्यान दिएर त्यसमै लागिरहने तेरा बाको जस्तो बानी भए पो हुन्छ। के भनेदेखि त आज एउटा कुरा गर्छ, अब भोलि अर्को कुरा।
6: ए बाको त्यस्तो पो बानी थियो र?
9: तेरा बा निकै कडा मिजाजका हुनुहुन्थ्यो, झनक्क रिसाउने, रिसाएपछि आँखै नदेख्ने, हात छोड्न त 1 मिनट पनि लाउन्नथे, झ्याम्मै पिटिदिने, तर काममा भने पक्का।
10: बाको र मेरो बानी खासै मिल्दो रहेनछ ल। टक्क लाएर मलाई रमाइलो गर्न मनपर्छ, बालाई पिट्न मनपर्दो रहेछ।
9: हाँसो ठट्टा पनि गर्नुहुन्थ्यो नि गर्न त, तर अरूले ठट्टा गरेको मन नपर्ने, के भनेदेखि आफूले मात्रै गर्ने हो।
10: अँ थाहा छ मलाई, एकपटक बासँग ठट्टे ठट्टामा बा तास खेलौँ भनिदिएको, टक्क लाएर च्याप्प पहाड समातेर बुढाले त मल हाल्ता पुग्ने गरी भरिदिनु भयो नि।
9: त्यति नगरेका भए तिमीहरू बिग्रेर काम नलाग्ने हुन्थ्यो अहिले।
10: भनेपछि पिटेरै तल आयो है हाम्रो बाले हामीलाई चाहिँ।
9: बाबुआमाको डर नभएका छोराछोरी काम लाग्दैनन्। भात अलि थपौँ।
10: भयो भयो।
9: तेरो छोरो पनि मोबाइल भनेपछि सब थोक बिर्सिने भाषा, कट्टुमै आची गरेको समेत थाहा पाउन्न। थप्पर लाएर भए पनि त्यो बानी चाहिँ छुट्टा है त्यसको।
10: ए आमा पनि भात खाने बेला यो आची साचीको कुरा नहरु न। हेर्नु टक्क लाएर नि यो घर धेतोमा राखेर पैसा निकालौँ, कुखुरा पालौँ, पैसा कमाऊ अनि साली चोका घर बनाउला नि आमा।
9: घर धितोमा राखेर दिन निकालेर कुखुरा पाल्दैमा कमाई हुन्छ?
10: देख्नु भएन जम्मा 16-17 कडकनाथ पाल्दा आफूले खाएर बचेका बेच्दा समेत 22,000 फाइदा भयो त, थाहा छ त तपाईँलाई।
9: चल्ला फ्रीमा पाइया थियो र पो नाफा भयो, आफूले पैसा हालेर ल्याएको भए के पो।
10: यामा पालिकाले सस्तो रेटमा चल्ला मिलाइदिन्छौ भनेको छ, औषधि उपचार पनि फ्रीमा हुन्छ अरे के, सुरुमा 70-80 चल्ला मात्रै पालौ न।
9: के रे 70-80 त्यो पनि छ त, के भनेदेखि ऋण लिएर धुरीमा कुखुरा पाल्नु छ, सारा चल्ला भुसुकै भए ऋणमाथि ऋण थपिएर घरै लिलामी हुन्न।
11: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट 4 विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रूपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा 1 सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
12: गत हप्ता सोधिएको प्रश्न थियो, बच्चा जन्मेपछि कति दिनभित्र निशुल्क जन्म दर्ता गराउन सकिन्छ? यसको सही उत्तर हो 35 दिनभित्र। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत रुकुम पश्चिमबाट नवराज खड्का, दैलेखबाट गंगे अधिकारी, कास्कीबाट लक्ष्मी लम्साल र सोलुखुम्बुबाट आशा खालिङ राई विजेता बन्नुभएको छ। यहाँहरू सबैजनालाई धेरै धेरै बधाई, तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, बच्चा जन्मेपछि 15 महिनाभित्र कतिवटा खोप लगाउनु पर्छ? प्रश्न फेरि एकपटक, बच्चा जन्मेपछि 15 महिनाभित्र कतिवटा खोप लगाउनु पर्छ?
13: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 16601-34567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 98015-75008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी 1 दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: आमाले समय दिएको भए त भइहाल्थ्यो नि, सन्चो छैन भनेर सुतिसक्नु।
1: ए के भयो?
0: अरू के हुन्छ, सधैँ जस्तो त हो नि, त्यो जिउ पनि सधैँ गल्दो रहेछ।
1: आमाको सुगर बढायो जस्तो छ, एकपटक जचाउन लैजाउँ भने आफूलाई एकछिन फुर्सद छैन।
0: सुगर भएको मान्छेलाई चिनीहाले चिया नखाइँदैन अनि बढिहाल्छ नि सुगर, आफूलाई सन्चो गर्दैन भनेपछि त नखानु नि।
1: के गर्नु त, जति भने पनि लाग्दैन हाम्रो आमालाई। एक अङ्खरा पानीले त हिँड्दो,
0: एउटा पानी पनि छरेर खानु नसक्ने। ल्याउनु एकछिन नानी समय दिनु त, म चुलो पोतेर सक्छु।
1: सक्दिनँ म,
0: कस्तो होला, एकछिन समय दिनु न।
1: थकाइ लागेको छ भने के?
0: थकाइ त मलाई पनि लागेको छ नि, झन् दिनभरि बच्चा बोकी बोकी काम गर्दा कति थकाइ लाग्ला।
1: ए नकरा, त्यति गर्न कुन ठुलो कुरो भयो र?
0: आफू एक दिन गरेर हेर्नु त ठुलो कुरा हो कि होइन रहेछ?
1: नचाहिने कुरामा किचकिच नगर है इन्दु।
0: मैले तपाईँलाई चुलै पोतिदिनु भनेको छु र, एकछिन नानी समातिदिनु भन्दा पनि समात्दै हुन्न।
1: म नआउन्जेल आफै गर्न सक्ने अनि मलाई देखेपछि गर्न नसक्ने भन्ने हुन्छ र?
0: मान्छे नै नभए त आफ्नो व्यवहार जसरी पनि गरिहालिन्छ नि, मान्छे देखेपछि आश लाग्दो रहेछ। कोही चाहिँ आनन्दले सुतेर बस्ने, कोही चाहिँ मरिमरि काम गर्ने।
1: बिहानदेखि बेलुकासम्म मरिमरि काम गरेर तिमीले जे जे भन्यो त्यो त्यो पुरा राख्ने चाहिँ म अझ उल्टै मलाई सुतेर बस्छ भन्छ।
0: मेरो पनि त एकछिन हात खाली हुँदैन, घरको काम बच्चाको सेयर कसरी गर्छु होला, कहिले सोच्नु भएको छ?
1: त्यति पनि नगरे त खाएको कसरी पर्छ त?
0: त्यही त, दिनदिनै मासु भात खुवाएर राख्नु भएको छ, आफूलाई राम्रोसँग भात नरुचेको कति भइसक्यो। तँलाई के खान मन छ भनेर सोधेर खुवाउनु त कता कता,
1: त्यही त पैसा आकाशबाट खस्छ, पैसा कमाउन कति गाह्रो हुन्छ तँलाई के थाहा, अर्का कमाइमा खुट्टा पसारेर खाएको जस्तो सजिलो हुने भयो त।
0: घरभरि नोकर चाकर राखिदिनु भएको छ, खुट्टा पसारेर खाइहाल्छु नि, आफूलाई बिहानदेखि बेलुकासम्म टुसुक्क बस्नेसम्म फुर्सद हुँदैन। तपाईँको आमाको स्याहार सुसार, घर भनौ बच्चा भनौ, म एउटाले के मात्र गर्ने, म मेसिन हुँ।
1: सबैले गरेका छन्, तैँले मात्र सक्दिन भन्ने सुख पाउँछेस् त? केटी मान्छे भएर जाब एउटा घर पनि सम्हाल्न नसके के काम?
0: एक दिन होइन, दुई दिन होइन, सधैँ गर्न त हामीलाई पनि गाह्रो हुन्छ नि। घरमा कसैले ढलेको लोटा उठाइदिँदैन, सन्चो छैन भन्ने थाहा हुँदा त सघाइदिनु नि।
1: जहिल्यै केही न केही हुन्छ है तपाईँ, मलाई सन्चो छ भने आजसम्म सुनेको छैन मैले। ल
0: ज्यानमा सन्चै नभएपछि म ठिक छु भनेर कसरी भन्ने, एक हप्ता भइसक्यो खान नरुच्छ, मान्छेले कसरी काम गरिरहेको छ बुझ्नु छैन।
1: फेरि पिलपिल गर्न थाल्यो अब, होइन भयो चाहिँ के तँलाई भन् त?
0: दुई महिना भइसक्यो म पढ्न सरेको, जिउ त्यस्तै त्यस्तै कलेर आएको छ।
1: हिन्दु ओए, कतै त फेरि गर्भवती त भइनस्?
2: ओए किसान, त आज दिनभरि यही मोबाइल हेरेर बस्ने हो क्या हो?
3: के गर्नु त, म त मजासँग नयाँ नयाँ स्टाइलको भिडियो हेरेर बसिदिएको नि।
2: तैँले त्यो भिडियो अझै डिलिट गरेको छैनस्? त्यस्तो भिडियो पनि राख्छस् मोबाइलमा?
3: कहाँ राख्ने त नत्र, अब मोबाइलमा भयो भने जहाँ जति बेला पनि हेर्न पाइन्छ।
2: टोयलेटमा गएर हेर्न पाइन्छ भन्नुहोस् अझै।
3: अब हेरिन्छ नि, के ठुलो कुरो भयो र, बरु तैँले पनि हेर्छस्?
2: हेर्दिनँ, झ्याउ लाग्छ मलाई।
3: ए झ्याउ नै लाग्न थाल्यो, त्यही भएर होला नि रातभरि नसुती नसुती आँखा रातो पारी पारी हेरे।
2: राति नसुत्नुको कारण त्यही भिडियो हेर्ने मात्रै हुन्छ, अरू कारण हुँदैनन्? सबैले आफू जस्तै ठान्छस् है?
3: अरू के कारण होला र तेरो, अब पढेर बसे भन्छस् भने म पत्याउँदिनँ, अब राति गाउँमा दोहोरै गाउन पनि पक्कै गइनस् होला।
2: मान्छेका पीडा के छ के छ?
3: अरू के कारण होला र, पढेर बसे भन्छस् भने म पत्याउँदिनँ, अब राति गाउँमा दोहोरी गाउन पनि पक्कै गइनस् होला। कि राति ब्याटिङ गर्न गइस्?
2: मान्छेका पीडा के छ के छ, तँलाई चाहिँ मजाकै छ है?
3: ए त्यही पीडा भएर हो दिउँसो सुतेको, दिउँसोको निन्द्रामा पनि रोहनदाईसँगै कुरा गर्दै रहेछस् त।
2: के रे, के भन्दै थियो र म?
3: त्यो छाड्नु न रोहनदाई, छाड्नु न भन्दै थिएँ त, सपनामा पनि के समाता समात चलिरहेको थियो तेरो।
2: है यार के हो यो, मान्छेले सपनामा पनि नछोड्ने भयो।
3: कसले, रोहनले?
2: भने
3: अब दोस्ती धेरै प्रगाड भयो भने यस्तै हुन्छ बाबु। अनि अस्ति खुब घुम्न गएको थियो त, कता गएको थिएस, केही सेयरै गरेको छैनौ?

0: के सेयर गर्ने अरे त्यो जहाँ छोरातिर गएको पनि?
1: छोरा जाँदा त रोजेनालाई खुब मिस गरेको थिएछ होला है।
0: ए नछुनलाई तँलाई एकपटक भनेर हुन्न, नसुझ
1: के भयो भने तँलाई यत्तिकै उछिटिन्छ त।
0: मलाई त्यसरी छोएको मन पर्दैन भने कहिले कहाँ समाएको छ, कहिले कहाँ समाएको छ।
1: समाउँछु त, अनि त के छुनै नहुने नयाँ बेहुली होस् र। ओ यता आइज न, यता आइज न।
0: हेर किसन भनिदिएको छु, फेरि डाडुले हिर्काउँछु टाउको अनि जालस्ती चौधरी।
1: ला ला ला छुन्नमा, ल बस ल, म अलिक परै बस्छु हुन्छ।
0: अँ उतै बस् त, यहाँ फेरि हात लाइस कि भेट्छस् फेरि।
1: ए छुन्न क्या छुन्न, ल बो। तर आयुष आज एउटा कुरा झुट नबोली भन्छ मलाई।
0: ए केही पनि भन्दिनँ म, जा चुलाएर बस, उता गरेर भिडियो हेरेर बस्छु जा।
1: नै म कहीँ जान्न, तैँले आज मेरो कुराको जवाब दिनै पर्छ। भन्छस् कि फेरि छोइदिउँ?
0: के भन्ने हो फेरि, ल भन् त।
1: हेर तँसँग साथी भएको 5-6 वर्षभन्दा धेरै भइसक्यो, तर मैले आज जस्तो तँलाई कहिले देखाएको थिइनँ।
0: भयो ल अब चुला, यसबारे कुरै नगरौँ, मलाई केही भएको छैन।
1: तैँले मसँग धेरै कुरा लुकाइरहेछस्, आखिर तँलाई भएको चाहिँ के हो भन्ने भए भन, नत्र आजबाट तँ र म साथी होइनौ, बुझिस्?

0: बिहान है निमकली आन्टी जस्तो पो मान्छु आन्टी
1: हेर्दा मनमा आउँदा मनमा न तैले मेरो इज्जत गर्छस्
0: लो के भयो तपाईँलाई मैले के इज्जत गरिनँ भन्दै हुनुहुन्छ कि किन यसरी चिचाउँदै हुनुहुन्छ ढोकामा
1: छाडछुई गरिस् मनमा तैले देउता बस्या घर कुल बसेको ठाउँमा छाई छुई गरिस् मर्साको छु मनमा
0: ए आन्टी उत्सव निम्कली आन्टी के हो पारा तपाईँको यो एका बिहानै मान्छे ओछ्यानमै छ आन्टी के लाग्नुहुन्छ तपाईँ के भयो आन्टी किन यस्तो गर्नुभएको के को नाप थोक के को छाई छुई के भयो तपाईँलाई काम ज्वरो आयो दबाई खानुहुन्छ
1: तिम्रा दबाई तिमीसँगै राख देउताले सहेन मलाई
0: आन्टीलाई पहिले पनि यस्तो हुन्थ्यो र मैले त अहिलेसम्म यस्तो भएको थाहा पाएको थिइनँ त
1: यो सब तिमीहरूको कारणले भएको घर खाली गरिदेऊ अब तिमीहरूले
0: आन्टी तपाईँलाई के भएको हो मैले त केही मिसो नै पाइरहेको छैन कि तपाईँ अहिले गएर माथि आराम गर्नुहोस् त म पछि आउँछु कुरा गर्न
1: मलाई केही भएको छैन तिमीहरूले लजु छाउ भएको कुरा मसँग लुकाएर यही घर कतिपटक छाउ नबारेरै राखेछौ मलाई थाहा दिनु पर्दैन सोध्नु पर्दैन तिमीहरूले
0: अब भनिएन छ क्या आन्टी यो कुरा पनि पछि आरामसँग गरौँला नि हुँदैन
1: के को पछि कस्तो पछि नि छाई छुई भएर मेरा देउता रिसाए हाम्रा कुल देउता रिसाए भने अनिष्ट हुन्छ पिर्छन् यहाँ के भनेदेखि देखिहालेछौ क्यारे घर केही महिनादेखि के तनाव भइराखेको छ तिमीहरूलाई पनि नराम्रो हुन सक्छ
0: हेर्नु शान्ति हामीसँग देउताको खासै ठुलो झगडा केही पनि छैन किन रिसाउने हो र बेकारमा तपाईँको घरमा त्यस्तो केही पनि भएको छ जस्तो लाग्दैन मलाई अनि फेरि योसँग लजुको महिनावारीको केही साइनो पनि छ जस्तो लाग्दैन
1: तिमीहरूले भनेर हुन्छ के भनेदेखि तिमीहरूले छोई नबाडेर मेरो घर एकपछि अर्को अनिष्ट भएको छ यहाँ
0: होइन उत्सव हामीसँग नजिक भयो तपाईँको कुरा टेरेन भनेर बाना बनाउनु त भएन नि त्यही भएर हामीलाई निस्केर जा भन्नु खोज्नु भयो होला
1: ए मेरो घर हो यो के गर्ने के नगर्ने मेरो मर्जी कसैको अगाडि कुरा लुकाएर गर्ने खालकी होइन म निम्कली बुझिस् के भनेदेखि नि यो घरलाई कोही बाहिरले छाउ गोठ बनाइदिएको मेरा देउताले सहेनन् कुरा त्यही हो
0: ढाँट्नु पर्दैन आन्टी तपाईँले कामे जस्तो गरे पनि त्यही ढाँटे जस्तो नदेखियोस् भनेरै हो मैले सबै कुरा बुझिरहेको छु
1: के सबै कुरा बुझिरहेको छु
0: त्यही उत्सव हामीसँग नजिक भएको कुरा तपाईँले अस्ति पनि त त्यो सन्देशलाई पुलपुल्याइस् हाम्रा पालामा जस्तो कुटेरै तल लाउनुपर्छ भन्दै उत्सवसँग यस्तै बारेमा झगडा गर्दै हुनुहुन्थ्यो होइन
1: तिम्रा व्यवहार तिमीसँगै होलान् मेरो घरको व्यवहार मैसँग रहन देऊ म त छुई छाईको मात्र कुरा गर्न यहाँ आएको थिएँ तिमीले जस्तो कसैको चियोर चर्चा गरेर बस्ने फुर्सद मलाई छैन यस्ता मान्छे मलाई मन पर्दैन
0: कुरोको चुरो सम्हाल्नु तपाईँलाई मात्रै आउँछ तपाईँले सुरुमा कामदै आएको कुरा थाहै पाइन भन्नुभयो अहिले थाहा पाइ छाई छुईको कुरा गर्न आए भन्नुभएको छ तपाईँ आफै आफ्नो कुरा काट्दै हुनुहुन्छ आन्टी
1: तिमी मलाई नसिकाउँछ क त्यहाँ यो मेरो घर हो मैले मेरो आफ्नो घरमा कसलाई डेर दिने कसलाई नदिने भनेर निर्णय म आफै गर्छु तिमीहरूसँगको कष्ट धेरै भयो अब यो घर खाली गरिदिए हुन्छ छिट्टै के भनेदेखि कुरो त्यही हो नत्र मैले
0: ए तपाईँले मलाई निक्लिहाल भनेर धम्की दिन आउनु भयो
1: धम्की सम्की केही होइन जगत सिधा कुरा त्यही हो मलाई कुरा चपाएर गर्न आउन्न बुझ्या हो
0: यो तपाईँको घमण्ड र फुर्ती अलि धेरै भयो क्या आन्टी तपाईँले जुन कुराले मलाई डेरा छाड भन्दै हुनुहुन्छ नि मैले चाहे भने छाउपडीमा भेदभाव र अमानवीय व्यवहार गरेको भनेर तपाईँलाई अहिले 3 महिना जेल र जरिमानामा जाक्न सक्छु
2: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट 4 जना विजेता हुनुहुनेछ विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
3: गत हप्ता सोधेको प्रश्न थियो, कुसुमको पुनः विद्यालय जाने निर्णय सही हो कि गलत? यसको सही उत्तर हो सही। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत रामेछापबाट माया खड्का, दैलेखबाट जंग मगर, रोल्पाबाट धनचारी बस्नेत र बैतडीबाट उत्तम पार्की विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, छोरा छोरीलाई रंग र प्रकार छुट्याएर सामान किनिदिने चलन सही हो कि गलत? प्रश्न फेरि एकपटक, छोरा छोरीलाई रंग र प्रकार छुट्याएर सामान किनिदिने चलन सही हो कि गलत?
4: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुनाफल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 58
2: चिया पनि यस्तो हुन्छ, मरिच मात्र ठोकेर चिया बन्छ?
3: मलाई चाहिँ ठिक्क लाग्यो है, चिनी कम मरिच ट्वाक्क छ।
4: त्यही त, योभन्दा धेरै गुलियो खाने भए त चिनी कारखानामै जानुस् न बड्डा।
5: अब लालो काकालाई तोरेको गेडामा त पाल खोज्ने बानी, केही न केही कुरामा खोज्न लागि त चुप लागेको पो।
2: नकराओ साउजी, भएपछि ग्राहकको चित्त बुझाउनु पर्दैन। कहाँ गयो केटो, त्यसले पकाउँछ बरु मिठो चिया।
5: त्यो काम गर्ने भाइ बा बिरामी भए भनेर अचानक घर हिँडिहाल्यो, मेरो त हाथोट्टै भाँचे जस्तो भएको छ नि।
2: त्यो आएन भने यो हिक्मतलाई राख्न भाँडा माझ्न, बाउको फेन्सी पसलबाट पैसा धुत्दै जान खाँदै गरेपछि अचेल थिम्किन दिन्नन् के रे। अरू के काम छ र यसको?
4: अर्कालाई हेपेर बोल्न त खुब जानेछन् बड्डाले, अनि कति नै यो माछकोटको सबैभन्दा व्यस्त आफू नै छान्छौ त बुट्टा।
2: छु छु त, अहिले पनि बुढीलाई एकैछिन पसलमा बस्दै है बुढी भनेर चिया खान आएको। ए अँ, जगत बाबुले बनाउन लागेको बाउ समूहको कुरो कहाँ पुग्यो?
3: चलिरहेछ लालु काका, अब खास गरी भर्खर बिहे गरेका बाउ बन्न लागेका र केटाकेटी हुर्काउँदै गरेका बाउहरूलाई समेट्दैछौँ हामीहरू।
4: भविष्यमा बाउ बन्न सक्नेलाई समेट्दा हुँदैन जगत?
2: जसको आज बेलुकाकै भविष्यको टुङ्गो छैन उसले भविष्यमा बाउ बन्न सक्ने भन्छ, हँसाउने पनि सीमा हुन्छ नि।
4: चुप लाग्यो बट्टा तपाईँ, यो बाउ समूहले गर्छ चाहिँ के जगत दाई?
3: यो खासमा श्रीमानहरूले आफ्नो श्रीमतीलाई गर्भावस्थादेखि बालबच्चा नउर्किन्जेल सघाउन, आपसमा छलफल गरेर परिवार योजना बनाउन भनेर ज्ञान आदान प्रदान गर्न बनाएको समूह हो हिक्मत भाइ।
2: पहिला बिहे गर्न, बिहे गरेकै दिन जगत बाबुले तँलाई समूहको सदस्य बनाइदिइहाल्छन्।
4: हेर बुढा, वास्तवमा भन्ने हो भने मेरो बिहेको लगभग सबै तयारी सकियो, केटी खोज्न मात्रै बाँकी हो।
5: खाली उटङ्गै उटङ्गै कुरा मात्रै गर्छ झन्।
4: अनि केटी नै भेटिन त मैले केराको थामसँग बिहा गर्नु?
3: अब केटी चाहिँ के हराएको सिक्का हो र भने बाटो बाटोमा खोज्दै हिँड्दा भेटिने। अब चिन्जान हुनु पर्यो, मन मिल्नु पर्यो।
2: तेरो ए उत्सव, तेरो ससुरालीमा थिन्ने हो तिनानी, तेरो साइला ससुराकी छोरी के?
5: यसको पानी हेर्दा त साइला ससुराकी छोरी होइन, भट्टीकी साइली भेटाइदिउँ जस्तो लाग्छ नि काका।
3: अब दुईजना साथी चाहिँ साडु साडु भएको चाहिँ राम्रै हो है। अब यता रमा बहिनीलाई पनि आफ्नै काकाकी छोरी छिमेकमा हुँदा त साथी हुने हो नि।
5: अब यो लम्फोलाई मैले साली फकाइदिएँ भन्ने कुरा थाहा पाएँ भने मेरो त ससुराले जाने आउने नै बन्द हुन्छ। यस्तोलाई मिलाइदिनु मैले
4: कति नै यसैलाई मैले तेरै साली बिहे गराइदिएँ भनेर हात जोडे जस्तो पो गर्छ ग्याठे। यो संसारमा बिहे गर्न तेरै फेसुवाली मात्रै छ र कसम जगत दाई, एक महिनाभित्र बिहे गरेर देखाइन्छु म यसलाई लास्ट हेबे गाँठे।
5: लु बाबा फुर्ति नलगा, हेर्दै जाउँ म पनि। म भएन भने तँलाई कसले केटी खोजिँदो रहेछ, कसरी बिहे हुँदो रहेछ हेरौँ न म पनि।
4: ए भयो भयो, तैँले पनि फुर्ति नलगा, आजसम्म तैँले केटी नखोज्दै रे बिहे नगरे हो र मैले
5: फुर्ति भए त गरिहाल्थिस् नि बिहे।
4: तिमीहरू जस्तो स्वास्नीको फरिया बेरी हेर बस्नु नपरोस् भनेर तँ जस्तो छिर्के आने साथीलाई त देखाउनकै लागि भए पनि बिहे गरिन्छ, बिहे नगरौँ जे तिम्रो ढाउमा आउन त के तस भेट्दै भेट्नु।
6: फुल फुल झै पानी परे पछि को आकाश खुले झै।
7: पुरानो फिल्मको भए पनि यो गीत कस्तो राम्रो छ ज्ञानजी।
8: ठिकै छ दाई,
6: मुसुक्क हाँसी देऊ।
8: दाई सो राम्रो भए पो सुनिरहन मन लाग्छ भने।
7: तैँले मात्र हो ज्ञानजी मेरो स्वर नराम्रो भने, सबैजना मेरो स्वर सुनेर कस्तो लठ्ठ पर्छ।
8: पत्याएको
7: आज यति नै गरौँ कान्छी, बाँकी भोलि खानेर मकै छराउँला हुन्न।
8: होइन नि दाई, सकेर जाउँ, घर गएर भात नै खाने हो क्या रे, अलि ढिलो खाए पनि भइहाल्छ नि, भोलिलाई फेरि के राख्नु।
7: लौ बिर्सिस क्या हो कान्छी, आज ठुला आमाका पूजा होइन, भात खान उतै जाने हो नि, भात कुर्न पऱ्यो भने ठुली आमा कस्तो रिसाउँछिन्।
8: ए जान्न म त पूजा सुजामा।
7: घरमा भात पकाएको छैन होला, नगरे के खान्छ यस्ता।
8: बरु जे जे त्यही खाएर बस्यो, तर ठुलो आमाको त मरे जान्न। अस्ति मैले एक थप्पड हानि कि होइन,
7: तैँले पनि त्यसरी मुख चलाउन नहुने। जति रिस उठ्दै भए पनि आफ्नै ठुली आमा हुन्।
8: खुब मेरो बारेमा बुवालाई भड्काउँदै रहेछन्। मलाई घरमा नराख्नु रे, मामा घर भए पनि पठाइदिनु रे, मेरो देखासिकी अरूले गर्यो भने गाल पर्छ रे बुढी।
7: तिनको बोली नै त्यस्तै हो, थाहा छ त तँलाई नि।
8: ठुली आमाको कुरा सुनेर मलाई बुवाले झन्डै पिट्नु भयो। पहिला गाउँभरि आफैले बेजत गर्दै हिँडिन् मेरो, अहिले मैले गर्दा कुलको इज्जत गयो रे।
7: छोड्दैन त कान्छी, तिमीले भने पनि भन्दैन र
8: त्यसो भनेर हुन्छ कि क्या हो दाइ? सबैले मलाई नराम्रो देख्दैनन् त। मलाई देखेकै सबैजना खासखुस गर्न थालिहाल्छन्, तिमीले गर्दा भएको हो यो सबै।
7: हेर कान्छी, तँ कस्तिसेस भन्ने तँलाई पनि थाहा छ, मलाई पनि थाहा छ। कि सबैलाई म नराम्रो होइन भनेर भन्न सक्नु पर्यो?
8: एकजना होइन, दुईजना होइन, कतिजनालाई भन्नु दाइ?
7: हो, त्यही भएर मैले यो कुरालाई यहीँ छोड्दै भनेको। जे हुनु भइसक्यो, यही एउटै कुरा सम्झेर बसेर हुन्छ त?
8: सम्झिन कसलाई मन छ र दाइ? आफूले बिर्सिन्छु भन्दा पनि अरूले बिर्सिनै दिँदैन रहेछन्।
7: पहिला तँ आफू अवस्था गर्न छोड त, अरूले पनि भन्न छोड्दा रहेछन् कि रहेनछन्?
8: आमा खालि रोइरहनुहुन्छ, बुवाको पनि दम बढ्या छ। मेरो कारणले सबैले दुःख भयो जस्तो लाग्छ दाइ मलाई।
7: हो यस्तै यस्तै सोच छ त, अनि तर आजभरि पढाइमा पनि ध्यान छैन। साँच्चै भोलि स्कुलमा कार्यक्रम छ भने होइन कविता लेखिस्? लौ, अनि भोलि कविता नभन्ने?
8: खै
7: खै पो भन्छे, कुसुमले स्कुलको कार्यक्रममा कविता नभनेर होला त।
8: नयाँ कविता लेख्न सकेको छैन कि दाइ, फोकस नै हुँदैन मेरो।
7: नयाँ लेख्न नसके पुरानो भन्,
8: हेरौँ अब के हुन्छ।
7: तेरा लागि कविता पढाइभन्दा ठुलो अरू कुरा के हो र कान्छी? भइसकेका कुरामा सम्झेर कसरी अगाडि बढ्न सकिन्छ भन त?
8: के गर्ने त दाइ, के गर्ने? स्कुल छरछिमेक सबैको अगाडि नराम्रो भएको छु म, के गर्ने कसो गर्ने, खालि छटपट मात्रै हुन्छ मलाई त।
7: तँलाई आफू सही छु भन्ने छ नि होइन कान्छी?
8: हो दाइ।
7: अनि आफू सही छु भन्ने थाहा हुँदा हुँदै दुनियाँको कुराले किन टेन्सन लिन्छस्? खुरुखुरु आफ्नो काम गर।
8: ट्राई त गरिरहेको छु नि दाइ, तर सक्दै सक्दिनँ। आजभोलि त झन् मेरो कोही छैन जस्तो लाग्न थालिसक्यो, एकदमै एक्लो फिल हुन थालेको छ।
7: त्यस्तो पनि सोच्ने हो? हेर कुसुम, म हुन्जेल तैँले कहिल्यै आफूलाई एक्लो सोच्नु पर्दैन। तेरो दाई जस्तो सुकै अप्ठ्यारोमा पनि तेरो साथमा छ।
8: दाई, यदि मैले जानी नजानी कुनै गल्ती नै गरेँ भने पनि के तपाईँ मलाई साथ दिनुहुन्छ र?
9: ओ आयुष, तैँले के गरे? हेर त तेरो गोजी मसिले मसी भरियो त।
10: ओ माय गॉड, बर्बादै भएछ।
9: बेला बेला तेरो ध्यान कहाँ जान्छ भने यस्तो पनि गर्छ त कसैले?
10: थ्याट, हतार हतारमा गर्दा यस्तो भएछ यार, ढक्कनै लाउन बिर्सेछु।
9: केटोले पेनको ढक्कन त लाएछ, तर अगाडिबाट लाउनु पर्नेमा पछाडिबाट लाएर पो हालेछ गोजीमा।
10: राइट, त्यही भएछ भने के गर्ने होला यार?
9: अब के गर्ने, घर जाने, यो सर्ट फाल्ने, अर्को सर्ट किनेर लाउने।
10: आफूसँग पैसा खडेर लागे बेला कहाँबाट किन्नु अर्को सर्ट? यसैलाई धोएर लाउने हो, धोए त गइहाल्ला नि होइन?
9: त्यो त धोएपछि थाहा होला नि, तर आजभोलि तेरो दिमाग चाहिँ काम गर्न छाडा जस्तो छ हो।
10: ए त्यस्तो के होइन, कहिले काहीँ त भइहाल्छ नि।
9: खै मलाई त शङ्कै लाग्छ यार। ल जाउँ हिँड।
10: कहाँ जाने भन्छ फेरि? यहाँ अब बुक राख्न पाएको छैन,
9: क्यान्टिनतिर जाउँ न। हिँड, खाजा खाने होइन?
10: ल ल ल जाउँ अब। एकछिन रोक त, कसको फोन आयो फेरि? हेलो विवेक दाई, ए तपाईँ त्यहीँ हो र? ए ल ल ल म आइहालेँ।
9: के भन्छ त्यो?
10: त्यो पनि क्यान्टिनमै रहेछ, चाँडो आइज भन्छ। ल जाउँ हिँड।
9: भयो, जाँदैन म, त जा।
10: ल के भयो फेरि?
9: केही भएको छैन, त जा, खाएर आएस, म यतै बस्छु।
10: भर्खरै छिटो जाउँ, अहिले बेल बच्छ भन्दै थिइस् त। के भयो फेरि?
9: भइगयो नि त, अहिले नजाने मुड भयो मेरो।
10: के खालको मान्छे रहेछ यार, भर्खरको भर्खर के भयो तँलाई?
9: के भएको छैन, त्यो विवेक त्यही क्यान्टिनमा छ भने होइन?
10: हो,
9: अन्त जाने हो भने जाउँ, विवेक त्यो क्यान्टिनमा छ भने म त्यहाँ जान्न, कुरो त्यही हो।
10: ल किन?
9: अब किन भन्ने,
10: कस्तो रहेछ, केही रिजन त होला नि, तिमीहरू फेरि झगडा गरे हो?
9: मान्छे मन नपर्नलाई झगडै हुनुपर्छ भन्ने छ र, त्यसको व्यवहार त तँलाई थाहै छ त।
10: खास कुरा चाहिँ के हो भन्न, खालि एक कुरा घुमाएको घुमाइ छैदेखि
9: अब तँलाई के भन्नु, त्यही सरला दिदीको कुरा छैन?
10: कस्तो कुरा?
9: उसले फोन गर्ने भन्ने कुरा के?
10: अँ अँ बुझेँ, भन के भयो?
9: एकपटक त तैँले पनि सम्झाएकै हो क्यारे, के होइन भन् त?
10: अँ हो, अबदेखि म के गर्दैन भनेको थिएँ त्यो बेला पनि?
9: अचेल फेरि त्यसले फोन गर्ने म्यासेज गर्ने फेरि उस्तै गर्न थालेछ भने
10: यो विवेक त घाँडै रहेछ यार।
9: त्यसलाई देख्यो कि मेरो त कहाँबाट रिस उठ्छ भने त्यही भएर मलाई भेट्नै मन लाग्दैन त्यसलाई।
10: मलाई के थाहा त तिमीलाई यस्तो भन्ने?
9: अस्ति दिदीको मोबाइल चार्जमा हुँदा यसो चेक गरेको त सबै थाहा पायौँ। अस्ति त बिहे गर्छु भन्दै म्यासेज पठाएको रहेछ भने
10: अनि गर्छ भने गर्नु दे नि त, झन् विवेक दाईलाई के छ बिनाजु भनेर ढोक्देलास्।
9: ए जोक नगर्न यार, त्यो मुलाले मेरो दिदी बिहे गर्ला जस्तो लाग्छ तँलाई?
10: त्यसो भए दिदीलाई सम्झाउन त, यो मान्छे यस्तो छ यसको भनाइमा नलाग्नु भनेर।
9: के सम्झाउनु यार, दिदीले उल्टै गाली गरेर मलाई नै मार्ला जस्तो गर्छ भने मैले जे गरेँ नि तँलाई के मतलब पो भन्छ? बहिनी भावै मैले जानेको थिएँ, अब दिदी परि
10: त दुईतिरको चेप्पामा परिछस् त, अब के गर्छस्?
9: अब चाहिँ बुवालाई नै भन्नु पर्ला जस्तो छ यार।
10: यसमा बुवा आमालाई भनेर के गर्छस्? तेरो दिदी आफै विवेकको पछि लाग्न थालेपछि त्यो मैले रोक्न सक्छौ त?
0: रोपेको फल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
11: गत हप्ता सोधेको प्रश्न थियो, स्थानीय तहको निर्वाचन कहिले हुँदैछ? यसको सही उत्तर हो 2079 साल वैशाख 30 गते। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत सुनसरीबाट दीर्घायु श्री पराजुली, कालीकोटबाट सन्जु बम, हुम्लाबाट गणेश देवकोटा र तेह्रथुमबाट अरूणा दर्नाल विजेता हुनुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न, हाल नेपालमा कति तहको सरकार छ? प्रश्न फेर एकपटक, हाल नेपालमा कति तहको सरकार छ? केही प्राविधिक समस्याका कारण तपाईँले 32100 मा रोपेगुना फल नियमित रूपमा सुन्न सक्नु भएको छैन। अङ्क 51 पछि 32100 मा सुन्न नपाइएका अङ्कहरू यहाँहरूले छिट्टै सुन्न पाउनुहुनेछ। प्राविधिक समस्याका कारण भएको असुविधाप्रति हामी क्षमा प्रार्थी छौ। छुटेका र नयाँ अङ्कहरू सुन्नका लागि 32100 मा डायल गर्दै गर्नुहोला।
12: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: कोभिड-19 विरुद्ध लगाइने खोप सम्पूर्ण रूपमा राम्रोसँग परीक्षण गरिएको छ। यो खोपले कोरोना संक्रमणबाट गम्भीर बिरामी पर्ने र हुन सक्ने मृत्युबाट धेरै हदसम्म सुरक्षा गर्छ।
1: त्यसकारण सरकारले स्वीकृत गरेको जुनसुकै खोप ढुक्कले लगाउनुहोस्।
0: यदि तपाईँलाई पहिले नै कोरोना भइसकेको छ भने पनि खोप लगाउनुहोस्, पछि लगाउला भनेर नपर्खनुहोस्।
1: समयमै खोप लगाइयो भने हामीले समुदाय स्तरमै रोग प्रतिरोधात्मक क्षमता बढाउन सक्छौ र चाँडै नै सामान्य जीवनमा फर्कन सक्छौ।
2: युनेस्को, विश्व स्वास्थ्य संगठन र एन्जेला फाउन्डेसन नेपालद्वारा जनहितमा जारी सन्देश।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल अङ्क तिन।
1: ओ कुसुम, म्याथको होमवर्क अझै सकिनस् भने? उहाँ बिचरा हरि स्कुलको पछाडि चौरमा कुरेर बसिरहेछ।
2: पर्खिन दे न त, अब अलिकति बाँकी छ कि।
1: टिफिन टाइम सकिन लागिसके, छिटो गर्न।
2: छिटो छिटो सकिहाल्छु। होमवर्क बुझाएन भने त डाँगी सरले के गर्छ थाहा छँदैछ नि तँलाई।
1: घरमा गर्नुपर्ने होमवर्क स्कुलमा आएर गर्छ अनि
2: आएपो गर्नु। आफैले आएको भए मैले तेरो सार्नु पर्थ्यो। ल मैले एकछिन डिस्टर्ब नगर, सकिहाल्छु है म।
1: ओ कुसुम हेर त उता, हरिस त हाम्रै क्लासतिर पो आउँदैछ त।
2: ला किन आएको होला।
1: ए हाई हरिस।
3: हेलो गौरी।
2: म आउने लागेको थिएँ त।
3: 15 मिनट भयो मैले कुरेको।
2: म्याथको होमवर्क गरिरहेको छु, हेर न, घरमा गर्नु नै भ्याइन।
1: कुसुम म आइहालेँ, एकछिन बाहिर जान्छु। फेरि त्यहाँ ढिलो गर्ने होइन नि, घन्टी लाग्ने बेला भइसक्यो।
3: अब कति बाँकी छ?
2: हरिस कहाँ बसेको? बाहिर जाउँ न, कहिले कसैले देख्यो भने।
3: देखेर के भयो, गफै त गरे।
2: नै नै नै जाऊ, स्कुल छुट्टी भएपछि भेटौँला कि, जाऊ न प्लिज।
3: त्यसो नभन न कुसुम, आफूलाई तिमीसँग कति धेरै कुरा गरौँ जस्तो भइरहेछ।
2: पछि गरौँला कि, अहिले बाहिर जाउँ न प्लिज प्लिज।
3: कुसुम तिमीलाई के भएको छ? अस्ति पनि आउँछु भनेर आएनौ, 2 घन्टा कुरे म, कति फोन गरे फोन पनि उठाएनौ, के भएको छ तिमीलाई?
2: त्यस्तो केही होइन हरिस, त्यो दिन बुवालाई जचाउन लगेको थिएँ मैले।
3: खै के थाहा, बुबालाई जचाउन लग्या हो कि?
2: कस्तो नपत्याएको के, बुवा बिरामी हुनुहुन्छ भनेको थिएँ त मैले।
3: के भयो तिम्रो बुवालाई?
2: ल हेर न, थाहा नपाएको जस्तो गर्छ। अस्ति न दम बढेर खेतमै ढल्नु भयो भने आएन मैले।
3: ए हिजो मैले यति लामो म्यासेज गरेको थिएँ, किन रिप्लाई नगरेको? म्यासेज हेर्दा पनि नहेरिदिने।
2: भगवान्, घरको काममा बिजी भयो के बुझ न।
3: खै के थाहा, साँचो भने हो कि बहाना बनाएको?
2: बहाना बनाएको मैले, भयो अब।
3: कुसुम ओए नबोल्ने केटी,
2: जाऊ नबोलु मसँग, यत्तिकै रिसाउने, समस्या नबुझ्ने मान्छे।
3: सरी के
2: छोड नचोलाउ है, बोल्नु पर्दैन मसँग।
3: सरी भने त अब के कान समातेर उठबस गरौ?
2: गर
3: साँच्ची,
2: कसले ख्याल ख्याल भन्यो छ र? 1, 2, 3, 4, 5 भयो भयो, पर्दैन अब, अहिले अरूले देख्छन् अनि।
3: म्याडम गरिस मर्यो?
2: अह छैन, मेरो अनुहार त्यस्तो देखिन्छ?
3: अह छैन। कुसुम लग्यो तिमीलाई
2: के हो यो?
3: हेर न, अस्ति माथकोट दादा किनेको।
2: आहा कस्तो राम्रो टी सर्ट, रङ पनि कस्तो राम्रो, मिठो रातो।
3: तिमीलाई मन पर्यो?
2: राम्रो छ। कसलाई ल्याइदिएको यो तिमीले भन त?
3: बुद्धू तिमीलाई ल्याइदिएको नि।
2: के मलाई रे?
3: अनि त
2: तर हरिस म यो लिन्न।
3: लिन्न किन नि, मैले दिएको गिफ्ट पनि नलिने?
2: मैले लिन्न भनेको सुनेनौ र?
3: हे अब ल्याङ नगर न यार, आफूले फिल्म नै नहेरी 3 घन्टा लाएर छाने कि, खुसी हुन्छ भन्ने ठाने त झन् भाउ पो खोज्छ।
2: भाउ खोजेको होइन क्या हरिस, तर यो गिफ्ट म लिन सक्दिनँ।
3: कुसुम मेरो गिफ्ट तिमी किन लिन सक्दैनौ, कि तिमीलाई गिफ्ट दिने अरू नै कोही मान्छे छ?
2: होइन त्यसले टिभीमा हेर्न खोज्छ चाहिँ के हो भन् त मलाई, कति कुचुर कुचुर च्यानल चेन्ज गरेको, एउटा च्यानल लगा न खुरुक्क पक्ने, एकछिन खोज्दैछु त। हे कहिले मलाई लगाउँछ? ल यो ठिक छ के लगाएको, यो बाँदर मात्रै आउँछन्। अनि जोग्राफी च्यानलमा बाँदर नयाँदालाई राजेशमा लगाउँछन् त, फिल्म लगाऊ त्यसो भए। छ्या फिल्म पनि कति हेर्नु के, यो खुट्टा फ्र्याक्चर भएदेखि त्यही त एउटा काम भएको छ मेरो, खायो बेडमा पल्ट्यो फिल्म हेऱ्यो। त्यसो भए म्युजिक नै ठिक छ? ओके पक ल यो ठिक छ, यो यही हुन्छ। ल काँक्रो खान, अहिले फेरि भुसिमा आउँछ, खाइहाल्छु नि। हजुर रोजिन, त्यो दिनको लागि सरी है,
1: फेरि त्यही कुरा नगर न, तैँले जाने जाने लगेर स्कुटी ठोकेको हो र?
2: त्यो होइन क्या, अनि त्यो साइकलवाला फुच्चेले गर्दा हो कि खासमा, कहाँबाट बिचमा आयो थाहा नै भएन। धन्न स्कुटी चाहिँ त्यो बच्चा माथि गएन भन्न, नत्र के हुन्थ्यो हुन्थ्यो भन् त। जे होस्, त्यो दिन आयुष र विवेकले चाहिँ हेल्प मजाले गरेको होइन, त्यही उनीहरूले देखेछन् र भयो छोड्दे, त्यो घटना सम्झिनै मन छैन के। अन्त हिजो आउँछु भन्ने किन नआकि, आउने भनेको भ्याउँदै भएन कि मैले। झन् आमाले तँलाई पनि खाना बनाउनु भएको रहेछ, पछि खै त आइन त भनेर सोधेको सोधै हुनुहुन्थ्यो। हो र, त्यसो भए त गाली गर्नुहुन्छ होला है मलाई आज आमाले। अनि साँच्ची आमा कहिले फर्किने हो र गाउँमा?
1: अझै अलिक दिन बस्नुहुन्छ होला। आमा जानलाई त पहिला मेरो खुट्टा पनि पुरै निको हुनु पर्यो नि।
2: तँलाई यो खुट्टाले निकै सताछ है, उता कलेज नै छुटिरहेछ, तेरो गेम नै छुटिरहेछ। के हो, बल त सिरानीमै छ त, चिया बेर सुत्दै गइरहेछस् क्या हो? साह्रै मिस गरिरहेछ यसले गेम।
4: रोजिना, रोजिना,
1: भित्रै आऊ न।
4: ओहो, खुसबु पनि आइरहेछ त, कति बेला आएको?
2: भर्खर आएको म पनि। के हो, तन्न छ त झोला?
4: के हुनु, रोजिनालाई नोट ल्याइदिएको, कलेज छुटेको यत्रो दिन भइसक्यो त्यही भएर। रोजिना, यो राख त।
1: अनि कहाँ ओछ्यानमा दिएको त के तिमी पनि? ऊ त टेबलमाथि राख्दौ न। अनि नोटको लागि थ्याङ्क यू है आयुष।
4: इट्स ओके।
2: अरू केही ल्याएको छ र आयुष?
4: रोजिना, ए ल्याऊ।
1: वाह, चटपटे, नाइस, थ्याङ्क यू आयुष।
2: के हो आयुष, बिरामीले खानेकुरा त खतरा ल्यायो त।
4: खान मन लागेको होला कि भनेर आउँदा बाटोमा देखे।
2: हो र, म किन नजाएको यसरी? हेर त न, रातो पिरो बनाएको छ यसले।
4: छैन
1: हे, यो खुसबु पनि ठिकै छ त, आफूलाई झन्या कस्तो खान मन लागिरहेको थियो, आफ्नो मनको कुरा बुझेर ल्याइदिएछ झन्। नेक्स्ट टाइम आउँदा पनि मलाई चटपटी नै ल्याइदियो है आयुष।
4: हुन्छ, एकैछिन है।
1: कस्तो लड्यो, बेसरी त ठोकेन नि?
4: छैन छैन,
2: ध्यान कता हो आयुष, कोठाभित्रै लडेको।
4: बल रहेछ त अनि देख्दै देखिन।
2: हो र भने त्यत्रो बल नै देख्दैन है, म त कहिले केही त्यस्तै हुन्छ।
1: ए, यो खुसबु पनि बिचरा कति दुख्या होला, उचै जिस्काउँछ उल्टै।
2: होइन, तिमीहरू दुईको एकअर्कालाई केयरिङ त खतरा देख्दैछु, कति चक्कर सक्कर त चलाइसकेन नि तिमीहरू बिच।

0: आमा के गरिराख्नु भएको?
1: मसला बनाएको हो।
0: म पनि कुट्छु नि।
1: यत्रो फलाम उचाल्न सक्नु नि पर्यो नि।
0: सक्छु के?
1: हेर न हेर, फेरि जिद्दी गरेको। अहिले आँखा खुर्सानी पर्छ के भनेदेखि पर जा के।
0: आमा आमा हेर्नु त कहाँ गयो?
1: यो कौवाले नि हैराने पारे। जा जा, आफू फेरि थचक्क बसेपछि उठ्न पनि सक्दिन। जान बाबु धपा त जा जा।
0: आमा हेर्नु त जा भनेको मान्दै मान्दैन।
1: यसलाई त कति दुःख दिन सक्या हो नि, आँखा झिमिक्क पार्नु हुँदैन।
0: गयो आमा। आमा आमा, त्यो काकको घर कहाँ हो?
1: किन चाहियो जहाँ भयो नि, होला नि जङ्गल। के भनेदेखि नि
0: आमा,
1: फेरि के भयो? यो त नआइदो भने
0: आमा बेलुन फुकाइदिनु न।
1: अरे अहिले बेलुन फुलाम कि काम पो गरौँ, एकैछिन चुपो लगाएर बस्न सक्दैन यो त।
0: नाइ नाइ, फुकाइदिने भर्छ।
1: हे तेरिका, जा त जा, पहिले त्यो डब्बा लिएर आइज त। के गर्छ जे भने त्यो नमानी सुखै छैन आजकल त बच्चा। कस्तो जिद्दी हरे
0: आमा आमा, यी डब्बा लिनु त, यो रातो चाहिँ फुलाइदिनु। कति ठुलो भयो अब दिनु मलाई।
1: पख न पख, या गाठो पारौ के। ला ला,
0: फुट्यो।
1: के गरौँ त, अब फुटे त
0: अर्को फुलाइदिनु।
1: अरे जा, तेरै आमालाई भन।
0: ना तपाईँले नि फुलाइदिनु, मलाई जसरी पनि चाहिन्छ।
1: सिम्कली दिदी, दिदी हो हिमा बहिनी, माथि छततिर छु म, यतै आउनु न। ए ल सन्देश, तल कोठामा गएर खेल्दै गर ल, अहिले म खाजा ल्याइदिन्छु नि।
0: हुन्छ, खाजा अनि बेलुन दुइटै ल्याइदिनु।
1: ए
2: हजुरआमा नाति मात्रै घरमा?
1: हिमा बहिनी,
2: निमकली दिदीलाई पनि दुखै छ, बच्चा हेर्नु कि काम गर्नु कि, होइन त्यो उत्सव पनि कस्तो हो? छोरा नै हेर्दै पनि तपाईँलाई सजिलै हुन्थ्यो।
1: के हेर्छ त्यसले, उसको नजिकै पर्दैन त्यो सन्देश। ए के भनेदेखि नि, आमा चाहिँलाई वास्तै छैन, यसो उसो गरौ, मै बुढीलाई दुःख।
2: तपाईँ मान्छे चाहिँ सक्ने नै हो है, यसो भ्याइ नभ्याइ हुँदा पनि अचार बनाएर बेच्नु नै भएको छ, पैसा नि राम्रै कमाउनु भएको छ।
1: अलिअलि हुन्छ भन्नु पर्यो, परार साल छोरी रेनुलाई सुनाटप लाइदिए, पोहोर चाहिँ मलाई ढुङ्ग्री किने, यसपालि घाँटीमा चाहिँ सिक्री झुन्ड्याउने रहर छ
2: है। तपाईँकै दिन छ नि त, बुहारी पनि कमाउने
1: भो। हेमा बहिनी, त्यसका कुरा नगर, त्यसले कमाए नि मलाई के, नकमाए नि मलाई के।
2: किन, यसो घर खर्च सघाउँदिनन् र?
1: पर्या छैन, अहिले त बुहारीको कमाई खाएर बस्नु पर्ने भएको छैन है।
2: हो हुन त,
1: अय्या।
2: अनि रमाले पैसा चाहिँ के गरिदिरहेछन् त दिदी?
1: खै मलाई त तिनका कमाईको वास्ता नि छैन, छोराको कमाई भए पो, नाथे बुहारीको कमाईको के तासो लिनु।
2: ठिकै हो निमकली दिदी,
1: अरू केही होइन हिमा बहिनी, कली क्या कली। अब बुहारी मान्छे भएपछि त घर व्यवहार सम्हालेर बस्नु पर्दैन भने।
2: पढेको मान्छेको पुरै अर्को के दिदी,
1: जति पढे नि केही नाप्दैन, त्यसरी हिँड्न त छोरा भएर जन्मिनु पर्थ्यो, छोरी बुहारी भनेको त घर गरी खाने हो।
2: त्यो त हो दिदी,
1: फेरि उसलाई केही भन्नै नहुने, थुतुनो चोसो पार्छ, भकुन्डो चाहिँ मुख फुलाउँछ भने।
2: अनि उत्सवले केही भन्दैन?
1: के भन्नु, मेरो कुरा सुन्ने भए पो, आफ्नो त छोरा नै उस्तै छ, के चाहिँ गर्नु र खाइ।
2: तपाईँ मान्नुहुन्छ भने दिदी, यो समस्याबाट छुटकारा पाउन मसँग कैताको एउटा उपाय छ।
1: उपाय? कस्तो उपाय?
3: धारावाहिक रेडियो नाटक रोपे गुनाफलको आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला, साथै हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। यो हप्ताको लागि प्रश्न रहेको छ, धारावाहिक रेडियो नाटक रोपे गुनाफल सिजन 2 मा जगत र ललिताको परिवार कुन ठाउँमा आइपुगेको छ? प्रश्न पुनः एकपटक। धारावाहिक रेडियो नाटक रोपेगुना फल सिजन दुईमा जगत र ललिताको परिवार कुन ठाउँमा आइपुगेको छ, नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013456767 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार सुरुमा 2, त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हस्त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 94।
2: के भयो आमा, के को हल्ला खल्ला हो?
3: के हुनु मोहन, हेर्न यता तेरो भाइको उपति के नै बिजनेस गर्छु भनेर काला कुखुरा पाल्न थालेछ। बिरालोले एउटा कुखुरा त समाइहालेछ, त्यही धपाइराख्यो नि।
2: ए कडकनाथ पालेछ दाई त भन्दै थियो उत्सवले, बडा सप्रेका रहेछन्। थाहा छ आमै, एकदम फाइदा छ यसमा, राम्रो पैसामा बिक्छ, नाफा आए चाँदीका कम्पनीमाला किन्दैला त भाइले।
3: चाहिएन कसैको केही, अर्काको भरा कुखुरा छोडेर आफू कता पिकनिक सिक्निक खान गइरहेछन् त्यसका सन्तान। यो साउन मासमा के को पिकनिक होला? दाजु घर आछ, जनै पुर्या आइराखेको छ, घरै चाड मनाए हुन्थेन र बिना स्वादै। यता बेन्ची यहाँ बस।
2: भइगयो नि त, साथीहरूसँग गएको होला, अलि बेरमा त आइहाल्ला नि, किन गाली गर्नुहुन्छ बेकारमा?
3: मेरा गालीले छोए पो तिनीहरूलाई, मलाई त यिनीहरूमा ठुलै दोख छ कि झै लागिरहेछ, बुझिस म त आछ। यही बेला भूत शुद्धि गरिदिनु पर्छ कि क्या हो?
2: आमा पनि अहिलेको जमाना पनि के को भूत र सुत हो, तपाईँ पनि हँसाउनुहुन्छ।
3: तँलाई हाँसो लाग्यो होला, भूत हुन्छन् के भूत हुन्छन्।
2: भूत त हुन्छन् आमा, तर सबै कथा कहानीमा मात्रै, त्यही भएर भूत लाग्यो भूशुद्धि गरौँ भनेर दुनियाँका अगाडि हाँसोको पात्र नबन्नु के।
3: होइन, तिमीहरू मैले नै जन्माएका छोराहरू त हौ नि साँच्चीकै।
2: खोइ त अब त्यो कुरा त तपाईँलाई नै थाहा होला, हामीले त हाम्रो आमा भनेर तपाईँलाई नै हो चिनेको।
3: मेरै छोराहरू हौ भने मेरो कुरामा किन विश्वास लाग्दैन तिमीहरूलाई? ठुलो पनि उस्तै, कान्छो पनि उस्तै, बुहारी भनाउँदाहरू त अर्काकी छोरीहरू भइहाले, नाति नातिनाहरू जहिले ब्याज।
2: जमाना अनुसार बद्लिनुहोस् के आमै, नभएको कुरामा हाम्रो जमानामा यस्तो हुन्थ्यो उस्तो हुन्थ्यो भनेर अड्डी नकस्नुहोस्, तपाईँलाई सबैले मानेकै त छन् नि।
3: ए तैँले पनि मैले भनेको किन मान्थिस् र? चौघारा रुवाउँदै छोडेर गएको त होस्, मैले थाहा नभएर
2: फेरि पुरानो कुरा
3: हो नि त। मेरा दुवै छोरालाई तिनका स्वास्नीहरूले इन्द्रजाल लाए कि टुना मोहनी लाए कुन्नी, मेरा कुरै सुन्दैनन्।
2: अब यस्ता जादु टुना मोहनी मन्त्र आदिका कुरा नगर्नुहोस् के, भाइ बुहारी मेहनती नै छन्, मिलेर बस्नुहोस् न। अब तल विलासनगरतिर जाउँ भनौँ भने तपाईँ गर्मीले टिक्नुहुन्न?
3: बरु लान मन छैन, यही थक्यो आमै भन्न।
2: नरिसाउनुहोस् न आमा, तपाईँलाई यही ठिक छ के, पहाडको चिसो पानी खाएर हुर्केकालाई तराईको पानी मिठो लाग्दैन, अनि फेरि म बेला बेलामा फल फूल मिठाई लिएर भेट्नु त आइहाल्छु नि।
3: छोरा कस्ता हुन्छन्, बुहारी कस्ता हुन्छन्, सबै देखिसके भोगिसके मैले, अरू के चाहियो र योभन्दा? के भनेदेखि उसरी त मलाई पनि माझकोट छोडेर कतै जानु छैन छोरा।
2: सुन्नुहोस् आमा, कहिले काहीँ म कस्तो छु भनेर आफूलाई पनि ऐनामा हेर्नुपर्छ के, सधैँभरि अर्कालाई मात्रै दोषी देखेर हुन्छ र?
3: के भनेदेखि जसको दोष छ उसलाई दोषी त देख्नै पर्यो नि।
2: तर मेरो नजरमा त उत्सव र रमाको पनि खासै दोष देख्दिन।
3: भयो भयो भयो, मैले तेरो सबै कुरा बुझिसकेँ। मेरो भाग्यमै भाबीले दुई दुईवटा छोरा भएर पनि बुढेसकालमा एक्लै बस्नुपर्ने लेखेको रहेछ भने कसैले मेटेर मेटिन्न भइगयो।
2: भाबी साबी केही होइन आमा, सब कुरा आफ्नै कर्मको लेखा हो।
3: त आएर भाइ बुहारीलाई सम्झाउलास् कि भन्ने आश थियो, त्यो आश पनि मर्यो। अब मलाई तिमीहरू कसैको अनुहार हेर्नु पनि छैन, कसैको गास्से लाग्नु पनि छैन।
2: त्यति कामले मलाई बोलाएको हो भने सम्झाउनसम्म त म सकुँला, तर कर चाहिँ गर्न सक्दिनँ है।
3: भयो नि त, भयो भयो भयो, जा अबदेखि तेरा फलफुल मिठाई उतै खोलामा बगाए, मेरा लागि दुःख पाउँदै त यहाँसम्म आउनु पनि परेको छैन, यो धरतीमा आएको पनि एक्लै जाने पनि एक्लै।
2: हे भगवान्, यी आमालाई पनि कति सम्झाउनु, मैले केही भनेर सम्झिने होइन।
3: जा गइहाल त यहाँबाट, गइहाल यहाँ नबस।
4: कुसुम पानी आयो,
5: बाल्टी थापे नि त।
4: आफूलाई उठ्न बस्नु पनि भएको छैन।
6: तँलाई कसले मरुन्जेल एक्सर्साइज गर्नु भनेको थियो त? ओए
4: हेर, मलाई 3 महिनामै 5 किलो मोटाइसके, यस्तै तालो भने त म त हात्ती हुन्छु होला।
6: हो त्यो चाहिँ हो, त्यही भएर मैले तँलाई धेरै नखा भनेको होइन।
4: अनि भोक लागेपछि खानु परेन?
6: अँ हो, खानामा कन्ट्रोल नगरी वेट घट्दैन भन्ने थाहा छैन तँलाई?
4: हे मजाले एक्सर्साइज गरेपछि घट्छ अरे क्या, बरु तँ पनि अहिलेदेखि नै एक्सर्साइज गर्न थाल्छ। मोटाएपछि त घट्नै गाह्रो हुँदो रहेछ।
6: मुस्काइस केटी, के भयो? हिजो तैँले मलाई स्कुलमा सिकाइदिएको एक्सर्साइज थियो नि, त्यो घरमा मैले सौगातालाई देखाउँदै थिएँ। बुवा त पर बसेर हाँसेर हेरिरहनु भएको रहेछ क्या, मलाई त कस्तो खुसी लागेको।
4: ए हो ए ओ साँच्ची, कञ्चनले खै के त्यो सौगादाले के गर्नुभयो भन्दै थियो त?
6: ए त्यो कञ्चनको बिहाको कुरा चलाएछ क्या, अनि सौगात दाईले त्यही बिहा रोक्नु खोज्दै हुनुहुन्छ।
4: किन?
6: कञ्चनको बिहा गर्ने बेला भएको छैन भनेर नि।
4: छोड्दै
6: ब्यासाको कुरा नगरौँ, छोड्दै बरु आइज यो लुगा पखाल्दे यति
4: कस्तै रहेछ बाँधनी गर्न। हस् म्याडम हस्। हेलो आइस्ताई, कहिले आएको तपाईँ?
7: म अस्ति आएको। तिम्रो के छ गौरी?
4: सब ठिक छ दाई।
7: अनि मोटा छौ त?
4: सरले त्यस्तै भन्छ भने।
7: तिमीहरूको लुगा त थुप्रो रहेछ त, होइन धोइसक्नु कति बेर लाग्छ?
4: किन दाई?
7: नुहाउ कि भनेर आएको थिएँ।
4: ए नुहाउनु न त, यहाँ गौरी यता यतापट्टि लुगा पखाल त। ल दाई नुहाउँदा हुन्छ है?
7: होइन ठिक छ ठिक छ, तिमीहरू पखाल न पहिला।
4: तपाईँलाई हतार छैन र दाई?
7: हतार त त्यही इन्दु माइजूको बाहिर कता जानु छ अरे, छिटो गरेर नानी हेर्न आइदिनु है भन्नुभएको थियो।
4: त्यसो भए नुहाउनु नि त दाई।
7: होस् होस् तिमीहरू सिद्ध्याउ न पहिला।
4: ओए त्यतिकै किन हाँस्यो कि त? ओए होइन कि आयुषालाई हाम्रो अघि नुहाउन लाज लागिरहेको छ कि, खै त तैँले बुझेको भने होइन आयुष है?
6: ए हो दाई सरी दाई, दाई लाज मान्नु पर्दैन।
7: लाज छैन छैन, माने छैन।
4: होला होला, लाज नमाना भए किन कान रातो हुन्छ त? ओ कुसुम, तेरो त्यो त्यो एउटा कविता थियो नि, के रे त्यो, त्यो के त्यो आकाशको के चरिँदै डुल्न पाए, अनि त्यो लाजको पर्दा च्याटिदिन पाए कुनै के चरी। ओ अर्का कविता बिगार्छस्। हाँ खै के त्यो के पो थियो त, मलाई आएन कि, ल तै सुनाइदियो त एकचोटि।
6: नै भन्दैन
4: भन्न हौ, के भाउ खाकी
6: भन्दैन।
7: त्यही त भन न, म पनि सुनौ।
6: दाइले भनेर मात्रै भन्नु मन पर्यो भने सुनौ है। आकाशको चरी झै स्वतन्त्र उड्न पाए, लाजको पर्दालाई दुई हातले बेसमरी च्यातिन पाए, जीवन कति सुन्दर हुन्थ्यो होला, स्वच्छन्द स्वतन्त्र त्यो पन्छी बन्न पाए।
4: अहिलेलाई यति मात्रै थाहा छ यस्तै, पहिला पहिला कवि बन्छु, रेडियोमा कार्यक्रम चलाउँछु भन्ने मान्छे, आजकल कविता लेख्ने सुनाउने केही गर्दिन।
7: कुसुमले आफ्नो सपना बिर्सिने, त्यो त हुँदै हुँदैन नि। कुसुम तिम्रो लागि एउटा राम्रो प्लेटफर्म छ, प्रदेश स्तरीय कविता प्रतियोगिता हुन लागेको छ है, त्यसमा भाग लिऊ न, फोन गरेर पनि आफ्नो नाम टिपाउन मिल्छ।
6: होस् तै
7: ल, किन
6: त्यत्तिकै
7: ल म लेखाइदिऊ त तिम्रो नाम।
6: पर्दैन तै, मलाई आजभोलि कवितामा रमाउनु भनेको कल्पनामा रमाउनु जस्तै लाग्छ, म यथार्थमै रमाउन चाहन्छु।
7: कुसुम त्यसो भए के तिमी अब कहिले पनि कविता लेख्दैनौ त?
6: भाइ चटपटी बनाइदेऊ त, म त पानीपुरी पनि खाने हो। भाइ पानीपुरी पनि बनाइदिनु है।
8: ए भइहाल्छ नि।
6: कस्तो सबै एकैपटक हो त, अनि खुसबुले नपर्खिने, यहाँ बन्दै गर्दा त्यो पनि आइहाल्छ नि। अनि बिन्ता तैँले कम्प्युटर पढ्ने भने होइन, उयो ठेलामा हेर त के छ र, त्यहाँ टाँसेको पोस्टर हेर्न, देखिनस्।
9: कुन? त्यो कम्प्युटरको
6: ग्रुपमा सिक्न आउनेलाई विशेष छुटको व्यवस्था भनेर लेखा छ त।
9: अनि के गर्ने त?
6: के गर्ने भन्छ, ग्रुपमा जाने अनि छुटमा पढ्ने नि।
9: अनि कसरी हुन्छ त, तपाईँ पनि कता सिक्न जान थाल्यो भने होइन?
6: सिक्ने थाले त छैन, तर कुरा चाहिँ भएको थियो।
9: अनि के म एक्लैको ग्रुप बनाउनु त?
6: होइन भने हामी सबैको एउटा ग्रुप बनाए त भइहाल्छ नि।
9: को कसको ग्रुप बन्छ भन् त? हामी दुईजना, अनि आयुषले पनि सिक्ने भन्दै थियो, अनि नवीना पनि हुन्छ, किशन पनि पढ्ला, एउटा ग्रुप त बन्ला जस्तो यार।
6: अरू त आउला नि, तर आयुषको चाहिँ खासै टुङ्गो छैन।
9: किन?
6: अब किन हुनु, त्यो आफ्नै तालमा हुन्छ जहिले पनि, हाम्रो कुरा सुन्ने भएको।
10: हेलो रोजिना, विनिता के छ?
6: ठिकै छ रोहन दाई, अनि आज त बाइकमा पो घुमिरहनु भएको छ त?
10: यसो आज बजारतिर यसो घुमिदिउँ न भनेर। साँच्ची तिमीले आयुषलाई देखेनौ?
9: त्यो त तपाईँलाई नै थाहा होला नि, जहिले तपाईँसँगै हुन्थ्यो त।
10: कहाँ मसँग हुनु, मसँग भेट नभएकै एक हप्ता भइसक्यो।
6: किन किन खोज्नु भयो र दाइ आयुषलाई?
10: उता गेममा एउटा फर्म भर्नु थियो, खेलाडी नै गायब भएर फर्म नै भर्न पाएको छैन भने हेर न।
6: कस्तो फर्म भर्ने हो र?
10: खेलाडी छनौटको फर्म हो। अहिले यो फर्ममा नाम छुट्यो भने पछि गेम खेल्नै पाइन्न। खेलाडीले नै कुरा नबुझेपछि के गर्नु हेर न।
6: अनि फोन गरेर बोलाउनु न त, यतै भए आइहाल्छ नि एकैछिनमा।
10: त्यसले मेरो फोनै उठाउँदैन।
6: तैँले फोन गर्न रोजिना, अब फर्म नै छुट्न लाग्यो भए खबर पनि गरिदिनु पर्यो।
10: कस्तो मान्छे, त्यही त
6: एकछिन म गर्छु।
10: कस्तो
6: खै फोन नै लागेन,
10: तिम्रो पनि लागेन।
6: एकपटक कोठामा गएर चेक गरौँ न।
8: कहाँ कोठामा हुन्छ? आज त्यो कोठामा छैन।
10: त्यसको कोठामा त म तिनचोटि गइसकेँ, जति बेला पनि त्यही ताला झुन्ड्याएको हुन्छ।
6: त्यसलाई त अस्ति विवेकसँग देखेका थिए, विवेकसँग पो छ कि?
10: ल ल, तिमीहरू बुझ्दै गर, कन्ट्याक्टमा आयो भने तुरन्तै सम्पर्क गरिदियो है। पानी पर्ला जस्तो गरेछ, म त जान्छु ल। ल बाई बाई।
11: यो चटपटेका फ्यानहरूले के गर्दैछन्? खाइसक्यो चटपटे?
6: छैन, त्यसले बनाएकै छैन, अब ल्याइदिएला।
11: अनि को त्यो बाइकमा? विवेक थियो?
8: होइन, रोहन हो।
11: ए, रोहन थियो। के भन्थ्यो?
8: आयुषलाई खोजिरहेको थियो।
11: आयुषलाई किन रे?
8: खै के फर्म भन्ने कुरा गर्दै थियो, आयुष नभएर रोकियो रे।
11: के को फर्म रहेछ? अझै त्यस्तो फर्म भन्ने त खासै केही छैन।
6: त्यो खेलाडी सेलेक्सनको रे, त्यही भने होइन रोजिना?
8: अँ, त्यही भन्दै थियो।
11: के रहेछ त? अनि आयुष कहाँ गरेछ?
6: खै रुममा पनि छैन रे, फोन पनि लाग्दैन। के हो के हो?
8: त्यो बड्डा चौर पुगेको छ।
11: के रे, बड्डा चौर गएको छ रे? किन नि?
8: खै काम त भनेन। हिजो बिहान बड्डा चौर जान्छु, पछि कुरा गरौँला भनेर फोन गरेको थियो। त्यसपछि त त्यसको फोनै सम्पर्क भएको छैन।
11: त्यसको त यहाँ धेरै काम छ त, बड्डा चौर बसेर हुन्छ?
8: त्यसले अस्ति प्रहरी चौकी जानुपर्नेछ भन्दै थियो, अनि म बड्डा चौर जान्छु भनेर रोहनलाई पनि नभन्नु है भनिरहेको थियो।
6: त्यसो भए त कतै आयुष र रोहनको बिचमा लफडा त परेको छैन? तँलाई के लाग्छ खुसबु?
12: नमस्कार, म काठमाडौँबाट विवेक साय बोल्दैछु। मलाई चाहिँ यो रविन्द्र फल नाटक मनपर्छ। मैले प्रत्येक साता नबिराइकन रेडियो नेपालबाट मैले सुन्ने गरेको छु। यसमा चाहिँ कुसुम भागिसकेको थिएँ, तर कुसुमले आफै आफूले लिन सक्ने अवस्थामा भर्न अहिले कुसुम विद्यालयसम्म जाने अवस्थामा चाहिँ पुगिसन। हाम्रो समाजमा त्यस्तै अवस्था छ, र हामीलाई गलत पहिचानबाट हामीलाई सही ट्र्याकमा ल्याउनको लागि रोपिन फलले यो नाटक उत्पादन गरिदिनु भएको छ। हामी यहाँहरूलाई धन्यवाद दिन चाहन्छौँ।
13: गत हप्ता सोधिएको प्रश्न थियो, यौन दुर्व्यवहारको बारेमा चुप लागेर बस्नु सही हो कि गलत? यसको सही उत्तर हो गलत। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत कञ्चनपुरबाट अविनाश राणा, स्याङ्जाबाट राजु नेपाली, बाजुराबाट दीपशिखा शाह र मोरङबाट उर्मिला राजवंशी विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने सबैजनालाई धेरै धेरै धन्यवाद र चारैजनालाई बधाई। हामी तपाईँलाई ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, प्रदेश र संघीय तहको निर्वाचन कहिले हुँदैछ? प्रश्न पुनः एकपटक, प्रदेश र संघीय तहको निर्वाचन कहिले हुँदैछ? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: यिनलाई बिसन्चो भएको नि धेरै भयो त।
1: के भयो र? यसो जान्नेलाई देखाएको भए हुन्थ्यो त।
0: यिनलाई जान्नेलाई देखाउने भन्दा पनि अर्कै समस्या भएको हो क्या। उनलाई मात्रै भन्दा नि यहाँको महिलाहरू धेरैको समस्या हो यो।
1: के पाठी घर खस्ने समस्या?
0: अँ, त्यही मैले नि डक्टरलाई देखाउन जाऊ भनेको माने होइन। अहिले त उपचार पनि हुन्छ रे भने सुन्या हो।
2: अप्ठ्यारो लागेर नगकी, गाह्रै भयो, अब त जानु पर्ला।
0: जाऊ जाऊ बेलैमा, पछि झन् गाह्रो पार्ला।
1: अनि अरू कोही आउँदैन कि के हो त आज मिटिङ?
0: आउलान् नि बिस्तारी, सबै त्यही त हो नि, आफूलाई पैसा चाहिए मात्रै तातिन्छन्, नत्र।
2: त्यो त हो। बरु निमकली दिदी, यसपालि चाहिँ मलाई पैसा चाहिन्छ है। मैले भन्न त अध्यक्षलाई पनि भनेको थिएँ।
1: अब उसलाई नै भनेको भए भइगयो नि त। के भनेदेखि मुख्य कुरा पैसा लानेहरूले फिर्ता गर्नु पर्यो।
0: सधैँ यो पैसा उठाउने लिने दिने मात्रै भो के हाम्रो समूहमा। मलाई त चित्तै परिरहेको छैन क्या निमकली दिदी।
1: काम गर्न त खोज्या हो नि, एउटा सानो भए पनि भवन बनाऊ भनेको, कोही तातिँदैन। मैले त्यत्रो झगडा गरेँ त्यसको लागि, अरूलाई वास्तै छैन।
2: त्यो त अब हाम्रो हातभन्दा बाहिरको कुरा पनि भयो। अब पालिकाले बजेट नै छैन भनेपछि के गर्नु? पैसा उठाएर बनाउन सकिने कुरा भएन।
1: बजेट नहुने भन्ने कुरा हुन्छ र? त्यो त हामीलाई भनिदिएका हुन्, कमताका छन्, नबुझ्या हो र मैले?
2: अब छैन भनेपछि झगडा गरेर मात्रै भएन। बरु दिदी, पहिले जस्तो तालिमहरूको लागि चाहिँ पहल गर्नु पर्यो। फेरि अबको पालि चाहिँ म पनि तालिममा बस्छु।
1: हुन्छ, अहिले मिटिङमा कुरा निकाल न। अब पहिले तालिममा बस भनेर भनेकै हो, तिमीले चासो दिएनौ।
2: भन्नुभएको थियो भन्न त, अब त्यो बेला त्यस्तै भयो।
1: ई मैले नि त्यही तालिम लिएरै धेर थोर अचारबाटै कमाएकी छु। सरलाले नि सिलाइ बुनाइ तालिम लिएर त्यति राम्ररी टेलर चलाएकी थिए।
0: त्यो भन्दा नि मैले भनेको यसो कहिलेकाहीँ समूहबाट भ्रमण जाउँ, यसो रमाइलो गरौँ भन्न खोजेको। उता हाम्रो माइतमा आमा समूहबाट कहाँ कहाँ घुम्न जान्छ।
1: यस्ता कुरा त पहिले पनि उठ्यायो, कहीँ जाने भनेपछि सबै पछि अट्छन्।
0: खोइ कस्ता हुने यहाँका मान्छे त, साह्रै लोभी।
1: सबैले अरूलाई त्यस्तै देख्ने हो। के भनेदेखि आफूलाई पर्दा जोनी उस्तै हो।
0: किन रिसाउनु भा दिदी? मैले तपाईँलाई भने होइन नि।
1: अब कति भयो मैले यसो एउटा नाचगानको कार्यक्रम गरौँ भनेको, कोही अघि सरेन।
0: हाम्रो दिदीमा नाचगानको रस अझै मर्या छैन है।
1: बुढी भयो र, नत्र निमकली खत्रीले के गर्थ्यो उमेरा, तिमीहरूलाई के थाहा?
2: बुढी भए पनि हाम्रै निमकली दिदीको तन्नेरीको भन्दा कमता जोस छैन है।
0: त्यो त हो दिदी, मात्रै के उत्सव पनि नाच्न गाउन भनेपछि त दिदीकै बिडो थाम्ने खालको छ।
2: हो हुन त, तर आजकल उत्सव पहिला जस्तो रमाइलो नभएको कि जस्तो मान्छु है म त।
0: बुढी दुई जिउकी भा भएर हो कि त?
2: तिमी पनि जे कुरामा नै जिस्किन्छौ। निमकली दिदी, बुढाबुढीको ठुलै झगडा भएको हो र? रमा पनि अस्ति गुनासो गर्दै थिए मसँग।
1: त्यस्तो केही भएन, अब पहिले छोरालाई टुनामुना लगाएर जे भन्यो त्यही मान्ने बनाएकी थिए। के भनेदेखि अब अहिले उसको कुरा सुन्दैनन्, मैले जे भन्यो त्यही मान्छ, अनि नाना थरी कुरा गरी हिँड्छे नि।
0: त्यस्तो के गर्नुभयो र दिदी उत्सवलाई? हामीलाई पनि सिकाइदिनु नि, लौ न, आफ्नो छोरोलाई पनि त्यस्तै नगरी भएको छैन।

0: ए, काकीलाई चामल केलाउनु कस्तो जाँगर लाग्यो?
1: पाँच सात दिनलाई पुग्ने गरी चामल केलाएर राखेपछि पकाउने बेला सजिलो भयो नि त।
0: अनि काकालाई चाहिँ के भयो आज? छिनछिनमा टोलाउनुहुन्छ।
1: ए, बुढा त कति तनाव लिँदा भने?
2: तनाव हुँदैन त, हिजोदेखि छोरो घर नै आएको छैन।
0: सगत बाबु कहाँ जानुभयो र?
2: खै त्यही तल पुष्पाको घरतिर गएर बस्या छ रे।
0: लौ, म त माझकटतिर जानुभएको होला भन्ने सोचे। त्यही तल गएर बस्नु भने के काम परेर सौगात बाबुलाई?
1: के को कामले गएर बस्या हुनु? आमा बाबुलाई घुर्की लगाएको नि, घर आउँदिन भनेर फोनसम्म पुष्पालाई गर्न लगाएको थियो।
0: किन नि?
1: हामीले कुसुमको बिहा गर्दिन लायो रे, बहिनीको बिहा नगरिदिने भनेर अडान लिएर बसेछ।
2: त्यही त

0: के गर्नु
1: किन काकी केटो चित्त बुझेन रे
2: अब केटो के कस्तो छ भनेर सोधखोज गरे भए पो चित्त बुझ्ने नबुझ्ने हुन्छ भने सोधखोज केही गरेका छैन प्यार नगरिदिने भनेपछि नगरिदिने नगरिदिने हाम्रो त केही कुरा सुन्ने नै होइन
1: सौगात बाबुले पनि त्यस्तो भनेर त कहाँ भयो र कि केटाको केही कुरो मन नपर्न पर्यो चित्त नबुझेपछि पो दिन्न भन्न पनि सुहाउँछ त
3: खालि बहिनीको बिहा गर्ने बेला भएको छैन भन्छ कति सम्झौ दिक्कै लागिसक्यो
1: कुसुम 15 वर्ष कि भइन होइन र काकी
3: हो त यही असारदेखि 15 लागेर आए
1: सौगात बाबुलाई बहिनी अझै सानै छे जस्तो लाग्यो कि क्या हो
3: त्यही त भन्छ नि
2: अब छोरीको जात एक दिन न एक दिन त बिहा गरेर पठाउनु नै छ राम्रो घरबाट कुरा आएको बेला दिन पाए ढुक्क हुन्थ्यो भने
3: अब त्यो सौगातले बिहा नगरिदिनु भन्दैन हामीले आफ्नो कर्तव्य बिर्सिनु भएर
1: त्यही त काकी
3: हद गरे बिहा गरिदिए भनेर एक दुई महिना रिसाउला अब बिस्तारै सबै ठिक हुँदै जान्छ बहिनी खुसी भएको देखेपछि रिसाएर बस्ला र
1: उमेर पुगेको बहिनीलाई बाआमाले बिहा गरेर पठाइदे भनेर रिसाउन त पाइएन है काकी सौगात बाबुले जे सोचे पनि कुसुमको बिहा गर्ने उमेर चाहिँ भयो है
3: किन नहुनु त्यसको उमेरमा मैले मिरालाई पाइसकेका थिएँ
2: इन्दो यहाँ हेर त कोदालोको बिँड यतिको लामो पारे हुन्छ
1: हुन्छ काका अलिकति मसिनो बनाइदिनु है मोटो भयो भने फेरि समाउनै अप्ठ्यारो हुन्छ
2: अब छोरी सानी छे भनेर बस्दा मिरा जसरी हिँड्दी भने के गर्नु एउटी छोरीले समाजका अगाडि नाक काटेर गइहाले अर्की पनि त्यस्तै भइदिए भने गाउँलेका अगाडि कसरी मुख देखाउनु
1: त्यो चाहिँ हो है काका सानाले ठुलाकै देखासिकी गर्ने त हुन् त्यो उमेरका केटाकेटीको मनमा के छ भन्ने थाहा नै हुन्न
3: त्यही भएर त मैले सौगातको बालाई कराएको कराइ छु त सबै कुराले साथ दिए बेला आलटाल नगरौँ भनेर
2: मैले कान्छीको बिहा नगर्ने भनेको छु र घर व्यवहार सबै सम्हाल्ने छोराको कुरा सुनेको नसुने गर्न पनि त भएन
3: चाहिने कुरा गरे भए पो सुन्नु उमेर पुगेकी छोरीको बिहा गर्न नदिएर पाइन्छ
1: बिहा गरेर अर्काको घर पठाउनु पर्ने जातलाई सधैँ आफैसँग राख्छु भनेर हुँदैन है काकी बेलैमा व्यवहारमा पार्दिहाल्नुपर्छ
3: हो नि अब हामीले कुसुम लेखापढी गरेर जागिर खाली भन्ने छैन बरु बेलैमा व्यवहारिक बनाइदियो भने ढुक्कले बस्न त पाइन्छ
1: छोरीको जातले लेखापढी गरेर जागिरै खाए पनि आखिर हुने केही होइन अन्त्यमा गएर घर व्यवहार सम्हाल्नै पर्छ
3: हो नि
2: त्यसमाथि हाम्रै कान्छी पढ्न मन पनि गर्दिन अब त्यसलाई घरमै थन्काएर राख्नुभन्दा त
1: त्यही त भन्दैछु नि मैले पनि के थाहा पढ्न छोडे भने बुवाआमाले मेरो बिहे गरिदिन्छन् भन्ने सोचेर पो पढ्न नगकिन् कि मलाई त त्यस्तै लाग्छ है काका काकी
4: होइन यो चिसो मलाई मात्र हो कि तैँले पनि फिल गरिरहेछ स्यार आयुष
5: मेरो त कुरै नगर पुरै ग्रसित हो यो चिसो भनेपछि सहनै सक्दिन
4: है त झन् लास्टै भारे जस्तो यार कि विवेक दाईको प्राण खान्छ जस्तो चिसो त नि केटा धारीले खुकुरीले च्वाट्ट काटे जस्तो काट्छ बुझिस
5: यस्तोले चिसो काट्ने भए त म उहिले खाइदिन्थेँ दाई अहिले पराठा र तात तातो सुप खाएपछि आफै ठिक हुन्छ
6: दाई दुई सेट परौठा भन्नुभयो होइन
4: हो यही राखिदिनुहोस्
6: हस्
5: अनि सुप पनि भनेको थियो त खै ल्याइदिनु भएन त
6: हेर्नु न दाई सुप त सकिएछ यो जाडोमा सबैले सुपै माग्ने
4: थै कस्तो आलु होटेल रहेछ यार झन् यहाँ सुप खान पाइन्छ भनेर भन्दै आएको त झन्
6: यो आलु होटल होइन क्या दाई परौठा होटल हो फेरि अर्कोचोटि आउँदा खाउँला नि
4: कसो अचार पनि सकिएन छ वाइफाईको पनि व्यवस्था छ लेखेको मात्रै हो कि चल्छ पनि
6: चल्छ दाई जोइन गर्नु न भोजनालयमा
4: अनि पासवर्ड
6: त्यही छ हेर्नु न
5: ए पासवर्ड हेरेछ दाई ए हो नि त नो पासवर्ड NOPASSWORD यहाँ चाहिँ क्यापिटल है दाई
4: ए खतरा पासवर्ड राखेछ त
5: क्रिएटिभिटी नि दाई सक्नु है म नि जोइन गर्छु
6: भयो दाई
4: भयो भयो
5: यहाँको पराठा चाहिँ मिठो है विवेक दाई काजु बदम हालेर बनाएको पराठा तरकारीको झोल ठेकीबाटै झिकेको दाई
4: अरू सब ठिक छ यो सुप नभएछ अलि राख्भयो क्या
5: ए यहाँ त विवेक दाई भाउजूको टिकटक पनि रहेछ त
4: को भाउजू भन्छ
5: हेर्नु न आफै कि चिन्नु भएन
4: मुला उपमाको भिडियो देखाएर चिन्नु भएन भन्छ उपमाको त म आँखाको परेला मात्रै देखेर नि चिन्छु बुझिस् भिडियो नचिन्ने कुरा हुन्छ
5: साँच्ची तपाईँहरूको सेटिङ पनि दामी छ है पुरै हिरो हिरोइन जस्तै
4: मिडल जानेपछि भइहाल्छ नि तपाईँ बोल्नै सक्दैनौँ सर
5: मलाई त के भएको दाइ आउँदैन भने साँच्ची उपमा पनि तपाईँसँग यस्तै फिदा हो कि तपाईँ मात्रै
4: किन कुनै डाउट
5: होइन सोधे मात्र
4: बिचरी पागल भाछे तिमीलाई सास फेर्ने गाह्रो हुन्छ भन्न थालिसके
5: हो है तर आज तपाईँहरूको खासै भेट भएको देख्दिनँ त
4: मान्छे नै यहाँ छैन त
5: कहाँ जानुभएछ त दाइलाई एक्लै छोडेर
4: हेटौडा गएको छ सुटिङमा बरु तेरो मुनुको के छ खबर सुना न मलाई
5: केही छैन मलाई तपाईँको जस्तो कुराकानी मिलाउन आउँदैन
4: ओहो कुरा बनाउन त खुब आउँछ है मुला घुसघुसे बरु भन् डेटिङ कि गइनस्
5: अहिलेसम्म फोन त गर्न मान्दिनँ अझ डेटिङ भन्ने त सम्झिने पानी सम्झिने मात्र हो दाइ
4: डेटिङ छैन भेटघाट छैन अनि त्यसले गर्छस् त के त मुला मुनुसँग
5: के गर्नु त्यो गफ सफ गर्ने त अनि
4: सब त के गर्न पाउँथिस् र गफ चाहिँ बाँकी नराखी गरिस् होला होइन हाँसिस् त पुरै घिजै देखाएर कुरो घत लाग्यो कि क्या हो
5: घत लाग्ने कुरा गरिस् लागिहाल्छ नि दाइ
4: गफ मात्रै पनि के गर्छ स्या यसो कहिलेकाहीँ मनै हरर र हुने खालको फोटो पनि झिका न
5: त्यो त पहिला यताबाट आफूले पठाउनु पऱ्यो रे अनि बल्ल उताबाट हुन्छ रे
4: वा रे वा पुरै कुरा गरी भ्या रहेछस् त अनि पठाइस् त
5: छैन
4: कस्तो फोटो चाहिँ मागेको रहेछ तेरो
5: त्यस्तै अलि त्यस्तै त्यस्तै फोटो के दाइ बुझ्नु न
4: केटी त खतरा भेटेको रहेछस् त अनि पठाउनु पर्दैन त मुला
5: यत्तिकै भनेको हो कि फेरि पठाएपछि के सोच्ला
4: हेर आयुष केटीहरूले प्रायः यस्तै कुरा मन पराउँछ नचिनेको मान्छेसँग त झन् एकदम सेफ फिल गर्छन् बुझिस् मैले भने मान्छस् भने उसले मागे भन्दा पनि अझै खतरा फोटो पठाइदिए अनि पो कुरा अगाडि बढ्छ
0: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ गत हप्ता सोधिएको प्रश्न थियो गर्भावस्थामा कम्तीमा कति पटक स्वास्थ्य जाँच गराउनु पर्दछ यसको सही उत्तर हो 4 पटक सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत धनकुटाबाट कल्पना मगर खोटाङबाट बबिता चामलिङ सुनसरीबाट एडमन पराजुली र चितवनबाट पारस मोक्तान तामाङ विजयी हुनुभएको छ तपाईहरू सबैजनालाई धेरै धेरै बधाई तपाईले रु 200 रिचार्ज जित्नु भएको छ अब यो हप्ताको लागि प्रश्न रहेको छ आयुषलाई पटक पटक कसले म्यासेज पठाइरहेको छ प्रश्न फेरि एकपटक आयुषलाई पटक पटक कसले म्यासेज पठाइरहेको छ
7: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013456667 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ रेडियो नाटक रोपे गुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार सुरुमा 2 त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ हवस् त रोपेगुना फलको अर्को अङ्कमा भेटौँला नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 71
2: एकछिन पछि त यो बेडलाई कचक कचक पार्ने होला है
3: यस बेलासम्म मान्छे त आएकै छैन के पार्ने भन्छस् त आज पनि पहिले जस्तै लास्टमा त्यसै फर्किन त हुन्न नि
2: ए आउँछे हो आउँछे अब आयुषले बोलाएपछि डिम्पल नआउने हुन्छ त यस्तो राम्रो हिरो छाडेर अन्त कहाँ जान्छ त्यो
3: अनि घण्टाको हिसाबमा कोठा ल्याऊ काम भइहाल्छ भने होइन एक घण्टा बित्नु थाल्यो पुरै समय बित्दासम्म पनि आएन भने
2: आएन भने तल काउन्टरमा जाने फेरि दुई घण्टा थप्ने पैसा तिर्ने आउने त चिन्ता नगर्न तेरो साथी छँदैछ त यहाँ
3: त्यो पैसा मात्रै थप्दै बस्दै गर्नु त होला नि
2: ए अझै एक घण्टा छ कि किन आत्तिको त अहिले डिम्पल आएपछि तिन मिनटमै कार्यक्रम सकिहाल्ने होला बेकार आतिन्छ भने बरु फोन गरेर एउटा अर्को साथी पनि लिएर आऊ भन्न
3: यहाँ फोन उठाएर आफै आउँछु भन्दै त कति अन्त साथी ल्याउने कुरा पो गर्छ
2: हो आयुष
3: के भयो फेरि
2: आखिर त्यो तेरो गर्लफ्रेन्ड पनि होइन क्यारे कि टु इन वान गर्ने हो तँलाई पनि खर्च कम पर्छ क्यारे
3: ल मुला होइन आज त किन यस्तो कुरा गरिरहेको छ
2: म नि हल्का रमाइलो गरौँ भनेर नि मिलाइदिएन
3: तेरि वेटर बोयलाई बोला नि त अटो चढेर एकैछिनमा आइहाल्छ नि
2: त्यसलाई बोलाएर कि फेरि झापड खानु छ र
3: तँ त्यस्तै छस् त जोसँग बोल्यो उसीसँग झापड खान्छस्
2: तँ पनि केही फरक छैनस् धन्न कहाँबाट डिम्पल फेला परिस र मात्रै
3: ए ओए चुलाक चुलाक डिम्पलको फोन आइरह
2: ए ल ल मिलाएर कुरा गर है मेरो लागि पनि कोही छ भने ल्याऊ भन है
3: हेलो डिम्पल म यतै होटेलमै कहाँ हो तिमी ए ल ल तिमी त्यहाँ काउन्टर अगाडि बस्दै गर म माथिबाट आउँछु है ल ल ल
2: आइसक्यो रहेछ
3: त पछाडिबाट निस्के उसले थाहा नपाउने गरी म उसलाई लिएर आउँछु
2: ल ल नडराई बस म छु
3: अनि आफ्नो ड्युटी राम्रोसँग गरेस् न फेरि पुलिस आयो भने सिग्नल गरिहालेस् है नभए मिस कल दिने हुन्छ म थाहा पाइहाल्छु
2: अनि हेलमेट ल्याएछस् कि छैनस् त
3: के हेलमेट भन्छ
2: लगाउनु पर्दैन हेलमेट के
4: कन्डम भन्या
3: छैन त्यस्तो चाहिँदैन के त्यस्तो लगाएर रियल फिल आउँदैन
2: यत्रो खर्च गरेको छस् ल अहिले त्यो डिम्पलले त्यो नभई हुँदैन भन्यो भने क्यार छस्

0: होइन, यो लामखुट्टे पनि कति आउँछन् भने लज्जा तलाई कति खान्छ सरकारको रगत। यी लामखुट्टेहरू पहिला पहिला विलासनगरतिर गर्मी हुने ठाउँमा मात्र देखिन्थे, अहिले त यी माझकोटमै के भयो। यसो हेर्दाखेरि त आमा, कुन दिन चङ्खेलीका टुप्पोमै पुग्छन् यी साँडाहरू।
1: मच्छेड चङ्खेलीका चुचुनामा पुग्ने त कुन नि। उता हेर, तेरो छोरो चाहिँ रेलिङमाथि पुगिसक्यो।
0: बाबु के गरेको त्यस्तो, त्यहाँबाट खच्छ फेरि तिम्रो ढाड भाँचिन्छ। यता
2: लड्दिन म, यो भन्दा नि स्कुलमा कस डेन्जर डेन्जर ठाउँमा जान्छु।
1: अरू चाहिँ स्कुल पढ्न जान्छन् के रे, के भनेदेखि त चाहिँ यस्तै बाँदर जस्तै चटक देखाउन त जान्छस् नि।
3: रमा, ए आमा सुन्नुहोस् न।
1: होइन, के उल्का गरिस् र, बाह्र हात उफ्रेको छस् त।
3: के भएन भन्नु न, छोरी पूर्णिकाले मलाई बोलाए नि, टक्क लाएर कस्तरी बाबा भने कि आज।
0: यी हो र,
1: म त के न होला भनेको।
3: के न त हो नि, छोरीले पहिलो पटक मलाई बाबा भनेर बोलाए, सुन्ने सन्देश।
2: मलाई पनि अस्ति नै दादा भनेको नि बहिनीले।
1: ए हो, तिमीहरूलाई भन्दा पहिले मलाई त आमा आमा भनेर बोलाइसकी।
3: ए हो र भने।
0: मलाई पनि मम्मा मम्मा भन्छ त।
3: झन् क्या दङ्ग परेर छोरीले पहिलो पटक बाबा भनेको कुरा सुनाउँछ भनेको, सबैले उडिरहेछन् मलाई। अब हुँदा हुँदा यो सन्देशको समेत उडिरहेछ त।
0: उडाएको होइन कि उत्सव, अब छोरीको बोल्ने बेला भएको छ। अलिअलि हाहा हु गरेको कुरालाई तिमीले छोरीले बोलाए जस्तो ठानेको हो कि। होइन छोरी,
1: उसो भए फेरि भन्न लगा न त। खै खै भन्न लगा त।
4: ल ल ल ल, मेरी छोली बाबा भन्दै फेरि एकपटक। यिनीहरूले पत्याएन नि मेरो कुरा, तिमी आफै सुनाइदेऊ त छोरी। बोल्दैऊ न छोरी। ल ल ल ल ल ल, बोल्दैन त फेरि छोरी। बुढीका
3: सानीले त कसैको अनुहार पनि हेर्दिन, अनि आवाज आएतिर पनि रेस्पोन्स नै गर्दिन। आमा, छोरीले कसैको अनुहार पनि चिने जस्तो गरेर हेर्दै हेर्दिन भने किन होला।
1: नत्र अहिले नै बोल्ने, दोहोरो कुराकानी गर्ने, अनुहार चिन्ने हुन्छ त यसका कुरा पनि।
3: तैपनि दिनदिनै देखिरहने अनुहार त चिन्ने, हेरेर फिस हाँस्ने बेला त भयो नि, होइन र भने। यो त हाँस्दा कता हो कता टाढा मात्रै हेर्छ भने। छोरी
4: पूर्णिका टक्क लाएर बाबा भन त।
0: त्यही भएर मैले एकचोटि देखाउने कि भनेको थिएँ, मेरो कुरा नसुन्ने कसैले।
1: बिस्तारै हेर्छन् के, कुकुरका छाउराकै आँखा खुल्न त महिना दिन लाग्छ, मान्छे बच्चाले पनि मान्छे चिन्न त लाग्छ नि केही टाइम त।
3: तैपनि बाबा भनेर पलक पुलक हेर्नु पर्ने नि आमा।
4: छोली यता हेर त छानु, बाबा भन त छोली।
1: तेरो कुरा अनुसार त बाबा मात्र होइन, के भनेदेखि फररर बोलेर मामा माओली हजुरबा माओली हजुरआमा मोहन ठुलाबा खुसबु दिदी सबै भनिसक्नु पर्ने होला होइन।
3: अरे सबै भनी कहाँ भने त, मैले बाबा भने पो भनेको त। टक्क लाएर अहिले एकछिनमा फेरि भन्छे, सुन्नु होला न
4: है छोले।
1: ल ल भन्छे भन्छे। ऊ अर्को ताल हेर्न फेरि त्यहाँ।
3: ओ सन्देश, त्यो नचला त,
2: गर्मी भएर हावा लगाएको के।
0: गर्मी भयो, लैआउ म हम्किदिन्छु नि मेरो छोरालाई। यता आऊ त बाबु।
1: जिउमा हजारवटा चोर कमिलाले टोके जस्तो कति छुकछुक गरेको हो के।
3: ओहो हत्तेरिका, आँगै भरि
0: के भयो।
3: के हुनु नि, छोरीले सुसु गर्दी लौ समाउ।
1: हो त्यही भएर त म भन्छु नि, यो छोरा मान्छेको कामै होइन, अर्काको काममा हात हाल्दैमा हुन्छ, गुमु तर्काउन जान्नु परेन।
3: रमा लाउन समाउ भने छोरीलाई, लुगा फेर्दै छिटो। जम्मै जीवैभरि अरे शिव,
0: अघिसम्म त मेरी छोरीले बाबा भनी भनेर तिन बित्ता उफ्रेका थियो त, यति लुगा फेरिदिन सक्दैनौ।
1: त्यही त, अब बाउले गुमु छोरेर बस्छ अनि त चाहिँ उपर खुट्टी लाएर बस जैरे।
0: छोरी मेरो मात्र होइन उसको पनि हो क्यारे, यति लुगा फेरिदिँदा चाहिँ के बिग्रिन्छ र आमा। छोराले गर्दा चित्त दुख्छ भने कि सबै आफै गर्नुहोस्।
5: बोल्तोको पानीले आँखा सङ्कै यस्तो दुई थोरा मात्रै आयो।
6: रामकाजीले चट्न मिल्ने हो यार, बियरको बोतलभित्र नै जिब्रो घुसाएर चाट्थ्यो होला है हरिस।
5: त्यस्तो चाहिँ होइन ल, बाबु जस्तो छस् नि त्यस्तोले पनि त्यस्तै ठान्छ कि
7: हे। के बोतल काट्ने कुरामा झगडा गरेर, हात त बियरले नुहाए पनि पुग्छ बुझिस केटा। अझै चौचौको कार्टुनभित्रको बियर झिक् त
5: उकाएर राखेको रहेछ त, मलाई किन सक्यो भनिस्।
8: तँलाई सक्यो नभनेको पो, अहिलेसम्म तेरो हालत हेर्न नहुने भइसक्थ्यो। कुन चाहिँ खाडा तान टाङ लाइसक्थ्यो होइन तारी
7: हो। पोहोर तिहारमा देउसी खेल्न जाँदा जस्तै हुन्थ्यो फेरि।
5: फर्स्ट टाइम खाँदाखेरि त्यस्तो भइहाल्छ नि अब।
7: फर्स्ट टाइम खाएर होइन त सालेले गति छाडेर त्यस्तो भएको। खोइ हामीले आजसम्म जति नै झ्याप भए पनि तैँले जस्तो पानीमा पिसाब फेरा छैन।
5: खासमा यो खानै नहुने चिज हो के, खानै नहुने।
8: खाना त मिल्दै मिल्दैन नि, पिउने हो केटा हो। ल केटाहरू मौज गर्ने है त, रु रु सबैले एकैपल्ट खोल्ने है त। एक दुई तिन, सोनाम दाईको बिहा त हामीलाई पो लाग्यो है यार।
7: बिहा जोसुकैको होस्, हामीले मौज गर्न पाए भइहाल्यो नि भने त अझै
8: ठिक्क भनिस् तैले।
7: ल चियर्स है केटा।
8: बल्ल नाच्ने खालको गीत बजे
7: यार। अझै त डान्स बबा राम्रो गर्छस्।
8: हरिस्तलाई आफ्नै दाइको सालीसँग रामकाजीको वर्णन गर्न लागिसकेका छ भन्ने चाहिँ तँलाई थाहा छ कि छैन?
7: ओए साँच्ची हो
5: प्रोसेस नै चल्दैछ यार।
7: मलाई भन्दैन उसलाई
5: पुरै भनिहाल्छु नि, किन टेन्सन लिन्छस्? बरु तेरो सुना, त्यो कुसुमा कस्तो चल्दैछ तेरो?
8: यसले के भन्न पर्छ र, हाम्रो हिरोको लभ स्टोरी त फिल्मको जति फेमस छ होइन त हरिस?
7: त्यो त हिरो हो।
5: यसलाई के हिरो हिरो भनेर चढाउँछ यार? यो हिरो भइदिएको भए अहिलेसम्म त्यो हिरोइनले आफ्नो भनेको छ। हेर केटा हरिस, आफूलाई फिल्मको हिरो मात्रै ठानेर पुग्दैन के, काम पनि हिरोको जस्तै गर्नु पर्यो नि, सक्दैनस्? मलाई नकरा भनेर हुन्छ? अस्ति त्यो नवीनले कुसुम कर्कैसँग बिहा हुन लागेको छ भन्दै त अब यहाँ हिरो भनेर बस्दा कुसुमलाई अर्कैले त्यता उडाइदिएला है केटा, याद गर।
7: कुरा नगर रामकाजी, त्यस्तो त म कुनै पनि हातमा हुनै दिँदैन बुझिस्।
8: के गर्छस्
7: हे आक्तिमहरू, कुसुमलाई भगाएर बे गर्न सकिन भने मेरो नाम पनि हरि छैन। ल
5: हेरौँला, हामी पनि हेरौँ।
3: कसलाई भगाएर बिहे गरे रे
7: दाई? कसलाई पनि होइन।
3: मैले तँलाई धेरैचोटि भनिसकेँ हरिस, कुसुमको बारेमा नचाहिने कुरा गर्दैन हिँड भनेर।
7: मैले के नचाहिने कुरा अरे, त्यतिकै गराउन आउँछ?
3: हेर हरिस, तैँले भर्खर साथीहरूसँग कुसुमको बारेमा के कुरा गरिस् भन्ने मैले सबै सुनिसकेँ।
7: सुने के त, नभएको कुरा गरे हो
8: हरिस। चुप लाग्,
7: म किन चुप लाग्ने?
3: वर्ता नबोले हरिस।
7: मैले जान सुतालाई कुसुमको रेस्पेक्ट गर्ने, यसले मलाई लडाए
8: हरिस छोड्दैन भयो के
7: छोड्छु त्यसलाई। आज तैँले मलाई ढकाली छैन सौगाते,
8: के गर्छ?
7: दुई चार दिनमा हेरिराख्न, तर मेरो खुट्टा ढोक्ने बनाएन छोरी। मेरो नाम हरिस मगर होइन।
9: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
10: गत हप्ता सोधेको प्रश्न थियो, उत्सवकी साली रंगमतीको विवाह कोसँग भएको हो? यसको सही उत्तर हो हिक्मत। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत काठमाडौँबाट सुलभ घिमिरे, डडेलधुराबाट राजेन्द्र बिक, उदयपुरबाट विपना परियार र दाङबाट गीता मगर विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा रु 200 बराबरको रिचार्ज पठाउनेछौँ। अब यो हप्ताको प्रश्न रहेको छ, बालबालिकालाई अनुशासन सिकाउने नाममा के दिनु हुँदैन? क माया, ख दण्ड सजाय। प्रश्न फेरि एकपटक, बालबालिकालाई अनुशासन सिकाउने नाममा के दिनु हुँदैन? क माया, ख दण्ड सजाय।
11: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 11।
2: यहाँको चिया चाहिँ जहाँ गए पनि सम्झिराख्ने हुन्छ है रोजिना।
3: तिमीलाई त जहाँ गए त्यहीँ राम्रो भइहाल्छ नि। अस्ति त कलेज छेउको चिया पसलमा पनि यहाँको चिया त कस्तो मिठो भन्दै थियो त।
2: छैन त अनि
3: ल भन त, यहाँ चिया पसलमा किन बोलाएको तिमीले?
2: ल चिया पसलमा किन बोलाउँछन्? चिया खान नि।
3: अन्त कहीँ नभए जस्तो, जहाँ अब चिया खान पनि यति टाढा हुनुपर्छ त?
2: तिमी पनि बजार आएको छु भन्यौ, त्यही भएर यतै नजिक पर्ला भनेर।
3: अनि तिम्रो
2: कस्तो भन त के भन्दै थियो?
3: अनि तिम्रो हालचाल के छ सुनाऊ भनेको। अनि क्रिकेट कस्तो चल्दैछ त?
2: राम्रै भइरहेछ, प्र्याक्टिस गइङ अन।
3: गुड गुड गुड। ए अनि बधाई छ है, खुसबुले पनि खुब तारिफ गर्दै थियो तिम्रो गेमको। अझ त क्या दामी दामी सर्ट हान्न थालेछ अरे त।
2: अब अर्को हप्ता एउटा म्याच हुँदैछ, हेर्न आऊ न।
3: हेर मिल्यो भने आउँला।
2: कस्तो मिल्यो भने नि?
3: अब त्यतिका समय कलेज छुटिसक्यो, एक्जाम पनि आउन थालिसक्यो, अनि पढ्नु परेन त।
2: त्यो त पर्यो। अनि अहिले त तिम्रो खुट्टा ठिक छ नि?
3: अहिले त ठिकै छ, कहिलेकाहीँ चाहिँ अलिअलि दुखिरहेको हुन्छ। यहाँ हेर न, अझै ब्यान्डेज लगाइरहेको छु।
2: तिमी कहिले फुल्ली ठिक हुन्छ होला है, कति गेमहरू खेल्न पाएनौ।
3: तर अझै केही समय खेल्दिन होला म त। कसको फोन हो? उठाउँदा भइहाल्छ त।
2: होइन त्यो चाहिने फोन होइन।
3: के म भएपछि चाहिँ उठाउन नमिल्ने फोन हो?
2: ए त्यस्तो होइन।
3: के थाहा, हुन पनि सक्छ नि, केटीहरूको फोन भए पनि उठाएर आनन्दसँग गफ गर्दा हुन्छ है, म त माइन्ड गर्दिन नि फेरि।
2: तिमीले भने जस्तो होइन क्या, यो विवेकको फोन हो।
3: अब बहाना बनाउनु पर्छ त विवेकको फोन भनेर।
2: हो के कसम।
3: अनि विवेकको फोन पनि उठाउनु किन यति गाह्रो छ तिमीलाई?
2: उठाएर पनि के गर्ने, तनाव मात्रै गर्छ
3: भनेको।
2: फोन उठाउनु पर्छ, सुरुमै आइज सुटिङ जाम भन्छ, आफूलाई झ्याउ लाग्छ। अनि
3: लो किन नि सुटिङमा चाहिँ विवेकले फिल्म खेल्न थाल्यो र?
2: कसले फिल्म खेलाउँछ र त्यसलाई फिल्म खेल्नलाई? फिल्म खेल्नलाई त चान्स पनि पाउनु पर्यो नि।
3: अनि किन त फेरि सुटिङमा चाहिँ जानुपर्ने?
2: त्यहाँ एउटी मोडलसँग चक्कर चलेछ अरे के, दोरी डान्स वालीसँग।
3: ए त्यस्तो पो?
2: त्यही भएर मलाई दिक्क पारेछ भने।
3: अनि जाने नि त, आफूले पनि खोज्दा भइहाल्यो।
2: मैले त्यस्तो गरौँला जस्तो लाग्छ तिमीलाई?
3: के थाहा, भित्रभित्र पुरै सेटिङ मिलाएको होला।
2: छैन यार त्यस्तो, कसम छैन, आफूलाई त त्यस्तो सेटिङ सेटिङ केही मिलाउन आउँदैन।
3: सङ्गत त त्यस्तैको छ।
2: त्यस्तो पनि छैन है विवेक दाई।
3: छ कि छैन त्यो त हामीलाई पनि मजाले थाहा छ, हुन त के सबै केटाहरू उस्तै त हुन् नि।
2: त्यो चाहिँ के भने नि फेरि?
3: केही होइन, केटाहरू को चाहिँ कम छन् र भनेको नि।
2: सबैलाई चाहिँ नभन है, म चाहिँ त्यस्तो छैन।
3: के थाहा,
2: तिमीलाई मेरो विश्वास लाग्दैन?
3: खै अब लाग्छ भन्नु कि लाग्दैन भन्नु।
2: किन नि?
3: ल एउटा कुरा नराटी भन त आयुष।
2: के कुरा?
3: तिमीले कलेजमा साथीहरूसँग मेरो बारेमा केही कुरा गरेको थियो।
2: कस्तो कुरा?
3: त्यही रोजिना त मेरो गर्लफ्रेन्ड हो भन्दै हिँडेको छ अरे त।
2: ल कसले भनेको? मैले त्यस्तो केही पनि भनेको छैन है रोजिना।
3: खै अब मलाई मेरो साथीहरूले सुनाए, मैले त्यही भएर तिमीलाई सोधेको।
2: उनीहरूले आफैले कुरा बनाएर भने होला अनि
3: नभनेको भए त ठिकै छ, नत्र चाहिँ।
2: ल मैले भनेको भए के गर्थ्यो?
3: म तिमीसँग जिन्दगी पनि बोल्दिन थिएँ
2: रोजिना। यो कुरा छ नि, यो हल्ला मात्रै नभएर मैले तिमीलाई साँच्चीको मन पराएको रहेछु भने चाहिँ।
4: कठैदैन कर्णले घुमाउरो पर्यो लोरी बगाउँदैन।
5: यति काम गर्दा ज्यान थाकेर फत्रक्कै, बुढेसकालले छोए जस्तो छन् होइन?
6: तिमी म भन्दा दुई चार वर्षले त जेठी छौ नि दिदी, के को बुढेसकालले सुन्छ अहिले नै?
5: पचास कटेसी नि तरुनी छु भन्यो होली, गालामा यता गर्ने साथ उता गर्ने साथ ठाउँमा चाउरी देखिन्छ।
6: गाला चौरी परेर केही हुन्न दिदी, मना पर्नु भएन, कुरो त्यति हो।
5: देखेछु बेला बेला मना पलाएको कुरा पनि।
6: के भन्छौ?
5: बुढा बाहिरबाट आउने बित्तिकै ए मेरी नैन तिमी बिना जिन्दगी केही छैन भनेर मसेको नदेख्या हो र?
6: सबै कुरो चियो गर्छौ कि क्या हो दिदी?
5: आँगन जोडेको घर भएपछि के को चियो गर्नुपर्छ र? देखिहालिन्छ नि छर्लङ्ग।
6: या दिदी पनि यसपालि गोलभेडा राम्रो फल्या रहेछ है दिदी।
5: अँ राम्रै छ, हेर न पाक्न थालेछन्। यसपालि त काउली पनि लाउँ कि भनेको, कस्तो हुने हो?
7: के गर्नु, काम एउटै नगर्ने, जहिले पनि यस्तै गरेछ यस्तै गरेछ।
6: ओहो पुरै रातो पिरो भएर आउनु भएको छ नि निम्कली दिदी, झगडै गरेर आउनु भयो कि के हो?
7: गर्नुपर्ने ठाउँमा त गर्न नि पर्यो नि, अब चुप्प लागेर हुन्छ?
5: के भएर निम्कली दिदी,
7: के हुनु नि? बजेट जति खर्लप्पै दुई नम्बर वडामा खने आएछन्।
5: हाम्रो वडामा बोल्ने खोजी खबर गर्ने कोही छैन, आफ्नो दुःख छँदैछ।
7: आमा समूहको भवन बनाउने बजेटका बारेमा त्यत्र कुरा गरे होइन हामीले, बजेट नै पो छुट्याएको रहेनछ त तिनीहरूका राजनीति, मैले नबुझेकी हुँ र?
6: अनि अस्ति नै त हुन्छ भनेको थियो त होइन र? केही भन्नु भएन?
7: बाँकी राख्छु तिनलाई, भर्खरै वडा अध्यक्षसँग शालिक चोकमा चरचरी बाजेर आएकी हुँ।
5: के भने त अध्यक्षले?
7: यसपालि यस्तै भयो, अर्को पालि मिलाम्ला रे, मैले पनि बजार थर्कने गरी झपारे।
5: भन्न त बाँकी राख्नुहुन्न निम्कली दिदीले।
7: त्यही भएर त सबैको अगाडि मै नजाती हुन्छु नि, मलाई त दिक्क लागिरहेछ यो समूह समूहमा नि बस्दिनँ म अब, उपाध्यक्ष पद दिएका छन् काम न काजको।
6: छोड्ने विचार गर्नु भएको त होइन नि?
7: बसेर नि के गर्नु, ए के भनिदिएको नि, जमाना निम्कली खत्री भनेपछि टोलै थर्किन्थ्यो, अहिलेका मान्छेले गर्नै छोडे।
5: सधैँ उस्तै त कहाँ हुन्छ र दिदी, अब बुढेसकाल पनि लाग्यो, अब बैसा जस्तो जोस कहाँ आउँछ र सधैँ?
7: कोही भन्दा कम छैन अहिले पनि, परि आए जे नि गर्न सक्छु भन्ने छ के?
6: त्यो त गर्नुहुन्छ, देखिरहेकै कुरो हो नि।
5: त्यही त, एक्लैले त्यत्रो घर व्यवहार धानेर पनि अचार बनाएर बेच्न भ्याउनु भएको छ, छोरा बुहारले केही सघाउने होइन दिदीलाई?
6: ए साँची दिदी, त्यस्तो गर्दा पनि तपाईँको बुहारी रमाले जागिर छोडिन है?
7: छोडिन, छोरो नै उस्तै भएपछि के लाग्छ र?
6: उत्सवले त आफ्नो आमाको दुःख देख्नु पर्ने हो के?
7: देख्यो दुःख, उसकी बुढी भएपछि मलाई गन्छ?
5: ए साँची अनि उत्सव फेरि बाहिर जान लाग्यो हो र? गाउँमा त त्यस्तै हल्ला छ त।
7: ए मान्छेलाई जे भन्दै नि भएको छ।
6: अस्ति मैले उत्सवलाई भेट्दा नि निम्म परेको देखेको थिएँ, केही खटपट भाव र घरमा, नत्र त्यस्तो फुर्तिलो मान्छे।
7: सब त्यही हाकिमनीले गर्दा हो, बुहारी गतिलो नभएपछि छोरोले दुःख पाउँछ भनेर भन्थे हो रहेछ।
6: कसै कसैको ग्रह नै त्यस्तै हुन्छ क्या दिदी।
5: ग्रह भन्दा पनि यसो कुरा सुन्दा त मलाई उत्सवलाई टुना मुना पो लाएको हो कि जस्तो लाग्यो है दिदी।
7: जो जोले जे जे लगाएको भए पनि अब यो निम्कली चुप लागेर बस्दिन, तिमीहरू हेर्दै जाऊ।

0: के गर्ला हँ कुसुम, किन उता फर्केको?
1: कपाल अड्के रे सर।
0: कपाल अड्किएको हो कि अर्काको सार्न लायो? गौरी, आफ्नो कापी सबै लेख। ओए रामगाजी, अगाडि
2: पानी छ कि भनेर हेरे सर।
0: हप्ताभरिलाई पुग्ने पानी आजै खान्छस् कि क्या? खन्चन, त्यो पानीको जग्गा त ल्याउ ल। पानी
1: सर, थप कापी दिनु न।
0: ए गौरी, ओ है ल।
3: ओइ गौरी, के भो? क्वेसन नम्बर 3 को एन्सर देखान
1: पक्ने एकछिन, म अहिले सकेर देखाउँछु कि।
3: अहिले नै देखानु सर, पछाडि खा बेला।
1: हे पक्न लेख्दैछु कि कस्तो, अहिले बिर्सिन्छ फेरि मैले पनि।
3: कति नम्बरको लेख्या?
1: 6 नम्बर।
3: कापी यता फर्का त म सार्छु, फर्कान छिटो।
0: के भइरहेछ त्यहाँ गौरी कुसुम?
4: केही होइन सर।
0: हे कुसुम, तिमीले भित्रतिर सर त, मुख्य कुरो घरमा पढेर आउनु छैन, यहाँ कक्षामा हल्ला गरे बस्यो। हे रामकाजी, तँलाई फेरि तिर्ख लाग्यो?
2: होइन सर, गनायो। कसले नराम्रो छोड्यो?
0: लेख्नमा ध्यान दे, त्यहाँ पढ्ने बेलामा गुच्चा खाएर बस्यो, अहिले बढी कुरा।
2: गुच्चा होइन सर, फुटबल सर, फुटबललाई पनि गुच्चा देखिदिने।
0: बढ्त कुरा होइन त्यहाँ, पढ्नु सोड्नु छैन।
2: पढ्न त पढ्यो हो कि सर, लेख्न मात्र नआएको, साइन्स भएर मात्र हो, नत्र अरू विषय भइदिएको भए त।
0: मैले नचिने र तँलाई, फुरी फुरी लेख।
1: सर, म टोइलेट जान्छु नि।
0: हुन्छ, ज कुसुम, क्वेसनमा त साह्रै हो कि मुख्य कुरो एन्सर नै लेखिरहेछ?
4: एन्सर नै लेखेको छु सर।
0: ठिक छ ठिक छ, फेरि एन्सरको ठाउँमा कविता पो लेखिया हो कि भनेर नि। कति बोलिरहेको यिनीहरू?
4: सर, म टोइलेट जाउँ?
0: अनि अघि आएन तिमी, पर्दैन।
4: प्लिज सर, गाह्रो भइसक्यो कि।
0: त्यसो भने कपी बुझाएर जाऊ। खै कपी देऊ।
4: भयो सर, लेखिसकेकै छैन।
2: ओहो, फेरि गरा, कसले छोडेको छोडेछ आज? बदम खाएर आयो क्या हो केटाहरूले?
0: किन हाँसिरहेको छ तिम्रो? ओए रामकाजी, कापी दे तर, छिटो गर।
2: सरी सर, लास्ट चान्स, औधे म हल्ला गरिदिन्छु सर, खुरु खुरु लेख्छु।
0: त्यसो भए दुवै कानसम्म त 10 मिनट उभिरा।
2: प्लिज सर।
0: ओए, तँलाई कानसम्म भनेको हो कि नाक?
2: सर, गनाइरहेछ कि अहिलेसम्म?
0: अब व्रत बोलिस् भने घर पठाइदिन्छ तँलाई त्यहाँ। खुरखर लेख, ध्यान दिएर लेख है सबैजना, त्यहाँ हल्ला गर्ने होइन।
3: तैँले क्वेसन नम्बर 4 लेखिस्?
1: लेख्न त लेखे, तर केही मिला छैन मेरो, जे पाइदि ल्याएछु।
3: एकपटक देखान
1: मिल्दैन के?
4: सर बाहिर गएको बेलामा देखान छिट्टो कन्चन।
1: ल, के देखाउने खै? केही त ल्याएको छैन।
4: आम्मा, यत्रो लिएर के ल्याएको छैन भन्छे? कस्तो चुच्ची, पक्कै म सार्छु।
1: कहाँ, म यत्तिकै बस्नु कि क्या? तँलाई देखाएर मसँग छिर्छ त्यही सार।
4: आफू कस्तो छुपाहरू जस्तो रहेछ यो त, भो मलाई त डर लाग्छ।
1: ला, कपी मुनि राख, अनि नदेख्ने गरी सार, केही नै हुन्न।
4: ल खैदिन त।
0: एकछिन बाहिर के गएको थिएँ, फेरि अल्ला सुरु भइसक्यो। कुसुम, त तिम्रो कापी मुनि के हो? खै त्यो कापी मा देऊ। एकदम
4: सर, सरी, खासमा
0: अब मलाई केही सुन्नु छैन, चुप्प लागेर खुरुक्क घर जाने।
5: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, नाटकमा भविष्यमा कवि बन्न चाहने पात्र को हुन्? यसको सही उत्तर हो कुसुम। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत अछामबाट दीपक परियार, कञ्चनपुरबाट हिना बोहरा, कैलालीबाट देवेन्द्र धामी र बर्दियाबाट शान्ति थारू विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँहरूले रु 200 को रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, विलासनगरका आयुष र खुसबु कुन खेल खेल्न मन पराउँछन्? प्रश्न पुनः एकपटक, विलासनगरका आयुष र खुसबु कुन खेल खेल्न मन पराउँछन्? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013456 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 मा फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार शुरूमा 2 त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपे गुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 16।
2: आमा म यो लैजान्छु।
3: ए नलै त भने ल खुट्टाएर छोडिस होइन तँलाई लजा जति भने नि नटेर्ने नचल भनौ नचल भनौ चलिया छ चलिया छ होइन बिताइ पनि कति साह्रो गर्न सक्या भने
4: के भयो आमा
3: के कहाँ लड्नु लडाएर मरौ नि अचारको सिसी फुटाएर के भनेदेखि सिपाले गोब्ला क्या भुइँमा आँखा हेर
4: हत्तेरी
3: फुट्छ बाबु नचला भन्यो भन्ने होइन
2: हजुर आमाले मलाई फिट्छु भयो
4: हेरो दामै बसेछ नि यस्तोले त नहानेको भयो हुन्थ्यो नि आमा
3: के गर्नुपर्छ कसो गर्नुपर्छ हामीलाई राम्रोसँग थाहा छ नसिका तैँले खुरुक्क त्यहाँ फुटेका सिसा उठा बच्चालाई तहमा राख्न सकेन भने पछि दुःख दिन्छन्
4: तलाउने भन्दैमा यसरी मर्ने गरी हान्नु त भएन नि आमा धन्न सिसाले खुट्टा काटिनेछ सन्देशको
3: कतिचोटि भने मैले नचला बाबु फुट्छ भन्यो मरे मान्ने होइन हेर त सत्यानाश नै गर्यो नि यसले
4: सधैँ चक्चक गरिरहनु पर्छ है तिमीलाई नि ल ल ल भयो भयो भयो नरौ नरौ नरौ बाबु नरौ ल ल ल ल
3: अहिले फुल फुल्याउ पछि टाउका टेक्दा थाहा पाउँछ बच्चालाई कसै न कसैको डर हुनुपर्छ
4: ल माथि जाऊ बाबु अब नाना लगाएर जोयसी दिदीसँग स्कुल जानुपर्छ है ल जाऊ
2: हुन्छ
3: आफूलाई एकछिन फुर्सद छैन त्यसमाथि यसरी काम बढाइदिन्छ के भनेदेखि यहाँ आफूलाई फेरि धाड कडकर खाएर चल्न भएको छैन
4: भयो नि आमा छोडिदिनु न म उठाइहाल्छु नि
3: एकछिन गरेर भयो सधैँ दिनभरि कम्ता सताउँदैन यसले मलाई
4: बच्चा हो कहाँ जाओस् त आमा बाउसाईले हेर्दै नि हुने हो आफूलाई अफिस नगइने भएन
3: के लछार पाटो लाछ र तैँले अफिस अफिस गरेर जा अब आठवटा हजारले एक छेउ नि पुग्दैन सबै मैले नि गर्नु पर्या छ कुरा गर्छ
4: घरै बसेर पो के गर्ने आमा जागिर गरे त कमसेकम यसो आफ्नो खर्च बर्चको लागि भयो नि अर्को मुख ताक्नु परेन नि
3: त्यस्तो नाथे काम गर्नु भन्दा त घरमा बस्नु नै बेस घर घर भिखारी चाहिँ पैसा उठाउन हिँडेको छ भएको इज्जत पनि फालेको छ यसले
4: फाइनेन्सको काम नै त्यस्तै त हुने आमा
3: भो भो नसिका धेरै बोले धेरै हुन्छ खाए तुरिन्छ मैले तँलाई जागिर नगर भनेको पनि यही कारण हो
4: अब म के गर्नु त आमा भन्नु त
5: किन हल्ला गरे हो रामा के भयो
4: कसैले हल्ला गरेको छैन
5: आमा के भएर
3: तेरी बुढीलाई सोध खालि जुरुक जुरुक मात्रै गर्छ भने टेर्ने होइन
4: के टेरेकी छैन र आमा मैले
5: रमा आमासँग मुखमुख नलगा त तिमी
4: के मुखमुखै लगाइछु र म सत्य एउटै कुरामा किचकिच गर्नुहुन्छ हामीलाई पनि चित्त दुख्छ नि
3: त्यही त तेरै मात्र दुख्ने रहेछ चित्त होइन अबदेखि म केही भन्दिनँ जे जे मन लाग्छ गर जहाँ जहाँ जानु मन लाग्छ जा तर तेरो छोरालाई पनि लिएर जा अबदेखि म त्यसलाई हेरेर बस्न सक्दिनँ यहाँ
5: आमा के भा हो कि हाम्रो घरको चालामाला म त केही पनि बुझ्न सक्दिनँ
4: अरूको घरमा केही गर्न खोज्दा साथ दिन्छन् हाम्रोमा चाहिँ
5: रमा रमा तिमी पनि नरो फेर के भयो तिमीलाई भन त
4: मलाई अरू केही थाहा छैन आजदेखि सन्देशलाई हेर्ने काम चाहिँ तिमीले गर
5: मैले के भनेको रमा त्यस्तो
4: के भन्नु नि तिमीले हेर्नुहुन्न छोरा तिमी पनि बाउ हो नि उसको
5: होइन कस्तो कुरा गरेको अब बाउ हुँ भन्दैमा म जहाँ जहाँ जान्छु त्यहीँ त्यहीँ बोकेर हिँड्नु त्यसलाई सुहाउने त कुरा गर कमसेकम

0: हिन्दु ओ हिन्दु हात खान आइजो, आमाले पस्किसक्नु भयो।
1: आउँदिन, मेरो काम छ, दिउँसो धोको लुगा पट्याउँदैछु।
0: धेरै जिद्दी नगर, खुरुक्क आइजो।
1: खान मन छैन मलाई, आफू खानु, म खान्न। मैले भनेको कुरा चाहिँ नमान्ने, मरिगए पनि जान्न।
0: भात नखाने आज?
1: अह, नखाने।
0: यस्तो बेलामा भोको बस्न हुन्न रे के, खुरुक हिँड।
1: होस्, केही हुन्न कहिले काहीँ भोको बस्दा।
0: केटाकेटी पारा नदेखा त, जे कुरामा पनि जिद्दी, जे कुरामा पनि जिद्दी।
1: अनि आफू नै आफू, जे कुरामा पनि मलाई थाहा छैन जस्तो गरे हुन्छ? 12 वर्ष कान्छी नै सही, स्वाइनी पो हुँ त।
0: तनी त 17 वर्ष कि भइसकिस्, बुद्धि चाहिँ अझै केटाकेटीको जस्तो छ। आज म भात पकाउँदिन आमा, तपाईँ पकाउनु श्रेय। अब आमाको घुँडा दुखिया छ भन्ने थाहा छैन र तँलाई, सक्दा त गर्नुभएकै छ नि।
1: म पनि दुई जुकी छु, कहिले काहीँ मलाई नै गाह्रो हुन्छ होला, कुरै नहुने।
0: तँलाई गाह्रो लागे मलाई भन्न, म गर्छु नि। आमा कस्तो रिसाउनु भयो देखिनस्?
1: खालि आमा आमा मात्रै भन्या हुन्छ, मेरो कुरै नसुन्ने। राम्रो लाउन, मिठो खाना दिएर मात्र हुन्छ र?
0: कहिले त्यही मिठो खाना पाइन भनेर झगडा गर्छेस्, मरियत्ते गर्दा पनि नहुने।
1: मुखले त गरिहाल्छौ नि मरियत्ते, घर व्यवहारमा कहिले मेरो कुरा सुन्दैन।
0: चाहिने कुरा गर्थेस् र सुन्नलाई?
1: तिमी नै गर्छौ चाहिने कुरा, नचाहिने कुरा गर्ने मान्छेसँग नबोल्नु नि।
0: धेरै घुर्की नलगाए हिन्दू, हिँड्दौ, भात सेलाइसक्यो, धन्ना गर्न बरु म सघाउला नि तँलाई, हिँड्नु।
1: पढ्दैन माया देखाउनु, एक्लै हुँदा माया गरेर के काम? मान्छेको मुखिन्छ जहिले पनि झनक झनक रिसाएको हुन्छ।
0: यस्तै जिद्दी गर्थेस् अनि रिस उठ्छ के मलाई? तैँले भने जे नि हुन्छ त, अब सबै हुन्छ हुन्छ गर्न थाल्यो भने बिहे गरे वर्ष दिन नहुँदै नेत्र पुरै स्वास्नीको भयो भन्दैनन् गाउँले?
1: बिहे गरेर ताका त जे भने पनि मान्थ्यौ त, मैले दुःख गर्ने तेरै लागि त हो भने होइन?
0: फेरि केटाकेटी पारा देखाइ, यस्तो पाराले व्यवहार चल्छ र भने? ऊ आमा धन्ना गर्न लाग्नुभयो जस्तो छ। आमा छोडिदिनु, अहिले इन्दु आएर गर्थे, तपाईँ आराम गर्नु त, हिँड्न जाउँ।
1: धेरै नगर भाइ, आफूलाई आज कस्तो गाह्रो भइरहेछ।
0: मलाई सधैँ गाह्रो नै हुन्छ के,
1: कस्तो कुरा नबुझे होला, भएको कुरा भन्दा पनि नपत्याउने। माया गर्नु नै पोइ पाएँ भनेर आफू चाहिँ सबैलाई सुनाउँदै हिँड्छु, पोइको पारा चाहिँ यस्तो छ।
0: के भयो तँलाई भन्न त अनि? अब फेरि गुड्की लगाउँछ, के भयो?
1: ज्यान त्यत्तिकै गलेर आएको छ, हल्का पेट पनि दुखेको छ, केही गर्ने जाँगरै छैन।
0: सधैँ केही न केही हुन्छ तँलाई, मैले पहिला नै भनेको थिएँ नि बच्चा पाउन हतार नगरौँ भनेर, जे कुरामा पनि आफ्नै मनोमानी चल्छ तेरो।
1: छोरछोरी भने बेलैमा जन्माउनुपर्छ, बेलैमा हुर्किन्छन्, बेलैमा व्यवहार छिन्न पाइन्छ।
0: बच्चा पेटमा नबसेसम्म खालि बच्चा बच्चा भन्थिस्, एउटा बच्चा पाइहाल्न पाए आनन्द हुन्थ्यो भन्थिस्, देखिस् कति गाह्रो भयो।
1: बच्चा भने त पाइहाल्ने त हो नि, बच्चा जन्मेपछि मात्र छोरी मान्छेको घर पक्का हुन्छ भन्छन्, अलिअलि गाह्रो त जसरी पनि खपौँला।

0: ओ आयुष, तेरोमा फौजी चलिरहेछ कि उस्तै हो?
1: चल्या भन्नु कि नचल्या भन्नु, यो साइडमा अलि राम्रो टिप्छ।
0: मेरोमा त घुमेको घुमे गऱ्यो भने यार, खै त्यो झ्यालखोल त अलि आउँछ कि?
1: नभए यता बस्नु न त,
0: झ्यालखोलेपछि त काम गर्ला जस्तो छ। ओ आयुष हेर्दै यता, हेलो रे, यसले त आज पनि म्यासेज गरियो यार, तिन दिनदेखि फलो गरिरहेको छ यसले।
1: को हो खै, नयाँ भाउजू हो कि क्या हो?
0: तँ त्यस्तै सम्झे हुन्छ। ए फेरि आइसक्यो के छ राजा, हालखबर किन नबोलेको हेर त?
1: खै दिन त म भाउजू दर्शन भनेर रिप्लाई गर्छु।
0: चुप लाग, मलाई भड्कन थाले होला छैन, रिप्लाई यसरी दिने हो यी? मलाई ठिकै छ, अनि मेरो रानीलाई कस्तो छ त? अब के रिप्लाई आउँदो रहेछ हेर है।
1: ए फेरि आयो,
0: के लेखाएको छ सुन्छस्?
1: म पढिहाल्छु नि खै। राजालाई ठिक भए रानी पनि ठिक हुनु परिगो नि रे। ल
0: अब त थाहा पाइस् नि होइन?
1: थाहा पाएँ यार, यो त तपाईँसँग पुरै फिदा भइसकेको रहेछ नि त।
0: कुरा गर्न जानुपर्छ केटीसँग, फिदा नहुन त कुरै आउँदैन नि। ए फेरि आए,
1: ए अहिले फेरि के आयो खै?
0: आज मेरो स्टोरी पिक्चर हेर्यो त? मैले हेरिसके, मेरो बाउ आयो, अहिले अफ हुन्छु ल भाइ।
1: थेट भर्खर रस पर्न थाले बेला अफ भइहाल्यो यार।
0: आज त मैले योसँग लास्टै गफ गर्नुपर्ला भनेको, आज पनि अफ भइहाल्यो यार।
1: मेरो मोबाइलमा यो एड स्टोरी अप्सन नै देखाउँदैन यार, के भयो होला दाइ?
0: किन नदेखाउनु, क्युट स्टोरीमा गएर हेर्न।
1: छैन के, हेर्नु न नपत्याई।
0: अपडेट सपडेट भयो कि? खै मोबाइल दे त।
1: ए लिनु।
0: के भए रहेछ खै मोबाइल पनि कस्तो उल्टो जस्तो यार?
1: यो अलिक फरक छ क्या अरूभन्दा, त्यही भएर त भनिरहेको छु नि दाइ।
0: ए यहाँबाट हेर है त, यहाँबाट गएर यो अपलोड गर्ने अनि सेयर गर्ने, हेरौ है त चेन्ज हुन्छ कि हुन्न। कसको म्यासेज आयो फेरि, के छ कालु?
1: ए खै खै खै दिन त, यो सबैले हेर्ने म्यासेज होइन यार।
0: अरे कस्तो फास्ट कसरी लगिस् त यार, कसले पठाएको हेर्न नि दिनुहोस् त?
1: यो हेर्नु मिल्दैन क्या दाइ,
0: कस्तो रहेछ यार, देखा न मेरो म्यासेज भने त हेरिसक्छ।
1: भोगे देखाउँदिन
0: साला घुसघुसे, विशेष हो र, पुरै डिपमा होस् कि क्या हो?
1: त्यस्तै त्यस्तै हो।
0: अनि तैँले त रोजिनालाई पनि लास्टै मन पराउँछु भन्थिस् त।
1: मन त रोजिनालाई नै पराउँछु, माया पनि उसैलाई गर्छु।
0: अनि यो चाहिँ के हो त फेरि, यता पनि पुरै डिपमा छु भन्छस् त?
1: यो पनि त्यस्तै त्यस्तै हो कि, बुझ्नु न दाइ कुरा मिलाएर।
0: ए मैले बुझेँ, ल खै कोरी चाहिँ देखा नि त।
1: होस् दाइ त्यो त देखाउँदिन, बरु फोटोसम्म चाहिँ देखाउँछ है, पहिले लग आउट गर्छु ल, पख्न है ग्यालरी खोल्दैछु। ए हेर्नु त,
0: ओ माई गड, वाओ यार, क्या आइटम छ त यार। नाम चाहिँ के रहेछ फेसबुकमा भन्न, मलाई नाम के हो?
1: नाम भन्यो भने त सबै थाहा भइहाल्छ नि दाइ।
0: ए उसो भए नाम नभन्ने त ठिकै छ, त यो नभने नि उसले भनिहाल्छ नि, तैँले मलाई राम्रोसँग चिनेकै छैनस् केटो।
2: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, नाटकमा कुन पात्र गर्भवती भएको भर्खरै थाहा भएको छ। यसको सही उत्तर हो रमा। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत कञ्चनपुरबाट महेन्द्र रावत, खोटाङबाट विनिता अधिकारी, सुर्खेतबाट पूजा थापा मगर र कास्कीबाट ग्यालो परियार विजेता बन्नुभएको छ। तपाईँलाई धेरै धेरै बधाई, तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताका लागि प्रश्न रहेको छ, स्कूलमा आफ्ना परिवारका सदस्यको चित्र बनाउन लगाउँदा आफ्नै बुवाको चित्र नबनाउने पात्र को हुन्? प्रश्न पुनः एकपटक, स्कूलमा आफ्ना परिवारका सदस्यको चित्र बनाउन लगाउँदा आफ्नै बुवाको चित्र नबनाउने पात्र को हुन्? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013456 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 3210 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार शुरूमा 2, त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 57।
2: अब रियानाले देउती मातालाई जी गर्ने है है
3: आमै त हाँसेको मेरो सानो
2: हेर्नु त बाउजू कस्तो मसक्का हाँसे कि
4: आमै हाँसेको हो बाबा
2: गलाङ खाइदिन्छु हस् बाउजू पर्स भेटिएन घरमै छुटो होला के
5: घरबाट निस्किने अघि पर्स ब्यागभित्र हाले जस्तो लाग्छ
2: बाटोमा कतै ब्याग खोलेको त छैन कि ब्यागमै छ कि नत्र घरमा होला पर्स होस् छोडिदिनु बाउजू छिटो छिटो दर्शन गरेर जाउँ
5: रियानालाई पहिलोपल्ट

0: आएको दिदी, साथीहरू पसलमा चिया खाँदैछन्, म चाहिँ यसो धर्म कर्म गरौँ भनेर।
1: ओहो, धर्म कर्ममा विश्वास लाग्न थालेछ नि त हरिशलाई। हँ कुसुम।
0: अनि कुसुम, के छ तिम्रो हालको?
1: त्यसलाई अप्ठ्यारो भयो जस्तो छ। खोइ म बोक्छु, दिनु त मेरो ब्यागलाई दिनु। आऊ बाबा, आऊ मम्मीसँगै आऊ। हरिश मामा, मामा भने त।
0: हेलो लियाना।
1: इन्दु बाउ चाहिँ छिटो गरौँ न, मलाई स्कुल जान ढिला हुन्छ।
0: कुसुम, तिमी मसँग रिसाएको हो?
1: इन्दु बाउजू,
0: बोल्न पनि गाह्रो मानेछ। हेर, नरिसाउ न यार। ल, फेरि पनि सरी भयो
1: भयो हरिश, मलाई तिमीसँग त्यो विषयमा कुरा नै गर्नु छैन।
0: त्यस्तो नभन न कुसुम।
1: बाउजू, दर्शन गर्न जाऊ न भने। होइन, के हो, दुईजनाको बोलचालै छैन जस्तो छ। हरिश,
0: म त बोलिरहेको छु नि दिदी, कुसुमलाई भन्नु न, वास्तै गरिदिनु।
1: कस्तो केटाकेटी जस्तो के तिमीहरू, एकअर्काको कुरा चित्त नबुझे भन्नु, बोल्दै नबोलेर पनि हुन्छ त कुसुम? अनि तपाईँ कस्तो कुरा गर्नुहुन्छ बाउजू? हरिशले अझैसँग गरेको कुराले मलाई स्कुलमा कस्तो अप्ठ्यारो परेको छ भने मैले तपाईँलाई अस्ति नै भनेको होइन? अनि त्यही कुराले मलाई कम त अप्ठ्यारो परेछ। स्कुलमा सबैले हरिशसँग नाम जोडेर जिस्काउन थालिसके मलाई। आफैले मन पराएको मान्छेसँग नाम जोडिँदा नि के को पिर? एक न एक दिन सबैले थाहा पाउने कुरा त हो। थाहा पाउने कुरा हो भन्दैमा अहिले नै हरिशले नभएको नभएको कुरा गर्दै हिँड्न मिल्छ?
0: ए, ल्याङ नगर न यार, मैले कसैलाई केही पनि भनेको छैन।
1: खुब छैन होला, गफ दिन्छ। अरे, झगडा नगर्नु न। एक अर्कालाई माया गरेपछि यस्ता साना साना कुरालाई सामान्य लिनुपर्छ। यस्तो सानो कुरामा पनि रिसाएर बस्ने हो त कुसुम? तपाईँ सानो कुरा भन्नुहुन्छ बाउजू, मलाई त्यही कुराले स्कुल आउन जान गाउँमा यताउता हिँड्न कस्तो गाह्रो हुन थालिसक्यो। जो भेट्यो मेरै कुरा गरेर बस्या हुन् कि जस्तो लाग्न थालिसक्यो मलाई।
0: हे कुसुम, आफूले आफूलाई सेलिब्रेटी जस्तो ठान्दै गयो नि, तिम्रो पछि लाग्न फुर्सद कसलाई हुन्छ र?
1: भयो हरिश, धेरै नबोल है तिमी। बाउजू, म घर जान्छु, लिनु तपाईँको ब्याग। कहाँ मलाई एक्लै छोडेर जाने भने कुसुम? मलाई बस्नु छैन यहाँ।
0: कुसुम, कस्तो फेरि
1: कस्तो होला के यो हरिश? कुसुम उल्टो रिसाएर गई, जाऊ फकाएर ल्याऊ।
0: जान्न, मैले के गरेछ र? ऊ आफै सानो सानो कुरामा रिसाउँछे, दिदी पनि मलाई गाली गर्नुहुन्छ।
1: हेर हरिश, कुसुम सानोतिनो कुरामा रिसाउने केटी त पक्कै होइन। कतै तिमीले अस्ति मेरो कोठामा त्यस्तो केही नराम्रो त गरेनौ नि?

0: जुस त खाइयो तर मसँग पैसा चाहिँ छैन है विवेक दाई।
1: मैले के तमुलालाई पैसा तिर भनेको छ र?
0: भने पनि के गर्नु, आफूसँग सुकको छैन।
1: चुपलाग, म दिउँला नि दुई गिलास जुसको पैसा तिर्दैन तेरो दाइले।
0: त्यही तपाईँले तिरिहाल्नुहुन्छ भनेर त खायो नि मैले।
1: तिमीले एउटा दामी गिफ्ट दिनु पर्यो दाई भन्दै थिइस् कि त्यही किनेर सक्काइस पैसा
0: कहाँ दिन। बरु किन्दैन दाई, दिन्छु डिम्पललाई।
1: त तोरीले गिफ्ट दिने, मैले किनिदिनु पर्ने त आफै किन्न।
0: आफूलाई यहाँ घरबाट तिर्ने पैसा नभएर कस्तो हैरान छ। गिफ्ट किन्नु त परकै कुरा हो।
1: तेरो घर भेटलाई अरू कुराको मतलब नभए नि, पैसा चाहिँ टाइम टु टाइम चाहिने होइन।
0: त्यही त हैरान छ दाई, महिना पुग्यो भने जहाँबाट भयो नि पैसा टपकै ल्याइदिनु पर्यो अरे।
1: यो टेन्सन भन्दा एउटा आइडिया लगाइदिन्छु, गरिस भने त जिन्दगी भाडै तिर्नु पर्दैन, जहिले फ्रीमा बस्न पाउँछस्।
0: कहिले भाडा तिर्नु पर्दैन अरे?
1: फ्रीमा बस्न पाउँछस् गर्छस्?
0: भन्नु न पहिला के हो त्यस्तो।
1: घर बेटीको छोरीलाई उडाइदिए केटा, अनि त्यही घरमा घर चाहिँ बस, अनि तसँग माग्छन् भाडा।
0: हे के किन होला भने त यहाँ तनाव भइरहेको होला, झनै जोक मात्रै गर्नुहुन्छ।
1: के गर्छस् त अब?
0: के गर्नु गर्नु, यसपालिको भाडा तिर्नु पाए पछि पछिको त मिलाउँदै गइन्थ्यो। विवेक दाई अर्को एक गिलास जुस पनि खाऊ जस्तो भयो हौ।
1: खान त मोला दाई, अर्को एउटा पनि बनाइदिन्छ। अनि तैँले त्यो अस्ति घरबाट पठाइदिएको 15,000 छ भन्दै थिइस् त, कहाँ लिस् त्यो पैसा?
0: त्यो पैसा त अन्त्य खर्च भयो।
1: कहाँ?
0: खासमा डिम्पलले साह्रै समस्या पऱ्यो, अलिकति पैसा देऊ न भने अनि सबै पैसा उसैलाई सापट्टि दिएछु।
1: खुब राम्रो काम गरेछ अस्त, अब त्यो पैसाको आश नगरे हुन्छ केटा। बरु भन अब के गर्छस् त?
0: अब अन्त पनि के माग्नु, सापटै त हो, 5,000 जति तपाईँले नै दिनु न त।
1: मसँग भा भयो, यतिका कुरा गर्नु पर्थ्यो त तँलाई, अघि नि दिइसक्थेँ नि।
0: तपाईँसँग आश थियो, यति पैसा त तपाईँसँग पनि होला भन्ने सोचेको थिएँ।

0: आज पनि भाडा नदिने हो भने त बुढाले कोठाभित्र छिर्नै दिन्न।
1: चिन्ता नगर, एक दुई दिन मेरै कोठातिर बसौँला, भाडाको जुगाड भएपछि बिस्तारै जालास, हुँदैन?
0: त्यसो गरेपछि फेरि घरमा फोन गरिदिन्छ बुढाले, अनि आयुषले भाँडै नबुझाएर कहाँ भाग्यो भाग्यो भन्यो भने झनै तनाव यार।
1: तँ पनि त त्यस्तै छस्, अलिअलि ख्याल गर्नुपर्छ नि।
0: के ख्याल गर्ने भन्नुहुन्छ?
1: डिम्पलले मागी भनेर के गोजी नै उल्टिने गरेर दिन्छस् त? अलिअलि त आफूलाई पनि राख्नुपर्छ नि।
0: के गर्ने त, फोन गरेर आमा बिरामी छ, 10,000 मिलाइदेऊ न भन्या भने गरी
1: भित्रभित्रै लगानी त डर गरिछ जस्तो केटा। लगानी मात्र हो कि मुनाफा नै आइरहेछ?
0: मुनाफा त्यस्तै उस्तै हो दाइ, जहिले बिजी छु अर्को पटक अलि लामो समयसम्म बसौला है भन्दै हिँड्दै गर्छ।
1: अनि आफैले ट्राई गर्नुहोस् होला, यो त भनेर मात्र हुँदैन क्या, मिलाउन पनि जान्नुपर्छ। तँलाई आफैले आइज भने त कसले बोलाउँछ र?
0: आफूलाई त दाइ त्यस्तो कुराको कुनै आइडिया नै छैन भन्दा नि हुन्छ।
1: आइडिया छैन कि हिम्मत छैन?
0: खै हिम्मत नभएको पनि होला, उसलाई त झन् भन्ने आँटै आउँदैन।
1: अब चाहिँ मलाई तँमाथि नै शङ्का लाग्न थाल्यो। यत्रो चान्स मिलाइदिँदा पनि केही गर्न सक्दैनस् भने केही समस्या चाहिँ पक्कै छ कि क्या हो तँमा?
2: होइन, हेप्न पनि के साह्रो हेप्न थाल्यो है यी छिमेकी भन्दाहरूले पनि। अर्काको घरमा उजेलै छिर्न नपाउने गरी घरै छडाइदिने
3: यसका फुर्ती हेर न फुर्ती, मान्छे कोही नदेखेपछि ठुल्ठुलो सोरे चिच्याउँछ।
4: त्यही पनि उनीहरूको जग्गा उनीहरूकै घर, हामीलाई के अधिकार तिमीहरूको हाम्रो भन्दा अग्लो घर नबनाऊ भन्नलाई?
2: हो भो, बिचमा त्यसै बाठी पल्टेर तिमी पनि धेरै नबोल रमा। अब छिमेकमा बसेपछि छिमेकी जस्तो त हुनु पर्यो नि।
3: धेरै पत्र पत्र नबोल, सक्सेस भने शालिक चोकमा यो भन्दा अग्लो घर बनाएर देखाएस यी माझकोटियाहरूलाई। तँलाई मेरो आशीर्वादै छ ल।
2: अब आशीर्वादले मात्र घर बन्ने भयो त कति बन्थे बन्थे नि आमा।
3: पैसा कमाउन तँलाई कसले छेक्यो त?
2: पहनु न आमा, त्यसकै लागि त यो सारा तयारी हुँदैछ त। ऊ त्यो सानो खोरको ठाउँमा अब ठुलो खोर बन्छ, 100-100 कडकनाथ मजाले अट्ने खालको खोर बन्नु पर्ने। अब
3: पैसो न साइसो टिकट त्यस त्यस कुखुरो त पाल्ने अनि खोर बनाउने पैसा खोइ त।
4: यत्रो छतभरिको खोर बनाउन केही नभए पनि 60-70 हजार त पक्कै पनि लाग्ला।
3: त्यही त, त्यत्रो पैसा खोरमै फसाएर कुखुराको चल्ला चाहिँ दाँत फुकालेर ल्याउनु?
4: त्यही त
2: त्यही त। अनि मलाई चाहिँ बौला कुकुर टोक्यो हो र घाटाको काम गरौँला त?
3: सुरुमा लगानी जति जम्मै खोरमा खनाएपछि बाँकी पैसा कहाँबाट ल्याउँछस् भन्ने चिन्ता हो मेरो चाहिँ।
4: त्यही त, बरु यसो अनुदान पाइन्छ होला नि खोर बनाउन।
2: अरे होइन, दान मात्र मागेर लाख लाख कमाइला भनेर सोचेर होला त भने।
3: हो त नि, पालिकामा कुन्नि के स्वरोजगार कार्यक्रम सार्यक्रम भनेर पैसा आएको आई गर्छ अरे, के भनेदेखि वडा अध्यक्षलाई भनेर यसो 40-50 हजार जति फुत्काए पो।
4: त्यही त, पालिकाको अनुदान लानेले लगिरहेकै छन्।
2: अब सुन्न त, मैले पनि कृषिमा टन्नै पैसा छ भन्ने सुने हो, तै पनि एकचोटि वडा अध्यक्षलाई सोध्नु पर्ला।
3: सोधिहाल्न त, अहिले नै फोन गरेर सोध।
2: हो है, फोन कता पर्छ अरे?
3: इला मेरै फोनबाट गर्न।
4: अघि ऊ त्यहाँ खोर छेउमा राखे जे मान्थे खै त, अहिले
3: सन्देश आथ्यो हाम्रो पछि पछि, अब पक्का त्यसले लग्यो ल।
2: ए रमा, जाऊ त त्यो सन्देश कहाँ खोजेर ल्याऊ त।
4: ल ल, कुन कुनामा पो लुकेको छ त।
2: फोनै उठाएन नि त,
3: कतै बैठक सैठक कहाँ होला, फेरि गर न, उठाइहाल्छन् कि।
2: अहिले छोडिदिनुहोस्, भोलि आफै जान्छु वडा कार्यालयमा।
4: कतिखेर फोन लगेर तल्लो कोठामा गएर गेम खेलिरहेछ।
2: ओए सन्देश, तँ यहाँ आइज गदार,
5: तपाईँले मलाई पिटी हाल्नुहुन्छ नि भने
2: तँलाई बिस्तारै माया गर्छु यहाँ आज त।
4: उच्चप नान है नान, मैले बल्ल बल्ल फकाइ फकाइ ल्याएको छु।
2: होइन तँलाई एकछिन मौन नचलाइ मर्छस् त, तेरो पिँढीलाई मासु झारि राख्यो।
4: यति सानो बच्चालाई
3: दुई चार थप्पड लाउँदै दण्ड भएको के भनेदेखि डर पनि चाहिन्छ।
2: एकछिन होइन, दुई दिन होइन, कहिले सक्छ गएर सामानको क्षति, कहिले साथीहरूलाई पिट्दै हिँड्ने, कहिले पिठ्याइ गर्ने, मोबाइल त झन् देख्ने नहुने।
4: उच्चको रिस्ता देख्नु भएको छ नि,
1: होइन? बिहानै बिहानै छतमा भेला भएर के कुरो आएको?
2: मेरो छत मेरो घर, यहाँ हामी रौँ कि हाँसौँ कि रमाइलो गरौँ कि, तपाईँलाई के को समस्या? तपाईँलाई के को समस्या?
1: अनि छिमेकी हामीलाई पनि त्यहाँ डिस्टर्ब हुन्छ नि।
2: हो भो, ठुलो घर त भन्दैन, छत आएर अर्काको घरतिर च्याउनु पर्दैन।
1: कस्तो मान्छे रहेछ, भन्दाखेरि पनि नहुने।
4: बच्चाहरू पिटेर मात्रै तल लाग्छन् र जगत दाईले हेर्नु त छोरीहरूलाई माया गरेर समझदार बनाउनु भएको छ नि बाउ हुनु त त्यस्तो छ
3: हिउँ खेपेको मकै सप्रिन्छ गोदाई खेपेको छोरो सप्रिन्छ कुरो बुझिस तेरो लोग्नेले पनि यतिको पनि हुन्थेन
2: होइन जगत दाईले जे जे गरे मैले पनि सबै कुरा त्यस्तै गर्नुपर्छ भन्ने छ जुन कुरामा पनि जगत दाईले नै लडा जोड्न थालेछ त जागिर लगाइदियो भनेर हो कि अरू कुनै केही छ
6: रोपेको न फल तपाईँलाई कस्तो लागिरहेको छ नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ
7: गत हप्ता सोधिएको प्रश्न थियो बच्चा जन्मेपछि 15 महिनाभित्र कतिवटा खोप लगाउनु पर्छ यसको सही उत्तर हो 13 वटा सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत चितवनबाट सुमन घिमिरे उदयपुरबाट पवित्र राई मोरङबाट सुस्मिता परियार र सुर्खेतबाट करुणावली विजेता बन्नुभएको छ यहाँहरू सबैजनालाई धेरै धेरै बधाई तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ अब यो हप्ताको लागि प्रश्न रहेको छ स्थानीय तहको निर्वाचन कहिले हुँदैछ प्रश्न फेरि एकपटक स्थानीय तहको निर्वाचन कहिले हुँदैछ
8: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ हवस् त रोपेगुना फलको अर्को अङ्कमा भेटौँला नमस्कार

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 10।
2: जगत यहीँ बसौँ न।
3: हुन्छ, यहीँ बस्दा नि हुन्छ। लजु जोयसी तिमीहरू पनि यता बस त।
4: ओके बाबा।
5: ओके बाबा।
3: रिजोर्ट चाहिँ ठाउँ छानेरै बनाएको रहेछ। माझकोट बजार र वरपरका सबै गाउँ प्रष्टै देखिने रहेछ। यो रिसोर्ट खोलेदेखि नै यस्तो आउन मन लागिरहेको थियो, मौका नै मिलिरहेको थिएन। आज बल्ल जुर्यो।
2: त्यही त नि
5: जोयसी, ऊ पर हेर त हिमाल कति राम्रो है दिदी।
6: एक्सक्युज मी, हजुरहरू के लिनुहुन्छ होला?
2: जोयसी तिमी के खाने छोरो?
5: म त लस्सी खाने। म पनि खान्छु नि लस्सी।
3: भइहाल्छ नि। ललिता तिमी चाहिँ के खाने?
2: खाना चाहिँ तिम्रो चोइस गर, बरु लस्सी चाहिँ खाइहालौँ न।
3: यहाँको स्पेसल के छ, के खुवाउनुहुन्छ हजुरले?
6: ए यहाँको स्पेसल चाहिँ फापरको ढेँडो र कालिजको मासु छ सर।
5: आहा, ढिँडो नि रहेछ।
6: ढिँडै गरिदिउँ त सर।
3: हुन्छ, त्यही गरिदिउँ न है।
6: हस् सर।
2: त्यो लस्सी चाहिँ पठाइदिइहाल्नु न है।
6: भइहाल्छ म्याम।
5: हामी बस्तीपुरमा पनि यस्तै ठाउँमा खाना खान जान्थ्यौँ नि जोसी, अनि मलाई चाहिँ किन नलगेको? तिमी जन्मेकै थिएनौ, कसरी लानु? म पनि बस्तीपुर जाने
3: हो। अब मम्मीको बिदा मिलेपछि जानुपर्छ है त।
5: हुन्छ।
2: बरु मलाई त्यो एकपटक विलासनगर चाहिँ कस्तो घुम्न जानु मन लागेको थियो।
3: हो र, तिमी बिदा मिलाऊ अनि जाउँला नि। के भयो र, आउने स्याटरडे चाहिँ ऊ त्यो पारीको पाटन अनि त्यो तलको भुङ्रे खोला छ नि, हो त्यसको छेउमा जाउँला। कस्तो रमाइलो ठाउँ रहेछ।
2: हो र,
5: खोलामा माछा नि छ हो बाबा।
3: किन नआउनु नि, कति धेरै छ, यत्रो यत्रो ठुलो माछा पाइन्छ त्यहाँ।
6: ल है त हजुर, लस्सी आयो।
5: म पनि माछा हेर्न जाने।
3: भइहाल्छ नि मेरो कान्छी छोरी।
5: कस्तो मिठो रहेछ है लस्सी।
2: मिठो रहेछ।
3: ल मैले त सकाए।
5: मामु मामु, त्यहाँ पिङ रहेछ, म पनि पिङ खेल्छु नि।
2: लजु जाऊ त बहिनीलाई पिङ खेलाइदेऊ।
5: हुन्छ, ल आऊ जोसी। मामु फोन दिनु त, बहिनीको टिकटक बनाइदिन्छु।
2: ए ल्याऊ, छोरलाई है विचार गर।
5: हुन्छ, हिँड जोसी।
3: ल जाऊ, तिमीहरू बाहिरै जाऊ पिङ खेल्न।
2: जगत तिम्रो फोन आए जस्तो छ हेर त।
3: ए
2: कसको?
3: पब्लिकेसनबाट रहेछ। एकछिन है। हेलो, हजुर नमस्कार। हजुर हजुर, ठिकै छ हजुर। म यतै माझकोटमै छु त। हो हजुर हजुर, नयाँ किताबको काम हुँदैछ। ए हो, हुन्छ सर, भइहाल्छ नि। यस्तो पऱ्यो भने त खबर पाऊँ न। हुन्छ हुन्छ, भर्चुअल मिटिङ गर्न सकिन्छ। हुन्छ हुन्छ हुन्छ, ओके ओके ओके ओके, बाई।
2: के भन्छन्?
3: मेरो किताबको नयाँ संस्करण निकाल्ने रे।
2: यो त चौथो संस्करण हुने भयो होइन?
3: हो।
2: ल बधाई छ है।
3: के को मलाई बधाई हो र, यसको त सबै श्रेय तिमीलाई जान्छ नि
2: है।
3: अनि त,
2: अनि लेखकज्यू अर्को किताब कहिले सकिन्छ त अब?
3: हेरौँ, एक महिना जतिमा सक्छु कि।
2: के भयो, के सोचिरहेको?
3: ए के होइन,
2: के लेखकज्यू किताबको कुरा गरेको त्यहीको पात्रमा पुग्यो?
3: होइन होइन, त्यही सन्देशलाई सम्झिरहेको थिएँ। बिचरा, हामी आउने बेला जाने भनेर त्यस्तो झगडा गर्दा नि निम्कोली आन्टीले पठाउनु नि भएन। कस्तो नमजा लाग्यो कि मलाई त।
2: त्यही त है, त्यो पछि हामीसँग आउँदा के नै हुन्थ्यो र।
3: बिचरा, कहीँ घुम्न जान नि पाएको छैन होला। हामी यहाँ आएको यत्तिका भइसक्यो, कहीँ गएको थाहा पाएको छैन अहिलेसम्म।
2: त्यही त,
3: फेरि उसको आमा बाउलाई पनि केही मतलब छैन भने। बिचरा सन्देश।
2: खुब पिर गरेको छौ त सन्देशको। तिमीलाई पनि अझै छोरा पाउने रहर लागिरहेको छ के हो हजुर?
7: प्रत्यक्ष वा अप्रत्यक्ष ना सबै गाह्रो, मलाई त घोक्नै मन लागेन। परिणाम न सरिणाम ला।
8: ओए कुसुम, के भयो? केही नि होइन
7: ला, माथि अब मलाई गौरीले।
8: ओए के भयो, केही भएको छैन, केही फुटेको जस्तो आवाज आएको थियो त।
7: छैन के, केही फुटेको छैन।
9: यो टेबलमा भएको फ्रेम खै त
2: कुन यहाँ फ्रेम थियो ए मैले त यादै गरेको थिइनँ
9: निरज मेरो बर्थडेमा दिएको फ्रेम के ए कहाँ गयो भन्नु छिटो ए छिटो भन्न यार कुसुम
2: किताबले लागेर फुट्यो अनि डस्टबिनमा फालिदिए
9: बादरनी त्यस्तो राम्रो फ्रेम चाहिँ फुटाएर मरिछ
2: नरिसान जानी जानी होइन के
9: अब फुटी त सक्यो अब रिसाएर के ला चिया खा
2: एकछिन च्यालाओस् ल तातो खानै सक्दिनँ म
9: त्यो च्याप्टर घोकिसकिस्
2: गगना च्याउला आयो के आइछ न बरु एउटा टिकटक बनाऊ
9: घरमा चाहिँ पढ्न जान्छु भने नि यहाँ आएपछि टिकटक बनाएर बस्ने पढ्दैन खुरुक्क पढ जहाँ चाउन लगाइसक्यो टिकटक
2: ए के हुन के एकचोटितिर मोबाइल दिए त त्यसको क्यामेरा कस्तो राम्रो छ दिन
9: यो केटी त उता त क्यामेरा निस निकाल पहिला च्याखा सेलाइसक्यो
2: कसको मेसेज आयो फेरि निरजको रहेछ पढ्छु है के लेखेको रहेछ
9: पढ्दैन अहिलेको मेसेज हेर्नु हुँदैन भन्ने थाहा छैन मोबाइल चाहिँ खुरुक्क
2: हेर मेरो लुगामा झन्डै पोख्थी अब त नपढी छोड्दिन निरजी लेख्नुहुन्छ मेरी गौरी आज दिउँसो एकछिन निदाएछु
9: मोबाइल दिएको कुसुम
2: सपनामा तिमीलाई आफ्नो श्रीमती र हाम्रा प्यारा प्यारा दुई छोरा छोरी भएको देखे ओहो यस्तो
9: खतरा
2: नखोस् न दिउँसोको सपना साँचो हुन्छ भन्छन् सपना विपना हुने दिन कहिले आउला मेरी माया
9: ए कस्तो रहेछ भने अर्काको मेसेज नआएर भने होइन मैले चाहिँ अहिले नआएर भन्दैछु दिन
2: कहाँबाट भेट्टै तैँले यस्तो नमुना
9: पहिला सिनियर केटाले माया गर्छ जस्तो लागेर ओके भने अहिले त मलाई झगडा थालिसक्यो भने
2: कसले आफूभन्दा सात आठ वर्ष छेटो केटासित लभ गर्नु भन्थ्यो तँलाई
9: त्यही त भने खाली बे गर्ने बच्चा पाउने घर बनाउने कुरा मात्र गर्छ भने दिक्क लाग्दो
2: ब्रेकअप गर्दैन टन्टै साफ
9: म पनि त्यस्तै लागिरहेछ
2: ए साँच्ची तँलाई एउटा कुरा थाहा छ
9: के कुरा
2: हिन्दू बोजू बच्चा पाउने हुनुहुन्छ नि
9: ए हो र
2: अस्ति घाँस काट्न जाँदा बोजू भोमिट गरेर ढल्नुभयो म कस्तो आत्तेको दुई जिउ भएको रहेछ दुई महिना भइसक्यो रे
9: ए जे होस् घरमा बच्चा आउने भयो बच्चा भएको घर कस्तो रमाइलो हुन्छ है
2: मलाई नि कस्तो मनपर्छ नि बच्चा मेरो सानो मामाहरू विलासनगर जानु अघि म भाइलाई भेट्न सधैँ मामा घर गइरहन्थे कस्तो पछ्याउँथ्यो मलाई अहिले त ठुलो भइसक्यो होला एसई सकेपछि म त भेट्न जान्छु
9: ए साँच्ची हरिस पनि एसई पछि पढ्नलाई इन्डिया जाने रे है
2: हो र कसले भन्यो तँलाई
9: हरिसले नै भनेको किन तँलाई थाहा छैन र
2: अह मलाई त केही भनेको छैन हरिसले
9: होइन होला
2: कस्तो पत्याउँदिन साँच्ची भने विद्या कसम
9: अनि अरू साथीहरूलाई पनि थाहा छ त त्यो हरिसले सबैलाई भन्यो तर तँलाई चाहिँ किन नभन्यो होला है केही न केही कारण त पक्कै हुनुपर्छ तँलाई त्यस्तो लाग्दैन कुसुम

0: बुबा हजुरलाई रोटी बनाइदिनुपर्छ कि भात भए नि हुन्छ?
1: भइगयो, आज भातै खाउँला।
0: रोटी नै खाने भयो नि, बनाउला। पिठो सधैँछ?
1: पर्दैन पर्दैन, बरु तातो पानी तताइराख, मलाई राति तातो पानी चाहिन्छ।
0: पानी त मैले सुरुमै तताइसकेको छु बुवा, ऊ त्यहाँ थर्मसमा राखेको छु है।
1: ए आइस, तेरो अघिदेखि यो मोबाइलमा ट्याङ ट्याङले टुङटुङ गरिरहेको छ त।
0: खोइ यो त दिउँ न, मेसेज आयो होला।
1: ला, अनि त्यो दाल तरकारीमा पिरो नहालेछ है? डाक्टरले मलाई चिल्लो पिरो नखानु भनेको
0: छ। छैन हालेको।
1: यो ग्यास्ट्रिक हो कि के हो? जहिले पेट ढुस्स हुन्छ।
0: अनि ग्यास्ट्रिक नि किन नहोस् त? तपाईँ जहिले खाली पेट हिँड्नुहुन्छ अनि
1: नभ्याएको बेलामा के गर्नु त? तेरी आमाको ताल त्यही हो, बहिनीहरू पढ्ने मान्छे, उनीहरूलाई के भन्नु अनि आफै नजोतिएर हुन्छ त?
0: बहिनीहरू त राम्ररी पढिरहन् नि।
1: पढकै त होला नि, घरमा केही काम गर्दैन। ए आइस, त कति मोबाइल चलाउँछ? तरकारी डढे जस्तो छ, हेर त।
0: ओहो, धन्दै डढी भएछ।
1: होइन, पढ्ने मान्छे यसरी मोबाइलमा झुन्डिएर हुन्छ?
0: सधैँ त कसले हेर्छ र बुवा, कहिले काहीँ फुर्सद हुँदा त हो।
1: ए आइस, तँ अब केटाकेटी छैनस् है, सबै कुरा बुझ्ने बेला भयो, के गर्नुपर्छ के गर्नु पर्दैन अब थाहा पाउनुपर्छ। अनि जाँच कहिले हो नि?
0: हुन्छ होला चाँडै नै, फीहरू पनि तिर्न बाँकी नै थियो अनि अलिअलि खर्च चाहिएको थियो बुवा।
1: अनि अस्ति तँलाई भर्खर मैले 18,000 दिएको होइन?
0: कोठा भाडा नि दिएँ, अनि यताउता गर्दा सकियो नि।
1: अनि यसरी तैँले खर्च गरिस् भने कसरी पुर्याउने केटा?
0: अस्ति साथीहरूले बर्थडे मनाउनु भने अलिअलि त्यता खर्च भयो।
1: घर व्यवहार कसरी चलिराखेको छ, सकेर गरेको छ कि नसकी गरेको छ, थाहा पाउनु पर्दैन?
0: त्यस्तरी नचाहिने नै खर्च त मैले नि गरेको छैन बुवा, अलिअलि क्रिकेटका सामानहरू किनेको थिएँ।
1: अब त्यस्तै त्यस्तैमा खर्च गर्छस् र त जति गरे नि पुग्दैन। होइन, त्यो क्रिकेट पनि कति खेल्नु परे हो तँलाई?
0: होइन, त्यस्तो धेरै त खेले होइन बुवा, यो विलासनगर युवा क्लबले क्रिकेट आयोजना गरे रहेछ, त्यसमा खेल्ने चान्स पाएर मात्र खेलेको हो।
1: हेर आयुष, त्यस्तो खेलेर हिँड्नुभन्दा बरु त्यो मिठुको छोराले जस्तो जागिर खाएर पढे हुँदैन?
0: जागिर खान यहाँ त्यति सजिलो छ नि तपाईँले भनेको जस्तो।
1: जागिरै खान्छु भनेर हिँड्यो भने नपाउने हुन्छ र? दुनियाँका छोराछोरीले खाइरहेका छन् त।
0: बुवा पनि खाना पाक्यो, अब खाने हो?
1: एकछिनमा खाउँला। हेर आयुष, सधैँ हाम्रो घरमा पनि बस्नु भएन है?
0: कमाउला त हो बेला आएपछि, अलिअलि खर्च माग्यो भने दुनियाँ कुरा सुनाउनुहुन्छ। त्यो विवेक दाईले जस्तो खर्च गर्ने भए कस्तो गर्नुहुन्थ्यो होला?
1: त्यस्तासँग आफूलाई दाँजेर हुन्छ? उसको बाउ नै टन्न पैसा कमाउने मान्छे, हामीले उनीहरू जस्तो बेइमानी गरेर कमाउन सक्दैनौ।
0: बेइमानी नै किन गर्नु पर्यो र बुवा? साँच्ची यसपालि त्यो हाम्रो घर अगाडिको बाटोको ठेक्का पनि उनीहरूले नै पायो अरे होइन?
1: त्यही त, त्यही बाटोले गर्दा आफूलाई हैरान भएको छ।
0: किन हैरान नि तपाईँलाई चाहिँ?
1: मलाई त्यो बाटोको उपभोक्ता समितिको अध्यक्ष बनाएर छन्।
0: के भयो त, राम्रै त हो नि।
1: के राम्रो हुनु, हुँदैन खाँदो दुःख मात्रै, बेकारमा बसेछु।
0: अनि के भयो र?
1: के हुनु नि, त्यही विवेकको बाउले कता कता मिलाएर खरलप्प पैसा खाएछ।
0: त्यति खाएर त पैसा छ नि, तपाईँले टाउको किन दुखाउनु?
1: नदुखाएर भयो, त्यहाँ भ्रष्टाचार हुँदा मेरो नाम जोडिँदैन? अहिलेसम्म इज्जतमा बसेको मान्छे त्यहाँ म मुछिन्छु त?
0: होइन, आफूले गल्ती नगरेपछि किन मुछिनु नि?
1: अध्यक्षको हैसियतले मैले जवाफ दिनु पर्दैन, त्यही भएर नि म यहाँ आएको हो।
0: ल, यहाँ चाहिँ किन नि?
2: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, नाटकमा भविष्यमा कवि बन्न चाहने पात्र को हुन्? यसको सही उत्तर हो कुसुम। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत अछामबाट दीपक परियार, कञ्चनपुरबाट हिना बोहरा, कैलालीबाट देवेन्द्र धामी र बर्दियाबाट शान्ति थारू विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँहरूले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, विलासनगरका आयुष र खुशबु कुन खेल खेल्न मन पराउँछन्? प्रश्न पुनः एक पटक, विलासनगरका आयुष र खुशबु कुन खेल खेल्न मन पराउँछन्? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार शुरूमा 2 त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 45
2: मन सँगै मन आज प्रतिद्वन्दी भएको छ। यहाँ खुसीको बजार मन्दी भएको छ। देखेका सपनाहरू टुक्रिएर गएपछि फेरि निदाउने सन्धि भएको छ।
3: फेरि सुरु भए। तँलाई त मैले जे भने पनि वाह हुन्छ है।
4: राम्रो भएर नै वाह भनेको के भन्छ तनु। राम्रो थिएन त?
2: राम्रै थियो। दुवैजनाले भनेपछि त पत्याउनै पर्यो।
4: कति न हेर दङ्ग परेको।
2: अब आफूले लेखेको कवितालाई राम्रो भन्ने त को दङ्ग पर्दैन। ओए गौरी, ओए त्यो कुटो दे त एकचोटि।
4: अह होस्, अहिले म आफै गोड्छु। त त्यो झाडु खान न।
2: कस्तै रहेछ, मैले गोडेर के हुन्छ?
4: हे नाइ, मलाई गोड्न मजा आउँछ के। कस्तो त थाहा छ त।
2: छोड्दैन त कुसुम, त्यसले नै गोडोस्। अहिले फेरि रुन थाल्यो भने के गर्ने?
4: अहिले बढ्छ बोल्छ। म कहिले रोएँ?
2: एकपटक स्कुलको सरसफाई कार्यक्रममा खरेटो लाउन पाइनस् भनेर रोको होइन।
3: कस्तो गजबको कुरा सुनाइस्। ओइ आइज चस गरौँ।
4: अहिले दुबैजना मिलेर मा नजिस्क है, अहिले फेरि हानिदिन्छ अनि।
2: तेरो पिटाइ कहिले नखाएको भए पो त डराउनु होइन कुसुम? जहिले पिट्छेस आज नि खाइदिउँला।
4: ओहो, मेरो प्यारीहरू पिटाइ खान पनि तयार छन्। तिमीहरूलाई थाहा छ मैले हामी तिनजनाको बर्निङ कस्तो मिस गरेको थिएँ नि।
2: हामी तिनजना सँगै हुँदा कस्तो रमाइलो हुन्थ्यो है गौरी।
4: हो नि, झगडा तिमीहरू दुईजना गर्थ्यौ, घाटा चाहिँ मलाई हुन्थ्यो। सधैँ तिमीहरू फेरि मिले पनि हुने जस्तो लाग्थ्यो, अनि मैले भने भए पनि हाल्यो। अब त झन् रमाइलो गर्नुपर्छ है।
3: तर जति झगडा गरे पनि मिल्ने साथीको माया चाहिँ लाग्ने रहेछ के।
2: हो नि,
3: तनु त्यो दिन कस्तो नराम्रोसँग लडेको छ र मलाई कस्तो नमजा लागेको।
2: त्यो अझैले गर्दा हो नि, जानी जानी बल्ले हिर्काउँछ। म झन्डै फेन्ट नै भएको। कुसुम आएर पानी खुवाएपछि पो छ्याङ्गै भए।
4: के त्यही भने त्यस्तै छ के त्यो। नचाहिने नचाहिने कुरामा ध्यान दिने भएर त पढाइमा आलु खाएको नि। उसका साथीहरू सबैजना 11 क्लासमा पढ्छ, त्यो भने 10 छ अझै। यस्तै पारा हो भने त अर्को वर्ष हामीसँगै पढ्छ त्यो गदा।
3: हो भने अर्काले दुःख दिएर के पाउने होला त्यसले। छ्या,
2: त्यो दिन गाह्रो भयो नि। एउटा कुरा चाहिँ राम्रै भए।
3: के कुरा?
2: तेरो मेरो बोलचाल भयो नि त, त्यसपछि त तँसँग झगडा भएको कुरा सम्झेर कस्तो गिल्टी फिल भयो। अहिले नि हुन्छ?
3: ए छोड्दैन तनु त्यस्तो कुरा, बितिसक्यो के। अब सम्झेर के फाइदा छ भन् त। बरु अब चाहिँ हामी कहिले झगडा नगरौँ है।
2: हुन्छ,
4: अब फेरि तिनजना मिलेर बब्बाल गर्नुपर्छ बुझिस्। त्यो डाङ्गी सरको बगैँचामा सुन्तला अझै छ होला है।
3: अनि त्यो सुन्तलाले हामीलाई नै कुरेर बचाएछ होला है।
5: हाँसो त बडा ठुलो छ त तिमीहरूको।
4: होइन होइन सर, कुसुमले एकदमै हाँसो त जोक सुनाए कि।
3: होइन, मलाई कहाँ आउँछ।
5: ए कुसुम जोक पनि भन्छन्? ल राम्रो राम्रो, मल्टी ट्यालेन्टेड हुनु राम्रो कुरो हो।
4: सर, हिजोको क्लासेसको रिजल्ट आयो?
5: आयो।
4: अनि को फर्स्ट भयो त?
5: अहिले नै किन चाहियो? खास कुरो के भने भोलि क्लासमा भन्छु।
4: ए सर प्लिज, के भन्नु न के सर।
5: ल भन त, को भयो होला?
2: प्रार्थना भयो होला सर।
5: होइन, कुसुम।
4: म फर्स्ट भएको म्याथमा।
3: ओहो ल, कंग्रेचुलेसन कुसुम।
5: गौरी तनु, तिमीहरूले पनि कुसुमले जस्तै मेहनत गर्नु पर्यो है। अब साँच्चै नारी दिवसको अवसर पारेर अन्तर विद्यालय कविता प्रतियोगिता हुँदैछ, तिम्रो नाम लेखाइदिएछ है कुसुम।
4: हुन्छ सर।
5: जित्छौ नि?
4: खै सर, जित्न त अब।
5: कुसुम, हामीलाई तिमीमाथि पूर्ण विश्वास छ। तिमीले अहिले जस्तै मेहनत गर्यौ र ध्यान दियौ भने हाम्रो स्कुलको नाम राख्न सक्छौ।
6: अरे किसन, हात काट मर्ले कि का?
7: हँ डन डन काटगिल, हात बन्न लन्ल बाटे कि नै
6: मोटन त नै हो। जा घरे जाके हात बाँधिस, ओ पानी फेरि लिएको आइस। काम कहिन ढङ्ग रहिस तप्ते एकर
8: के भन्यो? के भयो र किसन, म त केही बुझिन त।
7: हात काट्यो यार, म एकछिन घर गएर आउँछु, तपाईँ यतै बस्दै गर्नु है।
8: ए ल ल,
6: हाली आइस न, म यही पानी प्यास लाग्छ।
7: ल ल,
6: अहिले तपाईँले पनि हात काट्नु होला है विवेक बाबु, धेरै हँसिया नचलाउनु।
8: मेरो हात काटी के भयो र? हात बाँधिने तिमी छँदैछौ नि कि बाँधिन्न?
6: यहाँ बान्ने त केही छैन।
8: बान्ने कुरा नभएर के भयो त, समाइदे भयो गर्ने काटेको ठाउँमा।
6: तपाईँलाई कुरामा जित्न त कसले सक्ला र, जताबाट पनि कुरा मिलाउन सिपालु के तपाईँ त।
8: के सिपालु हुनु र, तिमीले जस्तै घाँस काट्न जाने भए झन् कस्तो रमाइलो हुन्थ्यो।
6: त्यसरी सुखमा बसेको मान्छेले घाँस काट्न जाने त के गर्नुहुन्छ र विवेक बाबु।
8: तिमीलाई हेल्प गर्थे नि, कि मैले हेल्प गर्न नहुने हो तिमीलाई।
6: किन नहुनु, भइहाल्छ नि, जसले सक्छ त्यसले हेल्प गर्ने त हो नि, होइन र।
8: मैले तिमीलाई जहिले हेल्प गरेँ भने तिमीले चाहिँ के हेल्प गर्छौ मलाई।
6: एउटा राम्री केटी खोजेर बिहे गरिदिन्थे।
8: हो ठिक छ नि, खोज्दैऊ नि त, आजै लैजानु पर्ला।
6: ए त्यस्तो पो हो, पुरै तयारी गरेर आएको छ कि क्या हो। अनि जन्ती त देख्दिन त।
8: जन्ती पनि ल्याउला नि, जाने मान्छे भए।
6: त्यस्तो हतार नै हो र।
8: त्यस्तो हतार त होइन। ओहो तिम्रो औँलाको रिङ त कस्तो राम्रो है।
6: के यो औँठी भने?
8: दामी रहेछ त।
6: यो त मैले हाट बजारमा किनेको, राम्रो छ र।
8: मलाई कस्तो मन पर्यो, खै यसलाई निकाल्नु मिल्दैन।
6: तपाईँलाई मेरो औँठी मन परेको कि मेरो हाट समाउन मन परेको हो?
8: तिमीलाई के मन पर्यो जस्तो लाग्यो भन त।
6: यो बहाना बनाउँदै हाट समाउने काम चाहिँ नगर्नु है विवेक बाबु, मलाई त्यस्तो मन पर्दैन।
8: मैले कहाँ त्यस्तो गरेको र, तिम्रो औँठी साह्रै राम्रो लागेर पो त।
6: होला औँठी राम्रो लागेर, मलाई के थाहा छैन र।
8: तिम्रो हातै ब्युटी क्या, औँठी अझै हातको ट्याटु त झन् कुरै नगरौ, कस्तो राम्रो।
6: राम्रो छ, ट्याटु पनि लाने हो।
8: ट्याटु चाहिँ कसरी दिन्छौ त,
6: निकै मन परेको भए हातै दिउला नि, लाने हो।
8: हातै मात्र त होइन, मान्छे नै पाए।
6: यहाँ नचल्नु न भने
8: के भयो त।
6: होइन कस्तो सोचे हो र हामीलाई, साँच्चै बिहे गर्ने हो त मसँग, घरमा कुरा चलाइदियो, भित्राउने आँट छ।
9: झटारोले हानेर मारिदिउँला म, के भनेदेखि, उपाति नपापाती सम्पत्तिको खति, हन कहाँबाट खेडेका साँदा हुने, सब बर्बाद गरिदिए।
10: अरे शिव होइन, भयो थिएँ के आमा, कति कुखुरा त मरेनन्?
9: मर्दा होला नि खुब, अचार बनाउन चाना बनाएर सुकाएको मुला जम्मै छरछार पारेर भिस्टिआएर स्वाहा, के भनेदेखि बिरालोले सानैमा किन खाएनन् कुन्नी।
10: हत्तेरी होइन है आमा, टक्क लाएर संसारकै महँगो जातको कुखुरा हुन् कि यिनी, यो कडकनाथको एउटैको 2-2 हजार रुपियाँ पर्छ, त्यसमाथि 16-16 वटा चल्ला फ्रीमा पाएको, हेर्नु 16 वटामा 2-3 वटा आफूले खाएछन् भने पनि बाँकी बेच्दा 25-26 हजार त सिधै नाफा हुन्छ। टक्क लाएर यो मुलाको पैसा मै दिउँला कि बरु तपाईँलाई।
9: ढाँटको निम्तो खाइ पत्याउनु, पहिलेकै अचारको पैसा दिएको छैन। छिछि छिछि हेर यो कुखुरोको सुरी गलाको उस्तै
10: हो भने, टाइममै बिक्यो भने अरू 100 वटा कडकनाथ ल्याएर पाल्ने यही छत्न, 100 वटा पाल्न सक्यो भने त टक्क लाएर सिधै 2 लाख रुपियाँ फाइदा।
9: दाना पानी नखाई हुर्किन्छन् यी, 16 वटाको सुली गनाएर बसिसक्नु छैन, 100 वटाले के गर्लान्, के भनेदेखि त्यति सजिलो छ पैसा कमाउन।
10: ए मेरी आमै, पैसा भन्ने कुरा टक्क लाएर भन्ने बित्तिकै त कहाँ आउँछ नि हो, बिस्तारै आइहाल्छ नि मालताल मिलेपछि।
9: तेरो तालखाल मिल्नु कहिले, तैँले राम्रोसँग कामधाम गर्नु कहिले, के भनेदेखि स्वास्नीका अघि पछि दौगुर्दैमा फुर्सद छैन, गफ लाउँछ मसित।
10: त्यस्तो होइन कि आमै, अब रमाले नसक्दा अलिअलि सघाएको मात्रै हो, अघि पछि कहाँ दगरेको छु त, बरु म त आमालाई सघाउँछु नि।
9: के सघाउँछस् नि तैँले मलाई, आफैले पाल्या कुखुराको सुली पहाल्न त सघाउनुस्।
10: त्यो त तपाईँले भन्दै भन्नु भएन नि, हेर्न आमा म चाहिँ बरु यही अचारको व्यवसायलाई बढाउन सघाउँछु है तपाईँलाई, अब तपाईँको आमदामी पनि बढ्ने।
9: पर्या छैन पर्या छैन, कस्तो गनाएको, दिनको एक डब्बा अचार पिके पुग्छ मलाई, चाहिएको छैन धेरै, सहयोग पनि गर्नु छैन, मुखैले मात्र ठिक्क त हो नि।
10: म गरिहाल्छु नि आमालाई सहयोग, पत्याउनुहोस् न। बरु आमासँग एउटा सल्लाह गर्नु थियो आमा।
9: बरु यहाँ मुला लागे सुली पखाल्न सहयोग गर, उसै पनि अचेल त गुद हुन सिपालु भएकै छ, अनि सल्लाह गरौँला।
10: पहनुहोस् न आमा पहनुहोस्, पखालौँला त अनि, खासमा कुरो पैसाको हो कि आमा।
9: मलाई अघिदेखि तेरो चे पारो पारो भाटै शङ्का लागेको थियो कि के भनेदेखि आफैले 500,000 गर्ज काट्नुपर्छ, कहाँबाट ल्याएर दिनु मैले पैसा तँलाई?
10: हत्तेरे, मैले 1,500 मागे होइन कि आमा, तिरन तार्ने बाँकी छ, यसो व्यवसाय पनि यसो बढाउनु पर्यो, त्यही भएर 1,00,000 जति मागे कि आमा।
9: राम राम राम राम, के भनेदेखि 1,00,000 रुपियाँ त मेरा भए जति जम्मै दाँत झारेर बेचे पनि आउन्न।
10: कि घर राखेर ब्याङ्कबाट पैसा निकाल्ने त?
9: के रे फेरि घरलाई ब्याङ्कमा राखेर लिन निकाल्ने? सम्पत्तिका नाउँमा तेरो बाउको अन्तिम चिनो यही एउटा घर हो, बाँकी त जिराको दाना जति पनि बाँकी छैन।
10: के भयो त आमा, बेच्न लाग्यो हो र भने 1 वर्ष जति ब्याङ्कमा राखेर ऋण तान्ने त हो।
11: आमा छोरी घाम तान्नुपर्छ ल।
12: ए के भयो आमा, उभाइसकेको मुलामा फेरि पानी हाल्नु भयो त?
9: के हुनु, कुखुराका साँडाले बिस्टाइदिए।
12: ए हो र, म पखालिदिन्छु नि आमा, उच्च नानीलाई एकचोटि समाउ त।
10: पर्दैन, मुला मै पखाल्छु, बरु तिमी त्यो नानीको लुगा सुकिसकेको होला त्यो उठाउँछौ।
9: हेर हेर हेर यो लम्पटको पारा, मैले अघि लौ पखाल भन्दा बातैले टार्न खोज्यो, अहिले स्वास्नीले गर्छु भन्दा पर्दैन मै गरौँला भन्छ। के भनेदेखि होइन, तैँले स्वास्नीलाई कति सेपेको हो?
10: होइन अब
9: नसक्दा पो सहयोग गर्ने हो, सक्ने भएपछि पनि सेप्नु पर्छ। स्वास्नीलाई धेरै टाउकोमा नटेका है उत्सवे।
10: हत्तेरी आमा, मैले सानो दिने काममा रमालाई सघाउँदा टाउकोमा टेकेको हुन्छ र भने? ल छोड्नुहोस्, टक्क लाएर म तपाईँलाई पनि सघाइहाल्छु थिएँ नि, बरु त्यो ब्याङ्कबाट ऋण तान्ने कुरा थियो।
9: ल ठिक छ, घर धितोमा राखेर पैसा निकालिदिउँला, तर तैँले स्वास्नीको गुन्यु धोएर होइन, पहिला मेरो छोरो जस्तो भएर बाँचेर देखा।
13: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट 4 विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा 1 सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
14: गत हप्ता सोधिएको प्रश्न थियो, नेपालको संविधान अनुसार अहिले देशमा कतिवटा अञ्चल र कतिवटा जिल्ला छन्? यसको सही उत्तर हो, अञ्चल छैन र 77 जिल्ला। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत बाजुराबाट प्रमिला शाही, बैतडीबाट भानु विष्ट, भोजपुरबाट चन्द्रवीर कार्की र दैलेखबाट सुनिता शर्मा विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई, तपाईँले ₹200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, नेपालको कानून अनुसार कति वर्ष उमेर पुगेपछि विवाह गर्न पाइन्छ? प्रश्न फेरि एकपटक, नेपालको कानून अनुसार कति वर्ष उमेर पुगेपछि विवाह गर्न पाइन्छ?
0: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013456667 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी 1 स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 14।
2: अरे शिव, धुलो पनि कहाँबाट मात्रै आउने हो? जति बोलारे पनि सधैँ उस्ताको उस्तै छ।
3: बुबा, तपाईँको फोन आइरहेछ।
2: खोइहाले त छोरी,
3: लिनुहोस्।
2: होइन, को फुर्सदिलो रहेछ त बिहानै फोन गर्नुलाई? हेलो, पसल अब एकैछिनमा खोल्ने हो। ए ल ल ल, खुसबु।
4: हजुर।
2: खै त्यो पानीले त, ओहो हेर धुलो कति हो, कति धुलो पनि, कपडा भरि लगाएको छ सबै।
3: बुवा लिनु पानी।
2: ल दे।
3: आज अनि के किन कराइरहेछ?
2: त्यसै नि कराइरहन्छ नि। अनि तेरो अङ्कल उठ्यो त?
3: अङ्कल बाथरुम जानुभएको छ।
2: अनि चिया पकाइस् त?
3: घिउ पकाइसके, ल्याइदिउँ र?
2: ल्याइदिउँ त। उता पसल खोल्नु पर्यो भनेर फोन गर्न थालिसके। चाडबाडको समयमा अरूलाई फुर्सद हुन्छ, आफूलाई भने सास फेर्ने फुर्सद छैन।
5: दाजुले त बिहान बिहानै आँगन बढाएर चिटिक्क पार्नु भएको छ त। जाँगर चाहिँ चल्ने है, हाम्रो मन्दले टक्क लाएर
2: यसो सरसफाई गरौँ भनेर। अनि चिया खाइस् त?
5: छैन दाई, खाउँला नि। खुसबुले अघि नै चिया पाइसक्यो भन्थ्यो नि, भन्न त।
2: होइन, चिनी क्या हो यसले, नकरा चुप।
5: अब नदेखे पनि धेरै भन्थ्यो दाई। चुप चुप चुप चुप।
2: खै त्यो तेरो पछाडिको तौला त उस
5: लिनु दाई। ओहो, जाडो है दाई, यहाँ विलासनगरमा त माछबाट भन्दा धेरै चिसो लाग्यो मलाई त।
2: यसपालि अलिक बढी नै जाडो होला जस्तो छ।
3: बुवा चिया, अङ्कललाई पनि ल्याइदिएको छु।
2: खुसबु।
3: हजुर बुवा।
2: अब म पसल जान्छु, दिउँसो कतिखेर हुन्छ एकछिन सघाउन आइज है।
3: पसल कतिखेर आउनु र? घरमा पनि धेरै काम छ।
2: होइन, के काम छ र त्यस्तो?
3: बेलुका लक्ष्मी पूजा गर्ने केही तयारी गरेको छैन, सामानहरू नि किनेर ल्याउन छ, माला पनि बनाउन छ, अनि फेरि फुपू पनि कतिखेर आइपुग्नुहुन्छ, लिन जानुपर्ने होला।
2: होइन, तेरि आमा के गर्दै हो र?
3: मम्मी त रोटी पकाउनु लाग्नु भएको छ।
2: अब आज अलि भिडभाड हुने भएर सघाउन भ्याउँछस् कि भनेर भने, अब नभ्याउने भए त के भनौ र?
5: नत्र मजा लाग्यो नि दाई, के भयो र?
2: त गएर के गर्नु, सरसामान कता छ थाहा नि पाउनु पर्यो, सामानको दाम नि थाहा हुनु पर्यो।
5: त्यो त हो दाई, तर जे होस् चोकैमा भएर होला, दाईको पसल चाहिँ खुब राम्रो चल्छ है।
2: ठिकै छ, खाना लाउन पुगेछ।
5: मैले पनि यसो पसल ससर केही गरौँ कि भनेर सोचे हो दाई, अब कस्तो हुने हो खै।
2: अनि त तिहार पछि विदेश जाने कुरा गर्दै थिइस् त?
5: अब विदेश पनि कति गइराख्नु र दाई, त्यही भएर यतै यसो केही गरौँ कि भनेर भने।
2: सोचाइ त राम्रो गरिस्, तर पसलमा अलिक धेरै खट्नुपर्छ, मलाई देखिराख्छस् नि।
5: पसल भन्दा नि यसो ढाउ खोलाउँ कि भन्ने सोच पो छ हो दाई, कस्तो हुने हो भने।
2: मेहनत गर्यो भने त्यो पनि राम्रै होला। अनि कहाँ गर्ने भएछ त?
5: अन्त कहाँ गर्नु र दाई, माझगढमै गर्न लागेको। सालिक चोकनिर कार्की दाईले नयाँ घर बनाएर छन्, तिनकै सटलको कुरा भइरहेछ दाई।
2: अनि कहिलेदेखि गर्दैछस् त?
5: अब ठ्याक्कै यही बेलादेखि नै भन्ने त भएको छैन हो दाई।
2: होइन, व्यापार नै गर्ने हो भने त यतै आइज न, बजार भने बजार हो, व्यापार भने राम्रो हुन्छ।
5: कुरा त ठिकै हो दाई, तर भन्दा बित्तिकै सबै कहाँ मिल्दो रहेछ र? अब उता पनि सबै मिलाउनै पर्यो, यता पनि आफूले भने जस्तो मिल्न पर्यो, होइन र दाई?
2: अब तँ चिन्ता नगर न, यता गर्ने हो भने म सब मिलाइहाल्छु नि।
5: अहिले उतै गरी हेरौँ भन्यो भने सोझौँला हो दाई।
2: त्यो त तेरो विचार गर, नत्र उताको सबै बिचार यतै आयो भने हो, मैले त पहिल्यै भने हो।
5: अब उता बेच्न त आमाले नि मान्नु पर्यो नि दाई।
2: बरु सब मलाई नै यहाँ अप्ठ्यारै छ, यसो आफ्नै सानो घर बनाउनु पायो भने, त्यही भएर उताको व्यवहार सल्टौ। अब आमासँग तँ कुरा गर्छस् कि मै कुरा गरौँ?
6: ओहो, मेरो फुपू आँगा छुने लायो, ल है पाक टिप्नु।
7: नानी भयो भयो, धेरै नमचिन्नु। त्यस्तो सानो डोरी छ, भयो कि नानी?
6: हाम्री मामु पनि त्यत्तिकै डराउने, फुपूलाई कति रमाइलो लागिरहेछ हेर्नु त।
7: हो कि लजु, तर रुखको हाँगा नै भाँच्यो भने
6: केही हुँदैन के मामु, यो रुख बलियो छ, हामी कति खेल्दा त केही भएको छैन।
7: अब तिमीहरूको वेट र दिदीको वेट फरक छ नि त।
4: ल पिङ समाइदिन त भाउजु।
7: कति नडराएको के तपाईँ,
4: यो भन्दा अझ ठुलो रुखमा माथिसम्म पुग्न सकिन्छ। ल तपाईँ खेल्नु।
6: नाइ म खेल्ने, खुपु मलाई ढकेल दिनु न।
7: लजु बिस्तारै खेल है।
4: सयपत्री फुल त यतातिर पनि टन्नै फुलेरैछ नि है भाउजू।
7: अँ छ नि,
4: टिप्न दिनु न त भाइ पूजालाई यसकै माला बनाउनु हुन्थ्यो। थुङ्गानी कत्रो कत्रो रहेछ।
7: होस् नानी, फुलमाला मैले सबै अर्डर गरिसकेको छु।
4: ए हो र,
7: अँ के झन्झट गर्ने, अब दुई तिन सयमा हामीलाई पुग्ने मजाले पाइन्छ यहाँ। लजु डोरी राम्ररी समाउ है।
6: हस् मामु, कस्तो मजा भइरहेछ।
8: ल हेर त लजु दिदीले कसरी पिङ खेलेको।
7: ओहो, जोयसी र भान्जीलाई नयाँ जुत्ता र जामा कस्तो सुहाएको। अमय अमय अमय अमय।
3: ओहो, दुईजनालाई एउटै कलर चिटिक्कै देखियो नि। अनि मेरी छोरी कोसँग बजार गएर आएको?
6: मामासँग।
7: जे होस्, जगतले बच्चाको सामान चाहिँ किन्न जानेछ है।
8: अनि परेन त
6: बाबा, पिङ समय दिनु न।
5: एकछिन ललिता, यो मोबाइल समात त। ल ल ल, ओर्ला त।
6: अनि मलाई चाहिँ के ल्याइदिनु भयो?
5: ला, तिमीलाई केही ल्याएको छैन। अब अहिले तिमी र म गएर किन्ने नि है, साइज हेर्नु परेन। अनि
6: हुन्छ बाबा।
7: डम्बर दाई पनि यति आउनु भएको भए अझै रमाइलो हुन्थ्यो है।
3: फुपुजीले साङ्गडीमै टिका लगाइदिने रे यसपालि।
6: जोसी र बल खेल्ने।
5: लजु भान्जीलाई पनि खेल्न लगाउँदा जाऊ।
6: नाइ म नजाने।
5: नजाने भान्जी? ला हो त्यसो भए मामासँग पिङ खेल्ने है।
6: नाइ मलाई डर लाग्छ।
5: केही हुन्न के, मामा भान्जी बिस्तारै खेल्ने नि है। ला निरु काखमा राख्दै त भान्जीलाई।
3: ला
8: चाचा हुई।
3: साँच्ची भाउजू, सेलरोटी त बनाउने कि?
7: पर्दैन नानी, बजारबाटै ल्याउने।
3: सबै कुरा बजारबाटै ल्याउने र
7: के भयो त, यहाँ कसले गर्छ त्यस्तो झन्झट।
5: ललिता पिङ समाउ त।
7: ल
5: ल भान्जी बिस्तारै होला है।
6: मम्मी मेरो भाडा कुटी खै।
3: हेर त ऊ त्यही छ।
5: यो भाँडाकुटी घरबाटै बोकेर ल्याएको निरु तैँले?
3: नल्याएर के गर्नु, छोड्न माने भए पो, कि त गुडिया कि त भाँडाकुटी, अरू केही खेल्नै मान्दिन।
5: मान्दैनन् होइन, हामीले खेलाउन जान्दैनौँ क्या उनीहरूलाई, के खेल्ने के नखेल्ने कसरी थाहा हुन्छ। सानोमा हामीले जे खेलाउँछौँ त्यही खेल्ने त हो बच्चाले।
3: छोरीले खेल्ने कुरा त्यही त हो नि दाई, अरू के खेलोस् त।
5: तँ जस्तो मान्छेले नि यस्तो कुरा गर्न सुहाउँछ निरु, हामीले जे सिकायौँ बच्चाले त्यही त सिक्ने हो। यो छोराको लागि, यो छोरीको लागि, यो छोराको काम हो, यो छोरीको काम हो भनेर सानैदेखि उनीहरूको दिमागमा यस्ता कुरा हालिदिनुहुन्न।
9: बाबा कहाँ गए घोडा चढी दरबार,
10: हे औसीको बारो गाई तिहारो भैरो।
11: ओ कुसुम, तर आयुषलाई प्र्याक्टिस गर्दै गर, म भरे नाजा लगाउने लुगा खोज्छु है।
12: पक्न एकछिन, प्र्याक्टिस गरौँ न पहिला। अलि लयमा गाउनु परेन, टपरीमा पानी परे जस्तो भैली गाएर नि हुन्छ त।
11: प्र्याक्टिस गर्दै गर्न, हे म त यत्तिकै गाइदिन्छु त। मेरो लुगा खोज्न टाइम लाग्छ कि, म पहिला लुगा खोज्छु अनि बल्ल गाउँछु। इन्दु बाउ आउनुहुन्न आयुष दाई?
9: खै, मामाले जानु पर्दैन भन्दै हुनुहुन्थ्यो।
12: ओ बाउजू आउनुहुन्न भनेर पिरै लागेको थियो मलाई त।
11: तपाईँका दाईले त नजा भन्दै हुनुहुन्थ्यो, म त आइदिएँ। घरमा काम हुन्छ अरे, भैली खेल्ने दिन पनि कसले घरको काम गर्छ।
12: अब आशिषमा प्र्याक्टिस गरौँ। जसले दिन्छ मुरी उसकै सुनको।
9: बरु हामी नयाँ गीत बनाउन है।
11: नयाँ गीत भने
9: देउसी भैलोकै के, त्यही भाकामा नयाँ शब्द बनाउने भने राम्रो सुनिन्छ नि, अनि सुन्नेलाई पनि नयाँ लाग्छ।
12: सही आइडिया। के भन्ने त, एकछिन पक्नु है म सोध्छु। ऊ त्यो कपी र पेन दिनु त आयुष दाई।
9: लौ कुसुम।
12: तिन चार सय दिएर लाखौको आशिष लिएर आ, अनि
13: धनको दुख नपरो शिरको लाज नझुकोस्, धनको दुख नपरो शिरको लाज नझुकोस्, हे औँसीको बारो काइतिहारो भैलो। कस्तो छ?
9: ओहो, कति छिटो! के हो किसुम, तिमी त ट्यालेन्ट रहेछौ त। यस्तो ट्यालेन्ट मान्छेको पढाइ पनि खत्रै होला है।
13: धन्यवाद है। ए दाइ, कति म झुन्डिरा, छोड न एकछिन।
11: भान्जाको त मोबाइल बिना भात नै छिर्दैन।
9: माइजू पनि किसानले कहिले फर्कन्छस् भनेर म्यासेज गरेर रहेछ, त्यसैले रिप्लाई पठाएको के।
11: बल्ल बल्ल आउनु छ, त्यही पनि गइहाल्ने रे। पाइँदैन है भान्जा बाबु, अलि दिन त बस्नै पर्छ।
14: इन्दु बाउजू!
11: हजुर।
14: यो त आउनु न, मेरो लुगा मिलेन।
11: कुन लुगा लगाउनु लागे?
12: ओए गौरी, त्यो उत्तम दाइकामा गएर स्पिकर ल्याएज ल, चार्जमा राख्नुपर्छ आज।
14: ल ल
12: आइस दाई। तपाईँ बनभात खान पनि नबस्ने, बस्नु न है।
9: अनि कलेज जानु परेन, यहाँ बसेर मात्र के गर्नु? उता कलेज छुट्छ, बनभात अब अर्को पटक आउँदा खाउला।
12: अलिक दिन कलेज नजाँदैमा के हुन्छ र? म त कति दिन भइसक्यो स्कुल नगएको।
9: किन?
12: जाँचमा राम्रो नम्बर आएन। अनि
9: नम्बर राम्रो नआएपछि झन् स्कुल नजाने त?
12: हेर्नु न दाई, म त क्लासमै लास्ट भएछु दाई, कसैलाई नभन्नु, मैले घरमा पनि भनेको छैन यो कुरा।
9: लौ अब
12: घरमा झुट बोलिहाले, साँचो कुरो बताउन पनि आँट आएकै छैन दाई।
9: त्यस्तो नराम्रो लागेको छ भने आँट गरेर भनिदिउँ न त घरमा, अर्को पालि राम्रो नम्बर ल्याउँछु भन्यो भने गाली गर्नुहुन्न होला।
12: होस् होस् दाई, अर्को पालि पनि राम्रो नम्बर आउँदैन मेरो।
9: किन? राम्रोसँग पढ्यो भने आइहाल्छ नि।
12: पढाइ त मेरो टाउको माथिबाटै जान्छ दाई, दिमागमा घुस्दै घुस्दैन। के भएको के भएको अब?
9: के भनेको त्यस्तो, त्यति राम्रो कविता फुर्ने दिमागमा पढाइ चाहिँ नघुस्ने हुन्छ र?
12: साँच्ची भनेको दाई।
9: तिमीले पढाइलाई हल्का रूपमा लिन्छौ होला, अनि कवितालाई जत्तिकै महत्त्व पढाइलाई पनि दियो भने राम्रो नहुने भन्ने कुरै आउँदैन। बरु तिमी भन्छौ भने तिमीलाई हेल्प गर्न म तयार छु, के भन्छौ?
15: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, निमकलीको घरमा कसको परिवार डेरा गरी बसिरहेका छन्? यसको सही उत्तर हो जगत र ललिताको। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत जुम्लाबाट आर्जु नेपाली, विराटनगरबाट राजु काब्रा, ओखलडुङ्गाबाट वीरबहादुर तामाङ र हेटौडाबाट रीता सिकारी विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले रु 200 को रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, नाटकमा भर्खरै गर्भवती भएको कुरा थाहा भएको पात्र को हुन्? प्रश्न फेरि एकपटक, नाटकमा भर्खरै गर्भवती भएको कुरा थाहा भएको पात्र को हुन्?
16: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार सुरुमा 2, त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 47 म त कस्तो चिस्तै भएछु
2: मलाई पनि त बिजायो नि तिमीले एकैछिन यहीँ बस्छौ अनि बस्दा बस्दै सिकिहाल्छु नि
1: यहाँ भन्दा नि त्यहाँ चाहिँ बसौँ न त्यहाँ बस्नलाई पनि त्यस्तो मिलेको ठाउँ रहेछ ल म चाहिँ बसेँ
2: खै थोरै सर नि त
1: ल आयुष तिमी यहाँ पहिला पनि आएको थियो
2: एकपटक आएको थियो साथीहरूसँग ग्वार खोलामा घुम्न जाने भनेपछि त यतै हो सबै
1: को साथीसँग आएको केटा साथी हो कि केटी हो
2: कस्तो कुरा गरे होला केटी साथी लिएर आयो होला जस्तो लाग्छ तिमीलाई
1: अहिलेको केटाहरूको के भर कुरा एउटा हुन्छ व्यवहार चाहिँ अर्को हुन्छ
2: खासमा भन्ने भने रोजिन म यसरी कुनै केटीसँग घुम्न हिँडा पनि थिइनँ र हिँड्ने पनि छैन
1: हिँडा थाहा पाउनुपर्छ मैले के गर्छु त त्यति बेलै थाहा हुन्छ
2: के गर्छौ
1: अहिले किन भन्ने त्यति बेलै थाहा होला नि अनि खै त तिमीले मुङफली ल्याए होइन कि साह्रै त्यो भने पानी छाप्दा छाप्दै
2: ए फाले छैन यहीँ छ धन्न प्लास्टिकमा बाँधेको थियो र नत्र त यो पनि पानी पानी हुने रहेछ ए ल्याऊ

0: है मलाई त थाहा छैन किन र
1: मलाई पनि हाम्रो माया कहिले नछुट्टिने बनाउनु छ
0: केही गर्नु पर्दैन हाम्रो माया आफैमा दरिलो छ कसैले पनि छुटाउन सक्दैन
1: रोजिना एकपटक ऊ त्यो रुखमा हेर त कस्तो राम्रो ढुकुरका जोडी बसेका है
0: कहिलेकाहीँ त त्यही ढुकुर जस्तै हुन मन लाग्छ बिन्दास भएर उड्यो अनि आनन्दसँग बस्यो कसैले देख्ला भन्ने डर पनि हुँदैन है
1: त्यही त कस्तो रमाइलो जिन्दगी के आनन्दले बस्यो एकअर्कालाई माया गर्यो रजिना हामी पनि त्यो ढुकुर जस्तै एकअर्कामा हराम न हुन्न
0: के भनेको त्यस्तो आयुष
1: हो कि रजिना यसले हाम्रो मायालाई झन् प्रगाढ बनाउँछ अरे रजिना लभ यु
0: उता जाऊ तिमी यतिसम्म हरकत गर्छौ भने मैले सोचेको पनि थिइनँ आइन्दा यस्तै गर्ने सोचौ भने म तिमीसँग कहिले पनि भेट्दिनँ बुझौ तिमीले
2: मेरा बाबै मेरो त होस हवासै गइसकेको धन्न
3: होइन रामा तिमी पनि कुरै नबुझी डराउँछौ क्या डक्टरले बेला नपुगी जन्मेका बच्चाहरूमा अरू बच्चामा भन्दा बढी समस्या हुनसक्छ पो भनेको त त्यसै आतिएर
2: त्यही पनि कुनै के हुन्छ भन्दै थिएँ त अनि
3: केही होइन सुन्नु न डक्टरले भनेको पहिला भन्दा नानीलाई अहिले राम्रो भएको छ भनेर
2: सुने सुन्न त
3: अनि चिन्ता लिन पर्दैन कि रामा अब
4: तपाईँहरू के लिनुहुन्छ
2: के पाइन्छ साउजी
4: पुरी तरकारी चिउरा तरकारी जेरी पुरी मिठाईहरू समोसा
2: समोसा दिनु न
4: ए हस् हुन्छ
3: के समोसा भने होला टक्क लाएर अन्डा चना खाऊ न तागतिलो पनि हुन्छ साउजी मलाई चाहिँ एक हाफ चाउमिन है त्यो चना सना हालेर टक्क पाएर पर्क्क भटेर ल्याउनुहोस् त ल
4: ए हस् हस् हुन्छ चिया पनि बनाऊ
3: चिया अहिले नबनाउनुहोस् खाजा खाइसकेपछि खाउँला खै छोरी यता देऊ त म समाउँछु
2: भइगयो छोडिदेऊ अहिले दुध खान खोज्छ फेरि
3: अरे खान खोजे तिमीले समाउल्यौ नि खैले अहिले लियो
2: ल ल ल ल लियो बिस्तारै
5: हुनु सुन्यो तिम्रो आमैको धन्नै साधो गएको अरे
3: रमा नानी पनि बिस्तारै बिस्तारै पुकुली पुकुली पो हुन थाले त
2: बाउको माया पाएर होला नि त जन्मिँदा यत्रि थिए है
3: देख्यौ त रमा टक्क लाएर सुत्केरीको न्यु पारी मैले टाउको मात्रै खाएको रहेनछु नि सेवा सुसार पनि त गरेकै रहेछु
2: आफ्नो तारिफ आफैले नगर के उच्च छोरी पनि राम्री भएकी छे म पनि फेरिकी छु डक्टरले पनि भनिहाले नि
3: हो है
2: अहिले यो सबै देख्दा कस्तो खुसी लाग्छ नि उच्च मलाई पुरानो तिम्रो व्यवहार सम्झौ भने त
3: फेरि त्यो पुरानो कुरा नसम्झौ न अब त म टक्क लाएर पुरी बदलिसक्यो त
4: ल समस्या लिन
2: यहीँ राखिदिनु न
3: अनि चाउमिन खोइ त
4: ए बन्दैछ एकछिन आउँछ है
3: ए ल उसो भए सुन्नु त त्यो चना र अन्डा पनि ल्याइदिनुहोस् न साउजी
2: पर्दैन कि उच्च यति खाएपछि अगाइहाल्छु नि
3: ए खाऊ न खाऊ दिनुहोस् दिनुहोस् साउजी एउटा अन्डा हाफ प्लेट चना है
4: हस्
2: साँच्चै उच्च आमाले त मलाई यसपालि माइत जा कि माइत जा भनेर अचम्मैसँग माया देखाउनु भएको छ किन हो
3: ल अब माइत जा भनेको पनि माया देखाएको हुन्छ त
2: होइन सुत्केरी भएपछि मान्छेहरू एक महिनासम्म माइत गएर बस्छन् रे धेरै भयो तँ पनि माइत जान पाएकी छैनस् यसपालि गएर टुक्कले बसे हुन्छ म यता हेरिहाल्छु भन्नुभएको छ
3: आमाको दिमाग त हो के खिचडे पाइकिरा होला छोडिदियो होइन त्यो जगतै होइन त रमा हेर त कता आएछ नि त बड्डा
2: हो त के काम परेर आएका होला नि
3: जगत दाई ए जगत दाई
2: कुनै काम भएर आएका होला नि छोडिदिउ न अहिले
3: त ए उत्सव कतातिर हिँड्नु भयो भन्नु नि दाई के टाढाबाट बोल्नु पखमा त्यहीँ आउँछु ए ल ल ल हस् हस् आउनुहोस् न आउनुहोस् हामी पनि चिया खाम भनेर बसेको ए साउजी
4: हजुर
3: एउटा चिया थप्दिनुहोस् है
4: ए एउटा चिया हस् हस्
3: ए उत्सव आउनु न दाई बसौँ ए
6: अनि दुईजना त पुरै ठाँटिएर आएका छौ त जात्रा जाने ला जस्तै गरेर
3: जात्रा त होइन दाई तीर्थ जस्तै भाषा स्वास्थ्य चौकी अचेल हाम्रो

0: छोरी लिएर घरिघरि धाइर नपर्ने बरु दाई चाहिँ कता नि कि भाउजूलाई फेरि
1: पटा कुरा गर्छ अभिभावक समूह भनेर बाबुहरूको पनि समूह बनाउन लागेको वडा अध्यक्षसँग कुरा गर्दा पहिला स्वास्थ्य चौकीको इन्चार्जसँग पनि कुरा गर्नुहोस् भने त्यही भएर आएको म चाहिँ
0: होइन फेरि यो क्या हो बाबुहरूको समूह भने नि
1: आमा समूह जस्तै के छलफल योजना बचत धेरै कामहरू गर्न सकिन्छ नि तिमी पनि सामेल हुनुपर्छ है उत्सव
0: दाईले भनेपछि भइहाल्छ नि दाई
1: श्रीमती या बालबच्चासँग नियमित स्वास्थ्य चौकी आउने बाउहरूको चलन र समूहलाई कसरी प्रभावकारी बनाउने भनेर इन्चार्जसँग छलफल गर्नु छ अब जे होस् तिमीले पनि आजसम्म बाउको कर्तव्य राम्रैसँग पुरा गर्दैछौ नियमित रूपमा रमालाई र पूर्णिकालाई हेरचाह गरेकोमा बधाई छ है तिमीलाई उत्सव
0: धन्यवाद दाई स्वागत गरिरहेछ दाई
1: बच्चा हुर्काउनु चार पाँच महिनाको मात्रै काम होइन अब सबै ठिक भयो भनेर बिचमै लत्त छोड लाउनु यसै गरी नै बाह्र पन्ध्र वर्षसम्म छोराछोरीलाई हुर्काउन सक्छौ नि उत्सव भाइ

0: एक हिचलास एक हिचलास खानै नदिएको जस्तो गर्छन् बा पखाउ न ए दिँदैछु त घाँस
1: बाख्राहरूले दुःख दिए क्या हो दाइलाई
0: जति घाँस हाले पनि अगाउँदैन नि त टाट्नुमा हालुन्जेल पनि कुर्दैनन् भने डाम्नाहरू घाँसको बारी सानो छ त सौगात
1: हिजो ठुलपदेरतिर टन्नै घाँस देखाएको थियो त्यहाँ गएको कसले काटिसकेछ फेरि टाढा जान सन्चो पनि भएन
0: के भयो
1: हिजैबाट टाउको दुखेको छ सिटामल खाइसक्यो अझै ठिक भएको छैन भने
0: कामको तनाव लिइस होला
1: कामको तनाव त लिँदिन भन्दा पनि हुने भइगयो नि दाइ
0: त्यही भने मैले त तँलाई पहिला नै भनेको थिएँ सौगात ठुलो आँट नगर भनेर मानिनस् अब अहिले तँलाई पनि दुःख मलाई पनि दुःख
1: मेरो कारणले तपाईँले अप्ठ्यारो परेको छ भन्ने थाहा हुँदाहुँदै पनि थाहा नपाएको जस्तरी बस्नु परेको छ दाइ के गर्ने यत्रो महिना भइसक्यो कामअनुसारको पैसा बढाउन सकेको छैन
0: अप्ठ्यारो त परेको छ नि के गर्नु आफ्नै भाइलाई पैसा बढाइदिए भनेर किचकिच गर्न पनि मिलेन
1: सधैँ यस्तै त नहोला नि दाइ एक न एक दिन त कसो राम्रो नहोला र
0: हुन त होला तर कुरो त्यो एक दिन कहिले आउला भन्ने मात्र त हो
2: सौगात बाबु ए सौगात बाबु
0: भित्रै आउनुहोस् ठगुन्ना बा हामी भित्रै छौँ बिहानै आयो त बुढा के हो
1: केही अप्ठ्यारो पऱ्यो कि क्या हो ठगुन्ना बा सबैले आइपुग्नु भयो त
3: म त हिजै बेलुका तिमीलाई भेट आउन लागेको थिएँ अप्सराले आउन दिन मात्रै
1: किन र ठगुन्ना बा
3: हामी पनि इज्जत भएको मान्छे हो टन्नै सम्पत्ति नभए पनि आजसम्म छाती फुलाएरै बाँचिएको छु गाठे
0: कुरा के हो पहिला भन्नु न ठगुन्ना बा त्यत्तिकै रिसाउनुहुन्छ
3: किन नरिसाउने सबैका अगाडि सौगातको बाले मेरी छोरीमाथि औला उठाउन पाउने म चाहिँ रिसाउन पनि नपाउने
1: बुवाले के भन्नुभयो र ठगुन्ना बा
3: तिनको हिम्मत कसरी भयो मेरो पसलमा आएर मेरो छोरीलाई तह लगाएर राख भन्ने गाठे
1: मेरो बुवाले त्यसो भन्नुभएको
3: भने त गल्ती गर्ने तिमी भनाई मेरी छोरीले सुन्नुपर्ने यो सबै तिमीले गर्दा भएको हो बुझ्यो
0: गल्ती सौगातको मात्र छैन बुझ्नुभयो अप्सराले पनि आफ्नो ठाउँ बिर्सन हुन्नथ्यो हाम्रो सोझो भाइलाई फसाउने तपाईँको छोरी
3: मेरी छोरीको पछि पछि लाग्ने तिमी अझ मेरी छोरीले दोष लगाउने लाज लाग्दैन
1: तपाईँहरू शान्त हुनु न
0: अर्काको स्वाइनीको पछि त्यत्तिकै लाग्यो होला त हाम्रो सौगात
1: नेत्र दाई तपाईँ पनि चुप लाग्नु न मेरो कुरा त सुन्नुहोस्
3: हेर सौगात तिम्रो कारणले मेरी छोरीलाई केही भयो भने
1: हेर्नुहोस् ठगुन्ना बा बुवाले तपाईँले त्यस्तो भन्न नहुने थियो त्यसका लागि म तपाईँसँग बुवाको तर्फबाट माफी माग्छु जसले जे भने पनि मैले अप्सरालाई मनदेखि नै मन पराएको हो हामीले एकअर्कालाई जीवनभरि साथ दिने बाचा गरिसकेका छौँ
0: सौगात तेरो दिमाग त ठिक छ
1: र एकछिन नबोल्नु न तपाईँ पिर नगर्नु ठगुन्ना बा अप्सरालाई म बिहे नै गरेर घर भित्राउँछु
3: तिमीले मिलाउँछु भनेर मात्र हुन्छ हेर सौगात मेरी छोरी बुहारी भनेर त्यो घरमा कुनै पनि हालतमा जान्न
4: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ विजेताले तत्कालै 200 रूपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ
5: गत हप्ता सोधिएको प्रश्न थियो नेपालको कानून अनुसार कति वर्ष उमेर पुगेपछि विवाह गर्न पाइन्छ यसको सही उत्तर हो 20 वर्ष सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत बझाङबाट धर्मराज जोशी खोटाङबाट युनिसा राई बैतडीबाट सुनिल चन्द र अछामबाट रूपश्री भट्टराई विजेता हुनुभएको छ यहाँहरूलाई धेरै धेरै बधाई तपाईँले रु 200 रिचार्ज कार्ड जित्नु भएको छ अब यो हप्ताको लागि प्रश्न रहेको छ कति कक्षासम्मको शिक्षालाई विद्यालय तहको शिक्षा भनिन्छ प्रश्न पुनः एकपटक कति कक्षासम्मको शिक्षालाई विद्यालय तहको शिक्षा भनिन्छ नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपे गुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 61
2: ल एक एक ग्लास तातो तातो दुध खाऊ त तिमीहरूले बिस्कुट चौचौ खानु हुँदैन भनेर मैले कति पटक भने रे तिमीहरूलाई रोटी छ रोटी खाने दुध र रोटी खाऊ त छोरी
3: विवाह बाबामा र त्यही राखिदिनु अहिले खान्छु
2: अनि के घोक्दैछौ त परिवार परिवार भनिरहेछौ
3: यो चाहिँ घोक्नै पर्ने छ के बाबा भोलि स्कुलमा एकल परिवार वा संयुक्त परिवार भन्ने बारेमा वक्तृत्व कला प्रतियोगिता छ के बाबा
2: ए हो र कस्तो राम्रो विषय रहेछ अनि वक्तृत्व कलामा चाहिँ घोक्नुपर्छ भनेर भनेको छ र कसैले यस्तो कुरा त झन् बुझेर पो भन्ने हो त
4: दादा वक्तृत्व भनेको के हो
2: वक्तृत्व कला भनेको बोल्न सक्ने खुबी भनेको हो क्या छोरी ल लजु सुनाऊ त तिम्रो तयारी कस्तो रहेछ
3: तयारी नै भएको छैन त्यसैले त घोकेको बाबा
2: जति तयारी छ त्यति सुनाऊ न छोरी
3: आदरणीय प्रधानाध्यापकज्यू गुरुवर्ग र मेरा प्यारा प्यारा साथीहरू आजको यस वक्तृत्व कला प्रतियोगितामा म एकल परिवार बारे आफ्नो धारणा राख्न गइरहेकी छु म भन्दा अघि बोल्नुहुने साथीले जसरी संयुक्त परिवार बारे बोलेर जानुभयो त्योभन्दा अघि परिवार भनेको के हो म भन्न चाहन्छु
2: एकदमै राम्रो
3: बाबा पनि त्यसै क्या राम्रो भएकै छैन मलाई थाहा छ
2: तिमीले आफै यति धेरै कोसिस गरिसकेछौ अब यही राम्रो हो अलिकति थप मेहनत गर्यो भने अझ राम्रो हुन्छ
3: कसरी बाबा
2: कोसिस गर अभ्यास गर बोल्ने कुराहरूको बुना टिपोट गर एकल परिवार राम्रो भन्दैछौ भने किन राम्रो हो भनेर व्याख्या गर
3: त्यो त मैले कपीमा नोट बनाइसकेकी छु
2: यति गरेर ढुक्कले बोल्यौ हडबडाइनौ चाहिँ लाइक जस्तो शब्दहरू भनिनौ र बोलुन्जेल निर्धक्क भयो भने त गजब भइहाल्यो नि
1: होइन के गजबको कुरा हुने पहिरा छ बाउ छोरीको
2: ए ललिता हाम्रो छोरीले वक्तृत्व कला प्रतियोगितामा भाग लिँदैछिन् नि
1: पढाइमा फर्स्ट हुने त त्यस्तै हो यस्तै यस्तैमा गजब भयो भइहाल्यो नि
2: अब तिमी फेरि आउँदा नआउँदै बाटैबाट सुरु हुन्छ है
3: ल बाबा म उता गएर पढ्छु है
2: अब बोल्ने कलाको विकास हुनु पनि आफैमा राम्रो कुरा त हो नि क्लास फर्स्टै हुनुपर्छ भनेर बच्चालाई टर्चर दिनु त राम्रो होइन नि
1: कि जस्तो ठाउँमा बसेका छौ उस्तै स्वभाव हुँदैछ तिम्रो पनि यो जङ्गली ठाउँको सोमत नभएका मान्छे देख्दा त मलाई यहाँ बस्नै मन छैन स्वरूप भए त गइहाल्नु हुन्थ्यो
2: ल अब के भयो आज फेरि अब आउने बित्तिकै हाँडीको मकै पड्किया चाहिँ पड्किरहेछ त ललिता के भयो
1: ऋण लिन आउँछन् त्यही पनि आधा अधुरा कागज लिएर नीति नियम बुझ्नु कागजमा लेखेको पढ्नु केही छैन ऋण पाउनु त हाम्रो हक हो भन्दै उफ्रिन्छन् झगडै गर्न आउँछन् यार
2: अनि उसो भए ठाउँ फेर्दैमा यो तनाव आउँदैन त
1: सबै ठाउँमा उस्तै मान्छे पनि त हुँदैनन् होला नि
2: हेर ललिता जता गए पनि उस्तै नै हो क्या तनाव त
1: कुनै दिन त अवश्य सरुवा होला नि त्यति बेला त यो ठाउँ छोड्नै पर्ला आज भोलि नै छोड्न पाए त आनन्द हुन्थ्यो
2: अरू 3-4 वर्ष त लाग्ला नि मेरो किताबको पनि काम चलिरहेछ यता क्याम्पसमा पनि लिटरेचरको क्लास लिदेऊ भनिरहेछन् मलाई
1: ए उसो भए तिम्रो लागि भए पनि बस्नै पर्ने होइन त हामीले यहाँ
2: कस्तो कुरा गरेको के मेरो मात्रै कुरा हो र भने यी बच्चाहरूले पनि अब वर्ष वर्षमा कतिवटा स्कुल शिक्षक र साथीभाइ फेर्दै हिँड्नु त फेरि यो ठाउँको सबै मानिसहरू खराब पनि त छैनन् नि
1: तिमीलाई यो ठाउँले मोहनी लगायो कि यहाँको मान्छेले मोहनी लगायो केही थाहा छैन मलाई
2: मलाई त माझी बुढाबुढीको कथाले मोहनी लगाएको छ कथाको अर्को च्याप्टर पनि आजै सकाएँ नि मैले त्यो पनि सुन्यौ भने त तिमी पनि मोहित हुन्छौ सुन्छौ
1: सुन्दिनँ म आफूलाई यहाँ आफ्नै जिन्दगीको च्याप्टरको चिन्ता छ उसलाई माझी बुढाबुढीको कथाको च्याप्टर
2: जिन्दगीलाई हेर्ने हाम्रो दृष्टिकोण मात्र फरक भएको हो क्या ललिता मैले त मेरो जिन्दगीलाई उत्सवै उत्सव जस्तो देखेको छु
1: हो नि त तिमीले त कहिले उत्सवै उत्सव देख्छौ कहिले रमा नै रमा मात्र देख्छौ खालि मलाई मात्र त देख्दैनौ
2: के कुरा गरेको तिमीले ललिता
1: नत्र के त तिमीलाई ठाउँको माया लाग्छ माझी बुढाबुढीको माया लाग्छ यहाँको मान्छेहरूको माया लाग्छ माया नलागे त मेरै मात्र त रहेछ नि होइन यति एउटा डस्ना अहिलेसम्म उठाएका छैनन्
5: तेरो पुई प्रतिपाल
6: हरे भन्ने बित्तिकै बत्तीको स्विच पनि भेटिन्छ र भने म त अँध्यारोमा को कराउँछ भनेर सातो पुत्लो उड्यो
5: बडेमानको डस्ना ल्याएर निदाइरह मान्छे माथि फाल्ने त
7: अझ उल्टै सातो पुल्तो उड्यो भन्छ।
1: यस्तो अन्धकारमा मान्छे सुत्या होला भनेर कसलाई हुन्छ र? बाहिर अन्धकार भइसक्यो, घरको कामसाम सबै सकिया होला भने त एउटा बत्तीसम्म कसैले बालेर रहन्छ ल।
7: टाउको झुम्म पारेर एकछिन पल्ट्या, हुसुक्कै निदाएछु।
1: सुत्नै परेसी खाटमा डस्ना ओछ्यारै सुत्या भए नि हुन्थ्यो। त्यही बाहिर सुकाएको डस्ना उठाएर ल्याउन सक्नु भएन है तपाईँले?
7: एकछिन सुत्नलाई नि के को डस्ना चाहियो र भने?
1: म घरमै भइदिएको भए तपाईँलाई डस्ना नओछ्याइ निन्द्रै लाग्दैन थियो। अब आफूले गर्न परेसी त सुकुल मात्रै भए पनि निन्द्रा त लाग्दो रहेछ त।
7: म सुकुला सुत्या थिएँ र पो म माथि डस्ना हुत्याउन पाइस भने नत्र।
1: ल भो भो, नचाहिने कुरा गर्न परेको छैन। खै ऊ त्यो पहेँलो धोती दिनु त
7: ल।
1: जा अब, त्यति काम त कुसुमले गरे भए पनि हुन्थ्यो। घरा छैन त्यो?
7: खै स्कुलको फरक च्यातियो भन्दै थिए, सौगात र ऊ भएर किन्न गयो होला। दिउँसो साँझ जाने कुरा गर्दै थिए।
1: लखर लखर हिँड्ने बहाना चाहिन्छ नि त्यसलाई। स्कुल सकिने बेला त्यसलाई किन चाहियो होला नयाँ फरक?
7: होइन, आज आएदेखि त किन चिटचिट परे कि भन् त, कि माइताको मेजमानी खाएर भाव बढ्यो तेरो?
1: त्यही त, माइता मेजमानी खाएर गमक्क परेर बस्ने बनाएकी छ नि तपाईँकी छोरीले। आफूलाई यहाँ आफन्तको अगाडि सिर ठाडो पारेर सम्म बस्न नसक्ने बनाएछ कि। मेजमानी खाने कुरा गर्नुहुन्छ
7: के भो फेरि?
1: अरू के हुनु, दाईले मलाई छोरीलाई ठाउँमा राख्न नसके कि भनेर चित्तै दुख्ने गरेर वचन लगाउनु भयो।
7: भनेपछि उता पनि खबर पुगिसकेछ।
1: राम्रो कुरा भए पो थाहा पाउँथेनन्, नराम्रो कुरा त फैलिन बेर लाग्छ र।
7: खै हाम्रा छोरी त कस्ता भए भए प्रेम कुमारी।
1: त्यही त, उहाँ कुसुमले गर्दा हाम्रोसम्म इज्जत रहेन भनेर दिदीहरू पनि कराउँदै थिए। हुन पनि खलक्कै बेजत गरी यसले।
7: हामीले नै राम्रो संस्कार दिन नसकेर हो कि, जान्ने जति त सिकाएकै छौ जस्तो लाग्छ।
1: है बुढा, छोरछोरीलाई धेरै सुखमा राख्नुहुन्न बाँतिन्छन् भन्थे, हो रहेछ। आफूले दुःख सहेर भए पनि भनेको पुऱ्याएर राख्यो अहिले सबैका अघि।
7: कुम त ज्ञानी छे, बाबुआमाको दुःख बुझ्छे, मिराले जस्तो रुवाउँदिन भन्ने लाग्थ्यो मलाई त।
1: त्यही त, पढ्छु भने ल त छोरी पढ्न खोजी भनेर त्यति राम्रो घरबाट कुरा आउँदा पनि बिहा गर्दैनौ। अहिले यस्तो दिन देख्न पर्यो, छोरीको जातलाई धेरै स्वतन्त्र छाड्नु हुन्न रहेछ बुझ्नुभयो?
7: यो सबै तैँले गर्दा भाव बुझिस्। घरधन्दा सिकाएर राख्नुपर्ने छोरीलाई छाडा छोडेसी यस्तै हुन्छ।
1: अब तपाईँ पनि।
7: मैले तँलाई कुसुमलाई दसतिर डुल्दै कविता भन्न नदे भनेको थिएँ कि थिइनँ भन् त?
1: त्यही त, मैले नजा भन्दैमा तपाईँकी छोरी मानिहाल्छे नि।
7: मनाउन सक्नु पर्थ्यो, छोरीलाई राम्रो बनाउने जिम्मा आमाको होइन।
1: मलाई के भन्नुहुन्छ, आफ्नै छोरालाई भन्नु न, कसै किन्न बाँकी बहिनी उसैको छ। कुसुमलाई मैले ठुलो स्वरले सम्म बोल्न हुन्न ल, हत्त न पत्त ओर ढाक्न आइहाल्छ सौगात।
7: हेर प्रेम कुमारी, सौगातले के गर्छ गर्दैन भन्दा पनि हामीले के गर्ने भन्ने कुरा हो, त्यसैले।
1: अब कुसुमको बारेमा के गर्ने के नगर्ने तपाईँले चिन्ता लिनु पर्दैन, जे गर्न पर्ने हो म गर्छु। अब कुसुमको अब यसरी बराल लिएर हिँड्ने दिन धेरै छैन।
8: अझै च्या च्या गर्छ ल तलाई त
9: कति पिचोस किसान बिचरोलाई, हातमा दाना समाछ, लात्तै लात्ताले हानेछ। दाना खाने बेला लात्ता खाँदा कस्तो होला भन् त?
8: यसको बेहोरै लात्ता खाने जस्तो छ, अझ मलाई देख्यो कि चुवा चुवा गर्दै दाम्लो चुडाउँछ अनि झन्टिहाल्छ भने।
9: बिहानभरि फोन गर्दा नि अत्तो पत्तो छैन है तेरो?
8: हो र भने ए गरे रहेछ स्याहार, सरी है आयुष। पाँचचोटि मिस कल आएको रहेछ, मोबाइल चार्जमा राखेको बेला परा रहेछ, क्या हो?
9: अनि उठाउन नपाए नि, कल ब्याक त हुन्छ नि।
8: अब सरी भनिहालेँ नि, देखेको भए त गरिहाल्थ्यो त। बरु भन्न, किन गरेको थिइस्?
9: त्यही काइदे सरको होमवर्क के रहेछ भनेर सोध्नलाई नि। हिजो कलेज गइएन, नगइने होमवर्क त गर्नु पऱ्यो नि, नत्र बुढोले बाहिर लखेडिहाल्छ।
8: ला यार, हिजो त म पनि कलेज गइनँ त।
9: तँ पनि नगएको?
8: अँ यार।
9: कस्तो यार, त्यो बुढोलाई हिजो आथेन सर भनेर हुँदैन, आफू नआए नि साथीहरूलाई सोध्न सकिनस् भनेर पुरै थर्काउँछ फेरि।
8: त्यही भने त्यो बुढो त्यस्तै छ यार।
9: अब के गर्ने त, अनि हिजो त कहाँ गएको हो र?
8: कहाँ हुनु नि यार, कलेज बङ्क हानेर मुभी हेर्न हिँड्यो नि हामी त।
9: को को गएको हो?
8: दिनेश, गौरव अनि म।
9: अब होमवर्क चाहिँ के गर्ने त? म त झन् तैँले गरेको होला भनेर ढुक्क भएर आएको।
8: रोजिनालाई फोन गरौँ त।
9: ए भइगयो छोड्दै, रोजिनालाई सोध्यो भने निकै भाउ खोज्छ। बरु अलि छिटो कलेज गएर साथीहरूसँगै सोधौला यार।
8: अनि त चाहिँ हिजो कहाँ गएको थिएस र?
9: हिजो सानिमाको घर गएको थिएँ।
8: किन गएको? केटी हेर्न बोलाएको थिएँ कि क्या हो? सानिमाको गाउँतिर
9: कहाँ केटी हेर्न हुन्छ, अलिअलि पैसा चाहिएर गएको। उतै सानीमा बिरामी भएर खोजा खोज रहेछ, लास्टमा 200 रुपियाँ दिएर पठाए। त्यही पनि 100 रुपियाँ अटो भाडा लागिहाल्यो।
8: साइकल लगाएको थिएनस् र?
9: साइकल पनि बिग्रिया छ यार, बनाउने पैसा नभएर त्यो पनि त्यसै थान्क्या। अनि मुभी कस्तो रहेछ भन् न
8: यार? मुभीको त कुरै नगरे, यस्तो बवाल छ नि, त्यो हेर्ने मान्छे त एकपटक स्योर हुन्छ यार।
9: ए
8: के जान्छस् र? त जाने भए त म फेरि हेर्छु, जान्छस्?
9: जाँदैन, यहाँ पैसा नभएर हालत खराब भइरहेको बेला के को मुभी हेर्नु? मलाई कहाँ तँलाई जस्तो मोज छ र?
8: अनि के को मोज देखिस् र?
9: मोज त छ नि, आफ्नै घरमा बसेका छस्, कोठा भाडा लागेन, रासन लागेन, ग्यास खर्च आएन।
8: ए धेरै कुरा नगुमा, जाने भयो मै पैसा हालिदिउँ न, भएन?
9: ए होस् नजाउँ, फेरि मेरो अन्त्य जानुपर्ने काम पनि छ।
8: कहाँ जाने होस् र?
9: डिम्पललाई भेट्न जाने हो।
8: ए मलाई पनि त्यस्तै लागिरहेको थियो। उसो भए आज त फुल इन्जोय हुने भयो नि त।
9: के इन्जोय हुनु, बेकारमा यहाँ पैसा मात्र चुना लगाइरहेछ।
8: भनेपछि त्यो डिम्पललाई सापट्टि दिएको पैसा अझै पास छैन छैन?
9: छैन, आज भेटेपछि त्यो कुरा पनि गर्नु पर्ला भनेर।
8: खै दिएर पनि के हो, के त्यत्रो पैसा हावातालमा दिएर?
9: अब के गर्नु त, समस्या देखाउँदै माग्दै गरेपछि कसरी नै भन्नु।
8: हेर आयुष, मलाई त त्यो केटीले पैसा फिर्ता दिने सोचले लिएको जस्तो लाग्दैन। त्यसैले त्यो पैसा उठाउने भन्दा नि कसरी असुल हुन्छ त्यतातिर सोच।
10: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट 4 जना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा 1 जना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
11: गत हप्ता सोधेको प्रश्न थियो, हाल नेपालमा कति तहको सरकार छ? यसको सही उत्तर हो 3 तहको। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत भोजपुरबाट दुर्गा भट्टराई पराजुली, कैलालीबाट टम बहादुर विश्वकर्मा, खोटाङबाट रिनुता राई र धादिङबाट संगीता श्रेष्ठ विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने 4 जनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न, तपाईँलाई नाटकमा सबैभन्दा मनपर्ने पात्र को हो? प्रश्न फेरि एकपटक, तपाईँलाई नाटकमा सबैभन्दा मनपर्ने पात्र को हो?
12: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013456667 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी 1 स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार सुरुमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।
13: हजुर।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 101।
2: अह
1: के बुवा,
2: उफ कस्तो पोल्यो नि मर्ने गरी।
1: हेतेरिका इ पानी खानु इ हेर्नु त मम्मी बाबा त पुरै आँसु निकालेर रुनु पो भयो त।
3: त्यही त भने तेरो बाउको आँखामा आँसु अडिँदै अडिँदैन।
2: तिमी नि भन्न पाएस त डराइदिन्छौ के चम्पा।
3: परेन त
1: बुबा, ल दाल फ्राई र परोठा खानु है त।
2: अहिले खाउँला, यहाँ जिब्रो पोलेर खपिन सुन्नु भइरहेछ। बरु ल यो मोमो खाऊ, म सक्दिनँ अब।
1: मम्मीले खानुहुन्छ।
3: अँ यो सबै मलाई खुवाएर बिरामी बनाउने विचारमा छौ कि क्या तिम्रा बाउ छोरी?
1: हजुरलाई यो निकै मनपर्छ नि त।
3: अनि मनपर्छ भन्दैमा सबै एक्लै खाउँ त।
2: घरको मात्र कति खानु, कहिले काहीँ होटलमा खाना पाएन हुन्थ्यो भन्थ्यौ त। अब आज के भयो, खाऊ न दित मरुन्जेल।
1: ए बुवा पनि कति जिस्काउनु भयो होला आमालाई।
3: हेर न हेर, कति न फुर्ती लाग्यो, आफैले ल्याए जस्तो। छोरीले नल्याए अहिलेसम्म घरमै चामलमा कतिवटा चिर्सा परेको छ भनेर निकालेर आउन्थे।
2: भन्न पाएँ भनेर धेरै पचक्कै पर्ने गरी नभन त चम्पा। आज होटलमा खाना खाने भनेर मैले नै ओल्याएको होइन त खुसबु।
1: हो कि मम्मी, खासमा म राष्ट्रिय खेलाडीमा छनौट भएको खुसियालीमा बाबाले नै खुवाउँछु भन्नुभएको।
3: ओहो ठुलै काम भएछ त। अब भोलिदेखि सूर्य पनि पश्चिमबाटै उदाउँछ होला होइन।
1: एकैछिन चुप लाग्नु। हेलो हजुर नमस्कार। हजुर हजुर बोल्दैछु। ए मैले गर्नुपर्ने? ए हुन्छ हुन्छ हुन्छ, ल्याइदिनु न है हेरौँला।
2: ए के भयो खुसबु, के हेर्ने कुरा गरे?
1: छ नि बुवा, त्यो विलासनगर सिमेन्ट फ्याक्ट्रीको एउटा टिभी एड बनाउन लागे रहेछन्। अनि त्यसैको टिभी एड गर्ने रे, त्यही भनेर एड एजेन्सीले फोन गरेको, पैसा पनि राम्रै दिन्छु भनेको छ।
2: देख्यौ त चम्पा, हाम्रो छोरीलाई मान्छेले चिन्न थालेपछि त फोन गरी गरी पैसा आउने काम दिन थाले।
3: यो टिभीएस भनेको चाहिँ के हो र?
1: टिडिएस होइन कि मम्मी, टेलिभिजनमा प्रचार आउँछ त, हो त्यस्तै विज्ञापन बनाउने भने के। तर खै मलाई एक्टिङै गर्न आउँदैन, कसरी पो गर्ने हो।
3: ए हाम्रो छोरी हेर्दा हेर्दै अब टिभीमा पनि देखिने भयो होइन त?
2: उनीहरूले सिकाइहाल्छन् नि, डाइरेक्टरले जसो जसो भन्छन् त्यसै त्यसै गर्ने त हो नि।
1: अनि उनीहरूले भने जस्तो गर्न आफूले चाहिँ जान्नु परेन त
3: बाबा पनि।
2: जानिहालिन्छ नि, यत्रो राष्ट्रिय खेलाडी हुन लागे मान्छे गरिहाल्छौ नि छोरी।
3: गर्छौ गर्छौ छोरी।
1: फेरि उनीहरूले नै गरे क्या हो, ल्यान्डलाइनबाट फोन आइरहेछ, फेरि केही भन्नलाई पो हो कि। हेलो ए आयुष, अँ भन्न त, कुन हस्पिटलमा? ल ल ल ल म आइहालेँ ल।
2: अहिले के भयो?
1: खै के भयो, आयुष पुरा रुन्चे स्वरमा बोलाइरहेछ, हस्पिटल आऊ मात्रै भन्छ, अरू केही भन्दैन।
2: होइन अस्ति पसलमा आएको बेला बुबालाई सन्चो छैन भन्दै थियो कि आयुषका बुबा।
3: राम राम राम।
4: आदरणीय उपस्थित महानुभावहरू, अब म हाम्रो यस ब्याङ्कको माझकोट शाखालाई देशभरबाटै उत्कृष्ट बनाउनु हुने शाखा प्रबन्धक श्री ललिता ठकुरी म्याडमलाई सम्मान गरिदिनु हुन आजको कार्यक्रमका प्रमुख अतिथिज्यूलाई आग्रह गर्दछु, र सम्मान ग्रहण गरिदिनु हुन ललिता म्याडमलाई आग्रह गर्दछु। धन्यवाद। पुरस्कारको रूपमा नगद रु 1,00,000 र सम्मान पत्र रहेको छ। यहाँहरूलाई धेरै धेरै धन्यवाद। अब म संक्षिप्त मन्तव्य राखिदिनु हुन यस वडाका वडाध्यक्ष लालु भण्डारीज्यूलाई हार्दिक आग्रह गर्दछु।
5: धन्यवाद। मलाई धेरै भाषण गर्न त आउँदैन, काम गर्ने मान्छे भनेर जनताले वडा अध्यक्ष बनाइदिए। म के भन्न चाहन्छु भने यी ललिता बहिनीका परिवार हाम्रो गाउँका होइनन्, बस्तीपुरबाट जागिर खान यहाँ आएर बसे। आज माझकोटवासी कसैले पनि यिनीहरूलाई बाहिरका हुन् भन्दैनन्। सुरु सुरुमा यो बैङ्कमा जागिर खान आउने ललिता बहिनीलाई सबैले हेपेको पनि देखेका छु। अब अहिले यी ललिता बहिनीलाई यही हलभित्र नमस्ते गरे पनि देखेका छु। अब महिलाले भात पकाउन छोराछोरी पाउन बाहेक अरू केही जान्दैनन् भन्नेहरूको मुखमा यो कुराले चाहिँ मुखै टालिएको छ। मलाई ललिता बहिनीको अझ धेरै प्रगति हेर्न मन छ। भन्दै मेरा दुई शब्द यही टुङ्ग्याउँछु। धन्यवाद।
4: यहाँलाई धेरै धेरै धन्यवाद। अब म आज पुरस्कृत हुनुहुने व्यक्तित्व ललिता म्याडमलाई आफ्ना भनाइहरू राखिदिनु हुन अनुरोध गर्दछु।
1: धन्यवाद। सबैभन्दा पहिला त म मेरो ब्याङ्क जसले मलाई पत्याएर यो जिम्मेवारी दिनुभयो, जिम्मेवारी कसरी निर्वाह गरेको छ भनेर नियमित अपडेट लिइराख्नु भयो र त्यसको मूल्याङ्कन गर्दै तिमीले राम्रो गरिरहेको छौ है भन्दै आज यो सम्मान गरिदिनु भयो। म ब्याङ्कका डेप्युटी सिइओ म्याडम मार्फत ब्याङ्कको व्यवस्थापन प्रति आभार व्यक्त गर्न चाहन्छु। त्यसै गरी म आभार व्यक्त गर्न चाहन्छु मेरा दुई आँखा जस्ता मेरा छोरीहरूलाई, जसको अनुहार हेर्दा म जस्तो सुकै थकाइलाई पनि भुल्ने गर्छु, र सबैभन्दा धेरै आभार व्यक्त गर्न चाहन्छु मेरो जीवनसाथी जगतलाई। परिवारको जिम्मेवारी, छोरीहरूको सरसफाई, गृह कार्यदेखि भान्जाको काममा समेत मलाई कहिले ऊ आउँछ र गर्छ भनेर कुरेनन्। कतिले त तिम्रो श्रीमानले के गर्नुहुन्छ भन्दा मैले लेख्नुहुन्छ, उहाँ लेखक हो भन्थे। धेरैको फेरि यही प्रश्न आउँथ्यो कि लेख्नु त हुन्छ होला तर काम चाहिँ के गर्नुहुन्छ भनेर। यी र यस्ता प्रश्नहरू धेरै सुने मैले, र म आज यही मञ्चबाट भन्न चाहन्छु उनले हाम्रो घरको सारा जिम्मेवारी समेत धानेका छन्। उनी मेरा घरका स्याहारकर्ता हुन्। त्यसैले त म आज यो ठाउँमा छु। म तिमीलाई पनि यो मञ्चमा बोलाउन चाहन्छु र मेरा साथमा मेरा दुई छोरीहरूलाई पनि म यो स्टेजमा बोलाउन चाहन्छु। केही कुरा भन न जगत।
6: खासमा म ललिता उत्कृष्ट ब्याङ्कर भए जस्तो अथवा यिनले भनेको जस्तो उत्कृष्ट श्रीमान चाहिँ होइन, खालि आफूसँग भएको समयलाई घरमा व्यवस्थापन गरेको मात्रै हो। यो त मेरो स्वाभाविक जिम्मेवारी हो नि। मैले मेरा यी दुई छोरीहरू हुर्काउन कुनै रकेट साइन्स लगाएको पनि छैन। उनीहरूसँग हर वखत उनीहरूको साथी जस्तै भएर नजिकिन्छु, ताकि उनीहरूले आफ्ना सबै कुरा मसँग भनन्, कुनै कुरा भन्न डराउनु नपरोस्। त्यसैले मेरो जस्तै सबैको घर परिवारमा पनि नियमित संवाद होस्। बाउहरूले पनि घर परिवार बुझ्ने कोसिस गरून्। त्यही भएर हामीले यस ठाउँमा बाउ समूह पनि बनाएका छौँ। मेरो भनाइको अन्त्यमा म के भन्न चाहन्छु भने, लालु काकाले बाउ समूहको अभियानलाई निरन्तरता दिन खास भूमिका खेल्नुहुनेछ भन्ने विशेष अपेक्षा गरेको छु। यति भन्दै म मेरो कुराहरू यहीँ राख्न चाहन्छु। धन्यवाद।
7: त्यो त है एकैछिनमा पसिना पसिना भयो भने।
8: अनि कस्तो होला त, कम्पिटिसन आउने मान्छेले तयारी त गर्नुपर्छ नि।
7: बिचरा, अब कविता त त्यसको ठिकै थियो तर प्रस्तुति चाहिँ ओहो झुर।
9: चोरा कविता पो हो कि
7: होइन? चोरा त होइन जस्तो लाग्छ। स्मारिकाहरूमा पनि रेवन्त जोशी भन्ने नामहरूबाट कविताहरू छापिरहेको हुन्छ, फोटो पनि त्यसैको हुन्छ।
8: अनि त्यस्तो कविता लेखिरहने मान्छेलाई के भयो होला है, आफैले लेखा कविता पनि पढ्न नसक्ने।
7: कोही कोही त्यस्तै हुन्छन्। हाम्रो स्कुलमा पनि थियो नि एकजना, के रे त्यसको नाम, सञ्जय, त्यो पनि त्यस्तै थियो नि। पढ्नमा एकदमै ट्यालेन्ट, तर केही कुरा बोल्नु पर्यो भने रातो हुन्थ्यो।
9: हो ठिक भन्छ, त्यो पनि त्यस्तै थियो।
8: मलाई पनि त पहिला कस्तो डर लाग्थ्यो है, झन् रेवन्तलाई देखेपछि त मेरो पनि त्यस्तै हालत हुन्छ होला, सबैजना हाँस्छन् होला जस्तै लागेको थियो। तर स्टेजमा चढेपछि त डर सर कता हरायो हरायो।
9: तैँले कविता पढिसके पछाडि सबैले ताली बजायो हो?
8: कविताको बिच बिचमा पनि बजाए। बजाइहाल्छ नि, हाम्रै कुसुमको वाचन शैली कस्तो राम्रो छ, होइन त कविज्यू?
7: त्यो त हो, कुसुमको कविता भन्दा पनि वाचन शैली धेरै राम्रो हुन्छ।
8: त्यहाँ पनि त्यस्तै भन्दै थिएँ नि, कविता त अरूहरूको पनि राम्रो थियो रे, तर भन्ने तरिकामा चाहिँ मेरो नम्बर बढी आयो रे।
9: त स्टार भइसी यार, रेडियोमा तैँले जितिस् भनेर समाचार आएपछि त गाउँका जसले पनि तेरै कुरा गरिरहन्थे।
8: हो र?
9: त बेलुका म ठगुन नभएको पसलमा गएको थिएँ है, त्यहाँ पनि तेरै कुरा गरिरहेथे। कुसुमले गाउँकै नाम राखे भन्दै थिए, तेरो बुवा पनि दङ्ग पढ्दै गफ गर्दै हुनुहुन्थ्यो।
8: बुवाको कुरा गर्छेस्, बुवा त अहिले कस्तो अर्कै हुनुभएको छ, मेरो जस्तो छोराछोरीहरू कसैको छैन भन्नुहुन्छ नि।
7: ओहो, कत्रो ठुलो हाँसो हो।
10: निकै रमाइलो भयो जस्तो छ त। ग्याङ जम्मा भएपछि रमाइलो हुँदैन त?
11: हुन्छ हुन्छ, रमाइलो पनि गर्नुपर्छ। अनि
12: हामीलाई एक घन्टा अघि बोलाएर आफू चाहिँ यसमा लाउने हो सौगात दाई? कस्तो भोक लागिसक्यो।
10: उसलाई चाहिँ फेरि खानकै हतार छ।
12: घडी हेर त, 4 बजिसक्यो अनि यस बेलासम्म भोक लाग्दैन त?
11: ल ल खाउँला। अप्सरा जाऊ त खाजा भनेर आऊ।
10: ल के खाने भन त? मिठो खाने। के मिठो भन? गुलियो मिठो के? के
13: हलुवा?
10: हुन्छ
13: हलुवा तरकारी भनौ त,
10: मलाई त जे भए पनि हुन्छ।
13: अँ हुन्छ हुन्छ, ऊ हलुवा तरकारी नै भनौँ।
11: अप्सरा चिया पनि भन है।
10: ल ल
11: अनि एउटा गुड न्युज सुन्छौ?
12: के दाइ?
11: हामी पल्ला गाउँको सुस्मिताको बिहे रोक्न सफल भयौँ नि।
12: हो, मैले त कस्तो सोध्नै बिर्सेको। अनि सुस्मिताको बुवा आमाले मान्नुभयो त?
11: बल्ल बल्ल मनायो नि। पहिला त छिनिसके बिहे किन रोक्ने भनेर न्यू खोज्दै थिए। अप्सराले आफ्नो उदाहरण दिएर सम्झाएपछि बल्ल बल्ल माने।
12: ए हो र,
10: राम्रो भएछ।
12: ए अँ, आज हामीलाई भेला हुन किन भन्नुभएको सौगात दाई?
10: ल कुसुमले भनिनन् र?
12: ए ला गफे गफमा भुसुक्कै बिर्सेछु मैले।
11: आफ्नै कुरा गर्न थाल्यो होला कान्छी।
13: हामीले तिमीहरूलाई बोलाउनुको कारण एउटा क्लब गठन गरौँ कि भनेर हो।
10: कस्तो क्लब?
11: यस्तो एउटा क्लब जसले चाहिँ बाल विवाह रोक्न सकोस् अनि बाल विवाह हुन नदिनका लागि धेरै कामहरू गर्न सकोस्।
13: त्यस्तो काम हामीले गर्न सक्छौँ त सकात दाई?
11: किन सक्दैनौ, मजाले सकिन्छ।
13: खै हाम्रो कुरा त कसैले खाँदैनौ।
10: त्यही त, हाम्रो कुरा कसले मान्छ र?
11: एक दिन नखाला दुई दिन नखाला भनेको भने गरेपछि त मान्न कर लागिहाल्छन्।
10: त्यही त
11: हेर, तिमीहरू जतिको किशोर किशोरी लागि पर्यो भने हामी बाल विवाहलाई रोक्न सक्छौँ।
13: दाइ भन्न मात्रै सजिलो छ।
11: आमा बुवालाई तिमीहरूको कुरा मान्न समय लाग्ला, तर तिमीहरू जस्तो किशोर किशोरीले त तिमीहरूको कुरा सुन्छन् नि। किशोर किशोरीलाई भागी विवाह गर्नबाट रोक्न मात्रै सक्यौँ भने पनि हामी सफल हुन्छौँ। त्यसको लागि तिमीहरू चाहिँ राजी छौ कि छैनौ त्यो चाहिँ भन त।
14: नमस्ते, म दन्तबाट हरफल रोशनी रेपिगुना फलको नियमित श्रोता। रेपिगुना फल मन नपर्ने सायद कमै मात्र हुनुहुन्छ होला। अहिले जति पनि युवा साथी हुनुहुन्छ, रेपिगुना फलबाट केही कुरा सिक्नु पनि भएको छ र केही कुरा आफूमा लागू पनि गरिराख्नु भएको छ। अहिले यो जुन रमा र उत्सवको नानी छ पूर्णिमा, उसलाई आँखामा समस्या पनि भइरहेछ। अहिले उत्सव र रमालाई त्यत्तिकै ध्यान दिएको अवस्था पनि छ र त्यही छोरीको लागि आफ्नो फ्यामिलीसँग त्यागेको अवस्था पनि छ। एकदम राम्रो लाग्छ।
15: गत हप्ता सोधिएको प्रश्न थियो, विवेकको रगत जाँच गर्दा के देखिएको छ? यसको सही उत्तर हो एचआईभी। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत कास्कीबाट राजकुमार गुरुङ, रुकुमबाट झरना पुन, कञ्चनपुरबाट परमानन्द भट्ट र उदयपुरबाट विपना परियार विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने सबैजनालाई धेरै धेरै धन्यवाद र चारैजनालाई बधाई। हामी तपाईँलाई ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, कुसुमले प्रदेश स्तरीय कविता प्रतियोगितामा प्रथम भएर कति रुपियाँ पुरस्कार जितेकी छिन्? प्रश्न पुनः एकपटक, कुसुमले प्रदेश स्तरीय कविता प्रतियोगितामा प्रथम भएर कति रुपियाँ पुरस्कार जितेकी छिन्? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तोता इन्द्र सराखड्का।
1: नमस्कार, विविध विचार कुम्भदानी नेपाल चौतारीमा यहाँलाई स्वागत छ। नेपालीहरूको महान चाड विजयादशमी घर घरमा आइसकेको छ। यतिखेर हामी दशैंको माहौलमा छौं। तपाईँहरू जहाँ हुनुहुन्छ सबैलाई स्वस्थ रहनुहोस्। बडा दशैंको शुभकामना।

0: इन्टेरा फाउन्डेशनको प्रस्तुति नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार यही समयमा विभिन्न विषयमा छलफल गर्ने गर्दछौ। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुन अब 51 दिन मात्र बाँकी छ। मंगसिर 4 गते प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव हुँदैछ। यति बेला राजनीतिक दलका नेता कार्यकर्तादेखि दौड़धूपमा छन्। नेपाल चौतारीमा हामी पनि निर्वाचनसँग सम्बन्धित विविध विषयमा छलफल गर्दै आइरहेका छौं।
1: नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np फेसबुक पेज एन्टेना एफएनबाट पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारी ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल बान्डसँगको सहकार्यमा तयार भएको हो। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका पनि कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। यदि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने